0: हजुर दर्शन,
1: भाग्यमानी बाबु राम्ररी आइपुग्नु भयो नि।
0: हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
2: नमस्ते बाबुजू।
1: नमस्ते, आउनु न भित्रै।
2: हुन्छ बाबुजू।
0: अनि दादा त अफिस गइसक्नु भयो होला है?
1: उहाँ त बिहानै हो। हुन्छ तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
0: हस् हस् भाउजू।
3: ओए वाइफाई होला नि, पासवर्ड माग्न।
0: हे त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
4: ए हो र,
0: एनटिसीको डे प्याक लिन *14# ह्यास डायल गर्न।
5: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
6: 6 बजे यहाँहरूले सुन्नुहुनेछ नेपालीमा समाचार, त्यसपछि विभिन्न पत्र पत्रिकाको सङ्गालो अखबार कार्यक्रम सुनाउँछौ। 6:30 को समय हो कार्यक्रम अन्तर्संवादको। अब सुन्नुहुनेछ संस्कृतमा समाचार।

यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा हिजो बसेको सर्वदलीय बैठकमा संसदको गतिरोध अन्त्य र दलहरूबीचको सहकार्यका विषयमा छलफल भएको छ। राजनीतिक गतिरोध अन्त्य गरी संसद सञ्चालन र सहकार्यका विषयमा छलफल भएको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो। महामन्त्री बुर्लाकोटीले नेपाल भारत सीमा विवादको विषयगत सम्बन्ध परराष्ट्र मन्त्रालयसँग भएकाले समग्र कूटनीतिक विषयमा परराष्ट्र मन्त्री शिशिर खनालले संसदलाई सम्बोधन गर्ने बारेमा छलफल भएको जानकारी दिनुभयो। बैठकमा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको भूमि मिचेको भनी दिनुभएको अभिव्यक्तिको रेकर्ड सदनबाट हटाउनुपर्ने र प्रधानमन्त्री शाहको संसदप्रति जवाबदेता सुनिश्चित गर्दै संसद सञ्चालनको वातावरण बनाउनुपर्ने बताउनुभयो। बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले संसदमा विपक्षी दल अल्पमतमा रहेको भन्दै बहुमतको सरकारले सबै संवैधानिक व्यवस्थाहरू भत्काउने तथा शक्ति पृथकीकरण र सन्तुलनको सिद्धान्त कमजोर बनाउने कार्य गर्न नहुने बताउनुभयो। उहाँले कूटनीतिक सम्बन्धका विषयमा संवेदनशील भई अभिव्यक्ति दिनु आवश्यक रहेको पनि औल्याउनुभयो। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतम, प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको संसदीय दलका नेता भीष्म राजाङ दाम्बे, नेपाली कम्युनिष्ट पार्टीका नेता माधव कुमार नेपाल, नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन लगायतका नेताहरूले बोल्नु भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद खुलाउन हिजो गर्नुभएको प्रयास सफल हुन नसक्दा हिजो पनि प्रतिपक्षी दलहरूले प्रतिनिधि सभामा अवरोध कायमै राखेका छन्, जसका कारण सूचना टाँस गरी आजसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगन गरिएको छ। बैठक विशेष कारणले तोकिएको समयमा बस्न नसक्ने देखिएकाले आज दिनको 1 बजे बस्ने गरी सभामुख डोलप्रसाद अर्यालले समय निर्धारण गर्नुभएको संसद सचिवालयले हिजो जारी गरेको सूचनामा उल्लेख गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले केही दिन अघि प्रतिनिधि सभाको बैठकमा नेपालले पनि भारतको भूमि मिचेको रहेछ भनेर दिनुभएको अभिव्यक्तिको विरोधमा प्रतिपक्षी दलहरूले बैठक अवरुद्ध गर्दै आएका छन्। प्रतिनिधि सभाको बैठकमा हिजो पनि प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रतिपक्षी दलहरूले विरोध गरेका हुन्। राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले हुम्ला र बाजुराको सीमा विवादका कारण उब्जिएको समस्या समाधानमा दीर्घकालीन उपाय निकाल्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ। समितिको हिजो बसेको बैठकमा गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले हुम्ला र बाजुराको सिमानामा पर्ने लामपाटा च्या चौर क्षेत्र अर्थात् रानीसैनमा चर्किएको सीमा विवाद अहिले सामान्य अवस्थामा फर्किसकेको जानकारी दिनुभयो। बैठकमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले त्यहाँको सुरक्षा अवस्थाबारे जानकारी गराउनुभयो। महानिरीक्षक कार्कीले प्रहरीसँग पर्याप्त स्रोत साधनको अभाव भएकाले अस्थायी सुरक्षा बेस बनाउन गृह कार्य भइरहेको जानकारी दिनुभयो। सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायण दत्त पौडेलले भौगोलिक रूपमा हुम्ला र बाजुराको सिमानामा पर्ने उक्त थलो निकै दुर्गम भएको बताउनुभयो। बैठकमा सांसदहरू नारायण प्रसाद मिश्र, रोशनी मेचे, कृष्ण प्रसाद अधिकारी, सोनाम गेलजेन शेर्पा, किरण बाबु श्रेष्ठ, धर्मेन्द्र पासवानले सीमा विवादका कारण उब्जिएको विवादलाई छिटो र दीर्घकालीन रूपमा समाधान गर्न सुझाव दिनुभयो। परराष्ट्र मन्त्री शिशिर खनाल र संयुक्त अधिराज्य बेलायतका रक्षा मन्त्री जोन हिली र भूतपूर्व सैनिक तथा जनशक्ति सम्बन्धी मन्त्री लुइस स्याडर जोन्स बीच गोर्खा सैनिकहरूको लामो समयदेखि समाधान हुन बाँकी रहेका गुनासाहरू, समानुपातिक पेन्सन लगायतका विषयमा हिजो छलफल भएको छ। भर्चुअल रूपमा हिजो भएको छलफलमा परराष्ट्र मन्त्री खनालले नेपाल र बेलायतका सम्बन्धमा बेलायती गोर्खाहरूको महत्वलाई प्रकाश पार्नुहुँदै बेलायती गोर्खाहरूका गुनासोको यथाशीघ्र आपसी रूपमा स्वीकार्य हुने समाधान खोज्नुपर्ने आवश्यकतामा जोड दिनुभयो। मन्त्री खनालले न्याय, निष्पक्षता र सम्मानको दृष्टिकोणबाट यी विषयहरू सम्बोधन गर्न बेलायत सरकारसँग आग्रह पनि गर्नुभयो। बैठकमा बेलायती रक्षा मन्त्री हिलीको तर्फबाट स्याडर जोन्सले बेलायती गोर्खा भूतपूर्व सैनिकहरूका विषयहरू सम्बोधन गर्न नेपाली पक्षसँग नजिकबाट सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। बैठकमा परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राई तथा परराष्ट्र मन्त्रालयका अन्य अधिकारीहरू सहभागी हुनुहुन्थ्यो। बेलायती पक्षबाट सांसद, त्यसै गरी सर्वदलीय संसदीय समितिका अध्यक्ष, बेलायतको रक्षा मन्त्रालयका वरिष्ठ अधिकारीहरू उपस्थित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। लुम्बिनी प्रदेश सरकारको पुनर्गठनसँगै प्रदेश प्रमुख कृष्ण बहादुर घरतीमगरले नवनियुक्त मन्त्रीहरूलाई हिजो पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा पुनर्गठित मन्त्री परिषदमा एमालेबाट 4 जना र जनता समाजवादी पार्टीबाट 1 जना गरी 5 जना नयाँ मन्त्री नियुक्त हुनुभएको छ। नयाँ नियुक्त मन्त्रीहरूमा तुलसी प्रसाद चौधरी, डिलीराज भूषाल, रामजी प्रसाद घिमिरे,
घिमिरे, रत्नबहादुर खत्री र भण्डारीलाल अहिर रहनु भएको छ। तुलसी प्रसाद चौधरीलाई कृषि भूमि व्यवस्था तथा सहकारी, डिलीराज भूषाललाई ऊर्जा जलस्रोत तथा सिंचाई, रामजी प्रसाद घिमिरेलाई स्वास्थ्य, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास तथा भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ। सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाले मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा मौजुदा मन्त्री परिषदमा नियुक्ति, हेरफेर तथा कार्यविभाजन हिजो गर्नुभएको छ। नेपाली काङ्ग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री शाहको सिफारिसमा प्रदेश प्रमुखले संविधान बमोजिम, विक्रम सिंह धामीलाई आर्थिक मामिला मन्त्री, मानबहादुर रावललाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र बेल बहादुर राणा मगरलाई सामाजिक विकास मन्त्रीमा नियुक्त गर्नुभएको छ। आर्थिक मामिला राज्यमन्त्रीमा जुना कुमारी दानी र सामाजिक विकास मन्त्री राज्यमन्त्रीमा मधु देवी भारती नियुक्त हुनुभएको हो। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले आजदेखि प्रदेश तहका अधिवेशन सुरु गर्दैछ। आज बागमती प्रदेशको अधिवेशन हेटौँडामा गर्न लागिएको रासोपाले जनाएको छ। क्रमशः सबै प्रदेशमा अधिवेशन सम्पन्न गरी आगामी असार 7-8-9 गते चितवनमा हुने राष्ट्रिय महाधिवेशनको तयारी अघि बढाइएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो। यसअघि हिजोसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न 56 जिल्लामा अधिवेशन गरी जिल्ला नेतृत्व चयन गरेको छ। पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेश मानसिंहसहित 7 विरुद्ध भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश नेउपानेका अनुसार सिंहसहित वीरगंज महानगरपालिका वडा नम्बर 3 तत्कालीन सचिव भिखारी राय, तत्कालीन वडा सचिव एवं कार्यवाहक अध्यक्ष तुफैल अख्तर ठकुराई, जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत शरकुमार पोखरेल विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको हो। गृह मन्त्रालय छानबिन समितिका संयोजक र तत्कालीन उपसचिव पुष्कर राणा एवं शाखा अधिकृत परशुराम पोखरेल र सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर 10 वतन भएकी रीता भट्टराई विरुद्ध पनि मुद्दा दायर गरिएको छ। वीरगंज महानगरपालिका वडा नम्बर 3 र जिल्ला प्रशासन कार्यालय पर्साबाट जन्म दर्ता तथा नागरिकता बनाउँदा गलत लिखत तयार पारी सरकारी कागजात सच्याइ नोक्सान गरी भ्रष्टाचार गरेको आरोप उहाँहरूमाथि लगाइएको छ। सरकारले विभिन्न 18 मन्त्रालयको संख्या कायम गरेसँगै सचिवहरूको जिम्मेवारी हेरफेर र सरुवा गरिएको जनाएको छ। नेपालमा पछिल्ला वर्षहरूमा ब्रेन ट्युमरको बिरामीको संख्या बढ्दै गएको छ। विश्व ब्रेन ट्युमर दिवसका अवसरमा हिजो सार्वजनिक गरिएको तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष ब्रेन ट्युमरका बिरामीहरूको संख्या बढेको हो। विशेष अदालतले सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा थुनामा रहेका व्यवसायीहरू दीपक भट्ट र सुलभ अग्रवाललाई 8 पटक म्याद थप गरेको छ। न्यायाधीशहरू नारायण प्रसाद पौडेल र उमेश कोइरालाको इजलासले हिजो थप 3-3 दिनका लागि हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। जिल्ला प्रहरी परिषद ललितपुरले गोदावरी नगरपालिका 3 स्थित फुलचोकी जंगल क्षेत्रमा मान्छे हराउने तथा सम्पर्कविहीन हुने घटना बढ्दै गएपछि सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ। घना जंगल, अपरिचित पदमार्ग, मोबाइल नेटवर्कको समस्या तथा अचानक मौसम परिवर्तन हुने जोखिमका कारण विद्यालय तथा कलेजका विद्यार्थी एवं अन्य सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरिएको हो। गोदावरी नगरपालिकाका उपप्रमुख मुना अधिकारीले सार्वजनिक विधामा फुलचोकी भ्रमणमा आउनेको संख्या बढेको तर फर्कने क्रममा छोटो बाटो प्रयोग गर्न खोज्दा धेरै मानिसहरू हराउने गरेको जानकारी दिनुभयो। भ्रमणका क्रममा समूह वा गाइडसँग मात्र यात्रा गर्न, परिवार वा साथीभाइलाई जानकारी दिएर मात्र जान र अपरिचित बाटो छोटो छ भन्दैमा प्रयोग नगर्न, मोबाइल फोन, खानेपानी र आवश्यक सामग्री साथमा राख्न उहाँले आग्रह गर्नुभयो। दिल्ली रमण कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिले प्रदान गर्दै आएको डाक्टर दिल्ली रमण रेग्मी शान्ति पुरस्कार 2082 वरिष्ठ चिकित्सक डाक्टर गौरी शङ्कर लाल दास र वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर रामप्रसाद पोखरेललाई संयुक्त रूपमा प्रदान गरिएको छ। डाक्टर दिल्ली रमण रेग्मी अन्तर्राष्ट्रिय शान्ति पुरस्कार 2026 संस्थागततर्फ कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकालाई यसलाई फेरि सुन्नुहोला कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग कोइकालाई प्रदान गरिएको छ। हिजो आयोजित समारोहमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पुरस्कार हस्तान्तरण गर्नुभयो। राष्ट्रिय शान्ति पुरस्कारको राशि 1,00,000 रुपियाँ रहेको छ। परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि जापानका राजदूत मायदा तोरूले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। मन्त्रालयमा हिजो भएको भेटवार्ताका क्रममा उहाँहरूबीच पारस्परिक हितका क्षेत्रहरूमा सहकार्य वृद्धि गर्दै नेपाल जापान सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदान भएको मन्त्रालयले जनाएको छ।
नेपाली काङ्ग्रेसले पार्टीको 15 महाधिवेशनलाई पूर्णत प्रविधिमा आधारित बनाउने भएको छ। काङ्ग्रेस सदस्यता व्यवस्थापन समितिका संयोजक एवं महामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा हिजो बसेको बैठकमा सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री गुरुराज घिमिरे लगायतका नेताहरूको सहभागितामा निर्णय लिइएको काङ्ग्रेसले जनाएको छ। क्रियाशील सदस्यता अध्यावधि गर्ने कार्यका लागि जेठ 28 गतेसम्मको समयलाई अन्तिम म्याद तोकिएको छ। र सिङ्गापुरमा हिजो भएको एसियन गेम्स पुरुष क्रिकेट छनौटको फाइनलमा नेपालले हङकङलाई डिएलएस पद्धति अनुसार पराजित गरेको छ। हिजो भएको फाइनलमा हङकङले दिएको 189 रनको लक्ष्य पछ्याएको नेपालले 11.3 ओभरमा 2 विकेट गुमाएर 114 रन बनाएको अवस्थामा वर्षा भएपछि डिएलएस प्रविधिबाट निर्णय गरिएको थियो। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

नमस्कार, दैनिक पत्र पत्रिकाको सङ्गालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2083 साल जेठ 26 गते मंगलबार, ज्येष्ठ कृष्ण पक्ष नवमी तिथि, तदनुसार 9 जुन सन् 2026, नेपाल सम्बत 1146, आज अनलागा 9। आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसङ्गका समाचारहरूलाई प्राथमिकता दिएका छन्। पहिलो खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ। एकीकृत निर्वाचन व्यवस्थापन विधेयक, एक तहमा चुनाव हारे तत्काल उम्मेद्वार बन्न रोक शीर्षकको समाचारलाई गोर्खापत्रले आज प्रमुख समाचार बनाएको छ। निर्वाचन आयोगले संघ, प्रदेश तथा स्थानीय तहमा उम्मेद्वार भई पराजित भएको व्यक्ति सोही क्षेत्र वा तहको उपनिर्वाचन बाहेक अन्यमा प्रतिस्पर्धा गर्न नपाउने कानूनी व्यवस्था गर्न प्रस्ताव गरेको छ। निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा आयोगले एक तह वा क्षेत्रमा पराजित उम्मेद्वारलाई अन्य निर्वाचनमा प्रतिस्पर्धाबाट बन्देशको प्रस्ताव गरेको हो। विधेयकको मस्यौदा जेठ 19 गते आयोगबाट स्वीकृत गरी गृह मन्त्रालय पठाइएको छ। निर्वाचन व्यवस्थापन सम्बन्धी एकीकृत कानूनमा आयोगले निरन्तर गृह कार्य गरे पनि अघि बढ्न सकेको छैन। एकीकृत कानून तर्जुमा भएमा निर्वाचन सम्बन्धी 8 कानून खारेज संशोधन हुनेछन्। आयोगले मौजुदा कानूनहरूमा रहेको उम्मेद्वारको अयोग्यता सम्बन्धी व्यवस्था परिमार्जन गर्दै प्रतिस्पर्धा बन्देजको व्यवस्था प्रस्ताव गरेको छ। विधेयक मस्यौदाको दफा 67 उम्मेद्वार हुन नपाउने सम्बन्धी व्यवस्थामा भनिएको छ। संघीय संसद, प्रदेश सभा वा स्थानीय तहको सदस्य पदमा उम्मेद्वार भई पराजित भएको व्यक्ति त्यस्तो पदको कार्यकाल पूरा नभएसम्म कुनै पनि तहको निर्वाचनमा उम्मेद्वार हुन सक्ने छैन। तर त्यस्तो व्यक्ति सोही निर्वाचन क्षेत्र वा तहमा हुने सोही पदको उपनिर्वाचनमा उम्मेद्वार हुन सक्नेछ। चुनावमा पराजित व्यक्ति उपनिर्वाचन बाहेक अन्य तहको निर्वाचनमा भाग लिन बन्देज भए पनि प्रतिनिधि सभा वा प्रदेश सभाको समानुपातिक बन्द सूचीमा भने रहन सक्ने व्यवस्था प्रस्ताव गरिएको छ। यो समाचार आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। आजको कान्तिपुर दैनिकमा दिल्लीबाट फर्किएको 7 दिनमै बेजिङ जाँदै परराष्ट्र मन्त्री खनाल शीर्षकको समाचार प्रकाशित छ। 3 दिने भारत भ्रमण सकेको एक सातामै परराष्ट्र मन्त्री शिशिर खनाल चीन भ्रमणमा जाँदै हुनुहुन्छ। चिनिया समकक्षी वाङ यीको निमन्त्रणामा मन्त्री खनाल 4 दिने 31 जेठदेखि 3 असारसम्मको भ्रमणका लागि बेजिङ जान लाग्नु भएको हो। खनालको चीन भ्रमणलाई दुई छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध कायम राख्ने प्रयासका रूपमा हेरिएको छ। भ्रमणका क्रममा मन्त्री खनालले समकक्षी वाङसँग द्विपक्षीय वार्ता गर्नुका साथै चिनिया कम्युनिस्ट पार्टी सिपिसीका नेताहरूलाई समेत भेट्नुहुनेछ। भ्रमण निश्चित भएपछि परराष्ट्र मन्त्रीले आवश्यक तयारी थालिसक्नु भएको छ। परराष्ट्र मन्त्रालयका एक वरिष्ठ अधिकारीले भन्नुभयो। दिल्लीमा रहँदा मन्त्री खनालले भारतीय विदेश मन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र अन्य उच्च अधिकारीहरूसँग भेटवार्ता गर्नुभएको थियो। उहाँहरूबीच सीमा, व्यापार, वाणिज्य, कनेक्टिभिटी, पूर्वाधार, ऊर्जा र रासायनिक मलको आपूर्ति लगायत द्विपक्षीय विषयहरूमा छलफल भएको थियो। वर्तमान सरकार पश्चिमा मुलुकतर्फ बढी ढल्किएको भन्ने बेजिङको आशंकाबीच परराष्ट्र मन्त्री खनाल चीन जान लागेको उहाँ निकट एक अधिकारीले बताउनु भएको समाचारमा उल्लेख गरिएको छ। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। कान्तिपुर दैनिकबाटै वीर अस्पताल बेथितीको चाङ सकसमा बिरामी शीर्षकको समाचार लिँदैछौ। जेठ दोस्रो साता अन्त्यतिरको कुरा हो। 40 वर्ष आसपासका एक पुरुष छातीमा असह्य दुखाइ भएपछि वीर अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि पुग्नु भएको थियो। चिकित्सकले बिरामीलाई हृदयघात भएको आशंका गर्नुभयो र प्रोथोम्बिन टाइम इन्टरनेसनल नर्मलाइज रेसियो परीक्षण गर्नुपर्ने निष्कर्ष निकालियो। पिटिआइएनआर परीक्षण रगत जम्ने क्षमता जाँच गर्न प्रयोग गरिने परीक्षण हो। रक्तचापको औषधि प्रयोग गरिरहेका बिरामीमा अक्सर यस्तो परीक्षण आवश्यक हुन्छ। तर परीक्षणका लागि आवश्यक रिएजेन्टको अभावमा पछिल्लो 5 महिना यता वीरमा यस्तो सेवा ठप्प छ।
समयमै टेन्डर प्रक्रिया सुरु नगरिँदा अस्पतालमा यस्तो अवस्था आइपरेको हो। हृदयघातको दुखाइका कारण छटपटिएका बिरामीलाई पहिले अरू दुईजना बिरामी सुतिरहेको बेडमा बस्न भनियो, किनकि इमर्जेन्सीमा बेड संख्याभन्दा 3-4 गुणा धेरै बिरामी आउनु र तिनलाई यसै गरी कोचाकोच गरेर राख्नु वीर अस्पतालमा सामान्य भइसकेको छ। रिएजेन्टको अभावमा परीक्षण रोकिएपछि थप उपचार प्रक्रिया प्रभावित भयो र त्यही बेला बिरामीको मृत्यु भयो। अस्पतालमा कार्यरत दुई स्वास्थ्यकर्मीले यो घटनाबारे पुष्टि गर्दै भन्नुभयो, त्यति बेला न सिनियर डाक्टर थिए न परीक्षण नै हुन सक्यो, बचाउन सकिने बिरामीलाई पनि बचाउन सकिएन। इमर्जेन्सीमा बिरामीको मृत्युको घटनापछि मृतकका परिवारहरूले सब बुझ्न अस्वीकार गर्दै लापरवाहीले बिरामीको मृत्यु भएको बताएका छन्। अस्पतालको आकस्मिक विभागमा कार्यरत एक चिकित्सकले नाम उल्लेख नगर्ने शर्तमा भन्नुभयो, बिरामीको मृत्युपछि अस्पतालमा निकै ठूलो हङ्गामा भयो, सब बुझ्न परिवारका सदस्यलाई सहमत गराउन 2 दिन लाग्यो। यो घटनाबारे जानकार इमर्जेन्सी विभागमा कार्यरत अर्का स्वास्थ्यकर्मीले भन्नुभयो, उनीहरू अस्पतालसँग परिवारका एक सदस्यलाई जागिर र क्षतिपूर्तिको माग गरिरहेका थिए, पछि कसरी कुरा मिल्यो थाहा भएन। मृतकको परिवारको सम्पर्क र परिचय खुल्ने अन्य जानकारी अस्पताल प्रशासनले उपलब्ध गराउन इन्कार गर्यो, तर यो घटनाबारे अस्पतालकी कार्यवाहक निर्देशक सह प्राध्यापक डाक्टर प्रभा चापागाई र प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीलाई पनि सोधिएको छ। उनीहरूले रिएजेन्टको अभावमा समयमै परीक्षण हुन नसकेको र बिरामीको मृत्यु भएको स्वीकारे तर चिकित्सकीय लापरवाही नभएको जिकिर गरेका छन्। उनीहरूले अरू बेला यस्तै अवस्थामा यस्तो परीक्षण अन्य अस्पतालमा गर्न पठाउने गरेको पनि बताएका छन्। वीर अस्पताल बेथितीको चाङ सकसमा बिरामी शीर्षकको यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ। बढ्दै ब्रेन ट्युमरका बिरामी शीर्षकको समाचार गोर्खापत्र दैनिकबाट लिँदैछौ। नेपालमा पछिल्ला वर्षहरूमा ब्रेन ट्युमरका बिरामीको संख्या बढ्दै गएको छ। तथ्याङ्क अनुसार नेपालमा गत वर्ष देशभर 3,000 ब्रेन ट्युमरका बिरामीको शल्यक्रिया गरिएको थियो। शल्यक्रिया गरिएका बिरामीमध्ये पुरुषको संख्या महिलाभन्दा बढी छ। राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका अध्यक्ष डाक्टर राजीव झाका अनुसार उमेर समूहका आधारमा 30-50 वर्षका व्यक्तिमा ब्रेन ट्युमरको समस्या बढी देखिएको छ। वीर अस्पतालमा मात्र दैनिक 4 बिरामी ब्रेन ट्युमरको शल्यक्रिया गर्नका लागि आउने गरेका छन्। वीरको न्युरो विभागमा मात्र ओपिडीमा दैनिक 80 बिरामी उपचारको लागि आउने गर्छन्। डाक्टर झाका अनुसार ब्रेन ट्युमर भएका मानिसमा टाउको अत्यधिक दुख्ने, रिङटा लाग्ने, आँखा देख्न कम हुने, शरीरको कुनै भागमा कमजोरी महसुस हुने लक्षण हुन्छन्। मदिरा सेवन, सुर्तिजन्य पदार्थ सेवनलाई पनि ब्रेन ट्युमरको कारकको रूपमा लिइन्छ। नेपालभरका 20 बढी न्युरो सम्बन्धी उपचार केन्द्रबाट सङ्कलन गरिएका तथ्याङ्कका आधारमा अध्ययन प्रतिवेदन तयार गरिएको जानकारी दिँदै अध्यक्ष झाले प्रदेशगत अवस्था हेर्दा बागमती प्रदेशमा सबैभन्दा धेरै ब्रेन ट्युमरका रोगी रहेका जानकारी दिनुभयो। यो समाचार गोर्खापत्र दैनिकमा प्रकाशित छ। नयाँ पत्रिका दैनिकमा सडक बत्तीको मात्रै 10 अर्ब बक्यौता शीर्षकको समाचार प्रकाशित छ। सडक बत्ती बाले बापत 355 पालिकाले विद्युत प्राधिकरणलाई झण्डै 10 अर्ब तिरेका छैनन्। 7,94,87,54,000 बक्यौता र त्यसको 25% जरिवाना सहित कुल 9,93,59,43,000 तिर्न बाँकी छ। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले सडक बत्ती सहितको बक्यौता महसुल उठाउन मातहतका निकायलाई निर्देशन दिएपछि प्राधिकरण र स्थानीय तह फेरि आम्ने सामने हुने देखिएका छन्। यो समाचार नयाँ पत्रिका दैनिकमा प्रमुख समाचारका रूपमा प्रकाशित छ। रासोपा प्रदेश अधिवेशन आजदेखि शीर्षकको समाचार गोर्खापत्र दैनिकबाट लिँदैछौ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले प्रथम राष्ट्रिय महाधिवेशनको तयारी स्वरूप सुरु गरेको जिल्ला अधिवेशन 56 जिल्लामा सम्पन्न गरेको छ। देशभरका 77 जिल्लामध्ये बाँकी 12 जिल्लामा विविध कारणवश रोकिएको निर्वाचन प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको रासोपाले जनाएको छ। रासोपा केन्द्रीय निर्वाचन विभागका प्रमुख भुवन केसीले 12 जिल्लामा निर्वाचन प्रक्रिया जारी रहेको र 1 जिल्लामा अधिवेशन स्थगित भएको तथा 5 जिल्लामा अझै अधिवेशन हुन बाँकी रहेको जानकारी दिनुभयो।
रासोपाले पहिलो महाधिवेशनको तयारी स्वरूप जेठ 23 गतेदेखि देशभर जिल्ला अधिवेशन शुरू गरेको थियो। पार्टीको केन्द्रीय कार्यतालिका अनुसार जिल्ला अधिवेशन सके लगत्तै मंगलबारदेखि सातै प्रदेशमा प्रदेश अधिवेशन शुरू हुँदैछ। यो समाचार गोरखापत्र दैनिकबाट लिएका हौं। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।

0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ चडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसङ्गहरू। क्रियाशील सदस्य घट्दा चर्कदै कङ्ग्रेस विवाद शीर्षकको समाचार अन्नपूर्ण पोस्टमा प्रकाशित छ। क्रियाशील सदस्यता अध्यावधिकको विषयले काङ्ग्रेसको गुटी विवाद फेरि सतहमा आएको छ। पार्टीले डिजिटल प्रणाली मार्फत सदस्यता अध्यावधिक अभियान सञ्चालन गरिरहँदा सदस्य संख्यामा ठूलो गिरावट आएपछि यो विवादले काङ्ग्रेसको राजनीति तरङ्गित बनेको हो। क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्य प्रकाश रसाइलीका अनुसार सोमबार साँझसम्म 5,02,381 जनाले डिजिटल अध्यावधिक गरिसकेका छन्। उहाँले भन्नुभयो, अघिल्लो साताभन्दा यो साता एकदमै धेरैले अध्यावधिक गर्नुभएको छ, यो उत्साहप्रद नै छ। 15 महाधिवेशनको नेतृत्व सङ्घर्षसँग जोडिएकाले सदस्यता विवाद थप चर्कने सम्भावना छ। वैशाख 1 गतेदेखि सुरु भएको अभियानको समयसीमा जेठ 28 छ। काङ्ग्रेसको 14 महाधिवेशनमा 8.5 लाख क्रियाशील सदस्य थिए। तीमध्ये सबैभन्दा बढी बागमती प्रदेशबाट र सबैभन्दा कम कर्णाली प्रदेशबाट थिए। यो समाचार अन्नपूर्ण पोस्टमा प्रकाशित छ। नेपाली युवालाई 125 अर्बको चिट्ठा शीर्षकको समाचार नागरिक दैनिकबाट लिँदैछौँ। 4 वर्षअघि सुन्दर भविष्यको खोजीमा नेपालबाट संयुक्त अरब इमिरेट्स UAE पुगेका 26 वर्षीय तयब खानले 3 करोड दिराम 125 अर्ब रुपियाँ बराबरको चिट्ठा जित्नु भएको छ। हाल अबुधाबीमा बसोबास गर्दै आउनुभएका खान UAE लट्रीको लक्की डे ड्रको ज्याकपट प्रणाली अन्तर्गत ग्रान्ड पुरस्कार जित्ने पहिलो व्यक्ति भन्नुभयो। रोचक त के छ भने विजेता नम्बर घोषणा हुँदा खनालले ड्र हेरेका पनि थिएनन्। उनले यो खबर इमेल मार्फत थाहा पाएका हुन्। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ। नागरिकबाटै तात्दै पृथ्वी नयाँ रेकर्डको आकलन शीर्षकको समाचार लिँदैछौँ। आगामी 5 वर्षमा विश्वको औसत तापक्रम वृद्धिले नयाँ कृतिमान राख्ने अथवा त्यसको वरपर रहने देखिएको छ। विश्व मौसम संगठन WMOले हालै सार्वजनिक गरेको एक प्रतिवेदनका अनुसार आर्कटिक क्षेत्रमा तापक्रम वृद्धि विश्वव्यापी औसतभन्दा 3 गुणाले बढी हुनेछ। WMOका लागि बेलायतको मेट अफिसले तयार पारेको एनुअल 2 डेकाइल अपडेट प्रतिवेदनमा गत 5 वर्षको जलवायु अवस्थाको समीक्षा गर्नुका साथै आगामी 5 वर्षका लागि तापक्रम र वर्षा सम्बन्धी क्षेत्रीय पूर्वानुमान गरिएको छ। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ। साना व्यवसायीले डिजिटल माध्यमबाट 10 लाखसम्म कर्जा पाउने शीर्षकको समाचार कारोबार दैनिकबाट लिँदैछौँ। विभिन्न माध्यमबाट प्रवाह हुने कर्जाको दायरा र सीमा विस्तार भएको छ। नेपाल राष्ट्र ब्याङ्कले विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जा डिजिटल लेन्डिङ सम्बन्धी मार्गदर्शन 2078 संशोधन गर्दै लघु साना तथा मझौला व्यवसायका लागि यस्तो सहजीकरण गरेको हो। चालु आर्थिक वर्षको मौद्रिक नीतिमा डिजिटल लेन्डिङ मार्गदर्शनमा आवश्यकता अनुसार परिमार्जन गर्दै लघु साना तथा मझौला व्यवसायीलाई सहजीकरण गर्ने उल्लेख थियो। मौद्रिक नीतिमा भनिएको थियो, लघु साना तथा मझौला व्यवसायीलाई विद्युतीय माध्यमबाट कारोबारमा आधारित भई प्रवाह गरिने कर्जामा सहजीकरण गर्न डिजिटल लेन्डिङ गाइडलाइन्समा परिमार्जन गरिनेछ। साना व्यवसायीले डिजिटल माध्यमबाट 10 लाखसम्मको कर्जा पाउने सम्बन्धीको यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ। निजामतीमा हलचल, अवकाश सीमा 55 वर्ष उमेर वा 30 वर्ष सेवा पुरा, अध्यादेशबाट ऐन ल्याउने तयारी शीर्षकको समाचार नागरिक दैनिकबाट लिँदैछौँ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले 55 वर्ष उमेर पुगेका वा 30 वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाशमा पठाउने प्रस्तावसहित संघीय निजामती सेवा ऐनको मसौदा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएपछि कर्मचारी वृत्तमा हलचल मचिएको छ। अहिले सबैजसो सरकारी कार्यालयमा यही विषयमा चर्चा र टिका टिप्पणी हुने गरेको छ। मसौदामा 55 वर्ष उमेर पुगेका वा 30 वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई एकपटकका लागि अनिवार्य अवकाशमा पठाउने व्यवस्था गरिएको छ। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ। पत्रकारको प्रश्नले फेरि भड्किए ट्रम्प, अन्तर्वार्ताको बीचमै उठे शीर्षकको समाचार कान्तिपुर दैनिकबाट लिँदैछौ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि एकपटक पत्रकारको प्रश्नले भड्किनु भएको छ र बीचमै अन्तर्वार्ता छोड्नु भएको छ। अमेरिकी टेलिभिजन एनबिसीमा क्रिस्टन बेलकरसँग अन्तर्वार्ता दिइरहेका बेला ट्रम्प भड्किनु भएको हो। आफूले गरेका दावीमाथि पत्रकार बेलकरले प्रमाण दिन भनेपछि ट्रम्प रिसाउनु भएको हो। आइतबार प्रसारण भएको कार्यक्रम मिट द प्रेसमा ट्रम्पले क्यालिफोर्नियामा भइरहेको प्राइमरी चुनाव र 2020 राष्ट्रपति चुनाव धाँधलीपूर्ण भएको दावी गर्नुभएको थियो। त्यसपछि बेलकरले क्यालिफोर्नियामा चुनावमा धाँधली भएको प्रमाण माग्नुभयो। जवाफमा ट्रम्पले भन्नुभयो, मलाई केवल हेर्नु र सुन्नु मात्र छ। बेलकरले त्यसै छोड्नु भएन, उहाँले भन्नुभयो, यो त प्रमाण होइन नि। त्यसपछि ट्रम्प सन्किनु भएको हो। उहाँले मिडियालाई बेइमान करार गर्नुभयो। कुराकानी सकिएको भन्दै उहाँले भन्नुभयो, माफ गर्नुहोला, यसलाई यहीँ सकौँ, मेरा लागि धेरै नै भयो। यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ। अन्तिम विश्वकप यात्राका लागि मेस्सीको विशेष बुट द लास्ट ट्याङ्गो सार्वजनिक शीर्षकको समाचार राजधानी दैनिकबाट लिँदैछौ। विश्व फुटबलका महान खेलाडी लियोनेल मेस्सीले आफ्नो खेल जीवनको अन्तिम विश्वकपका रूपमा हेरिएको आगामी प्रतियोगिताका लागि प्रयोग गर्ने विशेष बुट सार्वजनिक गर्नुभएको छ। द लास्ट ट्याङ्गो नाम दिएको यो बुट मेस्सीको लामो सफल र ऐतिहासिक विश्वकप यात्राको प्रतीकका रूपमा प्रस्तुत गरिएको छ। यो बुट उहाँको 6 विश्वकप सहभागितासँग जोडिएको विशेष संस्करण समेत हो। यो समाचार राजधानी दैनिकमा प्रकाशित छ। अखबार कार्यक्रम आजलाई यति नै। अब यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक उत्तम पाण्डेलाई धन्यवाद दिँदै दीपक जोशी बिदा हुन्छु। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov.np र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
1: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
0: यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
1: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
0: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
1: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
0: सेवा सुचारू गर्नका लागि *1415# डायल गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।

0: नमस्कार, अन्तर सम्वादबाट सन्तोष रेग्मी। गत साता प्रदेश सरकारहरूले नीति तथा कार्यक्रम ल्याएका छन्। प्रदेश सरकारहरू आगामी असार 1 गते ल्याउने बजेटको तयारीमा जुटेका छन्। आज हामी गण्डकी प्रदेशको नीति तथा कार्यक्रम आगामी बजेट लगायतका विषयमा कुराकानी गर्नेछौँ। गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीत बहादुर शेरसन कुराकानीमा हामीसँग हुनुहुन्छ। मन्त्रीज्यू,
1: हजुर,
0: स्वागत छ यहाँलाई।
1: धन्यवाद।
0: अब यहाँहरू बजेटको तयारीमा हुनुहुन्छ, नीति तथा कार्यक्रम आइसकेको छ। मूलत आगामी आर्थिक वर्षको बजेट के विषयमा केन्द्रित हुनेछ? नीति तथा कार्यक्रममा त यहाँहरूले कृषि र पर्यटनलाई विशेष प्राथमिकतामा राख्नु भएको छ।
1: हजुर, अब यस्तो छ, हामीले के अरे अहिले हामी अझै पनि हामी पूर्वाधारको यो कर्मी विकासकै चरणमा छौँ। यो पूर्वाधार हामीले सबै ठाउँमा दुर्गम भेगहरूमा पनि अझै पनि हामी पूर्वाधार निर्माण गर्ने क्रममै छौँ। कयौँ ठाउँमा पुल छैन, कयौँ ठाउँमा सडकहरू छैनन्, कयौँ ठाउँमा अहिले पनि बिजुली बत्ती पुगेको छैन, होइन? यी कुराहरूलाई पनि हामी प्राथमिकता राखेरै हामीले काम गरिराखेका छौँ। गण्डकी प्रदेशले विगतदेखि यसलाई एउटा स्लोगन नाराकै रूपमा विकास गरेर हामी पहिलो चाहिँ पूर्वाधार विकासलाई नै जोड गरेर जानुपर्छ भनेरै हामीले केही कार्यक्रमहरू नै अगाडि बढाएका हौँ। जस्तो हामीले उज्यालो गण्डकी प्रदेश भनेर हामी यसमा लागिरहेका छौँ। कोही मान्छे पनि आजको 21 शताब्दीमा बिजुलीबाट वञ्चित नहोस्, बिजुली बाल्न नपाएर उज्यालोबाट वञ्चित नहोस् भन्ने छ हाम्रो। अर्को चाहिँ हामी सुरुदेखि नै एक घर एक धारा भन्ने नारासहित हामीले यो खानेपानीमा हामीले जुन यो एसडिजी सस्टेनेबल डेभलपमेन्ट गोल्स जुन यो सरकारले 2030 स्वच्छ खानेपानीको प्रतिबद्धता जनाएको छ, त्यसै गरी हामीले सबै ठाउँमा आजको दिनमा आजको जमानामा आएर पनि हामी खानेपानीबाट कोही मान्छे पनि वञ्चित हुनुहुन्न भन्ने नै हो। त्यस कारणले हामी धेरै ठाउँहरूमा एक घर एक धाराको कुरालाई लिएर हामी अगाडि बढेका छौँ। यो पूर्वाधार विकास सँगै सँगसँगै हामीले अलिकति यो गण्डकी प्रदेश भूगोलका हिसाबले र यहाँको सबै हिसाबले हेर्दाखेरि हामी कृषि पर्यटन र ऊर्जा तिनवटा कुरा चाहिँ हाम्रो प्रमुख विषय बन्न सक्छ। त्यस कारणले त्यसलाई जोड गरेर हामीले कृषि पर्यटन र ऊर्जालाई सेन्टरमा राखेर हामीले काम गर्न खोजिरहेका छौँ। र ऊर्जामा अहिले पनि ऊर्जाको कुरामा नेपालको नेपाल सरकारले सङ्घीय सरकारले यो कानुन बनाइसकेको छैन कि प्रदेश सरकारले यो ऊर्जामा कतिसम्म लगानी गर्न सक्छ, कतिसम्म यसले बिजुलीको यो जुन अहिले उत्पादन गर्ने कुरालाई हामीले कतिसम्म यसलाई लाइसेन्सहरू दिन सक्छ, स्वीकृति दिन सक्छ भन्ने कुरा अहिलेसम्म यो के भन्छ निर्णय नभइसकेको कारणले गर्दाखेरि ऊर्जामा चाहिँ हामीले अहिलेसम्म लगानीको वातावरण बनाउन सकिरहेका छन्। अरूमा चाहिँ हामी कोसिस गरिरहेका छौँ।
0: हजुर, अब जस्तो गत वर्ष पनि यहाँले ल्याउनु भएको बजेट अथवा चालु आर्थिक वर्षका सन्दर्भमा गत वर्ष आएका बजेटमा पनि करिब करिब 32 अर्ब 97 करोडको यहाँहरूको बजेट थियो। त्यसमा पनि यहाँहरूले पूर्वाधार निर्माणमै जोड दिनुभएको हो। चालु कार्यक्रमहरूका सन्दर्भमा त्यसको कार्यान्वयनको अवस्था कस्तो छ? बजेट कार्यान्वयन कसरी चाहिँ गरिएको छ जसले आगामी आर्थिक वर्षको बजेटलाई मार्ग निर्देश गर्छ?
1: अब अघिल्लो वर्ष 32 अर्ब 97 करोडको हो, झन्डै 32 अरब हो। 31 अरब 97 करोड मध्ये हामीले 12 अरब जस्तो चालु खर्चमै खर्च गर्ने कुरा हो, चालु खर्चमै छुट्याइएको थियो। 19 अरब जस्तो हाम्रो पुँजीगत खर्च हो। पुँजीगत खर्चमा हामीले पहिले अघिल्लो वर्ष जस्तो अहिले खर्च हुन सकेको छैन। प्रतिशतको आधारमा हेर्ने भने 40% त अब खर्च हुने नै भयो, पुँजीगत खर्च अलिक कम खर्च हुने देखिन्छ।
0: हजुर,
1: यो विशेष गरी यो अमेरिका युक्रेनको र के अरे युक्रेन र रुस र अमेरिका र इरानको लडाइँले यो महँगी बढ्यो। महँगी बढेपछि निर्माण व्यवसायहरूले कति ठाउँहरूमा जति तीव्र गतिमा काम गर्नुपर्ने थियो, यी बहुवर्ष र साल पछि योजनाहरूमा जसले ठेक्का लिएर काम गर्न सुरु गरेका थिए, तिनीहरूले खासै काम गरेनन्। जति गर्नुपर्ने हो, गर्न चाहिँ गरेकै छन् फेरि, तर जति गर्नुपर्ने त्यति नगरेको कारणले खर्चको मात्रा अघिल्लो वर्षहरूभन्दा अलिक कम हुने देखिन्छ। तथापि हामीले तीव्र रूपले यसलाई खर्च गर्ने कुरामा हामी लागिरहेकै छौँ र अहिले पनि हामी त्यो गतिमा यो सबै ठाउँमा काम कसरी गराउन सकिन्छ, हाम्रा हाम्रो यो खर्च कसरी बढाउन सकिन्छ, पुँजीगत खर्चलाई कसरी माथि लान सकिन्छ भन्ने विषयमा हामी सचेत भएर काम गरिरहेका छौँ। अब यो वर्षको पहिलाको जस्तो पुँजीगत खर्च अलिक कम हुने देखिन्छ, तथापि हामी काम गरिरहेछौँ। अब
0: जस्तो अब आगामी आर्थिक वर्षको सन्दर्भमा चाहिँ बजेट ल्याउँदाखेरि यो वर्ष जुन यहाँहरूले मूलत निर्माण पूर्वाधारमा जसरी लगानी गर्नुभएको छ, त्यो लगानीको हिसाबले कति चाहिँ अप्ठ्यारो पर्यो निर्माणमा, अब त्यसलाई चाहिँ कसरी हामीले चाहिँ गर्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउँछौँ, अथवा आगामी आर्थिक वर्षको बजेटको कार्यान्वयनका सन्दर्भमा पनि अहिलेदेखि कस्तो खालको तयारीहरू अघि बढाएका छौँ?
1: अब होइन, यो जस्तो यो निरन्तर यो महँगी बढ्दै गयो भने यस्तो कुरामा सङ्घको सरकारले पनि पुनर्विचार गर्नुपर्छ, हामीले पनि पुनर्विचार गर्नुपर्छ। कारण त बजेटै खर्च भएन भने विकास कसरी हुन्छ र? पहिलो कुरो मैले अघि नै भने, पूर्वाधार विकासको विकास रोकिने प्रक्रिया त होइन, तथापि के हो भने हामी पूर्वाधार विकासको एउटा अन्तिम भन्न मिल्दैन, विकासको चरण निरन्तर हुन्छ, तर पूर्वाधार विकासको प्रारम्भिक चरणका कयौँ ठाउँहरूमा प्रारम्भिक चरण पनि हामीले के अरे प्रवेश गरिसकेका छैनौँ नि त। त्यस कारणले गर्दाखेरि हाम्रोमा अहिले पनि कहीँ दुई तिनवटा पालिकामा चुन्डुम्री जस्ता गोर्खाको चुन्डुम्री अनि हामी के अरे मनाङको नार्पा भूमि जस्तो ठाउँहरूमा हामीले अहिले पनि बाटो पुर्याउन सकेका छैनौँ पालिकामै। त्यस कारणले गर्दाखेरि अहिले जस्तो विकास खर्चै नभएर विकास गर्न सके, विकास खर्च नभएपछि त हामीले त समस्या त पर्छ नि त। त्यस कारण अहिले हामीले मुख्य कुरा के हो भने, अब यो जुन महँगीकै कारणले विकास नगर्ने परिस्थिति भयो भने यसलाई यसको मूल्य समायोजनदेखि के गर्न सकिन्छ, यसलाई चाहिँ महँगी मूल्य समायोजनको यी कुराहरूलाई लिएर हामीले काम गर्नुपर्छ। अहिले यो कुरामा हामी सचेत हुनुपर्छ सरकार, मलाई लागेको कुरा यो हो। अब सरकारले कस्तो पोलिसी लिन्छ, सङ्घको सरकारले यो कुरामा खासै गरेको जस्तो त देखिँदैन, अब गर्ला, हामीले पनि त्यसलाई हेरेर हामी काम गर्नुपर्छ भन्ने लाग्छ।
0: हजुर, अब जस्तो यहाँहरूको केही नारा छ नि कि गण्डकी जाउँ, प्रकृति र संस्कृतिसँग रमाउँ, डिजिटल गण्डकीको आधार, विद्यालयमा आइसिटी पूर्वाधार, अबको निकास, युवाको विकास, यी कार्यक्रमहरू चाहिँ कसरी कार्यान्वयनमा आएका छन्?
1: होइन, अब यो पर्यटनको कुरामा हामीले अहिले पनि विशेष गरी हामी यो पश्चिमा राष्ट्रहरूबाट आउने पर्यटनको संख्या त कम भएको छ, पहिलाभन्दा यो सबैलाई थाहा छँदै छ। तर अहिले छिमेकी मुलुकबाट आउने पर्यटकहरूको आज गण्डकी प्रदेशमा हेऱ्यो भने निकै धेरैको संख्यामा छन्। यो चैतमा सम्ममा मात्रै यो 131,000 त संरक्षण क्षेत्रमा चाहिँ भ्रमण गरेको अवस्था छ। त्यस कारणले गर्दाखेरि अहिले धेरै मान्छे, धेरै व्यक्तिहरू, पर्यटकहरू यो छिमेकी भारतबाट, चिनबाट, यो छिमेकी देशहरूबाट आउने क्रम तीव्र छ। त्यो भएर हामीले यसलाई चाहिँ हामीले व्यवस्थित गर्नुपर्छ। यहाँ चाहिँ आज दुई दिन बस्ने पर्यटक, तिन दिन बस्ने पर्यटकलाई चाहिँ हामीले 5 दिन 10 दिन बन्ने वातावरण चाहिँ बनाउनुपर्छ भन्ने नै हो। अरू कुराहरू चाहिँ अब अरू हजुरले भनेको कुरा चाहिँ हामीले अरू विकास निर्माणका कुराहरूलाई हजुरले भनेको यो आइसिटीका कुराहरू, यो आइसिटी ल्याबका कुराहरू, यो प्रविधिका कुराहरू चाहिँ हामीले व्यवस्थित गरेर जाने हो। जस्तो मैले अस्तिको पटक पनि सिद्धान्त र प्राथमिकता नित्य तथा कार्यक्रमसम्म आइपुग्दाखेरि हामीले त्यहाँ भनेका छौँ कि अब जस्तो एउटा इक्जाम्पल दिन्छु तपाईँलाई, कृषिमै कुरा गर्ने भने अब हामी स्टार्टअपमा जानुपर्छ। स्टार्टअपमा नगइकन हामीले कृषिलाई चाहिँ प्रविधि मात्रै नबनाइकन हामी अब कृषिलाई पनि ठिक ढङ्गले न उत्पादन गर्न सक्छौँ न बेच्न सक्छौँ। त्यस कारणले मैले त्यहाँ पनि भनेको छु, अब कृषिको एप चाहियो। अहिले यो वर्ष हामीले कृषिको एप बनाउँदैछौँ, इक्जाम्पल दिएको हजुरलाई, 85 पालिकासँग हामी समन्वय गर्छौँ। समन्वय गरिसकेपछि मुस्ताङमा पालिरहेको याक बिक्री गर्न चाहेपछि त्यो एपमा राख्ने व्यवस्था हुन्छ। अब कहीँ गैँडाकोटको अर्को, नवलपुरको या कुनै पोखराको कुनै अर्को ठाउँकोले त्यो याकले याकलाई उसले खरिद गर्न चाह्यो भने त्यो एपबाट खरिद गर्ने व्यवस्था कसरी गर्न सकिन्छ? ढोरपाटनको आलु फलेको चिजलाई हामीले के अरे तपाईँको के भन्छ यो उमा एपमा राखिरहेको छौँ, त्यो एप त्यो ढोरपाटनको आलुलाई पोखरासम्म लिएर बेच्न कसरी सकिन्छ? अर्को खरिद गर्ने मान्छेले पनि, इच्छुक भएको मान्छेले पनि त्यो एपमा इन्भल्भमेन्ट जनाउँछ र यो गण्डकीमा व्यापक यो यो जुन यो कार्यक्रम गरेर आत्मनिर्भरलाई जोड्ने कुरा छ। अर्को व्यावसायिकको कुरामा फेरि अर्को ढङ्गले फेरि व्यावसायिकताको कुरालाई अर्को ढङ्गले हामीले पोलिसी नीति बनाएर जानुपर्ने, त्यो नीति त्यही भएर यसलाई चाहिँ प्रविधि मैत्री बनाएर जाने हरेक चिजलाई। अब प्रविधि मैत्री नबनाउने हो भने अब हजुरलाई हामीले कार्यक्रममा आएका छौँ कि अब सेटेलाइट कार्य एकीकृत सेटेलाइट कार्यालय नभएसम्म अब हुँदैन, खर्च धेरै भयो, चालु खर्च बढाइ बढाइ गऱ्यो, हामी एकीकृत जिल्लाहरूमा एकीकृत सेटेलाइट कार्यालयहरू राख्ने कुराको समय हामी त्यसमा यो कार्यक्रमको कार्यक्रममा बनाएको छौँ, नित्य कार्यक्रममा बनाएको छौँ। त्यो भएर यी कुराहरूलाई जोड गरेर हामीले गण्डकी प्रदेशमा काम गर्ने कोसिस भइरहेको छ।
0: हजुर, अब जस्तो फर्किएका युवालाई कृषिमा जोड्ने भनेर यहाँहरूले नारा अघि सार्नु भएको छ, त्यसका कार्यक्रमहरू चाहिँ के हुन्छन्?
1: अब त्यसको कार्यक्रमहरू के हो भने हामीले विदेशमा केही पैसाहरू कमाए, अहिलेलाई कोही मान्छेले कोही साथीहरूले युरोपमा कोरियामा जापानमा या कुनै अरब कन्ट्रीमा गएर 20 लाख 25 लाख रुपियाँ पैसा कमाउनु भयो भने त्यो पैसाले नेपालमा आएर कृषि व्यवसायीकरण हुन सकेनन्, व्यवसायीकरण बन्न सकेनन्, त्यो पनि प्रविधि मैत्री व्यवसाय कृषिमा लाग्न सकेनन् भने अब हामीले के हो भने गण्डकी प्रदेश सरकारले अहिले हामीले नयाँ कुरा ल्याएको छौँ व्यवसायिकका लागि, एउटा व्यवसायिकलाई फोकस गर्ने, एउटा आत्मनिर्भरलाई फोकस गर्ने। व्यवसायिकलाई फोकस गर्दाखेरि हामीले कम्तीमा पनि ब्याङ्कहरूले लोन ऋण प्रवाह गर्ने, त्यसको ब्याजमा चाहिँ हामीले अनुदान दिने, के भन्छ गण्डकी प्रदेश सरकारले, अनि उत्पादनमा चाहिँ जो व्यक्ति नेपालमा आउँछ त्यसले चाहिँ उत्पादनमा कर र सामान्य कृषि कर र त्यसपछि उसले चाहिँ यो बजारसँग टाई अप गरेर जुन विदेशबाटको आयात छ यसलाई प्रतिस्थापन गर्नको लागि यसको यो अलिकति मास्टर ग्रान्ड पोलिसी जान सकिन्छ कि भन्ने कुराको प्रोग्राम हो यो चाहिँ।
0: हामी अन्तर्सम्वादमा छौँ। गत साता नीति तथा कार्यक्रम ल्याएका प्रदेश सरकारहरू आगामी असार 1 गते ल्याउने बजेटको तयारीमा जुटेका छन्। गण्डकी प्रदेशले नीति तथा कार्यक्रममा कृषि र पर्यटनलाई प्राथमिकतामा राखेको छ, उसले सबैभन्दा बढी भौतिक पूर्वाधारमा जोड दिएको छ। त्यसै गरी गण्डकी जाउँ, प्रकृति र संस्कृतिसँग रमाऊ, डिजिटल गण्डकीको आधार, विद्यालयमा आइसिटी पूर्वाधार, अबको निकास, युवाको विकास लगायतका विभिन्न नारा अघि सारेको छ। यिनै विषयमा हामी कुराकानी गरिरहेका छौँ गण्डकी प्रदेशका आर्थिक मामिला सम्बन्धी मन्त्री जित बहादुर शिरसन हामीसँग कुराकानीमा हुनुहुन्छ। अब मन्जु, जस्तो अब स्वास्थ्यका विषयहरू पनि यहाँहरूले समावेश गर्नुभएको छ र मूलत डायलाइसिसको सेवामा पालो कुर्न नपर्ने भनेर भन्नुभएको छ, यस्ता खालका चाहिँ भनाइहरू या नाराहरू या चाहिँ आश्वासनहरू त धेरै नै दिइन्छ तर त्यो कार्यान्वयनमा आउन सक्दैन। अब त्यो डायलाइसिस सेवामा पालो कुर्न नपर्ने व्यवस्था यहाँहरूले कसरी गर्नुहुन्छ त, त्यो घोषणा त गर्नुभयो यहाँहरूले।
1: अहिले पहिलाको जस्तो धेरै के अरे एउटा दुईवटा मात्रै अस्पतालमा भएर अब पालो लाउन पालो कुरिराख्नु पर्ने अवस्था एकदमै कम छ। अहिले धेरै कुराहरू अहिले हेऱ्यो भने अब अहिले के अरे जिल्लाहरूमा पनि धेरै डायलिसिस कार्यक्रमहरू चलिरहेका छन् प्रदेश अन्तर्गतका अस्पतालहरूमा।
0: हजुर,
1: यसलाई चाहिँ हामीले व्यवस्थित गर्नको लागि हामीले जति हामीले सक्छौँ त्यति निश्चित हामीले त्यो डायलिसिसको लागि त्यो त पहिला पनि व्यवस्था त थियो तर त्यसको के भने धेरै नसक्ने पनि अस्पतालले यदिसम्म गर्ने भनेपछि धेरै भोल्युममा लिएर विद्यार्थीहरूलाई कुर्याउने अल्मलाउने अनि एक हप्ता कुर्याउने दुई हप्ता कुर्याउने परिस्थिति थियो। अहिले हामीले यसलाई चाहिँ अलिकति व्यवस्थित गरेर स्वास्थ्य मन्त्रालय अन्तर्गतै यी जिल्लामा कहाँ कहाँ डायलिसिस छ कति त पालिका अस्पतालमा समेत हामी सुरु गर्न खोजिराखेका छौँ पालिकासँग समन्वय गरेरै। त्यो भएर त्यो चाहिँ हामीले सिस्टमकै बसाल्न खोजेको भने कुन जिल्लामा कुन ठाउँमा हाम्रो चाहिँ डायलिसिसको लागि चाप बिरामी छन् र कुन ठाउँमा कम छन् भन्ने कुराको त्यसको अध्ययन गर्ने त्यसको त्यसलाई हेर्ने र यसलाई चाहिँ अलिकति टोकन सिस्टम गराएर व्यवस्थित गर्ने कुरालाई जोड गरेर अब यो डायलिसिस चाहिँ मान्छेहरूले लाइन लाएर सरकारले लिएको पोलिसीमा लाइन लाएर कुर्न पऱ्यो भने त त्यो पोलिसी लिएर त काम लाग्दैन। त्यो भएर यो हामीले यो डायलिसिसलाई पनि फ्री अफ कस्ट मात्रै
0: अब यो विगत वर्षहरूमा ल्याएका स्वास्थ्यसँग सम्बन्धित विभिन्न विषयलाई अब यसपालि पनि यहाँहरूले समेट्नु भएको छ र त्यसलाई अलि विशेष प्राथमिकतामा राखिएको भन्नुभएको छ। उदाहरणको लागि समुदाय स्तरमा अब रोगहरूको पहिचान गर्ने विषय, त्यसै गरी अब स्वास्थ्य प्रणालीलाई चाहिँ डिजिटल बनाउने विषय, सेवा चाहिँ सुदृढीकरण गर्ने र त्योसँगै विशेषज्ञ सेवा नै दिने भनेर पनि भन्नुभएको छ। अब यसमा विगतमा भएका चाहिँ कमजोरी अथवा विगतमा पनि यस्ता खालका नाराहरू आएका थिए तर विगतमा किन कार्यान्वयन हुन सकेन, यसपालि कसरी यहाँहरू कार्यान्वयन गर्नुहुन्छ?
1: अब यो चाहिँ के हो भने यसलाई यसो हेर्दाखेरि हाम्रो मुख्य कुरा चाहिँ नारा ल्याउने, नारा चाहिँ कार्यान्वयन गरेमा हाम्रो ढिला सुस्ती हुने र कति कार्यान्वयन नै नहुने समस्या छ त्यो चाहिँ मैले स्वीकार्छु। तर हामीले के हो भने अहिले यो नारा मात्रै होइन, यसलाई अलि व्यवस्थितै गरेर जाने भन्ने हो। यो जस्तो के अरे बिरामीहरूको रिपोर्टदेखि बिरामीहरूलाई बिरामीहरू जाँच्ने प्रक्रिया कसरी गर्नेदेखि यसको हामीले अलिकति यो पटक पनि हामीले धेरै ठाउँहरूमा जस्तो बोबाङ झोरपाटनको बोबाङ भन्ने ठाउँमा नगरपालिका बोबाङ वार्ड नम्बर 7 धेरै ठुलो सङ्ख्यामा दाजु आयो, त्यसलाई चाहिँ त्यसलाई नियन्त्रण गर्नको लागि त्यहीँका स्वास्थ्य कर्मीहरू परिचालन भए। हामीले अहिले त्यसका लागि पनि आकस्मिक रोगहरूको लागि करिब करिब तपाईँको 51-52 रोगका लागि चाहिँ हामीले यो जुन सरुवा रोग छ यसको लागि हामीले 50 करोडको एउटा बकेट फन्ड गराएको छौँ। हामीले भनेको त्यसलाई आकस्मिक फन्डको रूपमा हामीले विकास गरेका छौँ र रोगहरू पनि स्क्रिनिङ गर्ने कुरामा अब यो कहाँ कहाँ कुन कुन खालका सरुवा रोगहरू आउँछन् यसको पनि स्क्रिनिङ गर्ने, नयाँ पुरानो रोगहरू कसरी आउँछन् स्क्रिनिङ गर्ने, पालिकासँग समन्वय गरेर विभिन्न ठाउँमा तपाईँको के भन्छ शिविरहरूको हामीले कसरी म्यानेज गर्ने व्यवस्था गर्ने र ती रोगहरूको उपचारमा गण्डकी प्रदेश सरकारले यसलाई कसरी व्यवस्थित गरेर जाने यसको चाहिँ अलि हामी डाटामा जान खोजेको यसलाई धेरै कुरा गहिरो बुझ्न भन्दा नि यसको डाटामा गएर यहाँको गण्डकी प्रदेशभित्रको अलिकति डाटामा गएर यसलाई रोगको स्क्रिनिङ गरेर यसलाई व्यवस्थित गर्न खोजेको हो।
0: हजुर, अब फेरि म पर्यटनतिरै फर्किए, पर्यटनमा चाहिँ अब पोखरालाई पर्यटनको राजधानी नै घोषणा गरिएको पनि हो, अब यो पर्यटकहरूको संख्या बढाउने भनेर पनि विगतदेखि कार्यक्रमहरू आएका हुन्, तर पश्चिमतिरको समस्याले भनौँ न अब अहिले त चाहिँ मध्यपूर्वमा अलिकति समस्या भयो त्यसले पनि असर गरेको होला, पश्चिममा पर्यटकहरूको संख्या घटेको छ यद्यपि भारतीय पर्यटकहरूको संख्या बढेको छ, चिनका पर्यटकहरूको पनि सम्भावना चाहिँ बढी नै छ, भारतीय पर्यटकहरूको चाहिँ मेन अब मुख्य रोजाइको विषय भनेको धार्मिक पर्यटनै हो, गण्डकी अब धार्मिक पर्यटनको हिसाबले पनि एउटा केन्द्र नै हो, त्यसमा चाहिँ यहाँहरूले के कस्ता खालका कार्यक्रमहरू आगामी बजेटमा चाहिँ ल्याउनुहुन्छ, जुन नीति तथा कार्यक्रममा पनि केही विषयहरू त यहाँले समेट्नु भएको छ।
1: अब हामीले चाहिँ यो गण्डकी प्रदेशमा विशेष खालले धार्मिक पर्यटक अनि यो जुन यो के अरे यो नेचुरल यो जुन माउन्टेनदेखि लिएर यो जुन हिल साइडका हेर्न आउने पर्यटकहरू र यी के अरे कला संस्कृतिसँग जोडिएर आउने पर्यटकहरू, यो 3-4 थरीका पर्यटकहरूको हबी देखिन्छ यहाँ आउनको लागि उनीहरूको। अब विशेष गरी यहाँ आउने भनेको मुख्य दुईटा नै हो, एउटा चाहिँ यो माउन्टेनहरू प्रकृतिसँग, अघि नै भने प्रकृतिसँग रमाऊ भन्ने हाम्रो नारा नै छ, प्रकृति प्रेमीहरू जस्तो हाम्रोमा हिमालहरू चाहिँ निकै अग्ला हिमालहरू छन्, ती हिमालहरू धौलागिरी अन्नपूर्ण मनासुलु जस्ता हिमालहरू हेर्न आउने पर्यटकको संख्या छ। अर्को चाहिँ हामीले तपाईँको के भन्छ धार्मिक पर्यटकहरू जस्तो मुक्तिनाथ, दामोदर कुण्ड, के अरे शालिग्राम, यस्ता देवघाट लगायतको यो निकै धेरै पञ्चकोट निकै धेरै धार्मिक स्थलहरू छन्। विशेष गरी हिन्दू धर्मावलम्बीहरूको त यो यसलाई चाहिँ एउटा ठुलो एउटा बेस क्षेत्र र यो चाहिँ निकै सनातनी परम्परादेखि नै यसलाई चाहिँ एउटा बेसको रूपमा एउटा धार्मिक पर्यटकको रूप आउनेको रूपमा हेर्न सकिन्छ र यसलाई चाहिँ बिस्तारै यसलाई चाहिँ हामीले पर्यटकहरू आउने तर हेरेर फर्किने कुरा मात्रै होइन, यसलाई व्यवसायसँग जोड्ने आर्थिक के अरे समृद्धिसँग जोड्नको लागि यहाँको विभिन्न ठाउँहरू जुन जुन चिजहरू छन् यसलाई अझै व्यवस्थित गरेर जाने, यसलाई अझै तयारीका साथ लाग्ने केही कुराहरू भएको छ, यसलाई नभएको कुरालाई फेरि व्यवस्थित गरेर जाने कुरामा हामी सचेत छौँ। नयाँ केही गन्तव्यहरू खोजेर जानुपर्छ, हाम्रा ठाउँहरू कयौँ ठाउँहरू के अरे एकदम प्रख्यात बनाउन नसकेर हामीले प्रचार गर्न नसकेर ती ठाउँहरूमा पर्यटकहरू आउने क्रम अहिले पनि के अरे थोरै मात्रामा मात्रै आउँछन्। ती ठाउँहरूलाई पनि हामीले अझै पर्यटकहरू आउने जस्तो हम्पाल भन्ने पर्वतको हम्पाल भन्ने ठाउँ जुन ठाउँ अब तपाईँको धेरै कुरामा उल्लेख गरिएको छ, त्यस्ता ठाउँहरू थुप्रो ठाउँहरू छन्। यी ठाउँहरूलाई हामीले चाहिँ के अरे नयाँ गन्तव्यहरू पनि खोज्ने र पुरानालाई पनि व्यवस्थित जाने कुरामा गण्डकी प्रदेश सरकारले अहिले यो पर्यटनलाई अलिकति केन्द्रमा राखेर काम गर्ने कोसिस गरिरहेको छ अहिले।
0: हजुर, अब बजेटको जुन चाहिँ सिलिङ छ, गत आर्थिक वर्षको बजेट यहाँहरूले करिब 32 अर्बको ल्याउनु भयो होइन, अब आगामी आर्थिक वर्षमा यसको कुन आकार हुनेछ?
1: अब आकार चाहिँ त्यही हाराहारीमै हुने हो। अब 32-32.5 भन्दा बढेर जान्न त्यही आकारमै हुन्छ। अब अघिल्लो वर्षहरूको हाम्रो अनुभवहरू र आगामी वर्ष हामीले कार्यान्वयन गर्न सक्ने योजनाहरू ती कुराहरूलाई ठिक ठिक ढङ्गले पहिचान गरेर व्यवस्थित गर्नको लागि हामी त्यही हाराहारीमै हामीले बजेट लिने हो अहिले त।
0: मुख्य चाहिँ त्यसमा पूर्वाधार विकासमै लगानी हुन्छ होइन त?
1: पूर्वाधार विकास तिनवटा कुरा भनौँ, पूर्वाधार विकास पहिलो कुरा हो, उत्पादन दोस्रो सँगसँगै हो। अहिले त हामीले उत्पादनलाई पनि जोड दिएको छ, दोस्रो पनि भन्दा नमिल्ने गरिकन हामी जोड दिँदैछौँ।
0: हजुर,
1: अर्को चाहिँ सामाजिक सुरक्षादेखि लिएर यहाँका थुप्रै कामहरू छन्, यी कामहरू हामीले गर्नुपर्नेछ। सामाजिक सुरक्षाको काम भने तपाईँलाई एउटै म इक्जाम्पल दिन्छु, अघिल्लो आर्थिक वर्ष मात्रै हामीले 68 जना चाहिँ सुत्केरी

0: वैदेशिक रोजगारीमा जानु अघि आफू जाँदै गरेको देशको जानकारी लिनु अत्यन्त जरुरी हुन्छ।
1: त्यहाँको भाषा, संस्कृति, नियम कानुन सिक्नै पर्छ।
0: यात्रा प्रक्रिया, सुरक्षा उपाय र आपतमा के गर्ने भन्ने कुरा सिकाउने पूर्व प्रस्थान अभिमुखीकरण तालिम लिनुपर्छ।
1: पूर्व प्रस्थान अभिमुखीकरण तालिम तोकिएको संस्थाबाट लिएपछि प्रमाण पत्र अनिवार्य रूपमा लिनुपर्छ।
0: तालिम कुनै औपचारिकता होइन, आफ्नै सुरक्षा र अधिकार संरक्षणका लागि हो।
1: महिला श्रमिकहरूले पूर्व प्रस्थान अभिमुखीकरण तालिम शुल्क भने फिर्ता पाइन्छ।
0: वैदेशिक रोजगार बोर्डको सचिवालय।

0: गोबरलाई गुइठा नबनाऊ, खेती गरिएको जमिनमा प्रयोग गरेर माटोलाई उर्वर र उत्पादनशील बनाऊ।
1: कृषि सूचना तथा प्रशिक्षण केन्द्र हरियर भवन।
2: मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी नचलाऊ र चलाउन पनि नदिऊ, अन्यथा दुर्घटना हुने जोखिम बढ्छ।
3: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
4: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
5: नागरिक लगानी कोष।
6: नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुरोध। यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।
7: सरकारी सेवा र स्रोतमा प्रत्यक्ष पहुँच नपुगेका पीडितहरू, कम आय भएका, गरिब, सीमान्तकृत, जोखिम समूहमा रहेका, लाभ लिनबाट वञ्चित भएका तथा महिलाहरूलाई सरकारी सेवा प्रवाहको अवसरमा प्राथमिकता दिउँ।
8: उनीहरूलाई कानूनले प्राथमिकता दिएका विषयहरू बारे सचेत गराएर सहयोग गरौँ।
7: सामाजिक जवाफदेहिता र सदाचारका लागि सहकार्य ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल।
9: कृषक माझ बिउबिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
10: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउबिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
9: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
10: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
9: सम्भव भएसम्म सुक्खा सहने जातहरू, जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
10: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकैपटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बर्सातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नु हुन समेत अनुरोध छ।
9: बिउबिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउबिजन समितिको सचिवालय ललितपुर।
10: फोन नम्बर 5423159।
11: यस बेला बिहानको 7 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकमा संसदको गतिरोध अन्त्य गर्ने विषयमा छलफल। प्रतिपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधि सभाको हिजोको बैठक पनि स्थगित। बैठक आज बस्दै। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश अधिवेशन आजदेखि सुरु हुँदै। नागढुङ्गा सुरुङ मार्ग आगामी साउन महिनादेखि सञ्चालनमा ल्याउने तयारी। र इजरायलले इरान बाहेकका अन्य मोर्चामा युद्ध जारी राखे। इजरायलमाथि आक्रमण गर्ने इरानको चेतावनी।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न #14#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको आह्वानमा हिजो बसेको सर्वदलीय बैठकमा संसदको गतिरोध अन्त्य गर्ने विषयमा छलफल भएको छ। सिंहदरबार स्थित सार्वजनिक लेखा समितिको हलमा बसेको सर्वदलीय बैठकमा राष्ट्रिय हितका लागि राजनीतिक गतिरोध अन्त्य गरी संसद सञ्चालन र सहकार्यका विषयमा छलफल भएको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो। महामन्त्री बुर्लाकोटीले नेपाल भारत सीमा विवादको विषयगत सम्बन्ध परराष्ट्र मन्त्रालयसँग भएकाले समग्र कूटनीतिक विषयमा परराष्ट्र मन्त्री शिशिर खनालले सदनलाई सम्बोधन गर्ने बारेमा पनि छलफल भएको बताउनुभयो।
3: अहिले सदनमा जारी गतिरोध अन्त्यको लागि पार्टी सभापति रवि लामिछानेज्यूले अनुरोध गर्नुभयो। कति मुद्दाहरू लामो छलफल पश्चात मात्र को समाधान हुन्छ र यसमा सरकारको तर्फबाट यसलाई स्पष्ट गर्ने गरी परराष्ट्र मन्त्री र परराष्ट्र मन्त्रालयले त्यसलाई आवश्यक पर्छ भने सदनमा पनि राख्न सकिन्छ भन्ने हिसाबमा सभापतिज्यूले राख्नुभयो र अरू दलहरूको तर्फबाट यसमा चाहिँ छलफल गरेर मात्रै हामी अगाडि बढौँ भन्ने हिसाबको कुरा छ।
2: बैठकमा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको भूमि मिचेको भनेर दिनुभएको अभिव्यक्तिको रेकर्ड सदनबाट हटाउनु पर्ने र प्रधानमन्त्री शाहको संसदप्रति जवाबदेहिता सुनिश्चित गर्दै संसद सञ्चालनको वातावरण बनाउनु पर्नेमा जोड दिनुभयो।
4: प्रधानमन्त्रीले संसदमै आएर यसको जवाब दिनुपर्छ र स्पष्ट बनाउनुपर्छ। हामी संसद खोल्न तयार छौँ। हामीलाई संसद प्रत्यावरोध गर्ने अवरोध गर्ने कुनै हाम्रो रहर चाहना होइन। हामी पनि यसबाट मर्माहत भएका छौँ। बजेट आएको छ, अरू इस्युजहरू छन्, छलफल गर्नुपर्ने छ, तर संसद खोल्ने वातावरण बनाउनुहोस् भन्ने हामीले आग्रह गर्यौँ।
2: बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी रापरपाका अध्यक्ष राजेन्द्र प्रसाद लिङदेनले बहुमतको सरकारले सबै संवैधानिक व्यवस्था भत्काउने तथा शक्ति पृथकीकरण र सन्तुलनको सिद्धान्त कमजोर बनाउने कार्य गर्न नहुने बताउनु हुँदै कूटनीतिक सम्बन्धका विषयमा संवेदनशील भई आआफ्नो अभिव्यक्ति दिन आवश्यक रहेको औल्याउनु भयो। बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतम, प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका संसदीय दलका नेता भीष्मराज आङ देम्बे, नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव कुमार नेपाल, नेकपा एमाले संसदीय दलको प्रमुख सचेतक ऐन महर, राष्ट्रिय प्रजातन्त्र पार्टी रापरपाका अध्यक्ष राजेन्द्र प्रसाद लिङदेन, राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने सहित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूबीच समसामयिक तथा राजनीतिक विषयमा छलफल भएको थियो। प्रतिनिधि सभाको हिजोको बैठक विपक्षी दलहरूको अवरोधका कारण स्थगित भएको छ। प्रतिपक्षीको अवरोधका कारण हिजो 15 मिनटका लागि स्थगित भएको बैठक पछि सूचना टाँस गरी आजसम्मका लागि स्थगित गरिएको हो। प्रतिनिधि सभाको हिजोको बैठक विशेष कारणले तोकिएको समयमा बस्न नसक्ने भएकाले आज 1 बजे बस्ने गरी सभामुख डोलप्रसाद अर्यालले समय निर्धारण गर्नुभएको संसद सचिवालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले केही दिन अघि प्रतिनिधि सभाको बैठकमा नेपालले पनि भारतको भूमि मिचेको रहेछ भनेर दिनुभएको अभिव्यक्तिको विरोधमा प्रतिपक्षी दलहरूले बैठक अवरुद्ध गर्दै आइरहेका छन्। बैठकमा प्रतिपक्षी दलका सांसदहरूले अवरोध सुरु गरेपछि सभामुख अर्यालले सीमा विवादबारे विपक्षी दलहरूले उठाएका विषयमा सरकारले गम्भीरता देखाउने विश्वास व्यक्त गर्नुभयो। सभामुख अर्यालले विगत केही दिनदेखि सदन स्थगित भइरहेको, सदनमा उठिरहेको विषयमा आफ्नो ध्यानाकर्षण भएको र सत्तापक्ष र प्रतिपक्षी दलबीच संवाद भइरहेको बताउनुभयो। बैठकमा नेकपा एमाले संसदीय दलका उपनेता पद्मा अर्यालले प्रधानमन्त्री शाहले कूटनीतिक मर्यादा र पदीय जिम्मेवारी उल्लङ्घन गर्दै अभिव्यक्ति दिएको भन्दै भूल सुधार गर्नुपर्ने र क्षमा माग्नुपर्ने माग समेत राख्नुभयो। बैठकमा सांसद सांसदहरूले संसदमा दर्ता भएको आर्थिक विधेयकको 16 पृष्ठ गायब भएको, करका दर हेरफेर भएको भन्दै यो काम कसरी भयो र चुहावट कसरी भयो भन्ने विषयमा प्रश्न समेत गर्नुभएको थियो। नेपाली कम्युनिस्ट पार्टीका नेता एवं सांसद वर्षामान पुनले प्रधानमन्त्री शाहले दिनुभएको विवादित अभिव्यक्ति संसदको रेकर्डबाट हट्नुपर्ने बताउनु भयो। नेपाली काङ्ग्रेसका सांसद सन्तोष सुब्बाले प्रधानमन्त्रीले रोस्ट्रममा उभिएर दिनुभएको अभिव्यक्ति भर्सना योग्य रहेको भन्दै त्यसलाई विषयान्तर नगरी सच्याउन र संसदप्रति उत्तरदायी बनेर जवाफ दिन माग गर्नुभयो। प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजे बोलाइएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल र संयुक्त अधिराज्य बेलायतका रक्षा मन्त्री जोन हिली र भूतपूर्व सैनिक जनशक्ति सम्बन्धी मन्त्री लुइस स्यान्डर जोन्स बीच गोर्खा सैनिकहरूको लामो समयदेखि समाधान हुन बाँकी रहेका गुनासाहरू, समानुपातिक पेन्सनको माग लगायतका विषयमा छलफल भएको छ। हिजो भएको भर्चुअल बैठकमा परराष्ट्र मन्त्री खनालले नेपाल भारत सम्बन्धमा बेलायती गोर्खाहरूको महत्वलाई प्रकाश पार्दै बेलायती गोर्खाहरूका गुनासोहरूको यथाशीघ्र आपसी रूपमा स्वीकार्य समाधान खोज्नुपर्ने आवश्यकतामा जोड दिनुभएको थियो। साथै मन्त्री खनालले न्याय, निष्पक्षता र सम्मानको दृष्टिकोण बाट यी विषयहरू सम्बोधन गर्न बेलायती सरकारसँग अनुरोध गर्नुभएको थियो। बैठकमा रक्षा मन्त्री हिलीको तर्फबाट स्यान्डर जोन्सले बेलायती गोर्खा भोका भूतपूर्व सैनिकहरूका विषयहरू सम्बोधन गर्न नेपाली पक्षसँग नजिकबाट सहकारी गर्ने आफ्नो प्रतिबद्धता पुनः व्यक्त गर्नुभएको थियो। बैठकमा परराष्ट्र सचिव अमृत बहादुर राई तथा परराष्ट्र मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरू उपस्थिति रहेको थियो। बेलायती पक्षबाट सांसद एलेक्स बेकर, सांसद तथा नेपाल सम्बन्धी सर्वदलीय संसदीय समूहका अध्यक्ष साथै बेलायतको रक्षा मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरू उपस्थित रहेको मन्त्रालयले जनाएको छ। नेपाली काङ्ग्रेसले पार्टीको 15 महाधिवेशनलाई पूर्णत प्रविधिमा आधारित बनाउने भएको छ। काङ्ग्रेस सदस्यता व्यवस्थापन समितिका संयोजक एवं महामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा हिजो बसेको बैठकमा सभापति गगन कुमार थापा, उपसभापति विश्व प्रकाश शर्मा, महामन्त्री गुरुराज घिमिरे लगायतका शीर्ष नेताको बैठकले उक्त निर्णय लिएको हो। काङ्ग्रेसले क्रियाशील सदस्यता अध्यावधि गर्ने कार्यका लागि आगामी जेठ 28 गतेसम्मको समयलाई अन्तिम म्याद तोकेको छ। बैठकले 15 महाधिवेशनमा सहभागी हुनका लागि हरेक क्रियाशील सदस्यसँग डिजिटल परिचय पत्र हुनु अनिवार्य गरेको छ। पार्टीको डिजिटल प्रणालीमा हालसम्म 7,82,209 योग्य क्रियाशील सदस्य मध्ये 4,17,553 आबद्ध भइसकेको र 98,143 अध्यावधिक प्रक्रियामा रहेको काङ्ग्रेसले जनाएको छ। काङ्ग्रेसले पार्टी अनुशासन विपरीत काम गर्नेको हकमा कठोर नीति अख्तियार गरेको छ। पार्टीको कारवाहीमा परेका र अन्य दलमा प्रवेश गरेका, बागी उम्मेदवारी दिएका वा बागीका प्रस्तावक र समर्थक बनेका व्यक्तिको सदस्यता केन्द्रीय अभिलेखबाटै हटाइने निर्णय बैठकले गरेको हो। सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाले मुख्यमन्त्री कमल बहादुर शाहको सिफारिसमा हिजो मौजुदा मन्त्री परिषदमा नियुक्ति, हेरफेर र कार्य विभाजन गर्नुभएको छ। नेपाली काङ्ग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री शाहको सिफारिसमा प्रदेश प्रमुखले नेपालको संविधानको धारा 168 उपधारा 9 बमोजिम मन्त्री परिषदमा नियुक्ति, हेरफेर र कार्य विभाजन गर्नुभएको हो। पुनर्गठित मन्त्री परिषदमा विक्रम सिंह धामी, आर्थिक मामिला मन्त्री मानबहादुर रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री र बेलबहादुर राणा मगर, सामाजिक विकास मन्त्री नियुक्त हुनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले प्रथम राष्ट्रिय अधिवेशनको तयारी स्वरूप सुरु गरेको जिल्ला अधिवेशन 56 जिल्लामा सम्पन्न भएको छ। देशभरका 77 जिल्लामध्ये बाँकी 12 जिल्लामा विविध कारणवश रोकिएको निर्वाचन प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको रासोपाले सूत्रले जनाएको छ। रासोपा केन्द्रीय निर्वाचन विभागका प्रमुख भुवन केसीले 12 जिल्लामा निर्वाचन प्रक्रिया जारी रहेको र एक जिल्लामा अधिवेशन स्थगित भएको तथा 5 जिल्लामा अझै अधिवेशन हुन बाँकी रहेको जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशनको तयारी स्वरूप जेठ 23 गतेदेखि देशभर जिल्ला अधिवेशन सुरु गरेको थियो। पार्टीको केन्द्रीय कार्यतालिका अनुसार जिल्ला अधिवेशन सकिए लगत्तै आजदेखि 7 प्रदेशमा प्रदेश अधिवेशन सुरु हुँदैछ। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाका अनुसार हालसम्म सम्पन्न भएका 56 जिल्ला अधिवेशनबाट अधिकांश जिल्लामा नयाँ नेतृत्व चयन भइसकेको छ भने केही जिल्लामा निर्वाचन प्रक्रिया अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय सभा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले हुम्ला र बाजुराको सीमा विवादका कारण उब्जिएको समस्या समाधानमा दीर्घकालीन उपाय निकाल्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ। समितिको हिजो बसेको बैठकमा गृह सचिव राजकुमार श्रेष्ठले हुम्ला र बाजुराको सिमानामा पर्ने लाम्पाटा क्षेत्रमा चर्किएको सीमा विवाद अहिले सामान्य अवस्थामा रहेको जानकारी दिनुभयो। साथै बैठकमा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले समितिलाई त्यहाँको सुरक्षा अवस्थाबारे जानकारी गराउनु भएको थियो। महानिरीक्षक कार्कीले प्रहरीसँग पर्याप्त स्रोत साधनको अभाव भएकाले अस्थायी संयुक्त सुरक्षा बेस बनाउन गृह कार्य भइरहेको र त्यसमा केही ढिलाइ हुन गएको जानकारी गराउनु भएको थियो। सरकारले विभिन्न 18 मन्त्रालयको संख्या कायम गरेसँगै सचिवहरूको जिम्मेवारी हेरफेर र सरुवा गरिएको छ। सरकारले स्वीकृत गरेको नेपाल सरकार कार्य विभाजन नियमावली 2083ले साविकको 22 मन्त्रालयबाट 18 कायम भए अनुसार सचिवहरूको दरबन्दी मिलान गरिएको हो। दुईवटा सचिवको दरबन्दी भएका मन्त्रालयमा दरबन्दी घटाई एकमात्र कायम गर्ने गरी कुल 23 सचिवको पदस्थापना र जिम्मेवारी हेरफेर गरिएको छ। वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह सहित 7 विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश नेउपानेका अनुसार सिंहसहित वीरगंज महानगरपालिका वडा नम्बर 3 तत्कालीन वडा सचिव भिखारी राय, तत्कालीन वडा सदस्य एवं कार्यवाहक अध्यक्ष तुफैल अख्तर ठकुराई, जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत सड कुमार पोखरेल विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो। मधेस प्रदेशका सामुदायिक विद्यालयहरूमा शिक्षाको गुणस्तरमा अपेक्षित सुधार हुन सकिरहेको छैन। गुणस्तर खस्किनुमा शिक्षक र विद्यार्थीको अनुपात नमिल्नु, विषयगत शिक्षकको अभाव हुनु, भौतिक संरचनाहरू पर्याप्त नहुनु लगायतका कारणहरूलाई मुख्य रूपमा औल्याइएको छ। जनकपुरबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
5: सरकारले सामुदायिक विद्यालयका शिक्षकहरूलाई राम्रो सेवा सुविधा प्रदान गरे पनि मधेसको शिक्षाको गुणस्तर खस्किरहेको छ। मधेसका विद्यालयहरूमा शिक्षक विद्यार्थी अनुपात नमिलेको, मिले पनि शिक्षकले इमानदारी पूर्वक पढाउने नगरेको र केही शिक्षकले राम्रो पढाए पनि अभिभावक र विद्यार्थी सचेत नभएका कारणले शिक्षाको गुणस्तर खस्दै गएको छ। धनुषाका कपिलेश्वरका समाजसेवी रामबाबु यादव,
6: शिक्षाको स्तर सुधार गर्नलाई सर्वप्रथम यहाँको स्थानीय र अभिभावकको भूमिका हो मेन, र शिक्षकको पनि त्यतिकै भूमिका हुन्छ। हाम्रो विद्यालयमा त्यसको धेरै कमी महसुस हामीले गरिरहेछौँ। 20 वर्ष अगाडिदेखि यो स्कुलको शिक्षा उन्नतिको लागि म विरोध गरिरहेछु एक्लै, तर न यहाँको प्रतिनिधिले कुनै मतलब राखिरहेछ, न यहाँको समाजसेवीले।
5: सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर खस्कनुका विषयमा जनकपुर धामका एक सामुदायिक विद्यालयका शिक्षिका जगतारण कुमारी यादव,
7: शिक्षाको गुणस्तर बढाउनको लागि शिक्षक मात्र होइन अभिभावक, प्रधानाध्यापक, शिक्षा प्रमुख सबैको यसमा अहम भूमिका छ।
5: मधेस प्रदेशका जिल्लाहरूमा विज्ञान, गणित, अङ्ग्रेजी, नेपाली विषयको सिकाइ उपलब्धि निकै कमजोर रहेको पाठ्यक्रम विकास केन्द्र सानो ठिमीले जनाएको छ। शिक्षाको गुणस्तर सुधारमा जनप्रतिनिधिको अहम भूमिका रहन्छ। जनकपुर धाम वडा नम्बर 16 वडा अध्यक्ष रामचन्द्र पजियार,
8: तराईतिरको हाम्रो शिक्षा धेरै गुणस्तरहीन भइसकेको छ, त्यसको लागि सरकारी जति स्कुलहरू छ त्यसमा टिचर या नियुक्ति गर्नलाई विषयगत टिचरहरू दिनु पर्यो। बोर्डिङ स्कुलमा पढाउने गरेका छन् जुन ठुला बडा व्यक्तिहरूले, त्यो सरकारी स्कुलमा पढाउने वातावरण बनाउनु पर्यो।
5: शिक्षाको गुणस्तर सुधारका विषयमा जनकपुर धाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार शाह:
9: धेरै यहाँ 50 विद्यालय मध्ये थोरै विद्यालयहरू राम्रा पनि छन्। ग्रामीण भएका विद्यालयहरूको गुणस्तर सुधार्नु पर्ने आवश्यक छ। विषयगत शिक्षक ल्याएर यसका भौतिक संरचनादेखि लिएर पाठ्यक्रमदेखि पाठ्यपुस्तक सबै सुधार गर्नका लागि क्वालिटी एजुकेसनका लागि हामी लागि परेका छौँ।
5: शिक्षामा तिनै तहको फरक फरक अधिकार दिएका कारणले समस्या देखिएको छ। कुनै एक पक्षलाई बढी जिम्मेवारीका साथ अधिकार दिएको खण्डमा खस्केको शिक्षाको स्तरमा सुधार गर्न सकिन्छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
10: नारायणी अस्पतालको सूचना:
11: नारायणी अस्पताल परिसर बिरगन्जमा यही मिति 2083 जेठ 12 गतेदेखि एक महिनासम्म हरेक हप्ताको सोमबारदेखि शुक्रबारसम्म बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म नसर्ने रोग पहिचान अभियान तथा निशुल्क एनसिडी स्क्रिनिङ क्याम्प सञ्चालन हुँदैछ। नसर्ने रोगका सुरुवाती चरणमा धेरैजसो अवस्थामा कुनै पनि लक्षण देखिँदैन। उच्च रक्तचाप, मधुमेह, मुटु रोग तथा मोटोपना जस्ता नसर्ने रोगहरू बढिरहेका हुन सक्छन्। समयमा नै जाँच गर्नु सबैभन्दा ठुलो सुरक्षा हो। त्यसैले नारायणी अस्पतालद्वारा आयोजित निशुल्क एनसिडी स्क्रिनिङ क्याम्पमा सहभागी बनौ। यस अवसरमा रक्तचाप, सुगर तथा तौल जाँच र स्वास्थ्य परामर्श समेत दिइन्छ।
10: समयमै जाँच गरौँ, गम्भीर रोगबाट बचौँ। नारायणी अस्पताल, बिरगन्ज, पर्सा।
2: अब बाँकी समाचार। नेपालमा पछिल्ला वर्षहरूमा ब्रेन ट्युमरको बिरामीको संख्या बढ्दै गएको छ। विश्व ब्रेन ट्युमर दिवसको अवसरमा हिजो सार्वजनिक गरिएको तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष ब्रेन ट्युमरका बिरामीको संख्यामा वृद्धि भएको हो। नेपालभरका 20 बढी न्युरो केन्द्रबाट भएको अध्ययनका आधारमा तथ्याङ्क सार्वजनिक गरिएको हो। शल्यक्रिया गरिएका ब्रेन ट्युमरका बिरामी मध्ये पुरुष बढिरहेको तथ्याङ्कमा उल्लेख रहेको छ। विशेष अदालतले सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा थुनामा रहेका व्यवसायीहरू दीपक भट्ट र सुलभ अग्रवाललाई 8 म्याद थप गरेको छ। न्यायाधीशहरू नारायण प्रसाद पौडेल र उमेश कोइरालाको इजलासले हिजो थप 3 लागि हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। नेपालको पहिलो व्यावसायिक सुरुङ मार्ग नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग आगामी साउनदेखि सञ्चालनमा ल्याउने गरी सरकारी तयारी भइरहेको छ। नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको 3rd सातासम्म सुरुङ मार्ग सञ्चालनमा ल्याउने तयारी गरिएको छ। हाल सुरुङ मार्ग भएर आवत जावत गर्ने सवारी साधनसँग शुल्क उठाउने कम्पनीसँग सम्झौता भई तालिम सहित प्राविधिक काम भइरहेको उहाँले जानकारी दिनुभयो। 24 घण्टा सुरुङ सञ्चालनका लागि 150 कर्मचारी भर्ना गरिएको छ। ती कर्मचारीलाई सिफ्टका आधारमा परिचालन गरिने तयारी गरिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इरान र इजरायल बीच हालका लागि एक अर्कामाथि आक्रमण रोकिए पनि क्षेत्रीय तनाव भने कायमै रहेको छ। तेहरानले इजरायलले आक्रमण गतिविधि जारी राखी पुनः सैन्य कारवाही सुरु गर्ने चेतावनी दिएको छ। इरानले इरान बाहेकका अन्य मोर्चामा इजरायलले आक्रमण गरेमा त्यसको प्रतिकार गर्ने चेतावनी समेत दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई सावधानी अपनाउन आग्रह गर्दै निरन्तरको आक्रमणले अमेरिकाको मध्यस्थतामा भएको युद्ध विराम सङ्कटमा पर्न सक्ने बताउनु भएको छ। इरानका प्रमुख वार्ताकार तथा संसदका सभामुख मोहम्मद बाघेर गालिबाफले युद्ध विराम कागजमा मात्र सीमित रहेको दावी गर्दै इजरायलबाट बारम्बार उल्लङ्घन भइरहेको आरोप समेत लगाउनु भएको छ। अब आर्थिक समाचार, भुवन आचार्यबाट।
12: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
13: ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले विद्युत महसुल बकेउता असुलीलाई आफ्नो दैनिक कार्यसूचीमा राखेर अघि बढाउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिनुभएको छ। नेपाल विद्युत प्राधिकरण सञ्चालक समिति र प्राधिकरणका उपकार्यकारी निर्देशकहरूको छुट्टा छुट्टै बैठकमा मन्त्री श्रेष्ठले महसुल बकेउता लामो समयदेखि अल्झिरहेको र रकम समेत ठूलो रहेको हुँदा त्यसलाई छिटो फर्स्युट गर्न निर्देशन दिनुभएको हो। प्राधिकरण सञ्चालक समितिको बैठकले प्रशासकीय पुनरावलोकन समिति गठन गरिसकेको र सो समितिले अब विद्युत महसुल जरिवाना लगायतका विवाद समिति मार्फत पुनरावलोकन गर्न सकिने पनि मन्त्री श्रेष्ठले बताउनुभयो। डेडिकेटेड फिडर र ट्रङ्क लाइनका साथै इन्टरनेट सेवा प्रदायक औद्योगिक क्षेत्र सडक बत्ती लगायतका सबै क्षेत्रको बकेउता असुली गर्नुपर्ने मन्त्री श्रेष्ठको भनाइरहेको छ। महालेखा परीक्षकको हालै प्रकाशित पछिल्लो प्रतिवेदनमा विद्युत महसुल बकेउता 50 अर्ब 1 करोड रुपियाँ बराबर रहेको देखाइएको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले आर्थिक वर्ष 2083-84 को बजेटले अर्थतन्त्र सुधारका लागि सही दिशा समातेको बताउनु भएको छ। बजेट माथिको नीति संवाद कार्यक्रममा अध्यक्ष श्रेष्ठले आगामी आर्थिक वर्षको बजेटको सफलता कार्यान्वयनमा निर्भर हुने बताउनु भयो। उहाँले निजी क्षेत्रले बजेटलाई समर्थन वा विरोधको दृष्टिकोणबाट नभई लगानीको वातावरणमा सुधार, उत्पादन वृद्धि र रोजगारी सृजनाको आधारमा मूल्याङ्कन गर्ने पनि बताउनु भयो। अध्यक्ष श्रेष्ठले बजेटले अन्त शुल्क हटाएको भने पनि विभिन्न शीर्षकमा शुल्क कायम राखिएकोले करको वास्तविक भार नघटेको तर्क थियो। नेपालको पहिलो व्यावसायिक सुरुङ मार्ग नागडुङ्गा सिस्ने खोला सुरुङ मार्ग आगामी साउनदेखि सञ्चालन गर्ने गरी आवश्यक तयारी अघि बढाइएको छ। नागडुङ्गा सिस्ने खोला सुरुङ मार्ग आयोजनाका प्रमुख सौजन्य नेपालले आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङ मार्ग सञ्चालनमा ल्याउने तयारी भएको बताउनु भयो।
2: अब खेल समाचार रमेश टमाटाबाट।
14: एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट छनौट खेलमा नेपालले हङकङलाई पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको छ। सिङ्गापुर स्थित सिङ्गापुर राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा नेपालले हङकङमाथि 19 रनको जित निकाल्दै प्रतियोगिताको उपाधि जितेको हो। वर्षाले प्रभावित बनेको खेलमा नेपालले हङकङलाई डकवर्थ लुइस पद्धतिमा 19 रनले हरायो। हङकङले दिएको 189 रनको विजयी लक्ष्य पछ्याएको नेपाल 11.3 ओभरमा 2 विकेट गुमाएर 114 रनको योगफल बनाएको थियो। त्यसपछि वर्षा भएपछि नेपाल र हङकङ बीचको खेल रोकिएको थियो। वर्षाका कारण खेल पुनः सुरु हुन नसकेपछि नेपालले डकवर्थ लुइस पद्धतिमा नेपालले प्रतियोगिताको उपाधिमाथि जित हासिल गरेको हो। नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक 65 रनको योगदान दिए। उनले 40 बलमा 8 चौका र 3 छक्काको सहयोगमा सर्वाधिक 65 रन बनाएका हुन्। यस्तै अर्का ओपनर आसिफ शेख शून्यमा नै आउट भए। रोहित पौडेलले 24 बलमा 35 रन जोडे। त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्त पाएको हङकङले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 188 रनको योगफल बनाएको थियो। बलिङतर्फ नेपालका लागि शेयर मल्लले 4 विकेट लिए। यसै गरी करण केसीले 2 विकेट लिए भने सन्दीप लामिछानेले 1 विकेट लिए। नेपालले सेमी फाइनल खेलमा ओमानलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो। यता हङकङले भने मलेसियालाई पाखा लगाउँदै फाइनलमा पुगेको थियो। यी दुवै राष्ट्र आगामी सेप्टेम्बरमा जापानमा आयोजना हुने एसियन गेमका लागि छनौट भइसकेका छन्। अन्डर-19 महिला राष्ट्रिय क्रिकेट अन्तर्गत घरेलु टोली कर्णाली प्रदेशले लगातार 2रो हार बेहोर्दा मधेसले भने लगातार 2रो जित निकालेको छ। सुदूरपश्चिम प्रदेशले अहिलेसम्म खेलेका 3 खेल जितेर उपाधि दावेदारीलाई बलियो बनाएको छ। सोमबार कालुङचोक मैदानमा कर्णाली विरुद्धको खेलमा मधेस 9 विकेटको फराकिलो अन्तरले विजयी भयो। आफ्नो पहिलो खेलमा कोशीमाथि जित निकालेको मधेसले लगातार 2रो जितसँगै महत्वपूर्ण 4 अङ्क प्राप्त गरेको छ। पहिले ब्याटिङ गरेको कर्णालीले 4 विकेटको क्षतिमा 103 रनको लक्ष्य दिएको थियो। मधेसले यो लक्ष्य 9.1 ओभरमा 1 विकेट गुमाएर पूरा गरेको थियो। बङ्गलादेशमा आयोजना हुने तय भएको साफ च्याम्पियनसिप 2026 निर्धारित समयमै नहुने भएको छ। यसअघि प्रतियोगिता 21 सेप्टेम्बरदेखि 6 अक्टोबरसम्म सञ्चालन गर्ने योजना बनाइएको थियो, तर यो प्रतियोगितापछि सारिएको छ। भारतीय फुटबल टोलीले फिफा एसियन कप 2026मा सहभागी हुने निमन्त्रणा स्वीकार गरेपछि प्रतियोगिताको मिति परिवर्तन गरिएको हो। दुवै प्रतियोगिता एउटै अन्तर्राष्ट्रिय खेल तालिकाभित्र पर्ने भएकाले साफले नयाँ मिति तय गर्ने निर्णय गरेको छ।
2: अब मौसम सम्बन्धी जानकारी। आज कोशी मधेस बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागको थोरै स्थानहरू तथा लुम्बिनी प्रदेशको तराई भूभाग कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 30.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19.8 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29-31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:02 भयो भने सूर्यास्त भरे साँझ 7:05 हुनेछ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकमा संसदको गतिरोध अन्त्य गर्ने विषयमा छलफल। प्रतिपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधि सभाको हिजोको बैठक पनि स्थगित, आज बैठक बस्दै। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश अधिवेशन आजदेखि सुरु हुँदै। नागडुङ्गा सुरुङ मार्ग आगामी साउन महिनादेखि सञ्चालनमा ल्याउने तयारी। र इजरायलले इरान बाहेकका अन्य मोर्चामा युद्ध जारी राखे, इजरायलमाथि आक्रमण गर्ने इरानको चेतावनी। रेडियो नेपालबाट बिहान 7 समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
15: फोर जी एलटिई मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VoLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4Gबाट गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VoLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
16: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
17: नेपालको समावेशी आवाज

0: नमस्कार। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा हरेक मङ्गलबार यही समयमा करिब 15 मिनट प्रस्तुत हुने हाम्रो सभ्यता कार्यक्रममा रत्नावली शर्मा र नवीन दाहाल हार्दिक स्वागत गर्दछौ।
1: नेपालको धार्मिक तथा सांस्कृतिक सभ्यता वैदिक दर्शन आध्यात्मिक चिन्तन र विविध साधना परम्पराले समृद्ध रहेको छ। यही समृद्ध परम्पराको एक महत्वपूर्ण पक्ष हो तन्त्र साधना। वैदिक परम्परासँगै विकसित भएको तन्त्र साधना मानव चेतना शक्ति प्रकृति र आत्मिक उन्नतिसँग सम्बन्धित गहन आध्यात्मिक अभ्यासका रूपमा परिचित छ।
0: प्राचीन ऋषि मुनि योगी तथा सिद्ध पुरुषहरूले ध्यान मन्त्र यज्ञ योग र साधना मार्फत मानव जीवनलाई अनुशासित सकारात्मक र आध्यात्मिक मार्गतर्फ उन्मुख गराउने प्रयास गरेका थिए। तन्त्र परम्परा पनि यही आध्यात्मिक यात्राको एक विशेष आयामका रूपमा विकसित भएको पाइन्छ।
1: वैदिक परम्परामा वेद उपनिषद यज्ञ तथा ध्यान मार्फत सत्य धर्म र आत्मज्ञानको खोज गरिन्छ भने तन्त्र साधनाले शक्ति जागरण चेतनाको विस्तार र प्रकृतिसँगको गहिरो सम्बन्धलाई विशेष महत्व दिन्छ।
0: यसर्थ केही कार्यक्रमदेखि नेपालको तन्त्र साधनाको परम्परा प्रयोग र यसका रहस्यका सन्दर्भमा चर्चा गर्ने क्रममा हामी छौँ। यसका लागि विज्ञ व्यक्तित्वका रूपमा नेपाली तन्त्र परम्परा वैदिक दर्शन अध्यात्म तथा संस्कृतिको गहिरो अध्ययन र अनुसन्धानमा समर्पित विशिष्ट व्यक्तित्व तन्त्र विज्ञ प्राध्यापक डाक्टर विद्यानाथ उपाध्यायसँग आज पनि जिज्ञासा चर्चामा छौँ।
1: शास्त्र जादु टुना अथवा यो धामी लगायत प्राचीन कर्महरू छन् होइन, त्यो र तन्त्र शास्त्रसँग के सम्बन्ध छ?
2: त्यो त हेर्नु जहाँ पनि छ, किनभने यो अदृष्टमा आधारित छ। धर्म भने अदृष्ट आधारित, देवता कसैले देखेको छैन। विष्णु चार हातले भएर बसेको शङ्कर जगाले कसैले देखेको छ? देखेको छैन। बाघमाथि बसेको भगवती कसैले देखेको छ? छैन। उसबाट शक्ति प्राप्त, त्यो त के भने मानिसले आफ्नो मनबाट मर्यादा अनुसार उनलाई पालन गरेर त्यसमा भएको भित्रको तपाईँ हामीले नै आफैले आफ्नो दया भने देखेको छ, करुणा भने देखेको छ, ममता भने देखेको छ, होइन? हाम्रो भित्रै छ नि। के गर्यो भने आँखा आँसबाट आँसु सरेर आउँछ, दया लागेर आउँछ, किन करुणा भएर आउँछ, किन क्रूरता आउँछ? देखेको छैन नि त। त नदेखेको कुरा अदृष्ट भयो, अदृष्टमा आधारित भएको हुनाले फाइदा उठाउने मान्छेले आफ्नो स्वार्थलाई फाइदा उठाउँछ है, अनि त्यहाँ जादु गरे जस्तो गरेर देखाउँछन्। तन्त्रलाई एउटा अन्धविश्वास हो भन्छन् कसैले कसैले, त अन्धविश्वास भन्ने मान्छेले अन्धविश्वास प्रमाणित गर्न पनि सक्दैनन्, होइन? भगवान् पशु माने भने देवता, मानेन भने के हो? पशुनाथलाई मान्यो भने भगवान् शिव, मान्यो भने त्यो एउटा कलाकारले बनाएको एउटा मूर्ति हो भने, मान्यो भने चाहिँ गुह्येश्वरी गुह्यकाली, मानेन भने एउटा धातुले बनाएको कलश त हो नि, घडा जस्तो छ। त्यस कारण त्यो मान्यतामा आधारित छ, अदृष्टमा आधारित छ। अदृष्ट भएपछि त्यो मान्छेहरूले फाइदा उठाउने मान्छेले फाइदा उठाउँछन्। अब झारफुकी विद्या भन्छन् यसलाई, धेरै जस्तो अन्धविश्वास मान्छेहरूले झारफुकी विद्या भन्छ। झारफुकी विद्या झार्यो पेट दुख्यो भनेर गयो भने औषधि खुवाउनु त कहाँ छ, मनेको गर्छ भन्छ, यो खराबी यसो दल्दिने पेटमा दल्दिने निको भयो भनिदिने, अब काकताली अनुसार निको भएको पनि हुनसक्छ। तर त्यो कुरा चाहिँ होइन क्या, त्यो हाम्रो चाहिँ तन्त्रमा मन्त्र छ, त्यसले त्यो ठिक कुरा हो, त्यो मन्त्रले मा शक्ति पनि छ, त्यसले गर्छ पनि। तर त्यसलाई आफ्नो चोइसमा मोडेर नजान्ने मान्छेहरूले पनि, संस्कृत नजान्ने, मन्त्र नजान्ने, विधि नजान्ने मान्छेहरूले पनि त्यसलाई प्रयोग गरेर एउटा चाहिँ आफ्नो दुरु सोझो गर्ने कामहरू चाहिँ गरेका छन्। ढ्याङ ढ्याङ ढ्याङ ढ्याङ ढ्याङ ढ्याङ गरेर त्यो झाँक्री विद्यालय म अर्कालाई नराम्रो भन्दिनँ, तर के भन्दा झाँक्री विद्यालयमा ढ्याङ ढ्याङ ढ्याङ ढ्याङ गरेर हामी कहाँ देउता बस्ने भन्थे पहिले पहिले, एउटा तर यस्तो भएको छ यस्तो भएको छ होइन, पछि गएर के तल पेट दुखेर चाहिँ तल टाउको दुखेर चाहिँ तेरै घरमा बस्ने फलानु मान्छेले लगाइदियो अब तँलाई भन्थे, सावधान हुनु भन्थे। आफ्नो बहिनीतिर पनि शङ्का गयो, सासूतिर पनि शङ्का गयो, उता आमातिर पनि शङ्का गयो, हेर्नुहोस् कि लडाइदिने क्या पचपचमा, त्यस्ता पनि धेरै छन्। त्यस कारण त्यो कुरामा चाहिँ विश्वास गर्नु हुँदैन। शास्त्र तस्मा तस्मा शास्त्रम प्रमाणम दे कार्य कार्य व्यवस्थित हो, कुन काम गर्नुहुन्छ कुन काम गर्नु हुँदैन भन्ने कुरामा शास्त्र प्रमाण हुन्छ। शास्त्र नजान्ने मान्छेले चाहिँ शास्त्र पढेको गुरु प्रमाण हुन्छ, सन्तहरूको प्रमाण हुन्छ, त्यो योग्य सन्तको छ, योग्य गुरुको छ, तिनलाई खोजेर आफ्नो परम्परा अनुसार चलेको गुरुको त्यो अनुसार शास्त्र लिएर तदनुसार शास्त्र गरे हुन्छ। नत्र कसै कसैले त अब धेरै जसो त कस्तो छ भने झारफुक गरेर फु फु फु गरेर फोन त जहिले पनि जानेछ र निको हुन्छ भन्दै खै निकै हुन्छ र, त्यस कारण त्यस्तो परिस्थितिमा त्यस्तो फाइदा उठाउने मान्छे धेरै छन्। त्यहाँ वेदमा पनि छन् त्यस्तै, कति यज्ञ आगादि गर्छन् राम्रोसँग गरे हुँदैन, उहाँहरू चाहिँ त्यसलाई स्वर्ग काम हो तपाईँ सबै स्वर्गमा पुगेको छ थाहा छ तपाईँलाई, स्वर्गमा कसरी कहाँ पुग्छ कसरी थाहा पुग्छ, कसरी देखेको छैन है, शास्त्रमा लेखेको अनुसार विश्वास गरेर त हो नि, होइन? त्यस्तै तन्त्रमा पनि त्यस्तै त हो नि, शक्ति। तर के भने तन्त्रमा गरेको मान्छेले शक्ति प्राप्त गरेर साधना प्राप्तबाट अनेक सिद्धि प्राप्त गरेर थाहा छ। हाम्रै पुर्खाले लम्बकर्णले उनलाई एकपल्ट चाहिँ के भने औँसीमा तन्त्रमा देखाइदिएको थिए, औँसीमा तेरो गुरुले के गर्न सक्छ देख भन्दा तिनीको गुरुलाई रिस गर्ने मान्छेहरू अनि जे पनि गर्न सक्छ भन्दाखेरि त उहाँले चाहिँ औँसी थियो आज के भन्दाखेरि पूर्णिमा भन्थे औँसीलाई पूर्णिमा भन्ने कस के पनि जान्दो रहेछ है बुढाले भनेर त्यहाँ हेला गरे। उहाँले हातमा थाली लिनुभएको थियो सर फालिदिनु भएको ट ट ट जुन लाग्यो होइन अनि त्यहाँबाट सबैले जान्ने रहेछन् होइन। धेरै कथा छ, मैले यो कुरा तन्त्र यसो लम्बकर्ण भट्टको तन्त्र गाथा यसो गाथा भनेर एउटा लेख पनि लेखेको छु ठुलो, त्यो छापिएको पनि छ हगि। त्यस कारण मैले त अब तन्त्रमा अब हाम्रो कुल परम्परा अनुसार अध्ययन गरेका छौँ, लेखे किताबहरू पनि लेखेको छु मैले, त्यो अनुसारको तन्त्र चाहिँ राम्रो विधा हो होइन। त्यसमा बीज मन्त्र प्रयोग छ, त्यसको असर पनि हुन्छ, सिद्ध पनि हुन्छ। हाम्रै पुर्खा सिद्ध भएको छन्, कति तान्त्रिकहरू छन् नेपालमा है, नेपालमा दिव्यदेव पन्त थिए, त्यस्तै कसै ठुल्ठुलो मान्छेहरू थिए, निलदेवहरू थिए, धेरै तन्त्र तान्त्रिक मान्छेहरू थिए, तन्त्रको शिक्षा लिन्थ्यो, केही पनि नभए कहिले तन्त्र लिन्थ्यो। तपाईँसँग केही शक्ति छैन, तपाईँ कहाँ कोही आउँछ, त्यस कारण के भने त्यो शक्ति थियो, तर त्यसको फाइदा चाहिँ बाहिर मान्छे नजान्ने मान्छेहरूले वास्तव नगर्ने मान्छेहरूले त्यसले चाहिँ त्यो फाइदा लिएको
1: हो। यो तन्त्र शास्त्रको जुन अध्ययनका लागि चाहिँ अब के चाहिँ गर्नुपर्छ, यो अध्ययन विस्तार गर्नका लागि अथवा तन्त्र शास्त्रप्रति आकर्षित गर्नका लागि चाहिँ के चाहिँ गर्नुपर्छ?
2: तन्त्रमा आकर्षित गर्नको लागि कस्तो छ भने जो तन्त्र जान्दछ, जो तन्त्र विद्या अहिले हामीले त्यसमा त्यसमा काम गरिरहेको छ, त्यो कस्तो छ भने मैले अब तन्त्रको विषयमा धेरै प्रवचन गरिसकेँ, त्यसमा सिद्धि हुन्छ, राम्रो हुन्छ, त्यो ठिक होइन, फाइदा बेकारमा फाइदा उठाइसके मान्छेले त्यो होइन, त्यो अनुसारको सबैले आफ्नो आफ्नो कुल परम्परा अनुसार दीक्षा लिने गर्नुपर्छ, आफ्नो कुल परम्परा कस्तो छ हेर्नुपर्छ, तर सद्गुरुसँग दीक्षा लिनुपर्छ।
1: राज्यले के गर्नुपर्छ अथवा तन्त्र अध्ययन गरेका
2: त्यो मलाई समस्या भयो। म चाहिँ संस्कृत विश्वविद्यालयको पहिलो रेक्टर भएँ, रेक्टर भएर 43 सहरमा जाँदाखेरि त्यहाँ चाहिँ संस्कृत विश्वविद्यालयमा यो पढाइन्छ भनेर लेखेको थियो विधाहरू, त्यसमा तन्त्र शास्त्रै थिएन, बौद्ध दर्शन पनि थिएन। त्यस कारण मैले के गरेँ भन्दाखेरि चाहिँ तन्त्र शास्त्र नेपालमा त्यतिका चलेको छ, अब त्यस्तो प्रमुख विद्याको रूपमा चलेको छ, समाजमा चलेको छ, नेवारहरूले त झन् रक्षा गरेका छन् त्यसको, मन्त्र चाहिँ जान्दैनन् उनीहरू, धेरै ज्ञान चाहिँ थिएन, तर के भने रिचुअल्स चाहिँ जुन चाहिँ कर्मकाण्ड चाहिँ उनीहरूलाई असाध्य आउँछ, असाध्य जान्दथे उनीहरूको, त भोजमा मृत्युमा यस्तोमा सब तन्त्रको प्रयोग हुन्छ, तान्त्रिक चिजहरूको प्रयोग हुन्छ है, त्यसरी चाहिँ चलन छ। त्यसरी क्या दीक्षा लिने पद्धति अहिले पनि छ हाम्रो घरमा, दीक्षा अहिलेसम्म मैले त्यहाँ दीक्षा लिएको छु, लम्बकर्णको पालोदेखिको दीक्षा चलिरहेको छ हामी कहाँ, हामी कहाँको श्रीमान श्रीमती छोराहरू सबैले लिन्छन्, ज्येष्ठ पुत्र आए भई दैद्यात्मा सिद्ध विद्यार्थी असिद्ध विद्या हुन्छ, असिद्ध विद्यामा चाहिँ कसरी सिद्ध नगरेको छ भने जुराएर नाम राशि लिनुपर्छ, सिद्ध विद्या छ भने बाबु बाजे कसैले चाहिँ सिद्धि प्राप्त गरेका छ भनेदेखि त्यो चाहिँ ज्येष्ठ बाउले नै दीक्षा छोरालाई दिने, छोराले छोरालाई दिने, यस्तो चलन आइरहेको छ होइन, चलन छ। त्यस कारण के भने त्यो दीक्षा परम्परा चाहिँ आजकल के भन्छन् मान्छे, दुई चारजना वेद मात्र जान्ने, वेद मात्र गर्ने मान्छेहरूले चाहिँ यो तन्त्र भनेको वेद भ्रष्ट भएको मान्छेहरूले मात्र लिने हो, नत्र हिँड्ने होइन भनेर भन्छन्, तर के त्यो कुरा होइन। नेपालमा तन्त्र विद्याको ठुलो विकास छ, पशुपतिनाथमा पशुपतिनाथको शिरमा पूजा हुन्छ श्री विद्याको, भन्नुहोस् कि स्त्रीको कत्रो महत्त्व रहेछ है, अब शिवजीको पनि शिवलिङ्गको शिरमा राखेको छ भगवान्ले श्री विद्यालाई, श्री यन्त्रलाई लेखेर पूजा गर्छन्, त श्री यन्त्रको ठुलो महत्त्व छ, श्रीको ठुलो महत्त्व छ, त्यसलाई विकास गर्नुको लागि दीक्षा लिने परम्पराहरू हुनुपर्छ, वैदिकहरूले वेद नै सबै कुरा ठिक हो भन्छन्, त्यो होइन।
1: सम्पूर्ण नेपालमा तन्त्र शास्त्रलाई विस्तार गर्नका लागि, तन्त्र शास्त्रको ज्ञान फैलाउनका लागि तन्त्र जानेका व्यक्तिले के गर्नुपर्छ?
2: अब राज्यमा एउटा यस्तो अहिले समय आयो, त्यो समयलाई चाहिँ अब सबै त संस्कृतमा लेखेको छ, संस्कृत विद्या चाहिँ पढाउनै छोडिदिए, संस्कृत पढ्न पनि छोडे, पढाउन पनि छोडिदिए, एउटा अन्धविश्वासमा आधारित भएको यो शिक्षा हो, के पनि होइन भन्ने। यो विकास गर्नको लागि चाहिँ के गर्नुपर्छ भनेदेखि त्यो जान्ने मान्छेले पनि आफ्नो तन्त्रमा भएका कुराहरू अलि सजिलो सरल पारेर अलिकति सबैलाई चाहिँ बोधगम्य हुने गरेर प्रवचनहरू गर्नु पर्यो। ठाउँ ठाउँमा अहिले त विभिन्न विभिन्न विधानहरू छन्, अहिले साधनहरू छन्, सामग्रीहरू छन्, टेलिभिजन छ, जस्तो तपाईँले रेडियोबाटै गर्नुभयो त्यसबाट छ, टेलिभिजनहरूबाट छ, र हाम्रो मोबाइलहरू छन्, अरू साधनबाट पनि आफ्नो विद्यालय विकसित गर्नु पर्यो। राज्यले पनि गरेका छन् त, दसैँमा हेर्नुहोस् सारा हनुमान ढोका कम्पोकोतहरूमा ठाउँ स्तरमा राज्यको स्तरमा विकास भइरहेछ। देशभर नै देवताको मन्दिरहरू छन्, त्यहाँको पूजा उपासनाहरू हुन्छन् गरिरहेछ। अझ बढ्ता त्यसलाई चाहिँ ज्ञानको पक्ष अलि बढ्ता बढाउनु पर्यो। विश्वविद्यालय बनाएपछि मैले मान्छे पढ्न पठाएँ, धेरै तल जाँदाखेरि चाहिँ के हुन्छ भने त्यसको तह नजान्ने मान्छेहरूले दुरुपयोग हुन्छ। अहिले एउटा तन्त्र चर्चा परिवार भन्ने चाहिँ हामी खोलेछौँ, त्यो तन्त्र चर्चा परिवारले शनिबार शनिबार तन्त्रको क्लास लिन्छ, त्यसमा सचिवहरू जस्ता मान्छे प्रोफेसरहरू जस्ता मान्छे पनि त्यहाँ भाग लिन्छ, त्यो सिकिराखेका छन् र त्यहाँ त्यसले ग्रन्थ प्रकाशन गर्छ। त्यसमा 250 जतिवटा त प्रोफेसर भइसक्यो त्यहाँ तन्त्रका विभिन्न विधा, बौद्ध तन्त्र, झाँक्री झाँक्रीहरूको, हिन्दू तन्त्रहरूको, यो सबैलाई समेटेर उसले चाहिँ एउटा त्यहाँ चाहिँ प्रवचन गराउने, हरेक मङ्गलबारको दिन 8 बजे बेलुका चाहिँ तन्त्रको प्रवचन गराउँछ। त्यसमा चाहिँ सारा विद्वानहरू तन्त्र सम्बन्धी भएकोलाई, जात्रा पात र तन्त्रसँग सम्बन्धी भएको मान्छेहरूकोले एक एकजनालाई आएर आफ्नो आफ्नो कुराहरू त्यहाँ बताउँछन्, तिनीहरूले त्यसलाई किताबको रूपमा प्रकाशित गर्छन्। त्योहरू आफ्नो तहबाट जनसहभागिता सहभागिताको किसिमबाट, जनसक्रियताको किसिमबाट त्यसलाई चाहिँ अगाडि त बढाएका छन् है। तर अब राज्यले पनि त्यसै किसिमबाट विश्वविद्यालयको तहमा त बढाएको छ, अरू तल पनि बढाउनलाई चाहिँ त्यहाँ समस्या अलिकति भइरहेको छ। के भने संस्कृत पाठ्यक्रममा छैन, अब उनीहरूलाई यो अन्धविश्वास संस्कृत पढ्नु पर्दैन भन्ने छन्, तर संस्कृत नपढिकन चाहिँ त्यसको मर्म बुझ्न सकिँदैन। हेर्नु त्यो तल चाहिँ अलिकति विकसित हुन गाह्रो छ, तर जलस्तरमा चाहिँ धेरै अगाडि बढेको छ।
1: तान्त्रिक सम्पदा छ, यो ऐतिहासिक गौरवलाई नयाँ पुस्ताले कसरी बुझ्ने र यसलाई कसरी जोगाउने?
2: नयाँ पुस्ताले बुझ्दालाई त हाम्रो परम्परा हो, हाम्रो मान्यता हो, हाम्रो मर्यादा हो, यो चाहिँ देवी। अब नबुझा छैन पनि कसरी भन्ने? तपाईँ दक्षिणकालीमा हेर्नुहोस्, त्यत्रो मान्छे जान्छन् त्यसरी उपासना गर्छन्, त्यो के छ र त्यहाँ? एउटा मूर्ति पूजा गर्नु छ नि, त्यहाँ भाकल गर्छन्, पूजा गर्छन्, अनेक किसिमको उपासना गर्छन्। दुर्गाकालीमा हेर्नु त्यस्तै छन्, दुर्गाकाहरू त्यस्तै छन्। बाह्रमा हेर्नुहोस् त्यो गढीमाईका त्यस्तै गरी पूजा हुन्छ, उपासना हुन्छ। अरू अब पशुपति जानु छ, खै भिड हुन्छ, त्यस्तो भिड हुन्छ। जनआस्था कम छ भने होइन, जनआस्था छ, तर उनीहरूले ज्ञान खण्ड चाहिँ बुझेको छैन, त्यसको चाहिँ त्यसको मूल रहस्य बुझेको छैन। प्रभु मलाई रक्षा गर्नुहोस्, मेरो शक्ति प्राप्त होस्, प्रभु म यो काम गर्नुहोस् गर्न पाऊँ, यसो गर्न पाऊँ भन्ने चाहिँ त्यो दृष्टिकोणले मात्रै भगवान्को आराधना गरेका छन्। र त्यो ज्ञान, त्यसको ज्ञान खण्ड, त्यसको योग खण्ड छ, ज्ञान खण्ड छ, त्यसलाई चाहिँ उनीहरूले बुझ्न सकेका छैन। त्यो ज्ञान खण्ड विकास गर्नुको लागि शिक्षामै त्यसलाई समावेश गर्नुपर्छ।
1: तन्त्र शास्त्रमा भाकल गर्ने, बलि चढाउने त्यस्तो प्रथा परम्परा छ कि के छ?
2: भाकल गर्ने पनि परम्परा छ, बलि चढाउने पनि परम्परा छ। बलि भनौँ न, कसैले अहिले बलि दिनुहुन्न, बलि दिएर कुन बगा काटेर दिएर भगवती खुसी हुनुहुन्छ र भन्छ। अब हामी कुनै बलि दिँदैनौँ, तर बलि दिन्छौँ। हामी कसरी दिन्छौँ? सात्विक बलि दिन्छौँ, खिरको बलि दिन्छौँ, फलफुलको बलि दिन्छौँ। बलि भने देवतालाई खानदिने चित्त हो नि, राङ्गो भनेर चाहिँ एउटा महिषासुर भनेर कुविन्डो काट्ने चलन छ, त्यो जीव त होइन, त्यसलाई चाहिँ एउटा प्रतीक मानेर गर्छौँ। म गर्दिनँ, हिंसा गर्दिनँ, परमेश्वरलाई चाहिँ खुसी गराउँछु, म आफ्नो काम क्रोध लो मोह मदमात्सर्यहरू पशुलाई बलिदिन्छु, मेरो अज्ञानलाई बलिदिन्छु भनेर भावात्मक रूपमा सात्विक बलिदिन थाले पनि त्यो त सर्वोत्कृष्ट हो, ज्ञानको लागि मोक्षको लागि अगाडि बढाउने त्यो त राम्रो कुरा हो। संकल्प प्रवान कामान त्यक्त्वा सर्वान अशेषत मनसैवी इन्द्रिय ग्रामम विनियम्य समन्त है सनै सनै उपरमेत बुद्ध्या धृतिगृहितया आत्मसंस्थमन कृत्व न किञ्चित विचिन्तयेत भनेर त्यहाँ कामनालाई छोड्नु, स्वार्थलाई छोड्नु भनेको छ है। त्यो कुराहरू त हामीले मानेर, अब शास्त्रले भनेको कुरा मानेर हामीले संसार सबैको कल्याण होस्, राम्रो होस् भनेर माग्नुहोस्, भाग ठिक छ परमेश्वरले, मेरो स्वार्थ होस्, मेरो शत्रु मरोस्, मेरो धन सम्पत्ति होस्, अर्काको मलाई पाऊँ, यो मलाई मलाई मलाई जेल गाडी गर्नु छ, यसको चाहिँ मुखै हेर्न नपरोस्, यस्तो चाहिँ भाकल चाहिँ गर्नु हुँदैन। त्यो गर्यो भने उनलाई उसले पनि त उपन्त सन्तान हो, सन्तान हो प्रभुको होइन। त्यस कारण त्यस्तो भाकल चाहिँ राम्रो हुन्न, त्यो पुरा पनि हुँदैन त्यस्तो।
1: अब गुरु अन्तिममा हजुरलाई भन्न मन लागेका केही कुराहरू?
2: तन्त्र विद्या भन्ने चिज हाम्रो परम्परागत कुराहरू वेद सम्मत नै छ, यो अर्कालाई दुःख दिनु हुँदैन, आफ्नो उन्नति गरेर छोड्छ। दीक्षा नलिएको मान्छे त पुजै स्वीकार गर्दैन भनेको छ है, दीक्षा नलिएको मान्छे मर्यो नि गति बोक्दैन भनेको छ हाम्रो त, त्यस्तो छ। त्यस कारण के भने अब आचारमा बस्नुपर्छ, आचार चाहिँ सबमा बस्नुपर्छ। तन्त्रको एउटा आचार छ, सिद्धान्त आचार, दक्षिणाचार, बामाचार, कौलाचार, यस्ता आचारहरू छन्। अब हामीले काम गर्ने तर त्यो अनुसारको यसरी गरेर बस्छ, जीवन निर्वाह गर भन्ने कुरामा चाहिँ हामीले वास्तव नगर्यो भनेदेखि काम बन्दैन। त्यसले आचारमा बस्नुपर्छ, अर्कालाई दुःख दिएर त्यस्तोमा प्रयोग गर्ने चाहिँ विद्या होइन। हामीले तपाईँको साधन धन सम्पत्ति पनि हामीसँग जोस अलौकिक कुरा पनि अर्कालाई दुःख दिनलाई त्यो प्रयोग गर्नुभयो भने के हुन्छ? त्यो आफूले आफूलाई दुःख हुन्छ, त्यो पनि गर्नु हुँदैन। त्यस्तो यो त धन हुँदैन परमेश्वरसँग, परमेश्वर त सबैको हो, साझा हो, त उनको चाहिँ कल्याण संसारको कल्याण छोरा ल्याउनुहोस् न, त्यो राम्रो हुन्छ।
1: आजको आधुनिक र वैज्ञानिक युगमा तन्त्र परम्परालाई गलत बुझाइका रूपमा होइन, नेपालको प्राचीन ज्ञान, दर्शन र आध्यात्मिक सम्पदाको महत्वपूर्ण अंशका रूपमा अध्ययन गर्न आवश्यक छ।
0: यही मूल्य र मान्यतालाई आत्मसात गर्दै विगत केही कार्यक्रमहरूदेखि हामीले नेपाली सभ्यतामा तन्त्र साधना र परम्पराका सम्बन्धमा जिज्ञासा चर्चा गर्यौं। हाम्रो जिज्ञासा चर्चाका क्रममा आफ्नो विज्ञता सहित महत्वपूर्ण समय प्रदान गरिदिनु भएकोमा विज्ञ व्यक्तित्व, नेपाली तन्त्र परम्परा, वैदिक दर्शन, अध्यात्म तथा संस्कृतिको गहिरो अध्ययन र अनुसन्धानमा समर्पित विशिष्ट तन्त्र विज्ञ प्राध्यापक विद्यानाथ उपाध्यायलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दै यहाँहरू सबैलाई आगामी कार्यक्रम सुन्नका लागि अनुरोध सहित आजको प्रस्तुति हाम्रो सभ्यताबाट रत्नावली शर्मा र नवीन दाहाल बिदा हुन्छौ। नमस्कार।

0: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
1: गाउँका कृषकहरू जम्मा सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
2: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
3: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
2: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
3: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ, अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
2: सूचीकरण त गर्नै पर्ने हो।
3: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तला गरी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
4: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ।
5: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ भक्तराज आचार्य र फतेमान राज भण्डारीको स्वरमा रहेको यो स्वदेश गान, दैवकी राज न्यौपानेको रचना अनि सङ्गीत हो भक्तराज आचार्यकै।

स्वदेश गान सुनाउने क्रममा अब सुनाउँछौँ प्रेमध्वज प्रधान र साथीहरूको सुर, भीम खरेलको रचना अनि सङ्गीत हो भूपेन्द्र रायमाझीको।

स्वदेश गानहरू सुनाउने क्रममा अबका लागि अन्तिम स्वदेश गान सुनाउँछौँ। यम बराल र सपना श्रीकिशोर उन्नति बोहराको रचना अनि सङ्गीत हो शम्भुजित बाँसकोटाको। यसपछि सूचना र सन्देश सुन्नुहुनेछ भने ठिक 8 बजी बिहान अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: विदेशमा बस्दा फजुल खर्च र गैर कानुनी काम नगरौ, जेल सजाय वा दण्ड जरिवाना पनि हुन सक्छ।
1: सिकेको सीप र पुँजीलाई उद्यममा लगानी गरौ, तपाईँको परिश्रम सुरक्षित भएमा वैदेशिक रोजगारी सफल हुनेछ।
0: वैदेशिक रोजगार बोर्डको सचिवालय।
2: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौं।
3: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।

0: 7 individuals, including Mayor of Birganj Metropolitan City, Rajesh Man Singh. And Iran and Israel announced pause in latest exchange of attacks. Now the news in detail. The meeting of the House of Representatives has been adjourned until today. The meeting of the lower house of the federal parliament, which had earlier been suspended for 15 minutes yesterday, could not resume at the scheduled time due to special circumstances. Speaker Dol Prasad Aryal subsequently announced that the meeting had been adjourned and would convene again at 1 p.m. today. Earlier, lawmakers from opposition parties in yesterday's meeting objected to remarks made by Prime Minister Balendra Shah on border issues between Nepal and India in Parliament recently. They raised this issue and stood up to express their protest. Speaker Dol Prasad Aryal subsequently allowed them time to express their concerns. The dissatisfied parliamentarians also demanded that Prime Minister Shah's remarks relating to Nepal-India border issue be removed from the parliamentary record. Yesterday's meeting of the lower house also began about 2 hours later than scheduled. During the meeting, lawmakers from opposition parties, including main opposition Nepali Congress, also raised concerns over reports of alleged irregularities in vehicle imports from China. They referred to media reports claiming that changes in tax rates and customs procedures had facilitated such irregularities and action against those found responsible. An all-party meeting convened by the Rashtriya Swatantra Party, RSP, has ended without reaching a conclusion. According to RSP General Secretary Kabindra Birla Koti, the meeting held yesterday at the Public Accounts Committee Hall in Singha Darbar at the call of party chairperson Rabi Lami Chane discussed ending the ongoing political deadlock, ensuring the smooth functioning of parliament and fostering cooperation among political parties in the national interest. Birla Koti said discussions were also held on the possibility of Foreign Minister Sisir Khanal addressing Parliament on broader diplomatic issues as matter related to Nepal-India border dispute fall under the jurisdiction of Ministry of Foreign Affairs. During the meeting, CPN-UML Chief Whip N. Mahar called for Prime Minister Balendra Shah's statement on territorial encroachment to be removed from the parliamentary record. Likewise, the Rashtriya Prajatantra Party Chairman Rajendra Prasad Lingden also urged restraint in public remarks on diplomatic matters. The Commission for the Investigation of Abuse of Authority, CIAA, has filed a corruption case against 7 individuals, including Birganj Metropolitan City Mayor Rajesh Man Singh. According to the CIAA, the accused allegedly prepared false documents and tampered with official records while issuing birth registration and citizenship certificates. The case also involves former local government and district administration officials, as well as members of a Home Ministry investigation committee. The anti-graft body filed the charge sheet at the special court on Monday, seeking imprisonment and fines under the Corruption Prevention Act 2002. Preparations are underway to bring Nepal's first commercial tunnel road, the Nagdhunga-Sisne-Khola Tunnel, into operation from the second week of August. Project Chief Saujanya Nepal informed about this while responding to queries about delay in tunnel operation at the meeting of the Public Policy and Delegated Legislation Committee of the National Assembly yesterday. He said that technical works, staff training and toll management preparations are in progress. About 150 employees have been recruited to operate the tunnel. The project has achieved 99.5% physical progress and 96% financial progress. A joint venture of Nepal's ART Construction and China's Chongqing Yushan Road and Bridge Development has been awarded a 5-year contract for the tunnel's operation and maintenance. The 2.7-kilometer tunnel is expected to serve around 8,000 vehicles daily and generate approximately Rs. 350 million in annual toll revenue. The number of brain tumor patients in Nepal has increased this year, according to the National Brain Tumor Center. Founder President of the Center, Dr. Rajiv Chash, said more than 3,000 brain tumor surgeries were performed across over 20 neurocenters in 2025 compared to 2,600 surgeries in 2024. Most patients were between 30 and 50 years of age, while Bagmati province accounted for the highest share of surgeries. Dr. Jha said brain tumors can often be treated through surgery if detected early, while advanced cases require additional treatment. He also informed that Bir Hospital has been providing free brain tumor surgeries for the past 2 years. Minister for Foreign Affairs Shishir Khanal has urged the United Kingdom to resolve the long-standing grievances of British Gurkha veterans, including their demand for proportionate pensions. During a virtual meeting on Monday with UK Secretary of State for Defence John Healey and Minister for Veterans and People Louis Sander-Jones, Minister Khanal called for a fair and mutually acceptable solution to the issues, highlighting the important role of British Gurkhas in Nepal-UK relations. The UK side reaffirmed its commitment to working closely with Nepal to address the concerns of British Gurkha veterans. Earlier in the day, Minister Khanal also held a virtual interaction with representatives of British Gurkha veterans based in the United Kingdom. In the meantime, yesterday, Japanese Ambassador to Nepal Maeda Toru paid a courtesy call on Minister Shishir Khanal. During the meeting held at the ministry, views were exchanged on further strengthening Nepal-Japan relations by enhancing cooperation in areas of mutual interest as shared by the Ministry of Foreign Affairs. British Ambassador to Nepal Rob Fenn described Nepal as a living laboratory for climate adaptation and innovation. The British envoy made the remark at the gathering of the stakeholders working for climate action in Kathmandu yesterday. Stakeholders met to discuss advancing the AFCIA program, a joint initiative of the WFP and Nepal's Ministry of Agriculture, Forest and Environment. The meeting focused on climate resilience and food security, with officials stressing locally tailored adaptation measures and innovation to address climate-related disasters. This news comes to you from Radio Nepal. Now it's time for a short break.
1: Daddy India jani, mommy China jani. Dubai jana Facebook ra Viber ma zero. Ani hamile kasari contact garne?
2: Timiharu Facebook ra Viber ma hero bhara ke garne? Nepal Telecom le lyako sewa suvidha ko bare ma zero rai chau. Aile Nepal Telecom le roaming sewa lyaeko cha. China ra India ma hamro yahi prepaid mobile majjale chalcha. बेला बेलामा कुरा गर्न केही समस्या छैन
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त
2: किन थाहा नहुनु यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ
3: नेपाल टेलिकम राष्ट्रको संचार
0: वेलकम ब्याक नाउ द रिमेनिङ न्यूज The IMF has completed its final review under Nepal's extended credit facility program, approving about $42.9 million in assistance. The IMF said Nepal made significant progress in structural reforms and governance and projected economic growth of 3% for fiscal year 2025-26. You are listening to Radio Nepal's 8 a.m. English News Bulletin. Now on to an international news update. Iran and Israel have announced a halt to their latest exchanges of attacks, raising hopes of easing tensions after both sides launched strikes over the weekend. The BBC has quoted the Israeli Prime Minister Benjamin Netanyahu as saying Israel was holding fire for now while warning that operations against Iran and Hezbollah were not over. Iran's armed forces also said they had stopped military operations but warned of a stronger response if further attacks occur. The latest escalation followed Iranian missile strikes on Israel and subsequent Israeli attacks on targets in Iran. U.S. President Donald Trump said he had urged both sides to stop the fighting and continue negotiations aimed at reducing regional tensions. The conflict has caused thousands of deaths and injuries across the region since it escalated earlier this year. Now the general weather forecast for the country today. The Meteorological Forecasting Division has forecast the weather to be generally cloudy today across Kosi, Madhes, Bagmati, Gandaki and Lumini provinces, as well as in the country's hilly and Himalayan regions. Sudhir Paschim province, Tarai region is expected to remain partly cloudy. There is a possibility of light to moderate rain accompanied by thunder and lightning at a few places in Kosi, Madhes, Bagmati and Gandaki provinces and in the hilly and Himalayan areas of Lumini province. One or two places in Lumini's Tarai region and the hilly Himalayan areas of Karnali and Sudhir Paschim provinces may also receive rainfall today. With this, we have almost come to the end of this news bulletin from Radio Nepal for this hour. Before wrapping it up, let's have a reminder of the headlines once more. House of Representatives meeting adjourned until 1 p.m. today after disruptions over Prime Minister Shah's border remarks. All-party meeting called by Rashtriya Swatantra Party Chairperson Lami Thane discusses ending the ongoing political deadlock and fostering cooperation among political parties. Anti-graft body CIAA files corruption case against seven individuals including Mayor of Birganj Metropolitan City Rajesh Man Singh. And Iran and Israel announce pause in latest exchange of attacks. This is all we have for this bulletin. Our next bulletin in English will be at 2 in the afternoon. You can listen to us online on our website radionepalonline.com and our mobile app. For more news and information, keep listening to Radio Nepal. Have a good day.
4: कृषक माझ बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
5: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
4: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
5: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
4: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
5: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकै पटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बर्सातको पानी संकलन प्रविधि छरुवा धान प्रविधिको अवलम्बन गर्नु हुन समेत अनुरोध छ।
4: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर।
5: फोन नम्बर 5423159।
6: हेलो
7: हेलो,
6: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
7: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी,
8: हजुर,
7: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी, लु
8: दिन त। हेलो, भन्नुहोस् त।
6: हेलो हजुर,
8: हजुर,
6: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
8: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
7: ए नानी, के भने रहेछ, के भयो बा?
8: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
7: ल ल ल, म किन दिन्थे।
9: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
10: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
9: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
10: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड। सरकारी तथा सार्वजनिक सेवा प्रदायक कार्यालयहरूलाई जवाफदेही बनाऊ।
12: सेवा प्रवाहमा कुनै समस्या भए सोही कार्यालयको गुनासो सुन्ने अधिकारी कहाँ खबर गरेर सेवा सुधारमा सहयोग गरौँ।
11: नागरिक उत्तरदायी बनौ र सेवा प्रदायक कार्यालयहरूलाई पनि जवाफदेही बनाउन सहयोग पुर्याउ।
12: सहयोग चाहिएमा टिआई नेपालको टोल फ्री नम्बर 1660122211 सम्पर्क गरौँ।
11: सामाजिक जवाफदेहिता र सदाचारका लागि सहकार्य
12: ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल।
13: शिक्षाको नीति, अभ्यास र प्राप्ति,
14: नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्य वस्तु सिकाइ र प्राध्यापन कला,
13: शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय,
15: शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परा माथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक बहस।
16: नमस्कार, शैक्षिक बहसको एउटा अर्को श्रृङ्खलामा सम्पूर्णमा हार्दिक स्वागत छ। म मुकुन्द भण्डारी। शैक्षिक बहस सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण र अनलाइनमा www.psp.gov.np मार्फत संसारभर एकैसाथ सुन्दै हुनुहुन्छ। शैक्षिक बहसमा हामी शिक्षा क्षेत्रसँग सम्बन्धित रहेर विभिन्न विषयवस्तुमाथि छलफल, बहस र अन्तर्क्रिया गर्दै आएका छौँ। अहिले एसीको नतिजा आइसकेको छ। कक्षा 11 भर्ना हुन तयार भएका लाखौँ विद्यार्थीहरू एउटा ठुलो दुबाटोमा उभिनु भएको छ। अब कुन विषय पढ्ने, विषय कसरी छनौट गर्ने, यति बेला विद्यार्थी र अभिभावक दुवैको दिमागमा हलचल मचाइरहेको छ। आजको कार्यक्रममा हामी प्लस टूमा विद्यार्थीले भर्ना हुँदा के कुरामा ध्यान दिनुपर्छ, यही विषयमा केन्द्रित रहेर कुराकानी गर्दैछौँ। यसको लागि हामीसँग हुनुहुन्छ लामो समयदेखि शिक्षा क्षेत्रमा काम गरिरहनुभएका एकजना शिक्षाविद, लिबर्टी कलेज अनामनगर काठमाडौँका प्रिन्सिपल डाक्टर देवराज पन्द्रु। डाक्टर, स्वागत छ कार्यक्रममा।
17: धन्यवाद।
16: डाक्टर साहब, अहिले एसीको नतिजा आइसकेको छ। धेरै कलेजहरूले प्लस टूमा भर्ना पनि लिइसकेको अवस्था छ र केहीमा चाहिँ यो क्रम जारी पनि छ। यस्तो अवस्थामा विद्यार्थीहरूले कुन विषय पढ्ने, कहाँ पढ्ने भन्ने विद्यार्थीका साथै उहाँका अभिभावकमा पनि अन्यलता हुनसक्छ। प्लस टू पढ्दाखेरि विषय कसरी छनौट गर्ने, के कुरामा ध्यान दिनुपर्छ?
17: एकदमै इम्पोर्टेन्ट क्वेसन हो एसी पास गरिसकेका विद्यार्थी भाइ बहिनीहरूको लागि। र यसमा अब हाम्रो अनुभवका आधारमा र हामी आफै पनि भनौँ यो शिक्षा क्षेत्रमा लागिराखेको उसको आधारमा मैले भन्नुपर्ने के छ भने, एसी दिइसकेको विद्यार्थी भाइ बहिनीहरूले कुनै पनि सब्जेक्टको छनौट गर्दाखेरि आजको सिचुएसन, वर्तमानको कन्टेक्स्ट के हो, नेपालमा र नेपालभन्दा बाहिर दुइटैको कन्टेक्स्ट एउटा हेर्नुपर्ने त्यो देखिन्छ। अब अर्को कुरा किन भनेको भने, मैले कन्टेक्स्ट भन्दाखेरि के भन्नु खोजे भने, जस्तो नेपालमा र नेपालभन्दा बाहिर,
16: हजुर,
17: किन अहिले यो ग्लोबलाइज संसार छ नि त, ग्लोबलाइज संसारमा कुन कुन चिजको डिमान्डहरू आजको सन्दर्भमा छ र त्यो भविष्यमा होइन कस्तो हुनसक्छ भन्ने कुराको विश्लेषण गर्नु पऱ्यो पहिला, एउटा पार्ट त्यो। तर त्योभन्दा पनि महत्त्वपूर्ण कुरा के हो भने, सबै कुराको डिमान्ड नभएको होइन। अहिले ग्लोबलाइज संसारमा तपाईँ प्राविधिक भन्नुहोस् होइन, टेक्नोलोजीको कुरा गर्नुहोस् या कमर्सियल एजुकेसनको कुरा गर्नुहोस् या कमर्सियल करियरको कुरा गर्नुहोस्, ब्याङ्किङ सेक्टरको कुरा गर्नुहोस्, इभन ह्युम्यानिटिजले ल्याउने ब्युरोक्रेटिक्स यादेखि लिएर सबैतिर त्यसको स्कोप नभएको होइन। तर विद्यार्थी भाइ बहिनीले के हेर्नु पऱ्यो भने, आफ्नो पहिला पहिचान हेर्नु पऱ्यो कि, आफ्नो आइडेन्टिटी पहिला हेर्नु पऱ्यो। मैले भन्न खोजेको के भने, सिम्पल भाषामा दुई तिनवटा टाइपको हुन्छ कि प्रत्येक व्यक्ति इन्डिभिजुअल होइन। एउटा के हुन्छ भने, अति सुरुदेखि नै विद्यार्थी भाइ बहिनी पढाइमादेखि लिएर कुनै कुनै स्किलमा होइन इनबर्न क्वालिटी जस्तो लिएर आएको हुन्छ। इनबर्न क्वालिटी लिएर आउने विद्यार्थीले उसको आफ्नो इन्ट्रेस्ट अनुसारको जुन कुनै सब्जेक्टमा पढे पनि त्यस्तो विद्यार्थी भाइ बहिनीले के गर्नुहुन्छ त, एक्सिलेन्ट काम गरिहाल्नुहुन्छ, एक्सिलेन्ट नतिजा आउँछ र उहाँ लिड गर्नुहुन्छ। त्यो समस्या होइन। समस्या कसलाई हुन्छ भने, मेडियोकर विद्यार्थीहरूलाई हुन्छ। र मेडियोकर विद्यार्थी भनेको जो मध्यम वर्गको हुन्छ कि,
16: हजुर,
17: त्यो मास धेरै ठुलो हुन्छ। फेरि अझ समस्या त्यहाँनिर छ, हेर्नुहोस् है, त्यो धेरै ठुलो मास छ। प्यारेन्ट्सहरूको पनि मास ठुलो छ, बच्चाहरूको पनि मास ठुलो छ, विद्यार्थी भाइ बहिनीहरूको भने। अब उहाँहरूले के हेर्नु पर्यो त भन्दा, मार्केटमा साँच्चै नेपालको बजारमा होइन, मैले जब यो अहिले त एससीको कुरा हो, प्लस टू गरेर ब्याचलर्स गरेर मास्टर डिग्री गरिसकेपछि होइन, युनिभर्सिटी एजुकेसन, युनिभर्सिटी सर्टिफिकेट हातमा लिइसकेपछि त्यो सर्टिफिकेट मेरो मार्केटमा त्यसको डिमान्ड छ कि छैन, होइन, किन म उत्कृष्ट म छैन होइन म तल्लो स्तरको पनि विद्यार्थी भइसकेको छैन, उत्कृष्ट पनि छैन।
16: साथीभाइको लहलहीमा लाग्ने कुराहरू र अभिभावकको दबावका कुराहरू हुन्छ नि, अहिले पनि म आफ्नो छोरालाई डक्टर बनाउँछु, इन्जिनियर बनाउँछु अथवा प्रोफेसर बनाउँछु भन्ने किसिमको छ नि हाम्रो अभिभावकहरूमा मानसिकता, यसले गर्दाखेरि पनि विद्यार्थीलाई दबाव पर्दछ, यसलाई कसरी व्यवस्थापन?
17: यसलाई चाहिँ मैले एउटा सटीक भाषामा के भन्न चाहन्छु भने त्यो हामी गलत काम गर्दैछौँ। कुनै पनि म पनि विकसित देशमा नि पढेर आएँ होइन, मैले हेरेँ त्यहाँ, किनभने अब म त फेरि मेरो पिएचडी नै यो टिचर एजुकेसन र स्टुडेन्ट एजुकेसनमा पिएचडी गरेको मान्छे, त्यसमा मैले अध्ययन गर्न पाएँ, अपर्च्युनिटीहरू पाएँ।
16: यहाँको आफ्नै अध्ययन पनि दुर्गमदेखि सुगम छ।
17: म त धेरै डडेलधुरामा जन्मेर इन्डिया पनि पढेँ, त्यसपछि गएर युरोपसम्म पनि पढेँ, नेपालको काठमाडौँमा पनि पढेको छु होइन, मलाई अलिकति डाइभर्सिफाइड नलेज छ। अब यहाँनिर के हो भने यो एकदम जोड्दाखेरि विदेशमा के देख्यो भने कति पनि प्यारेन्ट्सले तिमी डक्टर बन, इन्जिनियर बन या के पनि त्यस्तो डिक्टेट गरेको म देख्दिनँ, डिक्टेट गरेको हुँदैन, तर हाम्रो समाजमा डिक्टेट गरे हुन्छ। एउटा एक लेभलसम्म जब विद्यार्थी भनौँ न, हाम्रोमा के छ भने अलिकति पहिलादेखि नै जस्तो आमा बुवाले भनेको मान्ने होइन, गुरुले भनेको मान्ने टाइपको जुन एउटा माइन्ड सेट छ नि, त्यो माइन्ड सेटमा त्यो डिक्टेसनले केही केही त काम गर्छ, तर वास्तवमा त्यसले पुरै पोजिटिभ काम गर्दैन, नेगेटिभ काम गर्छ। त्यही भएर मैले के भन्छु भने त्यस्तो डिक्टेसन प्यारेन्ट्सले पनि छोडिदिनुहोस्, छोड्नुपर्छ, हामीले गर्नु हुँदैन, हाम्रो टिचर्सले पनि त्यसरी डिक्टेट गर्ने होइन। किनभने मैले आइडेन्टिटीको कुरा गरेँ नि सुरुमै, सब्जेक्ट चयन गर्नुको लागि, सब्जेक्ट चोइस गर्नुको लागि आफ्नो आइडेन्टिटी, मेरो पहिचान के हो, अर्थात् होइन मेरो पहिचान भनेको मेरो एक्चुअल कोर इन्ट्रेस्ट के हो त, भित्री इन्ट्रेस्ट के। जस्तो म एउटा आफ्नै उदाहरण दिन्छु, म इन्डियामा आठ क्लासमा पढ्दाखेरि मलाई एकजनालाई सोध्नु भएको थियो कुनै एउटा मित्रले, के गर्ने हो तिमी फ्युचरमा भने, ठ्याक्कै क्याजुअल क्वेसन थियो, मैले क्याजुअल एन्सर तर एकदम मेरो इनडेप्थ एन्सर थियो त्यो होइन, भित्रबाट इनहेरेन्ट एन्सर के थियो भने म चाहिँ राम्रो प्रोफेसर बन्न चाहन्छु, जीवनमा राम्रो प्रोफेसर भनेको म पढाउन चाहन्छु भनेको थिएँ कि मैले। र आजको डेटसम्म हजुरहरूले प्रमाण देख्दै हुनुहुन्छ, मलाई 30 वर्ष भयो म पढाउँदैछु, 30 वर्ष भइसक्यो होइन पढाउँछ भने, यसले के गर्यो त, त्यो मेरो त इनबर्न इन्ट्रेस्ट रहेछ होइन, इनहेरेन्ट इन्ट्रेस्ट रहेछ। त्यो इन्ट्रेस्ट विद्यार्थी भाइ बहिनीहरूलाई म के भन्न चाहन्छु भने आफ्नो इनहेरेन्ट इन्ट्रेस्ट के हो, रियल इन्ट्रेस्ट के हो, त्यो रियल इन्ट्रेस्टको पहिचान गरेर सब्जेक्ट चयन गर्ने हो। एउटा बेस्ट भने, बेस्ट भनेको साइन्टिफिक भनेको त त्यही हो, र त्यसमा यदि काम गरिराखेको छैन, कहिलेकाहीँ के हुन्छ भने दबाव हुन्छ जुन हजुरले भन्नुभयो हाम्रो समाजमा होइन। त्यहाँनिर मैले के भने त भन्दाखेरि आमा बुवाको भनेको मान्ने जुन एउटा टेन्डेन्सी छ हाम्रो समाजमा गुरुहरूको, आफूभन्दा सिनियरहरूको, त्यसमा के हुन्छ भनेपछि त्यो मान्ने कुराले पनि कहिलेकाहीँ गाइड गरिराखेको हुन्छ होइन। किन गाइड गर्छ, ऊ त डिपेन्डेन्ट पहिलेदेखि भइसक्यो नि त बच्चाहरू हाम्रो त होइन, अर्कालाई सोधेर मात्र काम गर्ने, आफूले चाहिँ क्रिएट नगर्ने टेन्डेन्सी भए भएर, त्यस्तो अवस्थामा यदि आमा बुवालाई थाहा छ, प्यारेन्ट्सहरूलाई थाहा छ के हो मेरो बच्चाले गर्न सक्छ होइन, यसले गर्न सक्छ सक्दैन भन्ने कुरो उहाँले पहिचान गर्नु पर्यो होइन, त्यो आइडेन्टिटी भएको हुन्छ, त्यो आइडेन्टिफिकेसन गरेको हुन्छ टु सम एक्सटेन्ट होइन, मदरले पनि गरेको हुन सक्नुहुन्छ, फादरले पनि गरेको हुन सक्नुहुन्छ, या अर्को कुनै पियर ग्रुपले पनि आफ्नो फ्यामिलीमा सिब्लिङहरूले पनि गरे हुन्छ क्या, र अनि टिचरले पनि गरे हुन्छ त्यो एउटा, तर त्यो पार्सियल एन्सर मात्रै हो, होलिस्टिक एन्सर चाहिँ त्यो होइन र रियल एन्सर त्यो पनि होइन। बच्चाले, विद्यार्थीले, एसी दिएको भाइ बहिनीले होइन, म एक्ज्याक्टली 40 इयर्सको एजमा, जब म यसपछि 40 इयर्स, मेरो करियर 40 इयर्स हो, मेरो 40 इयर्सको करियरमा कुन करियरले म चाहिँ ह्याप्पी भएर समाजमा मैले कन्ट्रिब्युसन गरेँ, मैले पनि केही कुरा गरेँ भन्ने लाग्छ, त्यसबाट आत्मसन्तुष्टि हुने के हो त्यो, त्यो चाहिँ पहिचान गर्नु जरुरी छ र त्यसरी सब्जेक्ट चयन गर्नु पर्यो।
16: धेरै सो अभिभावक र विद्यार्थीहरूको एउटा चासो हुन्छ कुन विषय राम्रो छ अथवा कुनको भविष्य छ, विषयमा पनि कुनै राम्रो नराम्रो ठुलो सानो हुन्छ कि यो विद्यार्थीहरूको सोचाइ मात्र।
17: एउटा कुरा चाहिँ के हो भने, रियालिटी के हो भने, कुनै सब्जेक्टको होइन एकदम इमिडिएट युटिलिटी हुन्छ, कुनै सब्जेक्टको त्यसलाई चाहिँ ल्याटरल युटिलिटी भनौँ न, इमिडिएट युटिलिटी भनेको एक्सप्लिसिट युटिलिटी, जस्तो हामीले कुनै साइन्स या टेक्नोलोजी, अहिलेको जस्तो आइटी फर इक्जाम्पल होइन, कम्प्युटरहरू पढेर पछि गएर आइटी आई एक्सेट्रा गऱ्यो भने के छ त, इमिडिएट युटिलिटी छ अहिले होइन, तुरुन्तै त्यसको फाइदा देखिन्छ हो, तर त्यो नै फेरि उत्कृष्ट सब्जेक्ट र अरू ह्युमेनिटिजका सब्जेक्टहरू या कमर्सियल होइन म्यानेजमेन्टका सब्जेक्टहरू या अर्को कुनै सब्जेक्ट चाहिँ नराम्रो भन्ने त हो होइन, नराम्रो भन्ने त हामीले कुरै नगरौँ, नराम्रो भएको भए कुनै पनि एजुकेसन होइन सिस्टममा त्यो सब्जेक्टहरूलाई इन्क्लुड गर्ने त कुरै हुँदैन नि त, त्यो त युजलेस त केही पनि होइन, युजफुल नै हो, युजफुल हो, तर मात्र के हो भने कसको स्कोप कति भन्ने मात्रै हो कि। जस्तो अब मेजोरिटी अहिलेको उसमा सबैसँग यो स्मार्ट डिभाइसहरू छ, सबैसँग छ, पढे लेखेको मान्छेहरूसँग पनि छ, नपढे लेखेको मान्छेहरूसँग छ, खेती गरिराखेको मान्छेहरूसँग भने, यस्तो अवस्थामा के देख्नु पर्यो त भन्दाखेरि, ए यो आइटी भन्ने कुरो त ओभरअल चाहिँ चाहिने रहेछ, यसको लिट्रेसी हामीलाई चाहिन्छ होइन, लिट्रेसी मात्र होइन, यसमा मैले एक्सपर्टिज गर्न सक्यो भने, यदि कसैलाई इन्ट्रेस्ट छ भने त त्यो त झन् उत्कृष्ट भइहाल्यो नि त्यो त डबल फाइदा भयो नि त उसलाई, होइन डबल भयो, एकातिर लिट्रेसी पनि भयो पढ्यो भने, अर्कोतिर स्किल पनि इन्हान्स गर्न सक्ने भयो सजिलैसँग भने। त्यस्तो अवस्थामा मैले के भन्छु त भन्दाखेरि, मैले भन्नु खोजेको के हो त विद्यार्थी भाइ बहिनीलाई भने, आफ्नो इन्ट्रेस्ट त्यतातिर छ थोरै थोरै होइन, र त्यसको स्कोप अहिले मार्केटमा अभियसली बढाएको छ, फर इक्जाम्पल आइटीकै बढाएको छ होइन।
16: सर इन्द्र यहाँले भन्दै गर्दाखेरि मैले जोडिहालेँ, यहाँहरूले आफ्नै कलेजमा पनि अथवा ग्लोबल कलेज हो जो लिबर्टी कलेजसँग यहाँ सम्बन्धित हुनुहुन्छ, ती कलेज व्यवस्थापन विषय पनि छ यहाँसँग, चाहिँ प्राविधिक विषयहरू पनि छ होइन, विज्ञानहरू पनि छ। यो हेर्दै गर्दाखेरि मैले अगाडि जोडेको थिएँ नि, विद्यार्थीहरूले विषय छान्नमा केही अप्ठ्यारो हुँदै गर्दाखेरि, विद्यालय छान्न नसक्दाखेरि पछि विषयहरू परिवर्तन गर्ने कुराहरू हुन्छ नि, मानविकबाट व्यवस्थापन जाने, व्यवस्थापनबाट चाहिँ विज्ञानतिर जाने, यो ट्रेन्ड हुन्छ कि हुँदैन, के देखिन्छ?
17: मैले अब हाम्रो ग्लोबल कलेजमा
16: अथवा अन्य कुरा गरेर मैले जोडेको,
17: हाम्रै कलेजको कुरा गर्दा लिबर्टी कलेजमा मैले त्यस्तो चाहिँ धेरै कम देख्छु।
16: हजुर,
17: साइन्सबाट अलिकति म्यानेजमेन्टमा, साइन्स पढ्न सकेन भनेर म्यानेजमेन्टमा गएको देख्छु
16: होइन,
17: प्लस टूमै पनि, अनि म्यानेजमेन्टबाट कोही कोही साइन्समा, होइन मलाई त म्यानेजमेन्ट त्यति राम्रो लागेन, अकाउन्टेन्सी त्यति ऊ भएन भनेर आइदर त्यता जाने, अर म्यानेजमेन्टमा पनि कम्प्युटर साइन्स लिएर पढ्ने, त्यो चाहिँ देखिरहेको छु अहिले होइन, केही केही तर एकदम पार्सल हो, त्यो धेरै चाहिँ होइन। र यो टेन्डेन्सीले त्यहाँनिर चाहिँ जबसम्म तपाईँको रेजिस्ट्रेसन भइसक्दैन तबसम्म तपाईँ थोरै चेन्ज गर्नु भने नराम्रो त होइन, तर कुरा के हो, एउटा नराम्रो चाहिँ के हो मैले यहाँनिर भन्नु खोजेँ भने, तपाईँ डिसाइडेडै हुनुहुँदो रहेछ कि, आज 10 क्लास पास भइसक्नु भयो होइन, 11 क्लास र 12 क्लासमा तपाईँ सब्जेक्ट चुज गर्दै हुनुहुन्छ, त्यही सब्जेक्ट चोइसबाट तपाईँको ब्याचलर्समा अब सब्जेक्ट चोइस हुनेवाला छ होइन, र त्यसको त्यो ब्याचलर्सको 4 वर्षको स्टडीले फेरि तपाईँ 40 वर्षको करियरलाई डिसाइड गर्दै हुनुहुन्छ भनेपछि त अहिलेदेखि यो त इट विल बी टू लेट होइन, नट टु हेभ अ चोइस नाउ होइन, अहिले नै चोइस नगर्नु भने अलिकति लेट हुनेछ। किन लेट हुनेछ भने, मैले के बुझेको छु भने, एसी पास गरेपछि बच्चालाई, विद्यार्थीलाई 4 क्रस रोड चाहिँ उसको चौरामा छ के, ओपन छ, 4 अप्सनहरू ओपन छ, तर जब उसले प्लस टू पास गर्दै गर्दा उसको 2 मात्र अप्सन हुन्छ कि, त्यहाँ अब हेर्नुहोस् होइन, त्यो अप्सन लाइक न्यारो डाउन भयो। त्यही भएर सबभन्दा बेस्ट अफ द बेस्ट अप्सन हामीले एसीमा नै, एसी पास गर्दाखेरि बेस्ट सब्जेक्ट चोइस गर्न, बेस्ट सब्जेक्ट भनेको कहाँनिर हो भने, मैले 2 भनिसकेँ, अझै विद्यार्थी भाइ बहिनीहरू यसमा कन्फ्युज हुनुहुँदैन, कसैको इमिडिएट युटिलिटी छ होइन, हामी को मान्छे हो भनेर आफूलाई चिन्नु पऱ्यो कि, म चाहिँ इमिडिएट जसको उपयोगिता छ, मार्केटमा स्कोप छ, त्यसको डिमान्ड छ, त्यसलाई नै गरेर मैले करियरलाई एकदमै त्यतातिर लग्छु भन्ने एउटा मान्छे हुनसक्छ। अर्को के हुन्छ भने, होइन म यसको इन्डेप्थ स्टडीमा पुगेर, यसको गहिराइमा पुगेर, यसको एक्सपर्ट बनेर, भोलि यसको साइन्टिस्ट बनेर होइन, यसैबाट म लिड गर्छु संसारलाई भन्ने पनि हुन्छ नि त, त्यो त असम्भव त छैन हो कि होइन। जस्तो इलन मस्कहरूले पनि त्यस्तो त्यस्तै गरेको भनेपछि, त्यो त त्यसको लागि के हुन्छ त भन्दाखेरि, अहिले नै सब्जेक्टको नेचर हेरेर, तपाईँले आफ्नो इन्ट्रेस्ट हेरेर त्यसलाई म्याच गरेर जाने हो।
16: त्यसो भए विद्यार्थीहरूले आफ्नो रुचि कसरी पहिचान गर्ने, आफूलाई कुन विषय ठिक छ, कुन विषय ठिक छैन, कसरी जाँच्ने, केही कडी छ?
17: हो, एकदमै कडी हुन्छ नि। सबभन्दा पहिला त जस्तो मलाई नै सोद्धा हुन्छ, म चाहिँ कम्युनिकेसनको टिचर भयो के लाइफभरिमा,
16: हजुर,
17: तर म्याथ्सको टिचर त हुनै सकेन नि त। त्यो भनेको के हो भने, मलाई म्याथ्समा म कमजोर पनि थिएँ। कमजोर हुनुको एउटै कारण के हुन्छ भने, आइदर हामीसँग 8 जुन इन्टेलिजेन्स हुन्छ, 8 इन्टेलिजेन्समा हाम्रो कुन इन्टेलिजेन्स एक्टिभ हुन्छ भन्ने कुरो इज भेरी इम्पोर्टेन्ट होइन। मेरो इन्टेलिजेन्समा के रहेछ भनेपछि, जस्तो मलाई अलिकति म सोसलाइजेसन, अलिकति कम्युनिकेसन होइन, ल्याङ्ग्वेजतिरको इन्ट्रेस्ट बढी रहेछ मलाई, र त्यो स्किल चाहिँ म तुरन्तै पिकअप गरिहाल्ने होइन ल्याङ्ग्वेजहरू, तर म्याथमेटिकल फर्मुलादेखि लिएर त्यसका त्यो कम्बिनेसनहरूदेखि लिएर त्यो सल्युसनसम्म जाँदासम्म मलाई दिक्क लाग्ने क्या, त्यसलाई मनोर। अब यहीँबाट हेर्नुहोस् त, मेरो त चोइस त चेन्ज भइहाल्यो नि, चोइस मेरो आइडेन्टिफिकेसन भइहाल्यो होइन, अर्थात् म म्याथमेटिक्सको मान्छे होइन, म नम्बरको मान्छे होइन, म चाहिँ टेक्स्टको मान्छे हुँ, म चाहिँ के हो त सेन्टेन्सको मान्छे हुँ भन्ने कुरो मैले आफूलाई बुझेर मैले के गरेँ त, सिधा मैले प्लस टूदेखि लिएर सिधै लिट्रेचर इङ्ग्लिस लिएर पढेँ, म त इन्डियामा पनि स्टडी गरे हो भनेपछि त्यसरी चाहिँ गर्नुपर्छ। जस्तो त्यो इन्ट्रेस्टको आइडेन्टिफिकेसन भनेको त्यसरी हो, सब्जेक्टको आइडेन्टिफिकेसन भनेको
16: विषय छान्दाखेरि परिवारको आर्थिक अवस्था, कलेजको दूरीका कुरा, उपलब्धताका कुराहरू, यी कुराहरू पनि विशेष ध्यान दिनुपर्ने हुन्छ। अहिले हाम्रो देशमा महँगादेखि सस्ता कलेजहरू पनि छन् होइन, फीको हिसाबले अथवा तिनीहरूमा भएका सुविधाको हिसाबले, यसलाई कसरी हेर्ने? यो कमजोर विद्यार्थीले पनि राम्रो कलेजमा पढ्न सक्छ, के त्यस्ता प्रावधानहरू पनि छन्?
17: अब जस्तो कलेजहरूले स्कलरसिप दिनेहरू गर्छ, जस्तै हाम्रै ग्लोबलमै त्यस्तो छ नि, ग्लोबल छ, हाम्रो युनिग्लोब छ होइन, कमलादीमा हामी सबै स्कलरसिप दिइरहेछौँ, त्यहाँ पनि हामीले इभन महानगरले स्कलरसिप निकाल्छ,
16: सरकारको नीति नै त्यस्तो छ
17: त, सरकारको नीति त वास्तवमा राम्रै छ नि। अहिले त 10-15% स्कलरसिप भनेको त तपाईँको 1000 विद्यार्थी तपाईँ लिँदै हुन्छ भने त्यसमा त 150 विद्यार्थी तपाईँ त स्कलरसिप दिँदै हुन्छ नि होइन, त्योभित्र पर्नु पऱ्यो होइन। त्यही भएर के हो भने, एकातिर फाइनेन्सियली म तल लो लेभलको छु भने, तर इन्टेलेक्चुली त माथिको लेभलको हुनु पऱ्यो नि त, त्यसको लागि त एउटा पार्ट त्यो भयो। फेरि इन्टेलेक्चुअली मात्र होइन अर्को पनि क्राइटेरियाहरू पनि बनाएको छ, किनभने इक्विटी तपाईँको इन्क्लुजन होइन, यो त हाम्रो नेपालमा जब यो फेडरल आयो होइन डेमोक्रेसी पछि त यो इन्क्लुजनका कुराहरू आए होइन, सामाजिक इन्क्लुजनहरू आए, त्यसबाट पनि शिक्षा क्षेत्रमा वास्तवमा त्यसले एड्रेस गरेकै छ। त्यही भएर अपर्च्युनिटी नभएन, तर कुरा के हो भने आफूले खोज्नु पऱ्यो अब त्यसको लागि होइन, अलिकति ट्राई चाहिँ गर्नुपर्छ कि। एसी दिइसकेपछि मानौँ म जस्तो धनगढीबाट मैले एसी दिएको थिएँ, अब मलाई काठमाडौँमा राम्रोभन्दा राम्रो कलेजमा पढ्ने इच्छा लाग्यो, प्लस टू छ इच्छा लाग्छ भने एकचोटि ट्राई त गर्नु पऱ्यो नि त होइन, आएर जस्तो स्कलरसिपमा भागिसा लिने ल ठिक छ, फाइनेन्सियल पोजिसन नहोला होइन, त्यो भएर त्यो एउटा पार्ट छ। अर्को पार्ट मैले पेरेन्ट्सलाई पनि भन्छु, मैले पेरेन्ट्सको पनि के हेर्छु भने आमा बुवाहरूको पनि उहाँहरूको सक्षमता हुन्छ फाइनेन्सियल
18: हजुर,
17: तर उहाँहरूले अलिकति त्यहाँनिर कन्जुसाई गरे पनि देख्छु है, हाम्रो देशमा त्यो भइराखेको छ। हेर्नुहोस् जब कि म के भन्छु भने प्लस टूसम्म बच्चालाई प्लस टूसम्म बेस्ट जति पैसा लागोस् होइन, जति आफूले यदि हुँदैन भनेपछि त्यसमा इन्भेस्टमेन्ट गर्नुपर्छ, इन्भेस्टमेन्ट गर्नै पर्छ। हेर्नु
18: सर मैले जोडिहालेँ, यहाँले सामुदायिक कलेजदेखि निजी कलेजसम्म पनि पढाउनु भयो
17: हजुर
18: होइन, धेरै ठाउँमा
17: हजुर
18: लामो
17: समय मल्टिपल क्याम्पस
18: 30 वर्षदेखि युपिएसमा लागिराख्नु भएको भन्नुभएको छ। नेपालमा शिक्षा क्षेत्रमा बालबालिकाहरूलाई खर्च गर्ने प्रवृत्ति कस्तो छ, खर्च गर्छ नि गर्दैनन्, के छ अभिभावकहरू
17: खर्च चाहिँ खर्च गर्ने वर्गले नराम्रोमा खर्च गरेको देख्छु म
18: हजुर,
17: युजलेस खर्च
18: जस्तै
17: जसले कि बच्चालाई बिगार्ने खर्च होइन, जस्तो तपाईँले मानौ तपाईँसँग सक्षमता छ भने मैले धेरै जस्तो प्यारेन्ट्सको कोहोर्ट्सलाई ग्रुप्सलाई मैले कस्तो पाएँ त भन्दाखेरि उसलाई अन्नेसेसरी कुरामा चाहिँ अन्नेसेसरी खर्च गरिदिने, जस्तो लुगा कपडादेखि लिएर अनेक सोअफको सोअफ गर्ने चिजहरूमा, तर एक्ज्याक्टली उसको एजुकेसनल टुलमा खोइ खर्च गरेको त, एजुकेसनल टुलमा खर्च गर्नु पऱ्यो नि। एजुकेसनल टुलमा खर्च गर्ने भनेको तपाईँसँग यदि आर्थिक हैसियत ठिकै छ भने बच्चा पढ्दा पढ्दै ट्रेनिङमा लगाउनुहोस् न, जस्तो उसको मानव कसैको हुन्छ पब्लिक स्पिकिङको ट्रेनिङ गर्न चाहन्छ त्यो बच्चा, अरू कुनै गेम्समा पनि उसको स्पोर्ट्समा राम्रो हुनसक्छ त्यहाँ पनि साइड वाइज ट्रेनिङ गराइदिनुहोस् होइन, यो यो नेग्लिजिबल पर्सेन्टेज अफ प्यारेन्ट्सले गरेको देख्छौँ म, तर जब कि त्यो त्यसो पनि आर्थिक अवस्था होइन हाम्रो देशको अहिले हेर्दाखेरि होइन, हेर्दा हेर्दै केही डेकेड्स यता होइन दशाब्दी यता म के पाउँदैछु भनेपछि प्यारेन्ट्सको पनि इकोनोमिक स्टेटस बढेकै हो, नबढ्या होइन होइन, किन हामीले अहिले पनि तपाईँको 33% मलाई लाग्छ कि 40% जति त अहिले प्राइभेटमा छ त, प्यारेन्ट्सहरूले प्राइभेटमा चाहिँ उहाँहरू अफोर्ड गर्दै हुन्छ भने त्यहाँ त आर्थिक हैसियत नभएर त कसरी आउनुभयो त, आर्थिक हैसियत त भएको रहेछ नि त, त्यो एउटा इन्डिकेटर हो। र इभन कम्युनिटीमा पनि हामी के गर्छौँ त भन्दाखेरि कम्युनिटीमा पैसा लाग्दैन, जब प्यारेन्ट्सको पैसा लागिरहेको छैन भने उहाँहरूले आफ्नो बच्चाको लागि अरू केही कुरामा जस्तो उसलाई के चिज किनिदिँदाखेरि के चिजमा उसलाई इन्भल्भ गराइदिँदाखेरि थोरै इन्भेस्टमेन्ट गरिदिँदाखेरि राम्रो हुन्छ। एजुकेसनको अर्थ खालि स्कुलमा गएर एउटा फर्मल एजुकेसन माने मात्रै लिने त होइन, एजुकेसन त सोसाइटीमा पनि छ, एजुकेसन हाम्रो सोसल कम्युनिटीमा गएर तपाईँको इन्स्टिट्युसनहरू छ त्यो इन्स्टिट्युसनमा इन्भल्भ गराउने, चाहे रिलिजियस इन्स्टिट्युसन हुनसक्छन् होइन, तपाईँको अब ट्रेनिङका इन्स्टिट्युसन एक्सपोर्ट एजेन्सीहरू हुनसक्छन् होइन, जस्तो मैले स्पोर्ट्सकै कुरा गरेँ होइन, स्पोर्ट्सका सर्कलहरू हुनसक्छन्, क्लब्सहरू हुनसक्छन् भने यो तरिकाले जाने हो। विदेशमा मैले त्यसरी इन्भल्भ भएको देख्छु बच्चाहरूलाई, जस्तो मानौ स्याटरडे छ भने तपाईँको बच्चालाई कम्तीमा प्यारेन्ट्सले ल तपाईँ कम्युनिटीमा बच्चा पढ्दैछ त्यहाँ त पैसा लागेन, तर स्याटरडे हुन्छ कि होलिडे हुन्छ कि कुनै एउटा ब्रेक हुन्छ, त्यो ब्रेकको टाइममा कम्तीमा तपाईँ आफूले कमाएको पैसाबाट केही बचाएर होइन उसलाई कहीँ घुमाइदिने हो कि, घुमाएर पनि त एजुकेसन आउँछ नि होइन, टुरबाट पनि त एजुकेसन आउँछ नि त ट्राभल गर्दाखेरि पनि, भने त्यो एउटा पर्पजफुल तरिकाले एउटा एउटा के चाहिँ बुझ्नु पऱ्यो भनेपछि हाम्रो प्यारेन्टल ग्रुमिङ चाहिँ अझै कम भएको छ कि भन्ने लाग्छ क्या मलाई, प्यारेन्टल ग्रुमिङ
18: नेपालको शिक्षा प्रणाली व्यवहारिक भएन, सैद्धान्तिक ज्ञान मात्र भयो भन्ने कुराहरू आइरहेका छन्। तर पछिल्लो समय नेपालको विद्यार्थीलाई हेर्ने हो भने अन्तर्राष्ट्रिय क्षेत्रमा पनि बिकेको देखिन्छ, अथवा अहिले काम पाएको अथवा रोजगारी पाएको त्यहाँ पनि राम्रै स्ट्याटसमा बसेको देखिन्छ, जुन हाम्रो परम्परागत मान्यता छ नि
17: हजुर,
18: यस्तै किसिमले हाम्रो शिक्षा प्रणाली चलेको छ या विद्यार्थीहरूले राम्रो गर्न सकेका हुन् अथवा हाम्रो व्यवहारिक ज्ञान पनि बढ्दै गएको के देखिन्छ सर?
17: मलाई चाहिँ एकदमै अब यो म वास्तवमा आफू पनि फेस गरेको भएर
18: हजुर
17: होइन, विदेश अनि नेपाल सबै फेस गरेर मलाई इन्ट्रेस्टिङ छ यो क्वेसन है। यसमा म के देख्छु त भन्दाखेरि करिकुलम थियोरिटिकल तरिकाले जुन डिजाइन भयो होइन, स्कुल शिक्षादेखि लिएर एसईदेखि लिएर प्लस टूदेखि लिएर इभन ब्याचलर्स मास्टर्ससम्म त्यतातिर रिच छ क्या, हाम्रो धनी छ शिक्षाको करिकुलमको पार्ट
18: राम्रो भएन भन्छन्,
17: तर अब समस्या आयो एकाडेमिक प्रोसेसमा आयो, हामी यसलाई पहिला यसरी बुझ्नु पर्यो कि छुट्याएर करिकुलम भनेको के हो, इनपुट हो, इनपुट अफ नलेज हो क्या, नलेज इनपुटको जुन सेक्टर छ नि सोर्स छ नि, सोर्स इज भेरी गुड, जहाँ जहाँबाट हुन्छ नि हामीले के गर्यौँ त भन्दाखेरि राम्रा राम्रा युनिभर्सिटीका राम्रा राम्रा ठाउँका त्यो कुरालाई पनि हामीले एडप्ट गरेका छौँ त्यसमा होइन विज्ञहरू लाग्नु भएको छ, राम्रै गर्नुभएको छ, नेपालको कन्टेक्स्टमा पनि सुहाउने तरिकाले थोरै बनाइदिनु भएको छ होइन, त्यो पनि म पनि करिकुलम अलिकति पढाए भएर मलाई त्यो अलिकति आउँछ त्यसमा, त्यो ठिकै छ। त्यसमा जुन डाइमेन्सनहरू छन् एजुकेसनका डाइमेन्सन हुन्छ नि, जस्तो कि मोरल ग्रोथ होइन, तपाईँको सोसल ग्रोथ होइन, बिहेभियरल ग्रोथ भनौँ न, इन्टेलेक्चुअल ग्रोथ, यी सबै ग्रोथको लागि करिकुलममा कभर गरेको हुन्छ। तर कहाँनिर प्रब्लम भयो भने एकाडेमिक प्रोसेसमा, प्रोसेस भन्ने बित्तिकै त्यसको एक्जिक्युसनमा प्रब्लम भयो होइन। एक्जिक्युसनको लागि त के चाहिन्छ, इन्फ्रास्ट्रक्चरदेखि लिएर फेसिलिटिजहरूदेखि लिएर रिसोर्सहरू चाहिन्छ, ह्युमन रिसोर्स एकदम मोस्ट इम्पोर्टेन्ट हुन्छ त्यसमा होइन। तपाईँले इन्फ्रास्ट्रक्चर पनि बनाउनु होला, फेसिलिटी पनि लिएर रिसोर्सहरू त दिनु होला, जस्तो यो एसेट्सहरू सबै कुरा इक्विपमेन्ट होला, ल्याब पनि होला होइन, खेल्ने मैदान पनि होला, तर त्यहाँ एक्सपर्ट छ कि छैन, अब समस्या यहाँ आएको हो कि हाम्रो शिक्षा किन राम्रो भएन भन्ने कुरामा यसो हेर्दै जाँदाखेरि मैले एक्सपर्टिजको प्रब्लम देख्छु। अब एक्सपर्टिजको प्रब्लम भने फेरि अर्को पनि म जोड दिन्छु यहाँनिर, यसलाई मैले अन्यथा कसैलाई पनि नलिनु होला, अफेन्सिभ पनि म कसैसँग भएको होइन। हाम्रो टिचिङ जुन कोहोर्ट्स अफ टिचर हुनुहुन्छ हामी कहाँ नेपालमा जति लाखमा हुनुहुन्छ नि, उहाँले आफैलाई सोध्नु पर्नेछ, म कति अकाउन्टेबल भएर तयारी गर्दैछु पढाउनुको लागि, लेसन प्लानिङ मेरो कस्तो छ, त्यसमा मैले कति इनपुट दिएँ होइन, कति मैले कन्ट्रिब्युट गरिरहेको छु त, एक लेसन प्लानिङ गरिसकेपछि प्लान्ड लेसनलाई कसरी एक्जिक्युसन गर्दैछु त क्लासमा, दुई क्लासभन्दा बाहिरको पनि दायित्व छ नि टिचरको त छैन, अनि त्यहाँनिर म कति इन्भल्भ, तिन अब मैले एउटा फेरि के होला भने एउटा मात्रै पर्सपेक्टिभ बोल्यो डाक्टर देवराज पनौले भन्लान् होइन, तर मैले अर्को पर्सपेक्टिभ भन्छु, यहाँनिर गभर्मेन्टको प्रब्लम के हो त भने गभर्मेन्टले खोइ त उहाँलाई इन्सेन्टिभ दिएको त टिचरहरूलाई, त्यो लेभलको सिस्टम किन नबनाउनु भएको होइन, गभर्मेन्टको पनि अर्थात् मिनिस्ट्री अफ एजुकेसनले पनि हेर्नुपर्ने अवस्था आयो, डिपार्टमेन्ट अफ एजुकेसनले पनि सोच्नुपर्ने अवस्था आयो होइन। त्यसपछि करिकुलमको जुन ट्रेनरहरू हुनुहुन्छ यहाँ नेपालमा होइन, ट्रेनिङ एजेन्सी भनौँ न नेपालको गभर्मेन्ट एजेन्सी, त्यसले पनि हेर्नुपर्ने अवस्था आयो भने यो धेरै सबै पक्षको अलिकति कोलाबोरेसन, कोअपरेसन र एक प्रकारको कोअर्डिनेसनको कमी भएर हेर, अनि टिचरहरूको पनि मेरो अकाउन्टेबिलिटी हो कि होइन, म जस्ट टिचर, मैले चाहे अब थाहै भइहालेँ, अब म त 20 वर्ष पढाउन पाउँछु सकियो भन्ने टाइपको त्यो माइन्ड सेटमा गएर हुन्छ र, किनभने मैले पढाएको विद्यार्थीले यो देशको भविष्य निर्माण गर्ने हो भन्ने कुरा त पहिले त त्यहाँ बुझ्नु पर्यो नि, अनि त्यो विद्यार्थीलाई म कसरी ग्रुम गर्छु त, एकैजना विद्यार्थी पढाए पनि त्यो स्टुडेन्टलाई मैले होल इयरमा के दिन्छु त चेन्ज, र मैले एउटा जस्तो मेरो पिएचडी ट्रान्सफर्मेटिभ टिचर्स लर्निङ फर बेटर स्टुडेन्ट लर्निङमा मैले पिएचडी गरेको, त्यो एउटा डायमन्ड छ त्यो मेरो ब्रोड लाइनमा, अनि त्यहाँनिर के चाहिँ मैले बुझेको भने टिचरले आफ्नो विद्यार्थीलाई ट्रान्सफर्मेसन गर्न सक्दैनन् भने होइन, अर्थात् टिचिङले कसैको ट्रान्सफर्मेसन हुँदैन र लर्निङले ट्रान्सफर्मेसन हुँदैन भने त्यो लर्निङ पनि होइन, त्यो टिचिङ पनि होइन, त्यही भएर अलिकति के छ त हामी सबैले रिभाइज गर्नुपर्ने देखियो कि। र अब आयो प्यारेन्ट्सको कुरा पनि, मैले प्यारेन्ट्सको पनि जोडिहालेँ, म प्यारेन्ट्सलाई हम्ली मेरो एकदम अनेस्ट रिक्वेस्ट के हो, एडभाइस के हो त भन्दाखेरि हाम्रो इन्भेस्टमेन्ट कहाँ गइरहेछ, हामी इन्भेस्टमेन्ट खालि ए मैले यति फिस तिरेँ भनेर हामी ढुक्क भइरहेछौँ कि होइन, मख पर्दैछौँ कि, हामीले मैले इन्भेस्टमेन्ट राइट वे राइट तरिकाले राइट एजुकेसन टुलमा गरिरहेछौँ कि छैन, इन्भेस्टमेन्ट गरेपछि त टाइम पनि त दिनु पर्यो नि त बच्चालाई होइन, उसलाई फेरि सपोर्ट पनि गर्नु पर्यो, फेसिलिट पनि गर्नु पर्यो, हामी के हुन्छ भने तिम्रो लागि म यत्रो फिस तिर्दैछु, मैले यस्तो पनि सुन्छु कि प्यारेन्ट्सहरूबाट यत्रो फिस तिमीलाई लागिरहेको छ अनि फेरि पनि मैले तिमीले चाहिँ यति पर्फर्मेन्स गरेनौ भनेर बच्चासँग कराउने, उतातिर स्कुलमा गएर होइन मैले यत्रो फिस तिरिराखेको छु तपाईँलाई के हेर्नु भएको छ केयरलेस भयो भनेर, जस्तो मैले यो प्राइभेटको स्पेसली स्कुलहरूमा यसमा आएर कम्प्लेन गर्ने टाइपको टेन्डेन्सी छ, त्यहाँनिर त सबै नेगेटिभै नेगेटिभ भयो कि, आफ्नो रेस्पोन्सिबिलिटीबाट भागेको देखिन्छ कि सबै होइन। हामीले इन्भेस्टमेन्ट गर्दैमा, मैले जन्माएपछि त इन्भेस्टमेन्ट गर्नै पर्यो नि बच्चामा त हो कि होइन, त्यसलाई त दिनै पर्यो,
18: हामीले विद्यार्थीलाई दोष थोपर्छ
17: हो थोपर्ने अर्कालाई भनौँ नै, विद्यार्थी मात्र होइन यहाँ भनौँ अल पार्टिजले अर्कालाई दोष थपर्नेमा एउटा त्यो माइन्ड सेट आयो कि, त्यो सोसल माइन्ड सेट।
18: सर अहिले अर्को पनि छ एउटा, विद्यार्थीहरू बढी विद्यार्थीहरू पुस्तकभन्दा पनि स्क्रिनमा बढी व्यस्त भए भन्ने किसिमको कुराहरू पनि छ, यो सबैको समस्या हो। कक्षा 11 नयाँ तथा विरत पाठ्यक्रमको अध्ययनका लागि प्रविधिलाई कसरी प्रयोग गर्न सकिन्छ बताइदिनु न।
17: प्रविधिलाई होइन
18: हजुर, हो मेन जो हामी स्क्रिनको कुरा गर्छौँ नि
17: हजुर हजुर, अब यस्तो मेन त के हुन्छ भनेपछि शिक्षाको अर्थ नै स्किल्ड बनाउने हो नि त, स्किल्ड बनाउने होइन, स्किल्डको लागि नलेज चाहिन्छ पहिला बेसिक हो त्यो, जसरी करिकुलम चाहिन्छ त्यो बेसिक हो। अब त्यसलाई स्किल गर्नुको लागि एक्जिक्युसनको बेला हामीले के गर्छौँ त एकातिर नलेजलाई ग्रास्प गर्ने, नलेजलाई अन्डरस्ट्यान्ड गर्नेतिर हाम्रो मेथोडोलोजी हुन्छ भने, अब त्यो नलेजलाई मैले जब नलेज लिइसकेँ भने त मलाई त क्युरियोसिटी हुन्छ कसरी काम गर्ने भनेर हो कि होइन, मेरो नलेजलाई त मैले युज गर्नु पाउनु पर्यो नि त, युज गर्नुको लागि त्यही अनुसारको उसको इन्भल्भमेन्ट इङ्गेजमेन्ट भन्छौँ हामी, लर्निङ इङ्गेजमेन्ट्स होइन, लर्निङ इङ्गेजमेन्ट्सको लागि यो अहिलेको जुन डिजिटल डिभाइसहरूदेखि लिएर होइन सिस्टम होइन अनलाइन सिस्टमहरूदेखि लिएर यतातिर अकाउन्टेबल भएर त्यसलाई युज गर्न चाहिँ जान्नु पर्यो, अकाउन्टेबल भएर फेरि पनि एउटा ध्यान दिनुपर्ने कुरा हो। त्यसले सबै स्किल दिने होइन, त्यसले त उल्टा तपाईँलाई के गर्न सक्छ भने तपाईँसँग भएको जुन ब्रेन छ, भएको तपाईँको इन्टेलेक्चुअल एउटा होराइजन छ, त्यो होराइजनलाई त्यसले रिप्लेस गर्न सक्छ। भोलि गएर तपाईँ डिस्टमको टेक्नोलोजीको तपाईँ एउटा दास बन्न सक्नुहुन्छ, त्यहाँ पनि एकदम बचेर काम गर्नु छ। अर्थात् के छ त भन्दाखेरि फिल्ट्रेसन बुझ्नु पऱ्यो क्या विद्यार्थीले, फिल्ट्रेसन होइन। मैले ठिक छ इन्टरटेनमेन्ट गर्ने कतिसम्म गर्ने होइन, एक घन्टा गर्ने कि आधी घन्टा गर्ने, त्यसपछिको मैले जसो डिभाइसहरू अरू डिजिटल टेक्नोलोजीहरूको पछाडि जुन म लागिरहेको छु के का लागि गर्ने त होइन। मानौ कुनै विद्यार्थीलाई भोलि गएर फिजिक्स पढेर इन्जिनियर बन्नु छ भने उसले आजैदेखि इन्जिनियरिङको कुरा त्यो डिभाइसबाट लिन सक्छ होइन। कसैलाई के छ भने म त एकदम राम्रो वेबसाइट डेभलपर बन्न चाहन्छु मेरो लाइफमा भन्ने करियर छ भने ऊ कम्प्युटरतिर पढ्नु खोजिरहेको छ भने आजैदेखि कोडिङको कुराहरू त तपाईँको त्यसमा पाइहाल्छ, त डिजिटल टेक्नोलोजीमा अहिले अनलाइन सिस्टममा सबै पाउँछ भने त्यो तरिकाले। अब यहाँ जोड्नु खोजा के हो सिम्पल वर्डमा भने उद्देश्य सेट गरेर त्यो उद्देश्य अनुसारको बिहेभियर बनाउनु पर्यो कोसँग, हाम्रो किताब कलमसँग पनि अनि अर्कोतिर डिजिटल टेक्नोलोजीसँग पनि यो आइसिटीसँग पनि।
18: विद्यार्थीहरूले प्लस टू सक्ने बित्तिकै कसरी विदेश जाने भन्ने उहाँहरूको मानसिकता छ, विद्यार्थीहरूको यस्तो किसिमको जुन मानसिकता छ नि त्यसलाई शैक्षिक तहबाट कसरी परिवर्तित गर्न सकिन्छ, हामी त्यतातर्फ लागेका छौँ कि छैनौँ?
17: हो, एउटा त म सबभन्दा मेरो अझै पनि मेरो फर्स्ट अफ अल कमेन्ट के हो, मेरो अब्जर्भेसन के छ भनेपछि हामी त स्कुलबाट नै विद्यार्थीलाई विदेश जानुपर्छ भन्ने कुरा सिकाइरहेको छौँ। त्यसको कारण के, हाम्रो इन्डिजिनियस नलेजलाई हामीले इग्नोर गरेका छौँ, इन्डिजिनियस नलेजलाई होइन, हाम्रो सब्जेक्टमा पनि त्यसलाई करिकुलममा अलिकति इन्क्लुड गरेको देखिन्छ होइन, सब्जेक्ट वाइजमा जस्तो सोसियोलोजी सोसल साइन्स सोसल स्टडिज एक्सेट्रा एक्सेट्रामा, तर स्टिल त्यो सफिसियन्ट छैन, त्यो पावरफुल छैन कि, त्यसलाई अलिक पावरफुल बनाउनु पर्ने हो। आफ्नो नलेजप्रति आफ्नो जुन यहाँको जुन एउटा हेरिटेज छ होइन, सबै कुराको हाम्रो हामीसँग भएको क्यापेसिटी छ, पावरहरू छ भनौँ न, हामीसँग भएको रिसोर्सहरू छ, त्यसप्रतिको आइडेन्टिफिकेसन त्यसप्रतिको फेमिल्यारिटीमा हामीले जोड दिनुपर्ने हो। त्यहाँ हामीले जोड नदिएर के गरेका छौँ त भन्दाखेरि पहिले त विदेशबाट ल्याएको इम्पोर्टेड एजुकेसनलाई पनि बढी यसमा हामीले के गरेका छौँ हालिदिएको छौँ, त्यो हाम्रो गल्ती छ। एउटा त त्यसलाई सुधार्नुपर्छ, त्यहाँबाट अलिकति माइन्डसेट के हुन्छ नेपालतिर हुन्छ। अर्को कुरा हामीले मोरल एजुकेसनको जस्तो महावीर पुनले मोरल एजुकेसनको कुरा गर्नुभएको थियो नि, अभियसली त्यो चाहिएको छ। किन चाहिएको छ भनेपछि हामी सबै अहिले के भयो भने ठिक छ हामी ग्लोबल सिटिजन क्रिएट गर्ने हो होइन, हामी ग्लोबल सिटिजन चाहिँ प्रोड्युस गर्न खोजिरहेको छौँ नि त, तर ग्लोबल सिटिजनको अर्थ आफ्नो नेपाललाई बिर्सेर सारा ग्लोबलको भन्ने होइन। मैले ग्लोबल सिटिजनको डेफिनेसनै मैले यो मेरो पिएचडीमा पनि एउटा सानो त्यो गरेको थिएँ कि, त्यो भनेको के हो भने आफ्नो कल्चरलाई फुल्ली भ्याल्यु दिएर आफूसँग भएको नलेज स्किल र कल्चरलाई होइन, आफूसँग भएको रिसोर्सलाई सबै कुरालाई रेस्पेक्ट गरेर त्यसको आइडेन्टिटी त्यसलाई चाहिँ पहिचान गरेर राइट वे त्यसलाई अन्डरस्ट्यान्ड गरेर युज गर्न सक्नु र अनि ग्लोबल लेभलमा पनि आफ्नो थट दिएर होइन लिड गर्न सक्नु, त्यो दुइटैलाई ग्लोबल सिटिजन भन्छ कि। त्यसको लागि मल्टी कल्चरल कम्पिटेन्स र मल्टी स्किल कम्पिटेन्समा हामीले जानुपर्छ होइन। तर अब त्यही कुरा बिर्सिदिने अनि त्यो कहाँबाट भयो त, हाम्रो एजुकेसनको सिस्टमबाट पनि भयो, स्कुलबाट पनि गल्ती भएको छ। अब प्लस टूबाट त झनै गल्ती भयो, के भयो भने प्लस टू पछि होइन यहाँ त पढाइ हुँदैन, यहाँको कोर्सहरू त्यति ऊ छैन, अनेकौँ भावना गरेको मैले देख्छु होइन, त्यो वास्तवमा तिनीहरू चाहिँ रियालिटी होइन। नेपालको बास्टर्स र मास्टर्स मैले भने नि करिकुलम त स्कुलदेखि लिएर मास्टर डिग्रीसम्म होइन, करिकुलम इज बेस्ट। अब कुरा के आयो त भन्दाखेरि त्यहाँनिर केही कलेजहरूको पनि रोल छ होइन, एक्टिभेट पार्ने रोल छ नै, तर त्योभन्दा ठुलो रोल चाहिँ रोजगारीको छ, नेपाल गभर्मेन्टले र नेपालका इन्डस्ट्रीहरू। नेपालको इन्डस्ट्रीले के हुनु पर्यो भने पहिला त आफ्नो छाती खुला पार्नु पर्यो कि, यदि यो युथलाई यहाँ राख्ने हो, यसबाट काम लिने हो, यसलाई युज गर्ने हो र इन्डस्ट्रीकै लागि गर्ने हो, त्यो त होइन र। एउटा मान्छे जस्तो मै मानौ एउटा आइटी एक्सपर्ट भयो भने मैले त नेपालको इन्डस्ट्रीलाई कन्ट्रिब्युट त गर्ने होला नि त, हो कि होइन? इन्डस्ट्रीकै लागि हामी प्रिपेयर गरिराखेको छौँ, हाम्रो एग्रिकल्चरको लागि प्रिपेयर गर्दैछौँ, हाम्रो पानीको लागि हाइड्रोको लागि प्रिपेयर गर्दैछौँ, हाम्रो इन्जिनियरिङको लागि प्रिपेयर गर्दैछौँ।
18: यहाँले भने जस्तै हामीसँग करिकुलम पनि राम्रो छ, हाम्रा विद्यालय विश्वविद्यालयहरू पनि राम्रा छन्
17: हजुर,
18: तर यी कुराहरू भइरहेका छन्।
17: त्यो
18: यहाँले भनेका कुराहरूलाई समाधान गर्दै अगाडि बढ्नको लागि के कुरामा ध्यान दिएर कसरी अगाडि बढ्नु पर्ने कुराकानीको अन्त्यमा छौँ?
17: एकदम राइट कुरा। यसमा जस्तो अहिले गभर्मेन्टले भन्दा नि हामी युथलाई रोक्न चाहन्छौँ भन्ने कुरा, त्यसको लागि त अनेकौँ त्यो प्याकेजहरू ल्याउनु पर्यो नि त युथलाई रोक्नको लागि। प्लस टूदेखि नै के एउटा फर्स्ट अफ अल हामीले पढाउनु पर्यो भने यहाँ धेरै कुरा छ भनेर राइट डेटा दिनु पर्यो, राइट इन्फर्मेसन दिनु पर्यो, प्यारेन्ट्सले पनि सपोर्ट गर्नु पर्यो यसमा। अब प्यारेन्ट्समै के हुन्छ भने तिमी यहाँ बस्यो भने तिमी चाहिँ विदेश गएन भने तिमी लो फिल हुन्छ भन्ने टाइपको उसले पनि उसलाई साइकोलोजिकल दिइराखेको छ होइन, इभन बच्चाहरू पनि त्यही भनिराखेको देखिन्छ। विदेश जाँदैमा ठुलो हुने अनि यहाँ लो फिल हुने त होइन नि त, यहीँबाट लिड गरेर विदेशीहरूलाई होइन विदेशहरूलाई नेपालमा ल्याएर हामीले काम लगाउन सक्छौँ नि त, त्यो पनि हामीसँग नहुने होइन। किन हामी त रिसोर्सफुल कन्ट्री हो, रिसोर्सफुल सोसाइटी हो, हाम्रो आफ्नै पनि जस्तो एउटा फ्यामिली स्ट्रक्चर नै रिसोर्सफुल छ होइन। हामी युथ नै कति छौँ नेपालमा, धेरै छौँ भनेपछि त यहाँनिर के हो भने खालि एउटा मार्केटको थोरै सिनारियो चेन्ज गर्न बाँकी छ भन्छौँ होइन। हाम्रा युनिभर्सिटीहरूमा सबै कुरा ठिकै छन्, एकाडेमिक प्रोसेसलाई उहाँले अलिकति एक्टिभ पार्नु पर्यो होइन, अर्थात् थियोरिटिकल डाइमेन्सनलाई सँगसँगै त्यसको जुन प्र्याक्टिकल डाइमेन्सन छ त्यसलाई पनि मोर एक्टिभ बनाउने, त्यसमा फोकस प्रायोरिटी दिने, अलिकति रिसोर्स र इन्भेस्टमेन्ट बढी गर्नुपर्छ। थोरै त्यहाँनिर कलेज र युनिभर्सिटीहरूले पनि विचार गर्नुपर्छ होइन, ब्याचलर्सदेखि मास्टर्सका। र अर्कोतिर गभर्मेन्टले के गर्नु पऱ्यो भने पोलिसी ल्याउनु पऱ्यो क्या, थोरै पोलिसी पोजिटिभ बनाइदिनु पऱ्यो होइन, मार्केटको सिनारियो पनि चेन्ज गर्ने पोलिसी, र युथलाई कसरी रिटेन गर्नुपर्छ, कसरी युज गर्नुपर्छ र यसलाई चाहिँ एक्टिभेट कसरी पार्नुपर्छ भन्ने कुरो गभर्मेन्टसँग त जति पनि हुन्छ रिसोर्स नहुने होइन नि त, उसले सोच्यो भने गभर्मेन्टकै हातमा छ लास्टमा त।
16: हुन्छ सर, हामीलाई समय दिनुभयो, आफ्ना महत्त्वपूर्ण कुराहरू हाम्रा श्रोताहरू माझ राखिदिनु भयो, यहाँलाई धन्यवाद।
17: हस् धन्यवाद रेडियो नेपाललाई, एसी दिएका विद्यार्थी भाइ बहिनीहरू र अरूलाई पनि केही कुराहरू भन्नु पाएकोमा थ्याङ्क यू सो मच।
19: अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा, आज नै डाउनलोड गर्नुहोस्।
20: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
21: नागरिक लगानी कोष।
22: अब प्रस्तुत छ शास्त्रीय संगीत। कलाकारहरू हुनुहुन्छ बाँसुरी वादनमा उमेश पण्डित, राग खमाज, तबलामा हुनुहुन्छ नवराज गुरुङ र तानपुरामा हुनुहुन्छ अमृता उप्रेती।

0: चालकको लापरवाहीले सडक संरचनामा क्षति पुगेमा क्षतिको भरपाई पनि तपाईँबाटै हुन्छ। तसर्थ सदैव ट्राफिक नियम पालना गरेर सवारी साधन चलाऊ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि जिज्ञासा भएमा वा
3: सरकारले श्रमिकलाई दिने सेवाहरूको बारेमा बुझ्न र कुनै पनि प्रकारका समस्या परेमा समाधानका लागि पैसा नलाग्ने श्रमाधान कल सेन्टरको नम्बर 1141 सम्पर्क गरौ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। प्रतिपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधि सभाको हिजोको बैठक पनि स्थगित। बैठक आज बस्दै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकमा संसदको गतिरोध अन्त्य गर्ने विषयमा छलफल। र इजरायलले युद्ध जारी राखे। इजरायलमाथि आक्रमण गर्ने इरानको चेतावनी। अब समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको आह्वानमा हिजो बसेको सर्वदलीय बैठकमा संसदको गतिरोध अन्त्य गर्ने विषयमा छलफल भएको छ। सिंहदरबार स्थित सार्वजनिक लेखा समितिको हलमा बसेको सर्वदलीय बैठकमा राष्ट्रिय हितका लागि राजनीतिक गतिरोध अन्त्य गरी संसद सञ्चालन र सहकार्यका विषयमा छलफल भएको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो। महामन्त्री बुर्लाकोटीले नेपाल भारत सीमा विवादको विषयगत सम्बन्ध परराष्ट्र मन्त्रालयसँग भएकाले समग्र कूटनीतिक विषयमा परराष्ट्र मन्त्री शिशिर खनालले सदनलाई सम्बोधन गर्ने बारेमा पनि छलफल भएको बताउनुभयो। बैठकमा नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारत को भूमि मिचेको भनेर दिनुभएको अभिव्यक्तिको रेकर्ड सदनबाट हटाउनु पर्ने र प्रधानमन्त्री शाहको संसदप्रति जवाबदेहिता सुनिश्चित गर्दै संसद सञ्चालनको वातावरण बनाउनु पर्नेमा जोड दिनुभयो। बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी रापरपाका अध्यक्ष राजेन्द्र प्रसाद लिङदेनले बहुमतको सरकारले सबै संवैधानिक व्यवस्था भत्काउ

0: तथा शक्ति पृथकीकरण र सन्तुलनको सिद्धान्त कमजोर बनाउने कार्य गर्न नहुने बताउनु हुँदै कूटनीतिक सम्बन्धका विषयमा संवेदनशील भई आफ्नो अभिव्यक्ति दिन आवश्यक रहेको औल्याउनु भयो। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतम, प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका संसदीय दलका नेता भीष्मराज आङ देम्बे, नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव कुमार नेपाल, नेकपा एमाले संसदीय दलको प्रमुख सचेतक ऐन महर, राष्ट्रिय प्रजातन्त्र पार्टी रापरपाका अध्यक्ष राजेन्द्र प्रसाद लिङदेन, राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने सहित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू बीच समसामयिक तथा राजनीतिक विषयमा छलफल भएको थियो। प्रतिनिधि सभाको हिजोको बैठक विपक्षी दलको अवरोधका कारण स्थगित भएको छ। प्रतिपक्षको अवरोधका कारण हिजो 15 मिनटका लागि स्थगित भएको बैठक पछि सूचना टाँस गरी आजसम्मका लागि स्थगित गरिएको हो। प्रतिनिधि सभाको हिजोको बैठक विशेष कारणले तोकिएको समयमा बस्न नसक्ने भएकाले आज दिनको 1 बजे बस्ने गरी सभामुख डोलप्रसाद अर्यालले समय निर्धारण गर्नुभएको संसद सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ। प्रधानमन्त्री बालेन्द्र शाहले केही दिन अघि प्रतिनिधि सभाको बैठकमा नेपालले पनि भारतको भूमि मिचेको रहेछ भनेर दिनुभएको अभिव्यक्तिको विरोधमा प्रतिपक्षी दलहरूले बैठक अवरुद्ध गर्दै आइरहेका छन्। बैठकमा प्रतिपक्षी दलका सांसदहरूले अवरोध सुरु गरेपछि सभामुख अर्यालले सीमा विवादबारे विपक्षी दलहरूले उठाएका विषयमा सरकारले गम्भीरता देखाउने विश्वास व्यक्त गर्नुभयो। सभामुख अर्यालले विगत केही दिनदेखि सदन स्थगित भइरहेको, सदनमा उठिरहेको विषयमा आफ्नो ध्यानाकर्षण भएको र सत्ता पक्ष र प्रतिपक्षी दलबीच संवाद भइरहेको पनि बताउनुभयो। बैठकमा सांसदहरूले संसदमा दर्ता भएको आर्थिक विधेयकको 16 पृष्ठ गायब भएको, करका दर हेरफेर भएको भन्दै यो काम कसरी भयो र चुहावट कसरी भयो भन्ने विषयमा प्रश्न समेत राख्नु भएको थियो। परराष्ट्र मन्त्री शिशिर खनाल र संयुक्त अधिराज्य बेलायतका रक्षा मन्त्री जोन हिली र भूतपूर्व सैनिक तथा जनशक्ति सम्बन्धी मन्त्री लुइस स्यान्डर जोन्सबीच गोर्खा सैनिकहरूको लामो समयदेखि समाधान हुन नसकेका गुनासाहरू, समानुपातिक पेन्सनको माग लगायतका विषयमा छलफल भएको छ। हिजो भएको भर्चुअल बैठकमा परराष्ट्र मन्त्री खनालले नेपाल बेलायत सम्बन्धमा बेलायती गोर्खाहरूको महत्त्वलाई प्रकाश पार्दै बेलायती गोर्खाहरूका गुनासाहरूको यथाशीघ्र आपसी रूपमा स्वीकार्य समाधान खोज्नुपर्ने आवश्यकतामा जोड दिनुभएको थियो। साथै मन्त्री खनालले न्याय, निष्पक्षता र सम्मानको दृष्टिकोणबाट यी विषयहरू सम्बोधन गर्न बेलायती सरकारसँग अनुरोध पनि गर्नुभएको थियो। बैठकमा रक्षा मन्त्री हिलीको तर्फबाट स्यान्डर जोन्सले बेलायती गोर्खा भूतपूर्व सैनिकहरूका विषयहरू सम्बोधन गर्न नेपाली पक्षसँग नजिकबाट सहकार्य गर्ने आफ्नो प्रतिबद्धता पुनः व्यक्त गर्नुभएको थियो। बैठकमा परराष्ट्र सचिव अमृत बहादुर राई तथा परराष्ट्र मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो। बेलायती पक्षबाट सांसद एलेक्स बेकर, सांसद तथा नेपाल सम्बन्धी सर्वदलीय संसदीय समूहका अध्यक्ष, साथै बेलायतको रक्षा मन्त्रालय का अन्य वरिष्ठ अधिकारीहरू उपस्थित रहेको मन्त्रालयले जनाएको छ। नेपाली काङ्ग्रेसले पार्टीको 15 महाधिवेशनलाई पूर्णत प्रविधिमा आधारित बनाउने भएको छ। काङ्ग्रेस सदस्यता व्यवस्थापन समितिका संयोजक एवं महामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा हिजो बसेको बैठकमा सभापति गगन कुमार थापा, उपसभापति विश्व प्रकाश शर्मा, महामन्त्री गुरुराज घिमिरे लगायतका शीर्ष नेताको बैठकले उक्त निर्णय लिएको हो। काङ्ग्रेसले क्रियाशील सदस्यता अध्यावधि गर्ने कार्यका लागि आगामी जेठ 28 गतेसम्मको समयलाई अन्तिम म्याद तोकेको छ। बैठकले 15 महाधिवेशनमा सहभागी हुनका लागि हरेक क्रियाशील सदस्यसँग डिजिटल परिचय पत्र हुनु अनिवार्य गरेको छ। पार्टीको डिजिटल प्रणालीमा हालसम्म 782,209 योग्य क्रियाशील सदस्यमध्ये 417,700 53 जना आबद्ध भइसकेको र 98,143 जना अध्यावधिकको प्रक्रियामा रहेको नेपाली काङ्ग्रेसले जानकारी दिएको छ। सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाले मुख्यमन्त्री कमल बहादुर शाहको सिफारिसमा हिजो मौजुदा मन्त्री परिषदमा नियुक्ति हेरफेर र कार्यविभाजन गर्नुभएको छ। नेपाली काङ्ग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री शाहको सिफारिसमा प्रदेश प्रमुखले नेपालको संविधानको धारा 168 उपधारा 9 बमोजिम मन्त्री परिषदमा नियुक्ति हेरफेर र कार्यविभाजन गर्नुभएको हो। पुनर्गठित मन्त्री परिषदमा विक्रम सिंह धामी, आर्थिक मामिला मन्त्री मानबहादुर रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री र बेलबहादुर राणा मगर सामाजिक विकास मन्त्रीमा नियुक्त हुनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले प्रथम राष्ट्रिय महाधिवेशनको तयारी स्वरूप सुरु गरेको जिल्ला अधिवेशन 56 जिल्लामा सम्पन्न गरेको छ। देशभरका 77 जिल्लामध्ये बाँकी 12 जिल्लामा विविध कारणवश रोकिएको निर्वाचन प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको रासोपाले जनाएको छ। पार्टीको केन्द्रीय कार्यतालिका अनुसार आजदेखि सातै प्रदेशमा प्रदेश अधिवेशन पनि सुरु हुँदैछ। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाका अनुसार हालसम्म सम्पन्न भएका 56 जिल्ला अधिवेशनबाट अधिकांश जिल्लामा नयाँ नेतृत्व चयन भइसकेको छ भने केही जिल्लामा निर्वाचन प्रक्रिया अन्तिम चरणमा पुगेको छ। रेडियो नेपालबाट अहिले बिहान 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। नेपालको पहिलो व्यावसायिक सुरुङ मार्ग नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग आगामी साउनदेखि सञ्चालन गर्ने तयारी भइरहेको छ। नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङ मार्ग सञ्चालनमा ल्याउने तयारी गरिएको छ। हाल सुरुङ मार्ग भएर आवत जावत गर्ने सवारी साधनसँग शुल्क उठाउने कम्पनीसँग सम्झौता भई तालिमसहित प्राविधिक काम भइरहेको उहाँले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। इरान र इजरायल बीच हालका लागि एक अर्कामाथि आक्रमण रोकिए पनि क्षेत्रीय तनाव भने कायमै रहेको छ। तेहरानले इजरायलले आक्रमक गतिविधि जारी राखे पुनः सैन्य कारवाही सुरु गर्ने चेतावनी पनि दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई सावधानी अपनाउन आग्रह गर्दै निरन्तरको आक्रमणले अमेरिकाको मध्यस्थतामा भएको युद्ध विराम सङ्कटमा पर्न सक्ने बताउनु भएको छ। इरानका प्रमुख वार्ताकार संसदका सभामुख मोहम्मद बागेर गालिबाफले युद्धविराम कागजमा मात्र सीमित रहेको दावी गर्दै इजरायलबाट बारम्बार उल्लङ्घन भइरहेको आरोप लगाउनु भएको छ। यसैबीच अमेरिकी सेनाको सेन्ट्रल कमान्डले ओमनको खाडीमा इरानतर्फ गइरहेको एक तेल ट्याङ्करमाथि कारवाही गरी सञ्चालनविहीन बनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। अमेरिकाले अप्रिलदेखि इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएपछि यस प्रकारका 7 जहाजमाथि कारवाही भइसकेको बताए। अब मौसम सम्बन्धी जानकारी। आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरू तथा लुम्बिनी प्रदेशको तराई भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। त्यसै गरी बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियस का बीच रहने अनुमान गरिएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधि सभाको हिजोको बैठक पनि स्थगित, बैठक आज बस्दै। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकमा संसदको गतिरोध अन्त्य गर्ने विषयमा छलफल। र इजरायलले युद्ध जारी राखे, इजरायलमाथि आक्रमण गर्ने इरानको चेतावनी। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो, यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।

आदरणीय श्रोता मित्र नमस्कार, ग्रेटर ग्रेस चर्चको प्रस्तुति रेडियो कार्यक्रम प्रेमको सन्देशमा हार्दिक स्वागत छ। पास्टर राजा नेउपाने र म कार्यक्रम प्रस्तुता रूपक राय आज हामी तपाईँहरूकै प्रिय रेडियो कार्यक्रम प्रेमको सन्देश लिएर तपाईँहरूको घर आँगनमा आइसकेका छौँ। रेडियो नजिक बसेर हामीलाई सुनिरहनु भएकोमा धेरै धन्यवाद छ। श्रोता मित्र, यो कार्यक्रम तपाईँले प्रत्येक हप्ता मङ्गलबार बिहानको 9 बजेको समाचारपछि रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार सार्वजनिक सेवा प्रसारण नेपालबाट सुन्न सक्नुहुनेछ। यदि तपाईँ पहिलो पटक यस कार्यक्रम सुन्दै हुनुहुन्छ र यस कार्यक्रम मार्फत प्रभु येशू ख्रीष्टको बारेमा अझ धेरै कुराहरू जान्न चाहनुहुन्छ भने हामीलाई पत्रचार गर्न सक्नुहुनेछ। हाम्रो ठेगाना हामी हाम्रो कार्यक्रमको अन्तमा भन्ने नै छौँ। श्रोता मित्र, कार्यक्रम प्रेमको सन्देशमा आज तपाईँले केही सुमधुर आत्मिक गीतहरूको साथमा हृदय स्पर्शी बाइबलीय सन्देश पनि सुन्न सक्नुहुनेछ। आउनुहोस् श्रोता मित्र, आजको कार्यक्रमलाई सुरु गरौँ यो मिठो आत्मिक गीतबाट।

0: श्रोता मित्र, यो सुमधुर आत्मिक गीतपछि प्रेमको सन्देश कार्यक्रममा पुनः स्वागत छ। नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार सार्वजनिक सेवा प्रसारण नेपालबाट नेपालको जुनसुकै ठाउँमा पनि यो सुन्न सकिने यो हो कार्यक्रम प्रेमको सन्देश। श्रोता मित्र, अबको समय रहेको छ पवित्र धर्मशास्त्र बाइबलबाट हृदय स्पर्शी सन्देश सुन्ने, र यो सन्देश लिएर आउँदै हुनुहुन्छ ग्रेटर ग्रेस चर्चका पास्टर राजन न्यौपानेज्यू। उहाँलाई स्वागत छ।
1: नमस्कार आदरणीय श्रोता मित्र, क्रिस्टिय रेडियो कार्यक्रम प्रेमको सन्देशबाट म पास्टर राजन न्यौपाने कार्यक्रममा तपाईँहरूलाई हार्दिक स्वागत गर्दै ख्रिस्टिय अभिवादन। जयमसी। प्रिय मित्र, आजको बाइबल सन्देशको शीर्षक छ मानिसहरूप्रति परमेश्वरको प्रेम। प्रेम शब्द संसारमा सबै मानिसहरूले थाहा गर्ने शब्द हो। यो शब्द अति नै महत्त्वपूर्ण छ। अझ बाइबलमा यो शब्दलाई महत्त्वपूर्ण दिएर राखिएको छ। बाइबलको सार नै प्रेमको प्रदर्शन हो। बाइबल धर्मशास्त्र पहिलो कोरन्थी 13 अध्यायमा प्रेमको बारेमा यसरी वर्णन गरिएको छ, प्रेम नकारात्मक हुँदैन, सधैँ सकारात्मक हुन्छ, प्रेम सहनशील हुन्छ, दयालु हुन्छ, प्रेमले डाहा गर्दैन न सेखिने गर्छ, प्रेम हठी हुँदैन न ढिट्ने हुन्छ, प्रेमले आफ्नो कुरामा जिद्दी गर्दैन, झर्को मान्दैन, खराबीको हिसाब राख्दैन, प्रेम खराबीमा प्रसन्न हुँदैन तर ठिक कुरामा रमाउँछ, प्रेमले सबै कुरा सहन्छ, सबै कुरा पत्यार गर्छ, सबै कुरामा आशा राख्छ, सबै कुरामा स्थिर रहन्छ। यसैले मानिसहरू बाइबललाई परमेश्वरको प्रेम पत्र सम्झन्छन्। बाइबलले प्रेम मानिस जातिको लागि परमेश्वरको अपार तथा अद्वितीय प्रेमको रूपमा देख्न सकिन्छ। तर परमेश्वरले मानिसलाई योग्य तथा असल भएकोले प्रेम गर्नु भएन, तर परमेश्वरको स्वभाव नै प्रेम गर्ने भएकोले उहाँले मानिसलाई प्रेम गर्नुभयो। मित्र, बाइबल धर्मशास्त्रको भजन सङ्ग्रह भन्ने पुस्तक 145 17 पदमा हामी परमेश्वरको स्वभावलाई देख्दछौँ। परमप्रभु आफ्ना सबै मार्गमा धर्मी हुनुहुन्छ र आफूले रचेका सबै थोकप्रति कृपालु हुनुहुन्छ। यसै गरी बाइबलको अर्को खण्ड भजन सङ्ग्रह 136:1 पदमा यसरी लेखिएको छ, परमप्रभुलाई धन्यवाद देऊ किनभने उहाँ भलो हुनुहुन्छ, उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ। परमेश्वरको स्वभाव नै प्रेमिलो भएकोले उहाँले मानिसहरू पापी भए तापनि उसलाई बचाउन तथा पापबाट उद्धार गर्न आफैलाई क्रुसमा सुम्पिएर मृत्यु भएर मानिसको पाप आफ्नो शरीरमा बोकेर उहाँ मानिसप्रति प्रेमिलो हुनुभयो। युहन्नाको पुस्तक 3:16 पदले यसरी भन्छ, परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यहाँ हामी देख्दछौँ संसारमा भएका मानिसको अवस्था एकदम कमजोर तथा असक्षम भएकोले ऊ आफैले आफैलाई बचाउन नसक्ने र दण्डको भागीदार भएको देख्नुभयो। पहिलो मानिस आदमले पाप गरे, त्यसपछि संसारका सबै मानिस स्वभावले नै पापी भए र पापको ज्याला मृत्यु हुने भयो। धर्मशास्त्र बाइबलको रोमीको पुस्तक 3:23 पदले भन्छ, सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। पापको कारणले सबै मानिस परमेश्वरको उपस्थितिमा पुग्न सक्दैन, किनकि परमेश्वर धर्मी हुनुहुन्छ। धर्मी परमेश्वरसँग पापी मानिस रहन सक्दैन। यसैले परमेश्वरले आफ्नो प्रेम यसरी देखाउनुभयो। रोमीको पुस्तक 5:8 पदमा यसरी लेखिएको छ, तर परमेश्वरले हाम्रो निम्ति आफ्नो प्रेम यसैमा देखाउनुभयो कि हामी पापी छँदै ख्रिस्ट हाम्रा निम्ति मर्नुभयो। पापको ज्याला अवश्य पनि मृत्यु हो। मानिसको लागि मृत्यु निश्चित नै थियो, तर परमेश्वरको प्रेमिलो स्वभाव अनुसार संसारमा भएका सबै मानिस पापी भएकोले सबै समयका सबै मानिसहरूलाई बचाउन इच्छा गर्नुभए अनुसार उहाँले सबै मानिसको पापलाई आफ्नो शरीरमा धारण गरेर बलि भएर ख्रिस्ट सारा मानिसहरूको पापको निम्ति मर्नुभयो। यो नै संसारप्रति परमेश्वरको प्रेम हो। उहाँले मानिसको पाप देखेर दण्ड दिने इच्छा गर्नुभएन, तर मानिसको असक्षमता तथा कमजोर अवस्थालाई क्षमा गरी उनीहरूलाई छुटकारा दिने इच्छा गर्नुभयो। मानिसको पापको साटो बलि भएर मर्न ख्रिस्ट पृथ्वीमा आउनुभयो र परमेश्वरको प्रेम प्रदर्शन गर्नुभयो। हो श्रोता मित्र, बाइबलमा हामी एउटा दृष्टान्त लुका 15:11-31 देख्दछौँ, जसलाई हराएको छोराको दृष्टान्त भनेर भनिन्छ। र यो यस प्रकार छ, कुनै मानिसका दुई छोरा थिए। कान्छाले बाबुलाई भन्यो, मेरो भागमा पर्ने अंश मलाई दिनुहोस्। तिनले आफ्नो सम्पत्ति तिनीहरूलाई बाँडिदिए। थोरै दिनमै कान्छा छोराले सबै धन सम्पत्ति बटुलेर टाढा देशमा लाग्यो। त्यहाँ भोग विलासमा आफ्नो सम्पत्ति उडायो। सम्पूर्ण सम्पत्ति सकिएपछि उसँग पैसा भएन। त्यस ठाउँमा ठुलो अनिकाल पर्यो। उसँग खानेकुरा नहुँदा ऊ त्यस देशको नागरिक कहाँ गएर काम माग्यो। तर उसले त्यसलाई सुँगुर चराउने काम दियो। खाना पनि सुँगुरकै खाना खानुपर्ने भयो। अनि त्यसको चेत खुल्यो। उसले आफ्नो पिताको घरको नोकर र नोकरहरू सम्झ्यो। उनीहरूले पेटभरि खाना पाएको सम्झ्यो र ऊ पिताको घरमा गएर उहाँको नोकरसँग काम गर्न र बाबुसँग पश्चाताप गरेर क्षमा माग्ने विचारले ऊ आफ्नो बाबुको घरतिर फर्कियो र ऊ टाढो बाटोमा छँदा नै उसको बाबुले त्यसलाई देखे र तिनी दयाले भरिए र दौडेर गई त्यसलाई अँगालो हालेर चुम्बन गरे र छोराले भन्यो, मैले तपाईँको दृष्टिमा र स्वर्गको विरुद्ध पाप गरेको छु। म फेरि तपाईँको छोरा भनिन योग्य छैन। तर बाबुले आफ्नो चाकरहरूलाई बोलाएर असल कपडा औँठी र जुत्ता लगाइदिन भने र साथै भोजन पनि तयार गर्न लगाए। आनन्द मनाएर उनले भने, यो मेरो छोरो हराएको थियो पाइएको छ र मरेको थियो फेरि जीवित भएको छ। हो श्रोता मित्र, जसरी यो दृष्टान्तमा एउटा छोराले आफ्नो बाबुलाई जसरी फर्केर जाँदा बाबुले उसलाई गरेको प्रेम, साँच्चै परमेश्वरले पनि सारा मानिसलाई त्यसै गरी सृष्टि गरेको कारणले गर्दा उहाँसँग फर्केर जाने मानिसलाई उहाँ माया गर्नुहुन्छ। यस दृष्टान्तमा बाबुले आफ्ना छोराको गल्ती नहेरेर उसलाई माया गरेको देखिन्छ। उसको पहिलाको पापलाई, गल्तीलाई वास्ता नगरेको देखिन्छ। यसै गरी परमेश्वरले मानिसले पाउनुपर्ने दण्डको लेखालाई सम्झनु भएन, तर उसको पापको ज्याला तिर्न क्रुसमा मर्नुभयो। सबै मानिसको पापको ज्याला तिरिदिनुभयो। यसरी मानिसलाई पापबाट छुटकारा दिनुभयो, किनभने उहाँ मानिसलाई माया गर्नुहुन्थ्यो, किनभने मानिस परमेश्वरका सन्तान हुन्। यही नै परमेश्वरको प्रेम हो। हामी रोमीको पुस्तक 6:23 देख्दछौँ, किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैको वरदान ख्रिस्ट येशु हाम्रा प्रभुमा अनन्त जीवन हो। यसै गरी योना 3:17 पनि हामी देख्दछौँ, किनकि परमेश्वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनु भएन, तर संसार उहाँद्वारा बाँचोस् भनेर पठाउनु भयो। हो श्रोता मित्र, परमेश्वर प्रेमिलो हुनुहुन्छ। उहाँको प्रेम एकदम असल छ। हामी पापी छँदै हाम्रो पापको लागि मर्नुभयो। उहाँले पापलाई घृणा गर्नुहुन्छ, तर पापीलाई माया गर्नुहुन्छ। मानिसलाई उहाँले सृष्टि गर्नुभएको थियो। मानिसको गल्तीलाई हेरेर उसलाई दण्ड दिन चाहनु भएन, तर प्रेमद्वारा बचाउन चाहनुभयो। हो श्रोता मित्र, यदि तपाईँ पनि पापको कारणले अशान्तिमा हुनुहुन्छ भने यीशु तपाईँको पापलाई वास्ता नगरी प्रेम गर्न तयार हुनुहुन्छ। उहाँ मानिसलाई नरकमा पठाउँदा खुसी हुनुहुन्न। यहाँ एउटा उदाहरण प्रस्तुत गर्दैछु। म एक समय एउटा गाउँमा गएको थिएँ अनि एकजना बच्चा रोइरहेको थियो। उसका आमा बाबुले बच्चालाई फुलाइरहेका थिए र केही व्यक्तिहरू यसो भन्दै थिए, यो बच्चालाई देवताले दुःख दियो, यो बच्चालाई देवताले सताउँदैछ। अनि म आश्चर्य मान्दै उनीहरूलाई प्रश्न गरे कि ईश्वर अथवा देवताले पनि दुःख दिन्छ र? यदि यो बच्चा रोइरहेछ भने यस बच्चालाई सताउने देवता अथवा ईश्वर होइन। यदि जसले यो बच्चालाई सताउँछ त्यो अवश्य पनि दुष्ट हो। यदि कुनै पनि कुराको खराब विचार, खराब काम हुन्छ भने त्यो ईश्वरबाट आउँदैन, यो दुष्टबाट आउँछ। चोरको काम चोर्न, मार्न र नाश गर्न आउँछ। जस्तै चोरको काम चोर्ने हुन्छ, डाकाको काम डाका गर्ने हुन्छ भने परमेश्वरको गुण प्रेमिलो हो। उहाँ प्रेम गर्नुहुन्छ। उहाँ कहिले पनि मानिसलाई नष्ट गर्न चाहनुहुन्न, सधैँ मानिसलाई बचाउन प्रेम गर्न चाहनुहुन्छ। बाइबलमा प्रकाश 3:20 हामी देख्दछौँ, परमेश्वर ढोकाको अगाडि उभिएर ढोका ढकढकाउँदै हुनुहुन्छ। यदि तपाईँले उहाँको स्वरलाई सुनेर ढोका खोलिदिनुभयो भने उहाँ तपाईँ कहाँ आउनुहुनेछ र तपाईँलाई सहायता गर्नुहुनेछ। हो श्रोता मित्र, परमेश्वरलाई र दुष्टलाई हामी चिन्ने हो भने हामी उहाँको गुणबाट मात्रै छुट्याउन सक्छौँ। मित्र, गाईको बारेमा जान्नलाई, गाईको 4 खुट्टा हुन्छ, 2 सिङ हुन्छ, पुच्छर हुन्छ, घाँस खान्छ, दुध दिन्छ भन्यो भने हामी त्यस वस्तुलाई गाई भनेर चिन्न सक्छौँ। तर गाईको पखेटा हुन्छ, गाईले मासु खान्छ भन्यो भने यो कुरा अमिल्दो हुन्छ। हो श्रोता मित्र, त्यसै गरी परमेश्वरको गुण पनि प्रेमिलो हुन्छ, मानिसलाई सहायता गर्ने हुन्छ, सताउने चाहिँ दुष्ट मात्र हुन्छन्। त्यसैले श्रोता मित्र, आज तपाईँ परमेश्वरको प्रेम चाहनुहुन्छ भने तपाईँलाई प्रेम गर्न उहाँ सधैँ तयार हुनुहुन्छ। केवल तपाईँले उहाँलाई आफ्नो हृदयमा स्वीकार गरेर उहाँलाई बोलाउनु भयो भने उहाँ तपाईँ कहाँ आउनुहुन्छ र तपाईँलाई सहायता गर्नुहुन्छ। हो श्रोता मित्र, तपाईँ दुःख, पीर, मर्का, फिक्री, चिन्ता आदिमा हुनुहुन्छ भने उहाँ जो तपाईँलाई सहायता गर्ने हुनुहुन्छ उहाँलाई आफ्नो हृदयमा बोलाउनुहोस्। उहाँ कहिले पनि मानिसहरूलाई नष्ट गर्नलाई आउनु भएन। येशु ख्रिस्ट मानिसहरूको लागि नष्ट गर्न, मानिसहरूलाई खतरामा पार्न, मानिसहरूलाई डरमा पार्नको लागि आउनु भएन। उहाँ मानिसको पापको साटो मर्नको लागि आउनुभयो। मानिसको पापको साटो आफ्नो ज्याला तिर्नको लागि, पापको बदला तिर्नको लागि उहाँ आउनुभयो। त्यसकारणले मित्र, तपाईँले उहाँलाई आफ्नो हृदयमा बोलाउनुहोस्। उहाँले तपाईँलाई सबै कुराबाट छुटकारा दिनुहुन्छ र तपाईँलाई बचाउन सधैँ तयार हुनुहुन्छ र तपाईँलाई बचाउँदै उहाँ तपाईँलाई आफूसँग राख्न चाहनुहुन्छ। हो श्रोता मित्र, तपाईँले उहाँलाई ग्रहण गर्न चाहनुहुन्छ भने तपाईँले मसँग यो प्रार्थनालाई यसरी दोहोऱ्याउन सक्नुहुनेछ। परमेश्वर पिता, म तपाईँलाई धन्यवाद दिन्छु। म एउटा पापी मानिस हुँ। साँच्चै नै मेरो पापको लागि प्रभु तपाईँले कलवरी क्रुसमा बगाउनु भएको रगत, मेरो पापको साटो, तपाईँले कलवरी क्रुसमा पापको ज्याला तिर्नु भएको साटो, प्रभु म तपाईँलाई धन्यवाद चाहन्छु। तपाईँ मेरो पापको साटो मर्नुभयो, मलाई सहायता गर्नुभयो र मलाई बचाउनुहोस्, मलाई सहायता गर्नुहोस् भने यो प्रार्थना येशूको नाउँमा माग्दछु। आमेन। हो श्रोता मित्र, तपाईँले यसरी अहिले नै यो प्रार्थना मसँग यदि गर्नुभएको छ भने तपाईँ अहिले नै परमेश्वरको परिवारको सदस्य हुनुहुनेछ। परमेश्वरले तपाईँलाई सदा सर्वदा सहायता गर्नुहुनेछ, आशिष दिनुहुनेछ र परमेश्वर तपाईँको मित्र, सहयोग गर्ने, सहायता गर्ने भएर सदा सर्वदा तपाईँसँग रहनुहुनेछ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिनुभएको होस्।
0: श्रोता मित्र, अहिले तपाईँ भर्खरै सुन्नुभयो ग्रेटर ग्रेस चर्चका पास्टर राजन न्यौपानेज्यूले दिनुभएको बाइबली सन्देश। यो आत्मिक कार्यक्रम प्रेमको सन्देश तपाईँलाई कस्तो लाग्यो? कार्यक्रम सम्बन्धी तपाईँको कुनै सल्लाह, सुझाव, प्रतिक्रियाहरू र प्रश्नहरू भएमा हामीलाई भन्नुहोस्, हामी तपाईँबाट सुन्न चाहन्छौँ। श्रोता मित्र, यदि तपाईँ प्रभु येशू ख्रिस्टको बारेमा अझ धेरै जान्न चाहनुहुन्छ भने तपाईँको उत्साहको लागि नयाँ करार बाइबल हामी तपाईँलाई तपाईँको ठेगानामा पठाउनेछौँ। साथै निःशुल्क बाइबल अध्ययन सामग्री पनि हामी तपाईँलाई उपलब्ध गराउनेछौँ। तर पत्र पठाउँदा तपाईँको स्पष्ट ठेगाना लेखी पठाउनुहोला। पत्रसारको लागि हाम्रो ठेगाना रेडियो कार्यक्रम प्रेमको सन्देश, पोस्ट बक्स नम्बर 97-49, काठमाडौँ नेपाल। टेलिफोन नम्बर 01-5156-138, 01

0: 95 10 53 8, 98 5 10 53 8, 98 60 19 00 25, 98 60 19 00 25. हाम्रो इमेल ठेगाना रहेको छ ggf@nepalsangh.com.
1: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ. अब हामी तपाईँलाई नेपाली चलचित्र तकदिरबाट उदित नारायण झा र दिपा नारायण झाको स्वर सुनाउँछौँ. रचना हो रूपक बनासी र सङ्गीत रहेको छ महेश खड्काको.

नेपाली चलचित्रका गीत सुनाउने क्रममा अब सुनाउँछौ चलचित्र भरोसाबाट सञ्जीवनी र जमुना शर्माको सुर, रचना अनि संगीत हो सुरेश अधिकारीको। यसपछि केही सूचना र सन्देश सुन्नुहुनेछ भने ठिक 10 बजी बिहान समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: सवारी क्षमता भन्दा बढी यात्रु नचढाउँ र नचढाउँ, अन्यथा दुर्घटना हुने जोखिम बढ्दछ।
2: नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग।
3: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
4: नागरिक लगानी कोष।
5: के तपाईँ वैदेशिक रोजगारीमा जाने सोच बनाएर पासपोर्ट बनाउँदै हुनुहुन्छ?
6: त्यसो हो भने जिल्ला प्रशासन कार्यालयभित्र रहेको आप्रवासी स्रोत केन्द्र MRC आफूलाई लागेका जिज्ञासा समाधान गर्न नबिर्सनुहोला। साथै सबै पालिकामा हुने रोजगार संयोजकबाट पनि जानकारी लिन सकिन्छ।
5: वैदेशिक रोजगार बोर्डको सचिवालय।
7: मासु अन्डा दुधमा अब हामी आत्मनिर्भर बन्दै छौँ नि। हामी सबै यसरी नै उत्पादनमा लागेपछि बाहिरबाट आयात गर्नै पर्दैन, हामी आफै सक्षम बन्दै छौँ। अब
8: यति कुरामै खुसी भएर हुँदैन के झुर्मु, हामीले अझै उत्पादन र उत्पादकत्व बढाउन जोड दिनु पर्छ, त्यो पनि गुणस्तरीय उत्पादन।
7: सही भने सुन्तली, यो कुरो त सबैलाई भन्न जानु पर्यो नि।
9: मासु र अन्डा उत्पादनमा आत्मनिर्भर बनौ,
8: गुणस्तरीय उत्पादन गरी निर्यात प्रवर्धन गरौ।
10: कृषि सूचना तथा प्रशिक्षण केन्द्र हरियर भवन।

यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको आह्वानमा हिजो बसेको सर्वदलीय बैठकमा संसदको गतिरोध अन्त्य गर्ने विषयमा छलफल भएको छ। सिंहदरबार स्थित सार्वजनिक लेखा समितिको हलमा बसेको सर्वदलीय बैठकमा राष्ट्रिय हितका लागि राजनीतिक गतिरोध अन्त्य गरी संसद सञ्चालन र सहकार्यका विषयमा छलफल भएको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो। महामन्त्री बुर्लाकोटीले नेपाल भारत सीमा विवादको विषयगत सम्बन्ध परराष्ट्र मन्त्रालयसँग भएकाले समग्र कूटनीतिक विषयमा परराष्ट्र मन्त्री शिशिर खनालले सदनलाई सम्बोधन गर्ने बारेमा पनि छलफल भएको बताउनुभयो। बैठकमा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको भूमि मिचेको भनेर दिनुभएको अभिव्यक्तिको रेकर्ड संसदबाट हटाउनु पर्ने र प्रधानमन्त्री शाहको संसदप्रति जवाबदेहिता सुनिश्चित गर्दै संसद सञ्चालनको वातावरण बनाउनु पर्नेमा जोड दिनुभयो। बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी रापरपाका अध्यक्ष राजेन्द्र प्रसाद लिङदेनले बहुमतको सरकारले सबै संवैधानिक व्यवस्था भत्काउने तथा शक्ति पृथकीकरण र सन्तुलनको सिद्धान्त कमजोर बनाउने कार्य गर्न नहुने बताउनु हुँदै कूटनीतिक सम्बन्धका विषयमा संवेदनशील भई आफ्नो अभिव्यक्ति दिन आवश्यक रहेको औल्याउनु भयो। प्रतिनिधि सभाको हिजोको बैठक पनि विपक्षी दलको अवरोधका कारण स्थगित भएको छ। प्रतिपक्षीको अवरोधका कारण हिजो 15 मिनटका लागि स्थगित भएको बैठक पछि सूचना टाँस गरी आजसम्मका लागि स्थगित गरिएको हो। प्रतिनिधि सभाको हिजोको

0: बैठक विशेष कारणले तोकिएको समयमा बस्न नसक्ने भएकाले आज दिनको 1 बजे बस्ने गरी सभामुख डोलप्रसाद अर्यालले समय निर्धारण गर्नुभएको संसद सचिवालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले केही दिन अघि प्रतिनिधि सभाको बैठकमा नेपालले पनि भारतको भूमि मिचेको रहेछ भनेर दिनुभएको अभिव्यक्तिको विरोधमा प्रतिपक्षी दलहरूले निरन्तर बैठक अवरुद्ध गर्दै आएका छन्। बैठकमा प्रतिपक्षी दलका सांसदहरूले अवरोध शुरू गरेपछि सभामुख अर्यालले सीमा विवादबारे विपक्षी दलहरूले उठाएका विषयमा सरकारले गम्भीरता देखाउने विश्वास व्यक्त गर्नु भएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल र संयुक्त अधिराज्य बेलायतका रक्षा मन्त्री जोन हिली र भूतपूर्व सैनिक तथा जनशक्ति सम्बन्धी मन्त्री लुइस स्यान्डर जोन्सबीच गोर्खा सैनिकहरूको लामो समयदेखि समाधान हुन बाँकी रहेका गुनासाहरू, समानुपातिक पेन्सनको माग लगायतका विषयमा छलफल भएको छ। हिजो भएको भर्चुअल बैठकमा परराष्ट्र मन्त्री खनालले नेपाल भारत सम्बन्धमा बेलायती गोर्खाहरूको महत्त्वलाई प्रकाश पार्दै बेलायती गोर्खाहरूका गुनासोहरूको यथाशीघ्र आपसी रूपमा स्वीकार्य समाधान खोज्नुपर्ने आवश्यकतामा जोड दिनुभएको थियो। साथै मन्त्री खनालले न्याय, निष्पक्षता र सम्मानको दृष्टिकोणबाट यी विषयहरू सम्बोधन गर्न बेलायती सरकारसँग अनुरोध गर्नुभएको थियो। नेपाली काङ्ग्रेसले पार्टीको 15 महाधिवेशनलाई पूर्णत प्रविधिमा आधारित बनाउने भएको छ। काङ्ग्रेस सदस्यता व्यवस्थापन समितिका संयोजक एवं महामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा हिजो बसेको बैठकमा सभापति गगन कुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री गुरुराज घिमिरे लगायतका शीर्ष नेताको बैठकले उक्त निर्णय लिएको हो। काङ्ग्रेसले क्रियाशील सदस्यता अध्यावधि गर्ने कार्यका लागि आगामी जेठ 28 गतेसम्मको समयलाई अन्तिम म्याद तोकेको छ। बैठकले 15 महाधिवेशनमा सहभागी हुनका लागि हरेक क्रियाशील सदस्यसँग डिजिटल परिचय पत्र हुनु अनिवार्य गरेको छ। सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाले मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा हिजो मौजुदा मन्त्री परिषदमा नियुक्ति, हेरफेर र कार्य विभाजन गर्नुभएको छ। नेपाली काङ्ग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री शाहको सिफारिसमा प्रदेश प्रमुखले नेपालको संविधानको धारा 168 उपधारा 9 बमोजिम मन्त्री परिषदमा नियुक्ति, हेरफेर र कार्य विभाजन गर्नुभएको हो। पुनर्गठित मन्त्री परिषदमा विक्रम सिंह धामी, आर्थिक मामिला मन्त्री मान बहादुर रावल, उद्योग पर्यटन तथा वातावरण मन्त्री र बेल बहादुर राणा मगर, सामाजिक विकास मन्त्री नियुक्त हुनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले प्रथम राष्ट्रिय महाधिवेशनको तयारी स्वरूप सुरु गरेको जिल्ला अधिवेशन 56 जिल्लामा सम्पन्न गरेको छ भने 12 जिल्लामा बाँकी रहेको छ। ती जिल्लाहरूमा महाधिवेशन गर्ने पनि अन्तिम तयारी भएको रासोपाले जनाएको छ। यो सँगै आज राष्ट्रिय स्वतन्त्र पार्टीले 7 प्रदेशमा प्रदेश महाधिवेशन पनि गर्ने भएको छ। रेडियो नेपालबाट अहिले बिहान 10 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा 0। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने, अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। नेपालको पहिलो व्यावसायिक सुरुङ मार्ग नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग आगामी साउनदेखि सञ्चालन गर्ने तयारी भइरहेको छ। नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको 3रो सातासम्म सुरुङ मार्ग सञ्चालनमा ल्याउने तयारी गरिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इरान र इजरायल बीच हालका लागि एक अर्कामाथि आक्रमण रोकिए पनि क्षेत्रीय तनाव भने कायमै रहेको छ। तेहरानले इजरायलले आक्रमक गतिविधि जारी राखे पुनः सैन्य कारवाही सुरु गर्ने चेतावनी दिएको छ। रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
5: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

0: नमस्कार नमस्कार नमस्कार. म्युजिक मन्त्र कार्यक्रममा हामी यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छौँ. प्राविधिक मित्र मोहम्मद असलम र यो दिवाकर शर्मा तर्फबाट. प्रिय मित्रहरू, आज फेरि पनि यो मङ्गलबारको समयमा हामी यहाँहरू माझमा आएका छौँ म्युजिक मन्त्र कार्यक्रम लिएर. आज हामीले लामो समयदेखि लोकसङ्गीतको क्षेत्रमा प्रतिबद्ध रहनुभएका, लोकसङ्गीतको क्षेत्रमा गायकको रूपमा चर्चित सम्मानित गायक नवीन ढुङ्गेललाई निम्त्याएका छौँ. उहाँको थोरै परिचय मैले दिनुपर्दाखेरि 2016 श्रावण 7 गते ओखलढुङ्गामा उहाँको जन्म भएको थियो. पिता दुर्गाहरी ढुङ्गेल, माता लालकुमारी. 2035 सालमा नेपाली सेनामा भर्ना भई 2056 सालमा अवकाश प्राप्त गर्नुभएको थियो र 37 सालमा रेडियो नेपालले आयोजना गरेको थियो 7 गते राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा उहाँले प्रथम स्थान हासिल गर्नुभएको थियो. जुन गीत थियो, काँचो कटरमा जान्छु रोङखोला रोक मोटर. यो प्रतियोगिताबाट उहाँले एकैचोटि प्रथम श्रेणीको गायकको प्रमाणपत्र पनि प्राप्त गर्नुभयो. उहाँका चर्चित गीतहरू छन् नेपाली लोकसङ्गीतको फाँटमा हेर्दाखेरि, काँचो कटर, यसै गरी माछी मार न हो, साइकल सरर, तालको माछा, घर त पोखरा, कल्ले काट्यो बर, साली भेना, घुम्तीमाले, पारी पाखेमा जस्ता असङ्ख्य गीतहरू छन्. उहाँका निकै चर्चित गीतहरू छन् र उहाँले मोटामोटी भन्नुपर्दाखेरि 100 भन्दा बढी गीतहरू नेपालको स्टुडियोमा रेकर्डिङ गरिसक्नु भएको छ. 15 भन्दा बढी गीतहरूको एल्बम, जुन सङ्ग्रह उहाँले निकालिसक्नु भएको छ, सार्वजनिक गरिसक्नु भएको छ. रेडियो नेपाल, नेपाल टेलिभिजन, सांस्कृतिक संस्थान लगायत विभिन्न संस्थाहरूबाट उहाँले सम्मान र पदक प्राप्त गरिसक्नु भएको छ. हालसम्म पनि उहाँ लोकसङ्गीतकै क्षेत्रमा निकै सक्रियपूर्वक लाग्नु भएको छ. यता कता उहाँका गीतहरू आइरहेका छन्, नयाँ नयाँ गीतहरू, लोकगीतहरू आइरहेका छन्, मिठा स्वरका धनी. आज हामी नवीन ढुङ्गेललाई यो म्युजिक मन्त्र कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छौँ. नमस्कार नवीन सर.
1: धन्यवाद. नमस्कार.
0: हालै कुशल हुनुहुन्छ सर?
1: एकदम ठिक छु.
0: है, तपाईँको धेरै वर्ष अगाडिदेखि नाम सुन्दै आएको मिठो गीत गाउने गायकको रूपमा तपाईँ हाम्रो जम्का भेट पनि बेला बेलामा भइरहेको थियो, कार्यक्रममा पनि हुन्छ. के लाग्छ, अहिले धेरै समय बित्यो तपाईँ लोकसङ्गीतमा लाग्नु भएको, लगभग 37 सालदेखि, होइन? त्योभन्दा अगाडिदेखि गाउँघरमा गाउनुहुन्थ्यो होला, गुनगुनाउनुहुन्थ्यो होला, होइन? एउटा पूर्वेली गायकको रूपमा एउटा परिचय बनाउनु भएको छ, एउटा स्थान बनाउनु भएको छ. अब यतिखेर धेरै समय पार भइसकेको छ नेपाली गीत सङ्गीत हेर्दाखेरि आफूले आफैलाई कहिलेकाहीँ मूल्याङ्कन गर्न मन लाग्छ, कसरी गर्नुहुन्छ?
1: अब धेरै धेरै धन्यवाद. कति राम्रो क्वेसन सुरुमै उहाँले दिवाकरजीले गर्नुभयो. अब मलाई लाग्छ त्यति बेला असाध्यै गाह्रो थियो. अब रेडियो नेपाल मात्रै थियो एउटा संस्था, र यो म त यो भन्छु कि सरस्वतीको मन्दिर हो भन्छु रेडियो नेपाललाई. त्यति बेला कति राम्रा राम्रा कलाकार 30 देखि 40-45 को दशकमा जति राम्रा गायक गायिकाहरू उत्पादन गर्यो रेडियो नेपालले, जो कि लोकगीत क्षेत्रमा, आधुनिक गीत, शास्त्रीय सङ्गीत, भजन र राष्ट्रिय गीतहरूमा, तिनै अहिलेसम्म तिनै चम्किरहेका छन्, तिनै बजिरहेका छन्. र त्यति दुःख गरेर र मेहनत गरेर गाइन्थ्यो, ल्याइन्थ्यो टाढादेखि, सङ्कलन गरेर अथवा रचना गरेर. त्यति बेला राम्रा राम्रा सङ्गीतकार रचनाकारहरू हुन्थे र मिठा स्वरका गायक हुन्थे. अब त्यही सिलसिलामा म पनि पढ्न आएछु र फर्स्ट भएँ यहाँले सुरुमै भन्नुभयो. अनि पछि बिस्तारै यो माहौल हराउँदै गयो. अहिले त कोठामा रच्ने, कोठामा बस्ने, अनि अरूहरूको गीतहरूलाई बाङ्गो टेङ्गो गरेर गाउने जो प्रक्रिया सुरु भयो, त्यसले चाहिँ अब असर पार्दै गएको छ. अहिले समयको माग हो या अहिलेको अब अवस्था नै यस्तो, मैले केही भन्न सकिनँ.
0: हजुर, भनेपछि त्यो बेलाको समय र अहिलेको धेरै फरक पनि छ,
1: धेरै
0: मेहनत गर्ने कुराहरूमा फरक छ,
1: धेरै फरक. त्यति बेला एउटा गीत रेडियो नेपालले रोलमा बजाउँदाखेरि चासो लिएर रेडियो सुन्थे, लाउरेहरूसँग रेडियो हुन्थ्यो गाउँ घरमा, सबै भेला भएर त्यो लोकगीत गीतहरू सुन्थे. अब अहिले चाहिँ के हो भने, आजको आज सबै यो युट्युबे समयले गर्दाखेरि आजको आजै गीत आउँछन्, झलक्कै झल्किन्छन्, बच्छन् र भोलिपल्ट फेरि सर्लक्कै हराउँछन्, त्यो राम्रो चाहिँ मलाई लागेको
0: छैन. होइन, त्यो बेलाको लोकगीतको कुराकानी गर्दाखेरि लोकगीत नै थियो मुख्य रूपमा हामीले हेर्दाखेरि, होइन? नेपालीको एउटा पहिचान दिने, नेपालको पहिचान दिने पर्दाखेरि लोकगीतलाई ल्याउँथ्यौँ हामीले. हामीसँग धेरै भाकाहरू छ, धेरै हामीसँग स्वरहरू छ, धेरै हामीसँग संस्कारहरू छ, धेरै हामीसँग संस्कृति पनि छ. यी सबै कुरा हामी जोडेर हामी बसेका छौँ र तपाईँ त नेपाली हामी हौँ, होइन? अहिले हेर्दै जाँदाखेरि यो कुरामा मान्छेले मिहिनेत गर्ने कुराहरू, लोकसङ्गीतलाई त्यति भनौँ अलिकति महत्त्व दिएर काम गरौँ, लोकसङ्गीत क्षेत्रमा यसो गरौँ भन्ने कुरा मान्छेमा यता कता पाइँदैन र पाउनु पनि छोडियो. लोकगीतबाटै नै तपाईँको पहिचान बनाउने मान्छे पनि कम भेट्न थाल्यो, किन होला?
1: होइन, यो अहिले व्यापारीकरण भयो. अब मिठा गीत र राम्रा र हाम्रो नेपाल माटोलाई सुहाउने, भूगोललाई सुहाउने गीतलाई भन्दा व्यापारी कति छिटो व्यापार गर्न सकिन्छ र कसरी पैसा आउँछ,
0: हजुर,
1: त्योतिर ध्यान गयो. अब त्यो गरेपछि अब राम्रो राम्रो गीतहरू त हराउने नै भए. अब डेन्टिङ पेन्टिङ गरेर नयाँ नयाँ गीत निकाल्छन्, डाङडुङ गर्ने, डाङडुङ हेर्ने, अब मञ्च तताउने गीत भए, सुन्ने भन्दाखेरि मञ्चमा उफ्रिने खालको गीतलाई महत्त्व दिए दर्शक श्रोताले, त्यो चाहिँ दुःख नै लाग्छ. अब र त्यति पुराना गीतहरू, अब त्यति मिठा गीतहरू अब अहिले आउँदैनन् आउला जस्तो नै लाग्दैन. समयले कोल्टी फेरो वा मान्छे नै जेनेरेसन नै अब अहिलेको जेनजी भने यस्तो त्यतातिर गएको हो कि. अब त्यो चाहिँ अब श्रोता अनि दर्शकले मूल्याङ्कन गर्ने कुरा हो.
0: उस्तो तपाईँ धेरै समयदेखि लाग्नुभयो होइन, बेलामा तपाईँ बेला बेलामा विदेश पनि जानुभयो, बस्नुभयो. अब यसरी हेर्दाखेरि जुन किसिमको निरन्तरता थियो तपाईँको, अहिले धेरै किसिमका परिवर्तन आएका छन्, लोकगीतमा कुरा गरौँ, आधुनिकमा गरौँ, नेपाली सङ्गीतमै गरौँ होइन, मैले निरन्तरता अलिकति दिन सकिनँ कि अथवा मेरा गीतलाई पनि नयाँ भर्सनमा ल्याउन सकिनँ कि भन्ने कुरा कता कता फिल हुन्छ नि तपाईँलाई?
1: असाध्यै फिल हुन्छ. अब त्यति बेला स्वरले साथ दिएको हो, सबै अब सबै कुराले साथ दिएको नि हो. त्यति बेला मेरा गीतहरू यति बद्ध थिए, यति चम्किन्थे, यति फरमाइसमा आउँथे पुराना गीतहरू. अब त्यो साथ सबैले दिएको, तर मेरो जागिरको पेसा चाहिँ अप्ठ्यारो ठाउँमा थियो, मिलिट्री लाइनमा पर्यो जागिर. त्यो लाइनले गर्दाखेरि भनेको बेलामा फुर्सद नपाइने, आफ्नो रेडियो नेपालमा बल्ल बल्ल वर्ष दिनमा दुईवटा रेकर्ड गर्ने डेट पाइयो भने पनि त्यो डेटमा उपस्थिति हुन नसकिने अवस्था भयो. त्यसरी नै पछाडि पढ्दै पढ्दै पढ्दै पढ्दै जाँदाखेरि अनि अहिले त्यही पनि बिचबिचमा अनेक अनेक टाइम मिलाएर मैले केही गीतहरू समय मिलाएर रेडियो नेपालमा रेकर्ड गराएँ. तिनै गीतहरू अहिलेसम्म धानिरहेका छन्, बजिरहेका छन् र खुसी लाग्छ. दिवाकर सर,
0: तपाईँ जुन 37 सालमा गाउनको जुन गीत थियो पहिलो गीत, त्यो गाउनुभयो, त्यो पहिलो गीतबाट तपाईँले प्रथम स्थान हासिल पनि गर्नुभयो. गाँचो कठेरामा जान्छु, रुङ खोला रोका मठेर, त्यो गीतलाई हामी आज एकैछिन सम्झना गर्न चाहन्छौँ म्युजिक मन्त्र कार्यक्रमबाट. त्यसपछि फेरि हाम्रो कुराकानी क्रम त रहिरहन्छ. त्यो गीतलाई सुनौँ न एकचोटि, हुन्न.

0: काँचो कटर निर्जाले म जान्छु रङखोला रुखमा, तर भर्खर हामीले मिठो गीत सुन्यौँ। यो गीत नमिनी सर भर्खर यहाँले जुन किसिमले हामीले सुनाउन खोज्यौँ गीतलाई, अहिले नयाँ भर्सनमा गर्नुभएको रहेछ यहाँले, होइन? पछिल्लोपल्ट गर्नुभएको रहेछ,
1: पछि
0: गर्नु आवश्यक किन पर्यो?
1: होइन, यो चाह सबैले यही गीतलाई यसरी गरौँ न भन्ने सबैबाट इच्छा जाहेर हो। सबैले मलाई फोन गरेर यसरी गाउन यो गीत हामीले मञ्चतिर गाउनलाई त सजिलो पारेर गाइदिनुहोस् सिङ्गल भयो भन्ने भएपछि यो चाहिँ अनि हामीले त नारायण भाइसँग मिलेर ऊ र मैले अनि पछि शर्मिला गुरुङ र लक्ष्मी नौप्राणी बहिनीलाई राखेर
0: सङ्कलन तपाईँको
1: मेरो सबै
0: आफ्नै सङ्कलन गर्नुभएको छ गीत।
1: अब यो जुन लय सबै मेरै
0: अब यो अहिले हामीले यो जुन तपाईँले पहिला गाउनुभयो पहिलो गीत, त्यो गीतबाट तपाईँले प्रथम स्थान हासिल गर्नुभयो, त्यो बेला सम्झिँदाखेरिको अवस्था भनौँ, एउटा उखलढुङ्गाको मान्छे होइन, र जागिरी जीवन बिताइरहनु भएको थियो होइन, जागिरी जीवन थियो र गाउन आउनुभयो, गाइसकेपछि तपाईँ एउटा प्रथम हुनुभयो, नसोचेको तपाईँले जुन किसिमको एउटा पुरस्कार पनि प्राप्त गर्नुभयो, सुरुमै त्यो कन्फिडेन्स थियो तपाईँमा कि म प्राप्त गर्छु पुरस्कार पहिलो भन्ने थियो?
1: छँदै थिएन यो त, म त यो त गीत गाउन र रेडियो नेपाल देख्नको लागि मात्रै आएको,
0: हजुर,
1: रेडियो नेपाल हेर्नको लागि मात्रै आएको। अब गाउने अपर्च्युनिटी पायो भने चाहिँ गाउँछु भन्ने नि थियो,
0: हजुर।
1: तर अनि निवेदन खुलेको रहेछ, निवेदन दिएँ, मेरो तिन दिन त्यो लगालग यहाँ कम्पिटिसन प्रतियोगिता गीत प्रतियोगिता तिन दिनसम्म लगालग चल्थ्यो, मेरो फागुन 7 गते परेको थियो त्रिभुवन जयन्ती तथा राष्ट्रिय प्रजातन्त्र दिवसको 34 दिवसको उपलक्ष्यमा, अहिले 70-80 गति पुगिसक्यो। मैले अनि त्यो बेला सारङ्गी पनि देखाएको थिएन है, त्यो गिटार पनि देखाएको थिएन, म अलि आलो काँचिरहेछु, स्वर चाहिँ भगवान्ले अलिअलि दिएका रहेछन्। अनि कसरी गाउने होला भन्दाखेरि मेरो चाहिँ एकदम भगवान् चाहिँ झलकमान गन्धर्व भन्ने नि त्यही बेला देखेँ र सारङ्गी नि देखेँ, भाइ यो गीत त असाध्यै राम्रो छ बाबु, लु लु लु लु लु लु लु तिमी यात्रा लु एक दुई मिनट जति प्र्याक्टिस गर्नुपर्छ अनि यो लाइभ प्रोग्राम हो गीत गाइहाल्नुपर्छ भने चाहिँ। त्यहाँबाट गणेश परियार उहाँले हार्मोनियममा एउटा सानो सानो एरेन्ज गरेर म्युजिक बनाइदिई हाल्नुभयो,
0: हजुर,
1: ए बाबु लु तिमी यो स्वरमा गाऊ त, मलाई त स्केल पनि थाहा थिएन, ए बी सी डी जी केही थाहै थिएन, सारे गमा पद नि थाहै थिएन त्यति बेला, अनि मैले त एकैचोटि लो तिमी जी स्केलबाट गाऊ तिम्रो स्वरले म्याच गर्छ, मलाई कुन जी स्केल कु एफ स्केल, अनि गाएपछि बाहिर निस्केँ। त्यति बेला जज मेनमा चाहिँ नातिकाजीजी शिवशङ्कर दाई पछि थाहा भयो यस्ता यी रहेछन् भन्ने कुरा, तारा देवी कुमार बस्नेत अनि धर्मराज थापा बस्नुभएको रहेछ जज मेनमा, ओहो यो केटाले स्याबास राम्रो गाए लो, रिजल्टको प्रतीक्षामा बस भन्नुभयो, मलाई त बिहारजना हतार भइरहेको थियो, अब 6 बजे छिर्नु पर्ने, अब त्यति बेला टेम्पू ट्याक्सीहरू केही पनि थिएन, मोटरसाइकल थिँदै थिएन, अनि हिँडेरै जानुपर्ने महाराजगञ्ज सुनियादेखि सिंहदरबारदेखि, उहाँ गएपछि फेरि टाइममा पुगेन भने कमान्डरले फेरि सजाइको भागी हुन्छ, अनि हत्तनबत्त गाएर गएँ, सबैलाई थप्पडी मारेर बधाई दिए अब सुरुमै, अनि हेर्ने मान्छे पनि धेरै थिए, अन्त हजारौँ थिए चौर मञ्चभरि क्या यो आँगनभरि, अनि लो यो केटाले अब चाहिँ भुल मार हामीले त गाउनु मात्रै पर्ने भयो भन्ने कुरो त्यति बेलै महसुस चाहिँ भएको रहेछ। पर्सि तिन दिनमा रिजल्ट निस्क्यो सबैको कम्पिटिसन सकेपछि, अनि मेरो नाम चाहिँ गोर्खापत्रमा छाप्यो, अनि पाण्डव सुनवारले चलाउँदै थिए त्यति बेला रोधी र चौतारी कार्यक्रम, अनि यी दुइटै कार्यक्रममा रेडियो नेपालमा फर्स्ट भएर फलान फलानले गाएको यो गीत यहाँ पस्केँ भनेर उहाँले हालिदिइहाल्नुभयो। त्यति बेला रेकर्डै भएको छैन, जुन त्यही जुन हामीले गाएको थियो त्यसलाई त्यसैले मात्रै हामीले उयो गरेकै छैन त्यसलाई। अनि पर्सिपल्ट त गोर्खापत्र एउटा मात्रै निस्किन्थ्यो राइजिङ नेपाल गोर्खापत्र, त्यस पनि फोटोसहित ड्याङ्गै लो यसपालिको अधिराज्यव्यापी लोकगीत प्रतियोगितामा नवीन ढुङ्गेल पूर्व ओखलढुङ्गाबाट फर्स्ट हुनुभयो भनेर चाहिँ लेखेर आउँछ, म त दङ, अब त्यति बेला त म गोर्खापत्र कहाँबाट पाउनु हो कि, हाकिमहरूको अफिसमा आइपुग्थ्यो भने यहाँ आइज तेरो नाम यसरी आयो गजब गरेछ बधाई छ भने, त्यसपछि अनि म त्यस्तो भएर तिमीले सारङ्गी देखेको नि होइन, गिटार देखेको नि होइन, केही पनि देखेको,
0: त्यसपछि क्रमबद्ध रूपमा तपाईँ कमसेकम बिस्तारै बिस्तारै चाहिँ रेडियो नेपाल आउनु थाल्नुभयो गीत गरेको रेकर्डिङ क्रमशः चल्दै गयो
1: होइन,
0: त्यसरी तपाईँले आफूलाई स्थापित गराउनु भयो।
1: अहिले
0: यति मिठा मिठा गीत छन्, चर्चित गीत छन् तपाईँका होइन, अब यो गीतहरू पक्कै पनि नेपाली लोकसङ्गीतमा ती गीत सुन्न साथ नवीन ढुङ्गेलको नाम आउँछ। अब यतिखेर तपाईँ पनि अहिले गीत सङ्गीतमै हुनुहुन्छ, के लाग्छ अहिले नयाँ पुस्तासँगको यो जुन तालमेल हुन्छ नेपाली नयाँ पुस्तासँगको जुन भेटघाट हुन्छ, अब पुराना गायकको हिसाब गर्दा तपाईँका गीत सुनेका पनि हुन्छन् सम्झना मान्छेको चिन्जान हुँदैन,
1: यो
0: पुस्ताको जुन ग्याप भइरहेको छ अहिले अवस्था हेर्दाखेरि यसलाई कसरी बुझ्नु भएको छ यहाँले?
1: मलाई एकदमै हजुरले भने जस्तो एकदमै ग्याप नै भइरहेछ यहाँ, किन भन्दाखेरि हामीलाई कसैले चिन्दैन, माछी मारन गाउँछन् सबैजनाले गाउँछन्, यो ओरिजिनल गायक भने कसैलाई थाहा छैन, अनुहारै देखाएको छैन। दोस्रो कुरो काँचो कटर, अब भिजुअल थिएन त्यति बेला,
0: अहिले
1: अनुहारै देख्न पाएको छैन र आफ्नै नाम हालेर आफ्नै स्वर जस्तो बनाएर गाउनेले गाइरहेका छन्,
0: गाइरहेको छ
1: हजुर। अनि त साली भेन मनपर्ने एउटा साली छ, त्यस्तै भइरहेछ। यस्ता यस्ता गीतहरू धेरै गीतहरू अब ओरिजिनल गायकले गायकलाई पनि चिन्दा नै चिन्दैन, देख्ने मौका नि छैन। हामीसँग भिजुअल थिएन त्यति बेला, टेलिभिजन त 42 सालमा
0: निस्केको,
1: 2042 सालमा, अनि त चान्सै छैन त्यति बेला। पछि पछि म्युजिक कम्पनीहरू उत्पादन हुँदै गए र अनि त्यति बेला चाहिँ एक दुईवटा गीत गरेर नि भ्याइयो, जस्तो साली भेना अकबरी सुन यस्तै यस्तै गर्दै गइयो, त्यसबाट भिजुअलमा अलिअलि देख्न चिन्न थाले र हाम्रो गीतमा अरूले भिजुअल बनाए, ओरिजिनल गायक त यही पुरो छ भन्ने
0: पीडा, यो पीडा प्रायः गरी सबै स्रष्टाहरूलाई, प्रायः गरी सबै कलाकारलाई यो पीडा भएको छ।
1: हौ,
0: जुन किसिमले मूल स्वर जसको परेको छ, जसले सङ्कलन गरेको छ, जसले आफ्नो नाम खोजी खोजी जुन दुःख गरेर गाउँ मान्छेले काम गरेका छन्, ती व्यक्तिको नाम एड गरियो, ती व्यक्तिलाई मेटियो,
1: हजुर,
0: धेरै समस्या यो आइएको आएको छ, आयो पनि।
1: अहिले युट्युबै गायकहरूले त यस्तो गरिदिए कि अब हाम्रो ओरिजिनल गायकहरूको नाम निशानै हुँदैन,
0: यसको लागि सुनै ठाउँ छैन, यसको लागि केही गर्नु छैन,
1: अब हामीले कुरै नै राख्छौँ, त्यो कपिराइट भन्ने सम्बन्धी छ, उसले त आफ्नो फाइदाको लागि मात्र हेर्दो रहेछ। म यत्रो अब रेडियो नेपाल जस्तो टप मिडियाबाटै म भन्न चाहन्छु कि उहाँहरूले आफ्नो फाइदालाई मात्रै हेर्नु पऱ्यो, आफ्नो कलाकारलाई बचाउने लागतिर मात्रै लाग्नु भयो, सम्बन्धित मान्छेलाई अब थाहै छैन, कुनै छैन। जस्तो सिन्धुलीगढी घुमेर हेर्दा सुन्तलीमा हाम्रो कृष्ण विक्रम थापा, उसले खान नपाइकन यो दिया त्याग गर्नुभयो र त्यो गीत अहिले संसारले चोरेर गीत गाएर गाइरहेको छ, उसको अब अधिकार आधिकारिक संस्था कहाँ छ के छ थाहै छैन,
0: थाहै छैन। अहिले यस्ता पीडाहरू, यस्ता जुन किसिमका विकृति विसङ्गति आएको छ, त्यसलाई सकेसम्म होइन, गीतलाई त सदाबहार तपाईँले जीवन्त बनाउनु पर्छ, बन्नु पनि पर्छ, सधैँभरि होइन राख्नु पनि पर्छ, तर त्यो नाममा चाहिँ कमसेकम जुन मूल संस्थाले जुन गरेको छ उसलाई त प्रश्रय दिनु पर्यो, उसलाई त ठाउँ दिनु पर्यो नि त,
1: त्यो हुँदै भएन, फोटो पनि हुँदैन त्यहाँ, अनि त्यो लास्टमा यो गीत रचनाकार सुकेर रचाइता भाका रचाइता यो यो मूल स्वर केही पनि हुँदैन, ओरिजिनल गायक यो भन्ने हुँदैन, लिँदै चाहँदैन,
0: लिँदै लिँदैन, यसले राम्रो सङ्केत गर्दैन
1: गर्दैन
0: यो।
1: मलाई जहाँसम्म लाग्छ अब रेडियो नेपालमा केही होला कि जस्तो मैले सोचिरहेको छु, रेडियो नेपालले चाहिँ बिस्तारै आफ्नो नीति नियम चेन्ज गरेर यस्ता आफ्नो रेडियो नेपालको सम्पत्तिलाई चाहिँ अन्तबाट चोर्नेलाई चाहिँ दण्डने गर्ने तरिकाले विधान बनाउनु भयो भने यो चाहिँ हामीले आश गरेका छौँ पुरानो कलाकारले।
0: अब यो जुन तपाईँले भनेअनुसार कुराकानी गर्दाखेरि चाहिँ तपाईँ पनि यति समयदेखि लागेको एउटा संस्था हुनुहुन्छ, लामो समय काम गर्नुभयो लोकसङ्गीतको क्षेत्रमा, सङ्कलन गर्नुभयो, गाउनुभयो, कतिले आफ्नो गीत पनि दिनुभयो होला होइन, अब पुरानो संस्था अझै पनि हुन्छ, कलाकार अझै पनि हुनुहुन्छ, होइन हामीमा आएको, हामीमा यस्तो समस्या पर्यो, हामीलाई अन्याय भयो भन्ने कुरा त सामूहिक रूपमा उठेर पनि कुरा उठाउन सकिन्छ नि त, किन यो कुरा उठ्न सक्दैन?
1: होइन, हामी धेरै साथीहरूले कुरा गरौँ, पुराना पुराना गायकहरू जस्तो ध्रुवराज खड्का भयो, म भए, अरू धेरै धेरै कलाकारहरू छन् पुराना, हाम्रो हरिबहादुर राउत भए, पहिला जयनन्द लामा नि थिए, हामीले त्यति बेलै पनि एकदम यो कुरा राख्यौँ। अब यहाँ भित्रभित्र एउटा ऊ रहेछ यो माकुरे जाल हो, त्यो सञ्जालले चाहिँ अनि बिगारिहाल्दो रहेछ, त्यही भएर
0: राम्रो आफ्नो स्वार्थ खोज्ने, बढी स्वार्थ लिने, त्यसले गर्दाखेरि यो समस्याहरू निकै बढ्दै गइरहेको छ देख्छौँ पनि हामीले। सकेसम्म सबैको चाहना होस् कि कमसेकम नेपाली सङ्गीतमा एउटा स्वच्छ प्रतिस्पर्धा होस्, स्वच्छ रूपमा हरेक कुराहरू होस् होइन, संस्थाहरूले सम्मान पाउन, संस्थाहरूको नाम रहोस् भन्ने कुरा हुन्छ।
1: हजुर,
0: ठिक छ, हामी कुराकानी फेरि गर्दै गरौँ। अहिले पनि यो गीत यो मायालाई भन्ने होइन राख्न चाहन्छौँ हामी, यो गीतपछि फेरि पनि हामी म्युजिक मन्त्र कार्यक्रममा आउनेछौँ।

0: यो सेरो फेरमा कुछ र
1: हाम्रो
0: घर त पोखरा, यो मिठो गीत साबित शासन यहाँले गाउनु भएको गीत छ होइन। भनेपछि यो गीतको सम्झना हामी गर्दाखेरि तपाईँ भन्नुभयो, भन्नुभएको थियो अलिकति अगाडि 2038 सालतिर भन्नुभएको थियो,
1: 38 सालको यो असार तिर जस्तो लाग्छ। म झिमझिम पानी परिरहेको थियो बाहिर,
0: हजुर,
1: अनि हामी भित्र स्टुडियोमा पसेका थियौँ गीत गाउनलाई। र यसमा चाहिँ अब
0: तर पश्चिमी लयमा छ, तपाईँले पूर्वको मान्छे गाउनुभयो, यो सङ्कलन आफ्नै थियो, यो
1: सङ्कलन
0: आफ्नै थियो
1: आफ्नै,
0: अनि लय गाउँछु भने कन्फिडेन्स, विश्वास, आत्मविश्वास तपाईँमा थियो?
1: एकदमै, मैले त मेचीदेखि महाकालीसम्मका भाका ठक ठक आउँथे, मलाई कुनै सुनै थिएन, जस्तो कि बरु गण्डकी अञ्चलकाले इलाम उता सगरमाथा अञ्चल कोशी अञ्चलको गीत गाउन सक्दैन, कोशी अञ्चलकाले बरु महाकाली दार्चुला गीत गाउन सक्दैन, तर म त सबै गीत गाउन सक्थेँ त्यो बेला। त्यति बेला म नातिकाजी दाईको, शिव शङ्कर, तारादेवी दिदीको खुब प्यारो थिएँ
0: मैले मिठो सुरको धनी मिठा गीतहरू गाउनु भएको छ होइन। अब यो यसरी हेर्दै जाँदाखेरि गीतहरू धेरै गाउनुभयो, अहिले यो समय परिवर्तन धेरै भएको छ, तपाईँलाई के लाग्छ त्यो पहिला आफूले गरेका कार्यहरू त्यो समय ठिक थियो कि? अब अहिले धेरै मिडियाहरू आएको छन्, प्रचार प्रसार व्यापक रूपमा हुन्छ, मान्छेलाई छिटै चिन्ने माध्यम बनेको छ, कुन ठिक लाग्यो तपाईँलाई?
1: होइन, पहिलाको अब राम्रो राम्रो गीतहरू आउँथ्यो, सबैले सुन्ने चाहना गर्थे, अब अहिले चाहिँ अब नयाँ गीत सुन्न पाइएन क्या, त्यति बेलाकै समय ठिक थियो नि। त्यति बेलाका क्वालिटीका गीतहरू, कस्ता राम्रा गीतहरू अहिले पनि रेडियो नेपाललाई बजाउँदा म सुन्छु, कति मिठास, कति राम्रो शब्द प्रष्ट छन्, अहिलेका गीतका शब्द प्रष्ट सुनिँदैन, त्यो रेकर्डिङमा बस्नेहरू अब त्यहाँ जाँचकी पनि छैन, अब त्यो कति मात्रा के कुनमा बिग्रिरहेको छ र बढी भइरहेछ जाँच्ने माध्यमै छैन, ड्याङ्ग एकै दिनमा गएर भोकल भर्ने, अब म्युजिकले छोप्यो कि शब्दहरू बुझ्यो कि बुझिएन कि, अनि त्यो डिजिटल सिस्टममा अब त्यो केही भनेको, यहाँ त पहिला त यहाँ त रेडियो नेपालको त यहाँ त सबै रेकर्डिङमा रेकर्डिङदेखि लिएर त्यहाँ जाँच्ने मान्छेदेखि सुपरभाइजर, त्यो सुपरभिजन गर्ने मान्छे छुट्टै बसेर एक शब्द बुझेन भने चेन भइहाल्थ्यो, फेरि फेरि टेक गर्नु
0: पर्थ्यो,
1: त्यस्तो हुन्थ्यो। अब अहिले त्यो छँदै छैन, अब त्यो शब्द के हो, मान्छे गाउने को हो, बाजा बजाउने कहाँ छ, के बाजा हालेको छ थाहै हुँदैन, त्यसरी गर्दाखेरि पहिलाको जस्तो मिठास अहिले जो लाइभमा जो छ नि, लाइभ प्रोग्राममा अहिलेका नानी बाबुहरू मन नउठाउनु होला रेडियो सुन्नुभएको छ भने, उहाँहरू लाइभ प्रोग्राममा मजाले गीत गाउनै सक्दैन, किन भन्दाखेरि उहाँहरूसँग प्र्याक्टिसै छैन, त्यो कारणले पहिलाको जमानामा पहिला अब रेडियो ने इभन रेडियो नेपालमा एउटा हाम्रो रेकर्ड अब डेट आइसक्यो भनेपछि हामी एक महिनादेखि प्र्याक्टिस गरेर तयारी भएर एक दुई टेकमै ड्याङ नै हान्थ्यौँ, त्यो सम्भवै छैन,
0: सम्भव छैन। अहिले हेर्दाखेरि के लाग्छ भने मिडियाहरू धेरै आए, मिडिया धेरै छन् अहिले होइन, त्यो अनुपातमा कहिलेकाहीँ गुनासो गर्नुहुन्छ लोकगीतले त्यति राम्रो स्थान पाउन सकेन, बज्नुपर्ने जुन प्रसारण हुनुपर्ने होइन, त्यो स्थान पाएन भन्ने गुनासो छ, यहाँले के कसरी लिनु, यो ठिक हो?
1: त्यो चाहिँ एकदमै हो। अब रेडियो नेपालले के गर्यो भने लोकगीतलाई 3 मिनटदेखि 3.5 मिनटभित्र सक्नुपर्ने राख्यो, भजन आधुनिक गीत राष्ट्रिय गीतलाई 5-6 मिनट सुन टाइम दियो, अब 3 मिनटमा केटा र केटी अब डुएट गीत गाउनु रेकर्ड गर्नुपर्दा केटा र केटी भेट भएपछि अब भेट भयो माया प्रीति बसिसक्यो अनि घरसँगै जाने लाने कुरा 3 मिनटको भित्रको शब्दमा म्युजिक पनि बज्नु पर्यो, त्यो 3 मिनटभित्र सबै सक्नु पर्थ्यो, अनि गीत त अधुरो त हुँदैन, हुन खोजे तापनि त्यो छनौटमा शब्दले गर्दाखेरि त्यति मिठास भएर जान्थ्यो,
0: जति आउनुपर्ने भाव जुन जति
1: आउँथ्यो सबै 3 मिनटको लोकगीतमा आउँथ्यो
0: आउँथ्यो।
1: अब अहिले अब त्यस्तो छैन, आधी झन् एउटै गीत आधी घन्टाका हुन्छ, त्यस कारणले अब अहिले अब त्यो कथा स्वास्थ्यको कथा
0: अहिले जुन किसिम मैले भने नि तपाईँलाई सपोर्ट गर्ने कुरामा लोकगीतलाई एउटा कमसेकम राम्रो एउटा स्थान दिनु पऱ्यो, लोकगीतलाई पनि कमसेकम हाम्रो लोकगीत हो है यो भन्ने कुरोको पहिचान दिनको लागि पनि विशेष गरी मिडियाहरूले ती कुराहरूलाई प्रसारण गर्ने कुरा प्रचार प्रसार गर्ने कुरामा अलिकता गर्न सकेनन् गरेनन् भन्ने गुनासो हामी सुन्छौँ पनि, यसलाई तपाईँले कसरी लिनु भएको छ?
1: होइन, यो पहिल्यैदेखि आएको कुरा हो, यो गुनासो सुन्ने यो जुन हाम्रो अधिकार पाएका व्यक्तिहरू छन् उहाँले इन्ट्रेस्टै लिनु भएन क्या, पार्टीगत हेर्नुभयो। रेडियो नेपाल जस्तो, टेलिभिजन जस्तो अब सरकारी संस्था त एउटा सबैको एउटा साझा फुलबारी हो, अब यहीँ पनि राजनीतिक पर्यो, मलाई त्यो चाहिँ दुःख लागेको छ।
0: हजुर हजुर।
1: अनि कोही आफन्त पार्टीको कोही उसको कलाकार आयो भने उसलाई छुट्टै प्रोत्साहन हुने सम्मान दिने यस्तो भयो। अब साँच्चैको दुःखले कलाकार भएको पीडित मान्छे र आफ्नै दुःखले मिहिनेत गरेर नाम कमाएको मान्छेले ठाउँ पाएको छैन, पाउँदैन, मलाई त्यो दुःख लाग्छ।
0: हजुर हजुर। भनेपछि बढी मात्रामा राजनीतिक भयो भन्ने कुरा तपाईँले गर्नुभएको
1: छ।
0: अब यो अहिले जुन हामी सार्वजनिक सेवा प्रसारण पनि भएका छौँ, रेडियो नेपाल होइन, नेपाल टेलिभिजन पनि भयो, हामी सँगै छौँ, यो अवस्थामा हेर्दाखेरि रेडियो नेपालले लोकगीतको लागि गर्नुपर्ने काम कति गरे जस्तो लाग्छ?
1: अहिले पटक्कै निल छ, म त अहिले प्रष्टै भन्छु। त्यति राम्रो म्युजिसियन थिए त्यति बेला, गीतहरू यति राम्रो आउँथे। अहिले लोकगीत कम्पिटिसनै हुन छोड्यो, सबै हराउँदै हराउँदै हराउँदै हराउँदै गयो। अब हुन पनि अब खर्चको अभाव, खर्च हुन्छ, खर्चको अभावले हो, आफ्नो ठाउँमा छ त्यो, अब रेडियो नेपाललाई थाहा होला। तर अब त्यस्तो तरिका गरेर नयाँ मान्छे, नयाँ गीत, नयाँ सिर्जना, नयाँ स्वर ल्याउनलाई चाहिँ पहिलाको जस्तै अब कम्पिटिसन गर्ने, जिल्ला जिल्लामा गएर, अञ्चल अञ्चलमा गएर कसरी मिल्छ, अब त्यो चाहिँ अब यहाँहरूले सुरुवात गर्नुहुन्छ भन्ने मैले आशा गरेको छु।
0: पक्कै पनि तपाईँ यो कुरालाई सान्दर्भिक कुरा छ। नेपाल एउटा साझा संस्था हो सबै नेपालीको लागि, एउटा भनौँ हामी लोकगीतदेखि सङ्गीतका सबै कुराहरूलाई हामी पस्किन्छौँ राख्छौँ पनि होइन, त्यसको शास्त्रीय समाचार सूचना कार्यक्रम धेरै उत्पादन गरेर हामी प्रसारण पनि गर्छौँ। तपाईँले भने जस्तो कार्यक्रमहरू हामी बेला बेला गर्नु पनि पर्छ, एउटा कम्पिटिसन प्रतियोगिता गर्दा पनि भयो लोकगीतको होइन, एउटा सङ्कलन कार्य के छ भने खोजनीति गर्दा पनि भयो, लोकगीत गाउने प्रतिभालाई खोज्दा पनि भयो, त्यो किसिमको कार्य गर्न सक्छौँ। अहिले पनि त केही बिग्रेको छैन,
1: यो जरुर छ, गर्नै पर्छ, नत्र त यहाँ मान्छेहरू पुराना गायकहरू, अब म पहिलोपटक यहाँ यसरी हाम्रो यो म्युजिक मन्त्रमा पहिलोपटक यत्रो वर्षपछि आउँदैछु, अब यहाँहरूले म जस्तो पुरानो मान्छेलाई खोजेर यसरी मौका दिनु हुँदाखेरि त अब पुराना स्रष्टाहरूलाई पनि अब श्रोता दर्शकले चिन्ने मौका पाउँछन्।
0: निश्चित रूपमा तपाईँले भने जस्तो हामी एउटा योबाट नयाँ पुरानोको पनि एउटा कमसेकम सम्बन्धलाई होइन, एउटा चिनारीलाई, एउटा तपाईँको सद्भावलाई पनि हामी कायम गर्न सक्छौँ होइन। त्यो हुँदै गएपछि कमसेकम ए उहाँले यो गीत गाउनु भएको छ, उहाँ त त्यो पुरानो कलाकार, उहाँले राम्रो गीत गाउनु भएको छ, त्यो गीतको ठिक छ, मलाई उहाँको गीत मन पर्यो, म गाउन सक्छु भनेर तपाईँसँग कसरी आग्रह गर्छ भने तपाईँले स्वीकार पनि दिन सक्नुहुन्छ। चिन्तन भएपछि धेरै कुरा पनि हुन्छ, भन्ने कुरा हुन्छ, यी कुराहरूलाई जोड्न हामी चाहन्छौँ। त्यसपछि कुराकानी फेरि पनि हाम्रो रहन्छ। अहिले पनि एउटा मिठो गीत राख्न चाहन्छौँ, जो माछी मारण हो, निकै चर्चित गीत थियो तपाईँको गीत होइन, तपाईँ र तीर्थकुमारी उहाँले गाउनुभएको धेरै चर्चित गीत। अब हामी एकैछिन यो म्युजिक मन्त्र कार्यक्रम राख्छौँ। राजा हामीले धेरै रामिठा गीत गाउने गायक नवीन ढुङ्गेलसँग कुराकानी गरेका छौँ। लगभग उहाँले 2037 लोकगीत गाउन थाल्नुभएको थियो, असङ्ख्य लोकगीत गाउनुभएको छ, निकै चर्चित गीतहरू छन्, काँचो कटेर, माछी मारेर, साइकल चढेर, तालको माछा, घर त पोखरा, कसले काट्यो बर, साली भेना घुम्तीमा लेट, जस्ता असङ्ख्य गीतहरू छन्। ती गीतहरूमध्ये हामीले आज केही छानेर ल्याएका छौँ, त्यसमध्ये पनि यो मिठो गीत माछी मारेर हो बाजे, एकदम मिठो गीत, यो गीत राख्न चाहन्छौँ म्युजिक मन्त्रमा। त्यसपछि फेरि पनि हामी आउनेछौँ कार्यक्रममा।

0: माछी मार नहु बहिनी, साह्रै पपुलर, साह्रै मिठो गीत थियो यो गीत, र यो धेरै चर्चित गीत थियो। यो कति सालमा गाउनुहुन्छ?
1: 2039 सालमा यो गीत चाहिँ मेरो मित नवीन गुरुङको कलेक्सन हो।
0: ए हजुर हजुर,
1: नवीन गुरुङ फ्लुट बजाउँथे त्यति बेला रेडियो नेपालमा, हाम्रो नाम मिल्ने भएर अनि मिज्यु मिज्यु भन्थ्यौँ। उहाँले यो गीत चाहिँ मलाई गाउन दिएको, पछि यहीँका कार्यकर्ता थिए सुन्दर श्रेष्ठ, सरी सूर्य थुलुङ र हिरादेवी राई, एकाडेमीमा सूर्य थुलुङ, यहाँ जाहिर खान्थ्यो लाइब्रेरीमा, अनि मसँग कार्य गरे र पछि त सूर्य थुलुङ र साथीहरू भन्दा नामै आउँदैन, सबैका मेटेछन्, साथीहरूले त आफ्नो नाम मात्रै राखे, यस्तो बर्बाद गर्थ्यो। अहिले यही गीत फेरि ककलले बेचे, ककलले खाए, अरू अरूको नाममा निस्किरहेछ, कोही पप स्टाइलमा, कोही अब डिजे स्टाइलमा, अब दङ पर्छु के म।
0: धेरै मिठो गीत हो, धेरै मिठो, यो सम्झना 39 सालमा गर्नुभएको भन्नु, धेरै चल्यो पनि होइन,
1: कलेज आयो, हरेक क्षेत्रमा यही नाच्ने कार्यक्रमदेखि लिएर हरेक क्षेत्रमा यही गीतले त अहिले भएदेखि त 10 करोड हान्थ्यो जस्तो लाग्छ।
0: अहिले खालि कति जान्छ भन्ने, कति
1: ध्यान छ।
0: अब यसलाई, यसको यो आधिकारिक त कपिराइटको कुरा आउँछ, कसले पाउँछ त यो? अब
1: होइन, अब त रेडियो नेपालमा रहनुपर्छ, यो कसैले बेच्न पाइँदैन। यो रेडियो नेपालले मेहनत गरेर, रेडियो नेपालले उत्पादन गरेको हो, यहाँ कता कता बेचेका छन् भन्ने सुन्छु, अब त्यो चाहिँ हामी खोज्दैछौँ।
0: हजुर,
1: अब रेडियो नेपालको सम्पत्ति हो यो, रेडियो नेपालमा गाएको, रेडियो नेपालमा पहिला रेकर्ड भएको गीत हो, अनि यो चाहिँ रेडियो नेपालमा नै रहनुपर्छ भन्ने हाम्रो अनुरोध
0: छ। पक्कै पनि यस्ता गीतहरू छन् जो कालजयी गीतहरू छन्, जसले भनौँ कलाकारलाई पनि चिनायो र रेडियो नेपाललाई पनि चिनायो, हामी त्यही भन्छौँ म्युजिक मन्त्र कार्यक्रमबाट। अब हुनुहुन्छ तपाईँ धेरै, कहिले नेपाल कहिले अमेरिका बसोबास त्यो भइरहेको छ तपाईँको,
1: होइन?
0: अस्ति दुःखलाई एउटा रोगको सामना गर्नु पर्यो, त्यसलाई तपाईँले एकदमै आत्मबलका साथ त्यसलाई निर्मूल पनि पार्नुभयो, निको पनि पार्नुभयो, त्यसको लागि तपाईँलाई फेरि पनि स्वास्थ्य लाभको कामना म गर्दछु।
1: धन्यवाद।
0: जहाँसम्म एउटा नेपाल छोडेर तपाईँ पनि बेला बेला जाने आउने भइरहेको छ,
1: हजुर,
0: धेरै समय त उतै पनि बस्नुहुन्छ, के छ त्यहाँ बस्दाखेरिको अवस्था, नेपाली गीत सङ्गीतको कुरा, नेपाली सङ्गीतप्रतिको माया प्रेम कस्तो पाउनु भएको छ
1: अहिले? असाध्य, त्यहाँ त अब अङ्ग्रेजी गीत त बद्दै बद्दैनन्, अब त विभिन्न दसैँ तिहार तिज, अब यो लोसार, यस्ता यस्ता कार्यक्रमहरूमा अब त्यहाँ नेपाली गीतै हो चल्ने। अब हाम्रो छोरो त्यो अमेरिका नेपाल साङ्गीतिक सङ्घको एउटा ऊ छ, उसले अभय ढुङ्गेल, मेरो छोरा, जेठो छोरा हो, जो उसका गीत थुप्रो छन् र उसकै सङ्कलनमा मैले पनि गाएको छु, बाउ छोराको स्वर पनि भरेका छौँ गीतमा। ती उहाँ त कस्तो हुन्छ भने नेपालीहरू त इङ्ग्लिस अङ्ग्रेजी ड्याङडुङ सुन्दा सुन्दा दिक्क भएर अनि नेपाली फेस्टिभलमा सबै नेपाली कार्यक्रम हेर्न आउँछ, अनि हाम्रो छोराहरू सबै छन्, भए जति कलाकार प्रायः सो अमेरिकामै छन्, अनि जुन विधा पनि पाइन्छन्, जस्तो गीत पनि सुन्न पाइने कलाकार छन् त्यहाँ, दोहोरी गाउने हो कि, लोकगीत गाउने हो कि, आधुनिक गाउने हो कि, पप गीत गाउने हो कि, राष्ट्रिय गीत गाउने हो कि, सबै विधाका कलाकार छन्। असाध्यै रमाइलो हुन्छ, असाध्यै गर्छन्, मेहनत गर्छन्, नेपालीहरूलाई मनोरञ्जन दिएका छन्, खुसी लाग्छ, चल्छ, उहाँ नेपालको यहाँको भन्दा उहाँ बढी चलाएका छन् गरेका छन्। तर विडम्बना के हो भने सबैको फुर्सद हुँदैन,
0: बरु
1: आउन पाइ आउन खोज्दा खोज्दै पनि मेरो टाइमले भ्यान, सरी है आउन पाएन, आजको कार्यक्रम मिस गरेँ भनेर फोन गर्नुहुन्छ कतिले।
0: अनि बेला बेलामा तपाईँ आउनुहुन्छ, नेपाल आउनुहुन्छ, के सिलसिलामा आउनुहुन्छ?
1: अब म यहाँ घर आफ्नो मेहनत गरेको, परिश्रम गरेको सबै श्री सम्पत्ति यतै छ, उहाँ त अर्काको देशमा, अब त बसुन्जेल केही समय बसुन्ने मात्रै हो, पछि लास्टमा आउनु त यही हो, त्यही कारणले यहाँ माया मार्नु नि भएन। अब यहाँ माया माऱ्यो भने त हजुरहरूले हामीले माया मारिहाल्नुहुन्छ, बिर्सिने ठाउँ हुन्छ, सम्झने ठाउँै हुँदैन, त्यो कारणले नि आउनुपर्छ, यहाँ आएको बेला सबैलाई भेटघाट गर्नुपर्छ, यसरी बोल्न पाइन्छ, यसरी यहाँहरूले खोजेर मलाई यसरी मौका दिनुहुन्छ, यो नै मेरो ठुलो अभाग्य हुन्छ।
0: अहिले आएको सिलसिलामा कुनै नयाँ सिर्जना गर्ने, कुनै नयाँ केही काम गर्ने सोच बनाउनु भएको छैन?
1: अब अहिलेको सिचुएसन हेर्दाखेरि हामीले गाएको गीतहरू त्यति सुन्न चाहँदा रहन्छन्, अहिलेको भर्खरका सेलिब्रेटी,
0: हजुर हजुर,
1: भर्खर भर्खर केटाकेटी डाङडुङ्गे र अलि अनुहार परेको रूप परे कि, अनुहार परेको रूप परे कि, जिउडाल परेको कम्मर छिनेकी, यस्ता यस्ताले गाएको गीत र यिनीहरूलाई म यिनका चाहिँ जस्ता भयो नि सुन्ने चाहना हुँदो रहेछ। अनि कसले गाएको भन्दाखेरि फोटो हेर्दा बुढो फोटो गङ्लङ्ग देखिन्छ, अब गायिका होस् या गायक, अनि त्यो कारणले अब त्यो सोच चाहिँ छ गीत राम्रा छन् अर्कालाई दिउँ उसैले फाइदा उठाउँछ, अनि तयारी पनि छन् तर गाउने आँट आएन, लगानी डुब्छ, फाइदा छैन केही पनि, त्यसको फिडब्याक आउँदैन।
0: हजुर हजुर,
1: त्यही कारणले
0: लगानी मात्रै हेरेर त भएन, कमसे आफ्नो सिर्जना निरन्तरता दिनुको लागि त कुनै तपाईँको राम्रो सङ्कलन ल्याउनु भएको छ भने त्यो गीत बजारमा दिँदाखेरि त के फरक पऱ्यो त?
1: अब त्यो पनि एकदम धन्यवाद, राम्रो सुझाव दिनुभयो। म अहिले चाहिँ अलिक टाइमले भ्याइएन, अब गीतहरू यसपालि केही गरौँ भनेर मैले घान पनि हालेको थिएँ, तर समयको उसले गर्दाखेरि अब यता आएपछि भेटघाट हुन्छ, उता गो भेटघाट हुन्छ।
0: तपाईँ जस्तो कलाकार चाहिँ मेरो पनि के तपाईँलाई सल्लाह दिन चाहन्छु भनेदेखि कमसे कम आएको बेलामा एउटा राम्रो सङ्कलन गरेर बुझेर पनि कमसे कम लोकगीतलाई एउटा तपाईँ जस्तो व्यक्तित्वले दिएका कुराहरू एउटा कमसे कम केही हुन्छ, राम्रो चिज हुन्छ भन्ने सबैलाई लाग्छ पनि, त्यो दिँदै जाँदाखेरि पनि ए लोकसङ्गीतको क्षेत्रमा तपाईँ निरन्तरता दिइरहनु भएको छ, गाइरहनु भएको छ, लोकसङ्गीत तपाईँले माया गरिरहनु भएको छ भन्ने कुरा पनि एउटा बुझ्छौँ हामीले, त्यो गर्दैदेखि अलिकति राम्रो हुन्थ्यो भन्ने
1: ठिक छ। अब म अहिले हाम्रो छोराहरूलाई पनि सल्लाह दिइरहेको छु, अभय ढुङ्गे छोरोलाई उसले नयाँ नयाँ गीत भर्खर बेसी गाईको गोठ भन्ने पूर्वेली गीत असाध्यै चम्केको छ, त्यो राज राईको टिमले गएका छन्, उसले उहीँ तयारी गरेर पठायो, र राजु ढुङ्गेल पनि मेरो भतिजो ऊ पनि अमेरिकामै छ, उसले पनि राम्रो राम्रो गीत आएकै बेला गरेर जान्छ। अब यहाँहरूको सुझावलाई म सिरोपर गरेर अब आउँदाखेरि अमेरिकामै करिब करिब गोडा दुई तिनै गीतहरू भइसकेका गीत त छन् र तयारी गरेर यहाँ ल्याउँछु म, अनि यहाँ फेरि यसरी
0: नेपाल आएकै बेलामा नेपालमै खोजनीति गरेर सङ्कलन गरेर राम्रा भाका राम्रा स्वरहरू दिनु सक्नुभयो भने पक्कै पनि राम्रो हुन्छ, हाम्रो पनि चाहना त्यही नै छ होइन। फेरि अब हामीसँग कमै समय अलिकति छुट्टिँदै गइरहेको छ, एउटा भोजपुरीको
1: हजुर
0: यो गीत हामी राख्न चाहन्छौँ, यो गीतपछि फेरि पनि कुराकानी गर्नेछौँ केही समय, यसलाई भने यो भोजपुरीको के भन्नु भयो डबली मेलेमा
1: यसको हाँसौँ गाउँ नाचौँ गाउँ ए हजुर भेट भएको बेलामा, यो चाहिँ मेरो साथी बिबी थापा भन्ने साथीले सङ्कलन गरेर ल्याएको हो,
0: ए हजुर,
1: अनि उहाँ र मैले रेडियो नेपालमै गीत गाएको हो, त्यो पूर्वेली गीत प्योर पूर्वेली
0: हजुर,
1: अनि पूर्वेली गीत पनि अब पूर्वको मान्छेले अब पूर्वेली गीत पनि त गाउनु
0: गाउनै पर्यो, यो गीत राख्छौँ हामी, यो सुन्न चाहन्छौँ।

0: भोजपुरैको डबली निलैमा नासुङ गाउँकी हजुर भेटभएको बेलामा यो गीत यहाँले जुन बिबी थापा भन्नुभयो
1: हजुर
0: उहाँको सङ्कलन थियो
1: सङ्कलन थियो
0: सँगै गाउनुभयो यहाँ
1: सँगै
0: बिबी थापा आधुनिक गीत रचना गर्ने त होइन
1: अर्को लोकगीत गाउने
0: लोकगीत गाउने हुनुहुन्थ्यो उहाँसँग यहाँले गाउनुभयो त्यो कति सालको रेकर्ड
1: यो झन्डै 45 सालतिरको होला
0: 45-45 साल
1: हजुर
0: भनेपछि अहिलेसम्म हेर्दाखेरि सबैभन्दा बढी गीत गाउनु भएको
1: छ
0: त्योभन्दा बढी गाउनुभयो एल्बमहरू थुप्रो निकाल्नु भयो
1: हजुर
0: होइन अब यसरी एक किसिमको कुनै आफ्नो सम्झना कुनै आफ्नो भनौँ मैले जीवनमा धेरै गरेँ भने मान्छे एउटा हुन्छ नि एउटा आफ्नो यात्राको जीवनको पुस्तक कसले प्रकाशन गर्छन् तपाईँले यस्तो सोच बनाउनु भएको छ कि मैले लोकगीतको विषयमा मैले गायनको क्षेत्रमा मैले आफ्नो नेपाली सेवामा गरेको सेनामा गरेको सेवाको सम्बन्धमा
1: होइन मलाई सबैले सल्लाह दिनुभएको छ लो न यो गर्नु पर्यो भन्दै हुनुहुन्छ र
0: छोरा मान्छेलाई
1: एकदमै अनि छोरा अब अहिले पनि अब यसको लागि उसले टिप्पणीहरू केही त्यो बुँदाहरू टिपिरहेको छ टिप्पणी गरिरहेको छ अब पछि अब यो सोच छ मैले अब केही मैले सानोदेखि अहिलेसम्म गरेका कथा व्यथाहरूलाई मेरो ड्राफ्ट गरेर म निकाल्छु त्यसपछि यो त एकदमै यहाँले भने जस्तै धेरैले मलाई यो चाहिँ आश्वासन र सपोर्ट गर्ने कुरा पनि गर्नुभएको छ
0: त्यो आवश्यक पनि पर्दो रहेछ किनकि आफूले आफ्नो क्षेत्रमा लोकसङ्गीत क्षेत्रमा आफूले गरेको कार्यमा चाहिँ के गरेँ भन्ने कुरा त जनमानसलाई बुझ्न पनि आवश्यक छ किन समय अलि बिस्तारै त्यो ग्याप पनि भयो तपाईँले जति गाउनुभयो त्यो बेला 40-50 दशकसम्म मान्छेले सुन्न थाले त्यसपछिको नयाँ गीतहरू आए नयाँ गीतले मान्छेलाई नयाँ मनोरञ्जन अर्कै दियो र पुराना बिर्सिँदै गए तर भन्न साथ गीत ए अँ त्यो गीत हामीले सुनेको थियौँ भन्ने मान्छेको मानसमा त्यो मानसपटलमा त रहन्छ रहेको पनि छ होइन त्यसले गर्दाखेरि एउटा त्यो भइदिएदेखि राम्रो भन्ने एउटा
1: एकदम होइन यहाँको सुझावलाई म सलाम गर्छु किन भन्दाखेरि यो गर्नै पर्ने भयो
0: र अहिले विशेष गरी यो प्राय गरी स्रष्टाहरू कलाकार सबैले प्राय गरी आफ्नो रचना होस् सिर्जना होस् गायक हो गायिका होस् भनौँ होइन एउटा अहिले युट्युबको प्रचलन आएको छ
1: हो
0: आफ्नै एउटा युट्युब खोल्ने र त्यसमा आफ्ना गीतहरू राख्ने होइन तपाईँ गर्नु भएको छ के छ
1: यो गरेको छैन म अब गर्नेवाला छु अहिलेसम्म गरेकै छैन युट्युबै चला होइन मेरो छोराकोबाट चाहिँ चलाएछ
0: हजुर
1: मेरो कान्छो छोरो नवा भन्छन् ऊ पनि म्युजिक डाइरेक्टर थियो पहिला म्युजिक भिडियो डाइरेक्टर उनीहरूबाट चलेर आएका छन् अनि अब म
0: धेरै गीत छन् तपाईँ यहाँ गीत कलेक्सन गर्दा थुप्रै हुन्छन्
1: होइन
0: त्यो गीतले कमसेकम आफूलाई पनि राम्रो र कमसेकम कालान्तरसम्म पछिसम्म पनि त्यो गीतले तपाईँलाई आफूलाई बचाइरहेको छ
1: सुझावलाई असाध्यै म यो
0: त्यो गरेर राम्रो भन्ने कुरा चाहन्छु
1: किन भन्दाखेरि यो खोजिरहेको छौँ खोइ तपाईँ युट्युबै छैन भनेर कतिले कम्प्लेन
0: गर्छन् पक्कै पनि हामी आगामी दिनमा तपाईँ यी सबै कार्य सफल हुन् होइन जुन किसिमको राख्नु भएको छ यो कार्य सफल हुँदै जाउँ र नेपाल आएको मौकामा तपाईँले राम्रो काम पनि गर्नुहोस् र उहाँ अमेरिका बस्दा पनि लोकसङ्गीतलाई तपाईँले माया गरिरहनु भएको छ त्यो पनि निरन्तर रहिरहोस् हामी त्यही कामना गर्छौँ आज हाम्रो कार्यक्रममा आइदिनु तपाईँलाई धेरै धन्यवाद छ
1: धेरै धेरै धन्यवाद हाम्रो यो म्युजिक मन्त्र नामै म्युजिक मन्त्र यति राम्रो कार्यक्रम छ र यहाँले हाम्रो प्रस्तुता हाम्रो सञ्चालकज्यू दिवाकर शर्माज्यू लगायत सम्पूर्ण रेडियो नेपाललाई मेरो हृदयदेखि आभार व्यक्त गर्दछु यसरी नियन्त्रण गरेर धेरै वर्षपछि मेरा दुःख सुखका कथा व्यथा यहाँबाट प्रस्तुत गर्न पाएँ गर्न दिनुभयो धेरै धेरै आभार नमस्कार पनि भन्दछु धन्यवाद
0: हस् यहाँलाई पनि आगामी जीवन यहाँको सुखद रहोस् रमाइलोसँग बितोस् लोक सङ्गीतमा अझ राम्रा सक्रिय भएर काम गर्नुहोस् त्यही कामना गर्छौँ प्रिय मित्रहरू यतिखेर यहाँहरू म्युजिक मन्त्र कार्यक्रममा हुनुहुन्छ अब हामी जाने बेला भइसकेको छ आज कार्यक्रममा साथ दिन प्राविधिक मित्र मोहम्मद म धन्यवाद दिन चाहन्छु दिवाकर शर्मा अर्को त फेरि पनि म्युजिक मन्त्रको साथमा आउनेछु हवस् त नमस्कार नमस्कार

यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। मन्त्री परिषदको बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार बैठक अहिले 11 बजे सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालयमा बस्ने तय भएको छ। बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा छलफल हुने बताइएको छ। प्रतिनिधि सभाको हिजोको बैठक विपक्षी दलको अवरोधका कारण स्थगित भएको छ। प्रतिपक्षीको अवरोधका कारण हिजो 15 मिनटका लागि स्थगित भएको बैठक पछि सूचना टाँस गरी आजसम्मका लागि स्थगित गरिएको हो। प्रतिनिधि सभाको हिजोको बैठक विशेष कारणले तोकिएको समयमा बस्न नसक्ने भएकोले आज दिउँसो 1 बजे बस्ने गरी सभामुख डोल प्रसाद अर्यालले समय निर्धारण गर्नुभएको संसद सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ। प्रधानमन्त्री बालेन्द्र शाहले केही दिन अघि प्रतिनिधि सभाको बैठकमा नेपालले पनि भारतको भूमि मिचेको रहेछ भनेर दिनुभएको अभिव्यक्तिको विरोधमा प्रतिपक्षी दलहरूले बैठक अवरुद्ध गर्दै आइरहेका छन्। नेपालको पहिलो व्यावसायिक सुरुङ मार्ग नागढुङ्गा सिस्नेखोला सुरुङ मार्ग आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ। नागढुङ्गा सिस्नेखोला सुरुङ मार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको 3रो सातासम्म सुरुङ मार्ग सञ्चालनमा ल्याउने तयारी गरिएको छ। हाल सुरुङ मार्ग भएर आवत जावत गर्ने सवारी साधनसँग शुल्क उठाउने कम्पनीसँग सम्झौता भई तालिमसहित प्राविधिक काम भइरहेको उहाँले जानकारी दिनुभयो। 24 घण्टा सुरुङ सञ्चालनका लागि 150 जना कर्मचारी भर्ना गरिएको छ। ती कर्मचारीलाई सिफ्टका आधारमा परिचालन गरिनेछ। राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको हिजोको बैठकमा आयोजना प्रमुख नेपालले आयोजनाको कुल भौतिक प्रगति 99.5% र वित्तीय प्रगति 96% रहेको जानकारी दिनुभयो। सरकारले बर्ड फ्लू प्रभावित क्षेत्रमा रोग नियन्त्रण र अन्यत्र फैलिन नदिन आकस्मिक कार्य सुरु गरेको छ। पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालले रोग पुष्टि भएका 10 जिल्लामा 72 फार्मका करिब 5,15,000 पंक्षी नष्ट गरिएको जानकारी दिनुभयो। सरकारको निर्देशन अनुसार खटिएको द्रुत कार्य टोलीले 7,00,000 अन्डा र 183 टन दाना पनि नष्ट गरेको उहाँले बताउनुभयो। दाहालका अनुसार केही साता अघि झापा मोरङ र सुनसरी जिल्लामा देखिएको बर्ड फ्लू पछि महोत्तरी बारा

0: चितवन हुँदै काठमाडौँ, भक्तपुर, ललितपुर र पछिल्लो समय नवलपरासी जिल्लामा पनि फैलिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इरान र इजरायल बीच हालका लागि एक अर्कामाथिका आक्रमण रोकिए पनि क्षेत्रीय तनाव भने कायमै रहेको छ। तेहरानले इजरायलले आक्रामक गतिविधि जारी राखे पुनः सैन्य कारवाही सुरु गर्ने चेतावनी दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई सावधानी अपनाउन आग्रह गर्दै निरन्तर आक्रमणले अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम सङ्कटमा पर्न सक्ने बताउनु भएको छ। इरानका प्रमुख वार्ताकार तथा संसदका सभामुख मोहम्मद बागिर घालिबाफले युद्धविराम कागजमा मात्र सीमित रहेको दावी गर्दै इजरायलबाट बारम्बार उल्लङ्घन भइरहेको आरोप लगाउनु भएको छ। यसैबीच अमेरिकी सेनाको सेन्ट्रल कमान्डले ओमानको खाडीमा इरानतर्फ गइरहेको एक तेल ट्याङ्करमाथि कारवाही गरी सञ्चालनविहीन बनाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। अमेरिकाले अप्रेलदेखि इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएपछि यस प्रकारका सात जहाजमाथि कारवाही भइसकेको बताइएको छ। अब मौसम। आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा साथै लुम्बिनी प्रदेशको तराई भूभागमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यसै गरी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी भूभागका एक दुई स्थानमा पनि मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना छ। रेडियो नेपालबाट बिहान 11 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: अहिले सुन्दै हुनुहुन्थ्यो बिहान 11 बजेको समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब प्रस्तुत गर्दैछौँ आज दिउँसो प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केही दिनमा यहाँहरूले सुन्नु हुनेछ कार्यक्रम शुभेच्छा। कार्यक्रम शुभेच्छा पछि मध्याह बाह्र बजे समाचार प्रसारण हुनेछ। समाचारपछि कार्यक्रम जीवन सुख सुन्नुहुनेछ करिब एक बजेसम्म। एक बजे हो समाचारको समय। एक बजेको समाचारपछि हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण हुनेछ। कृषि कार्यक्रमको पुनः प्रसारणपछि यहाँहरूले सिने संसार कार्यक्रम सुन्नुहुनेछ करिब दुई बजेसम्म। दुई बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार र 5:15 बजेदेखि 5:45 बजेसम्म शैक्षिक कार्यक्रम विषयगत पाठको पुनः प्रसारण सुन्नुहुनेछ।

नमस्कार। कार्यक्रम शुभेच्छाको एउटा अर्को श्रृङ्खलामा सम्पूर्ण श्रोता साथीलाई हार्दिक स्वागत अनि अभिवादन छ। म रिता तिमल सिन्हा, मलाई टेक्निकल सपोर्ट गरिरहनु भएको छ पराग पोखरेलले। हामी करिब करिब 12 बजीसम्म तपाईँहरूसँगै हुन्छौँ। आजको कार्यक्रमबाट पनि जो जो साथीहरूको जन्मदिन परेको छ, जन्मदिनको धेरै धेरै शुभकामना। जो साथीहरू यात्रा गर्दै हुनुहुन्छ, शुभ यात्रा। जो साथीहरू अस्वस्थ हुनुहुन्छ, शीघ्र स्वास्थ्य लाभको कामना। जो साथीहरू परीक्षा दिँदै हुनुहुन्छ, शैक्षिक सफलताको कामना। जो साथीहरूले नयाँ कार्य सुरु गर्दै हुनुहुन्छ, कार्य सफलताको कामना। यी यस्ता शुभकामना शुभेच्छाका शब्दहरू राख्नका लागि कार्यक्रम शुभेच्छा प्लेटफर्म हो 42117 यी दुईटा नम्बरहरू तपाईँका लागि हामीले छुट्याएका छौँ। जो जो साथीहरूले अघिल्लो साता फोन गर्नुभएको छ, कृपया हातै जोडेर भन्छु, यो साता तपाईँहरूले फोन नगरिदिनु होला, नयाँ नयाँ साथीहरूलाई पालो दिनुहोला। अनि जो साथीहरू सम्पर्कमा आउनुहुन्छ, तपाईँहरूले 8 आफ्ना साथी आफन्तहरूलाई शुभकामना शुभेच्छा दिइदिनु होला। यो आग्रह छ मेरो, दसैँ औँला जोडेर आग्रह गरिरहेको छु है त मैले। र फोन नम्बर फेरि पनि याद राख्नुहोस्, 42117 41 42117 36 यी दुईवटा नम्बरहरू तपाईँका लागि हामीले छुट्याएका हौँ। कार्यक्रममा हामीले 4 सुमधुर गीतहरू लिएर आएका छौँ। यी गीतहरू तपाईँलाई पक्कै पनि मन पर्ने छन्, यो अपेक्षा मैले गरेकी छु। कार्यक्रमको सुरुवातमा निश्चल बस्नेत र अस्मिता अधिकारीको स्वरमा, हर्क साउदको रचना अनि कोशिश र केतनको सङ्गीतमा रहेको गीत पस्किँदैछु। महाभोज चलचित्रको यो गीतपछि तपाईँहरूसँग कुराकानी गर्न आउँछौँ। रेडियो नेपाल सुन्दै गर्नुहोस् है त।

0: सुमधुर गीतपछि पालो भएको छ तपाईँहरूसँग कुराकानी गर्ने 42 11 721 42 11 736 जो जो साथीहरू आउनुभएको छ उहाँहरूसँग अब मजाले कुराकानी गर्छौँ, गफिन्छौँ। कहाँबाट को हुनुहुन्छ? हेलो,
1: गुड मर्निङ, नमस्ते, नमस्कार रिता दिदीज्यू।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्नु भयो?
1: यति लामो समय पछाडि काँडागारीबाट लक्ष्मी छेत्री त हो नि।
0: काँडागारीबाट कतातिर हराउनु भयो हो तपाईँ?
1: म त खासै हराएको छैन, धेरै धेरै सम्झिरहेको थिएँ हजुरलाई। फोन चाहिँ अलिअलि अब साथीहरूले नि गर्नु होइन, कहिले काहीँ मैले मात्र कति गर्नु भने चाहिँ पालो दिएको रे क्या।
0: कति ज्ञानी तपाईँलाई, को कसले सम्झिरहेको थियो त अस्तिको हप्ता
1: है?
0: सुन्नु भएको थियो कि थिएन?
1: म कार्यक्रम त सुनिरहेको हुन्छु, तर अब केही समय पछि गर्छु भनेर नि हो कल चाहिँ। अनि जस्तो अब पालो पनि पर्छ नि त हजुरकोमा, त यो हप्ता गऱ्यो भने अर्को हप्ता पाइनँ, त्यसरी ठिकै छ, शुभेच्छा भएको बेलामा गरौँ न त, नभएको बेलामा किन गरौँ, सम्झना त सधैँ भइरहन्छ होइन। त्यो भएको भएर हो, म कार्यक्रम त सुन्छु नि, कहिले काहीँ चाहिँ अलिक बिजी भएको बेलामा चाहिँ सुन्न पाउँदिनँ भन्नुपर्छ है त।
0: ल ठिक छ, अब हाम्रो लक्ष्मीजीको त सबै ठिक छ होला, अब तपाईँको र हाम्रो त धेरै किलोमिटर फरक छैन, मौसम पनि उस्तै उस्तै होला।
1: उस्तै उस्तै छ, आज अलिक गर्मी गर्मी पनि छ होइन, घाम खासै नलागे पनि हप्पक्क गर्मी जस्तो फिल भइरहेछ। के भन्छ अरे, पानी पर्छ होला सायदै एकछिनमा होइन। हजुरको खबर ठिक छ नि दिजु?
0: मेरो पनि एकदम ठिक छ, तपाईँहरूले माया गर्नुहुन्छ बेठिक हुने त चान्सै छैन भने
1: पाइयोस्
0: है त। अब तपाईँले आफ्ना साथीभाइ आफन्तलाई शुभकामना शुभेच्छा दिनुहोस्।
1: हुन्छ, शुभकामना भन्दा पनि यस के अरे, एउटा एकदमै दुःखद घटना घटेछ होइन, सानो हाम्रो भाइ हुनुहुन्थ्यो, पोखरातिर बस्नुहुन्थ्यो, हिजो फेवातालमा डुब्नु भएछ, भाइको निधन भएछ। अब भाइलाई चाहिँ के भन्छ, हार्दिक श्रद्धाञ्जली, अब चाँडै नै भगवान्को प्यारो भयो होइन, तिम्रो एकदमै आत्माले शान्ति पाओस् भन्न चाहन्छु। अनि शोक सन्तप्त परिवारप्रति धैर्य धारण गर्ने शक्ति मिलोस्, 20 वर्षको छोरा गुमाउँदा जसलाई पनि पीडा त भइहाल्छ होइन। हजुर, अनि जति साथीहरू हुनुहुन्छ सबैजनालाई कार्य सफलताको धेरै धेरै शुभकामना। अब थोरै साथीको नाम लिनुपर्ने भएको भएर मलाई अलिकति गाह्रो पनि भइरहेको छैन, भाइलाई त्यस्तो भएको भएर, मेरो आफ्नै नै मामाकै छोरा हो, त्यो भएको भएर सबैजनालाई मैले कार्य सफलताको शुभकामना राख्न चाहे है त दिदी।
0: हस्, धेरै धेरै धन्यवाद तपाईँको भाइप्रति भावपूर्ण श्रद्धाञ्जली, अनि परिवारजनमा हार्दिक समवेदना, भगवान्ले उहाँहरूलाई धैर्य धारण गर्ने अनि शक्ति प्रदान गरोस् हामी कामना गर्छौँ। काँडागाडीबाट लक्ष्मी छेत्रीले फोन गर्नुभएको हो, उहाँले सुरुमै उहाँको मामाको छोरा फेवातालमा डुबेर बितेको कुरा सुनाउँदाखेरि मन चाहिँ भारी हुने रहेछ। अहिलेलाई फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, काँडाको हुनुहुन्छ? हेलो
2: हेलो हेलो, गुड मर्निङ, नमस्ते, नमस्कार रिता दिदी।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्नु भयो?
2: म उदयपुरबाट हो, प्रतीक्षा सेकेन्डमा म टुप्लुकै आइपुगेँ है।
0: प्रतीक्षा राई?
2: हजुर।
0: अनि के छ प्रतीक्षा राईको हाल खबर?
2: ठिक छ, राम्रो छ, घाम पानी भइरहेछ यताको खबर, मेरो पनि समग्रमा गरेसी काम गर्यो, त्यही हो, नानीलाई स्कुल पठायो, दिउँसो गोठालो गऱ्यो, अहिले त्यत्तिकै प्रोग्रामको साथमा म बसिरहेको थिएँ, अब प्रोग्राममा फोन लगाइसके, अब गोठालो हिँड्नु पर्ने बहुत पर्छ है मेरो चाहिँ।
0: ल ठिक छ, अब तपाईँले आफ्ना साथीभाइ आफन्तलाई शुभकामना शुभेच्छा दिनुहोस् त।
2: हुन्छ, विशेष हजुरलाई शुभ दिन, अनि रेडियो नेपाल साथमा प्राविधिक भाइले पनि शुभ दिन भन्न चाहन्छु, अनि विशेष अब काठमाडौँ ललितपुरदेखि मजाले सुन्दैन त त्यहाँ रहन्छन् प्रदीप बान्तवा, उनलाई शुभ दिन कामना, राम्रो ख्याल गरेर बस्नुलाई, अलिक अस्वस्थ पनि हुनुहुन्छ, गेट रोशन भन्न चाहन्छु। नानी प्रियङ्काको साइडबाट बाबालाई फेरि शीघ्र सतलगको कामना, अनि यति बेला मजाले सुन्दैनुहुन्छ होला एकदम, मेरो मनको साथी, नाम छुटाउँदा पनि नरिसाउने एकदमै साथीको भावनालाई बुझिदिनुहुन्छ, सरिना गुरुङ मोरङतिर, सरिनालाई धेरै सम्झना, सरिना मिस यु भन्न चाहन्छु। साथमा इलामदेखि सुन्दैनुहुन्छ एसपी राईलाई पनि मिठो सम्झना, मोरङदेखि सुन्दैनुहुन्छ राजेश्वर माझीलाई पनि मिठो सम्झना, भोजपुरबाट सुन्दैनुहुन्छ दाई चक्रवान्तलाई कार्य शुभकामना, अनि यति बेला जति पनि होइन रेडियो नेपाल ट्युन गरेर बस्ने भएका सम्पूर्णलाई विशेष धनकुटाबाट सुन्दै हुनुहुन्छ, हर्प रोशनी र नगेन्द्र रिजालाई पनि मिठो समय भोजपुरबाटै सुन्दै हुनुहुन्छ वरुण चञ्चलले।
0: प्रतीक्षा राईले हामीलाई उदयपुरबाट फोन गर्नुभएको हो। प्रदीप बान्तवार राईलाई सन्चो छैन भनेर भन्नुभयो प्रतीक्षाजीले। प्रदीप बान्तवार राई पनि हाम्रो नियमित श्रोता हुनुहुन्छ। शीघ्र स्वास्थ्य लाभको कामना भाइ भन्न चाहे अहिलेलाई भने। फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, कहाँबाट को हुनुहुन्छ? हेलो,
3: नमस्ते।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्नु भयो? प्रयास गरेपछि फल पाइने रहेछ नि। अनि पूर्णजी, धरानतिर कतिको गर्मी छ? काठमाडौँमा त गर्मी गर्मी नै छ है।
3: हजुर, धरानमा ठिकै छ भनौँ न, अब
0: त्यस्तो गर्मी छैन।
3: हजुर हजुर,
0: ल ठिक छ। अब तपाईँले आठजना साथीभाइ आफन्तलाई शुभकामना शुभेच्छा दिन पाउनुहुन्छ।
3: हुन्छ, म साथीहरू सम्झाउँछु। सुमी लिम्बू हुनुहुन्छ तेह्रथुमतिर, अनि अञ्जला लिम्बू हुनुहुन्छ, अनि भोजपुरतिर अजय राई, अनि काली राई, अनि धानकुटातिर चाहिँ सीताराम राई, अनि यता झापा हुनुहुन्छ गगन तेह्रथुमे, अनि लगायत सबै जति मेरो साथीहरू हुनुहुन्छ उहाँ सबैलाई चाहिँ आजको दिन चाहिँ शुभ रहोस् भन्न चाहन्छु।
0: हस्, धेरै धेरै धन्यवाद। पूर्ण बहादुर राईले हामीलाई धरानबाट फोन गर्नुभएको हो। पहिलो चोटि फोन गर्नुभएको, कोसिस गरेरै फोन लाग्यो भनेर दङ्ग पर्नु भएको छ। अहिलेलाई भने फेरि पनि कोही हुनुहुन्छ, कहाँबाट को होला? हेलो
4: हेलो दिदी, नमस्ते।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्नु भयो?
4: म बटौलीबाट सुरज भण्डारी।
0: बटौली भनेपछि बुटोल नि?
4: हजुर हजुर, पक्कै पनि हो नि
0: बुटोल। के भण्डारी भन्नुभयो?
4: म सुरज भण्डारी दिदी।
0: सुरज भण्डारी, पहिला पनि फोन गर्नु भएको थियो भण्डारीजी?
4: ल मेरी दिदी, मैले त कति फोन गर्छु तपाईँको उसमा लाग्दै लाग्दैन सिटीमितिर पो त।
0: नलागेको फोन मलाई कसरी थाहा हुन्छ त नि, तपाईँले फोन लगाउनु भयो कि भयो?
4: दुई चार चोटि त लागेछ।
0: ए ल ठिक छ। अनि कतिको गर्मी छ बटौलीतिर?
4: ओ दाइ, कुरै छोडिदिनुहोस्, गर्मीको त टाउकाबाट झरेको पसिना पैतलाबाट निस्किन्छ दिदी।
0: बर्बादै रहेछ त, के गर्नु?
4: बर्बाद बर्बाद दिदी, बर्बाद छ।
0: कतिसम्म पुगेको छ काठमाडौँमा त? 28-29 पनि यहाँ बाँच्न गाह्रो भइसक्यो हामीलाई गर्मी भएर।
4: अहिले आज आज चाहिँ 39 छ।
0: जम्मा 39 मात्रै हो
4: जम्मा?
0: हामी 29 यहाँ गर्मी भएर कस्तो भएको छ, अनि त्यही भएर मैले जिस्काइदिउँ अरे।
4: ल
0: राम्रोसँग बस्नु होला, अनि शरीरलाई पानीको मात्रा पुग्ने, फलफुल लगायत पानी मजाले पिउनु होला। पानीको मात्रा कम हुँदै गएपछि ढल्ने रहेछ। हामी विराटनगर गएर दुईजना साथीहरू झन्डै ढल्न लाग्थ्यो पानी नखाएर, त्यही भएर
4: पानी त एकदमै हजुर बहुत आवश्यक छ पानी अहिले। अनि त्यसपछि चाहिँ चिसो यो फलफुल, यो खरबुजा सरबुजा खानु पर्छ यस्तो।
0: हो त्यही, खरबुजा काँक्रो पानीको मात्रा हुने फलफुलहरू खानु होला, अनि आँप चाहिँ अलिक कम खानु होला। आँपले त झन् गरम बनाउँदो रहेछ।
4: ए दिदी, बिहान भात खाने बेला दुईटा साँझ भात खाने बेला दुईटा नखाइकन भातै मिठो हुन्न त्यस्तो छ।
0: अनि त्यत्रो आँप खाएपछि अनि झन् गर्मी हुन्न त तपाईँलाई? घमौरा आउला नि फेरि धेरै गर्मी भएर। अनि सुरजजी, हेलो हेलो, ला सुरजजीको टेलिफोनै काटियो।
4: हेलो
0: हजुर हजुर, सुनिरहेको छु
4: दिदी, तपाईँको फोन खे भएर
0: ल अब फटाफट शुभकामना शुभेच्छा दिइहाल्नु, काट्यो भने रमाइलो हुन्न फेरि फोन।
4: होइन काटिँदैन, यो टावरले त्यस्तै भएर।
0: ल शुभकामना शुभेच्छा दिनुहोस्
4: दिदी। सबभन्दा पहिला त अब हजुरलाई र अनि मेरो फोन उठाउने प्राविधिक मित्रलाई चाहिँ एकदमै मङ्गलमय आजको दिन शुभ रहोस् भन्न चाहन्छु, र सम्पूर्ण रेडियो नेपाल युनिट परिवार सबैलाई, अनि मेरो घर परिवार सबैलाई, अनि मेरो साथी हुनुहुन्छ सेङ्जामा हाम्रो नरेन्द्र रिमाल दाई, दाईलाई पनि एकदमै धेरै सम्झिया छ दाई भन्न चाहन्छु, अनि काठमाडौँतिर हुनुहुन्छ श्रीराम दाल दाई, दाईलाई उहाँलाई पनि एकदमै धेरै धेरै सम्झना छ, अनि मेरो बहिनी छ काठमाडौँमै सपना कडेल, के अरे सपना बहिनी छ, उसलाई पनि धेरै धेरै सम्झना, अनि अर्को बहिनी सम्झना राई बहिनी छ उसलाई पनि धेरै सम्झना, र मेरो साथीहरू मलाई जसले जतिले चाहिँ सुरज भण्डारी भनेर चिन्नुहुन्छ सबैलाई चाहिँ शुभकामना दिँदै दिदीसँगबाट बिदा हुन चाहन्छु। दिदी नमस्ते।
0: हस्, धेरै धेरै धन्यवाद। बुटोलबाट हामीलाई सुरज भण्डारीले फोन गर्नुभएको हो, बटौली भनेर, मैले बुटोल चिन्छु कि चिन्दिनँ भनेर उहाँले बटौलीबाट गरेको हुँ भनेर भन्नुभएको थियो। अहिलेलाई भने फेरि अर्को एकजना साथीसँग कुराकानी गर्न चाहिँ, कहाँबाट को हुनुहुन्छ? हेलो
5: दर्शन, नमस्ते हजुर।
0: नमस्ते हजुर दर्शन, कहाँदेखि को बोल्नु भयो?
5: म काभ्रेको रोसी गाउँपालिकाबाट जीवन सयात्री।
0: जीवनजी, के छ हाल खबर?
5: भाइजी सबै राम्रो छ।
0: साँच्ची नै?
5: साँच्ची नै हो।
0: अनि रोसी खोलातिरको हालचाल के छ?
5: रोसी खोलातिरको हालचाल अहिले दुई तिन दिन भयो पानी पर्न थाल्यो होइन, अहिले मै बसेको ठाउँतिर चाहिँ त्योभन्दा तलतिर के भइरहेछ त्यो चाहिँ राम्रो थाहा भएन। गाडी चाहिँ ओहोरदोहोरै छ क्यारे होइन,
0: गाडी ओहोरदोहोर हुन्जेल चाहिँ धेरै ठुलो बाढी आएको छैन भनेर बुझ्नु पर्यो
5: भनौँ होइन, तर पानी चाहिँ यहाँ चाहिँ हिजो पनि आएकै हो, अहिले पनि अलिअलि आउँदैछ, दुई तिन दिन भयो चाहिँ पानी आइरहेको छ।
0: ए, अनि खेतबारीको काम चाहिँ सुरु भयो कि भएन?
5: सुरु कसैले सुरु गर्दैछन्, कसैले सकिसकेका छ, यस्तै हो।
0: ए, धान रोपिसक्यो कसैले? ए अब जीवनजीले आफ्ना साथीभाइ आफन्तहरूलाई शुभकामना शुभेच्छा दिनुहोस् आठजनालाई।
5: विशेष तपाईँलाई हाम्रो फोन रिसिभ गर्नुहुने टेक्निसियन सरलाई अनि साथीहरूमा गरिमा राई, कला लिम्बू, रूपा राई, ओमबडी सापकोटा, अनि यता कोमल राई, सुन राई, अनि सम्पूर्ण साथीहरू अहिले जहाँ जहाँ बसेर रेडियो सुनेर बस्नु भएछ उहाँहरू सबैलाई सम्झे, अनि विशेष गरी यो बर्खाको सिजन छ, गर्मीले पनि सताउने, खोलाबारीले पनि सताउने, पानी कहाँबाट कति बेला कसरी खोला आउँछ यो ठेगान पनि हुँदैन। हिजो अस्ति यो अघिल्लो हप्तातिर होला रोल्पातिर खरेले खरे खरे खोराले बगाएर बेपत्ता भएको बाल बालिकाहरू भन्ने सुनेको थिएँ। अहिले भर्खरै पनि पोखराको फेवतालमा डुबेर एकजना बच्चाको डेथ भयो भन्नुभएको थियो, त्यो भएर ढुक्कसँगले नछोड्नु होला आफ्नो बालबच्चा स्कुल जाँदा, अनि होसियार गर्नुहोला अनि पौडी खेल्नेको निउले गरिमले शीतल खोज्नको लागि पौडी खेल्नुहुन्छ त्यो बेला पनि अलि होसियार गर्नुहोस्, खोलालाई सहनु नसोच्नुहोस्, आगोको झिल्कालाई पनि सहनु नसोच्नुहोस्। यसले के गर्छ यो झिल्काले भन्दा त्यसले सर्वनाश पार्छ भने, यो सानो खोला त हो नि, यो सानो दह छ, यसले केही पनि गर्दैन भन्दा जिन्दगी सकाइदिन्छ। त्यो भएर आफ्नो बालबच्चाहरूलाई पनि यो राम्रोसँग सम्झाउनुहोस्, स्कुललाई पढाउने टिचरहरूले पनि खोला नाला यस्तो यस्तो हुन्छ, सानो खोलामा यस्तो यस्तो नगर्नु भनेर त्यो पढाउने भन्दा अबला पनि सम्झाउनु होला बालबच्चालाई। अनि घरबाट चाहिँ आमा बुबाले स्कुल पठाउँदाखेरि पनि ल स्कुल पठाइयो मेरो धन्दा सक्यो नभनौँ, राम्रोसँग होमवर्क गर, राम्रोसँग पढ भन्ने मात्रै होइन कि बर्खाको बेलामा बर्खाकै तवरले सम्झाउनुहोस्, हिउँदोको बेलामा हिउँदोकै तवरले सम्झाउनु, यो सम्झाउनु कम भएर मात्रै कम भएर हो कि यो प्रायः जस्तो अप्रिय घटनाहरू घटिराखेको छ अहिले, यसमा चाहिँ होसियार रहनुहोस् भन्दै छुट्टी। जय प्रेम, जय बुद्ध, जय पशुपति।
0: हस्, धेरै धेरै धन्यवाद। काभ्रेको रोसी गाउँपालिकाबाट जीवन सहयात्रीजीले फोन गर्नुभएको हो। जीवनजीको प्रत्येक शब्द एकदमै सत्य हो। अब हामीले बालबच्चाहरूलाई खुल्ला छोड्यौँ, पौडी खेल्न गए पनि, पोखरीमा खेल्न गए पनि, अथवा यात्रा गरे पनि वास्ता नगरिकन बस्यौँ भने अहिले त धेरै नै गाह्रो छ। सानो सानो खोलाहरू पनि एकैचोटि ठुलो बाढी आएर खहरे खोलाहरूले बगाएको समाचारहरू आइरहँदा आफ्ना बालबच्चाहरूलाई पनि सम्झाउने गर्नुहोला, अभिभावकहरूले पनि ध्यान दिनुहोला भन्ने हाम्रो जीवनजीको सन्देश। अहिलेलाई भने पालो भएको छ गीत सुनाउने। यो गीत हामीसँग कालीप्रसाद बास्कोटा र मेलिना राईको स्वरमा रहेको छ, सफिन एकतारे र कालीप्रसाद बास्कोटाको सङ्गीत रचना अनि कालीप्रसाद बास्कोटाकै सङ्गीत रहेको छ। यो गीतपछि तपाईँहरूसँग फेरि पनि कुराकानी गर्न आउँछौँ। रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: कृषक माझ बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
1: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
0: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
1: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
0: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
1: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकैपटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बरसातको पानी संकलन प्रविधि छरुवा धान प्रविधिको अवलम्बन गर्नुहुन समेत अनुरोध छ।
0: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर।
1: फोन नम्बर 542-13-59।
2: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
3: नागरिक लगानी कोष
4: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
5: सरकारी तथा सार्वजनिक सेवा प्रदायक कार्यालयहरूलाई जवाफदेही बनाऊ।
6: सेवा प्रवाहमा कुनै समस्या भए सोही कार्यालयको गुनासो सुन्ने अधिकारी कहाँ खबर गरेर सेवा सुधारमा सहयोग गरौँ।
5: नागरिक उत्तरदायी बनौँ र सेवा प्रदायक कार्यालयहरूलाई पनि जवाफदेही बनाउन सहयोग पुर्याउँ।
6: सहयोग चाहिएमा टिआई नेपालको टोल फ्री नम्बर 1660-01-22211 सम्पर्क गरौँ।
5: सामाजिक जवाफदेहिता र सदाचारका लागि सहकार्य
6: ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल।
7: झण्डु आयुर्वेद,
5: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
7: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
5: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
7: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
5: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
8: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।
9: होइन, के पोको पारा त्यस्तो? सुन भेट्यो कि क्या?
10: हो, सुनै हो, हेर त।
9: ए, माटो पो रहेछ त।
10: ल, यही माटोमा राम्रो फलाएर बेचेर घाँटीमा कानमा लाउने सुन किन्न पाएपछि भयो नि त यो सुन।
9: बाठी पो रहेछ त। अनि यो माटो चाहिँ किन पोको पार्यो नि?
10: माटोलाई सुधार गर्नु परेन। माटोमा के तत्त्वको कमी छ जान्न, जचाउन जान्ला।
9: ए, अनि यो माटो जचाउन चाहिँ कहाँ जाने नि?
10: पालिकाको कृषि शाखा वा प्रदेशको माटो परीक्षण प्रयोगशाला त हो नि। तर आफ्नो ठाउँमा भएको माटोको अवस्था इन्टरनेट सुविधा भएको मोबाइल वा कम्प्युटरमा डिजिटल सोयल म्याप हेरेर पनि थाहा पाउन सकिन्छ।
11: हो, इन्टरनेट भएको ठाउँमा soil.narc.gov.np मा लग इन गरेर कम्प्युटर वा मोबाइलबाट आफ्नो ठाउँको माटोको अवस्थाको बारेमा जानकारी लिऊ र माटोको गुणस्तर बढाऊ।
12: कृषि सूचना तथा प्रशिक्षण केन्द्र हरियर भवन।
13: यो
12: छोटो विश्रामपछि फेरि पनि स्वागत गर्छौँ। कार्यक्रमको नाम हो शुभेच्छा। शुभेच्छामा हामीले पाँचजना साथीहरूसँग कुराकानी गरिसक्यौँ, अझै पनि थुप्रै थुप्रै साथीहरूसँग कुराकानी गर्ने समय छ। त्यसैले फटाफट 42 11 721 42 11 736 फोन गर्नुहोला। अहिलेलाई भने फेरि पनि हामी टेलिफोन सम्पर्कमा आएका साथीहरूसँग कुराकानी गर्दैछौँ। कहाँबाट को हुनुहुन्छ? हेलो
13: हेलो, नमस्ते। नमस्कार दिदी।
12: नमस्कार हजुर, कहाँदेखि को बोल्नु भयो? स्वर त चिन्या चिन्या जस्तो लाग्यो।
13: म भोजपुरबाट वरुण चन्चले।
12: ओ, मलाई त ठ्याक्कै लागेको थियो वरुणजी।
13: हजुर,
12: धेरै समय हराउनुहुन्छ अनि फेरि टुप्लुक्क आइपुग्नुहुन्छ, किन हो?
13: अन्त नि म त अस्तिको हप्ता नि कार्यक्रम चाहिँ सुन्न चाहिँ सुनेको थिएँ, फोन ट्राई गर्न पर्यो भनेको थिएँ, तर यो पालो सिस्टम राख्नु भएको रहेछ नि त, म त त्यो थाहै थिएन क्या। अनि फेरि अस्तिको हप्ता गराएको थिएँ अनि त्यो गर्न नमिल्ने रहेछ, अनि अस्तिको हप्ता चाहिँ गरिन, सुनेर साथ दिएँ, अनि आज चाहिँ अब सम्झिरहेको थिएँ क्या मैले, अब आज चाहिँ फोनलाई गर्नु पऱ्यो भनेर, अनि ट्राई गर्नै पाएको थिइनँ, अहिले भर्खर ट्राई गरेको, फोन लाग्यो, तपाईँसँग बोल्न पाएँ। अनि के छ हजुरको खबर? सबै ठिकै होला, राम्रै होला नि त, होइन?
12: एकदम राम्रो छ नि मेरो त। तपाईँको चाहिँ के छ भन्नुहोस्?
13: मेरो पनि ठिक ठिकै छ, अलिकति यहाँ खुट्टामा चोट लागेको थियो।
12: लो, के भयो फेरि?
13: होइन, त्यो यसो काम गर्ने क्रममा लागेको थियो, अनि त्यही भएर रेस्ट गरेर बसिरहेको छु, प्रोग्राम सुन्दैछु। अनि गर्मी छ यता पनि, लास्टै गर्मी छ, अब त्यही हो, अब बर्खाको बेलामा यसो पानी परे हुने भन्ने हो, अब पानी परेको छैन, एकदम गर्मी छ, त्यही छ दिदी।
12: ल ठिक छ, जे होस् आफ्नो खुट्टाको चोटको चाहिँ राम्रोसँग उपचार गराउनु होला, रेस्ट गर्नु होला, गेट वेल सुन। अब वरुणजीले आठजना साथीभाइ आफन्तलाई शुभकामना शुभेच्छा दिनुहोस् न त नि।
13: हुन्छ, विशेष गरी तपाईँलाई अनि हाम्रो प्राविधिक मित्र लगायत फेमिन्टा टिम एडमिनिस्ट्रेटर बस्ने सबैजनालाई आजको दिन एकदम शुभ रहोस्, कार्य सफलताको धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि काठमाडौँतिर छ मेरो एकदम आत्मीय साथी आशिष नारायण बस्नेतलाई एकदम मिठो माया सम्झना, कार्य सफलताको शुभकामना। अनि प्रकाश लिटल सुशेली, हाम्रो प्रवीण मगर, अनि सुमी लिम्बू, अनि कमला मुखिया हुनुहुन्छ, अनि त्यसै गरी हाम्रो नगेन्द्र रिजाल पनि हुनुहुन्छ, अनि त्यसै गरी हाम्रो प्रतीक्षा बान्तामा हुनुहुन्छ उदयपुरतिर, अनि हाम्रो हुनुहुन्छ यता ढकाल धर्मराज लगायत।

0: धेरै साथीहरू हुनुहुन्छ जो जति साथीहरूलाई प्रोग्राम सुनेर बसिराख्नु भएको छ, हाम्रो अल्का बान्ता र सन फुलाङलाई पनि आजको दिन शुभ रहोस् है भन्दै छुटिन्छु ल। बाई बाई
1: बाई बाई। भोजपुरबाट वरुण चञ्चलले हामीलाई फोन गर्नु भएको हो। अहिलेलाई फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, कहाँबाट को हुनुहुन्छ? हेलो
2: हेलो
1: नमस्ते हजुर, कहाँदेखि को बोल्नु भयो? उदयपुरबाट। एन्जल जी के छ हालखबर? आज तपाईँको फोन राम्रोसँग सुन्नेको छैन, फेरि टेलिफोन काट्यो भने नमजा हुन्छ। फटाफट शुभकामना शुभेच्छा दिनुहोस् त एन्जल जी। धेरै धेरै धन्यवाद। उदयपुरबाट एन्जल तस्बिरा वान्तवाजीले हामीलाई फोन गर्नुभएको हो। आज उहाँको कुरा चाहिँ राम्रोसँग सुनिरहेको थिएन, डबल डबल भएर आइरहेको थियो, त्यही भएर फेरि टेलिफोन काट्यो भने बल्ल बल्ल त टेलिफोन लगाउनुहुन्छ अनि फेरि काट्यो भने नमजा हुन्छ भनेर फटाफट उहाँलाई शुभकामना शुभेच्छा दिन लगाइहाल्यौँ। अहिलेलाई फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, कहाँबाट को हुनुहुन्छ? हेलो
3: हेलो दिदी नमस्ते।
1: नमस्ते हजुर, कहाँदेखि को बोल्नु भयो?
3: म उदयपुरबाट वीरेन्द्र राय हो दिदी।
1: उदयपुरबाट हो, आज त उदयपुरै उदयपुरमय भयो त।
3: त्यस्तै त्यस्तै हो, कहिले काहीँ त दिदी नै हुन्छ नि होइन, उदयपुरको उदयपुरै हुन्छ नि, कहिले खोटाङको खोटाङकै, कहिले भोजपुरको भोजपुरै हुन्छ नि।
1: जे होस् पूर्वतिरका साथीहरूले हामीलाई धेरै माया गर्नुहुन्छ, पश्चिम अनि सुदूरपश्चिमतिरको साथीहरूको फोन चाहिँ अलिक कम आउँछ।
3: हजुर दिदी, अनि अब माया नगरी पनि हुँदैन नि होइन, किनभने चत्तकै हराउनु पनि भएन नि त दिदी।
1: हजुर, अनि वीरेन्द्रजी तपाईँ बसेको ठाउँमा चाहिँ कस्तो छ अहिले मौसम?
3: अहिले म खासै उदयपुरकै खासै चाहिँ हो, तर पनि अहिले सुनसरी चौतारातिर छु म चाहिँ होइन दिदी।
1: हजुर,
3: सुनसरी चौतारातिर छु। अहिले गर्मीको मौसम चाहिँ एकदमै भइरहेछ, बेलुका पानी ठुलो परिरहेछ, अहिले चाहिँ फेरि घाम लागिरहेछ भन्नुपर्दा, गर्मी त अति गर्मी छ दिदी भन्नुपर्दाखेरि।
1: ल ठिक छ,
3: नेपाल लगायत हाम्रो दिदीको के छ त नि त्यतातिरको?
1: काठमाडौँमा पनि अहिले त गर्मी छ, गर्मी नै छ है, दिउँसो चाहिँ गर्मी नै छ अनि कहिले काहीँ साँझ पानी पर्छ, हिजोदेखि आजसम्म त पानी परेको छैन अहिले।
3: ए भनेपछि त्यतातिर शीतलै छ नि त दिदी?
1: छैन, गर्मी नै छ यहाँ पनि,
3: गर्मी नै छ है
1: दिदी।
3: अब त्यस्तो काठमाडौँ ठाउँमै अनि गर्मी हुने ठाउँमा, अनि किनभने अब यतातिर त अब तराईतिर त झनै गर्मीको त महसुस भइ नै हाल्छ दिदी।
1: हजुर, अब वीरेन्द्रजीले आफ्ना साथीभाइ आफन्तहरूलाई शुभकामना शुभेच्छा दिनुहोस् आठजनालाई।
3: हुन्छ दिदी, फर्स्टमा चाहिँ हाम्रो भैँसको धनी दिदी हुनुहुन्छ, हाम्रो दाजु प्रविधिक हुनुहुन्छ, उहाँलाई पनि एकदमै हजुरहरूको पनि कार्य सफलताको शुभकामना भन्न चाहे है दिदी। अनि त्यसपछि साथीहरू भन्नु पर्दाखेरि शङ्कर सभातिर हुनुहुन्छ, अहिले उहाँ पनि सुनसरी धरानतिरै हुनुहुन्छ, अनि अञ्जिता याका हुनुहुन्छ, अनि त्यसपछि हाम्रो अप्सरा राई हुनुहुन्छ, अनि त्यसपछि हाम्रो ऋतु राई, रिदम राई देवपल्लीरै हुनुहुन्छ, अनि त्यसपछि हाम्रो अनि इलामतिर हुनुहुन्छ हाम्रो सोनिका वालिङ हुनुहुन्छ, अनि त्यसपछि कल्पना राई हुनुहुन्छ, जय कुमारी राई उता तेह्र पाँच छतिर हुनुहुन्छ, उहाँहरूलाई पनि धेरै धेरै सम्झिरहेको छु भन्दै बिदा हुन चाहन्छु। ओके बाई बाई दिदी।
1: हस् धेरै धेरै धन्यवाद, वीरेन्द्र राईले हामीलाई उदयपुरबाट फोन गर्नुभएको हो। अहिलेलाई फेरि पनि कोही हुनुहुन्छ, कहाँबाट? हेलो
4: हजुर सिस्टर नमस्ते।
1: नमस्कार हजुर, कहाँदेखि को बोल्नु भयो? म त एकदम ठिक छु गुराँसजी, तपाईँको चाहिँ के छ?
4: मेरो खबर ठिकै छ, त्यहाँ धुम्म छ भनेर सबै ठिकै छ।
1: मौसम धुम्म छ भनेपछि शीतल छ भनेर बुझे हुन्छ नि हामीले,
4: शीतलै छ हजुर।
1: ल ठिक छ, अब गुराँसजीले आफ्ना साथीभाइ आफन्तलाई शुभकामना शुभेच्छा दिनुहोस् आठजनालाई।
4: हुन्छ हुन्छ, यति मिठो बोल्छ हजुरलाई शुभ दिन भन्न चाहेँ, पढाइलाई शुभ दिन भन्न चाहेँ, रेडियो फलोरिङका धेरै सम्झना मिठो माया गर्न चाहेँ, त्यस्तै जन्मदिन साथी हुन्छ इच्छा लिम्बूलाई जन्मदिनको लाख लाख शुभकामना, दिदी आशा श्रेष्ठ, इन्द्र तामाङ, मनकुमार भुदेल, कमला मुखिया, सुजला मुखिया, मुना मुखिया हुनुहुन्छ, राम कुमार थापा हुनुहुन्छ, काली भूमिका, भेङ्कर तामाङ, सबै साथीलाई शुभ दिन भन्दैछु। ठिक छ, नमस्ते, बाई।
1: हस् धेरै धेरै धन्यवाद। तेह्रथुमबाट गुराँस सरोज सुसाराले फोन

गर्नुभयो। हामीले चारजना साथीहरूसँग अहिले कुरा गऱ्यौँ, जम्मा नौजना साथीहरू भइसक्नुभयो। अझै पनि केही साथीहरूसँग कुराकानी गर्ने समय हामीसँग छ। अहिलेलाई भने एउटा गीत सुनाउँछौँ, यो गीतपछि तपाईँहरूसँग फेरि पनि कुराकानी गर्न आउँछौँ। रेडियो नेपाल सुन्दै गर्नुहोस् है।

0: आजको लागि हामी कार्यक्रमको अन्तिम चरणमा आइसकेका छौँ। भर्खरै हामीले प्रकाश पराजुली र अस्मिता अधिकारीको स्वरमा रहेको गीत प्रकाश पराजुलीको रचना अनि सङ्गीतमा राख्यौँ। अब पालो भएको छ फेरि पनि कुराकानी नै गर्ने। 42 11 21 42 11 736 दुईवटा नम्बरहरू तपाईँका लागि हामीले छुट्याएका छौँ। त्यही भएर फटाफट फोन गर्नुहोला। हामीसँग धेरै समय त छैन, 4-5 मिनट समय छ। यो समयभित्र कतिजना साथीहरूसँग कुराकानी गर्न सकिन्छ हेरौँ, अनि त्यसपछि त एउटा गीत छोड्नु त छँदैछ। अहिलेलाई भने हाम्रो टेलिफोन सम्पर्कमा आएको साथीलाई नै स्वागत गर्न चाहे। कहाँबाट को हुनुहुन्छ? हेलो
1: हेलो हजुर, गुड मर्निङ। गुड मर्निङ हजुर, नमस्ते। नमस्कार।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्नु भयो?
1: म धनकुटाबाट राजबान बाबा बोल्दैछु, भन्नुपर्छ है हजुर।
0: धनकुटाबाट? धनकुटाको कुन ठाउँमा हो राजी?
1: अहिले म यहाँ हिले बजार नजिकै छु हजुर।
0: ए, हिले बजार नजिकै हुनुहुन्छ
1: हजुर। हजुर,
0: मौसम कस्तो छ त हिले बजारतिरको?
1: आज मौसम बिहानदेखि धुम्म धुम्म छ, राति हल्का हल्का पानी पऱ्यो, बिहान पनि हल्का हल्का पानी पऱ्यो, धुम्म छ, घाम लागेको छैन, भन्नुपर्छ है हजुर।
0: यसको मतलब धनकुटाको हिले बजारमा शीतल छ भनेर माने भयो नि? अब त्यो शीतल अलिअलि यहाँ काठमाडौँमा पनि पठाउन पाए त हामी पनि शीतलमा बस्थ्यौँ कि
1: हजुर।
0: ल ठिक छ राजी, तपाईँले पहिला पहिला पनि फोन गर्ने गर्नु भएको थियो त हामीलाई?
1: हजुर, मैले गरेको छुइनँ हो, यो फर्स्ट पटक गर्न सकेसँग चाहिँ।
0: कतिको गाह्रो भयो त पहिलोचोटि फोन लगाउन?
1: हजुर, त्यति गाह्रो परेन हजुर।
0: ठिकै भयो है
1: हजुर। हजुर,
0: कसै कसैलाई चाहिँ एकदम गाह्रो भयो फोन लगाउन भनेर गुनासो गर्नुहुन्छ, त्यही भएर सोधिहाले। अब राजीले 8 जना साथीभाइ आफन्तलाई शुभकामना शुभेच्छा दिन पाउनुहुन्छ कार्यक्रम मार्फत। ल भन्नुहोस्।
1: शुभकामना सन्देश भन्नुहुन्छ हजुरलाई, शुभकामना भन्नु चाहे। अनि भन्नु साथीहरू भन्नु पर्दा सर्वप्रथम यहाँ सुनिल मुतेर सुन्दर हुनुहुन्छ, अनि सुनिल दसेर बान्तला झापा तामातिर चन्द्र बस्ने भगवान्तिर थुनु, अनि कमला मुख्य, मुना मुख्य, सृजना मुख्य, अनि धनुजा भेटर विमला सम्पूर्ण आयोजन शुभ रहोस् भन्नु हजुरलाई।
0: हजुर, हामीलाई राज बान्तवाले धनकुटाबाट फोन गर्नुभएको हो। धनकुटाको हिले बजारमा शीतल छ भनेपछि हामीलाई पनि मनै कस्तो शीतल भयो। अहिलेलाई भने फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा? हजुर नमस्ते।
2: हेलो नमस्ते,
0: कहाँदेखि को बोल्नु भयो होला? सोनी लिम्बु। ठाउँको नाम के भन्नुभयो? छथर भनेपछि धनकुटा नै होइन त? हजुर। अनि छथर गाउँपालिकाको हाल खबर के छ त नि सोनी लिम्बुजी?
2: ठिकै, मन्दा मन्दा घाम लागिरहेछ भन्नुपर्छ,
0: शीतल छ भन्नु पर्यो है
2: हजुर।
0: अनि सोनीजीले पहिला पहिला पनि हामीलाई फोन गर्नु भएको छ त?
2: छैन, अस्ति नै एकचोटि चाहिँ गरेको थियो।
0: मलाई मसँग कुरा गर्नु भएको छ त अस्ति नै गर्दाखेरि?
2: एकचोटि चाहिँ बोलिरहेको थियो तपाईँसँग, यो त दुईचोटि हुन्छ।
0: ए, धेरै अगाडि हो?
2: पहिला नै गरेको थियो भन्नुभएको
0: थियो, त्यही त नि मलाई सम्झना नै आएन। ठिकै छ, ल अब सोनीजीले 8 जना साथीभाइ आफन्तलाई चाहिँ शुभकामना शुभेच्छा दिन पाउनुहुन्छ, ल भन्नु।
2: मेरो शुभकामना भन्नुपर्छ विशेष त अनि अनि त्यहाँदेखि अन्य साथीहरू भन्नुपर्दा विशेष गरी प्यारो साथ हुनुहुन्छ, अनि बान्तवालाई धेरै मिस गरेको छु भन्न चाहन्छु। यहीँ हुने मेरो भाइ रात लिम्बुलाई धेरै मिस गरेको छु, पर्साला लिम्बु, आकृति लिम्बु, कृति लिम्बु, जसले मलाई सोनी लिम्बु भनेको हुन्छ, सम्पूर्णलाई धेरै मिस गरेको छु, बिर्सेको छुइनँ भन्दा भाइ।
0: हस्, धेरै धेरै धन्यवाद। सोनी लिम्बुले हामीलाई छथर गाउँपालिकाबाट फोन गर्नुभएको हो। अब आजको लागि अन्तिम श्रोता साथी हुन सक्छ, कहाँबाट को हुनुहुन्छ एकचोटि स्वागत गरौँ है त। हेलो
3: नमस्कार, रामबहादुर
0: चितवनबाट। चितवनमा कतिको गर्मी छ त रामबहादुरजी?
3: गर्मी छ कि साध्यै छैन हो, सुरु भन्दा अलिक भन्दा जस्तै छ।
0: ठिकै सक्नु साध्यै छैन
3: हजुर, गर्मी साध्य छैन। हिजो बेलुका पख पानी आयो, हाम्रो जति गर्मी भने यहाँ परास लगाउने, धान सुकाउने, त्यस्तो पो छ त हजुर।
0: ओहो, अब यो घाममा सुकाएन भने त फेरि ढुसी आउला भन्ने डर हुन्छ होइन र?
3: हो र अब कसरी कता आउने कसरी धान पर जम्मै बताउनु पर्छ।
0: अब यो चाहिँ चैते धान भित्र्याउनु भएको, अब अबको बर्खे धान चाहिँ रोप्नु बाँकी है तपाईँहरूको। ए ल चैते धान अब राम्रोसँग थन्काउनु होला, अनि हिउँदे के हिउँदे रे बर्खे धान रोप्ने सुरसार गर्नु होला। रामबहादुरजी आठजना साथीहरूलाई शुभकामना शुभेच्छा दिनुहोला।
3: सबभन्दा धेरै पछि हजुरसँग बोल्न पाएँ। हजुरले हजुर लगायत रेडियोमा सम्पूर्ण कर्मचारीहरूलाई र हाम्रो ओम्बनी साहबको साधन महासो हाम्रो चाहिँ रेसिमलेदर के सहयात्री नरेन्द्र रिवर सम्पूर्ण सम्पूर्ण साथीहरूलाई सम्झेको छु। विश्वास छैन भन्दै बिदा भाइ हजुर नमस्कार।
0: हस् धेरै धेरै धन्यवाद। अब हामी आजको कार्यक्रमको अन्तिम श्रोता साथीसँग कुरा गर्न चाहौँ। कहाँबाट को हुनुहुन्छ? हेलो
4: हजुर नमस्कार दिदी।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्नु भयो?
4: म बोल्दैछु इलामबाट है, कमला मुखिया।
0: कमलाजी के छ हाल खबर?
4: ठिकै छ, राम्रो छ। हजुरलाई एकदम सुनेर साथ दिइरहेको थिएँ, एकदम बिजी बिजी थिएँ, कल चाहिँ लाउनु नपाएको त्यो सन्तीमा भए पनि लाग्यो। हजुरसँग कुरा गर्नु पाएँ एकदम खुसी छु भन्नुपर्छ। अनि हजुरलाई के कस्तो छ नि?
0: म पनि एकदम खुसी छु, तपाईँहरूले यति धेरै माया गर्नु भएको छ, गर्मी खाइरहेको छु भन्नु पर्यो। ठिक छ, इलामतिर शीतल खाना, म छिट्टै आउँछु है त। ल आश गर्नु भर्न पर्नु भन्छन् उखानै छ, अब त्यस्तै भन्नु पर्ने भयो नि।
4: हजुर हजुर पक्कै पनि।
0: ल अब कमलाजीले आठजना साथीभाइ आफन्तलाई शुभकामना शुभेच्छा दिनुहोस्, हामीसँग धेरै समय चाहिँ छैन।
4: हस् हस् हुन्छ। सर्वप्रथम त विशेष गति गरेर दिदीलाई नै सम्झाउन चाहन्छु, हाम्रो टिमको लागि एकदमै अस्वस्थ हुनुहुँदो रहेछ हाम्रो वरुण चन्चललाई, एकदम गेट टुल्छन्, शिक्षा स्वास्थ्य लाभको कामना गर्न चाहे। अनि हाम्रो तेह्र थुमतिर हुनुहुन्छ सुमिली लिम्बूलाई एकदम धेरै सम्झना, एकदम मिठो माया भन्न चाहे। अनि हाम्रो पूर्वेली आकाश हुनुहुन्छ, आशिष नायन हुनुहुन्छ, अनि प्रकाश सुशेली हुनुहुन्छ, अनि त्यस्तै गरी गुरा सर सुसारा, अनि भाजीहरू सिजना मुखिया मुना मुखिया, राज बान्ता बधाई हुनुहुन्छ, एन्जल तस्बिरालाई सम्झँदै हजुरलाई हुन्छ बाबाई।
0: हस् धेरै धेरै धन्यवाद। इलामबाट कमला मुखियाले हामीलाई फोन गर्नु भएको हो। आज हामीले जम्मा 13 साथीहरूसँग कुराकानी गऱ्यौँ, सबै साथीहरूसँग मजाले कुरा भयो। कोही कोही साथीहरूको चाहिँ टेलिफोन काटिन्छ कि भनेर फटाफट शुभकामना शुभेच्छा दिन लगायौँ। 13 साथीहरूलाई धेरै धेरै धन्यवाद। अनि फोन ट्राई गरेर फोन नलागेपछि मलाई कति गाली गर्नुभएको छ होला, मनमनै, मुखले गाली नगरे पनि मनमनै चाहिँ गाली गर्नुहुन्छ। अनि फोन लागेपछि चाहिँ दङ्ग परेर फोन गर्ने साथीहरूलाई चाहिँ धेरै धेरै धन्यवाद। त्यस्तै गरी फोन लागेर पनि नउठेपछि पनि मनमनै गाली गर्ने साथीहरूलाई पनि धन्यवाद। 12 सुन्नुहुनेछ समाचार, समाचार प्रसारण पछि कार्यक्रम जीवन सुखसँगै साथी चन्दा विष्ट आउनुहुनेछ। अहिलेलाई भने अनमोल गुरुङ र अस्मिता पराजुलीको स्वरमा रहेको यो गीत तपाईँलाई छोड्छौँ। अनमोल गुरुङको रचना अनि सङ्गीतमा चलचित्र बाबरीबाट हो यो गीत। अहिलेलाई भने टेक्निकल सपोर्टका लागि पराग पोखरेललाई धेरै धेरै धन्यवाद दिँदै म रिता तिमल सिन्हा यो बसाइबाट बिदा हुन्छु। हवस् त, नमस्कार।

यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभाको हिजोको बैठक विपक्षी दलको अवरोधका कारण स्थगित भएको छ। प्रतिपक्षीको अवरोधका कारण हिजो 15 मिनटका लागि स्थगित भएको बैठकपछि सूचना टाँस गरी आजसम्मका लागि स्थगित गरिएको हो। प्रतिनिधि सभाको हिजोको बैठक विशेष कारणले तोकिएको समयमा बस्न नसक्ने भएकोले आज दिउँसो 1 बजे बस्ने गरी सभामुख डोलप्रसाद अर्यालले समय निर्धारण गर्नुभएको संसद सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ। प्रधानमन्त्री बालेन्द्र शाहले केही दिन अघि प्रतिनिधि सभाको बैठकमा नेपालले पनि भारतको भूमि मिचेको रहेछ भनेर दिनुभएको अभिव्यक्तिको विरोधमा प्रतिपक्षी दलहरूले बैठक अवरुद्ध गर्दै आएका छन्। नेपालको पहिलो व्यावसायिक सुरुङ मार्ग नागढुङ्गा सिस्नेखोला सुरुङ मार्ग आगामी साउनदेखि सञ्चालन गर्ने तयारी भइरहेको छ। नागढुङ्गा सिस्नेखोला सुरुङ मार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको 3रो सातासम्म सुरुङ मार्ग सञ्चालनमा ल्याउने तयारी गरिएको छ। हाल सुरुङ मार्ग भएर आवतजावत गर्ने सवारी साधनसँग शुल्क उठाउने कम्पनीसँग सम्झौता भई तालिमसहित प्राविधिक काम भइरहेको उहाँले जानकारी दिनुभयो। 24 घण्टा सुरुङ सञ्चालनका लागि 150 जना कर्मचारी भर्ना गरिएको छ। ती कर्मचारीलाई सिफ्टका आधारमा परिचालन गरिनेछ। राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको हिजोको बैठकमा आयोजना प्रमुख नेपालले आयोजनाको कुल भौतिक प्रगति 79.5% र वित्तीय प्रगति 96% रहेको जानकारी दिनुभयो। युवा

0: लाली
1: खोडपे बैतडी
0: छापरी दार्चुला
1: हेमन्त बाडा बजाङ
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखे गढी बाजुरा
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल नेपालको समावेशी आवाज

सबै भन्छन् दुःख नराम्रो हुन्छ, जहिले आउँछ रुवाएर जान्छ। तर होइन साथी, दुःख नराम्रो होइन, राम्रो पनि हुन्छ। जब आउँछ नि, नयाँ जीवन जिउने तरिका सिकाएर जान्छ। नमस्कार, कार्यक्रम जीवन सुखबाट तपाईँको जीवनमा सुखको खोजी, सुखद साथ र साङ्गीतिक यात्रामा कार्यक्रम जीवन सुख हामीले हरेक साताको मङ्गलबार मध्याह 12 बजेको समाचारपछि सुनाउँदै आएका छौँ। रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रस्तुत हुँदै आएको यो कार्यक्रम एफएम 98.1 MHz र इन्टरनेटमा www.radionepal.gov.np र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ। सकारात्मक सोच, सुखको खोज कार्यक्रम जीवन सुखमा आउनुहोस्। आज पनि स्वागत गर्छु प्राविधिक साथी पराग पोखरेलसँगै म चन्दा विष्ट। हुनुहुन्छ, कता हुनुहुन्छ, जहाँ जता बसेर हामीलाई सुन्दै हुनुहुन्छ, अब केही समय हामीसँगै रहिदिनुको लागि आत्मीय आग्रह पनि गर्छौँ है त। रेडियो नेपाल प्रेमी हुनुहुन्छ भने तपाईँलाई मनदेखिकै धन्यवाद दिँदै केही समय रहनुको लागि यो हाम्रो आत्मीय आग्रह हो। र जहाँ जता हुनुहुन्छ, जहाँ बसेर हामीलाई सुन्दै हुनुहुन्छ, आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस्। यहाँहरूको हर पल हर समय मस्त रहोस्, व्यस्त रहोस्, हामी यही कामना गर्छौँ। र यही कामनासँगै आज हामी जीवन हामीले पाएको एउटा अमूल्य उपहार हो, समय रहँदै आफ्नो इच्छा पुरा गरौँ र सुख हाम्रै मुठीमा छ। जीवनका हरेक दैनिकीलाई, दिनचर्यालाई कसरी सहज बनाउने, कसरी यो जीवनसँगै आफूलाई स्वस्थ राख्ने, सुखी राख्ने, यही प्रसङ्गलाई आज हामी राख्नेछौँ। र यही प्रसङ्गसँगै आज यदि सदाबहार गीतहरूको, नेपाली सदाबहार गीतको शौकिन हुनुहुन्छ, यदि प्रेमी हुनुहुन्छ भने विशेषतः आजको यो जीवन सुखको साङ्गीतिक यात्रा तपाईँको लागि अझै विशेष रहनेछ। किनकि आज मखमली स्वरका धनी वरिष्ठ गायक प्रेमध्वज प्रधानको स्वरमा स्वरबद्ध असाध्यै मिठासले भरिएको, जति सुने पनि सुनिरहँ जस्तो गीत सौगातहरू रोजेर छानेर यहाँहरूको लागि ल्याएको छौँ। यो पहिलो गीत सौगात यहाँहरूमा आज राख्दैछौँ, सुनौ मखमली घामको झुल्का झुल्का मायालुलाई।

मखमली घामको झुल्का झुल्का मायालुलाई, सुरिलो गीत रसिलो प्रीत, रङ्गी चङ्गी फुलको थुङ्गा थुङ्गा मायालुलाई कति प्रेमिल शब्दभाव छ है। यसमै मखमली स्वरका धनी प्रेम ध्वज प्रधानको स्वरमा स्वरबद्ध यो गीत सौगात जीवन सुखको साङ्गीतिक यात्रामा रहनुभएको यहाँहरूमा आज सुनायौँ। र भन्न मन लागेको छ, जीवन प्रेमिल बनोस्, प्रेमिल बनाउनको लागि के कसा प्रयास गऱ्यौँ एकचोटि चाहिँ सोच्नै पर्ने हुन्छ होइन र। जन्मसँगै हामीले ल्याएको एउटै सत्य के हो भन्दा मृत्यु। र यसैले जन्म र मृत्यु बिचको जुन समय अवधि छ, भोलि त जानु नै छ, तर बाँचुन्जेलसम्म आफूलाई खुसी राख्नलाई, सुखी राख्नलाई आफ्नो स्वास्थ्यको ध्यान राख्नु पर्यो। दिनचर्यालाई गरुङ्गो भारी जस्तो होइन, सहज हल्का फुल्का बनाउन जान्नै पर्यो। कसैले ल्याएर सुख दिँदैमा, कसैले सहयोग गर्दैमा त्यो छेडीको होला। आफूले आफूलै सहयोग गर्ने, आफूले आफूलै माया गर्ने, आफ्नो जीवन आफैले सहज कसरी बनाउन सकिन्छ, कहिले आफ्नै बारेमा हामीले कति सोचेका छौँ, हेरेका छौँ, कतै अरूलाई र अरूका सुख सुविधालाई हेरेर मन कतक कता पारेका छैनौँ एकचोटि सोचौँ है। अहिलेका यो वर्ष दिन समय तपाईँको कति रह्यो, कति वर्ष पुग्नुभयो, कति वर्ष तपाईँले बाँच्नुभयो र त्यो बाँचेको वर्ष दिनहरू कस्ता रहे एकचोटि सोचेर हेरौँ न। अनि कति उपलब्धि हासिल गऱ्यौँ, कति सुखीपूर्वक दिनहरू बिते, कति राम्रा योजनाहरू हामीले बनायौँ, कति राम्रो कामहरूको हामीले थालनी गऱ्यौँ। अनि हाम्रो यदि परिवारको नेतृत्व गरिराखेको छौँ, जिम्मेवारी छौँ र परिवारमा बस्छौँ, पारिवारिक जीवन कस्तो रह्यो एकचोटि सोचौँ न। अनि स्वास्थ्यमा के कस्ता सुधारहरू आए, यदि स्वास्थ्य बिग्रियो भने के कति कारणले बिग्रिए, अनि के कति हामीले पायौँ अनि गुमायौँ, केही झन्झट वा समस्याको सामना हामीले के कति कारणले गर्नु पर्यो गरिरहेका छौँ, के कस्ता अप्ठ्यारासँग जुध्नु पर्यो जुधिरहेका छौँ, के कति आरोप खेप्नु पर्यो, कति कष्ट झेल्नु पर्यो किन, एकचोटि मनन गरौँ। किनकि मनन गरेर गल्तीलाई नदोहोऱ्याउने हो भने पनि जीवन सहज र सरल बन्छ। कति अरूको चासो लिने, कति अरूको कुरा सुन्ने, कति अरूको जिन्दगी दैनिकी र कुराहरू सुन्ने, मनको कुरा हामी आफै सुनौँ, आफ्नै जिन्दगीलाई एकचोटि निहालौँ। कति प्रयास हामीले गऱ्यौँ पुगेन कि, पुगेन भने फेरि सुरुवात गरौँ। यो हामीसँगै छ, अरूलाई दोष लगाएर होइन, आफूले के कति गरे अरूको लागि पनि त के कति गर्न सकियो यो हेरौँ न। कोही पनि यस्तो मान्छे जन्मिएको हुँदैन जो आफ्नो लागि, आफ्नो सुख सुविधाको लागि जन्मिदिएको होस्। सबैको आफ्नै जिन्दगी हुन्छ, सबैको आफ्नो सोच विचार हुन्छ, सबैको आफ्नै स्वतन्त्रता हुन्छ होइन र। हो भने अब कसले गर्दा के कति कारणले आफ्नो जिन्दगी अप्ठ्यारोमा परेको छ भनेर छोडेर म आफ्नो जिन्दगी आफ्नो हिसाबले बिताउँछु, बस चरित्र राम्रो हुनु पर्यो, नैतिकताको बलियो आधार आफूसँग हुनु पर्यो, यति भयो भने गलत पो गर्नुहुन्न, ठिक गरेर अगाडि बढेको छ भने अरूको कुरा सुन्न र हेर्न छाडेर आफ्नो कुरा सुनौँ, आफैलाई हेरौँ र जीवनलाई दैनिकीलाई हर पललाई सहज बनाऊ, सजिलो बनाऊ हुन्न र। हुन्छ भने फेरि पनि कार्यक्रम जीवन सुखको यो साङ्गीतिक यात्रामा रहनुभएको यहाँहरूमा आज हामी अर्को मिठो साङ्गीतिक भेट राख्दैछौँ। फेरि पनि गायक प्रेमध्वज प्रधानको स्वरमा, रचना रमेश थितालको, सङ्गीत रहेको छ नातिकाजीको।

उकालीको बादलुलाई उठाउँदै जिल्ल्याउँदै गुराँसकारी पाखो खुल्यो, देउरालीमा बतास चल्यो बतास चल्यो। गीत सुनिरहँदा लाग्यो त्यो देउरालीको शीतल बतास आफ्नै मनमा आएर टक्क अडिए जस्तो, मनमा शीतल भयो। यसैले त भनिन्छ सङ्गीतमा अपार शक्ति हुन्छ भनेर, होइन र? यसैले पनि यो साङ्गीतिक यात्रामा यहाँहरूलाई सँगै लिएर हिँड्न मन लागेको छ, यो यात्रालाई अझै अझै निरन्तरता दिन मन लागेको छ र कार्यक्रम जीवन सुखको यो साङ्गीतिक यात्राबाट जीवनको आशा भरोसा र विश्वासलाई बाँड्न सुनाउन मन लागेको छ। जीवनका अप्ठ्यारा पक्ष मात्र हुँदैनन् नि, उज्याला रमाइला र सजिला पक्ष पनि छन्। कहाँ रातलाई हामीले रोकेर सकेका छौँ र कहाँ दिनलाई हामीले रोक्न सकेका छौँ र? दिनपछि रात, उकालोपछि ओह्रालो, घामपछि छाया, होइन, यी सब कुराहरूलाई त हामीले आत्मसात गर्नै पर्छ। रोएर बस्यो भने त रोएरै जिन्दगी जान्छ, हाँसौँमा हाँसेरै जिन्दगी जान्छ, हो कि होइन? एकचोटि जीवनमा आफैले त्यो प्रयोग गरेर हेर्ने पो हो कि? यसैले त भन्छौँ नि बितेको समयको समीक्षा पनि गर्न जान्नुपर्छ, भएका बितेका गल्ती कमजोरी समस्या अप्ठ्यारामाथि समीक्षा गरेर अबका पलहरू अबका दिनहरू कसरी सुखद बनाउने, यो चाहिँ हाम्रो प्रयासमा सँगाल्नुपर्छ, जोड्नु नै पर्छ। अब कसरी दिनहरू उपलब्धिमूलक बनाउने, कसरी आफ्नो स्वास्थ्यलाई सन्तुलित बनाउने, यो कुरा सोच्नै पर्ने हुन्छ। चिन्ता होइन, चिन्तन गरौँ न, होइन? समय पनि एक नाशको कहाँ रहन्छ र? हाम्रो उमेर सधैँ एउटै हुँदैन, शारीरिक रूप रङ सोच चिन्तन सबै फेरिन्छ, त्यसलाई स्वीकार्नुपर्छ। परिवर्तनको श्रृङ्खला हामीले स्वीकार्नु र आत्मसात गर्नुको विकल्प पनि त छैन नि, होइन र? साथसाथै आफूलाई थप परिमार्जित र परिष्कृत परिपक्व बनाउँदै लानु पनि त छ। यसैले जीवनलाई कसरी सुखमय बनाउने भन्ने कुरामा धेरै हामीले जीवनका सङ्कल्पहरू पुरा गर्नु छ। ठुला ठुला सङ्कल्प एकैचोटि पुरा गर्न थाल्यो भने त गाह्रो होला, किनकि हजारौँ माइलको यात्रा पनि एक पाइलैबाट सुरु हुन्छ नि, होइन? साना साना इच्छा, साना साना चाहना, आफ्नो परिधि, आफ्नो क्षमता, त्यो कति छ त्यही अनुसारको हामीले पाइला त चाल्नै पर्छ र व्यक्तिगत जीवनको लागि पनि हामीले सङ्कल्प लिनै पर्ने हुन्छ। नितान्त म आफ्नो लागि पनि मेरो लागि पनि समय छुट्याउँछु भनेर कहिले समय छुट्याउनु भएको छ सोध्न मन लागेको छ? छैन भने छुट्याउनुहोस्, छ भने त खुसी लाग्यो नि, होइन? दिनमा कम्तीमा एक घन्टा त आफैसँग बिताउन पाउँछौँ नि हामीले, पाउँदैनौँ र? परिवार, करियर, साथीभाइ, ऋण, धन सबै भुलेर आफैसँग मन्थन गरौँ, मिठो मुस्कानसँगै श्वास फेरिरहेका छौँ, श्वास फेर्न पाउनुको आनन्दीसँगै, घाम पानी प्रकृति घर परिवार आफन्त हामीले मानवतालाई नजिक राखेर जिउन पाएको छौँ, यसमै एकचोटि मुस्काउँ, आफ्नो शरीर र मनको कुरालाई पनि एकचोटि सुनौँ अनि फेरि मुस्काउँ, हुन्न र? गाह्रो छ र, पैसा तिर्नुपर्छ र, कहीँ कतै टाढै जानुपर्छ र, पर्दैन नि त? अनि आफ्नो शरीरलाई त माया गर्नै पर्ने हुन्छ, आफ्ना हात खुट्टा आफ्नो शरीरका हरेक अङ्गलाई एकचोटि निहाल्नुहोस्, यी शरीरको अङ्गहरूलाई कति माया गरेँ, कति यसका सबल पक्षहरूलाई अड्याएर राखेँ, मेरो आफ्नो शरीरलाई जहाँ मैले जिन्दगी पाएको छु त्यो शरीरलाई कति समय दिएँ, कति स्याहारेँ, कति माया गरेँ, एकचोटि सोचौँ है। शरीरले नचाहेको खानेकुरा त्याग्नु पर्यो नि त आफ्नो शरीरलाई माया गर्नलाई त, होइन र? मन लाग्यो खुसी हुन्छ भनेर नचाहिने कुरा गर्यो भने त शरीरलाई दुःख दिएको भयो नि त, जानी जानी। शरीरले मागेको खानेकुरा खान्छु, शरीरलाई जसरी पनि राम्रो बनाउँछु, नचाहिने गलत बानीहरूलाई हटाइदिन्छु, के भयो त? अलिकति गाह्रो होला, तर त्यो गाह्रोले सजिलो निम्ताउँछ नि त्यो जीवनमा, यति सोच्यो भने पनि त पुग्यो नि त, होइन? ठुलो ठुलो कुरा गर्नै परेन। शरीरलाई सहज बनाउनुको लागि समयमा खाने समयमा सुत्ने कामको अभ्यास मात्र हामीले गर्न सक्यौँ भने पनि हाम्रो दैनिकी सहज बन्छ,
नियमित व्यायाम योगा प्राणायाम गर्नेछु भनेर हामीले त्यसमा बानी लाउनु, किन भन्दा शरीर चल्नु पऱ्यो नि त, रक्त सञ्चार राम्रोसँग हुनु पऱ्यो, हरेक अङ्गहरू चल्नको लागि हो नि त, स्थिर रहनको लागि होइन नि त। सुख भनेको बसी बसी खानु, आरामले अरूले कमाइदिएको लाउनु अनि अरूले भनेको अनुसार चल्नु होइन नि त। यसैले शरीरले के चाहन्छ, कसरी स्वस्थ हुन्छ त्यसलाई बानी पारौँ, शारीरिक सरसफाइमा ध्यान दिउँ, वरपरको वातावरणलाई सरसफाइमय बनाऊ, शरीरलाई आकर्षक स्वस्थ बनाउनको लागि के प्रयास गरे छैन भने अब गरौँ न त, केही बितेको छैन। बेला बखत पूर्ण मनोरञ्जन लिन्छु, म आफूले चाहेको हिसाबले म आफ्नो समय बिताउँछु भनेर बिताउनु पनि पर्छ। घत लाग्दा पुस्तक पढौँ, फिल्म हेरौँ, कतै रमाइलो ठाउँमा यात्रा गरौँ, घुमघाममा निस्क्यौँ, आफ्नो मनपर्ने प्रियजनसँग जोसँग बस्दा मन हल्का हुन्छ, जोसँग बस्दा आफ्नो मनका कुरा र त्यो अरूको मनको कुरा पनि सुन्न मन लाग्छ। समय दिउँ न त्यसको लागि, जीवन यत्तिकै पनि सुखमय आनन्दित बन्छ। जिउन जान्नु पऱ्यो नि, जिउने कला जान्यो भने यही छ, यही जीवनमा सुख समृद्धि आनन्दी सबै छ, मात्र हामीले लिन जानेनौँ कि, एकचोटि सोचौँ है त। यही आग्रह गर्दै फेरि पनि रेडियो नेपाल सुनिरहनु भएको यहाँहरूलाई कार्यक्रम जीवन सुखको यो साङ्गीतिक यात्रामा अर्को गीत सौगात सुनाउँदैछौँ, फेरि पनि वरिष्ठ गायक प्रेमध्वज प्रधानको मखमली स्वरमा। रचना रहेको छ राजेन्द्र थापाको, सङ्गीत नातिकाजीको र प्रेमध्वज प्रधानको। गीतहरूमध्ये सबैभन्दा मन छुने असाध्यै कति छन् कति त्यसबाट छु रोजेर छानेर ल्याएको छौँ। हामीसँगै रहनको लागि फेरि पनि आत्मीय आग्रह गरेँ है त।

पर लैजाऊ फुलहरू, छोपिदेऊ तारा जुन, बन्द गर गीतहरू, तिम्रो याद आउने सबै चिजहरू। कति मिठासले भरिएको छ, कति सत्यलाई अँगालेको छ नि यो गीतले। र यो शब्दभाव सुनेपछि सधैँ जिज्ञासा लाग्थ्यो, कस्तो अवस्थामा गीतकारले, रचनाकारले यो शब्दहरू कोर्नुभयो होला। एकचोटि यो गीतको गीतकार, रचनाकार राजेन्द्र थापा, उहाँलाई हामीले सोधेका थियौँ, व्यक्तिगत रूपमा मैले सोधेको थिएँ, र उहाँले भनेको त्यो कुरा जब जब यो गीत सुन्छु नि याद आउँछ। आफ्नो प्रियसी, आफ्नो मुटु, आफूले असाध्यै माया गरेको मान्छे जब काठमाडौँको एयरपोर्टबाट प्लेनमा बसेर, त्यो प्लेन जब पश्चिम दिशातर्फ लाग्यो नि, उहाँले न्यू रोडको एउटा पेटीमा बसेर त्यो प्लेनलाई हेरिरहनु भयो। आफ्नो प्रिय मान्छे गएको, टाढा टाढा हुन लागेको, त्यही बेला जब प्लेन गयो, देखिन छाड्यो, त्यसपछि त्यही पेटीमा थचक्क बसेर उहाँले यो गीत लेख्नुभयो। र त्यो गीतले न्याय पाए नि, होइन? अनि सङ्गीत र स्वरले पनि न्याय पायो। यसैले पनि यो गीत जति जति बेला सुन्यो त्यो प्रसङ्ग याद आउँछ। कति प्रसङ्गहरू गायकसँग, सङ्गीतकारसँग, रचनाकारहरूसँगको जीवनसँग जोडिएको हुन्छ नि है। यस्तै यस्तै गीत सौगात आज हामी यहाँहरूमा सुनाउँदैछौँ कार्यक्रम जीवन सुखको यो साङ्गीतिक यात्रामा। र आज जीवनलाई कसरी सरल, सहज, खुसी बनाउने भन्ने सन्दर्भलाई नै यहाँहरूमा आज जोडिरहेको छौँ। ठुलो ठुलो कुरा गर्नु पर्दैन, सानो सानो कुराबाट पनि हामीले जीवनका सुख र त्यो खुसीहरूलाई अँगाल्न सक्छौँ। अर्को मान्छेले पाएको, कति मेहनत गरेर पाएको होला, कति मेहनत गऱ्यौँ हामीले त्यो प्रयासको लागि। कसैले धेरै गर्नुपर्छ, कसैले थोरै गर्नुपर्छ, त्यति मात्र हो। अनि जीवनको सुख परिवारसँग रहेको हुन्छ। हामीले परिवारलाई कति समय दियौँ, हाम्रो परिवारजनलाई कति सम्मान दियौँ, कति आत्मीय भावले उहाँहरूको मनको कुरा बुझ्यौँ, दैनिकीलाई सहज सरल पार्नलाई सहयोग गऱ्यौँ, एकचोटि मनन गरौँ है। यसैले पारिवारिक जीवनका लागि पनि समय दियौँ। फेसबुक लगायत सामाजिक सञ्जालमा दिने समय परिवारका लागि दिनेछु भनेर आजैबाट, अहिलेबाट मात्र भन्यो भने कति समय दिन सकेला है। परिवारसँग एकदम धेरै समय नदिएर थोरै समय दिन सके पनि त्यो चाहिँ असाध्यै राम्रोसँग दिनेछु, त्यो चाहिँ एकदम गुणस्तरीय समय बिताउने छु भन्न पनि हामी सक्छौँ। बिहान बेलुकी परिवारसँग रमाउन सक्छौँ। हप्तामा एक दिन पूर्ण परिवारका साथ थोरै समय किन नहोस् सँगै बिताउने छु, यति त हामी गर्न सक्छौँ नि, होइन? घरधन्दा, सरसफाई आदि काममा अरूको मात्र भर पर्दिन, आफै खटिने छु भनेर हामीले प्रतिबद्ध रहने हो भने पनि कति सहज बन्छ होला सरसफाइको काम। घरमा सफा र सुन्दर बनाउनको लागि आफ्नो तर्फबाट हामीले कति प्रयास गऱ्यौँ एकचोटि सोच्ने हो कि। आफ्ना सन्तान, आफ्नो जीवनसाथी, आमा बुवा, परिवारका सबै सदस्यको स्वास्थ्यको ख्याल हामीले कहिले कति राख्यौँ, अनि त्यो सँगै आफ्नो स्वास्थ्यको कति ख्याल राख्यौँ त्यो पनि सोचौँ। आफ्नो मर्यादा र कर्तव्यप्रति सधैँ सचेत रहौँ। आफन्त, इष्टमित्रसँगको सम्बन्ध सुमधुर राखौँ, किनकि सधैँ दैनिकी झेल्नुपर्ने सम्बन्ध पनि होइन। यो सम्बन्धले हामीलाई अझै खुसी राख्नेछ। र चाडपर्व उत्सव हामी नेपालीको कति आउँछ जान्छ, होइन? हरेक चाडपर्वलाई खुसीका साथ, आत्मसात गरेर मनाऊ राम्रोसँग, त्यो पनि परिवारसँग, आफन्तसँग, आफ्नो प्रियजनसँग बसेर। यो पनि जीवनको एउटा सुख हो, हामी त यही नै भन्छौँ। र वर्षभरको लागि अथवा आउने दिनको लागि एउटा खाका त हामीले तयार गर्नै पर्ने हुन्छ। मनपर्ने कामहरू, आफूले हासिल गरेको लक्ष्य, आफूले अपनाउनु पर्ने सावधानी, यसरी तयार पारेको आलेखले, दैनिकीले हामीलाई अझै सहज बनाउँछ। के गर्नुपर्ने, के गर्नु नपर्ने, कुन कुरालाई महत्त्व दिने भन्ने कुराको निर्णय लिन नि, होइन र? अनि थप अध्ययन गर्छु भन्नु त पर्यो नै। कुनै सिप, दक्षता हासिल गर्छु, चाहे त्यो ड्राइभिङ होस् अथवा कुकिङ, आफ्नो सोच र लक्ष्य अनुसार अनुशासित ढङ्गले नियमित काममा खटिनेछु भन्न पनि हामी सक्छौँ। निरन्तर प्रयास, लगाव र दृढ सङ्कल्पका साथ हामी अगाडि बढ्न सक्छौँ। कसैको चाकरी गर्ने छैन, कसैको चित्त दुखाउने पनि छैन, अर्को व्यक्तिको जीवनमा कुनै पनि हिसाबले दखल पुर्याउने छैन। आफूमा केन्द्रित रहेर सकारात्मक भावले आफ्ना काम, कर्तव्य निर्वाह गर्छु मात्र भन्यो भने पनि जीवन कति सहज, खुसी बन्छ होला है।
तपाईँ कति सुखी हुनुहुन्छ सोध्नु मन लागेको छ, मलाई सोध्नुहुन्छ भने साँच्चै म सुखी छु, जीवन मैले पाएको एउटा अमूल्य उपहार हो, के भए त कति कुरा मैले पाइनँ होला, तर जे पाएको छु त्यसमा कति खुसी हुन जानेको छु, त्यसले पनि म चाहिँ सुखी छु है भन्छु। यसैले त यो सुख यहाँहरूमाझ पनि बाँड्न मन लागेको छ, बाँडेको सुख दिएको सुखलाई लिनु पनि पर्छ नि होइन, मायाले आत्मीयताले निस्वार्थ भावले दिएको हरेक शब्द साङ्गीतिक भेट यो आत्मीयता तपाईँकै लागि हो। यसैले हामीलाई सुनिरहनु भएको छ भने मनदेखि सबैलाई सम्झेर धन्यवाद पनि दिन्छु र धन्यवादसँगै यो आत्मीयतासँगै यो हार्दिकतासँगै यो प्रेम ले भरिएको यो अनुभूतिसँगै यहाँहरूमाझ फेरि पनि अर्को गीत सौगात यो समय हामीलाई सुनिरहनु भएको छ भने विशेष त तपाईँकै लागि है यो गीत सौगात चाहिँ अहिले सिरिज पनि फुलेको छ निलो निलो, यसैले यो गीत सौगात यहाँलाई भन्दै यो गीत सौगात फेरि पनि राख्दैछु मखमली स्वरका धनी गायक प्रेम ध्वज प्रधानको स्वरमा, रचना मिरन शाहको, सङ्गीत गायक स्वयंको। सिरिज फुल्यो निलो निलो मलाई पिर्छ तिम्रै मायाले साँच्चै हो है

मलाई पिर्छ तिम्रै मायाले, मायाले पिराओस्, अरू कसैले नपिराओस्, होइन? मायाले पिरेको त मायाले गर्दैनै हो नि त। यसरी त हामी भन्छौँ, जीवन प्रेमिल रहोस्, सम्बन्ध प्रेमिल रहोस्, अनि सद्भावहरू, मनका कुराहरू, अभिलाषाहरू, चाहनाहरू सबै प्रेमिल रहोस्, एक बारको जीवन होस्, हो प्रेमिल भएर नै बिताइदिउँ न, हुन र। हुन्छ भने फेरि पनि कार्यक्रमलाई निरन्तरता दिने क्रममा हामी छौँ। कार्यक्रम जीवन सुखको यो साङ्गीतिक यात्रामा प्रविधितर्फ साथ दिइराख्नु भएको छ प्राविधिक साथी पराग पोखरेलले, र तपाईँहरूसँगै म छु चन्दा विष्ट। कार्यक्रम जीवन सुख हामीले हरेक साताको मङ्गलबार यसै समय यहाँहरूमा सुनाउँदै आएका छौँ। कार्यक्रम जीवन सुखमा हामीले जीवनप्रतिको आशा भरोसा र विश्वासलाई यहाँहरूमा बाँड्दै आएका छौँ। कोही कसैले भरपूर मेहनत गरिरहेको छ र हाम्रो जीवन सहज भइरहेको छ। त्यो भरपूर मेहनतमा हाम्रो साथ पनि आवश्यक छ नि, अरू कोही कसैको जीवनलाई सहज बनाउनको लागि, होइन र? हो भने फेरि पनि यहाँहरूमा आज अब जीवनमा त्याग्नुपर्ने कुरा, दैनिकीलाई त्याग्नुपर्ने कुरा, अपनाउनु पर्ने कुरा त धेरै गऱ्यौँ नि, के कुरा त्यागिदिने त? केही कुरा त्यागिदिँदा पनि हाम्रो जीवन सुखी हुन्छ, सजिलो हुन्छ, अनि सरल हुन्छ भने किन नगर्ने त? के त्याग्ने होला ल? कति गाह्रो कुरा भनेको चाहिँ नभन्नु होला है, सकिन्छ नि। कसैले सकिरहेछ भने हामीले किन नसकिने? मनको अठोट र आँटमा नै हामी जति अठोट र आँट लिन्छौँ, जति सकारात्मक हुन्छौँ, हाम्रो जीवन त्यति नै सहज, खुसी, सुखी बन्छ। त्यसो भए त्याग्ने होइन त केही कुरा, के हो त? पहिलो कुरा नै भन्न मन लागेको छ, सामाजिक सञ्जाल हो नि। फेसबुक र सामाजिक सञ्जालमा अनावश्यक रूपमा झुन्डिने छैन भन्ने एउटा सङ्कल्प लिउँ। यतिले पनि कति कुराहरू समय बच्छ, कति राम्रो कुराहरू हामीले सोच्न सक्छौँ, गर्न सक्छौँ नि, होइन? चुरोट, मदिरा, सुर्ती जस्ता खराब खानेकुराहरू, लतहरू त्यागिदिनुहोस्। एक बारको जीवन हो, यसले गर्दा तपाईँको मन, तपाईँको शरीर, तपाईँ मात्र खुसी होइन नि, तपाईँलाई माया गर्ने मान्छेहरू पनि खुसी हुन्छन् नि, होइन र? अनि अल्छी निन्द्रालाई पनि त्यागिदिउँ, समयमा सुतौँ, समयमा उठौँ, यसले हाम्रो स्वास्थ्यलाई राम्रो गर्छ भनेपछि किन यति नगर्ने त? समयप्रति लापरवाही रहने, अस्तव्यस्त दैनिकी बिताउने बानी चाहिँ त्यागिदिइहालौँ, यो त मन नै पर्दैन। रिस, अहङ्कार, दम्भ, लोभ, घृणाले सधैँ हामीलाई कुण्ठामा राख्छ। यसैले यी यस्ता मनोविकारलाई आफैबाट नष्ट गरिदिउँ, अरूको खुसी देख्दा खुसी हुने बानी चाहिँ अपनाऊ है। अनि झुटो बोल्ने, छल्ने, कपट गर्ने, यो अरूले अरूलाई दुःख दिन्छ, अरूलाई मात्र होइन आफ्नै मनलाई पनि कष्ट बनाउँछ, यस्ता खराब बानीले हानि गर्छ, यी कुरा पनि त्यागिदिउँ, हुन र? अनावश्यक खर्च गर्ने बानी, भोग विलास, यस आराम त्यागिदिउँ। क्षणिक खुसीले यदि धेरै समय आफ्नो शरीरलाई, मनलाई, परिवारलाई, सम्बन्धलाई, जीवनलाई असर पर्छ भने ती कुराहरू किन गर्ने? अनि छुच्चो बोली, अभद्र व्यवहार र खराब नियतलाई पनि त्यागिदिउँ, आफ्नो मात्र होइन अरूको जीवन पनि खुसी रहन्छ। झै झगडा गर्ने, आशंका गर्ने, कति शङ्कामा बाँच्ने, यो हाम्रो कुरै होइन, ती कुरालाई नै त्यागिदिउँ, शङ्काले आफ्नै मनलाई पोल्छ नि त। अनि बहाना बनाउने, काममा ठग्ने, छल्ने बानी त्यागिदिनुहोस्, मैले त होइन यसो गर्दा, मैले त चाहेको थिइनँ उसले गर्दा, यो अरूलाई दोष लगाउने बानी पनि छोडिदिउँ। र कम्तीमा पनि वर्षभरमा 30 दिन मोटरसाइकल गाडी केही चढ्ने छैन, पैदल हिँड्नेछु, यसले पनि कति खुसी दिन्छ। पर्यावरणको लागि यो हाम्रो लागि एउटा योगदान हुन्छ, केही ठुलो कुरा गर्नै परेन। महिनामा कम्तीमा 20 दिन शाकाहारी भोजन सेवन गर्छु, यसले शरीर र मनलाई कति स्वस्थ राख्ला। गरिब दुखीलाई एकपटक भोजन खुवाउँछु, लत्ता कपडा दिन्छु, अथवा सानो सहयोग भए पनि आफ्नो कमाइबाट केही सेवामा लगाउँछु, यसले पनि कति आनन्द दिन्छ। अनि यदि मसँग केही पैसा छ, मैले बचत गरेको छु भने एउटा बच्चा कोही कसैलाई आवश्यक पर्नेलाई कहीँ कतै अलिकति मात्र सहयोग गर्न सक्यो भने उसको जिन्दगीको त बाटो खुल्छ नि, होइन? त्यस्तो सहयोग सेवा गरेर हामीले त्यो खुसी लिएको छौँ छैनौँ भने एकचोटि लिएर हेरौँ न त।
समाजका लागि ठोस योगदान पुग्ने कुनै एक काम गरौँ। आफ्नो परिवारको लागि, आफ्नो घर परिवारको लागि, आफ्नो लागि मात्र स्वार्थ नहेरौँ, छिमेकीको स्वार्थलाई पनि हेरौँ। छिमेकीलाई, वरपरको मान्छेलाई, नातेदारलाई, घर परिवारलाई आफ्नो कामले सोचले अप्ठ्यारो नपरोस्। त्यति मात्र गरिदियो भने पनि त्यो आफ्नो कारणले अरूले पाएको सुख हेर्दा कति आनन्द हुन्छ त्यो हामीले महसुस गर्न सक्छौँ। यो हाम्रो विश्वास हो। यही विश्वासमा फेरि पनि कार्यक्रम जीवन सुखको साङ्गीतिक यात्रामा अर्को एउटा गीत सौगात प्रेमध्वज प्रधानको स्वरमा, मखमलेश्वरका धनी प्रेमध्वज प्रधानको यो गीत सौगात सुनाएन भने त आजको साङ्गीतिक यात्रा हाम्रो अपुरो अधुरो रहनेछ। यसैले यो गीत सौगात फेरि पनि यहाँकै लागि

यो पृथ्वीमा यस्तो कोही व्यक्ति छैन जसलाई समस्या नभएको होस् र यस्तो कुनै समस्या पनि छैन जसको समाधान नहोस्। यसैले समाधानको खोजीमा लागौँ, जीवनलाई सुखी र खुसी बनाउन तत्पर रहौँ। यही विचारसँगै आजको लागि कार्यक्रम जीवन सुखको यो साङ्गीतिक यात्राबाट बिदा लिँदै गर्दा आज हामीले मखमली स्वरका धनी गायक प्रेमध्वज प्रधानको स्वरमा स्वरबद्ध केही गीत सौगातहरू सुनायौँ र अर्को एउटा गीत सौगात यति सुनाउन मन लाग्यो र यो गीत सौगात यहाँहरूमा आज राख्दै आजको लागि बिदा माग्नुपर्ने समय भइसकेको छ र दिउँसो एक बजेको समय सदाझै समाचारको रहनेछ। अर्को साता फेरि हाम्रो भेट हुने नै छ। आजको लागि भने प्रविधितर्फ साथ दिनुहुने साथी पराग पोखरेललाई धन्यवाद दिँदै म चन्दा विष्ट पनि बिदा माग्छु। आजको लागि नमस्कार।

0: प्रक्रिया पूरा गरी वैदेशिक रोजगारीमा जाँदा गम्भीर रोग लागेमा, दुर्घटना, अङ्गभङ्ग वा मृत्यु भएमा वैदेशिक रोजगार बोर्ड सचिवालयबाट आर्थिक सहायता पाउने कानुनी व्यवस्था छ।
1: जानु अघि पाउने सेवा र सहायता बारे बुझेर जाऊ। वैदेशिक रोजगार बोर्डको सचिवालय।
2: सडक तथा सडक पेटीमा पसल नराखौ, निर्माण सामग्री नथुपारौ र सडक सीमा अतिक्रमण नगरौ। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
3: कृषक माझ बिउबिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
4: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउबिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
3: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
4: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
3: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्नुहुन अनुरोध छ।
4: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकैपटक नराखी निश्चित दिनको अन्तरालमा राख्नुहुन, त्यस्तै बर्सातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नुहुन समेत अनुरोध छ।
3: बिउबिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउबिजन समितिको सचिवालय ललितपुर।
4: फोन नम्बर 5 42 13 5 9।
5: सरकारी तथा सार्वजनिक सेवा प्रदायक कार्यालयहरूलाई जवाफदेही बनाऊ।
6: सेवा प्रवाहमा कुनै समस्या भए सोही कार्यालयको गुनासो सुन्ने अधिकारी कहाँ खबर गरेर सेवा सुधारमा सहयोग गरौँ।
5: नागरिक उत्तरदायी बनौँ र सेवा प्रदायक कार्यालयहरूलाई पनि जवाफदेही बनाउन सहयोग पुर्याउ।
6: सहयोग चाहिएमा TI नेपालको टोल फ्री नम्बर 16

0: गर्नुपर्ने सम्पूर्ण सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा समेत विशेष छुटको व्यवस्था गरिएकोले ब्याङ्कको शाखा कार्यालयमा सम्पर्क गरी समयमै ब्याज छुट सुविधाको लाभ लिनुहुन सूचित गर्दछौ। यो विशेष ब्याज छुटको योजना विक्रमसम्म 2082 साल असाढ मसान्तसम्म मात्र लागू हुनेछ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। सरकारले निजामती सेवा सोह्रौं संशोधन नियमावली 2083 स्वीकृत गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले नेपाल रेड क्रस सोसाइटीको नेतृत्व तथा व्यवस्थापनलाई व्यवस्थित गर्न विशाल कुमार भण्डारीको अध्यक्षतामा 9 सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। मन्त्री परिषदको बैठकले 4 जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति प्रदान गरेको छ। स्वीकृति प्राप्त गर्ने आयोजनामा तल्लो अरूड जलविद्युत आयोजना, लोबर न्यादी खोला जलविद्युत आयोजना, घुन्सा खोला जलविद्युत आयोजना तथा तादी खोला जलविद्युत आयोजना रहेका छन्। त्यस्तै पूर्व गृह मन्त्री तथा प्रतिनिधि सभा सदस्य सुधन गुरुङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेश गरेको प्रतिवेदन मन्त्री परिषदले ग्रहण गर्ने बैठकले निर्णय गरेको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले खर्च व्यवस्थापन र अन्तर निकाय समन्वयलाई प्रभावकारी बनाउनु पर्ने बताउनु भएको छ। आर्थिक वर्ष 2082-83 तेस्रो त्रैमासिक समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको आज बसेको बैठकमा सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हाले आगामी आर्थिक वर्षमा बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै निर्धारित उद्देश्य पूरा गर्नुपर्ने बताउनुभयो। मन्त्री डाक्टर तिमिल सिन्हाले आर्थिक वर्ष 2082-83 पुँजीगत र चालु खर्चको अनुपात 41.05% रहेको उल्लेख गर्नुहुँदै खर्च प्रणालीमा सुधार आवश्यक रहेकोमा जोड दिनुभयो। सञ्चार मन्त्री तिमिल सिन्हाले मन्त्रालय अन्तर्गत घोषणा गरिएका कार्यक्रमको कार्यान्वयनमा सम्बन्धित निकायबीच स्पष्ट जिम्मेवारी र समन्वय आवश्यक रहेको र सरकार अन्तर्गतका निकायले आफ्नो कार्यक्षेत्रभित्रका काम स्पष्ट रूपमा सम्पन्न गर्न सके सरकारको कार्य सम्पादन प्रभावकारी बन्ने उल्लेख गर्नुभयो। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले आगामी 10 आन्तरिक रोजगारी प्रवर्तनको दशकका रूपमा मनाउने घोषणा गर्नुभएको छ। स्विजरल्यान्डको जेनेभामा आयोजित 114 अन्तर्राष्ट्रिय श्रम सङ्गठन आइएलओको सम्मेलनमा आज सम्बोधन गर्नुहुँदै उहाँले नारामा मात्र सीमित नभई नेपाली युवाहरूको आकाङ्क्षा पूरा गर्न एक उत्पादनशील र समावेशी श्रम बजार निर्माण गर्ने 10 कार्ययोजना बनाइएको उल्लेख गर्नुभयो। मन्त्री यादवले आर्टिफिसियल इन्टेलिजेन्स एआई सँगै प्रविधिमा आएको परिवर्तन, जलवायु परिवर्तन र श्रम गतिशीलताका कारण विश्वव्यापी श्रम बजारमा नयाँ चुनौती थपिएको बताउनुभयो। विगत लामो समयदेखि औद्योगिक क्षेत्रको करोडौँ रकम बराबरको सरकारी जग्गा, भवन र पूर्वाधार प्रयोग गरेर भाडा र महसुल नतिर्ने ठूला उद्योगीमाथि सरकारले कठोर कदम चालेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले 7 बकेउता रकम भुक्तानी नगरी कडा कदम चाल्ने तयारी गर्नुभएको छ। विगतका सरकारले विभिन्न वाहना बनाउँदै र सेटिङ गर्दै ठूला उद्योगीलाई जोगाउँदै आएकामा वर्तमान उद्योग मन्त्री यादवले भन्सुनको राजनीति अन्त्य गर्दै कठोर कदम चाल्नु भएको उहाँको सचिवालयले जनाएको छ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 1 समाचार। अब केही बेर विज्ञापन।
1: सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर्र जाने बल्का SMS, हुर हुरी चल्ने 4G इन्टरनेट, सललल जोडिने ती सी

0: रमाइलो एनडीटिभी, बाँकी त सब मनको कुरा नै हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
1: विज्ञापनपछि अब बाँकी समाचार। नेपालको पहिलो व्यावसायिक सुरुङ मार्ग नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ। नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङ मार्ग सञ्चालनमा ल्याउने तयारी गरिएको छ। हाल सुरुङ मार्ग भएर आवतजावत गर्ने सवारी साधनसँग शुल्क उठाउने कम्पनीसँग सम्झौता भई तालिमसहित प्राविधिक काम भइरहेको उहाँले जानकारी दिनुभयो। 24 घण्टा सुरुङ सञ्चालनका लागि 150 जना कर्मचारी भर्ना गरिएको छ। ती कर्मचारीलाई सिफ्टका आधारमा परिचालन गरिनेछ। सरकारले बर्ड फ्लू प्रभावित क्षेत्रमा रोग नियन्त्रण र अन्यत्र फैलिन नदिन आकस्मिक कार्य सुरु गरेको छ। पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालले रोग पुष्टि भएका 10 जिल्लामा 72 फार्मका करिब 5,15,000 पंक्षी नष्ट गरिएको जानकारी दिनुभयो। सरकारको निर्देशन अनुसार खटिएको द्रुत कार्य टोलीले 7,00,000 अन्डा र 183 टन दाना पनि नष्ट गरेको उहाँले बताउनुभयो। दाहालका अनुसार केही साता अघि झापा, मोरङ र सुनसरी जिल्लामा देखिएको बर्ड फ्लू पछि महोत्तरी, बारा, चितवन हुँदै काठमाडौँ, भक्तपुर, ललितपुर र पछिल्लो समय नवलपरासी जिल्लामा पनि फैलिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इरान र इजरायल बीच हालका लागि एक अर्कामाथिका आक्रमण रोकिए पनि क्षेत्रीय तनाव भने कायमै रहेको छ। तेहरानले इजरायलले आक्रामक गतिविधि जारी राखे पुनः सैन्य कारवाही सुरु गर्ने चेतावनी दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई सावधानी अपनाउन आग्रह गर्दै निरन्तर आक्रमणले अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम सङ्कटमा पर्न सक्ने बताउनु भएको छ। इरानका प्रमुख वार्ताकार तथा संसदका सभामुख मोहम्मद बागिर घाली बाफले युद्धविराम कागजमा मात्र सीमित रहेको दावी गर्दै इजरायलबाट बारम्बार उल्लङ्घन भइरहेको आरोप लगाउनु भएको छ। यसैबीच अमेरिकी सेनाको सेन्ट्रल कमान्डले ओमानको खाडीमा इरानतर्फ गइरहेको एक तेल ट्याङ्करमाथि कारवाही गरी सञ्चालनविहीन बनाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। अमेरिकाले अप्रिलदेखि इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएपछि यस प्रकारका 7 जहाजमाथि कारवाही भइसकेको बताइएको छ। अब मौसम। आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा साथै लुम्बिनी प्रदेशको तराई भूभागमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यसै गरी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी भूभागका 1-2 स्थानमा पनि मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना छ। रेडियो नेपालबाट दिउँसो 1 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 2 बजे अङ्ग्रेजीमा र 3 बजे पुनः नेपालीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
2: कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम पौरखी कृषक। कृषि नै जीवनको मूल आधार हो। कृषिलाई जीवनको मूल आधार ठानेर अनुकरणीय कार्य गर्नेहरू हुन् पौरखी कृषक।
3: नमस्कार, कार्यक्रम पौरखी कृषकको आजको श्रृङ्खलामा स्वागत छ। आज हामी ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नम्बर 1 कोदामचौरमा फुल खेती गर्दै आउनुभएकी कृषक विश्वेश्वरी थापाको पौरखको कथा प्रस्तुत गर्दैछौँ।
4: बहुधार्मिक र बहुसांस्कृतिक हाम्रो देशमा जन्मेदेखि मृत्यु पर्यन्त पनि फूलको उपयोग एकदमै महत्त्वपूर्ण रहेको छ। त्यसै कारण बजारमा फूलको माग दिन प्रतिदिन बढिरहेको बेला हिजो आज फूल खेती व्यवसाय पनि मानिसहरूको रोजाइमा परेसँगै यसको क्षेत्र समेत विस्तार हुँदै गइरहेको छ। आफ्नो बच्चाको पढाइ लेखाइ खर्चमा वृद्धि भएसँगै फूल खेतीमा कम लगानी र फाइदा राम्रो लिन सक्ने भएपछि सिलाई कटाईको व्यवसाय सञ्चालन गर्दै आउनु भएको ललितपुर गोदामचौरकी विशेश्वरी थापाले विगत 2 वर्षदेखि 10 रोपनी जग्गा भाडामा लिई सयपत्री र तरकारी खेतीको व्यवसायलाई पनि थप गर्नु भएको छ।
5: अहिले चाहिँ कृषिमा मेरो यो टर्नेलाभित्र फुल्ने कलकत्ते फुल छ, बाहिरको खुल्ला फुल पनि छ होइन। अहिले चाहिँ अब फेरि यो हाम्रो गोलबेडाको लागि चाहिँ तयारी हुँदैछ। मैले यो गर्न थालेको 2 वर्ष भयो। त्यहाँभन्दा अगाडि म त टेलर मास्टर हो, टेलरिङ गर्छु, मेरो आफ्नै छ, कार्किटार चोकमै छ। त्यो गरेको 15 वर्ष भयो। मलाई चाहिँ अब सुरुमा त अर्ग्यानिक निकाल्ने भन्ने सोचले हो होइन, त्यसपछि अब फुल खेतीमा लगानी कम लाग्ने, फाइदा राम्रो लिन सक्ने भएको भएर यो अहिले यो बाहिर खुल्ला फुल चाहिँ मेरो 4 रोपनीमा छ, अर्को टर्नेलाभित्रको 2 रोपनी अनि अर्को 4 रोपनी चाहिँ मेरो गोलबेडा छ। सबै लिजमा हो म्याम, लिजमा मेरो हेरी हेरी छ। अब यो अलिकति भित्र पर्यो रोपनीको 20,000 छ, बाहिर मेन रोड को चाहिँ 2 रोपनी चाहिँ 35,000 दरले छ, अर्को बाँकी 25,000 रोपनीको वार्षिक हो। सुरुमा काउली गरेँ, त्यसपछि फुल गरेँ, अनि फुल बढाउँदै लगे, काउली पनि बढाउँदै लगे मैले, टमाटर पनि अहिले बढ्दैछ।
4: सिजनल रूपमा गरिने फुल खेतीको राम्रो उत्पादन लिनको लागि माटो मलजल लगायतका कुराहरूमा विशेष ध्यान दिनु जरुरी हुन्छ। हालसम्म कृषि सम्बन्धी कुनै तालिम नलिनु भएकी कृषक थापाले अग्रजहरूको सल्लाह बमोजिम नै खेती गरिरहनु भएको छ। डडुवा लगायत विभिन्न रोग र किराहरूको समस्याले समय समयमा सताउने गर्दा तथा बिउ बेर्ना तथा यस्ता प्रकारका समस्याहरूको व्यवस्थापन उहाँ आफैले गर्नुहुन्छ।
5: सिजनल हो यो फुल चाहिँ, यही बर्खा मासमा मात्रै हुन्छ, हिउँदमा चाहिँ अर्को यो पहेँलो हुन्छ, ज्ञानमै छ फुल यो सयपत्री। बिउ त अब यही गाउँ घरमै अब साथीभाइहरूसँग लिने हो सुरुमा, अहिले त हामी आफै राख्छौँ यसको चाहिँ होइन। अनि अर्को टर्नेला कलकत्ते चाहिँ हामी किनेरै ल्याउने हो, बिरुवै किनेर ल्याउने, बिरुवा यहीँ गोदामचोरमा पाइन्छ। यो कलकत्ते होइन, लोकल जातै हो, हाइब्रिड हो, यो हाइब्रिड जात हो, तर कलकत्ते चाहिँ होइन, यो ठ्याक्कै यही जात भन्ने चाहिँ थाहा भएन। यो मसिनो फुल, रातो मसिनो फुल भन्छन् सबैले, सयपत्री रातो भन्छन्, त्यस्तो के पनि अहिलेसम्म लिएको छैन। सबै योभन्दा अगाडि गरिरहनु हुने दिदीबहिनीहरूसँग सरसल्लाह लिएर उहाँहरूबाटै गरिरहेको छु अहिलेसम्मलाई। रोग किराहरूको समस्या एकदमै आउँछ, सबैभन्दा धेरै रोग डडुवा लाग्छ, त्यसलाई त औषधि नै हाल्नुपर्छ। त्यसले अब सिजन हेरेर हुन्छ, पानी धेरै परेको बेलामा चाहिँ अलि लाग्छ, नत्र त्यस्तो धेरै लाग्दैन। बिउ त हामी आफै राख्छौँ, यो बोटमै राख्ने हो, यसमै हामीले बिउलाई भनेर छुट्याएर राख्छौँ, अनि अर्को साल त्यही बिउ राख्ने हो, यहीबाट बिउ भन्छ। त्यो पहेँलो ज्ञानमैचा पनि त्यसबाटै बोटबाटै राख्ने हो। ज्ञानमैचा चाहिँ अब कार्तिकमा लगाएर अहिलेसम्म टिप्न छ, अहिलेसम्म टिपि नै रहेछौँ हामीले, त्यो पनि 1-1.5 महिनादेखि टिप्ने हो, अहिलेसम्म टिपिरहेछौँ। राम्रो फुल फुलाउन त सबैभन्दा पहिला माटो नै राम्रो हुनु पर्यो, त्यसपछि मलजल हो। माटो खुकुलो माटो मलिलो चाहिन्छ। यो हामीले माघ महिनामा राख्यो भने त 1 महिना नै लाग्छ, अब अहिलेको सिजनमा बेर्ना निकाल्ने हो भनेदेखि 21 दिनमा यो 1-1 फिटको डिस्टेन्समा रोप्ने हो। अरू किरा लाग्छ, किराको त विषादी नै हाल्नुपर्छ, विषादी चलाउनै पर्छ। किरा चाहिँ त्यो हरियो किरा लाग्छ, लाइ लाग्छ। मलहरू त मैले अहिलेसम्म यो सहुलियत मूल्यमै ल्याइरहेको छु, हाम्रो अधिकृषि भन्ने सहकारी संस्था छ यहीँ गोदामचौरमा, अधिकृषिबाट नै मैले एकदम धेरै लिएर आएको छु, त्यहाँबाट दिनुहुन्छ। अनि सिँचाइ चाहिँ यहीँ छिमेकी दिदीबहिनीहरूले नै मलाई एकदम धेरै सहयोग गर्नुभएको छ सिँचाइको लागि, आफ्नो घरको पर्सनल धारको पानी दिइरहनु भएको छ, त्यतिले पुगिरहेछ अहिलेसम्म।
4: तरकारी तथा फुल खेती गर्नको लागि स्थानीय सहकारी संस्थाबाट प्रेरित हुनुभएको विशेषरी थापा सिलाई कटाई र कृषि पेसा बीचको आफ्नो अनुभवलाई यसरी बताउनुहुन्छ।
5: टेलरिङ र यसमा त धेरै फरक छ, लगानीमै फरक छ। टेलरिङमा लगानी अलि धेरै नै लाग्छ, अनि स्टक धेरै बस्दिन्छ। यसमा चाहिँ स्टक भनेको कुनै पनि सामान हाम्रो स्टक बस्दैन, ह्यान्ड क्यासै हुन्छ, सबै बजार जान्छ, राम्रो छ यसमा। यो हामीलाई सबैभन्दा पहिला त लालुपाते सहकारी संस्था, हाम्रो महिला सहकारी छ, लालुपातेबाट नै प्रेरणा पाएको हो। अनुदान स्वरूप हामीलाई एउटा टर्नेला पनि उहाँहरूले दिनुभएको छ है, अनि मलहरू पनि उहाँहरूले दिनुहुन्छ, उहाँहरूबाट नै प्रेरणा पाएर गर्न सुरु गरे हो। सहुलियत मूल्यमा दिनुभएको छ, अनि हामीलाई उहाँहरूले एकदमै कम ब्याज दरमा पनि हामीलाई ऋणहरू पनि लगानी गर्नुहुन्छ। लालुपातेले अब सिजनल तरकारीको बिउ बिजनहरू पनि दिइरहनु भएको छ हामीलाई, अब आवश्यक यो पाइप पनि दिनुभयो एकचोटि होइन, अनि हजारी दिनुभएको छ पानी हाल्ने हजारी, मल पनि उहाँहरूले सहुलियत मूल्यमै दिनुहुन्छ।
4: बिक्री वितरण सजिलैसँग हुने र एकपटक लगाएपछि 6 महिनासम्म पटक पटक टिपिरहन मिल्ने फुलहरू र तरकारीको बजार काठमाडौँको असन, इन्द्रचोक र कालीमाटीमा स्थानीय व्यापारीहरू मार्फत हुने गर्दछ।
5: अब बिहे फङ्सनको लागि त ठुल्ठुलो फुलको माग हुन्छ, कलकत्ते चाहिँ जान्छ, कलकत्ते चाहिँ ठुल्ठुलो फङ्सनहरू भयो भने चाहिँ माग हुन्छ होइन, यो मसिनो फुल चाहिँ जाँदैन, त्यही पूजा गर्नकै लागि हो, मन्दिर मठ मन्दिरकै लागि हो। यो फागुनमा लगाउने, यो त लगाएको एक महिनामै निस्किन्छ, यो चाहिँ मैले वैशाखमा लगाएको हो, अब जेठमै निस्किसक्यो, एक महिनामै निस्किन्छ, त्योभन्दा अगाडि काउली थियो त्यही भएर अलि ढिला भयो, नत्र फागुनदेखि लगाउने हो। यो टिपिरहने हो, अब त यो त झन्नै असोजसम्म आउँछ, अहिले लगाएको यो बोट हुर्किँदै जान्छ, असोज महिनासम्म हामीले उत्पादन लिन सक्छौँ यो खुल्लामा चाहिँ। कलकत्ते चाहिँ अब अहिले सुरु भएको, अहिले टिप्न सुरु भएको चाहिँ कार्तिकसम्म टिप्छौँ हामीले, यसलाई टर्नेल चाहिँदैन, त्यत्तिकै हुन्छ यसमा, यसले चाहिँ पानी सहन सक्छ, कलकत्तेले सक्दैन। यसको बजार त एकदमै राम्रो छ, हाम्रो बजार चाहिँ काठमाडौँ नै हो, असन इन्द्रचोक हो, यहीँ आउनुहुन्छ, जस ठेक्कामा लाने मान्छे यहीँ आएर यहीँबाट उठाएर लानुहुन्छ, पाथीबाट बेच्ने यो कलकत्ते चाहिँ किलोबाट, पाथीको हाम्रो 70-100 आउँछ, कलकत्ते चाहिँ केजीमा जान्छ, केजीको 200-300 आउँछ, फुलको लागि समस्या छैन। तरकारी त कालीमाटी जान्छ, तरकारीलाई पनि समस्या छैन खासै, लोकलले हामीसँग कन्ट्याक्ट राखेर अनि हामीबाट लिएर बजार पुऱ्याउनुहुन्छ उहाँहरूले। यो मुन्टा खाने हो अर्जुना, यसलाई बेच्ने समस्या छैन, यो पनि कालीमाटी नै जान्छ, यता नजिक अलिअलि बिक्री हुन्छ, अब हाम्रो यो लोकल एरिया भयो, लोकल एरियामा सबैको आफ्नो आफ्नै हुन्छ, यता खासै धेरै जाँदैन, त्यो चाहिँ मुठाको हिसाबले हो। हजुर, मुठाको अब अहिले त महँगो छ, अहिले सुरुमा निस्केको भएर मुठाको 50 रुपियाँ, 15-20 राख्ने सानो ठुलो मिसाएर 50 रुपियाँ।
4: 2 वर्ष अगाडि मात्र 50,000 रुपियाँ लगानी गरी सुरुवात गरिएको व्यवसाय हाल आएर 10-15 लाखसम्म पुगेको छ। उहाँले एक सिजनमा करिब 6 लाख जतिको फुल मात्र बिक्री गर्नुहुन्छ। यसबाट उहाँलाई घर खर्च सञ्चालन गर्न र बाल बच्चा पढाउन धेरै सहज हुनुको साथै अरूसँग हात फैलाउन नपर्ने भएको छ।
5: श्रीमान, म अनि मेरो छोरी एउटा हो, छोरी चाहिँ पढ्दैछ अहिले ब्याचलर, उहाँले चाहिँ अब यो बाहिरबाट सामानहरू मलहरू ल्याउनु पर्दाखेरि चाहिँ धेरै सहयोग गर्नुहुन्छ उहाँले, अरू बाँकी रहेको कामहरू चाहिँ अब म आफै ह्यान्डल गर्छु, उहाँले एकदम धेरै दिनुभएको छ, उहाँको साथ सपोर्टबाट नै हो। मेरो नानीलाई राम्रो स्कुल पढाएँ, महँगो स्कुल पढाएँ होइन, अब महँगो स्कुलमा अब फी पनि महँगै हुन्छ ठुलो स्कुलमा, अनि त्यसको लागि खर्चको लागि पनि मैले यो कृषि फेरि मैले प्लस गरेँ टेलरिङमा, अहिले नानी काठमाडौँ युनिभर्सिटीमा एग्रिकल्चरै पढ्दैछ, कृषि नै पढिरहेछ, एकदम धेरै खुसी लागेको छ, नानीले राम्रो पढिरहेछन्, अहिले ब्याचलर सेकेन्ड इयर पढ्दैछन्। यसको आमदानीले त धेरै कुरा सहज भएको छ, घर खर्च, अब बच्चा पढाउनलाई होइन, आफ्नो लागि खर्च, धेरै कुरामा सहयोग भएको छ, जस पैसा खेलाउन दुःख हुँदैन, त्यही हो, कसैसँग मागिरहनु परेन।
4: सिलाई कटाई र कृषि दुवै पेसालाई सँगसँगै अगाडि बढाउँदा उहाँले 3 जना नियमित स्टाफ र आवश्यक पर्दा अन्यलाई पनि रोजगार दिन सफल हुनुहुन्छ। यो सबै आफूले गर्न सकेकोमा विश्वेश्वरीलाई खुसी र गर्व लाग्ने बताउनुहुन्छ।
5: 10-15 लाखको बिचमा छ अहिले, पहिला 50,000 सुरु गरेको मैले, अब पसलको लागि त स्टाफ छ, मैले हेरिदिने मात्रै हो, अनि कृषिको लागि पनि मैले मान्छेहरू राखेको छु, स्टाफै राखेको छु, 2 जना रेगुलर स्टाफ, अनि धेरै काम भएको बेलामा चाहिँ फेरि मान्छे राख्छु। यो कहिले काहीँ आउनेहरूलाई चाहिँ नि दैनिकीमा दिने हो, अनि रेगुलर राख्नेलाई चाहिँ मन्थली नै दिन्छु। अहिले त भर्खर सुरु गरेको छु, बल्ल 1 वर्ष हुँदैछ है, मैले अब लगानी बिस्तारै उठाउँदैछु, एकदम धेरै खुसी लाग्छ, म एउटा महिला भएर मैले अरू महिला दिदीबहिनीहरूलाई रोजगार दिन पाएको छु, सकेको छु, एकदम गर्व लाग्छ, उहाँहरू पनि खुसी हुनुहुन्छ।
4: दोलखा जिल्लाबाट कामको सिलसिलामा काठमाडौँ उपत्यका आइपुग्नु भएको विश्वेश्वरीले विगतका दिनमा 0 लेभलबाट आफूले सङ्घर्ष गर्दै यो अवस्थासम्म आइपुग्न सफल भएकोमा एकदमै खुसी व्यक्त गर्नुहुन्छ र हाल यी व्यवसायहरू सञ्चालन गरिरहँदा छर छिमेकीहरूको प्रशंसक योग्य र उदाहरणीय महिला बन्न पुगेकोमा अझ धेरै खुसी लाग्ने बताउनुहुन्छ।
5: हाम्रो पुर्ख्यौली दोलखा हो, हामी दोलखाबाट आएको, यहाँ आउँदाखेरि हाम्रो के पनि थिएन, हामीले यहाँ आउँदाखेरि हामी 0 लेभलबाट सङ्घर्ष गर्दै गर्दै आज यहाँसम्म आइपुगे हौ, अहिले आफ्नै जग्गा छ, घर छ, बच्चालाई सजिलोसँग पढाउन सकिएको छ। यहाँ सुरुमा आउँदा मैले कटिङै गरे हो, त्यो मैले बिहेभन्दा अगाडि नै सिकेको थिएँ, त्यसपछि फेरि सिकेँ, हजुर त्यसलाई नै कन्टिन्यू दिएँ। मैले यो काम गर्दाखेरि छिमेकीहरूले पनि एउटा महिला भएर कति आँटिलो कति साहसिलो यतिका धेरै कृषि गर्नुभएको छ, कति महिला दिदीबहिनीहरूलाई रोजगार दिनुभएको छ भन्नुहुन्छ, त्यो भन्दाखेरि मलाई पनि खुसी लाग्छ।
4: आगामी दिनहरूमा पनि यही व्यवसायलाई नै निरन्तरता दिने सोचमा रहनु भएको कृषक थापा थापाले अनुदानमा कृषि सामग्रीहरू साथै सहुलियत दरमा ऋणको व्यवस्था गरिदिनु हुनको लागि सरकार समक्ष अनुरोध गर्नुहुन्छ।
5: अबको सोच भनेको यसलाई नै निरन्तर दिने, कृषिलाई निरन्तर दिने हो। हामी जस्तो किसानको लागि सरकारले अब अनुदानमा केही सामानहरू दिए हुन्थ्यो जस्तो लाग्छ, होइन? ट्र्याक्टरहरू भयो, जोत्ने चिजहरू, अब यो टर्नेलाको लागि प्लास्टिक, अनि यो अब वरिपरि बार्नको लागि नेटहरू, त्यस्तोहरू दिए हुन्थ्यो, सहुलियत ब्याज दरमा ऋण दिए हुन्थ्यो जस्तो लाग्छ। अरू त खासै केही छैन, हामीलाई सरकारी तर्फबाट सहुलियत अनुदान पाए हामी जस्तो कृषकहरू चाहिँ धेरै अगाडि बढ्न सक्थ्यौँ भन्ने चाहिँ मेरो धारणा।
4: एउटा महिला आत्मनिर्भर भएमा आफ्ना इच्छाहरू पुरा गर्न र घर परिवार तथा बाल बच्चाहरूको पठन पाठनमा धेरै सहज हुने बताउने कृषक विशेश्वरी थापाले कामको खोजीमा भौतारी रहनु भएका आम महिला दिदी बहिनी आँट र हिम्मतका साथ काम गरी स्वदेशमा नै रोजगार बन्नको लागि सुझाव दिनुहुन्छ।
5: एउटा महिला आत्मनिर्भर भयो भने चाहिँ धेरै कुरामा सजिलो हुन्छ, कसैको अगाडि हात फैलाउनु परेन सबैभन्दा पहिला, होइन? अनि त्यसपछि अब आफ्नो आवश्यकताहरू हुन्छ नि, सबै कुरा आफ्नो इच्छा अनुसार आफ्नै हिसाबले पुरा गर्न पाइन्छ। अब घर खर्च भनौँ, बच्चा बच्चीहरूलाई पढ्नको लागि धेरै सहयोग पुग्छ। अहिलेको अवस्थामा हाम्रो महिला दिदी बहिनीहरूलाई के भन्छु भने, गर्न सक्ने हो भने हामीले यहीँ हाम्रो यहीँको माटोमा हामीले सुन फलाउन सक्छौँ, तर गर्न सक्नु पर्यो, आँट हुनु पर्यो, हिम्मत हुनु पर्यो, होइन? सबै विदेश विदेश विदेश भन्छन्, विदेश मात्रै गइरहनु भएको छ। विदेशमा भन्दा हाम्रो स्वदेशमा बसेर गर्ने हो भनेदेखि नहुने केही पनि छैन, सबै हुन्छ, यहीँ छ सब थोक, पाइलै पछि पैसा छ भन्छु है म चाहिँ। आफ्नो आँट लिएर केही गर्नुभयो भने नहुने केही पनि छैन, मेहनत चाहिँ गर्नुपर्छ। मेहनत गर्नुभयो भने हामीले पाइलै पछि पाइला पाइलामा हामीले सुन फलाउन सक्छौँ, हाम्रो माटोमा सुन फल्छ। अरू त खासै केही छैन, म चाहिँ सबै हाम्रो नेपाली दिदीबहिनीहरूलाई के भन्छु भने, हाम्रो आफ्नै ठाउँमा बसेर केही गर्नुहोस्, कृषिमा नहुने केही पनि छैन, हुन्छ छ।
4: जन्मेदेखि मृत्यु पर्यन्त आवश्यक पर्ने फुलको माग बढेसँगै कम लगानी र छोटो समयमा उत्पादन लिन सकिने फुल खेतीबाट पनि मनग्ञ आमदानी लिन सकिन्छ भन्ने उदाहरण हुनुहुन्छ गोदामचौर ललितपुरकी विशेश्वरी थापा।
6: गाउँका कृषकहरू जम्मा सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
7: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
6: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
7: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
6: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ, अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
7: सूचीकरण त गर्नै पर्ने हो,
6: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तला गरी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
8: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ।
4: व्यावसायिक किट विकास केन्द्र हरिहर भवन ललितपुरको अनुरोध। मौरी पालन अति संवेदनशील तथा वैज्ञानिक र व्यावहारिक व्यवसाय हो। अन्य खेती जस्तो संरचित संरचनामा सबै मौसममा गर्न सकिँदैन। निश्चित मौसम वा समय मौरी गोला वृद्धि र विस्तारका लागि उपयुक्त हुन्छन्। प्रतिकूल मौसम खास गरी ग्रीष्म र वर्षा ऋतु मौरीका लागि कष्टकर हुन्छन्। त्यसैले वर्षायाम तथा प्रतिकूल मौसमको समयमा मौरी गोला सहितको मौरी घार बिक्री वितरण गर्दा स्वस्थ गुणस्तरीय रानु सहितको मजबुत गोला उत्पादन गर्न सकिँदैन। त्यसकारण कमजोर गोलाहरूको छनौट हुँदा यसले दीर्घकालीन रूपमा मौरीको गुणस्तर तथा समग्र मौरी क्षेत्रमा प्रतिकूल प्रभाव पार्ने हुन्छ। त्यसैले प्रतिकूल मौसम वा बेसिजनमा मौरी गोला सहितको मौरी घार वितरण नगर्न, नगराउन तथा यस किसिमका कार्यक्रम सञ्चालन गर्दा उपयुक्त मौसममा स्वस्थ तथा गुणस्तरीय रानु सहितका मजबुत गोला छनौट गरी वितरण गर्ने व्यवस्था मिलाउन सबै पालिका, सरकारी तथा गैर सरकारी निकायहरूमा अनुरोध छ। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, कृषि विभाग, व्यावसायिक किट विकास केन्द्र हरिहर भवन।
3: यो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? यस कार्यक्रम प्रति तपाईँका केही सल्लाह, सुझाव र जिज्ञासा भए हाम्रो कार्यालयको इमेल ठेगाना info@aitc.gov.np मा मेल गर्न सक्नुहुनेछ। साथै हामीलाई हाम्रो टोल फ्री नम्बर 1660195000 फोन गरेर प्रतिक्रिया राख्न सक्नुहुनेछ। हवस् त, आजको लागि कार्यक्रम पौरखी कृषक यति नै। अर्को साता पनि यस्तै पौरखको कथा लिएर उपस्थित हुने नै छौँ। तबसम्मका लागि कार्यक्रमबाट सहकर्मी काशीनाथ दवारीका साथ म कृतिलाई पनि बिदा दिनुहोस्। नमस्कार।

नमस्कार। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण भइरहेको कार्यक्रम सिने संसारमा यहाँहरू सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत छ। म हुँ रमा ढुङ्गाना र प्राविधिक सहयोगमा हुनुहुन्छ राजु थापा। चलचित्र, कला, संगीत र मनोरञ्जनका विविध आयाम समेटेको कार्यक्रम सिने संसार हरेक मङ्गलबार यही समयमा लिएर आउने गर्दछौ। कार्यक्रममा तपाईँले सुन्नुहुनेछ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र समाचार, चलचित्र समीक्षा र कलाकार संघको विशेष कुराकानी, साथमा मन छुने चलचित्र गीतहरू। अब कार्यक्रमको शुरुआत गरौँ एउटा सुन्दर साङ्गीतिक कोसेलीबाट।

0: बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारित कार्यक्रम सिने संसार सुन्दै हुनुहुन्छ। म हुँ तपाईँहरूको नै प्रस्तुता रमा ढुङ्गना। तपाईँले हामीलाई रेडियो नेपालको एफएम नेटवर्क 98.1 र 103 MHz साथै हाम्रो वेबसाइट www.radionepalonline.com र हाम्रो डिजिटल प्लेटफर्म मार्फत पनि प्रत्यक्ष सुन्न सक्नुहुनेछ। अब समय भएको छ चलचित्र जगतका ताजा गतिविधि बारे जानकारी लिने। सुरु गरौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र समाचारबाट।
1: चलचित्र समाचार।
0: माओत्से गुरुङ निर्देशित फिल्म पेन्सन पट्टा तीजको अवसरमा बेलायत र हङकङमा पनि प्रदर्शन हुने भएको छ। गुरुङका अनुसार ती ठाउँमा वितरण अधिकार बिक्री भइसकेको छ। 26 भदौमा यो फिल्म प्रदर्शन तयारीमा छ। ट्रेलर र पोस्टर सार्वजनिक नहुँदै वितरण अधिकार बिक्रीले उत्साहित तुल्याएको उनले बताए। यो फिल्मको राइट बेलायतमा सपन इन्टरटेनमेन्ट लिमिटेड र हङकङमा मेन ड्रागन लिमिटेडले किनेका छन्। फिल्ममा दयाहाङ राई, सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, सुनिल थापा, सोल गुरुङ, राज थापा काउचा, मनोज गुरुङ, अनुसार राई, लुनिभा तुलाधर, विश्वास गुरुङ, माया गुरुङ, यासिली लिम्बु, कुविना गुरुङ, डिवी गुरुङ र प्रतीक्षा गुरुङको अभिनय छ। माओत्से गुरुङ फिल्मको ब्यानरमा निर्माण भएको फिल्मको कथावस्तु लोभी केटा कसरी दानी बन्छ भन्ने कथावस्तुमा छ। मिन कोन्मे गुरुङ, भोज बहादुर गुरुङ, माया गुरुङ र सपना गुरुङको लगानी रहेको फिल्मको प्रोडक्सन म्यानेजरमा डिवी गुरुङ छन्। सुसन प्रजापतिले छायाङ्कन गरेको फिल्मको कास्टिङ डिरेक्टर सुरज तमु र संगीतकारमा मनोज थापा मगर, शिव बराइली, सुरुङ गुरुङ छन्। चलचित्र बा एक योद्धाले नयाँ कलाकार रिभिल गरेको छ। पब्लिसिटी स्ट्राटेजी अन्तर्गत छायाङ्कन सकेर पोस्ट प्रोडक्सनको चरणमा रहेको चलचित्रले नयाँ कलाकारको नाम सार्वजनिक गरेको हो। सागर खनाल, शिशिर शिवाकोटी, सुप्रिया शर्मा र सवि थापाको नाम निर्माण टिमले आज सार्वजनिक गरेको छ। छायाङ्कन सकेर पोस्टको काम समेत सुरु भइसक्दा पनि यी कलाकारलाई निर्माण टिमले गोप्य राखेको थियो। बा एक योद्धामा यी बाहेक मुख्य भूमिकामा अभिनेत्री झरना थापा, सुहाना थापा र अभिनेता दिव्यदेव पन्त छन्। यी कलाकारको नाम भने यस अघि नै सार्वजनिक भइसकेको थियो। कलाकारको यो लाइन अपले सिनेमा बलियो बनेको अनुमान गर्न सकिन्छ। सागर खनाल चलचित्र 11:55 तथा शिशिर शिवाकोटी बेहुली फ्रम मेघौली र सानो संसारबाट तारिफ बटुलेका अभिनेता हुन्। हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्र बा एक योद्धा भदौ 19 गतेबाट प्रदर्शनमा आउँदैछ। बा एक योद्धा कुशे औसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्व सन्ध्यामा प्रदर्शनमा आउन लागेको हो। सिनेमाको कथासँग रिलिज डेट म्याच गराउँदै यो सिनेमा कुसे औँसीमा प्रदर्शनमा आउन लागेको हो। नेपाली संगीत क्षेत्रमा दर्जनौ कालजयी गीत दिएका संगीतकार हरि लम्साल रचनाकार र गायक पनि हुन्। फिचर फिल्ममा भने बायोक योद्धा उनको पहिलो निर्देशन हो। आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रको कथासँगै पटकथा पनि लम्साल आफैले लेखेका छन्। चलचित्र बायक योद्धाका निर्माता बसन्त लम्साल हुन्। गायक तथा सर्जक समेत रहेका लम्सालले यस अघि अभिनेता विपिन कार्कीलाई लिएर चलचित्र कर्मा निर्माण गरेका थिए। बायक योद्धाले नेपाली समाजको वास्तविक पक्षलाई उजागर गर्नेछ। नेपाली समाजमा परिवारमा सन्तानको भविष्यका लागि बुबाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरू बा एक योद्धाको मुख्य कथा हो। शिवराम श्रेष्ठको छायाङ्कन रहेको चलचित्रको मुख्य सहायक निर्देशकमा तारानाथ न्युपाने छन्। बा एक योद्धा आशिष एच तामाङ र प्रदीप धामीको कुबेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ। अब अन्तर्राष्ट्रिय चलचित्र समाचार। शाहिद कपूर, कृति सेनन र रश्मिका मन्दना अभिनीत रोमान्टिक फिल्म ककटेल 2 प्रतीक्षित फिल्म मध्ये एक हो। सन् 2012 प्रदर्शनमा आएको हिट फिल्म ककटेलको सिक्वेलका रूपमा निर्माण गरिएको यस फिल्मलाई होमी अजानियाले निर्देशन गरेका हुन्। हालै सो फिल्मको ट्रेलर सार्वजनिक भएको छ, जसले दर्शक माझ उत्सुकता बढाएको छ। फिल्मले प्रदर्शनमा आउनु अघि नै आफ्नो कुल बजेटको 50% रकम सुरक्षित गरिसकेको छ। ककटेल 2 बलिउडको अहिलेसम्मकै महँगो रोमान्टिक फिल्म मध्ये एक मानिएको छ। भारतीय मिडिया बलिउड हंगामाको रिपोर्ट अनुसार यस फिल्मको कुल बजेट करिब भारु 150 करोड रहेको छ, जसमध्ये फिल्म निर्माण खर्च भारु 95 करोड, कलाकारहरूको पारिश्रमिक भारु 35 करोड र प्रचार प्रसार तथा विज्ञापनमा भारू 20 करोड खर्च छ। फिल्मले प्रदर्शन अगावे थिएटर डिजिटल र म्युजिक राइट्स बिक्री गरेर आफ्नो कुल बजेटको आधा हिस्सा अर्थात् करिब भारू 75 करोड संकलन गरिसकेको छ। निर्माता दिनेश बिजनले ककटेल 2 निकै भव्य रूपमा निर्माण गरेका छन्। फिल्मको छायाङ्कन विश्वका विभिन्न सुन्दर स्थानहरूमा मात्र 70 दिन भित्र सम्पन्न गरिएको थियो। दर्शकलाई सिनेमा घरमा उत्कृष्ट अनुभव प्रदान गर्नका लागि लोकेसन संगीत र कलाकारहरूको स्टाइलमा विशेष ध्यान दिएको निर्माण पक्षले जनाएको छ। सामाजिक सञ्जालमा फिल्ममा कृति सेरेन र रश्मिका मन्दना बीच समलिङ्गी प्रेम कथा देखाइएको हल्ला चलेको थियो। टेलर सार्वजनिक कार्यक्रममा फिल्म टोलीले यस विषयमा स्पष्टीकरण दिएको छ। अभिनेत्री कृति सेनले भनिन्, 2 केटाहरू सँगै हुँदा मानिसहरू उनीहरूलाई साथी भन्छन्, तर 2 केटीहरू सँगै हुँदा उनीहरू साथी मात्र हुन सक्छन् भनेर मानिसहरू विश्वास गर्ने तयार हुँदैनन्, जुन दुखद कुरा हो। म्याजिक फिल्म्सको ब्यानरमा निर्माण भएको ककटेल 2 यसै महिनाको 19 जुनमा सिनेमा घरहरूमा रिलिज हुँदैछ। बलिउड अभिनेता तथा गायक आयुष्मान खुराना यति बेला नेपालमा छन्। श्रीमती ताहिरा कश्यपसँग नेपाल आएका उनी शनिबार साँझ काठमाडौँको ठमेल स्थित 33° वेस्ट स्काई बार नामको क्लबमा देखिएका थिए। त्यहाँ उनले नेपाली गायक सुशान्त केसीसँग कुराकानी गरेको भिडियो यति बेला सामाजिक सञ्जालमा भाइरल बनेको छ। आयुष्मानको नेपाल आगमन 2 उद्देश्यका लागि भएको बुझिएको छ। उनी स्काई बारको 2 वार्षिक उत्सवमा सहभागी हुन र चौधरी ग्रुपको 1 सम्झौता हस्ताक्षर कार्यक्रमका लागि नेपाल आएको स्रोतको दावी छ। उनी भारतका लागि सिजीको YY चाउचौको ब्रान्ड एम्बेसडर समेत हुन्। उनलाई सन् 2023 सिजीले ब्रान्ड एम्बेसडर नियुक्ति गरेको थियो। आयुष्मानले नेपाल आएसँगै सिजी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरी र अध्यक्ष राहुल चौधरीसँग भेट गरिसकेका छन्। निर्वाणले आयुष्मानसँग भेट गरेको तस्विर शनिबार साँझ सामाजिक सञ्जालमा शेयर गरेका थिए। निर्वाण र आयुष्मान बीच निकै हार्दिक सम्बन्ध छ। भारतमा रहँदा निर्वाण आयुष्मानका फिल्मको प्रिमियरमा समेत उपस्थिति हुने गरेका छन्। बलिउडका आउटसाइडर अभिनेता मानिने आयुष्मानको हालै नयाँ फिल्म पति पत्नी और ओदो रिलिज भएको थियो। उनले ड्रिम गर्ल, डाक्टर जी बधाई हो, आर्टिकल 15, दम लगा के हैसा, विकी डोनर जस्ता करिब 2 फिल्ममा अभिनय गरिसकेका छन्। उनले गाएका सादी गली आजा, पानीदार रङ जस्ता गीत पनि निकै लोकप्रिय छन्। समाचारपछि अब नेपालो भएको छ साङ्गीतिक कुशलीको।

0: भएको छ कार्यक्रम सिने संसार। कार्यक्रममा हामीले यहाँलाई भर्खरै सुनायो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र समाचार। अब प्रस्तुत छ चलचित्र समीक्षा।
1: चलचित्र समीक्षा।
0: नेपाली चलचित्र मालती मंगले स्वदेशी बक्स अफिसमा अपेक्षित सफलता हासिल गर्न नसके पनि यसको निर्माण टिमले अन्तर्राष्ट्रिय बजारमा दर्शकसँग प्रत्यक्ष संवाद गर्दै नयाँ सम्भावनाको खोजी थालेको छ। चलचित्रका निर्माता तथा गायक रामकृष्ण ढकाल स्वयं विश्वव्यापी प्रदर्शन अभियानमा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन्, जसले चलचित्र प्रतिको उनको प्रतिबद्धता झल्काउँछ। निर्देशक प्रकोप पाण्डेको लेखन तथा निर्देशनमा बनेको मालती मंगले नेपाली समाज सम्बन्ध र भावनात्मक कथा वस्तुलाई पर्दामा उतार्ने प्रयास गरेको छ। चलचित्रमा विजय बराल, वर्षा राउत, मेक्सम गौडेल, प्रकाश किमिरे, सरिता गिरी लगायत कलाकारहरूको अभिनय रहेको छ। कलाकारहरूको उपस्थितिले चलचित्रलाई आकर्षक बनाउने प्रयास गरे पनि नेपालमा यसको व्यापारिक नतिजा भने सन्तोषजनक देखेन। चलचित्र विकास बोर्डका अनुसार जेठ 16 गतेसम्म चलचित्रले करिब 51,73,000 रुपियाँ ग्रस कलेक्सन गरेको थियो। यद्यपि चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शन रणनीति उल्लेखनीय देखिन्छ। अमेरिका, क्यानाडा र अस्ट्रेलियामा विशेष प्रदर्शनसँगै मिट एन्ड ग्रिट कार्यक्रम तथा रामकृष्ण ढकालको सांगीतिक प्रस्तुति आयोजना गरिने योजनाले प्रवासी नेपाली समुदायलाई लक्षित गरेको स्पष्ट हुन्छ। विशेष गरी चलचित्र र संगीतलाई एकसाथ प्रस्तुत गर्ने अवधारणाले दर्शक आकर्षित गर्न सक्ने सम्भावना छ। जुन महिनाभर अमेरिका र क्यानाडाका विभिन्न शहरमा प्रदर्शन हुने चलचित्रको जुलाई 4 अस्ट्रेलियाको सिडनीमा रेड कार्पेट प्रिमियर आयोजना गरिने कार्यक्रमले यसको अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्ने संकेत दिएको छ। त्यसपछि युरोपका विभिन्न मुलुकमा समेत प्रदर्शन गर्ने तयारी रहेको बताइएको छ। समग्रमा मारुति मंगलीले घरेलु बजारमा उल्लेखनीय सफलता प्राप्त नगरे पनि यसको विश्वव्यापी प्रदर्शन अभियानले चलचित्रलाई दोस्रो अवसर प्रदान गर्न सक्छ। विशेषतः प्रवासी नेपाली दर्शक माझ भावनात्मक कथा र रामकृष्ण ढकालको सांगीतिक लोकप्रियताको संयोजनले चलचित्रको पहुँच विस्तार गर्ने अपेक्षा गर्न सकिन्छ। अब हेर्न बाँकी छ स्वदेशमा अपेक्षित प्रतिक्रिया नपाएको यो चलचित्रले अन्तर्राष्ट्रिय बजारमा कस्तो स्वागत पाउँछ। भने पालो भएको छ सांगीतिक कुशलीको।
2: ए रुम गाउँको ठिटो

0: अब कार्यक्रममा अर्को विशेष प्रस्तुतिको पालो भइसकेको छ। अबको प्रस्तुति कलाकारसँगको कुराकानी।
1: सेलिब्रिटीसँगको विशेष कुराकानी।
0: आजको यस विशेष अन्तर्वार्ता सेगमेन्टमा हामीसँग नेपाली चलचित्र क्षेत्रकी अत्यन्त लोकप्रिय प्रतिभाशाली र चर्चित अभिनेत्री वर्षा रावजी हुनुहुन्छ। उहाँले आफ्नो दमदार अभिनय, आकर्षक व्यक्तित्व र विभिन्न सफल चलचित्रहरू मार्फत नेपाली फिल्म उद्योगमा छुट्टै पहिचान बनाउन सफल हुनुभएको छ। आज हामी उहाँसँग उहाँको चलचित्र यात्रा, अनुभव, सङ्घर्ष र आगामी योजना बारे खुल्ला कुराकानी गर्छौँ। त्यसैले अब धेरै समय नलिई स्वागत गरौँ। वर्षा रावजी, स्वागत छ यहाँलाई कार्यक्रम सिने संसारमा।
2: थ्याङ्क यू सो मच।
0: हजुर, अझै केमा व्यस्त हुनुहुन्छ वर्षाजी?
2: अब अहिले त मेरो चलचित्र आई एम जित बहादुरको प्रमोसनमै व्यस्त छु। यो चाहिँ अब असार 5 गते रिलिज हुँदैछ।
0: हजुर, र तपाईँले हिन्दी चलचित्र रिमझिममा पनि डेब्यु गर्न लाग्नु भएको भन्ने हल्ला छ।
2: हिन्दी चलचित्र चाहिँ होइन, हिन्दी भाषा हो।
0: हजुर,
2: जुन चाहिँ हाम्रो यो यता कलकत्ताको टिमहरूले गर्न लाग्नु भएको थियो। हजुर, अग्रिमेन्ट भएको छ, तर त्यसपछि चाहिँ फर्दर कुराहरू अलिकति कम भइरहेछ।
0: केही समय अगाडि मालती मङ्गली पनि रिलिज भइसकेको छ होइन? मालती मङ्गलीमा काम गर्दाको तपाईँको अनुभव कस्तो रह्यो त?
2: मालती मङ्गलीको अनुभव चाहिँ एकदमै रमाइलो थियो, किन भन्दाखेरि टिमहरू सबै नयाँ हुनुहुन्थ्यो होइन?
0: हजुर,
2: नयाँ टिम भएको भएर चाहिँ अब सबैजनाले एकअर्काबाट केही न केही सिक्ने मौका पाउनु भएको थियो। मैले पनि पाएको थिएँ उहाँहरूबाट। उहाँहरू चाहिँ हाम्रो डिरेक्टर चाहिँ प्रगु पाण्डे, उहाँ थिएटरको आर्टिस्ट पनि हुनुहुन्छ। उहाँले धेरैवटा थिएटरमा पनि काम गर्नु भएको थियो। त्यसपछि हाम्रो राइटर समीर गुराका पनि थिएटरबाटै हुनुहुन्थ्यो। उहाँहरूबाट पनि मैले धेरै कुराहरू सिक्न पाएँ र उहाँहरूले
0: ठिक छ यो चलचित्र चाहिँ म गर्छु भनेर साइन गर्नुहुन्छ।
2: मलाई चाहिँ पहिला सुरु यो टिम हेरिन्छ, टिममा पनि कस्तो हेरिन्छ भन्दाखेरि यो टिमले कस्तो खालको चलचित्र बनाउन सक्छ त होइन। अब यो दर्शकहरूलाई मन पर्न सक्छ सक्दैन त्यो पनि हेर्नु पर्यो होइन। त्यो साथसाथै यो टिमले मेरो क्यारेक्टरलाई जस्टिस गर्न सक्ला या अब टिम अब कस्तो हुन्छ भन्दाखेरि कहिले काहीँ काम गर्दै जाँदाखेरि चाहिँ ला अब सुटिङ सुरु भइरहेको हुन्छ, बिचमा सुटिङ ब्रेक भइदिन्छ कि किन भन्दाखेरि कहिले काहीँ अब फाइनेन्सियल्ली गाह्रो भइरहेको हुन्छ प्रड्युसरलाई, ल हामी ब्रेक गर्नुपर्ने भयो, मलाई चाहिँ पैसाको अलिकति अभाव भयो भनेर फिल्महरू प्रोजेक्टहरू रोकिरहेको हुन्छ होइन। त्यस्तो टिमहरूसँग काम गर्दाखेरि चाहिँ एज एन एक्टरको हिसाबले पनि गाह्रो हुन्छ कि ला अब मैले यो जुन क्यारेक्टरमा छु अब यो क्यारेक्टरमा म बसिराख्ने कि अब यो छोड्ने भन्ने हुन्छ क्या। त्यस्तो टिमहरू पनि हेर्नुपर्ने हुन्छ र त्यसपछि अर्को भनेको स्क्रिप्ट भयो, त्यसपछि क्यारेक्टर भयो, यो सबै म चाहिँ पर्सनली त्यस्तो हेर्छु।
0: हजुर, र यो सँगसँगै चाहिँ अब तपाईँ कलाकार हुनुहुन्छ होइन, चलचित्र क्षेत्रमा चाहिँ के कस्तो समस्याहरू छन्? भर्खरै भन्नुभयो जस्तै अब आर्थिक समस्याको कारणले गर्दाखेरि सुटिङ रोक्नु पर्ने, त्यसले कलाकारलाई पार्ने समस्याहरू त भन्नुभयो, यो सँगसँगै अरू पनि के समस्या छन् जस्तो लाग्छ वर्षाजी?
2: समस्याहरू त अब मैले एक्सप्लोर गरिरहेको छु होइन, म यो सिचुएसनमा छैन कि अब यो समस्या छ भनेर मैले भन्न पनि मिल्दैन। मैले आफूले भोगेको समस्याहरू भनेको चाहिँ हाम्रो कलाकारहरूमा चाहिँ अलिकति युनिटी कम भएको हो कि जस्तो लाग्छ मलाई चाहिँ होइन। जस्तै मेरो चलचित्र चलिरहेछ भने मेरो मात्र चलचित्र हिट भइदिनु पर्छ है भन्ने खालको त्यो हो कि जस्तो पनि मलाई लाग्छ होइन, तर त्यस्तो नहुन पनि सक्छ, त्यो मैले आफैले फिल गरेको जस्तो पनि हुन सक्छ होइन। अनि अर्को मेन समस्या भनेको चाहिँ हामीले जसरी इनपुटहरू दिन्छौँ नि फिल्म बनाउँदाखेरि, यो फिल्ममा यो इनपुट राख्नुपर्छ होला भन्दाखेरि चाहिँ मैले अलि धेरै जानेको छु तिमीहरूभन्दा, तिमीहरू मलाई नसिकाऊ भन्ने खालको त्यो प्रविधि अलिकति छ कि जस्तो लाग्छ मलाई चाहिँ।
0: यो प्रविधि चाहिँ चलचित्र उद्योगमा मात्र होइन, हरेक क्षेत्रमा नै हुन्छ होला वर्षाजी, मलाई चाहिँ त्यस्तो लाग्छ
2: होइन।
0: किनभने हामी मानव हौ, त्यो भएको भएर मानवीय व्यवहार सबैतिर हुन्छ। र हाम्रो वर्षाजीले धेरै चलचित्रहरूमा अभिनय गरिसक्नु भएको छ होइन, अभिनय यात्रा लामो छ। यो यात्रालाई फर्केर हेर्दा वर्षाजी, तपाईँलाई सबैभन्दा चुनौती लागेको क्षण, भूमिका चाहिँ के थियो त?
2: मलाई अब साँच्ची नै भन्नुपर्दाखेरि त्यस्तो चुनौतीपूर्ण भूमिका अझै आइपुगेको छैन जस्तो लाग्छ, किन भन्दाखेरि जति पनि मैले काम गरेको छु त्यो सबै मैले एउटा कम्फर्ट जोनभित्र बसेर गरेको छु कि, त्यो कम्फर्ट जोनभन्दा बाहिरको मैले क्यारेक्टर गर्न अझै पाएको छैन जस्तो लाग्छ मलाई चाहिँ। सो हेर्दै जाउँ, अझै एक्सप्लोर गर्दै जाउँ, पाइन्छ होला।
0: हजुर, यस्तो पात्र चाहिँ मलाई गर्न मन छ भन्ने त्यस्तो कुनै छ?
2: एउटा यस्तो पात्र गर्न मन छ जसले चाहिँ सामाजिक तरिकाले पनि दर्शकहरू उनीहरूको मन जितोस्, क्रिटिकली पनि जितोस् होइन, अब मासमा पनि जाओस्, समाजलाई पनि केही असर पुग्ने खालको क्यारेक्टर।
0: श्रोताहरूको मानसपटलमा तपाईँ चाहिँ बसिराख्नुहोस्, तपाईँको क्यारेक्टर, तपाईँले गर्नुभएको भूमिका चाहिँ होइन, अल द बेस्ट वर्षाजी, तपाईँले चाहनु भएको भूमिका चाहिँ तपाईँले चाँडै नै पाउनुहोस् र हामीले देख्न पनि पाइयोस्।
2: थ्याङ्क यू सो मच।
0: हजुर, र यस सँगसँगै सामाजिक सञ्जालले कलाकारको जीवनमा चाहिँ कस्तो प्रभाव पारेको छ जस्तो लाग्छ यहाँलाई?
2: एक हदसम्म चाहिँ यो सामाजिक सञ्जालले एकदम सजिलो गरिदिएको छ जस्तो लाग्छ मलाई कलाकारलाई, जस्तै अब फिल्मको प्रमोसनको लागि कुरा होस् होइन, या आफ्नो ट्यालेन्ट देखाउनको लागि होस् होइन, सामाजिक सञ्जालले चाहिँ एकदम सजिलो गरिदिएको छ कलाकारहरूलाई। इभन हाम्रो फिल्म मेकर्सहरूलाई पनि अब कोही नयाँ आर्टिस्टहरू चाहियो भने सामाजिक सञ्जालबाट नै सजिलैसँग भेटाउन सकिने भएको छ होइन। हरेक कुराको प्रोज एन्ड कन्स हुँदो रहेछ क्या, अब यसको एडभान्टेज त यो भइहाल्यो, डिसएडभान्टेज चाहिँ के हो भन्दाखेरि चाहिँ अलिकति कलाकारहरूलाई सस्तो गरिदिएको हो कि सामाजिक सञ्जालले जस्तो पनि लाग्छ फेरि।
0: हजुर,
2: त्यो पनि हो।
0: र हाम्रो वर्षाजीलाई चाहिँ अभिनय बाहेक अरू के काम गर्न मनपर्छ त? यदि अभिनयमा नआउनु भएको भए हामीले वर्षाजीलाई कहाँ भेट्थ्यौँ?
2: मलाई खाना पकाउन, खाना बनाएर खुवाउन चाहिँ एकदम मन लाग्छ होइन, सो म अभिनय क्षेत्रमा नआएको भए चाहिँ होटेल सम्बन्धी होटेल लाइनतिर नै काम गर्थ्यो होला म, सेफ भएर।
0: हजुर, एकदमै रमाइलो कुराकानी गर्नुभयो वर्षाजी। र तपाईँको व्यक्तिगत जीवन पनि छ, त्यो सँगसँगै तपाईँको व्यावसायिक जीवन पनि छ होइन, यो दुइटै जीवनलाई चाहिँ कसरी ब्यालेन्स मिलाएर लैजानुहुन्छ त?
2: थ्याङ्कफुल्ली मेरो श्रीमान चाहिँ अलिकति व्यावसायिकमा धेरै अग्रशील हुनुहुन्छ होइन, सो त्यसले गर्दाखेरि चाहिँ मैले धेरै यो व्यावसायिकतिरहरू धेरै दिमाग लगाउनु पर्दैन, उहाँले सबै गरिदिनुहुन्छ, सबै ह्यान्डल गरिदिनुहुन्छ। सो मेरो मेन फोकस चाहिँ पर्सनल लाइफ र मेरो यो एक्टिङ करियरमा मात्र छ कि, सो त्यसले गर्दाखेरि चाहिँ मलाई एकदमै सजिलो भएको छ। हजुर,
0: वर्षाजीले संजोगजीको नाम लिइहाल्नु भयो, मैले प्रश्न सोध्न चाहे होइन, तपाईँहरू दुईजना बिच एकदमै राम्रो सम्बन्ध छ, राम्रो प्रतिक्रिया पनि पाइरहनु भएको छ, तपाईँहरूलाई एउटा आइडल जोडीको रूपमा पनि लिनुहुन्छ, तर यतिको हुँदा हुँदा पनि समय समयमा चाहिँ हुन्छ नि अब सामाजिक सञ्जालमा विभिन्न किसिमका खबरहरू आइरहेको हुन्छ, जस्तै अब हाम्रो सञ्जय कोइराला र वर्षा राउतको चाहिँ सम्बन्ध विच्छेद हुन लाग्यो रे, यस्तो रे उस्तो रे भन्छन् होइन, के हो त यो वास्तविकता, के हो हाम्रो आदरणीय श्रोता जसले चाहिँ तपाईँहरूको जोडीलाई एकदमै मन पराउनुहुन्छ, आइडल मान्नुहुन्छ, उहाँहरूलाई के भन्न चाहनुहुन्छ?
2: मैले भन्ने भन्दा पनि समाचारहरू साँचो चाहिँ हुँदैनन् होइन,
0: यो हाम्रो
2: सुकिने डिभोर्सको कुरा जे जे आएको छ, यो आउन थालेको लगभग 4 वर्ष भइसक्यो, 4 वर्षभन्दा बेसी भइसक्यो, अब 4 वर्ष एउटा जस्तै सम्बन्ध विच्छेदको कुरा हुनु, 4 वर्षसम्म सम्बन्ध विच्छेदको मात्र कुरा भइरहनु भनेपछि चाहिँ यो कतिसम्मको साँचो कुरा हो या झुटो कुरा हो भने चाहिँ त्यहीबाट अनुमान गर्न सकिहालिन्छ नि त होइन। अब श्रोताहरू सबैजना स्मार्ट हुनुहुन्छ, उहाँहरूले बुझ्नुहुन्छ कुराहरू के भइरहेछ, कस्तो
0: वर्षाजी। अब यति बेला हामी रेडियो नेपालको सिने संसार कार्यक्रममा छौँ, कुराकानी गरिरहेका छौँ होइन, रेडियो नेपाल सुनेर बसिरहनु हुने हाम्रो आदरणीय श्रोतालाई चाहिँ के भन्न चाहनुहुन्छ?
2: रेडियो नेपाल सुनिराख्नु भएको सम्पूर्ण श्रोताहरूलाई चाहिँ मेरो तर्फबाट धेरै धेरै माया र हजुरहरूले एकदम धेरै साथ सपोर्ट दिइराख्नु भएको छ, मलाई पनि एज अ पर्सनली पनि एकदमै साथ सपोर्ट दिइराख्नु भएको छ। एउटा इन्फर्मेसन चाहिँ हाम्रो चलचित्र आई एम जित बहादुर यही असार 5 गतेदेखि रिलिज हुँदैछ, हाम्रो ज्योति नेपाल दाई हुनुहुन्छ, प्रेमी हुनुहुन्छ, सन्दीप छेत्रीजी हुनुहुन्छ होइन, सो अब उहाँहरूलाई पनि दर्शकहरूले एकदमै धेरै माया दिइराख्नु भएको छ र यो 5 गते पनि तपाईँहरूले फेरि माया देखाउनु होला भनेर भन्न चाहन्छु।
0: हजुर, वर्षाजी व्यस्त समयको बावजुद पनि हामीलाई समय दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद।
2: हजुर, थ्याङ्क यू सो मच, थ्याङ्क यू।
0: कार्यक्रम सुने संसारमा हामीले यहाँहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र समाचार, चलचित्र समीक्षा र कलाकारसँगको कुराकानी सुनायौं। यससँगै कार्यक्रम सुने संसार आजका लागि समापन।

रगत बगेर नसाहरूमा र दुखदुखी नापेर छातीमा देशभक्तिको तस्बिर छ हाम्रो आँखामा दुवै जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय हृदयको फा

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिलेकाहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास चुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सद्भावको सङ्लो सिप।

समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा। यसै मेसोमा देशबाट अलि टाढा पनि छन् कति, आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतनामा।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण। यस अन्तर्गत यहाँहरूले मिडियम वेब 684, 792 र 1143 किलोहर्जका साथमा एफएम 98, 100 र 103 मेगाहर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत, सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपाइलबाट बेग्ला बेग्लै कार्यक्रमहरू सुन्न सक्नुहुनेछ भने यसैबीच दिउँसो 3 बजे, अपरान्न 4 बजे र साँझ 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेशनहरूबाट एफएम 98, 100 र 103 मेगाहर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणमा बोलिरहेका छौँ। आजको प्रसारणमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र हुनुहुन्छ राधिका ओझा, उद्घोषणतर्फ रिता तिमल सिन्हा अनि म विमला राई। अब प्रस्तुत गर्दैछौँ आज रेडियो नेपाल बागमती प्रादेशिक प्रसारणमा साँझ 6 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केही क्षणमा यहाँहरूले सुन्नुहुनेछ स्वदेश गान। स्वदेश गान पछि दोहोरी गीतहरू सुन्नुहुनेछ करिब 3 बजेसम्म। 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार प्रसारण हुनेछ। 3:25 कार्यक्रम बागमती सेरोफेरोको पुनः प्रसारण हुनेछ। 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार सुन्नुहुनेछ। 4:15 उर्दू भाषामा कार्यक्रम गुलशन नेपाल प्रसारण हुनेछ। 5 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार प्रसारण हुनेछ। 5:15 शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठको पुनः प्रसारण हुनेछ। 5:45 उर्दू भाषामा समाचार प्रसारण हुनेछ। यसरी करिब 6 बजे आजको बागमती प्रादेशिक प्रसारण पुरा हुनेछ।

अहिले सुनायौँ लोकदोहोरी गीत खेमसेन चुरी र आस्था विश्वकर्माको स्वरमा डम्बर विश्वकर्माको शब्द रहेको थियो भने लय सङ्कलन युस्कल छिनालको. अब सुनाउँदैछौँ यो अर्को गीत शान्तिश्री परियार र हरि सुनारको स्वरमा गोविन्द पङ्गेनीको शब्द तथा लय सङ्कलन रहेको छ.

कृष्णायौँ बसन्त थापा र सुनितामी परियारको स्वर शिव अखेलीको शब्द रहेको थियो भने ईश्वर सिंहको लय सङ्कलन. अहिलेलाई दोहोरी गीतहरू सुनाउने क्रमको अन्त्यमा सुनाउँदैछौँ नवराज थापा मगर र सुनिता थेगिमको स्वर सविता गुरुङको शब्द रहेको छ भने युनिक थापा मगरको लय सङ्कलन रहेको छ. यो गीतपछि यहाँहरूले केही सूचना र सन्देशहरू सुन्नुहुनेछ. सूचना र सन्देशहरूपछि ठिक 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ. नेपाली भाषामा समाचार प्रसारण भइसकेपछि दनुवार भाषामा समाचार प्रसारण हुनेछ. त्यसपछि यहाँहरूले बागमती सेरोफेर कार्यक्रमको पुनः प्रसारण सुन्न सक्नुहुनेछ. सुन्दै गर्नुहोला रेडियो नेपाल.

नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानु

0: निर्धारक सीमाभित्र कुनै पनि निर्माण कार्य गर्न
1: अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
2: वैदेशिक रोजगारीका क्रममा परदेशमा हुँदा शारीरिक र मानसिक स्वास्थ्य सम्बन्धी कुनै पनि सल्लाह लिन परे सिधै डाक्टरहरूसँग कुराकानी गरौँ।
3: यसका लागि वीर अस्पतालमा सञ्चालित टेली मेडिसिन सेवाको सम्पर्क नम्बर 9853-45701 र 9853-45702 बिहान 10 बजेदेखि 6 बजेसम्म भाइबर, वाट्सएप वा इमोमा म्यासेज वा कल गर्न सकिन्छ। स्वास्थ्य सुरक्षित राखौँ, भविष्य सुरक्षित बनाऊ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।

0: शाहद्वारा गृहमन्त्रीमा सुदन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनलाई सिफारिस, नियुक्तिपछि आजै शपथ गराइने। प्रतिपक्षी दलहरूद्वारा आज पनि संसदको दुवै सदनका बैठकहरूमा अवरोध र इरान र इजरायलबीच आक्रमण रोकिए पनि क्षेत्रीय तनाव भने कायमै। समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले रासुपाका सांसद एवं पूर्व गृहमन्त्री सुदन गुरुङ र स्वतन्त्र सांसद महावीर पुनलाई मन्त्रीमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्नुभएको छ। हाल प्रधानमन्त्री शाह आफैले सम्हालिरहनु भएको गृह मन्त्रालयमा गुरुङलाई र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा पुनलाई नियुक्त गर्न सिफारिस गरिएको हो। पुन सुशीला कार्की नेतृत्वमा शिक्षा मन्त्री हुनुहुन्थ्यो। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीद्वयलाई आजै साँझ 4:30 बजे शीतल निवासमा शपथ गराउनुहुनेछ। प्रतिपक्षी सांसदहरूको निरन्तर अवरोधका कारण आज पनि प्रतिनिधि सभाको बैठक सञ्चालन हुन सकेन। प्रतिनिधि सभाको आजको बैठक सुरु हुन साथै प्रतिपक्षी दल नेपाली कङ्ग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले सत्तापक्ष र विपक्षी दलहरूसँग संवाद सुरु भइसकेकोले सदनको काम कारवाही अघि बढाउन सांसदहरूलाई आग्रह गर्नुभएको थियो। बैठकको सुरुवातमा नेकपा एमालेका सांसद क्षितिज थेबेले राष्ट्रियताका सवालमा सिङ्गो प्रतिनिधि सभा एक ठाउँमा हुनुपर्ने भन्दै प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति नसच्याएसम्म सदन चल्न नदिने बताउनुभयो। त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले संसदमा प्रस्तुत भएको बजेटमा भन्सार दरका विषयमा उठेका प्रश्नको पनि सरकारले जवाफ दिनुपर्ने बताउनुभयो। नेपाली कङ्ग्रेसका सांसद निष्कल राईले प्रतिपक्षी दलले विरोधका लागि मात्रै विरोध गरेको नभई राष्ट्रिय हितका पक्षमा आफूहरू सधैँ उभिरहने बताउनुभयो। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुशबु ओलीले लामो समयदेखिको सदनमा अवरोध तत्काल हटाउन नेपालले पनि भारतको सीमा मिचेको छ भनेर हस्ताक्षर सहित सरकारले पुष्टि गर्नुपर्ने विचार व्यक्त गर्नुभयो। बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राईले राष्ट्रहित विपरीत संसदमा प्रधानमन्त्रीले बोल्नुभएको कुरा रेकर्डबाट हटाउँदै आइन्दा त्यस्ता अभिव्यक्ति कसैले पनि दिन नमिल्ने गरी प्रतिबद्धता पत्र प्रस्तावका रूपमा सदनबाट पास गर्न प्रस्ताव गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि जेठ 27 गते बुधबार दिनको 11 बजे बस्नेछ। राष्ट्रिय सभाको आजको बैठक पनि प्रतिपक्षी दलका सांसदहरूको अवरोधका कारण जेठ 28 गते बिहिबार 1:15 बस्ने गरी स्थगित भएको छ। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले कार्यसूची अनुसार बैठक अगाडि बढाउन आग्रह गर्नुभए पनि प्रतिपक्षी दलका सांसदहरूको विरोध जारी रहेकोले बैठक स्थगित भएको हो। अध्यक्ष दाहालले जनताले अनुभूति गर्ने गरी सरकार र राजनैतिक दलहरूबीच पर्याप्त परामर्श हुन नसकेको र सदनमा नाराबाजी गरी पटक पटक बैठक स्थगित गरिनुपर्छ गर्ने अवस्थाले सम्पूर्ण नेपाली जनता र सिङ्गो देश नै प्रभावित बनेको बताउनुभयो। बैठकमा सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको सीमा मिचेको भनी दिनुभएको अभिव्यक्तिको सरकारी तहमा कुनै प्रमाण नभएकोले त्यस्तो संवेदनशील विषयमा बोल्दा सन्धि तथा ऐतिहासिक दस्तावेजलाई आधार बनाउनु पर्नेमा जोड दिनुभयो। सरकारले निजामती सेवा 16 संशोधन नियमावली 2083 स्वीकृत गरेको छ। आज बसेको मन्त्री परिषद बैठकको निर्णयहरू सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले निजामती सेवा 16 संशोधन नियमावली स्वीकृत गरेको जानकारी दिनुभयो।
1: निजामती सेवा 16 संशोधन नियमावली 2083 स्वीकृत गर्ने निजामती सेवा 16 संशोधन नियमावली 2083 स्वीकृत गर्ने
0: मन्त्री परिषद बैठकले पूर्व गृहमन्त्री एवं प्रतिनिधि सभा सदस्य गुरुङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेश गरेको प्रतिवेदन ग्रहण गर्ने पनि निर्णय गरेको छ। सरकारले तल्लो अरुण जलविद्युत आयोजना, लोबर न्यादी खोला जलविद्युत आयोजना, घुन्सा खोला जलविद्युत आयोजना र तादी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति प्रदान गरेको मन्त्री पोखरेलले जानकारी दिनुभयो।
1: यदि आवश्यक पर्यो भने आवश्यकता अनुसार प्रधानमन्त्रीज्यूले सदनमा सम्बोधन गर्न केही उहाँलाई अप्ठ्यारो छैन भन्ने कुरा त अस्तिको सम्बोधनबाट पनि देखिहाल्यो नि।
0: त्यस्तै मन्त्री पोखरेलले त्रिभुवन विश्वविद्यालयमा बजेट अभाव नहुने गरी आवश्यक बजेट विनियोजन गरिएको र शिक्षा क्षेत्रमा पर्याप्त बजेट छुट्याइएको जानकारी दिनुभयो। मन्त्री पोखरेलले हाल परीक्षाको नाममा विद्यार्थीहरूको मोबाइल फोन नष्ट गरिएको कार्य गैर कानुनी भएको प्रश्न पार्नुहुँदै संघीय सरकार अन्तर्गतको शिक्षा तथा खेलकुद

0: मन्त्रालयबाट त्यस्तो निर्देशन जारी नभएको जानकारी समेत दिनुभयो। बैठकमा विशाल कुमार भण्डारीको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको 9 सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय भएको पनि मन्त्री पोखरेलले बताउनुभयो। काठमाडौँ उपत्यका भित्रिने नागढुङ्गा सिस्नेखोला सुरुङ मार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ। आयोजनाका अनुसार सुरुङ मार्ग सञ्चालनका लागि प्रक्रिया अघि बढिसकेको छ। सहकर्मी यशोदा अधिकारीको यो रिपोर्ट।
1: कुनै बेला भौगोलिक विविधता रहेको नेपाल जस्तो मुलुकमा सुरुङ मार्ग बन्छ भन्दा अनौठो लाग्ने गर्दथ्यो, तर अहिले नागढुङ्गा सिस्नेखोला सुरुङ मार्ग निर्माण भएर व्यावसायिक रूपमा सञ्चालनमा आउन लागेको सुन्दा विकासले फड्को मारेको भान हुन्छ। अत्याधुनिक प्रविधिको प्रयोग गरी निर्माण गरिएको नागढुङ्गा सुरुङ मार्गमा विभिन्न यन्त्रहरू जडान, ट्राफिक अवस्थाको जानकारीका लागि कन्ट्रोल रूम, सिसी क्यामेरा जडान गरिसकिएको छ। त्यसै गरी सवारी साधनबाट निस्कने हानिकारक ग्यासको फिल्टरका लागि सुरुङ मार्गमा अक्सिजनको प्रवाहलाई कायम राख्न 15 जेट फ्यानको प्रयोग गरिएको छ भने भिजिबिलिटी मिटर र आपतकालीन सञ्चारका लागि टेलिफोन जडान पनि गरिएको छ। काठमाडौँ भित्रिने मुख्य नाकाबाट आवत जावत गर्न सहज हुने उद्देश्यका साथ निर्माण गरिएको करिब 3 किलोमिटर दूरी रहेको सुरुङ मार्ग निर्माणको 99% काम सकिएको बताउनुहुन्छ आयोजना प्रमुख सौजन्य नेपाल।
2: अहिले हस्तान्तरणको प्रक्रियामा रहेको छ। हालसम्म भौतिक प्रगति करिब 99.5% केही छिटपुट कार्यहरू मात्रै बाँकी रहेको छ। साउन महिनाभित्रबाट हामीले सञ्चालन गर्ने गरेर तयारी गरेका छौँ।
1: सवारी साधन सञ्चालनका लागि मुख्य सुरुङ मार्ग निर्माण गरिएको छ भने आपतकालीन समयमा प्रयोग गर्ने गरी सँगै सहायक मार्ग पनि निर्माण गरिएको छ। सरकारले सुरुङ मार्ग प्रयोग गर्दा बचत हुने इन्धन र समयका हिसाबले सवारी साधनले तिर्नुपर्ने शुल्क निर्धारण पनि गरिसकेको छ। जसअनुसार काठमाडौँ प्रवेश गर्दा साना सवारी साधनलाई 65 रुपियाँ र काठमाडौँबाट फर्कँदा 60 रुपियाँ शुल्क लाग्नेछ भने ठुला सवारी साधनलाई काठमाडौँ प्रवेश गर्दा 600 रुपियाँ र फर्कँदा 250 रुपियाँ शुल्क लाग्ने आयोजना प्रमुख नेपाल बताउनुहुन्छ।
2: टोल निर्धारण गर्दाखेरि सवारी साधनको फ्युल बचत, समयको बचत र भेहिकल मेन्टेनेन्स कस्ट वेरेन्टियरमा हुने बचतलाई आधार मानेर चाहिँ माथिको बाटोबाट जाँदा र सुरुङ मार्ग प्रयोग गर्दाखेरि त्यसको चाहिँ 30% टोल रेट मानेर साना सवारी साधनहरू काठमाडौँतर्फ आउँदाखेरि 65 रुपियाँ निर्धारण गरेका छौँ। काठमाडौँबाट बाहिरिँदाखेरि ओह्रालो पनि पर्ने र लोडेड सवारी साधनहरू त्यति नहुने हुँदा उहाँहरूको बचत पनि कम हुन्छ, फ्युल कन्जम्सन पनि कम हुने भएकाले त्यसैलाई इक्विभ्यालेन्ट रूपमा चाहिँ 600 रुपियाँ उकालोमा तिर्ने सवारी साधनले ओह्रालोमा झर्दाखेरि भने 250 रुपियाँ मात्रै तिर्नुपर्नेछ।
1: इतिहासमै पहिलोचोटि सुरुङ मार्ग निर्माण गर्दा विभिन्न समस्या नआएका भने होइनन्। निर्माण सामग्री अभावदेखि स्थानीयको अवरोध समेत सामना गरेर निर्माणको अन्तिम चरणमा पुगेको सुरुङ मार्ग आयोजनामा अझै केही बाहिरी समस्या यथावत छन्। अहिले सरकार ती समस्यालाई सम्बोधन गर्ने गरी अघि बढेको आयोजना प्रमुख नेपालले जानकारी दिनुभयो।
2: पश्चिम पोर्टल भन्दा बाहिरपट्टि रोड साइड सर्भिस स्टेसन भन्ने निर्माण गर्नुपर्ने थियो। त्यसमा चाहिँ जग्गा विवाद भएको कारणले गर्दाखेरि आयोजनाले त्यसलाई चाहिँ तत्कालको लागि अगाडि नबढाउने भन्ने निर्णय गरेको छ। स्पेसल एम्बुलेन्स सुरक्षा संयन्त्रका रेस्क्यूको लागि जान लागेका सवारी साधनहरूलाई दस्तुर लिने कि नलिने एउटा निर्णय गर्न बाँकी रहेको छ।
1: सुरुङ मार्ग भूमिगत संरचना हो। सुरुङ मार्गलाई आर्थिक विकासको महत्वपूर्ण पूर्वाधारका रूपमा पनि लिने गरिन्छ। परिकल्पना गरिएको टोखा 6 सुरुङ मार्ग होस् वा निर्माणको अन्तिम चरणमा पुगेको नागढुङ्गा सुरुङ मार्गसँगै बन्दै गरेको सिद्ध बाबा सुरुङ मार्गले नेपाल अब सुरुङ मार्गको युगमा प्रवेश गर्दै गरेको भान हुन्छ। यशोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
3: हेलो,
4: के गर्दैछौ?
3: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
4: ए हो र, अनि मेरो लागि के किन्दैछौ?
3: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल। मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो?
4: के थाहा छैन मलाई?
3: एनटिसीको अनलिमिटेड नाइट भोइस

0: सूचना गर्नुपर्ने बताउनुभयो।
1: सरकार अन्तर्गतका निकायहरूले चाहिँ क्लेरिटी सहित आफ्नो स्कोपमा पर्ने काम टाइमली सक्न सकियो भनेदेखि सरकार सफल हुने हो। राष्ट्र र जनता विकास केन्द्रमा हुने जुनसुकै समस्या समाधान गर्नको लागि सरकार कटिबद्ध छ। इन्टर एजेन्सी कोअर्डिनेसन कोलाबोरेसनमा हामी चुकिरहेका छौँ जस्तो लाग्छ। हामी बसेर ती समस्याहरूको समाधान गर्न सक्छौँ।
0: मन्त्री डाक्टर तिमुल सिन्हाले आर्थिक वर्ष 2082-83 पुँजीगत र चालू खर्चको अनुपात 41.05% रहेको उल्लेख गर्नुहुँदै खर्च प्रणालीमा सुधार आवश्यक रहेकोमा जोड दिनुभयो। संचार मन्त्री तिमुल सिन्हाले मन्त्रालय अन्तर्गत घोषणा गरिएका कार्यक्रमको कार्यान्वयनमा सम्बन्धित निकायबीच स्पष्ट जिम्मेवारी र समन्वय आवश्यक रहेको र सरकार अन्तर्गतका निकायले आफ्नो कार्यक्षेत्रभित्रका काम स्पष्ट रूपमा सम्पन्न गर्न सके सरकारको कार्य सम्पादन प्रभावकारी बन्ने उल्लेख गर्नुभयो। बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य तथा सूचना तथा संचार मन्त्रालय अन्तर्गतका विभाग र कार्यालयका प्रमुखहरूले आफ्ना कार्यालयका योजना तथा कार्यक्रम कार्यान्वयनका बारेमा जानकारी गराउनु भएको थियो। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले आगामी 10 वर्षलाई आन्तरिक रोजगारी प्रवर्धनको दशकका रूपमा मनाउने घोषणा गर्नुभएको छ। स्विजरल्यान्डको जिनिभामा आयोजित 114 अन्तर्राष्ट्रिय श्रम संगठनको सम्मेलनमा आज सम्बोधन गर्दै उहाँले नारामा मात्र सीमित नभई नेपाली युवाहरूको आकांक्षा पूरा गर्न एक उत्पादनशील र समावेशी श्रम बजार निर्माण गर्ने 10 वर्षीय कार्ययोजना बनाइएको उल्लेख गर्नुभयो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले राष्ट्रिय दुग्ध विकास बोर्डलाई प्रभावकारी र परिणाममुखी संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ। आज राष्ट्रिय दुग्ध विकास बोर्डको अध्यक्षको पदभार ग्रहण गर्दै मन्त्री चौधरीले बोर्डको उद्देश्य अनुसार कार्य सम्पादन गर्दै दुग्ध क्षेत्रको समग्र विकासका लागि सबै पक्षसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। विगत लामो समयदेखि औद्योगिक क्षेत्रको करोडौँ रकम बराबरको सरकारी जग्गा भवन र पूर्वाधार प्रयोग गरेर भाडा र महसुल नतिर्ने ठूला उद्योगीमाथि सरकारले कठोर कदम चालेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले 7 दिनभित्र बक्यौता रकम भुक्तानी नगरे कडा कदम चाल्ने तयारी गर्नुभएको छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको आयोजना तथा बीबीसी मिडिया एक्सनको सहयोगमा आज मनसुन सडक सुरक्षा र सूचना सञ्चार सम्बन्धी अन्तर्क्रिया सम्पन्न भएको छ। रेडियो नेपालको केन्द्रीय प्रसारण केन्द्र सिंहदरबारमा आयोजित अन्तर्क्रियामा सहभागीहरूले मनसुनको समयमा सडक दुर्घटना र मानवीय क्षति कम गर्न सबै सरकारवाला जिम्मेवार र सचेत बन्न आवश्यक रहेकोमा जोड दिनुभएको छ। कार्यक्रममा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता उपसचिव शान्ति महतले विपदका घटना हुनुको कारणमध्ये 80% मानवीय कारण रहेको र जसबाट सबभन्दा बढी 15-35 वर्ष उमेरका युवाहरू दुर्घटनामा पर्ने गरेको बताउनुभयो। अन्तर्क्रिया कार्यक्रममा जल तथा मौसम पूर्वानुमान विभागका प्रवक्ता विभूति पोखरेलले विभागको रियल टाइम डेटालाई सडक दुर्घटना न्यूनीकरण जस्ता विपदजन्य घटना रोक्न सूचना सञ्जालको रूपमा प्रयोग गर्न सकिने सुझाव दिनुभयो। प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले सडक दुर्घटनामा बढी युवा तथा आर्थिक उपार्जनमा सक्रिय जनशक्ति गुमाउनु परेको भन्दै त्यसको रोकथामका लागि यात्रु चालक र सरकारवाला सबै पक्षको साझेदारी र सबल प्रयास आवश्यक रहेको बताउनुभयो। त्यसै गरी सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक कमल बहादुर अधिकारीले नेपालमा भौगोलिक प्राकृतिक तथा सचेतनाको अभावका कारण विपदजन्य दुर्घटनामा मानवीय क्षति हुने गरेकोले प्रभावकारी रूपमा सामुदायिक सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो। नेपाल यातायात व्यवसाय महासङ्घका अध्यक्ष सरोज सिटौलाले यात्रु सचेतना र पूर्व सूचना प्रणालीलाई बढी प्रभावकारी र प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। त्यस्तै कार्यक्रममा पठाओ नेपालका प्रबन्धक सुदिनमान ताम्राकारले मनसुन तथा विपदका सूचनाहरू डिजिटल एप्सहरू मार्फत प्रवाह गर्न सकिने सुझाव राख्नुभयो। सार्वजनिक सेवा प्रसारण नेपाल टेलिभिजनका नायब महाप्रबन्धक राजकुमार थापाको अध्यक्षतामा कार्यक्रम भएको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब अन्तर्राष्ट्रिय प्रसङ्ग। इरान र इजरायलबीच हालका लागि एक अर्कामाथि आक्रमण रोकिए पनि क्षेत्रीय तनाव भने कायमै छ। तेहरानले इजरायलले आक्रमक गतिविधि जारी राखे पुनः सैन्य कारवाही सुरु गर्ने चेतावनी दिएको छ। अब मौसम। आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा साथै लुम्बिनी प्रदेशको तराई भूभागमा गड्याङगुडुङ र चट्याङसहित मध्यम खालको पानी पर्ने र हिउँ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा गृहमन्त्रीमा

रञ्जन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनलाई सिफारिस, नियुक्तिपछि आजै शपथ गराइने। प्रतिपक्षी दलहरूद्वारा आज पनि संसदको दुवै सदनका बैठकहरूमा अवरोध र इरान र इजरायल बीच आक्रमण रोकिए पनि क्षेत्रीय तनाव भने कायमै। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजी सुन्न सक्नुहुनेछ। हस्त, नमस्ते।

यी रेडियो नेपाल हो। अब सरस्वती राई दनवारकबाट दनवारी भाषा समाचार सुन। प्रतिपक्षी सांसदले लगातार कर्ल विरोधक कारण आज पनि प्रतिनिधि सभाग बैठक अखै पार्ल भए। प्रतिनिधि सभाग आज बैठक सुरु अखै साथ प्रतिपक्षी दल नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी तथा स्वराष्ट्रिय प्रजातन्त्र पार्टी सांसदले उठेको विरोध जनाने सो सभामुख डोलप्रसाद आर्यले सत्तापक्ष तथा विपक्षी दल लखसँगै छलफल सुरु भइसिद्धा लखेको सदन काम कारवाही आगु बढ्याले सांसद लखले अनुरोध गर्लर लग्छ। बैठकक सुरुवातमा नेकपा एमालेक सांसद क्षितिज थेवै राष्ट्रियता सवालमा सिङ्गे प्रतिनिधि सभा एकता ठाउँमा अखै पर्लार बाजदी प्रधानमन्त्री बाजल कुरो नै सच्यासम्म सदन चले नै दिलार बाजलग छ। उसनिकै नेपिस्ट पार्षद महेन्द्रमा उठी पर्लार बाजलग छ। नेपाली काङ्ग्रेसक सांसद निष्कल राई यी विरोध विरोधक

राष्ट्रिय प्रजातन्त्र पार्टी सांसद खुसबु ओली सहितै आफ्नै विचार थरलर्ला छ। बैठकमा श्रम संस्कृति पार्टी अध्यक्ष सांसद हर्कराज राई, प्रधानमन्त्री बाजल कुरोरे कटकबाटै हटियालाई बोल्टी अबक दिनमा एनोद करेले, विशाल कुमार भण्डारीक अध्यक्षतामा 9 सदस्यीय तदर्थ समिति गठन कर्ला निर्णय कर्ला सरकारक प्रवक्ता तथा शिक्षा अंश खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिलर छाट। मन्त्री परिषदक बैठकले चारवटा पानी बत्तीको आयोजनालाई राष्ट्रिय बनक ठाउँ चाल्यालाई स्वीकृति दिइरहेली। स्वीकृति पाइला आयोजनामा तल्लो अरुण जलविद्युत आयोजना, लोवर म्यादी खोला जलविद्युत आयोजना, घुन्सा खोला जलविद्युत आयोजना, तसु तादी खोला जलविद्युत आयोजना रचिक। राष्ट्रिय सभाग सदस्य लखे अर्थमन्त्री डाक्टर सुनिम वागलाई करक दर हेरफेर कर्ल दोषलाई ती ओख्रक छानबिन समिति बान्या पर्ला माग कर्ल र छत्। सभाग आजुक बैठक आकस्मिक समयमा सांसद तुलप्रसाद विश्वकर्मै आर्थिक विधेयक सदनमा धरी सिद्धाल 24 घण्टा नयक्ते 16 पेज गायब गरेको, उचीमा पेज घटाएको अर्को विधेयक निकाल्न विषयमा स्पष्ट हखै पर्सिक बाजिरहेल। यीसँगै सांसद रेणु चन्दै पनि उही कुरोमा जोड दिल रहेस। सांसद नारायण दत्त मिश्र तसु मिना सिंह रखाले प्रधानमन्त्री बालेन्द्र शाह नेपाल भारतक बारेमा बाझ्ल कुरोमा संसदलाई उत्तर दे पर्लार माग कलर छ। राष्ट्रिय सभागारको बैठक यी जेठ 28 गते दिन खनि 1 बजे पाछे बस्छिक। परराष्ट्र मन्त्री शिशिर खनाले नाबु समयसो समाधान अखै नै पार्ल भूतपूर्व ब्रिटिस

संयुक्त अधिराज्य बेलायत सरकारक चाहिँ अनुरोध गर्ल रहेस। परराष्ट्र मन्त्री खनाल तसु बेलायतक रक्षा मन्त्री माननीय जोन हिली तसु भेटेरन भूतपूर्व इच्छक ऐतिहासिक नातामा गोर्खै पुरालाई विशेष योगदानलाई दिताती मन्त्री खनाले बेलायत सरकार आगु यी मुद्दा लखले चाँडो भन्दा चाँडो आफ्नै सहमतिका आधारमा टुङ्गोमा पुर्याले तसु चैलार पहल करेले जोड दिइरहेल। सूचना तसु संचार मन्त्री डाक्टर विक्रम तिमल सिंह मन्त्रालय तसु उही संघिक निकायमा काम गर्दै देखन्जैल समस्या चाँडो समाधान गरेको फल दिला ढङ्गै काम गरेर निर्देशन दिल र छ। सूचना तसु संचार मन्त्रालय चालु आर्थिक वर्ष 2082-83 तेस्रा त्रैमासिक समीक्षा तसु मन्त्रालय स्तरीय विकास समस्या समाधान समिति बैठकलाई आज सम्बोधन गर्दै उही समस्या तसु प्रश्नक बाटे पारालार बेहोरा सिद्धाको ओखरक समाधानमा केन्द्रित दखै पर्लार बाजिरे लग। संचार मन्त्री डाक्टर तिमल सिंह मन्त्रालय भित्र कनक कनक किना समस्या रचिक उसे कनाबाट कनिको निष्कल हो तसो ओखलाई कनिको फुक्या पारे बाजलार विषयमा केन्द्रित रहेको काम गरेले कर्मचारीले निर्देशन दिल र छात। कृषि वन तसु पर्यावरण मन्त्री गीता चौधरी राष्ट्रिय दुग्ध विकास बोर्डलाई सोलारी तसु फल दिलार खालक संस्थाको रूपमा विकास गरे पर्छिक बाजिरेले। आज राष्ट्रिय दुध विकास बोर्डक अध्यक्ष पदक जिम्मेवारी लिति मन्त्री चौधरी बोर्डक उद्देश्य अनुसार काम गर्दै दुधक ठाउँ सेव्य विकासक लागि सेव्य पक्षसँगै मिलेको काम गरेको आगु बढ्लार कट्टरता व्यक्त गर्ल रहेस। मन्त्री चौधरी बोर्डक पदाधिकारी तसु कर्मचारीलाई संस्थामा थप जिम्मेवार बन्ती दुधक ठाउँ सेव्य विकास निकाले बढ्या बजार व्यवस्थापन तसु किसानक हित जोग्याले आगो बढीको काम गरेले निर्देशन दिल र छात। युवा तसु श्रम तसु रोजगार मन्त्री रामजी यादवले आइलार 10 वर्षले आन्तरिक रोजगारी प्रवर्धनक दशकक रूपमा मनालार घोषणा गरिरहेलक। स्विजरल्यान्डक जेनेभामा आयोजना गर्ल 114 अन्तर्राष्ट्रिय श्रम सङ्गठन आइएलओ भेलामा आज सम्बोधन गर्थ्यौँ वै नारामा मात्र नयकेको नेपाली बठ्ने लखक इच्छा चाहना पूरा गरेर एकता निकालै पार्ला तसु समावेशी श्रम बजार बनालार 10 वर्षे कामक योजना बनालाई उल्लेख गर्ल रहेस। मन्त्री यादवले एआईसँगै प्रविधिमा हावापानीमा फेरन्जैल अवस्था तसो श्रम गतिशीलता कारण विश्वव्यापी श्रम बजारमा नयाँ चुनौती थपन्जैल बाँच्दी उही मानुषक सेवा मर्यादित जागिर वा काम निकालार तसो जोगलारको बसलार पक्का आखलार आधार बनाएले सेव्य आइएलओ सदस्य राष्ट्रलखलाई मिलेको काम गरेर अनुरोध गर्ल र छात। विपद खतरा हटालार हावापानी फेरन्जैलार चुनौती समुदायमा आधारित पहिला गर्ला तयारी तसु धेरै पक्षिक साझेदारी चैल उयो चाहिँ विज्ञ लखे जोड दिइरहेला। विपद जोखिम न्यूनीकरण तसु व्यवस्थापनमा काम गरिधरल प्रकोप पहिला गर्लार तयारी सञ्जाल डिपी नेट नेपालले आफ्नै 30औं वार्षिक उत्सवक अवसरमा काठमाडौँमा आयोजना गर्ला सुरक्षित नेपालक लागि साझेदारी ज्ञान तसु उत्थानशीलता 30 वर्षक विषय कार्यक्रमक सहभागी लखे बित्लो समय अनुभवले आधार बनाएको आइलार दिनमा पहिला तयारी सुशासन तसु खतरा व्यवस्थापनले अझ सोलारी बान्या पलानमा जोड दिल हो। कार्यक्रममा राष्ट्रिय योजना आयोगक सदस्य प्राध्यापक डाक्टर सञ्जय आचार्य विपद व्यवस्थापनमा मानुष तसु परिवार स्तर सोने सचेतना बढ्या पर्लार अंशु ओखले समुदाय तसु संस्थागत संरचनासँगै जोडे पर्लार बाजिरे लग। पछिल्लो समय काठमाडौँ उपत्यका बर्ड फ्लू खटरामा रचि एक सरकारी बर्ड फ्लू लाग्ला ठाउँमा रोग रोकेले तसु अन्त फैले नैदेले आकस्मिक काम सुरु गरिरहेली। पशु सेवा विभागक महानिर्देशक डाक्टर उमेश दाहालले रोग लाग्ला पुष्टि हकला 10 जिल्लामा 72 फार्म करिब 5,15,000 कुखुरी नाश गर्ला जानकारी दिल र छात। सेबेभन्दा बढी लेयर्स कुखुरी तसु स्थानीय जातक कुखुरी बढी प्रभावित देखन्जैरेलिक। सरकारक निर्देशन अनुसार खटला चार चारो काम गर्ला टोली 7 लाख डिमा तसु 183 टन दाना पनि नाश गर्ला उही बाजिरेलक। दाहालक अनुसार किछु हप्ता आगु झापा मोरङ सुनसरी जिल्ला पाछे महोत्तरी बारा चितवन हख्ती काठमाडौँ भक्तपुर ललितपुर तसु पाछलो समय नवलपरासी जिल्लामा बर्ड फ्लू फैलिरहेलिक। भूमि व्यवस्था कृषि तसु सहकारी मन्त्रालय मधेस प्रदेश सुक्खा सहै पार्ला जातक धान ल्याले किसानलाई अनुरोध गर्ल र छिक। यी वर्ष बर्खाक समयमा परिधरला भन्दा चुटिक पानी परे पार्ला रखेको मन्त्रालय एनक सुझाव दिल हो। मन्त्रालय सार्वजनिक गर्ल सूचनामा हावापानी फेरन्जैला कारण पानी परेले प्रकृतिमा आइल फेरबदल तसु परे पार्ला खडेरी खतराले ध्यानमा धर्ती सुक्खा 1 सुक्खा 2 सुक्खा 3 सुक्खा 4 सुक्खा 5 तसु सुक्खा 6 थिके जातक धान छानेले सिफारिस गर्ल र छिक। यी जातक धानै पानी नै पुग्नु पनि फरे पार्ला क्षमता धर्ला रखेको खडेरी खतरा हटियाले सहयोग पुग्लार मन्त्रालय विश्वास रचिक। दाङमा रोकिधरल ट्रकमा मोटरसाइकल ठोक्कते एकजना ज्यान जैरेलिक भने अर्को एकजना घाइते भैरेलग। आज बिहानी लमही नगरपालिका

0: नमस्कार, सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट प्रस्तुत हुने कार्यक्रम बागमती सेरोफेरोका साथमा आज पनि म कार्यक्रम प्रस्तुता कल्पना बास्तोला उपस्थित भइसकेकी छु। कार्यक्रममा तपाईँहरू सम्पूर्णलाई स्वागत छ। रेडियो नेपालको उत्पादन कार्यक्रम बागमती सेरोफेरो तपाईँहरूले एफएम 98, 100 र 103 मेगाहर्जमा तथा इन्टरनेटमा रेडियो नेपाल अनलाइन .com र रेडियो नेपाल .gov.np साथै रेडियो नेपालको मोबाइल एपबाट आफ्नो जुनसुकै अनुकूलको समयमा सुन्न सक्नुहुनेछ। यो कार्यक्रम हरेक हप्ताको मङ्गलबार दिउँसो 3 बजेको समाचारपछि यसै समयमा प्रसारण हुने गर्दछ। कार्यक्रममा हामी बागमती प्रदेशभित्रका विकासका गतिविधि, शिक्षा क्षेत्रका गतिविधि, कला र संस्कृतिका गतिविधि र आम नागरिकका चासोका विषयवस्तुहरूलाई प्रस्तुत गर्ने गरेका छौँ। आजको कार्यक्रममा हामीले उठाएका छौँ प्रहरी र नागरिक बीचको सम्बन्धका कुरा। प्रहरी हाम्रो सुरक्षाका लागि हो, तर के सबै नागरिकले प्रहरीलाई आफ्नो साथीकै रूपमा महसुस गर्न सकेका छन् त? यसै विषयमा आजको कार्यक्रममा हामीले एकजना समाजसेवी, महिला समाजसेवी हुनुहुन्छ मिना पौडेल, उहाँसँग प्रहरी र नागरिक बीचको सम्बन्धका विषयमा उहाँले राख्नुभएको विचारलाई कार्यक्रममा प्रस्तुत गर्नेछौँ। त्यसै गरी आजको कार्यक्रममा एकजना युवा साथीको विचारलाई पनि हामीले प्रस्तुत गर्नेछौँ। यसका साथै आज हामीले समानताका लागि चेतना समाज नेपालका अध्यक्ष, जसले चाहिँ समाजमा विभिन्न चेतनामूलक कार्यक्रमहरू लगेर समाजलाई सुसज्जित गराइरहनु भएका एकजना पात्र हुनुहुन्छ प्रदीप सोप, उहाँसँग गरेको कुराकानीलाई कार्यक्रममा प्रस्तुत गर्नेछौँ। त्यसै गरी कार्यक्रममा हामीले आज कुराकानी गर्नेछौँ नेपाल प्रहरी प्रधान कार्यालयका प्रवक्ता, केन्द्रीय प्रवक्ता हुनुहुन्छ उहाँ अभि नारायण काफले, उहाँसँग आज हामी कुराकानी गर्नेछौँ। मिना पौडेलको विचारलाई आजको कार्यक्रमको सुरुमा सुनौ है त।
1: म चाहिँ मिना पौडेल, अलिकति डर भावना पनि बढी छ। प्रहरी मेरो साथी हो भन्ने कुरा चाहिँ उहाँहरूले ककसलाई पुग्ने गरी चलाउनु भएको छ, त ककसको भाषा जस्तो भाषा अनि क्षेत्र त्यो ओगट्ने गरी चाहिँ उहाँहरूले कतिको निर्माण गर्नु भएको छ, त्यो इन्फर्मेसनहरू कसरी सेयर गर्नुभएको छ भन्ने कुरा सबैमा सेयर भएछ जस्तो मलाई लाग्दैन कि। कति कुराहरू चाहिँ अब उहाँहरूको लिमिटेसन पनि होला, त्यसले गर्दाखेरि पनि सबै सामु चाहिँ पुगेको छैन कति कुराहरू चाहिँ। अनि कतिलाई चाहिँ अब प्रहरी देख्ने बित्तिकै पहिलादेखि चाहिँ एउटा हाउकुची जस्तो उसले चाहिँ चुस्छ अरे अथवा यसरी लान्छ अरे अनि हकार्छ भन्ने त्यो खालको भावना हुन्छ नि मान्छेलाई, त्यस्तो भएको कारणले गर्दाखेरि धेरै अलि अगाडि कति अलि डराउने पनि हुन्छ भन्ने केही केही चाहिँ अब प्रहरी मेरो साथी भन्छ। तर साथी नै चाहिँ कसरी हुन्छ त ऊ यसरी दमन गरिरहेको हुन्छ भन्ने कुराहरू पनि गरिराख्या हुन्छ के। अब अस्ति हाम्रो त्यो बुटलमा पनि अलिकति गर्छौँ चाहिँ भन्ने, तर अब अलिक त्यो सेन्सिटिभिटी चाहिँ नयाँ आएको त्यो प्रहरीहरू हुन सक्छ, त्यसलाई चाहिँ अलिकति गाह्रो अलि उहाँहरूलाई सेन्सिटिभिटी नभएको हो कि अलि माथिबाट चाहिँ त्यो तल्लो साथी भन्नु पर्ने बनाउनु पर्नेहरूलाई चाहिँ अलिकति ओरिएन्टेसन सबै सेक्टरको नपुगेको हो कि भन्ने लाग्छ। तर पनि त्यस्तो धेरै नै नराम्रो नै गर्नु भएको छ जस्तो चाहिँ मलाई लाग्दैन, अलिकति ओरिएन्टेसन कम भएको कि जस्तो फिल चाहिँ हुन्छ। देख्न सक्छौँ त्यो के अरे अब यो सरकारले कति ठाउँमा यो सुकुम्बासी बस्तीहरूलाई रोजर लगाउने कामहरू अब सामाजिक सञ्जालहरूमा चाहिँ एकदमै धेरै आइराखेको छ होइन, त्यसलाई चाहिँ अलिकति अब किन त्यस्तो भइरहेछ भन्ने कुराले पनि अलिक गाह्रो। अब उहाँहरूले अर्डर मान्नु पर्ने हुन्छ, अर्डर नमाने पछाडि उहाँहरूलाई पनि फेरि अर्को एक्सन आममा आउँछ भन्ने कारणले गर्दाखेरि पनि उहाँहरूले त्यो खालको व्यवहार गर्नुभएको कि होइन, पछाडि हटे पनि उहाँहरूलाई कारवाहीको शिकारमा पर्नुहुन्छ नि त, अनि त्यो भएको कारणले पनि उहाँहरूले त्यस्तो नगर्नु भएको कि जस्तो लाग्छ मलाई चाहिँ।
0: मिना पौडेलको भनाइले अझै पनि केही नागरिकहरूमा प्रहरीप्रति डर अनि दूरी रहेको संकेत गर्छ, तर के सबैको धारणा यस्तै छ त? अब एकजना युवा साथीको विचार सुनौ है त।
2: मेरो नाम सन्तोष पोखरेल आदित्य, साथीकै रूपमा पहिला पनि अब नेपाल प्रहरीलाई सम्मान गर्ने नै हामी अहिले पनि सम्मानै गर्छौँ। पहिला कुनै बेला अब थियो होला युवाहरू आए कुनै दिन चाहिँ अब उहाँहरूमाथि नेपाल प्रहरीमाथि नराम्रो व्यवहार गरे, त्यति बेला नराम्रो थियो होला, अहिले छैन, अहिले ठिक छ, अहिले सबै राम्रो छ, व्यवहार सबैको राम्रो छ, त्यही नै होइन। त्यो त अब बिस्तारी परिवर्तन भइरहेछ होला, अझै बिस्तारी हुन्छ, त्यो त हुनु परिहाल्छ। अब त्यो परिवर्तन नभइकन त सबै एक नासले दुइटै कुरा चाहिँ अब नागरिक पनि आएको नेपाल प्रहरी पनि आएको भएर त कहाँ होला र एउटा आगो एउटा पानी हुनुपर्छ।
0: सन्तोष पोखरेलले भने जस्तै प्रहरी र नागरिक बीचको सम्बन्ध मित्रतामै आधारित हुनुपर्छ भन्ने धारणा पनि बलियो छ समाजमा। अब यही विषयमा हामीले समाजसेवी जो लामो समयदेखि समाजमा विभिन्न किसिमका सचेतनामूलक कार्यक्रमहरू लगेर समाजलाई सुसज्जित गरिरहनु भएको छ प्रदीप सुप, उहाँसँग गरेको कुराकानी अबको प्रस्तुति। यो प्रहरी र नागरिकको सम्बन्धका विषयमा कुरा आउँदै गर्दा समाजमा चाहिँ अहिले प्रहरीको उपस्थितिलाई तपाईँले कसरी लिनु भएको छ?
3: समाजमा प्रहरी प्रहरीको उपस्थिति कहिले काहीँ आश लाग्दो देखिन्छ, कहिले काहीँ अलि त्रासपूर्ण पनि देखिन्छ, तर प्रहरीले विभिन्न किसिमका नारा चाहिँ सारेको छ, ती नारालाई चाहिँ व्यवहारमा उसले चाहिँ कार्यान्वयन गर्न चाहिँ सकेको छैन। मैले यो देखिरहेको छु सडक र उनीहरूका अफिस कार्यालयहरूमा मैले यो देख्छु, तर प्रहरी मेरो साथी हो भनेर चाहिँ जुन किसिमको उहाँहरूले चाहिँ त्यो नारा अगाडि ल्याउनु भएको छ, त्यो साथी जस्तो व्यवहार उनीहरूले गर्न चाहिँ सकेका छैनन्। यो साथी हुँ म भन्ने किसिमको व्यवहार गराउनु पर्यो जो प्रहरीबाट त्रसित नहोस्, आम नागरिकहरू त्रसित भन्ने वातावरण चाहिँ प्रहरीले आफैले चाहिँ सिर्जना गरेको जस्तो चाहिँ मैले देखेको छु।
0: भनेपछि बागमती प्रदेशमा प्रहरी प्रति नागरिकहरूको अब विश्वास बढ्दो छ कि घट्दो छ, तपाईँले के पाउनु?
3: अनि यसलाई मिश्रित रूपले हेर्नुपर्छ, कहिले काहीँ घट्दो देखिन्छ, कहिले काहीँ बढ्दो रूपमा देखिन्छ। तर उनीहरूले जुन किसिमको नारा अगाडि सारेका छन् त्यो नाराले म साथी हो, म चाहिँ प्रहरी हाम्रो साथी हो, हामी नागरिकका चाहिँ सेवक हौ, नागरिकलाई हामीले सुरक्षा गर्नुपर्छ भन्ने जुन चाहिँ उहाँहरूले सार्नु भएको नारा छ त्यो नारामा चाहिँ मात्र सीमित रह्यो, जो व्यवहार छ त्यो व्यवहार चाहिँ उहाँहरूले देखाउन सक्नु चाहिँ भएको छैन। र यसका लागि चाहिँ प्रहरीभित्र नै यसका विभिन्न आयाम र विभिन्न पक्षहरूलाई चाहिँ तालिम अर्थात् उहाँहरूले चाहिँ के प्राप्त गर्न सक्नुहुन्छ, त्यसलाई चाहिँ कसरी चाहिँ सुदृढीकरण गर्ने भन्ने सोच्नु छ, त्यो चाहिँ गर्न चाहिँ आवश्यक देख्छौँ।
0: अब प्रहरीले सुधार्नुपर्ने चाहिँ के पाउनुभयो त तपाईँले?
3: नागरिकले प्रहरी छ भन्दा उसले आत्मविश्वास लियोस् कि म चाहिँ प्रहरीको सुरक्षामा छु अर्थात् मेरो सुरक्षा प्रहरी गर्छ भन्ने किसिमको त्यो नागरिकले सोचो, तर उल्टै नागरिक चाहिँ प्रहरीले मलाई केही गरिदिन्छ कि प्रहरीले मलाई चाहिँ उल्टो धम्काइदिन्छ कि भन्ने किसिमको चाहिँ नहोस्, यो उसले गर्न आवश्यक छ। म जनताको साथमा हो, नागरिकको साथमा, र नागरिक र जनताको सुरक्षाका लागि चाहिँ म चाहिँ जिम्मेवार छु भन्ने चाहिँ प्रहरीले सोच्नु।
0: अब कतिपय ठाउँमा हेर्दा प्रहरीले नागरिकलाई सहयोग गरेको पनि पाइन्छ, जस्तो विभिन्न आन्दोलनहरू भए होइन, हामीले प्रत्यक्ष ती आन्दोलनहरू हेर्दाखेरि नागरिकलाई सबैभन्दा बढी प्रहरीले नै सहयोग गरेको अवस्थाहरू पनि देखिए। तपाईँले चाहिँ कुनै यस्तो घटनाहरू देख्नु भएको अथवा आफैलाई चाहिँ प्रहरीले कुनै सहयोग गरेको त्यस्तो कुनै माहौल छैन तपाईँसँग?
3: होइन, यो आन्दोलनका घटना त अलि फरकै हुन्छन्। प्रहरीले उसले आफ्नो नियमित कार्य गरोस् न, नागरिक प्रतिको जिम्मेवार उसले आफ्नो नियमित तवरले चाहिँ गर्ने के छन् उसका जिम्मेवारी त्यो गरौ। तर यहाँ के देखिँदैछ भनेकन भन्दा सरकार परिवर्तन भयो, अर्को परिवर्तन भयो, अरूले चाहिँ आफ्नो नीति नै परिवर्तन गर्ने, तर यो नागरिकका लागि चाहिँ सुरक्षाको प्रतिभूति हुँ। उसले आफ्नो नागरिक मेरो पहिलो कर्तव्य हो, राष्ट्रको जिम्मेवारी मेरो पहिलो कर्तव्य हो, र राष्ट्रका भएका हरेक संरचनाहरूको जिम्मेवारी र अर्थतिको सुरक्षा गर्न मेरो पहिलो कर्तव्य भन्ने किसिमको बोध हुनु पर्यो। तर त्यो कहिले कहिले छोडिदिने, कहिले मारपिट गर्ने, कहिले चाहिँ त्रसित पारिदिने, कहिले चाहिँ सहयोग गरे जस्तो गरिदिने, यो चाहिँ त्यति राम्रो चाहिँ मिल्दैन। नागरिक चाहिँ प्रहरीसँग चाहिँ सशङ्कित हुनु भएन, तर आन्दोलन जाँदाखेरिमा पनि नागरिकहरू आन्दोलनमा जान्छन्, कहिले प्रहरीले चाहिँ एकदम राम्रो व्यवहार गरेको छोडिदिएको हुन्छ, कहिले चाहिँ अनि व्यापक धरकपट र मारपिट गर्छ, अनि यो नागरिक प्रतिको उसको होइन।
0: विशेष गरी यात्रा गर्दाको अवस्थालाई चाहिँ तपाईँले कसरी लिनु भएको छ? तपाईँहरू त भेहिकलहरू चलाएर हिँडिरहनुहुन्छ होइन, यात्राका बेला चाहिँ प्रहरी कस्तो बनिदिन्छ नागरिक प्रति? सपोज मानौ ट्राफिक प्रहरीकै कुरा गरौँ।
3: होइन होइन, ट्राफिक प्रहरीको नागरिक पनि अलिकति जिम्मेवारी त जिम्मेवारी भन्नुपर्छ, साधन चलाउँदा आफू ड्राइभिङ गर्दा नागरिक पनि जिम्मेवारी भन्नुपर्छ। उहाँहरूले सार्नुभएका नीति छन्, नियम छन्, त्यो नियम पालना चाहिँ गरिदियोस् भन्ने चाहिँ नागरिकहरूले त्यो नियम पालना गरिदियोस् भन्ने उहाँहरूले चाहनुहुन्छ, अनि यसमा चाहिँ यसमा नै नहोस् समस्या भएको। तर नागरिक कहिले काहीँ अर्को बाटो हिँडिदिन्छ, फरक बाटो हिँडिन्छ, फरक साइड हिँडिदिन्छ, अनि त्यहाँ दुर्घटना हुने हुन्छ, अनि त्यतिखेर चाहिँ प्रहरीको चाहिँ भूमिका म अलिकति सम्मान योग्य नै भूमिका देख्छौँ। तुरन्त रेस्क्यु गर्छ उसले, आफ्नो अगाडि भएको बेला चाहिँ रेस्क्यु गर्छ, कहाँ पठाउनु पर्ने त्यो पठाउँछ, अनि यो चाहिँ मैले देखेको छु प्रहरीले गरेका कुराहरूमा पनि।
0: अब नागरिकको तर्फबाट चाहिँ प्रहरीसँग सम्बन्ध राम्रो बनाउन अथवा प्रहरी मेरो साथी हो भन्ने भावना नै नागरिकले बोकेर हिँड्न चाहिँ के गर्नु पर्ला?
3: अनि प्रहरी मेरो साथी हो भन्ने भावना नै नागरिकलाई चाहिँ जागृत गराउने हो भने पहिलो कुरा त नागरिक गनदेखि बन्दुकदेखि तर्सन्छ नै, त्यो बन्दुक चाहिँ नागरिकका विरुद्धमा होइन भन्ने किसिमको चाहिँ देखाउनु पर्यो।
0: तपाईँले भन्न खोज्नु भएको चाहिँ अहिलेको माहौलमा चाहिँ सबै प्रहरी बन्दुक बोकेर बाहिर आउन थाले होइन,
3: त्यो पनि देखिन्छ नि त। अनि नागरिक तर्सने हो त बन्दुक हो नि, गन हो नि त, गनबाट तर्सने भएको कारणले चाहिँ यो पनि हाम्रो सुरक्षाका लागि हो भन्ने किसिमको प्रत्याभूति दिनु पर्यो। यदि मैले गलत गर्दिनँ भने प्रहरी चाहिँ मेरो साथी हो, यदि म गलत गर्छु भने प्रहरी मेरो साथी होइन, मलाई चाहिँ कारवाही गर्छ, ठाउँमा चाहिँ पुर्याउन सक्नु पर्यो। मैले चाहिँ यो देखिरहेको छैन, यो नागरिक र प्रहरी चाहिँ एकै साथ हुन्न जस्तो चाहिँ मलाई चाहिँ लागिरहेको छैन। किन भन्दा गन भएको त शक्तिमा हो नि, गन नभएको नागरिक निशस्त्र, नागरिक त निशस्त्र छ, उसले त नागरिक के अरे प्रहरीसँग डराउँछ नै, तर पनि यो गन चाहिँ मेरा विरुद्धमा होइन, मैले गलत नगर्दासम्म चाहिँ मेरा विरुद्धमा होइन भन्ने किसिमको त्यो धारणा चाहिँ प्रहरीले चाहिँ सायद ल्याउन सक्नु,
0: नागरिक विश्वस्त हुने अवस्था चाहिँ छैन होइन,
3: म चाहिँ देख्दिनँ उहाँहरूले यसलाई चाहिँ त्यो मिलाउने।
0: अब प्रहरीले त विभिन्न कार्यक्रमहरू ल्याइरहेको छ नि, जस्तो अघि तपाईँले पनि भन्नुभयो प्रहरी मेरो साथी हो भन्ने कार्यक्रम चलाउनुको कारणै नागरिकसँग नजिकको सम्बन्ध स्थापित होस् भनेरै चलाएको हो प्रहरीले, होइन त्यो चाहिँ के प्रभावकारी रूपमा कार्यान्वयन नभएको अथवा
3: नभएको मैले न प्रहरी मेरो साथी सामुदायिक साझेदारी प्रहरी कार्यक्रम छ होइन, जिल्ला जिल्लामा क्षेत्र क्षेत्रमा इलाका इलाकामा टोल टोलमा गाउँ गाउँमा त्यो किसिमको सन्देश चाहिँ छ। मैले अघि पनि भने नि एउटा हतियार समातेको प्रहरी छ, त्यो प्रहरीले चाहिँ के चाहिँ सम्म नागरिकलाई त प्रत्याभूति गराउन सक्नु पर्यो भनेकिन भन्दा यो हतियार मेरा लागि मेरो सुरक्षाका लागि हो भन्नेसम्म प्रत्याभूति गराउन सक्नु पर्यो, जबसम्म म गलत गर्दिनँ तबसम्म यो मेरा लागि चाहिँ सुरक्षा
0: प्रहरीले बोकेको हतियार त स्वयं प्रहरी आफ्नो सुरक्षाका लागि बोकिरहेको छ कि भन्ने पनि देखिएको छ नि त पछिल्लो चोटि समाजमा।
3: यो चाहिँ यो पछिल्लो पटक देखिएको ट्रेन्ड चाहिँ यो पनि आएको छ। उसले मैले भने नि अघि नागरिक मेरो मैले गलत नगर्दासम्म पुलिसबाट म सुरक्षित छु भन्ने किसिमको प्रत्याभूति गराउन चाहिँ सक्नु पर्यो। म नागरिक हुँ, मैले गलत गरेको छैन भने पुलिसले मलाई चाहिँ धरकपट गर्दैन, मलाई चाहिँ झुट्टा आरोपमा चाहिँ पक्राउ गर्दैन, मलाई झुट्टै केस लगाउँदैन भन्ने किसिमको प्रत्याभूति हुनु पर्यो। जब त्यहाँसम्म पुग्छ नि स्वभाव त अझै प्रहरी उसको साथी हुन्छ। यो देखिएको पछिल्लो पटकको देखिएको ट्रेन पनि त्यही छ, कसैको उक्साटमा कसैको चाहिँ दबावमा कसैको केहीमा चाहिँ यो किसिमको वातावरण चाहिँ बनेको छ नेपालमा, अर्थात् हामी यो देखिरहेछौँ। यही नागरिक चाहिँ मैले गल्ती गर्दिनँ, तपाईँहरू गल्ती नगर्नु, नागरिक गल्ती नगरोस्, जनता गल्ती नगरोस्, पुलिस सुरक्षा निकाय जनताको साथी हो, जनतासँगै रहन्छ भन्ने किसिमको। जब नागरिक गल्ती गर्न सुरु गर्छ त त्यो समुदायले नै त्यसलाई प्रतिकार गर्छ नि त, पुलिसले मात्रै किन त, एउटा व्यक्तिले गल्ती गर्छ समुदायले पनि प्रतिकार गर्छ।
0: अब अहिले चलेका जति कार्यक्रमहरू छन् ती कार्यक्रमहरू भन्दा पनि फरक किसिमका कार्यक्रम ल्याउन सक्नु पर्यो उसो भए प्रहरीले, होइन
3: फरक। अब नयाँ युगमा छ नि त, संसार त नयाँ युगमा प्रवेश गरेको छ नि त, त्यही नयाँ युग नयाँ के अरे प्राविधिक पाटाहरू अनि त्यही नागरिक के अरे पुलिस प्रहरी साथी हो भनिकन भन्ने सामुदायिक प्रहरी जस्ता कार्यक्रमहरू यसलाई पनि अलिकति आधुनिकरण गर्नु पर्यो। जनता अर्थात् चाहिँ अहिलेको युवाहरूले अहिलेको चाहिँ प्रौढहरूले के चाहेका छन् के छन् उनीहरूलाई सुरक्षाको अप्रत्याभूति कसरी हुन सक्छ भन्ने किसिमको वातावरण चाहिँ मिलाउनु, यही यहीँनिर चाहिँ तादम्य मिल्यो भने अनि प्रहरी मेरो साथी हो सामुदायिक साझेदारी कार्यक्रम जस्ता प्रहरीले सारेका हरेक के अरे ती अभियानहरू चाहिँ सफल हुन्छन् जस्तो लाग्छ मलाई।
0: उहाँ हुनुहुन्थ्यो समानताका लागि चेतना समाज नेपालका अध्यक्ष प्रदीप सुब। उहाँको भनाइ अनुसार समाजमा नागरिकहरूले पनि जिम्मेवारी निभाउनु पर्छ र विशेष गरी प्रहरीले पछिल्लो समयमा देखाएका घटनाक्रमलाई लिएर चाहिँ समाज अलिकति त्रसित भएको हो कि अथवा नागरिकका लागि चाहिँ प्रहरी हामी तपाईँहरूकै लागि हो है भन्ने वातावरण चाहिँ अझ पनि बनाउनु पर्ने पाउनु भएको छ उहाँले समाजमा, होइन भोलिका दिनमा प्रहरीले आज गरिरहेका कार्यक्रमहरू अथवा आज जुन किसिमका कार्यक्रमहरू लिएर समाजमा गइरहेको छ त्योभन्दा अझ फरक किसिमका कार्यक्रमहरू लिएर चाहिँ नागरिकलाई विश्वास दिलाउन सक्ने वातावरण प्रहरीले गर्नुपर्ने उहाँले देख्नु भएको छ। अब भने हामी नेपाल प्रहरीका केन्द्रीय प्रवक्तासँग कुराकानी गर्नेछौ, प्रहरी र नागरिकको बीचको सम्बन्धलाई चाहिँ स्वयं प्रहरीले नै कसरी लिएको छ र प्रहरी नागरिकको सेवामा कसरी खटिएको हुन्छ अथवा प्रहरी मेरो साथी हो भन्ने नारालाई चाहिँ प्रहरीले कसरी बुझाउँदैछ नागरिकलाई, यो विषयमा हामी कुराकानी गर्नेछौ नेपाल प्रहरीका प्रवक्ता अभि नारायण काफलेसँग। लागौ कुराकानी तर्फ, स्वागत छ यहाँलाई कार्यक्रममा।
4: हजुर धन्यवाद, नमस्कार।
0: प्रहरी र नागरिक बीचको सम्बन्धका कुराहरू आइरहँदाखेरि चाहिँ बागमती प्रदेशभित्रको अवस्थामा चाहिँ तपाईँहरूले प्रहरी र नागरिक बीचको सम्बन्धलाई चाहिँ कसरी लिनु भएको छ अहिले?
4: हामीले वास्तवमा बागमती प्रदेश र लगायत नेपाल भर नै हामीले प्रहरी र नागरिक बीचको सम्बन्ध असाध्यै सुदृढ प्रगाढ नङ मासु अझ बुझ्ने बुझ्दाखेरिको अवस्थामा हामी बिगिनिङदेखि नै सुरुदेखि नै हामी त्यसरी लिन्छौँ र अहिले पनि अझ सुदृढ भएको अवस्था पाउँछौँ।
0: हजुर, हजुरले अब यो भन्दै गर्दाखेरि कतिपय नागरिकहरूले चाहिँ प्रश्न गर्नु भएको छ क्या तपाईँहरूलाई, साथीको जस्तो सम्बन्ध कसरी मान्ने, प्रहरीले हामीलाई चाहिँ नागरिकलाई नागरिकै हिसाबले हेरिराखेको छैन भन्नुभएको छ, के भन्नुहुन्छ?
4: होइन, त्यो जहिले पनि हेर्नुहोस् नेपाल प्रहरीको स्थापना भएको करिब 70 वर्षदेखिको इतिहास हेर्नु होला, नागरिकको लागि, नागरिकको सुरक्षाको लागि अहोरात्र खटिएर प्रतिबद्धताका साथ नेपाल प्रहरी एउटा चाहिँ आफ्नो जीवन समेत चाहिँ समर्पण गर्दै नागरिककै हक अधिकार चाहिँ दिलाउनलाई मौलिक हक अधिकार जुन संविधानद्वारा प्रदत्त अधिकारको कानुन सन्दर्भमा होस् वा चाहिँ अपराधको रोकथाम वा घटित अपराधको सफल अनुसन्धानका कुराहरूमा होस् वा विभिन्न किसिमका जनचेतनामूलक चाहिँ जानकारी दिने कुराहरूमा होस् नेपाल प्रहरी नागरिकलाई सदैव केन्द्रबिन्दुमा राखेर शिरमा राखेर नागरिकको लागि सदा तत्पर भएर काम गरिरहेको संगठन हो यो यो यो नागरिककै लागि हो र यो स्थापना नागरिकको सुरक्षाको लागि हो भनेपछि नागरिक भन्दा बाहिर त नेपाल प्रहरीले काम गर्नै सक्दैन
0: हजुर अब कहिले काहीँ यो तपाईँहरूसम्म पनि गुनासाहरू त सायद आउँछन् होला प्रहरी प्रतिका नकारात्मक धारणाहरू बन्ने गरेका छन् अनि यसलाई चाहिँ सुधार्न के गर्नु पर्ला अथवा त्यस्ता धारणालाई चाहिँ तपाईँहरूले कसरी लिनुहुन्छ
4: एकदम नगण्य छ यो कुरामा म तपाईँको कुरामा सहमत भइनँ किनभने एकदम नगण्य छ यस्ता कुराहरू अधिकांश नागरिकले नेपाल प्रहरीलाई असाध्यै माया गर्नुहुन्छ असाध्यै सहयोग गर्नुहुन्छ असाध्यै सुदृढ सम्बन्ध राख्नुहुन्छ नागरिकसँगको सम्बन्ध अझै सुदृढ बनाउन हामीले हाम्रो प्रहरी हर्षले चाहिँ प्रहरी महानिरीक्षक बानबहादुर कार्कीज्यू सरबाटले चाहिँ आफैले यो एउटा कार्यक्रमको सुरुवात गरेर हामीले खास गरी काठमाडौँ ललितपुर भक्तपुर लगायत अन्य जिल्लाहरूमा पनि सुरु गरेका छौँ यो हाम्रो प्रहरी भनेको नागरिक र प्रहरीको सबैको हाम्रो साझा प्रहरी हो यो नागरिकको सुरक्षाको लागि नागरिकको मानवाधिकार संरक्षणको लागि र नागरिकको दिनानुदिन सुरक्षासँग सम्बन्धित समस्या समाधानको लागि स्थापित प्रहरी संगठन हो यो त्यसले गर्दाखेरि यस्ता सम्बन्ध सुदृढीकरण गर्नको लागि नेपाल प्रहरीले अझ आफ्नो काम कार्य पारदर्शिता निष्पक्षता चुस्त दुरुस्त सेवा प्रभावकारिताको हिसाबले लगेर र नागरिकका गुनासाहरू नागरिकका सुझावहरूलाई हृदयङ्गम गर्दै गुनासाहरूको समाधानको लागि नेपाल प्रहरी आफ्ना सम्पूर्ण प्रहरी निकायहरू मार्फत सम्पूर्ण प्रहरी अधिकारी मार्फत संगठन प्रमुखजीबाट पनि स्पष्ट सबैलाई निर्देशन भएको छ र सो बमोजिम नेपाल प्रहरीले आफ्ना तल्ला तहका कर्मचारीसम्म नागरिकसँग हातेमालो गर्दै काम गरिरहेछ यहाँले देख्नुहुन्छ प्रहरी साझेदारी समुदाय प्रहरी साझेदारी कार्यक्रम पनि हामीले सञ्चालन गरेका
0: छौँ हजुर समुदाय र प्रहरी साझेदारी कार्यक्रमको कुरा गर्दै गर्दा चाहिँ यो बागमती प्रदेशमा कसरी लागू गरिएको छ यो कार्यक्रम
4: बागमती प्रदेशमा हामीले सम्पूर्ण जिल्ला प्रहरी कार्यालय इलाका प्रहरी कार्यालय प्रहरी चौकीसम्म विभिन्न किसिमका चाहिँ अब साइबर ठगीदेखि लिएर यो लागू औषध लगायत सामाजिक अपराधहरूको विषय लगायत विभिन्न विषयहरूमा जनचेतनामूलक कार्यक्रमहरू गरिरहेको छ भने सँगसँगै विपद लगायत विभिन्न क्रियाकलापहरूमा नेपाल प्रहरी नागरिकसँग हातेमालो गर्दै काम गरिरहेको अवस्थाहरू छ मैले अघि पनि भने नेपाल प्रहरी नागरिकको लागि स्थापित प्रहरी संगठन हो नागरिकको सुख दुःखको एकदम भरपर्दो साथ नागरिक नसुते उठेदेखि नसुतेसम्म सुतेदेखि नउठेसम्म नागरिकको चासो र चिन्ता लिने उनको उहाँहरूको सुरक्षाको चिन्ता लिने चाहिँ संगठन हो यो नेपाल प्रहरी त्यसैले यसलाई सिभिल पुलिस पनि भनिन्छ नागरिक प्रहरी पनि भनिन्छ यो चाहिँ नागरिकबाट टाढा रहेर नागरिकको चित्त दुखाएर नागरिकको गुनासाहरू सम्बोधन नगरिकन नागरिकसँग हातेमालो नगरिकन नेपाल प्रहरीले काम गर्न सक्दैन
0: अब नयाँ कार्यक्रमहरू पनि थपिँदैछन् सर
4: हामीले निरन्तर रूपमा फोकस गरेका छौँ हामी नागरिकसँग सहकार्य गर्न नागरिकसँग संवाद गर्न नागरिकसँग हातेमालो गर्न नागरिकसँग अन्तर्क्रिया गर्न र नागरिकलाई अहिले हामीले पछिल्लो अवस्थामा के गरेछौँ भने नागरिकहरू जो एउटा अशिक्षित हुनुहुन्छ बोझ हुनुहुन्छ त्यस्ता नागरिकहरूको निवेदनहरू प्रहरीले निशुल्क रूपमा स्वयं लेखेर जाहेरी लेख्ने कुराहरूमा पनि सहजीकरण गरेर आएका नागरिकहरूलाई हाम्रो एउटा चाहिँ नागरिक सहायता कक्षको स्थापना गरेछौँ हामीले सबै बागमती प्रदेश अन्तर्गत भन्नुभयो देशैभरि नै हामीले यो सुरु गरेको छौँ त्यसै गरी त्यहाँ चाहिँ नागरिकहरूलाई चाहिँ एउटा नागरिकलाई चाहिँ केन्द्रमा राखेर हामीले आउनुभएको सेवाग्राहीहरूलाई सम्बन्धित निकायहरूमा पुर्याइदिने उहाँहरूका चाहिँ समस्याहरूको सफल रूपमा समाधान गर्नतर्फ हामी केन्द्रित रहेर त्यो चाहिँ सेवा प्रभावकारिता छिटो छरिटो ढङ्गले सुरु गरेर हामीले काम गरिरहेका छौँ भने नागरिकले दिनुभएको निवेदनको मुद्दाको अवस्थाहरू के छ अनुसन्धानको प्रगति विवरण के छ हामी उहाँहरूलाई चाहिँ एसएमएस तथा फोन मार्फत हामी जानकारी दिने प्रविधि नै हामीले सुरु गरिसकेको अवस्थाहरू छ त्यसले गर्दाखेरि नागरिकको गुनासो यहाँले भन्नुभयो त्यस्तो काहीँ पनि हामीले अहिलेसम्म त्यस्तो
0: बाहिर चलेको हल्ला अथवा सूचना ती चाहिँ गलत हुन् होइन अथवा फैलाउनका निम्ति चाहिँ
4: बिल्कुल तपाईँले देखिहाल्नु होला जुन युवाहरूको आन्दोलन पश्चात 23-24 गतेको जुन आन्दोलन पश्चात नागरिकहरूले सहकार्यमा सहयोगमा एउटा चाहिँ नेपाल प्रहरी संगठनका चाहिँ विभिन्न युनिटहरू भौतिक संरचनाहरू सवारी साधनहरूको क्षतिको सन्दर्भमा उहाँहरू स्वचालित भएर स्वस्फूर्त रूपमा नागरिकहरूलाई प्रहरी हाम्रो लागि हो हामीलाई प्रहरी चाहिन्छ प्रहरी सुख दुःखको साथी हो भन्ने हिसाबमा लिएर ती मनकारी हातहरूले प्रहरीका जुन क्षति क्षतिग्रस्त भएका भौतिक संरचनाहरूमा सहयोग गरेर पुनः स्थापना भएर दोस्रो दिनदेखि नै प्रहरीले चाहिँ एउटा नागरिक प्रति गर्नुपर्ने कर्तव्य जुन सेवा भाव सुरक्षाको भाव जुन छ त्यसमा चाहिँ कटिबद्ध भएको यहाँले देखिराख्नु भएको छ र हालसालै सम्पन्न भएको आम निर्वाचनमा पनि नेपाल प्रहरीले जुन सुरक्षा व्यवस्था चाहिँ सुदृढ बनाउन र सुरक्षित तवरले चाहिँ सम्पन्न निर्वाचन सम्पन्न गराउन खेलेको भूमिका पनि आम नागरिकले देख्नु भएकै विषय हो। त्यसले गर्दाखेरि यहाँले भन्नुभयो यस्तो नागरिक र प्रहरी बीचको सम्बन्ध अझ प्रगाढ भएको सुदृढ भएको अझ आत्मीयता भएको र अझ सहकार्य सद्भावहरू बढेको हामीले महसुस गरेका छौँ।
0: अब नागरिकको तर्फबाट पनि प्रहरीसँग सम्बन्ध राम्रो हुन अथवा नजिक हुनका लागि नागरिकले पनि केही भूमिकाहरू खेल्नुपर्छ होला होइन, तपाईँको तर्फबाट चाहिँ नागरिकलाई के सन्देश दिन चाहनुहुन्छ?
4: नागरिकलाई मैले जम्मा तिनवटा कुरा भन्छु। नागरिककै लागि स्थापित नेपाल प्रहरी हो। नेपाल प्रहरी जुन अहिले जुन स्थापना भएको छ संगठन जुन हिसाबले 70 वर्षको इतिहासदेखि अहिलेदेखि चाहिँ अहिलेसम्म जुन नागरिकको चाहिँ हक हितको लागि सेवाभावको लागि जुन काम गरिरहेको छ 24 घन्टामा 18 घन्टा 20 घन्टासम्म नेपाल प्रहरीका सदस्यहरूले काम गरिराख्नु भएको छ यो सबै नागरिकलाई केन्द्रमा राखेर नागरिक हक अधिकारको लागि नै हो। तसर्थ यहाँहरूले त्यसरी एक नम्बरमा त्यसरी हेर्नु पर्यो। यहाँको कुनै गुनासो सुझाव वा कुनै समस्याहरू भएमा नजिकको प्रहरी कार्यालयमा यहाँहरूले 100 फोन गर्न सक्नुहुन्छ। हाम्रा विभिन्न हाम्रा सामाजिक सञ्जाल छन् नेपाल प्रहरी नेपाल पुलिसको वेबसाइटहरू छ जस्तै युट्युब छ हामीसँग फेसबुक छ इन्स्टाग्राम छ टिकटक लगायत विभिन्न हाम्रो सोसियल मिडियाहरू छन्। यहाँ पनि यहाँहरूले आफ्नो सुझावहरू गुनासाहरू समस्याहरू वा कुनै प्रहरी कर्मचारीले यहाँलाई जुन गर्नुपर्ने व्यवहारमा कुनै चाहिँ यहाँले अपेक्षा गरे अनुसार भएन वा चाहिँ शान्ति सुरक्षा कुराहरू होस् वा अपराध अनुसन्धान कुराहरूमा यहाँको न्याय पाउनु भएको छैन भने यहाँले नजिकको प्रहरी कार्यालयमा गुनासो गर्न सक्नुहुन्छ वा नेपाल प्रहरीको वेबसाइटमा हेरेर त्यहाँ गुनासो सुझाव दिन सक्नुहुन्छ। हामीले दिनौँ धेरै संख्यामा यस्ता समस्याहरूलाई हामीले समाधान गरिरहेको अवस्थाहरू छ। तुरन्त हामी त्यस्ता प्रहरी कर्मचारी जसले नागरिकलाई गर्नुपर्ने कर्तव्य व्यवहार कमी कमजोरी देखियो भने कारवाही गरेको पनि हामीसँग प्रशस्त प्रमाणहरू छन्। हामी हाम्रो प्रहरी भनेर उहाँहरूलाई चाहिँ जोगाउने नागरिकहरूलाई चाहिँ व्यवस्था गर्ने हामी त्यसो गर्दैनौँ। संगठन प्रमुखजीबाट स्पष्ट सबै प्रहरी कर्मचारीहरूलाई विभिन्न समयमा लिखित मौखिक भर्चुअल माध्यमबाट सबै निर्देशन भइसकेको कुराहरू छ। नागरिकहरू ढुक्क भएर नेपाल प्रहरीसँग सहकार्य गरेर नेपाल प्रहरीको काम कर्तव्यप्रति विश्वस्त भएर अझ यसलाई चाहिँ हाम्रै लागि यो नेपाल प्रहरी भनेको हाम्रै लागि व्यवस्था गरिएको संगठन हो भन्ने सोच राखेर किनभने दृष्टिकोण र सोचले पनि धेरै कुरा गर्छ त्यसरी जानुपर्ने देखिन्छ भने दोस्रो कुरा कहीँ कतै नेपाल प्रहरी संगठनको कुनै प्रहरी कर्मचारीहरूले जुन कुनै किसिमको गर्नुपर्ने व्यवहारमा कमी कमजोरी भएको खण्डमा यहाँहरूले सुझाव सल्लाह पनि दिन सक्नुहुन्छ र एउटा चाहिँ निस्वार्थ भएर आफ्नो घर परिवार त्यागेर चाहिँ घरदेखि टाढा भएर आफ्नो सम्पूर्ण जीवन नै उत्सर्ग गरेर जुन अहोरात नागरिकको सुरक्षाको लागि खटिएको प्रतिबद्ध रहेको नेपाल प्रहरी संगठनलाई यहाँहरूले जुन हिसाबले अहिलेसम्म माया एउटा चाहिँ सद्भाव राखेर सहकार्य गरेर जाने जुन हामी बढिरहेको छौँ त्यसमा निरन्तरता रहोस् र कुनै मैले फेरि भने कुनै किसिमको सम्बन्धमा चाहिँ कुनै किसिमको कमी कमजोरी हुँदैन भनेर हामीले आफ्ना प्रहरी कर्मचारीलाई जनसम्पर्क लगायत व्यवहारका कुराहरूमा हामी निरन्तर रूपमा टेलिफोन चाहिँ एउटा चाहिँ टेलिफोनमा रेस्पोन्स गर्ने कुरा होस् वा प्रत्यक्ष रूपमा रेस्पोन्स गर्ने कुराहरूमा निरन्तर रूपमा हामी हाम्रा प्रहरी कर्मचारीहरूलाई नागरिकसँग सहकार्यको विषयमा तालिम समेत दिइरहेका छौँ। हामी उनीहरूको हाम्रो प्रहरी कर्मचारीको क्षमता अभिवृद्धिको लागि हामीले विभिन्न किसिमका अत्याधुनिक प्रविधिहरूको प्रयोग पनि हामीले बढाएको अवस्थाहरू छ। सोसियल मिडिया मोनिटरिङ डेस्कले पनि धेरै काम गरिरहेको अवस्थाहरू छ। नागरिकहरूका जुन साइबर रिलेटेड होस् वा ठगी रिलेटेड वा अन्य कुनै पनि किसिमका अपराधका कुराहरूमा तुरन्तको तुरन्त त्यस्ता समस्याहरूलाई ट्याकल गरेर समाधानतर्फ सम्पूर्ण प्रहरी कर्मचारीहरूको ध्यान केन्द्रित गरेर उहाँहरूले काम गरिराख्नु भएको अवस्थाहरू छ। तसर्थ म के भन्न चाहन्छु भने नागरिक प्रहरी बीचभन्दा अझ सुदृढ प्रगाढ र अझै आत्मीयता बढेको मैले महसुस गरेको छु।
0: हजुरको समय र संवादका लागि धेरै धेरै धन्यवाद।
4: हस् यहाँलाई यहाँको रेडियो कार्यक्रम मार्फत आम नागरिकको चासोको र एउटा चाहिँ भरोसाको केन्द्र रहेको नेपाल प्रहरी संगठनलाई माया गरेर यस किसिमको प्रहरी संगठनको धारणा राख्ने मौका दिनुभएकोमा यहाँलाई विशेष हृदयदेखि धन्यवाद। नमस्कार।
0: उहाँ हुनुहुन्थ्यो नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अभिनारायण काफ्ले। भर्खरै उहाँसँग गरेको कुराकानी अनुसार नेपाल प्रहरी नागरिककै लागि हो र नागरिककै सेवामा काम गरिरहेको कुरा पनि उहाँले बताउनु भएको छ। समाजको दृष्टिकोण भने थोरै बदलिएको हो कि भन्ने पनि हामीले पायौँ। अब यो सम्बन्धलाई व्यवहारिक रूपमा प्रहरी र नागरिक बीचका सम्बन्धहरू स्थापित गर्न भोलिका दिनमा नेपाल प्रहरीले कस्ता किसिमका कार्यक्रम अथवा कस्तो किसिमको भूमिका खेलेर अगाडि बढ्छ हेर्न बाँकी नै छ। प्रहरी र नागरिक बीचको सम्बन्ध चाहिँ सधैँ विश्वास, सहकार्य र समझदारीमै आधारित हुनुपर्छ। केही घटनाले नकारात्मक धारणाहरू बनाउँछ भने धेरै सकारात्मक कामहरूले पनि त्यस्तो सम्बन्धहरू अझ मजबुत बनाउनलाई मद्दत गरिरहेको हुन्छ। जस्तै प्रहरीले समाजमा गरेका राम्रा पक्षका कामहरूलाई उदाहरण मानेर हामीले प्रहरीलाई सकारात्मक दृष्टिकोणले हेर्यौँ भने पक्कै पनि प्रहरी हाम्रो साथी हो भन्ने कुरा चाहिँ हामी स्वयं आफैले पनि बुझ्न सक्छौँ। त्यसैले प्रहरी मात्र होइन, नागरिक र राज्य यी सबै पक्ष चाहिँ जिम्मेवार हुनु अहिलेको आवश्यकता हो। यति भन्दै आजको कार्यक्रमबाट बिदा माग्ने बेला भएको छ। कार्यक्रम सुनेर साथ दिने यहाँहरू सम्पूर्णलाई धन्यवाद। हाम्रो कार्यक्रम कस्तो लागिरहेको छ, सल्लाह, सुझाव र प्रतिक्रिया भए हामीलाई लेखी पठाउन नभुल्नुहोला। त्यसका लागि हाम्रो ठेगाना radionepalprogram@gmail.com। यो जानकारी सँगै आजको श्रृङ्खलाबाट बिदा माग्छु। अर्को साता मङ्गलबार यसै समयमा कार्यक्रम बागमती सेरोफेरोको फरक विषयवस्तु लिएर उपस्थित हुने नै छु। त्यतिन्जेलसम्मका लागि बिदा दिनुहोस्। हवस् त, नमस्कार।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: सडकको भार वहन क्षमता भन्दा बढी लोड मालवाहक सवारी साधनमा नबोकौ।
3: नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग।
4: रमेश, तिमी त विदेश गएर घरै बनायौ, म त ऋणमा चुरलुम्मै डुबे यार।
5: हेर सुरेश, म चाहिँ विदेश जानु अघि स्थानीय तहमै इलेक्ट्रिसियनको तालिम लिएर गएको थिएँ। विदेशमा पनि सिप सिकेर गए, सिप अनुसारको काम पाए, काम गर्न पनि सजिलो भयो, दाम पनि राम्रै कमाए नि केटा।
4: अब बुझे यार, विदेश जानु अघि तालिम नलिएर ठुलै गल्ती गरेछु नि।
6: हो, त्यसैले वैदेशिक रोजगारमा जाँदा सिप सिकेर मात्र जाने गरौँ। वैदेशिक रोजगार बोर्डको सचिवालय।

यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले रासोपाका सांसद एवं पूर्व गृहमन्त्री सुदन गुरुङ र स्वतन्त्र सांसद महावीर पुनलाई मन्त्रीमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्नुभएको छ। हाल

स्वतन्त्र पार्टीका सांसदहरू उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले सत्ता पक्ष र विपक्ष दलहरूसँग संवाद शुरू भइसकेकाले सदनको काम कारवाही अघि बढाउन सांसदहरूलाई आग्रह गर्नुभएको थियो। बैठकको शुरूआतमा नेकपा एमालेका सांसद क्षितिज देवेले राष्ट्रियताका सवालमा सिङ्गो प्रतिनिधि सभा एक ठाउँमा हुनुपर्ने भन्दै प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति नसच्याएसम्म सदन चल्न नदिने बताउनुभयो। नेपाली काँग्रेसका सांसद निष्कल राईले प्रतिपक्षी दलले विरोधका लागि मात्रै विरोध गरेको नभए राष्ट्रिय हितका पक्षमा आफूहरू सधैँ उभिरहने बताउनुभयो। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुसबु ओलीले लामो समयदेखिको सदनमा अवरोध तत्काल हटाउन नेपालले पनि भारतको सीमा मिचेको छ भनेर हस्ताक्षरसहित सरकारले पुष्टि गर्नुपर्ने विचार व्यक्त गर्नुभयो। बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राईले राष्ट्रहित विपरीत संसदमा प्रधानमन्त्रीले बोल्नुभएको कुरा रेकर्डबाट हटाउँदै आइन्दा यस्ता अभिव्यक्ति कसैले पनि व्यक्त गर्न नमिल्ने गरी प्रतिबद्धता पत्र प्रस्तावका रूपमा सदनबाट पास गर्न प्रस्ताव गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि जेठ 27 गते बुधबार दिनको 11 बजे बस्नेछ। राज्यसभाको आजको बैठक पनि प्रतिपक्षी दलका सांसदहरूको अवरोधका कारण जेठ 28 गते बिहिबार

0: प्रदर्शन गराउनुभयो। सांसदहरूले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गरिसकेको आर्थिक विधेयकबाट 16 पृष्ठ हटाइएको, करको दरभावमा हेरफेर गरिएको तथा नेपाल राजपत्र तथा संसदीय प्रणालीसँग सम्बन्धित कागजात वेबसाइटबाट हटाएर पुनः प्रस्तुत गरिएको विषयमा यसको छानबिन र जवाबदेही सुनिश्चित गरिनुपर्नेमा जोड दिनुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सेनाले खर्च व्यवस्थापन र अन्तर निकाय समन्वयलाई प्रभावकारी बनाउनु पर्ने बताउनु भएको छ। आर्थिक वर्ष 2082-83 को तेस्रो त्रैमासिक समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको आज बसेको बैठकमा सञ्चार मन्त्री डाक्टर तिमल सेनाले आगामी आर्थिक वर्षमा बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै निर्धारित उद्देश्य पूरा गर्नुपर्ने बताउनुभयो। सञ्चार मन्त्री तिमल सिन्हाले मन्त्रालय अन्तर्गत घोषणा गरिएका कार्यक्रमको कार्यान्वयनमा सम्बन्धित निकायबीच प्रष्ट जिम्मेवारी र समन्वय आवश्यक रहेको र सरकार अन्तर्गतका निकायले आफ्नो कार्यक्षेत्रभित्रका काम प्रष्ट रूपमा सम्पन्न गर्न सके सरकारको कार्य सम्पादन प्रभावकारी बन्ने उल्लेख गर्नुभयो। बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य तथा सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गतका विभाग र कार्यालयका प्रमुखहरूले आफ्नो कार्यक्रमको योजना तथा कार्यक्रम कार्यान्वयनका बारेमा जानकारी गराउनु भएको थियो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले राष्ट्रिय दुग्ध विकास बोर्डलाई प्रभावकारी र परिणाममुखी संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ। आज राष्ट्रिय दुग्ध विकास बोर्डको अध्यक्षको पदभार ग्रहण गर्दै मन्त्री चौधरीले बोर्डको उद्देश्य अनुसार कार्य सम्पादन गर्दै दुग्ध क्षेत्रको समग्र विकासका लागि सबै पक्षसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको आयोजना तथा बीबीसी मिडिया एक्सनको सहयोगमा आज मनसुन सडक सुरक्षा र सूचना सञ्चार सम्बन्धी अन्तर्क्रिया सम्पन्न भएको छ। रेडियो नेपालको केन्द्रीय प्रसारण केन्द्र सिंहदरबारमा आयोजित अन्तर्क्रियामा सहभागीहरूले मनसुनको समयमा सडक दुर्घटना र मानवीय क्षति कम गर्न सबै सरोकारवाला जिम्मेवार र सचेत बन्न आवश्यक रहेकोमा जोड दिनुभएको छ। कार्यक्रममा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव शान्ति महतले विपदका घटना हुनुको कारण मध्ये 80% मानवीय कारण रहेको र जसबाट सबैभन्दा बढी 15-35 वर्ष उमेर समूहका युवा दुर्घटनामा पर्ने गरेको बताउनुभयो। अन्तर्क्रिया कार्यक्रममा जल तथा मौसम पूर्वानुमान विभागका प्रवक्ता विभूति पोखरेलले विभागको रियल टाइम डेटालाई सडक दुर्घटना न्यूनीकरण जस्ता विपज्जन्य घटना रोक्न सूचना सञ्जाल रूपमा प्रयोग गर्न सकिने सुझाव दिनुभयो। सार्वजनिक सेवा प्रसारण नेपाल टेलिभिजनका नायब महाप्रबन्धक राजकुमार थापाको अध्यक्षतामा भएको सो अन्तर्क्रिया कार्यक्रमको सहजीकरण रेडियो नेपालका उपनिर्देशक डाक्टर जनार्दन विष्टले गर्नुभएको थियो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ अपराह्न 4 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: सुरेश, के छ खबर? कहाँ छौ?
2: मेरो सब ठिक छ यार, अफिसमा छु।
1: अनि घर तयार भयो तिम्रो?
3: अँ, घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
2: ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
3: ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएको छ। थ्याङ्क यू यार।
2: थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
4: नेपाल टेलिकम। राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। इरान र इजरायल बीच हालका लागि एक अर्कामाथि आक्रमण रोकिए पनि क्षेत्रीय तनाव भनी कायमै रहेको छ। तेहरानले इजरायलले आक्रामक गतिविधि जारी राखे पुनः सैन्य कारवाही शुरू गर्ने चेतावनी दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई सावधानी अप्नाउन आग्रह गर्दै निरन्तर आक्रमणले अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम संकटमा पर्न सक्ने बताउनु भएको छ। इरानका प्रमुख वार्ताकार तथा संसदका सभामुख मोहम्मद बादेर खलिफाले युद्धविराम कागजमा मात्र सीमित रहेको दावी गर्दै इजरायलबाट बारम्बार उल्लङ्घन भइरहेको आरोप लगाउनु भएको छ। रेडियो नेपालबाट अपराह्न 4 बजेको समाचार सकियो। समाचार कर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ। हौस् त, नमस्कार।

दि रेडियो नेपालीन आङसिङ लामा शेर्पाने शेरिकेकी साङ्ग्युर सेन्रोनाङ प्रतिपक्षी सोकी छोक्मिती वकुलकी जोसालेन्सी आरिङसाङ प्रतिनिधि सभाकी छग्दु जिङक्योङकी माथुपु सेनवय प्रतिनिधि सभाकी आरिङ छग्दु गोजुरुङमे

प्रतिपक्षी शोखा तिवन नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी छोकमित्यु लाने गोकुल क्यासीमा छोक्सो ढोलप्रसाद अर्यालकी शोखी छोकी तथा विपक्षी शोखा तुई छोकी छोकमितु टोङ्गु गोजु तपकी टोसोकी लाका गोजु तुप्ला छोकमितिवाला सु नाङ्गुबिन सोकदुला नेकपा एमालेकी छोकमी क्षितिज थेबेकी गेलखपकी तन्दोक्ला टोसोकी छोकमितिव खाचिक कि गोसुङिन सिलोनकी जकु सुङलप सलु माझो सेक्ला टोसोक जिङक्यङ किमिज्यू सुङसुङ तुरङ क्याने नेपाली कम्युनिष्ट पार्टीकी छोकमी महेन्द्र बहादुर साईकी टोसोकला जाकनाङ्गु बजेटला बन्सार थोकी कोडला छोकमितुई जकु टिवाकी लेनसाङ सुङकी ग्यागो सुङसुङ तुरङ क्याने नेपाली काङ्ग्रेसकी छोकमी निष्कल राईकी प्रतिपक्षी शोखा तुई ग्यालखपकी छोकला तम्या जकु सुङसुङ तुरङ क्याने राप्रपाकी छोकमी खुसबु ओलीकी तुसोरिङ बुने जुन टोसोकला कि वा उङकुल कुन जकुला सुङकी एमबीसङ ग्याकर्की सन्सम सकुल्ला नोक्यो स्वरूप तमिया सलु जोगौ सुङसुङ छोकदुला श्रम संस्कृति सोकी छोकमी हर्कराज राईकी टोसोकला सिलोनकी जगनाङ्गुप तमिया रेकर्ने मेता जोगौ तङ तफेला तुकै तमिया तियो जोकु म्याङ्गु क्याने खेलेनकी गो प्रस्ताव टोसोक्ने थाकचोटकी गो सुङसुङ प्रतिनिधि सभाकी छोकदु सला चुजो चुचिक्ला देतुप सेन वाय राष्ट्रिय सभाकी आरिङ सोकदुला सङ्घ प्रतिपक्षी शोखा तुई गोकुल क्यासीमा सोकदु याङलुङ जेट लाकी गतेङ सुग्या याङना नादेतुप गलवाय राष्ट्रिय सभाकी चिख्याप नारायण प्रसाद दालकी लाकी थो नङसिन सोकदु गोजुतुप्ला सु नगोबिन सिनाङ छोकमी तुई गोकुल क्यासीमा सोकदु क्युनजकुइन सोकदुला छोकमी तुई सिलोन बालेन्द्र साकी एमबी सङ्घ ग्याकर्की सन्सम सखुल्ला क्युन गेपुइन श्रुतमिया सोलु जोगौला सुगेप नाङवाय तुरङ क्याने छोकमी तुई नोर लोनपो डाक्टर स्वर्णिम वाग्लेकी जाकनाङ्गु पलजोर विधेयक त्यामा पाना चुचिक मेता जौ गेठलकी थोला घिरो जौ तङ नेपाल राजपत्र तङ संसदीय प्रणाली तङ क्यान डेलो तुभिगित्यो वेबसाइट ने मेता जो ने याङलुङ जकुला तिकिङ याम्सिपकी गो सुङसुङ सुङकी निजामती सेवा नियमावली तोङ गेचुगे सुम स्वीकृत क्यानवाय सिलोन तेजिन लोनसोक ल्याखुङ सिंह दरबारला आरिङदेउ लोनसोक सोकदुकी नेपाल रेडक्रस सोसाइटीकी गोठित तेजिन टडिकला ल्यामु जबला विशाल कुमार राई विशाल कुमार भण्डारीकी गोठितला मिराङ गुकी छोकमितुई छोकपा जब थाक्छुत क्याउ सुङकी सुङसेपा तेजिन लोबजुङ तेजिन चिर्मु लोनपो सस्मित पोखरेलकी सुङसुङ लोनसोक सोकदुकी छुलोक आयोजना जिल्ला ग्याल्योङ नाथुङ सकुल थोकुला स्वीकृति बिनवाय स्वीकृति न्यौ आयोजना त्यो अरुण छुलोक आयोजना लोर म्यादी चाङबु छुलोक आयोजना गुन्सा चाङबु छुलोक आयोजना तङ तादी चाङबु छुलोक आयोजना ओतु सेनवाय दिपर लारङ सिलोन बालेन्द्र साहकी रासोपाकी छोकमी तेजिन गोमी नाङसित लोनपो सुदन गुरुङ तङ स्वतन्त्र छोकमी महावीर पुनला लोनपोला कोशेक कितुब्ला सिङजिन रामचन्द्र पौडेलला सिफारिस क्यानवाय तन्द सिलोन साहकी रङ ल्यागेन ला नङ्गुप नाङसित लोनखाङकी ल्यागेन सुदन गुरुङला तङ सेन्द्रिक लक्से तङ नव प्रवर्तन लोनखाङकी ल्यागेन महावीर पुनला कोशेक कितुब गनवाय सिङजिन रामचन्द्र पौडेलकी लोनपु निला आरिङ रङ चुजो जिताङ कमा सुमचुला शीतल निवासला तम्चे शोभ ल्यारिङ मोतुप सेनवाय सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपालकी कोडिक्याउ तेजिन बिबिसी मिडिया एक्सनकी रोग्रमलाई आरिङ एर्बी तुसो लाम सुङ्क्योप ताङ दलेन ग्याङसिङ कोर्की अन्तर्किले दुपा चुङवाय रेडियो नेपालकी केन्द्रीय प्रसारण ल्याखुङ सिंहदरबारलाई कोडिक्याउ ल्यारिमला सक्सुक नङ्गुप्ती एर्बी तुसोला लाम सुङ्क्योप ताङ मिमाङतिवला गेकु क्योन युङमो जोपला डेलो उतुप्त्यो तेरिकी ल्यागेन लङ्गो ताङ तेरिकी चाकपुकी होला खक्सनपो उतुप सुङसुङ ल्यारिमला सशस्त्र कोर्सुङ मग्मी बलकी डिएसपी कमल बहादुर साई अधिकारीकी यम्बुला लेन ख्यापेलकी माथुपुत्तपकी रङजुङ कलेला मिमाङतुई खोकला सङ्क्योन फोकुत्तपकी लेन ख्यापेलकी गोला सुगेप नाङसुङ जल तेजिन मौसम पूर्वानुमान विभागकी सुङसेपा विभूति पोखरेलकी छोकपी रियल टाइम डेटाला लाम दप्क्योक न्युङमो जोपताङ रङजुङ कलेतिव गेकुला लेनकी शिला थोक्तोपु टोङ्गो नाङसुङ दलेन तेजिन ग्याङसिङ लोनपो डाक्टर विक्रम तिमिल सिनाकी डोसुङ टडिक ताङ सकपातुई पर्की सिगडिल्ला फेन्चिनपो जोगो सुङवाय पल्जोर लोङितोङ गेचुग्या निताङ गेचुग्या सुम्की थेङ सुम्की त्रैमासिक समीक्षा तेजिन लोनखाङ स्तरकी छोकदुला ग्याङसिङ लोनपो डाक्टर तिमिल सिनाकी ताङगु पल्जोर लोकी बजेटला फेन्चिनपो लाक्लेन कितुब मिकिल डुपाकी गो सुङसुङ लोनपो डाक्टर तिमिल सिनाकी लोनखाङकी घोषणा क्याउ ल्यारिम लाक्लेनला डेलो उतुप सकपातुई ल्यागेन सलुङगो ताङ सिगडिल खक्से उतुप
त्रङ सुङकी नङ्गी लाकी सकुल नङ्गी लाखा डुपा किथुप सिंह त्रङ सुङकी कार्य सम्पादन फेन्चेन पोङ्गु सेन वे सक्दुला ग्याङलोङ छर्सी छोकपी छोकमी तेजिन दलेन तेजिन ग्याङसिङ लोनखाङ नङ्गी छोकपा तङ ल्याखुङ सो तुई दगदगपी ल्याखुङकी छर्सी तङ ल्यारिम लगलेनकी कोर्ला ख्यान्तोक नङ्गु सेन वे लाखाङ यर्गे छोकपी ठिमकी तेनतेन क्याउ नाङसिन लाखाङ नङ्गी चालक निङबा ताङ टोङबी थो माधु ङेउ महालेखा परीक्षा कि थेङ टुचुर्या सुम्की प्रतिवेदनलाई सेन्वाए छोकपी पहिलो संशोधन आदेश निटोङ दिन्छु थोङ कि दफा जिल्ला लाखाङ यर्गे छोकपी लाखाङ तुई यर्गे कि तन्दोकला ल्यारिम थियो जिनकङकी गौ ताङ लाखाङ नङ्गी चालक निङबा तुई थो जगौ टडिगो तुबिन छोकपी लाखाङ नङ्गी चालक निङबा ताङ कुतिवा सुङक्योप कितुब्ला सेन्द्रिक सिचु माजोसङ महालेखा परीक्षा कि थेङ टुक्चुर्या सुम्की प्रतिवेदनलाई सेन्वाए गलुप छुजो निसुजिला गाडी तङ बाइक तुङ्गु मिमेर तोङी सैङी तङ गुप्चु गुवा गुला ट्राफिक कोर्सुङ मकमिकी ठिम तङ्गुप सेन्वाए तितेमा सुङला ट्याङ्गा बुम निसु सुम ताङ तोङ दिन्छु थोन चिक ग्याठल दुनवाए काठमाडौँ उपत्यका ट्राफिक कोर्सुङ मकमी ल्याखुङकी छ्याङ आरेक थुने गाडी तोङ्गुप ठिमकी खप्तेला राइट सेयरिङ एप थोकु ट्राफिक ताक मिस्यु ताङ गाडी स्पिडला तोङ्गुप तिओला ठिम तङ्गुप यिन तुङ्ग क्याने लेन मिस्यु काङ थेप हर्न तोङ्गुप काङ थेप पार्किङ कितुप तिओलासँग ठिम तङ्गुप सेन्वा हारिङ मधेसतङ कोशी प्रदेशकी तराई सकुल्ला छजु फरूप न्याताङ हो सेन वाए जल तेजिन मौसम विज्ञान विभागकी मौसम पूर्वानुमान महाशाखाकी हारिङ गेलखपकी खाङरी ताङ फु सकुलकी दासा तेउला मुक्प सुपु सेन वाए दुखराङ क्याने खाङरी ताङ फु सकुलकी दासा सिक्सो निचोला थोक ताङ डुगेकु ताङ छरोताङ खागेक थुपु न्याताङ हो सेन वाए कोशी कर्णाली ताङ सुदूरपश्चिम प्रदेशकी खाङरी ताङ फु तेजिन बागमती गण्डकी ताङ लुम्बिनी प्रदेशकी दासा चिक्सो निचोला छरोताङ खागेक थुपु साङ मौसम पूर्वानुमान महाशाखाकी सेतुबिन रेडियो नेपालले हारिङकी सेरिकेकी साङ्गिर डुसुङ तुझी छे।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: सडकमा कोरिएका प्रत्येक लेन दुर्घटनाबाट बच्नका लागि कोरिएका हुन्, तसर्थ लेन अनुशासनको पूर्ण पालना गरौं। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ।
3: श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। हामी छौँ प्रविधि संयोजनमा धर्मपाल शाह अनि म मनुका कुँवर। साँझको 5 बज्ने लागेको छ। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले रासोपाका सांसद एवं पूर्व गृहमन्त्री सुदन गुरुङ र स्वतन्त्र सांसद महावीर पुनलाई मन्त्रीमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिश गर्नुभएको छ। हाल प्रधानमन्त्री शाह आफैले सम्हालिरहनु भएको गृह मन्त्रालयमा गुरुङलाई र विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्रालयमा पुनलाई नियुक्त गर्नुभएको हो। पुन सुशीला कार्की नेतृत्वमा शिक्षा मन्त्री हुनुहुन्थ्यो। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीद्वयलाई अहिले शीतल निवासमा शपथ गराउनुहुनेछ। प्रतिपक्षी सांसदहरूको निरन्तर अवरोधका कारण आज पनि प्रतिनिधि सभाको बैठक सञ्चालन हुन सकेन। प्रतिनिधि सभाको अर्को बैठक भोलि जेठ 27 गते बुधबार दिनको 11 बजे बस्नेछ। राष्ट्रिय सभाको आजको बैठक पनि प्रतिपक्षी दलका सांसदहरूको अवरोधका कारण जेठ 28 गते बिहिबार सभा 1 बजे बस्ने गरी स्थगित भएको छ।

0: गराउनुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सेनाले खर्च व्यवस्थापन र अन्तर निकाय समन्वयलाई प्रभावकारी बनाउनु पर्नेमा बताउनु भएको छ। आर्थिक वर्ष 2082-83 तेस्रो त्रैमासिक समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको आज बसेको बैठकमा सञ्चार मन्त्री डाक्टर तिमल सेनाले आगामी आर्थिक वर्षमा बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै निर्धारित उद्देश्य पूरा गर्नुपर्ने बताउनुभयो। सञ्चार मन्त्री तिमल सेनाले मन्त्रालय अन्तर्गत घोषणा गरिएका कार्यक्रमको कार्यान्वयनमा सम्बन्धित निकायबीच प्रष्ट जिम्मेवारी र समन्वय आवश्यक रहेको र सरकार अन्तर्गतका निकायले आफ्नो कार्यक्षेत्रभित्रका काम प्रष्ट रूपमा सम्पन्न गर्न सके सरकारको कार्य सम्पादन प्रभावकारी बन्ने उल्लेख गर्नुभयो। बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य तथा सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गतका विभाग र कार्यालयहरूका प्रमुखहरूले आआफ्नो कार्यालयका योजना तथा कार्यक्रम कार्यान्वयनका बारेमा जानकारी गराउनु भएको थियो। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको आयोजना तथा बीबीसी मिडिया एक्सनको सहयोगमा आज मनसुन सडक सुरक्षा र सूचना सञ्चार सम्बन्धी अन्तर्क्रिया सम्पन्न भएको छ। रेडियो नेपालको केन्द्रीय प्रसारण केन्द्र सिंहदरबारमा आयोजित अन्तर्क्रियामा सहभागीहरूले मनसुनको समयमा सडक दुर्घटना र मानवीय क्षति कम गर्न सबै सरोकारवाला जिम्मेवार र सचेत बन्न आवश्यक रहेकोमा जोड दिनुभएको छ। कार्यक्रममा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव शान्ति महतले विपदका घटना हुनुको कारणमध्ये 80% मानवीय कारण रहेको र जसबाट सबैभन्दा बढी 15-35 वर्ष उमेरका युवाहरूमा दुर्घटना पर्ने गरेको बताउनुभयो। उपसचिव महतले वार्षिक 2500 बढी सवारी दुर्घटनाका कारण 1800 बढीको ज्यान जाने तथ्याङ्क देखाउनुभयो। अन्तर्क्रिया कार्यक्रममा जल तथा मौसम पूर्वानुमान विभागका प्रवक्ता विभूति पोखरेलले विभागको रियल टाइम डेटालाई सडक दुर्घटना न्यूनीकरण जस्ता विपदजन्य घटना रोक्न सूचना सञ्जालको रूपमा प्रयोग गर्न सकिने सुझाव दिनुभयो। सार्वजनिक सेवा प्रसारण नेपाल टेलिभिजनका नायब महाप्रबन्धक राजकुमार थापाको अध्यक्षतामा भएको सु अन्तर्क्रिया कार्यक्रमको सहजीकरण रेडियो नेपालका उपनिर्देशक डाक्टर जनार्दन विष्टले गर्नुभएको थियो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: नेपालको समावेशी आवाज।
0: अब अन्तर्राष्ट्रिय समाचार। इरान र इजरायलबीच हालका लागि एक अर्कामाथि आक्रमण रोकिए पनि क्षेत्रीय तनाव पनि कायमै रहेको छ। तेहरानले इजरायलले आक्रमक गतिविधि जारी राखे पुनः सैन्य कारवाही सुरु गर्ने चेतावनी दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई सावधानी अपनाउन आग्रह गर्दै निरन्तर आक्रमणले अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम सङ्कटमा पर्न सक्ने बताउनु भएको छ। इरानका प्रमुख वार्ताकार तथा संसदका सभामुख मोहम्मद बागेर खलिफाले युद्धविराम कागजमा मात्र सीमित रहेको दावी गर्दै इजरायलबाट बारम्बार उल्लङ्घन भइरहेको आरोप लगाउनु भएको छ। रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो। हौस् त, नमस्कार।
1: अहिले सुन्दै हुनुहुन्छ रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण। केही बेरमा विषयगत सिकाएको शैक्षिक रेडियो कार्यक्रम सुन्न सक्नुहुनेछ। अब सुन्नुहुनेछ तामाङ भाषामा समाचार।

0: दन गुरुङलाई फेरि अध्यन्त छानबिन नभरी शोभा समिति से पेश लाभ प्रतिवेदन दा ब्लोन सिङजाङ से किनमा निर्णय लाभ मुला बेसिनन सरकारलाई सुङ्गोन थेन ब्लोन पोखरेल से सुङसिपा मुला चुनन गोङरी काइब्लोन बालेन्द्र साहसे राष्ट्रपाल सांसद थेन गाचला दिम्लोन सुधन गुरुङ थेन स्वतन्त्र सांसद महावीर पुन्दा ब्लोन डी नियुक्ति लाभारी हिउल्छो रामचन्द्र पौडेल दा सिफारिस लाभ मुभा दान्दी काइब्लोन शाह राङसेन किन्चुबा दिम्लोन काङ्री गुरुङ दा थेन विज्ञान प्रविधि थेन नवप्रवर्धन ब्लोन काङ्री पुन्दा नियुक्तलाभारी सिफारिस लासुभिन्ना चुनुन ताङ्री दिब्लोन गुरुङ थेन विज्ञान प्रविधि थेन नवप्रवर्धन ब्लोन पुन्से दान थेन गोपनीयतालाई घ्रान दान्दे चासुभमुला सूचना थिन संसार ब्लोन डाक्टर विक्रम तिमल सिन्हासे ब्लोन खाङ थिन ब्लोन खाङ नाङला निकायका देरी गेलाब दुरी ठुङमा समस्या दा योना बिमा योना छाङनालासी परिणाम राङबारी खाम्बा गेलाबारी निर्देशन दन्छ्यो बमला सूचना थिन संसार ब्लोन खाङ से दान्देला नर्थिङ 2082-83 ला सोमछा लासोमला कोइताम थिन ब्लोन खाङ स्तरीय विकास समस्या छाङनालाबा समितिले चिसाङरी लेङमा थान्छ्युबान ब्लोन तिमल सिन्हासे खाजीबैनुन समस्या थिन प्रश्न ग्याम ह्यारबा ठिम्दा थुम्नलासी ज्याबा गेलाबारी निर्देशन दन्छ्यो बहिन्ना ब्लोन डाक्टर तिमल सिन्हासे ब्लोन खाङ नाङरी खारम्बा खारम्बा समस्याका देमला थे समस्या तिला तिला ठुङमा हिन्ना थेदा खारङलासी छाङनालाबारी खामलम विवाद ताम्रे केन्द्रित तासी गेलाबारी बेनान कर्मचारीका दिँदा निर्देशन दन्छेपो मुला प्रतिपक्षी दललाई सांसद गदेसे संसदलाई चिसाङटीबारे आपिन्ना काबाला काबन लाबसे तिनीनुन प्रतिनिधि सभालाई चिसाङटीबारे आखाम्नन थुम्बमुला प्रतिनिधि सभालाई तिनीलाई चिसाङटीबाला पाएनुन प्रतिपक्षी दल नेपाली काङ्ग्रेस नेकपा एमाले नेपाली कम्युनिस्ट पार्टी श्रम संस्कृति पार्टी थिएन राष्ट्रिय स्वतन्त्र पार्टीलाई सांसद गदे रिएसी विरोध लाबली छ सुङबोन डोल प्रसाद अरियाल छे सत्तापक्ष थिएन विपक्षी दलका थिएन काठुइला छ जिम्मा छे सदनलाई गे कारवाही गाँच बरबरी सांसद गदे मोइजन लासिबो चिसाङटीबाला पायन्नुन नेकपा एमालेला सांसद क्षितिज थेबेसे राष्ट्रियताला ताम्री प्रतिनिधि सभालाई बिनान सांसद गदे ग्लागी ग्रिन डिकबारी खाम्तोबा थिएन काइबोन सेपाङमा ताम आक्युन्दे दोना संसद सेङबारी पिन्छेला आरबिसे सुङसिपमोबा चुरानुला चाहिँ नेपाली कम्युनिस्ट पार्टीला सांसद महेन्द्र बहादुर साईसे संसदरी बाबा बजेटरी भन्सारदर लतामले रेबा प्रश्नलाई सरकार से जवाब पिनबारी खाम्दोला विषय सुङसिप बोला नेपाली काङ्ग्रेसला सांसद निश्चल राईसे प्रतिपक्ष दलसे विरोध लाबारी बिसी विरोध लाबच्चके नातना हिउल्दा ज्याबा शोभा ताम्रे खाइमा दामान राङ राप्सेल मुला विषय सुङसिप बोला चुरानुलासे श्रम संस्कृति पार्टीलाई चोहो थिएन सांसद हर्कराज राईसे संसदरी काइब्लोन बालेन्द्र साहसे हिउल्दा आतङमा ताम लाबसे थेदा संसदलाई रेकर्ड ग्याम ब्याङ्से खाबरेरी खालाइसे नुन थेनाङमा ताम्पाङबारी आम्याङमा प्रस्ताव दा सदनसे पास लाबारी खाम्दोबा प्रस्ताव थान्छु बोमोबा प्रतिनिधि सभालाई अर्को चिसाङ नाङ्गर दिनेलाई गिज्ञामा टिसेला तापमुला चुरानुलासे राष्ट्रिय सभालाई चिसाङ रिनुन सांसद गदेसे विरोध लसिटिबासे तिनीलाई चिसाङ टिबारी नाखाम्ना थुम्बमुला राष्ट्रिय सभालाई अर्को चिसाङ चुनन लाला निचुसे ब्रेक हुनु तिनीहरू टिसेला तापमुला ब्योन गे थेन रोजगार ब्लोन रामजी यादव से खाब चुइदिङला राङलान ह्युल्डी गे पिनमा चुइदिङ गे खोर सेङसेला मुला विशेष संक्षेप मुला स्विजरल्यान्डला जेनेबारी सेङबा ग्यार्जगे चुइसे ब्लिच मुख्युल गे सङ्गठन आइएलओला ग्रेन वाल्डे तिनी लेङमा थान्छिमान ब्लोन यादव से नारारी चेकेन सीमित आतना नेपाली ब्योन गदेसे माइबा अनुसारलाई गे पिनमारी उत्पादनशील थिएन समावेशी गे बजार शोभारी राङसे चुइदिङला गे योजना शोभ मुला विशेष संक्षेप हिन्ना ब्लोन यादव से आर्टिफिसियल इन्टेलिजेन्स एआईलाई छ्याम छ्याम्रे प्रविधि खाबा पो जलवायु पो थेन गे आयाङमा से मोक्युलान गे बजारले छार चुनौती काप्सिटी बमला बिसिनन सुङसिप बमला सरकार से बर्ड फ्लू लेबा ग्लागरी ह्यामदा नियन्त्रण लबरी थेन स्यान ग्लारी लेबरी आपिनमारी गेलाबन खाब मुला विषय पाङबा मुला पशु सेवा विभागला महानिर्देशक डाक्टर उमेश दाहाल से ह्याम पुष्टि तबा गोर चुइ जोङरे मुबा गोर निश्चुइ से नि फार्मला लाख गाँसे तोङचुइ से घाबीमा लामा नागा गदे साइब मुला विषय सुङसे बहिन्ना खापै बिमा लामा लियर्स नागा थेन स्यान्ना स्यान लामन खाल नागा गदे शिव मुला सरकार से पिनमा निर्देशन अनुसार लाख निस नागा मेन्दो थेन ग्यार्ज गिक से गोर ब्रेचुइ सोमटन धाना नष्ट लाभ मला बेसी महानिर्देशक दाहाल से सुङसिप मला दाहाल अनुसार तिलाई सातङ्गा छ झापा मोरङ थेन सुनसरी जोङरी म्याङबा बर्ड फ्लू मोहतरी बारा चितवन तबन धान्दे याम्बु भक्तपुर ललितपुर थेन निचला दोहरी नवलपरासी जोङरी लेबा म्याङबा मला बौद्ध दर्शन प्रवर्धन थेन गुम्बा विकास समिति से युल्ला ठिम्से तोकलाबा अनुसार घुन्म नाङरी मुबा पुरातात्विक महत्वला सहितेन सार्वजनिक सम्पत्तिला विवरण रूपसी आथानबा महालेखा परीक्षकला ढुचुइसे सोमसा प्रतिवेदन से हुन बबुला। समिति गठन गिक्सा संशोधन आदेश 2075 ला दफा व्लेरी समितिलाई गे कर्तव्य थेन याङताम नाङरी बौद्ध दर्शनला अनुसन्धान विकास थेन प्रवर्धनला बारी सेङनुन तोबा गे खोर्गा दे सेङ तोबा थेन घुन्म नाङरी मुबा पुरातात्विक महत्वला सामान थेन सार्वजनिक सम्पत्तिला विवरण रूपसी अध्यावधिक अभिलेख थानुन तोबा ठिमुला। सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल थिन बीबीसी मिडिया एक्सन डिक्सी तिनी मनसुन सडक सुरक्षा थिन सूचना सञ्चार सम्बन्धी काठुई गे खुर्सेङ बमुला। रेडियो नेपाल लमियो गेदिम सिंहदरबार सिङमा काठुई रिबो किनमाका देशे मनसुनला दुरी सडक दुर्घटना लेबा थिन मिलुई क्षतिदा च्याङना लबारी बेनान सरोकार थानमाका दे जिम्मेवार थिन सचेत तबारी खामदल विषय सिङ बमुला। काठुई रिबो किन सुबान सशस्त्र प्रहरी बल्ला सशस्त्र डिएसपी कमल बहादुर अधिकारी सही नेपाल रि भौगोलिक प्राकृतिक थिन छोरगान लेनला बारे आखाम्बा से विपद से ठुङ्ने लबा दुर्घटना रि मिलोई क्षति तबारी खाम्बा से प्रभावकारी रूपले सामुदायिक छोरगान लेनला बारे खाम्तो बमराङ बमुला विषय सुङसी बमुला। चरणलासी जल थिन मौसम पूर्वानुमान विभागला सुङबुन विभूति पोखरेल से विभागला रियल टाइम डेटा दा सडक दुर्घटना च्याङनला बारी थिन विपद ग्याम ठुङबारी खाम्बा घटना का बारे सूचना सञ्जाल र ढुप्री प्रयोगला बारे खाम्सल बमुला विषय सुङसी बमुला। ग्रेन जोखिम तबारी खामला विवन बिपी राजमार्गरी तिनी दिन हेन्से सवारी साधन खाबनी बारे आपिन्न का बमुला। रोसी चुङरी भाल खाबरी वाङमलिचा मिथेन सवारी साधनला सुरक्षा द ध्यान पिन्से रोसी थुमग्याम सेङमन खाबा बेनान खाल्ला सवारी साधन खाबनी बारे का बमुला विषय जोङ प्रहरी गेदेम दुलीखेल्ला एसआई रबिन विश्वसे सुन्दिन्ना। बेमौसमी नामताई सिन्टीबासे रेदाङसे बिपी राजमार्ग नुङमन खाबासे सडकला अवस्था घोषित चकेन थेग्याम रे बराबरी बेनादन प्रहरी से मोइजन लापमुला। ओसेम ट्राफिक प्रहरी से लिचाला घिची से ब्ली घंटा नांगरी तोंगी ग्यारदसोम से मेन्दो कुचिंग हिदा ट्राफिक नियम नांग विभन कारबाही लापमुला। चरंगबा कारबाही से तिरेरी लाख घिची से गिक तोंग कुची से घि से ग्यारदंगा राजस्व रेप मोला। याम्बो उपत्यका ट्राफिक प्रहरी गेदिमला अनुसार झी आइराखथुङमा मेन्दो कुचुई सेङी ठिम्द नाङ्से सेङबा राइड सियरिङ ग्यार्जगेक्से मेन्दो निश्चुई गिक वाला नाङ्सा लुङडा लुङडन ग्याम थाबा ग्यार्जगेक्से मेन्दो घाँचुई गिक थेन लामन स्पिड रि सवारी साधन सेङबा गदे ग्यार्जगेक्से मेन्दो भ्लिचुई गाँदा कारबाही लबमुला। चुरुन साङ्गुर गदेला छ्याम्री तिनी त तामाङ साङ्गुर जिन्जी रेडियो नेपाल ज्ञान बल्लासुगो लसो फ्याफुल्ला।
1: श्रोतावृन्द नमस्कार। नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
2: विद्यार्थी भाइ बहिनीहरू, आज हामी माध्यमिक तह कक्षा 9 अनिवार्य नेपाली विषयको पाठ 4 रहेको निवेदन पाठ अन्तर्गत रहेर पठनबोध निवेदन लेखन तथा शुभकामना पत्र लेखनका सम्बन्धमा केन्द्रित भई शिक्षक र विद्यार्थीबीच गरिएको छलफल प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य कुराहरू टिप्पण गर्न तयार हुनुहोस् है त। तयार हुनुभयो?
3: ओहो, आज त कति छिटै खाजा खाने समय सकिएको। जाउँ अब कक्षातिर।
4: अब नेपाली घन्टी त हो नि, मलाई त नेपाली घन्टी कति बेला सुरु होला जस्तो लाग्छ।
3: मलाई पनि त्यस्तै लाग्छ रोशनी। गुरुबाले माया गरी गरी पढाउनुहुन्छ, नजानेका विषयवस्तु सोद्धा पनि झर्को मान्नु हुँदैन।
4: माया गर्ने शिक्षकलाई सबैले मन पराउँछन् नि। सुरक्षा।
5: शुभ दिन विद्यार्थी भाइ बहिनीहरू।
6: शुभ दिन गुरुबा, आजको कक्षामा हजुरलाई स्वागत छ।
5: स्याबास भाइ बहिनीहरू, सबैजना आफ्नो स्थानमा बस्नुहोस् है त।
6: धन्यवाद गुरुबा।
5: विद्यार्थी भाइ बहिनीहरू, आजको कक्षामा तपाईँहरूलाई पाठ 4 निवेदन पाठसँग सम्बन्धित भएर पठनबोध निवेदन लेखन तथा शुभकामना पत्र लेखनसँग सम्बन्धित क्रियाकलापहरू गराउनेछु। सबैजनाले पाठ्य सामग्री तयारी अवस्थामा राख्नुभयो, होइन त?
3: हामी आजको क्रियाकलापका लागि तयार छौँ गुरुबा। हजुरको चुट्किला नसुनेको पनि धेरै दिन भइसक्यो।
4: मलाई पनि सुरक्षाको कुरा मन पर्यो, एउटा चुट्किला त सुन्नै पर्यो गुरुबा।
5: हुन्छ हुन्छ, कहिलेकाहीँ तपाईँहरूका चुट्किला म सुनाउला, कहिलेकाहीँ मेरा चुट्किला तपाईँहरू सुन्नुहोला। ल चुट्किला सुन्नुहोस् है त। दुर्मुस भन्ने केटा आफूलाई खुब राम्रो गायक ठान्थ्यो। एक दिन बाटामा हिँड्दै गर्दा उसले एउटा किसानलाई गीत सुनायो। दुर्मुसको गीत सुनेर किसान सुक्क सुक्क गर्दै रुन थाल्यो। दुर्मुस मनमनै खुसी भयो र भन्यो, तपाईँले मेरो गीतको मर्म बुझ्नुभयो। किसानले दुर्मुसलाई भन्यो, म तपाईँको गीत सुनेर रोएको होइन बाबु, अनि किन रुनु भएको त दाई? दुर्मुसले किसानलाई प्रश्न सोध्यो। किसानले उत्तर दियो, पोहोर साल मेरो एउटा गोरु मर्यो। मर्ने बेलामा त्यो गोरुले यस्तै स्वर निकालेको थियो, म त्यही गोरुलाई सम्झेर रोएको बाबु।
3: गुरुबाले कति रमाइलो चुट्किला सुनाउनु भयो, मेरो त हाँस्दा हाँस्दै पेट नै दुख्यो।
5: अब हामी आजको क्रियाकलापतर्फ लागौँ है त। कक्षा नौ नेपाली पाठ्य पुस्तकको पृष्ठ 39 पल्टाउनुहोस् त। अब बोध र अभिव्यक्ति खण्डको अभ्यास 4 हेर्नुहोस्।
4: हामीले पुस्तक पल्टायो गुरुबा, यहाँ त दिइएका प्रश्नको मौखिक उत्तर दिनुहोस् भन्ने निर्देशन छ।
5: अब म यही अभ्यासबाट प्रश्न सोध्छु। पहिलो प्रश्नको उत्तर सुरक्षा भन्नुहोस् त। निवेदन कसले कसलाई लेखेको हो?
3: आहा, कति सजिलो प्रश्न। निवेदन सृजनशील बाल क्लब हिमगङ्गा माध्यमिक विद्यालयका अध्यक्षले रामेछाप नगरपालिका वडा नम्बर 3 वडा अध्यक्षलाई लेखेको हो।
5: तपाईँले सही उत्तर भन्नुभयो। अब अर्को प्रश्नको उत्तर भन्ने पालो रोशनीको। बाल क्लबका अध्यक्षले कस्तो सहयोगको अपेक्षा गरेका छन्?
4: यो प्रश्न पनि सजिलै छ नि। बाल क्लबका अध्यक्षले आर्थिक सहयोगको अपेक्षा गरेका छन्।
5: ठिक उत्तर दिनुभयो तपाईँले। विषयवस्तु राम्रोसँग पढेपछि उत्तर दिन सजिलो हुन्छ। अब अर्को प्रश्न सुरक्षाका लागि। किशोर किशोरीले आफ्ना समस्या कसरी समाधान गर्न सक्छन्?
3: यो प्रश्नको उत्तर त के होला? ए आयो आयो, किशोर किशोरीले सृजनात्मक कौशल, आशावादी सोच र जीवनोपयोगी सिप उपयोग गरी आफ्ना समस्या समाधान गर्न सक्छन्। भयो त गुरुबा?
5: भयो मात्रै होइन, निकै राम्रो भयो। तपाईँहरूको पढाइ लेखाइको तरिका राम्रो छ, यसलाई निरन्तरता दिनुहोस्। अब उत्तर भन्ने पालो रोशनीको। साइबरको सदुपयोग कसरी गर्नुपर्छ?
4: साइबरको सदुपयोग कसरी गर्ने होला त? पाठकै आधारमा उत्तर चाहियो, उत्तर सुन्नुहोस् है त। बालबालिकामा हुने घरेलु, सामाजिक, लैङ्गिक आदि प्रकृतिका हिंसा रोक्ने कार्यका लागि बाल क्लबले सहजीकरण गरेर साइबरको सदुपयोग गर्नुपर्छ। मलाई त यही उत्तर ठिक होला कि जस्तो लाग्यो।
5: हो हो, तपाईँले ठिक उत्तर भन्नुभयो। तपाईँहरूले सबै प्रश्नका सही उत्तर दिनुभयो, यसका लागि सबैजनालाई धन्यवाद छ।
3: अब हामी कुन क्रियाकलाप गर्ने त गुरुबा?
5: अब अभ्यास 5 क्रियाकलाप गरौँ न, हुन्न र?
4: हुन्छ गुरुबा, हामी यो क्रियाकलापका लागि तयार छौँ।
5: यो पठनबोध अभ्यास हो। तपाईँहरूले अनुच्छेद पढेर प्रश्नका उत्तर लेख्नुपर्छ। रेडियो सुनिरहनुभएका अरू साथीहरूलाई पनि यो क्रियाकलापमा सहभागी गराउनुपर्छ है। त्यसैले पहिला अनुच्छेद पढेर सुनाउनुहोस्, त्यसपछि प्रश्न उत्तरमा छलफल गरौँला।
3: हुन्छ गुरुबा, हामीहरू अभ्यास 5 दिएको अनुच्छेद पालै पालो पढेर सुनाउँछौँ। पहिला म नै पढ्छु। बाल विवाह, बाल हिंसा, सामाजिक दुर्व्यवहार जस्ता पक्षको न्यूनीकरणका लागि सङ्घ संस्था तथा स्थानीय निकायको महत्त्वपूर्ण भूमिका रहन्छ। हाम्रो यस विद्यालयमा गठित बाल क्लबले पहिले विद्यालयमा र त्यसपछि समाजमा गएर सचेतना फैलाउने उद्देश्य राखेको छ। उक्त उद्देश्य अनुरूप बिदाको दिन गाउँ शहरका मुख्य स्थानमा विभिन्न सचेतना कार्यक्रम आयोजना गर्न लागेको छ। बाल क्लबले लघु नाटक, प्रहसन, सूचना प्रवाह, आपसी छलफल आदि पद्धति अपनाई समाज सुधारको योजना पनि बनाएको छ।
5: सुरक्षाले स्पष्टसँग अनुच्छेद पढ्नुभयो। अब बाँकी अनुच्छेद रोशनी पढ्नुहोस् त।
4: हस् गुरुबा, म प्रयास गर्छु। विद्यालयका समग्र बालबालिकाको हकितका साथसाथै समाज परिवर्तनमा सघाउ पुर्याउने उद्देश्यले गर्न खोजिएको यस प्रकृतिका कार्यक्रमका लागि बाल क्लबले अक्षय कोष खडा गरिसकेको छ। उक्त कोषमा विद्यालयका शिक्षक कर्मचारीले एक दिनको तलब जम्मा गरी विद्यार्थीको कामलाई थप आर्थिक सहयोग तथा हौसला प्रदान गर्नुभएको छ। बाल क्लबले आयोजना गर्न लागेका यस किसिमका कार्यक्रमका लागि यस वडा कार्यालयबाट पनि आर्थिक सहयोग गरी विद्यार्थीको सत् प्रयासलाई मार्गदर्शनका साथै थप हौसला प्रदान गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
5: तपाईँले पनि राम्रोसँग अनुच्छेद पढ्नुभयो। अब यो चार्ट पेपरमा तपाईँहरू दुवैजनाले उत्तर लेख्नुहोस् अनि चार्ट पेपर टाँसेर पालै पालो उत्तर भन्नुपर्छ नि।
3: हामीले चार्ट पेपरमा प्रश्नका उत्तर लेखिसक्यौ गुरुबा।
5: तपाईँहरूले लेखेका चार्ट पेपर सेतो पाटीमा टाँस्नुहोस् अनि पालै पालो प्रश्न उत्तर गर्नुहोस्।
6: हामी तयार छौ।
4: पहिलो प्रश्न छ, विद्यालयमा गठित बाल क्लबको उद्देश्य के हो?
3: विद्यालयमा गठित बाल क्लबको उद्देश्य विद्यालय र समाजमा सचेतना फैलाउनु हो। अब प्रश्न सोध्ने मेरो पालो, बाल क्लबले कुन दिन सचेतना कार्यक्रम आयोजना गर्न लागेको हो?
4: सुरक्षाका कति राम्रा अक्षर, प्रश्न सोध्ने तरिका पनि साह्रै स्पष्ट छ। बाल क्लबले कुन दिन सचेतना कार्यक्रम आयोजना गर्न लागेको हो? यसको सही उत्तर हो, बाल क्लबले बिदाको दिन सचेतना कार्यक्रम आयोजना गर्न लागेको हो।
3: कति राम्रोसँग उत्तर लेखेकी तिमीले, अब प्रश्न सोध्ने पालो पनि तिम्रै हो नि।
4: हुन्छ सुरक्षा, प्रश्न ध्यानपूर्वक सुन है त। बाल क्लबले समाजमा कसरी सचेतना फैलाउन खोजेको छ?
3: यो प्रश्नको उत्तर पनि सजिलो छ नि। बाल क्लबले समाजमा लघु नाटक, प्रहसन, सूचना प्रवाह, आपसी छलफल आदि पद्धति अप्नाएर सचेतना फैलाउन खोजेको छ।
4: किन रोकिएकी सुरक्षा तिमी? अब यो अभ्यासको अन्तिम प्रश्न सोध न, म उत्तर भन्छु।
3: कति हतार गरेकी तिमीले, प्रश्न सुना है त। बाल क्लबका लागि बनाइएको अक्षय कोषमा कसरी स्रोत जुटाइएको छ?
4: म उत्तर भन्छु है त। बाल क्लबका लागि बनाइएको अक्षय कोषमा विद्यालयका शिक्षक कर्मचारीले एक दिनको तलब जम्मा गरी आर्थिक स्रोत जुटाइएको छ।
3: गुरुबा, प्रश्नोत्तर सम्बन्धी हाम्रो छलफल कस्तो लाग्यो? हजुरले सुझाव दिनुभए आभारी हुने थियौँ।
5: तपाईँहरू दुवैजनाले चार्ट पेपरमा सफा र शुद्धसँग उत्तर लेख्नुभयो, पालै पालो प्रश्नोत्तर पनि गर्नुभयो। प्रश्नका उत्तर लेख्ने र भन्ने तरिका यही त हो नि। तपाईँहरूको उत्कृष्ट प्रस्तुतिका लागि ताली बजाएर स्याबासी दिन्छु।
6: धन्यवाद गुरुबा, हजुरबाट पाएको हौसलाले हामी लेखपढ गर्न प्रेरित हुन्छौँ।
5: तपाईँहरू मध्ये एकजनाले अभ्यास छमा दिएको निर्देशन पढ्नुहोस् त।
4: म पढेर सुनाउँछु है त। दिइएको शुभकामना पत्र पढी नयाँ वर्षको अवसरमा साथीलाई दिइने शुभकामना पत्र तयार गर्नुहोस्।
3: आहा, शुभकामना पत्र लेख्न कस्तो रमाइलो लाग्छ।
5: हो नि सुरक्षा, शुभकामना पत्र व्यावहारिक लेखन अन्तर्गत पर्छ। व्यक्तिले व्यक्तिलाई, कार्यालयले व्यक्तिलाई वा व्यक्तिले कार्यालयलाई शुभकामना पत्र लेख्न सक्छन्।
4: हामीले यो नमुना शुभकामना पत्र पढी साथीलाई शुभकामना लेख्नु पर्ने भयो। भनेपछि हामीले लेख्ने शुभकामना चाहिँ व्यक्तिले व्यक्तिलाई लेख्ने शुभकामना रहेछ।
5: तपाईँले ठिक भन्नुभयो रोशनी। अब एकजनाले यो शुभकामना पत्रको नमुना पढेर सुनाइदिनुहोस् न।
3: म पढ्छु है त गुरुबा। श्री सम्बोधन गरिने व्यक्तिको नाम शुभकामना। माघी पर्वका उपलक्ष्यमा यहाँ र यहाँको परिवारको सुख, शान्ति, समृद्धि र आरोग्यको हार्दिक शुभकामना व्यक्त गर्दछौँ। दयाराम थारू एवं परिवार।
5: धन्यवाद सुरक्षा, तपाईँले स्पष्टसँग पढ्नुभयो। अब केही सामग्री पनि मैले ल्याएको छु, यी सामग्री हेरेर क्रियाकलाप गर्नुपर्नेछ।
6: हस् गुरुबा, हामी प्रयास गर्छौँ।
4: हामीले शुभकामना पत्र तयार पार्यौँ गुरुबा।
3: साथी साथीमा छलफल गरी शुभकामना तयार पार्यौँ। म अलमल भएको ठाउँमा रोशनीले सिकाइन्, रोशनी अलमल भएको ठाउँमा मैले सिकाएँ।
5: तपाईँहरूको छलफल गरी सिक्ने यही बानी मलाई मनपर्छ। अब शुभकामना पत्रको कक्षा प्रस्तुति पनि गरिदिनुहोस् न।
4: सुरक्षा, शुभकामना पत्रलाई सेतो पाटीमा टाँसौ त।
3: खै, शुभकामना पत्र यता ल्याऊ त। ऊ त्यो टेबलको टेप र कैँची पनि ल्याऊ है।
5: आहा, राम्रो पारेर लेख्नु भएछ, पालै पालो सुनाउनुहोस् न।
4: ल सुन्नुहोस् है त। श्री मनिता थापा मगरज्यू, हार्दिक शुभकामना।
3: अब म सुनाउँछु। नयाँ वर्ष 2080 सुखद अवसरमा तपाईँ र तपाईँको परिवारमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
4: तिमीले शुभकामना पत्रको बेहोरा पढ्यौ, अब म चाहिँ शुभकामना लेख्ने व्यक्तिको नाम र ठेगाना सुनाउँछु। रोशन महत तथा परिवार, गोदावरी नगरपालिका, वडा नम्बर 10, चाहाखेल।
5: स्याबास नानीहरू, तपाईँहरू दुवैजनाले राम्रो प्रस्तुति गर्नुभयो।
3: अब अभ्यास 7 सन्दर्भमा छलफल गर्ने त होला नि, होइन र गुरुबा?
5: तपाईँले ठिक भन्नुभयो। अब अभ्यास 7 आधारमा तपाईँहरूले कक्षा नौका विद्यार्थीका तर्फबाट शैक्षिक भ्रमणको प्रबन्ध मिलाइदिन अनुरोध गर्दै विद्यालयका प्रधान अध्यापकलाई लेख्ने निवेदनको नमुना तयार पार्नुपर्छ।
4: गुरुबा, निवेदन लेखन पनि हामी समूह कार्यकै रूपमा गर्छौँ नि, हुन्छ?
3: हामीले निवेदनको संरचना अघिल्लो कक्षामा बुझिसकेका छौँ। हजुरको अनुमति भए रोशनीले भने जस्तै समूह कार्य गर्छौँ, हुन र गुरुबा?
5: हुन्छ हुन्छ, किन नहुनु, यो त झनै राम्रो तरिका हो। ल, अब तपाईँहरूको समय सुरु हुन्छ।
4: गुरुबा, हामीले निवेदन लेखिसक्यौँ।
5: ठिक छ, अब तपाईँहरूले पालै पालो कक्षा प्रस्तुति गर्नुपर्छ। मिति, सम्बोधन र विषय खण्ड पढेर सुनाउनुहोस् त सुरक्षा।
3: हस् गुरुबा, म पढेर सुनाउँछु। मिति 2080 जेठ 11। श्रीमान प्रधानाध्यापक, श्री महाङकाल माध्यमिक विद्यालय, महाङकाल गाउँपालिका, वडा नम्बर 3, ललितपुर। विषय शैक्षिक भ्रमणको प्रबन्ध मिलाइदिने सम्बन्धमा।
5: स्याबास सुरक्षा, तपाईँले मिलाएर पढ्नुभयो। अब महोदय र निवेदनको पहिलो खण्ड अर्थात् विषयको परिचयका बारेमा पढेर सुनाउनुहोस् न रोशनी।
4: हस् गुरुबा, म सुनाउनका लागि तयारी अवस्थामा छु। महोदय उपयुक्त विषयका सम्बन्धमा शैक्षिक भ्रमण सिकाइको अभिन्न अङ्ग हो। हामीले पाठ्य पुस्तकबाट सिक्नुपर्ने कुरालाई प्रत्यक्ष अवलोकन भ्रमणबाट सिक्न पायौँ भने सिकाइ दिगो हुन्छ। भ्रमणबाट भौगोलिक, सामाजिक, सांस्कृतिक आदि विषयवस्तुमा साक्षात्कार गर्ने अवसर प्राप्त हुन्छ। यसका साथै मनोरञ्जन त शैक्षिक भ्रमणको प्रमुख पाटो हुँदै हो। भ्रमणका विविध विषयवस्तुहरू नेपाली, अङ्ग्रेजी, सामाजिक लगायतका विषयमा फलदायी हुनेछन्। त्यसैले आगामी महिना हामी कक्षा नौका विद्यार्थीहरू शैक्षिक भ्रमण जान चाहन्छौँ।
5: रोशनीले निवेदनको पहिलो भागलाई राम्रोसँग सुनाउनुभयो। अब निवेदनको मुख्य विषयवस्तु खुलाएर मध्यभाग सुनाउने पालो सुरक्षाको। के कसो सुरक्षा?
3: हुन्छ नि गुरुबा, म पनि सुनाउनका लागि तयार छु। यस विद्यालयले गर्मी बिदामा कक्षा नौका विद्यार्थीहरूका लागि 5 दिने लुम्बिनी, पोखरा र घान्द्रुक शैक्षिक भ्रमण कार्यक्रमको आयोजना गरिदिने प्रबन्ध मिलाउनका लागि श्रीमान समक्ष विनम्र अनुरोध गर्दछौँ। धार्मिक तथा ऐतिहासिक स्थल लुम्बिनी, भौगोलिक विविधताले भरिपूर्ण पर्यटकीय नगरी पोखरा तथा अन्नपूर्ण हिमालको काखमा अवस्थित सुन्दर गाउँ घान्द्रुकको भ्रमण हाम्रा लागि अत्यन्तै फलदायी हुने विश्वास लिएका छौँ। मैले लेखेको भए त गुरुबा?
5: किन नहुनु, एकदम राम्रो छ। अब निवेदनको अन्तिम खण्ड सुनाउने पालो रोशनीको।
4: हस् गुरुबा, म सुनाउँछु। हामी कक्षा नौका सम्पूर्ण विद्यार्थीहरू शैक्षिक भ्रमणमा सहभागी हुन चाहन्छौँ। यसका लागि अभिभावकको मन्जुरी पत्र सहित यो निवेदन पेश गरेका छौँ। हाम्रो मनोभावना बुझेर शैक्षिक भ्रमणका लागि आवश्यक प्रबन्ध मिलाइदिनु हुन विनम्र अनुरोध गर्दछौँ। निवेदक कक्षा नौका सम्पूर्ण विद्यार्थीहरू।
5: आहा, तपाईँहरूले असाध्यै राम्रो निवेदन लेख्नुभयो। निवेदनको संरचना बुझेर लेख्नुभयो, लेखाइ पनि सफा र शुद्ध छन्।
3: हाम्रो सफलताको श्रेय हजुरलाई जान्छ नि गुरुबा।
4: सुरक्षाले ठिक भनिन्, हजुरले सिकाएका बुझाएका विषयवस्तुहरू स्पष्ट हुन्छन्।
5: तपाईँहरूले मलाई पनि खुसी बनाउनु भयो। तपाईँहरूको सिक्ने, बुझ्ने, जिज्ञासु प्रवृत्ति देखेर म पनि दङ्ग छु। लौ त विद्यार्थी भाइ बहिनीहरू, आजको कक्षाको समय सकियो। आज छलफल गरिएका विषयवस्तुहरूलाई गृह कार्यका रूपमा पुनरावृत्ति गर्नुहोस्। आजको कक्षामा सक्रियतापूर्वक भाग लिनुभएकामा सबैलाई धन्यवाद छ।
4: हजुरलाई पनि धेरै धेरै धन्यवाद गुरुबा।
1: हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: श्रोतावृन्द नमस्कार। नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
3: Dear students, today we deal with the reading text Humanoid Robot Sophia under theme Science and Technology given in Unit 8 from Grade 9 Compulsory English Textbook. Students, be ready with essential learning materials and take notes while listening to the audio lesson. Are you ready, students?
4: नमस्ते सर।
5: नमस्ते।

0: हस्त यसका साथै आजलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट प्रसारित सम्पूर्ण कार्यक्रमहरू यहीँ सकिन्छ। अब यसपछि रेडियो नेपाल केन्द्रीय प्रसारणका कार्यक्रमहरू सुन्न सक्नुहुनेछ। बागमती प्रादेशिक प्रसारणबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
1: हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। साँझको 6 बज्ने लागेको छ। अब पहिले मैथिली भाषामा समाचार, त्यसपछि प्रदेश समाचार प्रसारण हुनेछ।

नमस्कार, यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म विजय यादव। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रीहरूलाई प्रभावकारी कार्य सम्पादन गर्न निर्देशन दिनुभएको छ। आज आयोजित सत्ता गठबन्धन दलको बैठकमा बोल्दै उहाँले आफ्नो जिम्मेवारीप्रति गम्भीर भएर परिणाम देखिने गरी काम गर्न मन्त्रीहरूलाई निर्देशन दिनुभएको हो। उहाँले जनताले सरकारबाट अपेक्षा गरेको सेवा प्रवाहलाई छिटो, पारदर्शी र उत्तरदायी बनाउन आवश्यक रहेकाले त्यसतर्फ सम्बन्धित मन्त्रालयका मन्त्रीले विशेष ध्यान दिनुपर्ने बताउनुभयो। बैठकमा सरकारका गतिविधि, विकास आयोजना तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको बताइन्छ। सुदूरपश्चिमको राष्ट्रिय गौरवको आयोजना महाकाली सिँचाइ आयोजना तेस्रो चरण अन्तर्गत यस वर्ष कमान्ड क्षेत्र विस्तार गरी सिँचाइ सुविधा प्रदान गर्ने तयारी रहेको छ। आगामी चालु आर्थिक वर्षको बजेटमा महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कमान्ड क्षेत्र विस्तार गर्ने घोषणा समेत गरिएको छ। महाकाली सिँचाइ आयोजना तेस्रो चरणका सूचना अधिकारी यादव बरालले मूल नहर निर्माण भएको 28 किलोमिटरसम्मको भूभागमा सिँचाइ सुविधा प्रदान गर्ने गरी गृह कार्य अघि बढेको जानकारी दिनुभयो। तनहुँको ब्यास नगरपालिका क्षेत्रभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गामा नियम विपरीत निर्माण गरिएका संरचना हटाउन नगरपालिकाले सबैमा आग्रह गरेको छ। नगरपालिकाले सूचना प्रकाशित गरी सडक अधिकार क्षेत्र तथा सडक पेटी अवरुद्ध हुने गरी बनाइएको पक्की संरचना, बरान्डा तथा टिनका संरचना हटाउन आग्रह गरेको हो। नगर कार्यपालिकाको जेठ 22 गतेको 238 बैठकका निर्णयअनुसार 35 दिने सूचना जारी गरिएको इन्जिनियर अमृत केसीले जानकारी दिनुभयो। सुदूरपश्चिमका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा रेबिज विरुद्धको खोपको अभाव भएको छ। कुकुर, स्याल तथा अन्य जनावरको टोकाइपछि तत्काल लगाउनु पर्ने खोप सरकारी अस्पताल र स्वास्थ्य संस्थामा अभाव भएको 2 सप्ताह बितिसकेको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले सुदूरपश्चिममा निशुल्क रूपमा सेवाग्राहीले उपलब्ध हुनुपर्ने खोप अभाव रहेको बताउनुभयो। तर उहाँले निजी स्वास्थ्य संस्थामा भने खोपको बिक्री वितरण भइरहेको बताउनुभयो। त्यसै गरी प्रदेश सामाजिक विकास मन्त्रालयले स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल र स्थानीय तहलाई पत्रचार गर्दै खोप व्यवस्थापन गर्न आग्रह गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले मधेस प्रदेश अधिवेशनसँग सम्बन्धित सम्पूर्ण गतिविधि अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ। रासपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले आज विज्ञप्ति जारी गरी अधिवेशनका सम्पूर्ण प्रक्रिया तत्कालका लागि स्थगित गरेको जानकारी दिनुभयो। निर्वाचन आयोगले पार्टीको विधान 2079 तेस्रो संशोधन सहितको दफा 41 तथा दफा 49 बमोजिम प्राप्त अधिकार प्रयोग गरी यस्तो निर्णय गरेको प्रमुख केसीले बताउनुभयो। मधेस प्रदेश अधिवेशनलाई निष्पक्ष, पारदर्शी, विश्वसनीय र विधिसम्मत ढङ्गले सम्पन्न गर्न सुनिश्चित गर्नुपर्ने आवश्यकता देखिएकाले हाललाई सबै गतिविधि अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको निर्वाचन आयोगले जनाएको छ। उक्त निर्णयसँगै प्रतिनिधि छनौट प्रक्रिया, निर्वाचन कार्यक्रम र कार्यतालिका, उम्मेदवारी प्रक्रिया, चुनावी प्रचार प्रसार, बैठक भेला तथा अधिवेशन आयोजनासँग सम्बन्धित सम्पूर्ण काम रोकिएका छन्। सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका 5 आज भएको आगलागीबाट 12 घर जलेर नष्ट भएका छन्। स्थानीय बुचुखुङका घरमा अचानक आगो लागेपछि निजसहित 5 परिवारका 3 घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ। सो आगलागीमा सगन खङ, दुखाई खङ, लखन खङ र नारायण खङको घर जलेको स्थानीयवासी मनोज मेहताले जानकारी दिनुभयो। दाङमा रोकिराखिएको ट्रकमा मोटरसाइकल ठोकेर 1 मृत्यु भएको छ। आज बिहान लम्ही नगरपालिका 5 रातो डाँडामा रोकिराखिएको NA5K9336 ट्रक पछाडि मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो। मृत्यु हुनेमा LU12P9840 मोटरसाइकल चालक लम्ही नगरपालिका 7 हसनापुर निवासी 37 वर्षीय जीवन गिरीको
मृत्यु भएको हो। गम्भीर घाइते भएका गिरीलाई उपचारको लागि लम्ही अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गमा आज मध्याह 12:30 बजेदेखि सवारी आवागमन बन्द गरिएको छ। रोसी खोलामा पानीको बहाव उच्च भएसँगै यात्रु तथा सवारी साधनको सुरक्षालाई ध्यान दिँदै रोसी खण्डमा सञ्चालन हुने सबै प्रकारका सवारी साधन आवागमनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय धुलीखेलका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिनुभयो। तनहुँको 10 पालिकामा मगर भाषाको पठन पाठन गरिने भएको छ। मगर भाषा लिपि संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले स्थानीय पाठ्यक्रम निर्माण तथा शिक्षक प्रशिक्षण गरिएको छ। नेपाल मगर संघ तनहुँका अध्यक्ष हर्कबहादुर थापा मगरले जिल्लाका 10 पालिकाको सहभागितामा जिल्ला स्तरीय पार्गिक र परिषद गठन गरी मगर भाषाको स्थानीय पाठ्यक्रम तयार गरिएको बताउनुभयो। उहाँका अनुसार पाठ्यक्रम कार्यान्वयनका लागि आवश्यक शिक्षकलाई प्रशिक्षण समेत प्रदान गरिसकिएकाले आगामी दिनमा पालिकासँग समन्वय गरेर विद्यालयमा पठन पाठन विस्तार गरिनेछ। यसैसाथ प्रदेश समाचार सक्यो। सुन्दै रहनुहोला रेडियो नेपाल। हस्त नमस्कार।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अब हामी राख्दैछौ आज राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरू बारे जानकारी। केही लोकगीत सुनाउनेछौ करिब 46 सम्म। केही बेर 46 मा भने सदा झै कृषि कार्यक्रम सुन्न सक्नुहुनेछ। साँझ 7 बजे समाचार, त्यसपछि आधुनिक गीत सङ्गीत करिब 8 बजेसम्म। 8 बजे अङ्ग्रेजीमा समाचार, समाचार पछि केही लोकगीत नै सुन्न सक्नुहुनेछ अनि विषयगत सिकाएको शैक्षिक रेडियो कार्यक्रम प्रसारण हुनेछ। राति 9 बजे समाचार, समाचारपछि खेल संसार कार्यक्रम सुन्न सक्नुहुनेछ। 10 बजे हिन्दीमा समाचार, 10:10 गजल गङ्गा कार्यक्रम प्रसारण हुनेछ। राति 11 बजे समाचार, अनि समाचारको समाप्तिसँगै आजका नियमित कार्यक्रमहरू सम्पन्न हुन्छन्। हाम्रो प्रसारण भने 11 बजेको समाचारपछि पनि निरन्तर सुन्न सक्नुहुन्छ नै। रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीत र विभिन्न कार्यक्रमको पुनः प्रसारण सुन्न सकिनेछ। तपाईँ रेडियो नेपाल सुनिरहनु भएको छ। अबको लागि भने हामी केही लोकगीत सुनाउँदैछौँ। पहिलो गीत प्रेम प्रकाश शाहीको स्वर र सङ्कलनमा।

0: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
1: मासु अन्डा दुधमा अब हामी आत्मनिर्भर बन्दै छौँ नि। हामी सबै यसरी नै उत्पादनमा लागेपछि बाहिरबाट आयात गर्नै पर्दैन, हामी आफै सक्षम बन्दै छौँ। अब
2: यति कुरामै खुसी भएर हुँदैन के जुर्मु, हामीले अझै उत्पादन र उत्पादकत्व बढाउन जोड दिनु पर्छ, त्यो पनि गुणस्तरीय उत्पादन।
1: सही भने सुन्तली, यो कुरा त सबैलाई भन्न जानु पर्यो नि।
3: मासु र अन्डा उत्पादनमा आत्मनिर्भर बनौँ,
2: गुणस्तरीय उत्पादन गरी निर्यात प्रवर्धन गरौँ।
4: कृषि सूचना तथा प्रशिक्षण केन्द्र हरियर भवन।
5: कृषक माझ बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
6: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
5: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
6: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
5: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्नुहुन अनुरोध छ।
6: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकै पटक नराखी निश्चित दिनको अन्तरालमा राख्नुहुन, त्यस्तै वर्षातको पानी संकलन प्रविधि छरुवा धान प्रविधिको अवलम्बन गर्नुहुन समेत अनुरोध छ।
5: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर।
6: फोन नम्बर 5423159।
7: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
8: नागरिक लगानी कोष।
9: सार्वजनिक सेवामा महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, विपन्न वर्ग, सीमान्तकृत समूहलाई प्राथमिकता दिउँ।
6: यस्ता समुदायको पहुँच विस्तार र जनचेतना अभिवृद्धिमा सबैले सहयोग पुर्याउँ।
9: भ्रष्टाचारले यी समुदायलाई पार्ने प्रभावहरूको पहिचान गर्दै सचेतना अभिवृद्धि गरौँ।
6: नेपालमा सुशासनको पहल, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, भ्रष्टाचार विरुद्धको सहकार्य।

भर्खरै सुन्नुभयो उपेन्द्र कार्कीको स्वर र संकलनमा रहेको लोकगीत। हामी पुराना लोकगीतहरू सुनाइरहेका छौँ, विशेष ठट्यौली पारामा र सिर्जनामा रहेका यी लोकगीतहरू त्यस बेलाका सन्दर्भ सान्दर्भिक पारेर रचना गरिएका हुन्छन्, सङ्कलन गरिएका हुन्छन्। यद्यपि आजको परिवेश, समाज र प्रविधिले रूपान्तरण गरेको अवस्थामा केही सान्दर्भिक नहुन पनि सक्छ। यद्यपि पुराना लोकगीतहरू, फेरि पनि भन्छु, त्यो बेलाको समयलाई बोल्ने उद्घोष गर्ने हुँदा ती बेला के कस्ता सिर्जनाहरू हुन्थे र कसरी गीत सङ्गीत मार्फत भावनाहरू पुखिन्थे भन्ने कुरालाई हामीले मनन गर्नुपर्ने हुन्छ। अबको लागि अर्को लोकगीत सुनाउँदैछौँ, भरत केसीको स्वर र सङ्कलनमा।

0: भर्खरै सुन्नुभयो किरण कुमारको स्वर र संकलनमा रहेको लोकगीत। अहिलेलाई लोकगीतहरू सुनाउने क्रम यति नै। तपाईँ रेडियो नेपाल सुनिरहनु भएको छ। अबको लागि भने हामी सुनाउँदैछौँ कृषि कार्यक्रम।
1: कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम नवीन कृषि प्रविधि। अनुसन्धानबाट प्रमाणित कृषिका नयाँ नयाँ प्रविधिहरूको सङ्गालो नवीन कृषि प्रविधि।
2: नमस्कार, कार्यक्रम नवीन कृषि प्रविधिको आजको श्रृङ्खलामा स्वागत छ। म समीक्षा बडाल
3: अनि म कृति आचार्य।
2: यस कार्यक्रममा हामी कृषि तथा पशुपक्षीको क्षेत्रमा प्रयोगमा आइरहेका र अनुसन्धानको क्रममा रहेका नवीन प्रविधिहरू बारे जानकारी प्रस्तुत गर्ने गर्दछौ। आजको कार्यक्रममा भने हामी सुक्खा छरुवा धान खेती प्रविधि र रासायनिक मलको विकल्पको रूपमा रहेको एजोटोब्याक्टर जीवाणु मलको बारेमा जानकारी प्रस्तुत गर्दैछौ। श्रोताविन्द, अबको प्रस्तुतिमा सुक्खा छरुवा धान खेती प्रविधि बारे जानकारी प्रस्तुत गर्दैछौ। सुक्खा छरुवा धान खेती प्रविधि, सुक्खा अवस्थामा छरुवा धान खेती गर्ने प्रविधि। सुक्खा अवस्थामा अर्थात् खेत नहिल्याइ पनि छरुवा धान खेती गर्न सकिन्छ। त्यसको लागि मेसिनको आवश्यकता पर्दछ। ती मेसिन हुन् पावर टिलरबाट चल्ने सिड ड्रिल र ट्र्याक्टरबाट चल्ने जिरो टिल सिड कम फर्टिलाइजर ड्रिल। यी दुईटै मेसिनबाट जोतेर तयार गरिएको खेतमा धानको सुक्खा बिउ छर्न सकिन्छ। छरुवा धान खेती लगाउँदा हुने फाइदाहरू: खेत हिल्याउँदा हुने खर्चको बचत हुन्छ, खेत हिल्याउँदा चाहिने पानीको बचत हुन्छ, खेत नहिल्याइने हुँदा माटोको भौतिक गुण नबिग्रिने र सूक्ष्म जीवाणुको रास पनि नहुने, अर्थात् माटोको उर्वरा शक्ति पनि घट्दैन। छरुवा धान खेती लगाउँदा बाली 15 दिन अगाडि नै पाक्ने हुँदा हिउँदे बाली समयमा लगाउन सकिन्छ। त्यसै गरी छरुवा धान खेती लगाउँदा बालीको अवधि छोटो हुने हुँदा पानीको आवश्यकता पनि कम हुन्छ। छरुवा धान खेती लगाउँदा धान रोपाई गर्दा हुने बेर्ना उमार्ने, उखेल्ने र रोप्ने झन्झट समाप्त भएर जान्छ। छरुवा धान खेती गर्दा उत्पादन लागतमा प्रति हेक्टर कम्तीमा ₹4,000 सम्मको बचत हुन्छ। त्यसै गरी छरुवा धान खेती लगाउँदा हिल्याएर रोपाई गरेको धान खेतमा भन्दा छरुवा धान प्रविधिबाट लगाइएको धान खेतमा धाजा फाट्ने समस्या आउँदैन। त्यसैले सिँचाइको आवश्यकता कम हुन जान्छ र धानको उत्पादनमा पनि वृद्धि हुन्छ। सुक्खा धान छर्न प्रयोग गरिने मेसिनहरू पावर टिलर, ट्र्याक्टर, ट्र्याक्टरबाट चल्ने राइस ग्रेन प्लान्टर, ट्र्याक्टरबाट चल्ने मल्टिकप सिड कम फर्टिलाइजर ड्रिल आदि मेसिनहरू प्रयोग गर्न सकिन्छ। मेसिनहरूबाट सुक्खा धान छर्नको लागि जोतेर तयार पारिएको खेतमा मेसिनहरूबाट सुक्खा बिउ लगाइन्छ। पावर टिलरबाट चल्ने सिड ड्रिलबाट बिउ छर्नुभन्दा अगाडि नै खेतमा मलहरू जस्तै डिएपी, युरिया र पोटास हातैले छर्नु पर्दछ र बिउ मात्र मेसिनबाट छरिन्छ। यस मेसिनले एकै पल्टमा जोताई गर्दै 6 लाइनमा एकै गहिराईमा एकनासले बिउ छर्ने काम गर्छ र सँगसँगै पाटा पनि लगाउँदै जान्छ। ट्र्याक्टरबाट चल्ने राइस ग्रेन प्लान्टर वा सिड कम फर्टिलाइजर ड्रिलरहरूबाट बिउ छर्नुभन्दा अगाडि युरिया र पोटास हातैले छर्नु पर्दछ। तर बिउ र डिएपी मल मेसिनको सहायताले एकै गहिराईमा एकनासले छरिन्छ। त्यसपछि बिउ छोप्ने गरी हलुका पाटा लगाउनु पर्दछ। मेसिनबाट छरुवा धान लगाउन खेत समतल हुनु आवश्यक छ। यसको लागि खेत जोत्ने बेलामा प्रत्येक जोताईपछि पाटा लगाउन जरुरी पर्दछ, किनकि पछि सिँचाइ गर्दा एकनासले खेतमा पानी वितरण हुन्छ। बालीको सुरु अवस्थामा बढी समयसम्म खेतमा पानी जम्नु हुँदैन। बाली पानीमा धेरै समयसम्म डुबेमा गलेर जाने र सुक्खा भएमा सुक्ने समस्या आउन सक्दछ। साथै सुक्खा भएमा झारपात बढी आउने देखिन्छ। त्यसैले खेतको सतह समतल पार्न पाटा लगाउन अथवा लेभलरको प्रयोग गर्न जरुरी पर्दछ। छरुवा धान लगाउँदा बिउको गहिराई पावर टिलर र जिरो सिड कम फर्टिलाइजर ड्रिल दुईटै मेसिनबाट धानको बिउ छर्दा 1 इन्चदेखि 1.5 इन्च मात्र गहिराई हुनु पर्दछ। यी दुईटै मेसिनबाट गहिराई मिलाउने सुविधा हुन्छ। धेरै बिउ खसालिएमा बिउ उम्रिँदैन र बिउ जमिनको सतहमा नै भएमा पनि उम्रिने संख्या घटेर जान्छ तथा चराले खाइदिने समस्या पनि आउन सक्दछ। छरुवा धान खेती गर्नको लागि दुईटै मेसिनबाट बिउ छर्दा खेत हिल्याएको हुनु हुँदैन, तर माटोमा प्रशस्त चिस्यान हुन पर्दछ। ट्रेक्टर अथवा पावर टिलरको चक्का नचिप्लिने गरी माटोमा चिस्यान भएमा बिउ राम्ररी उम्रिन्छ। छरुवा प्रविधिबाट धान खेती गर्दाखेरि मेसिनबाट बिउ छर्दा कम बिउको आवश्यकता पर्दछ। 1 कट्ठा जग्गाको लागि सामान्यतया 700 ग्रामदेखि 1 किलोग्रामसम्म राम्रो उमार शक्ति भएको शुद्ध बिउ भए पुग्दछ। मसिनो दाना भएको धानको बिउ कम र मोटो दाना भएको बिउ धेरै चाहिन्छ। मल्टी कप सिडर जसमा कप सिस्टम हुन्छ त्यसबाट बिउ छर्दा बिउको दाना फुट्ने सम्भावना हुँदैन, जबकि फ्लुटेड रोलरबाट बिउ छर्दा केही दाना फुट्ने भएको हुँदा 25% बिउको दर बढाउन उचित हुन्छ। मेसिनबाट जुनसुकै जातको धानको बिउ लगाउन सकिन्छ। छोटोदेखि मध्यम अवधिको धानको जात यी मेसिनहरूबाट लगाउन ठिक हुन्छ। खास गरी हाइब्रिड बास्नायुक्त र छोटोदेखि मध्यम अवधिका जातहरू लगाउँदा बढी फाइदाजनक हुन्छ। राधा 4, सोना मन्सुली, हरदीनाथ 1, सावित्री धानका जातहरूबाट परीक्षण गर्दा राम्रो उत्पादन पाइएको छ। छरुवा धान जेठ महिनाको 15 गतेदेखि 30 गतेसम्ममा मेसिनबाट धानको बिउ खेतमा छरिसक्नु पर्दछ। तर ध्यान दिनुपर्ने कुरा के छ भने पानी जमेको अवस्थामा अर्थात् खेतमा हिलो भएको अवस्थामा मेसिनहरूबाट बिउ छर्न सकिँदैन। त्यसैले जुन बेला ब्याडमा बिउ राखिन्छ त्यस बेलामा नै मेसिनबाट खेतमा बिउ छर्न उचित हुन्छ। छरुवा धान मेसिनबाट छरिएको धान बालीमा पनि सिफारिस अनुसारको नै मलखाद प्रयोग गर्नु पर्दछ। धान छर्ने बेलामा फस्फोरस तथा पोटासको पुरा मात्रा र नाइट्रोजनको आधा भाग हाल्नु पर्दछ। बाँकी आधा भाग नाइट्रोजनलाई 2 भाग गरी 2 पटक अर्थात् बिउ छरेको 30-35 दिनमा र 60-65 दिनमा टप ड्रेसिङको रूपमा छर्दा बढी प्रभावकारी हुन्छ। छरुवा धान बालीको सफलता समयमा झारपात व्यवस्थापनमै निर्भर गर्दछ। धान बालीको सुरुको अवस्थामा झारपातको व्यवस्थापन गर्नु नै सफल छरुवा धान खेतीको साँचो हो। सुक्खा याममा जोतेर तयार गरिएको खेतमा छरुवा धान लगाउनु भन्दा अगाडि सिंचाई दिएर झारपात उम्रिन दिई सबै किसिमको झारपातलाई मार्ने विषादीहरू जस्तै ग्रेमोक्सिन अथवा ग्लाइफोसेट प्रति लिटर पानीमा 10 ml बिउ छर्नुभन्दा 2 दिन अगाडि प्रयोग गरी सम्पूर्ण झारपातलाई मार्न सकिन्छ। यस तरिकालाई स्टेलबेट तरिका पनि भनिन्छ। यसको विकल्पमा विषादीको प्रयोग नगरिकन खेतलाई 1-2 पटक जोतेर झारपात मार्नु पर्ने स्टेलबेट तरिका हो। त्यसपछि बिउ मेसिनबाट छर्ने र पछि आएको झारपातलाई गोडमेल गरी झिकिदिनु पर्दछ। छरुवा धान लगाइसकेपछि जमिनको सतहलाई प्रति हेक्टर 4 टनका दरले भुस वा परालबाट छापो लगाएर पनि झारपात नियन्त्रण गर्न सकिन्छ। झारनाशक विषादीको प्रयोग गर्दा विभिन्न कुरामा ध्यान दिनु पर्दछ। जस्तै पेन्डी मिथालिन 3.3 लिटर 600-800 लिटर पानीमा मिसाई प्रति हेक्टरको दरले बिउ छरेको तुरन्त पश्चात स्प्रे गरिएमा दुबो जस्तो झारपातलाई प्रभावकारी रूपमा नियन्त्रण गर्दछ। माटोमा चिस्यान कम भएमा पेन्डी मिथालिनले प्रभावकारी रूपमा काम गर्दैन। प्रिटिल्याक्लोर 1 लिटर 600-800 लिटर पानीमा मिसाई प्रति हेक्टरका दरले बिउ छरेपछि प्रयोग गर्दा दुबो जस्तो झारपातको नियन्त्रण हुन्छ। मेसिनबाट बिउ छरेको 72 घन्टा भित्र यसको प्रयोग गरिन्छ, तर छर्ने बेलामा माटोमा प्रशस्त चिस्यान हुनु पर्दछ। चौडा पात भएको झारपात नियन्त्रणका लागि 2-4D 2 ग्राम प्रति लिटर पानीमा मिसाई बिउ छरेको 21 दिनपछि छर्नु पर्दछ। बिउ छरेपछि उम्रेको झारपात नियन्त्रणको लागि ह्विप्स सुपर 1 लिटर अथवा सनराइज 125 मिलिलिटर अथवा नोमनी गोल्ड 250 मिलिलिटर झोल 600-800 लिटर पानीमा मिसाई प्रति हेक्टरमा छर्दा साँगुरो तथा चौडा पातवाला झारपातलाई प्रभावकारी ढङ्गले नियन्त्रण गर्दछ। छरुवा धान खेतीमा मेसिनबाट छरिएको धानको बिउ उम्रेपछि 7-15 दिनमा सिँचाइ दिनु पर्दछ। ढिलोबाट गरिने सिँचाइले गर्दा जरा तलसम्म जान्छ र बेर्नालाई सुक्खा सहन सक्ने बनाउँदछ। माटो नहिल्याइने भएको हुँदा धाजा फाट्दैन, त्यसै कारणले धेरै पानी जमाएर राख्नु पर्दैन। धान बाली वर्षा सिजनमा लगाइने हुँदा सिँचाइको खासै आवश्यकता पर्दैन। पानीको आपूर्ति कम भएमा वा सुक्खा अवस्था भएमा 10-15 दिनको अन्तरमा सिँचाइ गर्नु पर्दछ। रोपाई गरिएको धान बालीमा जस्तै छरुवा धान बालीमा पनि आवश्यकता अनुसार रोग किराको व्यवस्थापन गर्नु पर्दछ। सकभर रोग र किरा नलाग्ने अवरोधक धानको जातहरू लगाउनु उचित हुन्छ। हिले छरुवा धान खेती प्रविधि। धान रोप्ने बेला ज्यामीको अभाव, समय बढी लाग्ने तथा परम्परागत तरिकाको कारण बढ्दो लागत खर्चलाई घटाउन ड्रम सिडरको प्रयोग गरी लाइनमा धान लगाउन सकिन्छ। यस मेसिनको प्रयोगले 1 हेक्टर जमिनमा धान छर्न 2 जना ज्यामीलाई 8 घण्टा लाग्छ। तर यस प्रविधिको प्रयोगले गर्दा सिँचाइ र निकासको उचित व्यवस्था हुनुपर्छ। यो मेसिन मेटल तथा प्लास्टिक दुवैमा उपलब्ध छ। यस मेसिनमा 26 सेन्टिमिटर लामा 4 ड्रमहरू हुन्छन्, जसलाई घुमाउन एउटा पाङ्रो हुन्छ। प्रत्येक ड्रमको छेउमा 6-7 मिलिमिटर व्यासको फरकमा 2 लाइन प्वालहरू हुन्छन्। यसको तौल करिब 18 केजी हुने हुँदा किसानले सजिलै खेतबाट अर्को खेतमा लैजान सक्दछन्। ड्रम सिडर प्रयोग गर्नको लागि धानको बिउ 24 घण्टासम्म पानीमा भिजाई अङ्कुरण को लागि थप 36-48 घण्टासम्म छोपेर राख्नु पर्दछ। त्यसपछि टुसाएको बिउलाई 4 ड्रमहरूमा आधा भन्दा अलि बढी हुने गरी राख्नु पर्दछ। खेतलाई हिल्याइ पाटा लगाउनु पर्दछ। बिउ छर्ने बेलामा खेतमा पानीको गहिराई 2-3 सेन्टिमिटर मात्र कायम गर्नु पर्दछ। साथै धानको प्रकार अनुसार एउटा लाइनको पालहरूलाई रिबन वा रबरले छोप्नु पर्दछ। बिउ छरेको खेतमा 2-7 दिन सिँचाइ गर्नु हुँदैन। साथै पानी परेमा निकासको उचित व्यवस्था गर्नु पर्दछ। सिँचाइ गर्दा माटो भिज्ने गरी पानी राख्नु पर्दछ। हिले छरुवा धानको लागि बेर्ना उमार्न ब्याड राख्ने बेला जेठको 15-30 गतेसम्ममा नै। हिले छरुवा धान खेतीको लागि बिउ छरेको 3 दिनभित्र प्रिटिल्याक्लोर 2.5 ml प्रति लिटर पानीमा मिसाई छर्नु पर्दछ। लाइनमा लगाइने हुनाले औजारको प्रयोग गरी झारपात व्यवस्थापन गर्नु पर्दछ।
3: श्रोताबिन, अबको प्रस्तुतिमा रासायनिक मलको विकल्पमा प्रयोग गर्न सकिने एजिटोब्याक्टर जीवाणु मल र पिना सम्बन्धी एक विशेष रिपोर्ट। एजिटोब्याक्टर स्वतन्त्र रूपमा माटोमा बसी नाइट्रोजन स्थिरीकरण गर्ने एक जीवाणु हो। कोसे बाली बाहेकका खाद्यान्न, तरकारी र तेल बालीहरू आदिमा बिरुवाको स्वास्थ्यको लागि एजिटोब्याक्टर अत्याधिक प्रभावकारी पाइएको छ। यस मलको प्रयोग बिउ र माटोमा मिसाएर दुवै तरिकाबाट गर्न सकिन्छ। जीवाणु मलहरू प्रयोग गर्दा माटो तथा वातावरणमा कुनै प्रतिकूल असर नगरी 20% भन्दा बढी उत्पादनमा वृद्धि गरेको पाइएको छ। एजिटोब्याक्टरको प्रयोग बिउको उपचारबाट गर्न सकिन्छ। एउटा सफा भाँडोमा 1 लिटर पानीमा 100 ग्राम चिनी वा सखर राखी सो झोललाई उमाल्ने र चिसो हुन दिने। उक्त झोलमा उपचार गर्नुपर्ने बिउ राखी राम्ररी चलाउने र 15 मिनट जति भिजाउने। भिजेको बिउमा जीवाणु मल हाली राम्ररी चलाइ मिसाउने। हरेक बिउमा मल राम्ररी टाँसिएको हुनुपर्दछ। त्यसपछि बिउलाई छायामा एकछिन सुकाएपछि तुरुन्तै बिउ रोप्नु पर्दछ। त्यसै गरी एजिटोब्याक्टरको लेदो बनाई बिउ उपचार गर्न सकिन्छ। बिउ उपचारको तरिकामा जस्तै चिनी वा सक्खरको झोल उमालेर चिसो पार्ने। उक्त झोलमा जीवाणु मल राखी राम्ररी चलाई लेदो बनाउने। अर्को एउटा सफा भाँडोमा चाहिने जति बिउ राखी त्यसमा उक्त मलको लेदो खन्याएर सबै बिउमा टाँसिने गरी राम्ररी चलाउने। त्यसपछि जीवाणु युक्त बिउलाई छायामा एकछिन सुकाएपछि तुरुन्तै बिउ रोप्नु पर्दछ। एजिटोब्याक्टर जीवाणु मलको सिफारिस मात्रा 1 केजी बिउको लागि 40 ग्राम एजिटोब्याक्टर मलको इनोकुलम रहेको छ। पिनामा नाइट्रोजन, फस्फोरस, पोटास तथा सूक्ष्म पोषक तत्वहरू प्रशस्त मात्रामा पाइने भएकोले बालीहरू उत्पादनमा मलको रूपमा प्रयोग गर्न सकिन्छ। यसले माटोको उर्वरा शक्ति दीर्घकालीन रूपमा सुधार गरी रासायनिक मलको आवश्यकता घटाउँछ। साथै 10-20% सम्म उत्पादनमा वृद्धि गर्दछ। मकै खेतीमा 10 टन प्रति हेक्टर तोरीको पिना मात्र प्रयोग गर्दा औसत मकै उत्पादन 7 टन प्रति हेक्टर पाइएको छ। साथै माटोको जैविक पदार्थ उल्लेखनीय रूपमा बढेको पाइएको छ। माटोको जैविक पदार्थ वृद्धिका लागि तोरी, तिल, सूर्यमुखी आदिको पिना एक उत्कृष्ट स्रोत हो। यसको प्रयोगले माटोको स्वास्थ्य सुधार, सूक्ष्म जीवाणुहरूको क्रियाकलापमा वृद्धि तथा दिगो कृषि प्रणाली विकासमा महत्वपूर्ण योगदान पुर्याउँछ। पिनाको प्रयोग दुई तरिकाले गर्न सकिन्छ। बाली लगाउनु भन्दा अगाडि पिनालाई माटोमा मिलाउन सकिन्छ भने धान बालीको पहिलो गोडाईपछि टप ड्रेसिङ पनि गर्न सकिन्छ।
4: व्यावसायिक कीट विकास केन्द्र हरिहर भवन ललितपुरको अनुरोध। मौरी पालन अति संवेदनशील तथा वैज्ञानिक र व्यावहारिक व्यवसाय हो। अन्य खेती जस्तो संरचित संरचनामा सबै मौसममा गर्न सकिँदैन। निश्चित मौसम वा समय मौरी गोला वृद्धि र विस्तारका लागि उपयुक्त हुन्छन्। प्रतिकूल मौसम खास गरी ग्रीष्म र वर्षा ऋतु मौरीका लागि कष्टकर हुन्छन्। त्यसैले वर्षायाम तथा प्रतिकूल मौसमको समयमा मौरी गोला सहितको मौरी घार बिक्री वितरण गर्दा स्वस्थ गुणस्तरीय रानु सहितको मजबुत गोला उत्पादन गर्न सकिँदैन। त्यसकारण कमजोर गोलाहरूको छनौट हुँदा यसले दीर्घकालीन रूपमा मौरीको गुणस्तर तथा समग्र मौरी क्षेत्रमा प्रतिकूल प्रभाव पार्ने हुन्छ। त्यसैले प्रतिकूल मौसम वा बेसिजनमा मौरी गोला सहितको मौरी घार वितरण नगर्न, नगराउन तथा यस किसिमका कार्यक्रम सञ्चालन गर्दा उपयुक्त मौसममा स्वस्थ तथा गुणस्तरीय रानु सहितका मजबुत गोला छनौट गरी वितरण गर्ने व्यवस्था मिलाउन सबै पालिका, सरकारी तथा गैर सरकारी निकायहरूमा अनुरोध छ। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, कृषि विभाग, व्यावसायिक कीट विकास केन्द्र हरिहर भवन ललितपुर।
2: श्रोताबिन, आजको प्रस्तुतिमा हामीले सुक्खा छरुवा धान खेती प्रविधि र रासायनिक मलको विकल्पमा प्रयोग गर्न सकिने एजोटोब्याक्टर जीवाणु मल र पिना सम्बन्धी जानकारी प्रस्तुत गर्यौं। तपाईँहरूलाई आजको कार्यक्रम कस्तो लाग्यो? कार्यक्रम बारे थप सल्लाह एवं सुझाव भएमा तपाईँ हामीलाई हाम्रो टोल फ्री नम्बर 1605000 सम्पर्क गर्न सक्नुहुनेछ अथवा हाम्रो इमेल info@aitc.gov.np मा लेखी पठाउन सक्नुहुनेछ। हवस् त, आजको कार्यक्रम यति नै। अर्को साता पुनः भेट्ने बाचाका साथ म लगायत हाम्रो सम्पूर्ण टिमलाई बिदा दिन्छु।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: ट्राफिक लाइटको सदैव पालना गरौँ, यसले तपाईँलाई चोकमा हुन सक्ने दुर्घटनाबाट प्रत्येक पल्ट सुरक्षा गर्दछ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: वैदेशिक रोजगारीका क्रममा परदेशमा हुँदा शारीरिक र मानसिक स्वास्थ्य सम्बन्धी कुनै पनि सल्लाह लिन परे सिधै डाक्टरहरूसँग कुराकानी गरौँ।
3: यसका लागि वीर अस्पतालमा सञ्चालित टेली मेडिसिन सेवाको सम्पर्क नम्बर 9853-45701 र 9853-45702 बिहान 10 बजेदेखि 6 बजेसम्म भाइबर, वाट्सएप वा इमोमा म्यासेज वा कल गर्न सकिन्छ। स्वास्थ्य सुरक्षित राखौँ, भविष्य सुरक्षित बनाऊ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ, दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
5: नागरिक लगानी कोष।
6: नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुरोध। यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौँ। अर्थतन्त्र मापनका लागि आर्थिक गणना, नेपाल सरकार।

0: राष्ट्रिय तथ्याङ्क कार्यालय
1: कृषक माझ बिउबीजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
2: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउबीजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
1: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
2: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
1: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
2: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकैपटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बर्सातको पानी संकलन प्रविधि छरुवा धान प्रविधिको अवलम्बन गर्नुहुन समेत अनुरोध छ।
1: बिउबीजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउबीजन समितिको सचिवालय ललितपुर।
2: फोन नम्बर 5 42 13 5 9।
3: सार्वजनिक सेवामा महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, विपन्न वर्ग, सीमान्तकृत समूहलाई प्राथमिकता दिउँ।
2: यस्ता समुदायको पहुँच विस्तार र जनचेतना अभिवृद्धिमा सबैले सहयोग पुर्याउँ।
3: भ्रष्टाचारले यी समुदायलाई पार्ने प्रभावहरूको पहिचान गर्दै सचेतना अभिवृद्धि गरौँ।
2: नेपालमा सुशासनको पहल, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, भ्रष्टाचार विरुद्धको सहकार्य। राष्ट्रिय आर्थिक गणना सम्पन्न हुन अब 12 दिन बाँकी।
4: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। साँझको 7 बज्ने लागेको छ। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनद्वारा पद तथा गोपनीयताको शपथ। प्रतिपक्षी दलहरूको अवरोधका कारण आज पनि संसदको दुवै सदनको बैठक स्थगित। रोसी खोलामा पानीको बहाव बढ्दै गएपछि बिपी राजमार्गमा सवारी आवागमन बन्द। चालु आर्थिक वर्षको 10 महिनामा विप्रेषण आप्रवाहमा 41% वृद्धि र उच्च दक्ष विदेशी कामदारका लागि भिसा आवेदनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको 1,00,000 अमेरिकी डलर शुल्कमा अमेरिकी सङ्घीय अदालत

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न #14#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनले राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेल समक्ष शपथ लिनुभएको हो। प्रधानमन्त्री बालेन्द्र शाहले आजै मन्त्री परिषद विस्तार गरी गुरुङलाई गृह र पुनलाई नवप्रवर्तन मन्त्री नियुक्त गर्नुभएको थियो। गृहमन्त्री गुरुङ गोर्खा एकबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हुनुहुन्छ भने नवप्रवर्तन मन्त्री पुन म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद हुनुहुन्छ। समारोहमा उपराष्ट्रपति राम सहाय प्रसाद यादव, प्रधानमन्त्री शाह, प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, सभामुख डोल प्रसाद अरियाल, राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल, मन्त्रीहरू, विभिन्न राजनीतिक दलका प्रमुख र प्रतिनिधि सांसदहरू, संवैधानिक निकायका प्रमुख लगायत उच्च पदस्थ सहभागी हुनुहुन्थ्यो। सरकारले निजामती सेवा 16 संशोधन नियमावली 2083

खेल खेलाडी र खेल प्रेमीका लागि रेडियो कार्यक्रम खेल संसार सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक मङ्गलबार राति 9 बजेको समाचारपछि कार्यक्रम खेल संसार

लोकगीत सुनाउने क्रममा भर्खरै सुनायौं हिरादेवी राईको स्वरमा एकराज राईको संकलनमा, अब राख्दैछौ रामचन्द्र लामिछानेको स्वरमा गायक स्वयंकै संकलनमा।

0: गजलकै जलमाथि एउटा डुङ्गा खियाउँ कि, गजलकै जलमाथि एउटा डुङ्गा खियाउँ कि, मङ्गलबारको अँधेरीमा गजल गङ्गा बगाउँ कि, गजलकै जलमाथि एउटा डुङ्गा खियाउँ कि।
1: हरेक मङ्गलबार राति 10 बजेको हिन्दी समाचारपछि रेडियो नेपालबाट कार्यक्रम

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल लोकगीत सुनाउने क्रमको अन्तिम गीत सुनायौँ अर्जुन नेपालको स्वरमा यादव प्रसादको सङ्कलनमा. अब राख्दैछौँ शैक्षिक रेडियो कार्यक्रम करिब 9 बजेसम्म.
1: श्रोतावृन्द नमस्कार. नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ.
2: विद्यार्थी भाइ बहिनीहरू, आज हामी माध्यमिक तह कक्षा 9 विज्ञान तथा प्रविधि विषयको एकाइ 8 सरल यन्त्र अन्तर्गत घिर्नी, यसको प्रकार, प्रयोग, यसको फाइदा, यान्त्रिक फाइदा, गति अनुपात र कार्यक्षमताका बारेमा शिक्षक र विद्यार्थीबीच गरिएको छलफल प्रस्तुत गर्दैछौँ. भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य मुद्दाहरू टिपोट गर्न तयार हुनुहोस् है. त तयार हुनुभयो?
3: सर,
4: एकछिन पर्ख.
3: एकछिन, सर आउँदै हुनुहुन्छ.
5: नमस्कार सर.
4: नमस्कार, नमस्कार. ल भित्रतिर आऊ त, त्यहाँ कुर्सीमा बस है. अनि हिजोको वक्तृत्व प्रतियोगितामा के भयो?
3: हामीले जित्यौँ सर, अब दोस्रो राउन्डमा पस्यौँ.
4: मलाई प्रिन्सिपलले भन्नुभएको थियो रमा र अदिति कक्षा 9 हाजिरी जवाफमा स्कुलको तर्फबाट भाग लिन जाँदैछन्. आज कक्षामा पढाएको कुरा भोलि शनिबार सरको घर आएर पढ्छन्, पढाइदिनुहोस् है भन्नुभएको थियो.
3: हो सर, हामीले प्रिन्सिपल सरलाई अनुरोध गरेका थियौँ.
4: हिजो मैले कक्षामा के पढाएँ थाहा पायो?
3: त्यही यन्त्र भन्ने पाठको घिर्नी बारे पढाइ भयो अरे.
4: हिजो मैले घिर्नी बारे धेरै कुराहरू पढाएको थिएँ.
3: मलाई त चिन्ता पो लाग्यो, बुझ्न गाह्रो हुन्छ कि के हो?
4: होइन, म बुझाइहाल्छु नि. पहिले घिर्नीको परिभाषा सुन है. कुनै निश्चित अक्षको वरिपरि स्वतन्त्र रूपले घुम्न सक्ने एक वा एक भन्दा बढी पाङ्राको परिधिमा डोरी वा स्ट्रिङ अड्याउनुको लागि खाल्डो पारेर बनाइएको साधारण यन्त्रलाई घिर्नी भनिन्छ.
3: परिधिमा खाल्डो पार्नुको मतलब नै डोरी वा स्ट्रिङ बेर्नलाई हो?
4: हो त, डोरी वा स्ट्रिङ बिना घिर्नीले काम गर्दैन नि.
3: सर, त्यसो भए घिर्नी भनेको पाङ्रा नै रहेछ?
4: पाङ्रा नै घिर्नी होइन, पाङ्रा त साधारण यन्त्र नै होइन नि. पाङ्राको परिधिमा डोरी वा स्ट्रिङ बेरेपछि मात्र घिर्नी बन्छ.
3: सरले एक वा बढी पाङ्रा हुन्छन् भन्नुभयो, यसको मतलब घिर्नी धेरै प्रकारका हुन्छन् जस्तो छ.
4: हो, तर जुन घिर्नी कुनै स्थिर आधारमा जोडिएको हुन्छ र तौल सँगसँगै तलमाथि चल्न सक्दैन त्यसलाई अचल घिर्नी भनिन्छ. भने तौलसँग जोडिएको र तौल सँगसँगै तलमाथि गरी चल्न सक्ने घिर्नीलाई चाहिँ चल घिर्नी भनिन्छ.
3: त्यसो भए घिर्नी दुई प्रकारको हुन्छ, चल घिर्नी र अचल घिर्नी भन्न मिल्छ सर?
4: हो, मिल्छ. मैले कक्षामा केही घिर्नीहरूको चित्र बनाएको थिएँ. चित्रहरू चाहिँ किताबमा नै छ, हेर्नु है. एक चक्के अचल घिर्नी, एक चक्के चल घिर्नी र दुई चक्के घिर्नी.
3: सर, सबै घिर्नीहरूमा तौललाई उचाल्दा घिर्नीको परिधिबाट जाने डोरीको खुला छेउमा बल लगाएर तान्ने होइन?
4: हो त.
3: सर, एक चक्के अचल घिर्नी कस्तो हुन्छ?
4: ल सुन है त, एउटै मात्र चक्का भएको घिर्नीलाई कुनै स्थिर आधारमा जोडिएको छ र यसको परिधिबाट गएको डोरी वा स्ट्रिङको एक छेउलाई तौलसँग जोडेर अर्को छेउमा बल लगाइन्छ भने त्यसलाई एक चक्के अचल घिर्नी भनिन्छ.
3: घिर्नी चाहिँ आफ्नै ठाउँमा मात्र घुम्ने र एउटै मात्र चक्का भएकोले यसलाई एक चक्के अचल घिर्नी भनेको जस्तै छ.
4: हो, अङ्ग्रेजीमा सिङ्गल फिक्स्ड पुली भनिन्छ.
3: सर, यसमा बल दूरी र तौल दूरी कुन लामो हुन्छ?
4: बराबर हुन्छ.
3: कसरी?
4: डोरीलाई जति तल तानिन्छ त्यो बलले पार गरेको दूरी अर्थात् बल दूरी हो, र त्यति नै दूरी बराबर तौलमाथि उचालिन्छ.
3: ए, त्यसो भए यो घिर्नीबाट कम बलले धेरै तौल उचाल्न सकिँदैन.
4: ठिक भन्यौ, तर कारण याद छ?
3: म भन्छु, सरले अघिल्लो क्लासमा भन्नुभएको थियो सरल यन्त्रमा कम बलले धेरै तौल उचाल्न तौल दूरी भन्दा बल दूरी लामो हुनुपर्छ.
4: ठिक.
3: त्यसो भए यो सरल यन्त्र नै भएन त?
4: किन?
3: यसमा बल दूरी र तौल दूरी बराबर भएपछि यसले कार्यको वेग पनि बढाउँदैन, किनकि त्यसको लागि त तौल दूरी लामो हुनुपर्छ।
4: कुरा त ठिक हो, यसबाट कम बलले धेरै तौल उचाल्न सकिँदैन र यसले काम गराएको वेग पनि बढाउँदैन, तर पनि यो सरल यन्त्र हो। ल कसरी भन त?
3: म भन्छु।
4: भन त।
3: थोरै बलले धेरै तौल नउचाले पनि र काम गराएको वेग नबढाए पनि यसले पक्कै बलको दिशा परिवर्तन गरेर कामलाई सुविधाजनक बनाउँछ।
4: ठिक भन्यो नि।
5: कसरी सर? मैले बुझिन।
4: एक चक्के अचल घिर्नी प्रयोग नगरी खाली हातले तौल उचाल्दा बलको दिशा माथि हुन्छ।
5: ए बुझे सर, यो घिर्नीको प्रयोग गर्दा डोरीलाई तल तान्दा अर्थात् बल तल लगाउँदा तौल माथि उचालिन्छ।
4: याद आयो, अघिल्लो क्लासमा मैले कस्तो यन्त्रलाई सरल यन्त्र भनेको थिएँ?
3: याद छ सर, त्यस्तो यन्त्र जसले कामलाई सजिलो, छिटो वा सुविधाजनक बनाउँछ।
5: यसले बलको दिशा परिवर्तन गरेर कामलाई सुविधाजनक बनाएकोले यो सरल यन्त्र हो।
4: ठिक, अनि यसमा गति अनुपात चाहिँ कति होला भन्न सक्छौ?
3: बल दूरी र तौल दूरी बराबर भएपछि गति अनुपात पक्कै पनि एक हुन्छ।
4: कसरी?
5: म भन्छु।
4: भन त।
5: यन्त्रमा बल दूरी र तौल दूरीको अनुपात नै गति अनुपात हो। यहाँ दुवै दूरी बराबर भएकोले गति अनुपात एक हुन्छ।
4: ठिक भन्यो।
3: अब एक चक्के चल घिर्नी बारे बुझौ न।
4: ल सुन है त, एउटै मात्र चक्का भएको घिर्नीमा तौल जोडेर घिर्नीको परिधिमा डोरी वा स्ट्रिङ बेरेर यसको एक छेउलाई कुनै स्थिर आधारमा बाँधी अर्को छेउमा बल लगाएर वस्तुलाई उचालिन्छ भने त्यसलाई एक चक्के चल घिर्नी भनिन्छ।
5: सर, यहाँ त घिर्नी पनि तौलसँगै माथितिर उचालिने भयो।
4: ठिक भन्यौ।
3: त्यसो भए यसले बलको दिशा परिवर्तन गर्दैन?
4: गर्दैन।
5: सर, यसबाट के फाइदा पाइन्छ त?
4: यसले कम बलले धेरै तौल उचाल्न मद्दत गर्दछ नि।
3: कसरी सर?
4: तौललाई एक मिटर माथि उचाल्न डोरीको छेउलाई दुई मिटर माथिसम्म तान्नु पर्छ।
5: मतलब तौल दूरी भन्दा बल दूरी दोब्बर हुन्छ हो सर?
4: हो त नि।
3: त्यसो भए यसको गति अनुपात दुई हुन्छ।
4: ठिक भन्यौ।
5: त्यसो भए एक चक्के चल घिर्नीले सरल यन्त्रबाट पाउन सकिने एउटा मात्र फाइदा दिन्छ।
4: हो, कम बलले धेरै तौल उचाल्ने।
3: एक चक्के अचल घिर्नीले पनि त एउटै मात्र फाइदा दियो नि,
5: बलको दिशा परिवर्तन गर्ने।
3: प्रत्येक घिर्नीले सरल यन्त्रबाट पाउन सकिने एउटै मात्र फाइदा दिने हो?
4: होइन होइन, यसरी बुझ्ने होइन। दुई चक्के घिर्नीले त कम बलले धेरै तौल उचाल्नुको साथै बलको दिशा पनि परिवर्तन गर्दछ।
5: दुई चक्के घिर्नी भनेको त त्यही एक चक्के अचल र एक चक्के चल घिर्नी मिलेर बनेको होइन सर?
4: अहिले चाहिँ तिमीले एकदमै ठिक कुरा पत्ता लगायौ।
3: त्यसो भए सरल यन्त्रबाट पाउन सकिने फाइदा मध्ये घिर्नीले दुईवटा फाइदा दिन सक्छ।
5: एउटा कम बलले धेरै तौल उचाल्ने र अर्को बलको दिशा परिवर्तन गर्ने।
4: ठिक भन्यौ।
2: विद्यार्थी भाइ बहिनीहरू, अहिलेसम्मको छलफलबाट तपाईँहरूले पाङ्राको परिधिमा डोरी वा स्ट्रिङ प्रयोग गरेर घिर्नी बनेको हुँदो रहेछ भन्ने कुरा बुझ्नुभयो। त्यसै गरी चल घिर्नी तौलसँग जोडिएको र अचल घिर्नी कुनै स्थिर आधारमा जोडिएको हुँदो रहेछ भन्ने पनि थाहा पाउनुभयो। घिर्नीबाट कम बलले धेरै तौल उचाल्न सकिने र बलको दिशा परिवर्तन गर्न सकिँदो रहेछ भन्ने कुरा पनि थाहा पाउनुभयो। भाइ बहिनीहरू, अब हामी घिर्नीको यान्त्रिक फाइदा, गति अनुपात र कार्यक्षमताका बारेमा छलफल गर्दैछौँ। ध्यानपूर्वक रेडियो सुन्नुहोस् है त।
5: सरले अघिल्लो कक्षामा पढाएको यान्त्रिक फाइदा, गति अनुपात र कार्यक्षमतालाई घिर्नीमा हिसाब गरेर निकाल्नु पर्छ सर?
4: पर्छ। सबै यन्त्रमा यान्त्रिक फाइदा निकाल्न एउटै सूत्र, यान्त्रिक फाइदा बराबर तौल अपन बल हो, तर गति अनुपात निकाल्ने सूत्र फरक हुन्छ।
3: सर, गति अनुपात भनेको बलले पार गर्ने दूरी र तौलले पार गर्ने दूरी बिचकै अनुपात होइन र?
4: हो, तर घिर्नीमा त्यो अनुपात भनेको तौललाई थाम्न प्रयोग भएका डोरीको अंशहरूको संख्या वा घिर्नीको संख्या हो।
5: बुझ्न अलि अप्ठ्यारो भयो सर।
4: तौललाई थाम्न प्रयोग भएका डोरीको अंशहरूको संख्या वा घिर्नीको संख्या चित्रमा गनेर थाहा पाइन्छ वा घिर्नी हेरेर पनि सजिलै थाहा पाइन्छ।
3: हामीलाई दिएको गणितीय समस्यामा नि सर?
4: गणितीय समस्यामा सिधै दिएको हुन्छ।
5: जस्तै?
4: जस्तै चार चक्के घिर्नीमा 300 न्यूटन बल लगाएर 400 न्यूटन तौल उचालिन्छ भने यान्त्रिक फाइदा, गति अनुपात र कार्यक्षमता कति हुन्छ भनेर सोध्यो भने यहाँ गति अनुपात 4 हो भनेर त्यसै बुझिएन?
3: बुझियो सर। सर, हामीले कार्य क्षमताको कुरा गरेकै छैनौ। सरले हिसाबमा कार्य क्षमताको हिसाब ल्याइसक्नु भयो।
4: न त्यो न, कार्य क्षमताको के कुरा बुझ्नु छ र?
3: गिर्नीमा कार्य क्षमता भनेको के हो?
4: सबै सरल यन्त्रमा कार्य क्षमता भनेको उत्पादित कार्य र लागत कार्य बीचको अनुपात नै हो, जसलाई प्रतिशतमा व्यक्त गरिन्छ।
3: अनि सूत्र पनि त्यही हो, कार्य क्षमता बराबर उत्पादित कार्य अपन लागत कार्य इन्टु 100%।
4: हो त नि। अनि अर्को सूत्र पनि छ,
3: कार्य क्षमता बराबर यान्त्रिक फाइदा अपन गति अनुपात इन्टु 100%, होइन?
4: हो, दिएको तौल र बलको मद्दतले यान्त्रिक फाइदा निकाल्ने,
3: यान्त्रिक फाइदा बराबर तौल अपन बल भन्ने सूत्र प्रयोग गरेर, होइन?
4: हो।
3: अघि सरले भन्नुभएको हिसाबमा 100 न्युटन बलले 300 न्युटन तौल उचाल्न सकिन्छ भन्ने थियो। यहाँ तौल अपन बल राख्दा यान्त्रिक फाइदा 3 आउँछ, होइन?
4: हो त। अनि चार चक्के घिर्नी भन्नाले गति अनुपात बराबर घिर्नीको संख्या लेखेर सिधै 4 लेख्न पाइयो, होइन?
3: हो सर।
4: अनि यान्त्रिक फाइदा र गति अनुपात भएपछि कार्यक्षमताको सूत्र प्रयोग गरेर कार्यक्षमता निकाल्न सकिँदैन?
3: सकिन्छ सर, प्रतिशतमा आउँछ।
4: हो त नि।
3: सर, घिर्नीमा पनि कार्य क्षमतालाई घर्षणले नै असर गर्छ?
4: हो, घर्षणले गर्दा कार्य क्षमता जहिले पनि 100% भन्दा कम हुन्छ। तर यहाँ अर्को कुरा पनि छ।
3: के कुरा सर?
4: घिर्नीमा तौलको साथमा चल घिर्नीलाई पनि उचाल्नु पर्ने भएकोले यहाँ बललाई घर्षणले मात्र नभई चल घिर्नीको तौलले पनि खेर फाल्छ।
3: घिर्नीमा धेरै चक्काहरू पनि हुन सक्छन्, होइन?
4: हो, 2 चक्का भन्दा बढी 3, 4, र 6 चक्का पनि हुन सक्छ।
3: धेरै चक्का हुँदा के फरक पर्छ र सर?
4: ल, अनि बढी चक्का हुँदा गति अनुपात बढी भएन?
3: गति अनुपातले के फरक पार्छ र सर?
4: गति अनुपात बढी हुनुको मतलब बलले पार गर्ने दूरी धेरै हुने, होइन?
3: बलले धेरै दूरी पार गर्नु अर्थात् बल दूरी धेरै हुनुको मतलब थोरै बलले गरुङ्गो तौल उचाल्न सक्नु हो, होइन त सर?
5: हो त साँच्ची।
3: त्यसो भए उत्ति नै तौललाई 2 चक्के घिर्नीले भन्दा 4 चक्के घिर्नीले थोरै बलले उचाल्न सक्छ, हो?
4: हो त।
5: मतलब घिर्नीमा चक्काको संख्या जति बढी भयो त्यति नै कम बलले धेरै तौल उचाल्न सकिन्छ।
4: ठिक भन्दैछौ।
3: घिर्नीको प्रयोग कहाँ हुन्छ सर?
4: इनारबाट पानी तान्न।
5: मैले देखेको थिएँ सर, तराईतिर जाँदा त्यो 1 चक्के घिर्नी हो जस्तै लाग्यो, किनकि त्यहाँ एउटा मात्र चक्का हुन्छ।
3: मलाई पनि थाहा छ, त्यहाँ डोरीको अर्को छेउमा पानी भर्नलाई बाल्टिन बाँधेको हुन्छ।
4: दुवैजनाले देखेको रहेछौ। अनि हाम्रो स्कुलमा झन्डा टाङ्ने पोलको टुप्पोमा पनि त घिर्नी छ नि।
5: ए हो त, त्यो घिर्नीको परिधिबाट डोरी लगेको हुन्छ, त्यो पनि 1 चक्के अचल घिर्नी हो।
4: हो, क्रेनमा पनि गरौँ भारी उचाल्न घिर्नीको प्रयोग हुन्छ नि।
3: हो सर।
4: हिसाब गर्न पनि जानिहाल्यो, हिजोको क्लासमा पढाएको कुरा यति नै हो।
5: आज धेरै पढियो, अब ढिलो पनि भयो, हामी जान्छौँ है सर।
3: नमस्कार सर।
4: नमस्कार।
1: हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।
6: अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
7: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौं।
8: नागरिक लगानी कोष।
9: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
10: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
1: श्रोतावृन्द नमस्कार। नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
2: विद्यार्थी भाइ बहिनीहरू, आज हामी माध्यमिक तह कक्षा 9 सामाजिक अध्ययन विषयको एकाइ 3 हाम्रा सामाजिक मूल्य मान्यता अन्तर्गत पाठ 3 रहेको नेपाली चित्रकला पाठ शीर्षकमा केन्द्रित भई शिक्षक र विद्यार्थीबीच गरिएको छलफल प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य कुराहरू टिपोट गर्न तयार हुनुहोस् है त। तयार हुनुभयो?
11: शेखर, तिमी त हिजो स्कुल आएनौ नि, किन?
12: हिजो त म उता गएको नि, नारायण हिटी सङ्ग्रहालयतिर। बाबा आमाले मलाई र भाइलाई घुमाउन लग्नु भएको।
11: ए हो, अनि त्यहाँको के कुरा तिमीलाई धेरै राम्रो लाग्यो नि?
12: मलाई त त्यहाँका भित्तामा बनाइएका चित्रहरू साह्रै राम्रो लाग्यो।
11: ती चित्रकारहरूले कति मेहनत गरेर बनाएका होला नि ती चित्र?
12: हो नि शोभा, मैले पनि त्यही सोच्दै थिएँ त्यहाँ।
11: शेखर, हेर त, राजेन्द्र सर पनि यतै आउँदै हुनुहुन्छ।
13: नमस्कार सर।
14: नमस्कार। अनि के को विषयमा छलफल चल्दैछ तपाईँहरूको स्कुलको चौरमा बसेर? खाजा खानुभयो त?
11: खाजा खाएर एकछिन बस्दै गरेको नि सर।
12: हामी त चित्रहरूको बारेमा कुरा गर्दै बसेको नि सर।
14: कुन चित्र शेखर?
12: म हिजो बाबा आमासँग नारायण हिटी सङ्ग्रहालय गएको थिएँ, त्यहाँ देखेको चित्रहरूको बारेमा शोभासँग कुरा गर्दै बसेको नि सर।
11: सर, मलाई त चित्रकलामा निकै रुचि लाग्छ, चित्र कोर्न पनि क्या रमाइलो लाग्छ नि।
12: जसको चित्र बनाउने ढङ्गै छैन उसलाई चित्र बनाउने रुचि छ रे।
11: नजिस्का है शेखर, तिम्रो भन्दा त राम्रै बनाउँछु के। अस्ति नै एकपटक त चित्रकलामा दोस्रो पनि भए कि नि म।
12: ए हो र?
11: हो नि सर, नेपाली चित्रकलाका बारेमा केही बताइदिनु न हामीलाई।
14: भइहाल्छ नि, ल सुन्नुहोस् है त।
11: हस्।
14: चित्रकला नेपाली परम्परागत कलाहरूमध्ये एक हो। नेपाली परम्परागत कलालाई 3 भागमा विभाजन गरिएको छ। ती हुन् चित्रकला, वास्तुकला र मूर्तिकला।
12: सर, यो कला भनेको के हो नि?
14: कला भनेको मानवको सृजनशीलता, भावना तथा मस्तिष्कको कल्पनाशीलतालाई अभिव्यक्त गर्ने माध्यम हो।
11: नेपाली कलामा हाम्रा परम्परा, रीतिरिवाज, जीवन पद्धति र संस्कार प्रतिबिम्बित भएको छन्, होइन सर?
14: हो शोभा, तपाईँले ठिक भन्नुभयो। धार्मिक, सांस्कृतिक तथा सामाजिक दृष्टिले नेपाली परम्परागत कलाको विशिष्ट स्थान रहेको छ।
12: सर, कलाले समाजको विकासको अवस्थालाई प्रतिबिम्बित गर्छ है?
14: हो शेखर, नेपाली परम्परागत कलाले विगतको सामाजिक, आर्थिक, राजनैतिक तथा धार्मिक परिवेशलाई बुझ्न सहज बनाएको छ।
11: सर, नेपाली परम्परागत कलाको महत्व पनि बताइदिनुहोस् न।
14: नेपाली परम्परागत कलाले मौलिक पहिचान र संस्कृतिलाई जीवन्त बनाउने काम गरेको छ। नेपाली कलाको मौलिकता र शैली विदेशीका लागि समेत आकर्षण बनेको छ।
12: यसले समाज परिवर्तन र विकासमा महत्त्वपूर्ण योगदान दिएको छ, होइन सर?
14: हो नि, पछिल्लो समयमा नेपाली परम्परागत कलाले रोजगारीको अवसर समेत सिर्जना गरेको छ। यसले राष्ट्रको धार्मिक, सांस्कृतिक र सामाजिक पहिचान कायम राख्न समेत मद्दत पुर्याएको छ।
11: सर, अब हामी चित्रकलाका बारेमा छलफल गरौँ न है।
12: हुन्छ हुन्छ, गरौँ न सर। यो चित्रकला भनेको के हो नि?
14: चित्रको माध्यमबाट कुनै पनि कुरा अभिव्यक्त गर्ने कलालाई चित्रकला भनिन्छ शेखर।
11: सर, यो चित्रकलालाई संसारको सबैभन्दा प्राचीन कला भन्छन् नि, हो र?
14: हो शोभा, यो संसारकै प्राचीन कला हो।
12: तर प्राचीन चित्रकलाको नमुना त अहिले भेटिँदैन नि, किन सर?
14: हो, भेटिँदैन। ढुङ्गा, माटो र धातुबाट बनेका मूर्तिको तुलनामा चित्रकलाको आयु कम हुन्छ। अब त्यति बेला वैज्ञानिक ढङ्गले चित्रकलाको संरक्षण गर्ने प्रविधिको विकास पनि भएको थिएन।
12: ए, त्यसैले होला प्राचीन चित्रकलाका नमुना नष्ट भएका, होइन शोभा?
11: होला, 900 वर्ष पुराना प्राचीन बौद्ध ग्रन्थमा चित्रित बौद्ध चित्रकलाहरू नै नेपालको चित्रकलाका प्राचीन नमुना हुन्।
12: अनि चित्र केमा बनाइन्थ्यो र सर?
14: चित्र बनाउने काम साधारणतया काठ, कपडा, ताडपत्र, कागज र घर वा मन्दिरको भित्ता आदिको प्रयोग गरिन्थ्यो।
11: नेपाली चित्रकलाको इतिहासका बारेमा पनि बताइदिनु न सर।
14: भइहाल्छ नि, ल सुन्नुहोस्। नेपाली चित्रकलाको इतिहास देवी देवताको चित्र, र धार्मिक आस्थासँग जोडिएको छ। हाम्रो परम्परा, रीतिरिवाज र संस्कृतिको झलक पनि चित्रकलामा पाउन सकिन्छ।
12: ए, भनेपछि प्राचीन चित्रकला धार्मिक उद्देश्य प्राप्तिमा केन्द्रित थियो।
14: हो शेखर, चित्रकलाको उद्देश्य कलाकारको स्वतन्त्र अभिव्यक्तिका लागि भन्दा पनि धार्मिक उद्देश्य प्राप्तिका लागि थियो।
11: सर, नेपालमा कहिलेदेखि चित्रकलाको विकास भएको हो नि?
14: नेपालमा लिच्छवी शासनकालबाट चित्रकलाको विकास भएको पाइन्छ। लिच्छवीकालीन दरबारहरू चित्रकलाले सजिएका हुन्थे।
12: नेपाली चित्रकला ग्रन्थ चित्र, पौवा चित्र र भित्ते चित्र गरी तीन प्रकारका छन्, है सर?
14: हो शेखर।
11: सर, ग्रन्थ चित्र भनेको कस्तो चित्र हो नि?
14: धार्मिक कथा वा विषयवस्तुमा आधारित चित्रलाई ग्रन्थ चित्र भनिन्छ। ग्रन्थ चित्रमा कलाकारले विषयवस्तुको आधारमा रङ तथा कपडा, गरगना र मुखको हाउभाव मिलाएर चित्र कोर्छन्।
12: केमा चित्र बनाउँथे नि सर पहिला पहिला? कागजको त आविष्कार भएको थिएन।
14: कागजको आविष्कार हुनुभन्दा पहिले ताडपत्र र भोजपत्रमा ग्रन्थ चित्र कोरिन्थे।
12: यो ताडपत्र र भोजपत्र भनेको के हो नि फेरि?
11: ताडको रुखका पातलाई ताडपत्र भनिन्छ भने पातलो र चिल्लो कागज जस्तो पत्रै पत्र बोक्रो हुने एक जातको रुख हुन्छ नि, हो त्यसैको बोक्रालाई भोजपत्र भनिन्छ।
12: त्यसमा केले चित्र कोर्ने नि?
14: त्यसमा चित्र कोर्नको लागि बाँसको कलम प्रयोग गरिन्थ्यो। चित्रमा रङ लगाउन चराको प्वाख तथा कलाकार आफैले बनाएको रङको ब्रस प्रयोग गरिन्थ्यो। ग्रन्थ लेख्न र चित्र कोर्न कटुस, आँप र अमलाको पातलाई पकाएर बनाएको मसी प्रयोग गरिन्थ्यो।
11: नेपालमा पाइएको सबैभन्दा पुरानो ग्रन्थ चित्र कुन हो नि सर?
14: प्रज्ञा पारमिता हो।
12: सर, नेपाली परम्परागत चित्रकलाको इतिहासका बारेमा अरू पनि बताइदिनु न, मलाई त एकदम सुन्न मन लाग्यो।
14: प्राचीन कालमा नेपालका बौद्ध विहारमा धर्मग्रन्थ लेख्ने र प्रतिलिपि उतार्ने काम पनि हुन्थ्यो। अष्ट सहस्रिका, प्रज्ञा पारमिता र पञ्चरक्षा सबैभन्दा बढी सारिएका ग्रन्थ हुन्।
11: सर, पञ्चरक्षा ग्रन्थ चित्र भक्तपुरको चित्र सङ्ग्रहालयमा रहेको छ रे नि, हो सर?
14: हो शोभा, यो चित्र ताडपत्रमा लेखिएको छ। त्यस बेला ससाना ताडपत्रमाथि ग्रन्थ चित्र लेखिन्थ्यो। प्रत्येक ताडपत्रको दुवैपट्टि अक्षर लेखिन्थ्यो भने मध्य भागमा विभिन्न चित्र तथा बुट्टा बनाइन्थ्यो।
12: अनि सर, यिनीहरू त निकै पुराना होला नि है?
14: पुरानै हुन् शेखर, तर नेपालमा 11 औं शताब्दीभन्दा अगाडिका ग्रन्थ चित्र पाइएका छैनन्।
11: ग्रन्थ चित्रको मुख्य विशेषता चाहिँ के हो नि सर?
14: ग्रन्थको विषयवस्तुसित मिल्ने कथालाई नै चित्रको माध्यमबाट प्रस्तुत गर्नु ग्रन्थ चित्रको मुख्य विशेषता हो शोभा।
12: ग्रन्थ चित्र निकै आकर्षक हुन्छन् है सर?
14: हो, यसमा चित्रको पृष्ठभूमि गाढा रातो रङको बनाइएको हुन्छ भने फूल र पात बनाएर कतै पनि ठाउँ खाली छोडिएको हुँदैन।
11: शेखर, अब सरसँग पौभा चित्रको बारेमा पनि सोधौ न है।
12: हुन्छ नि सर, पौभा चित्र भनेको के हो?
14: कपडामा बनाइने चित्रलाई पौभा चित्र भनिन्छ। यस्तो चित्रलाई थाङ्का पनि भनिन्छ। अनि पौभा चित्रमा देवी देवताका चित्र अथवा कुनै धार्मिक कथासँग सम्बन्धित चित्रहरू बनाइन्छन्।
11: पौभा चित्र कति किसिमका हुन्छन् नि सर?
14: पौभा चित्र पट र मण्डला गरी दुई किसिमका हुन्छन्। पटचित्रमा मुख्य देवी देवताका चित्रलाई बीचमा राखी अन्य सहायक देवी देवतालाई वरिपरि राखिन्छ। मण्डला चित्रमा चाहिँ नि बीचमा मण्डला र चारैतिरबाट देवी देवताका चित्रले घेरिएको हुन्छ।
12: कुन कुन अवसरमा पौभा चित्र बनाइन्छ नि सर?
14: बौद्ध धर्मको धार्मिक कार्य गर्दा, नेवार समुदायमा भीम रथारोहण संस्कारमा, बौद्ध मार्गी समाजमा व्यक्तिको मृत्यु संस्कारमा, यी आदि कार्य जस्ता अवसरमा पौभा चित्र बनाउने चलन रहेको छ।
11: भनेपछि पौभा चित्र त हिन्दू र बौद्ध दुवै धर्ममा प्रचलित रहेछ, होइन सर?
14: हो नि शोभा, धार्मिक सहिष्णुतामा आधारित हुनु, हिन्दू र बौद्ध दुवै धर्ममा प्रचलित हुनु पौभा चित्रका विशेषता नै हो नि।
12: सर, यो पौभा चित्रमा पहिलेदेखि नै देवी देवताको चित्र बनाइन्थ्यो?
14: 16 औं शताब्दीदेखि नेपाली पौभा चित्रमा तान्त्रिक शैलीको प्रयोग भएको पाइन्छ। त्यसपछि देवी देवताका चित्र समावेश गर्ने चलन बसेको देखिन्छ।
11: सर, नेपाली पौभा चित्रको प्रदर्शनी पनि हुन्छ कि हुन्न नि?
14: काठमाडौँ उपत्यकाभित्र विभिन्न बहालहरूमा वर्षको एकपटक भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म पौभा चित्र प्रदर्शन गर्ने चलन छ। नेपाली पौभा चित्रका नमुना त विभिन्न सङ्ग्रहालयमा पनि राखिएका छन्।
12: अब हामी भित्ते चित्रका बारेमा पनि कुरा गरौँ न है।
14: ल शेखर, तपाईँ नै भन्नुहोस् न त, कस्तो चित्रलाई भित्ते चित्र भनिन्छ?
12: घर, मठ मन्दिर, दरबार, गुम्बा, विहार आदिको भित्तामा बनाइएका चित्रलाई भित्ते चित्र भनिन्छ।
11: तिमीलाई थाहा छ शेखर, भित्ते चित्रहरू प्राय पुराना दरबार, मन्दिर, विश्राम गृह, मठहरू र अन्य सार्वजनिक ठाउँमा पाइन्छन् नि।
12: सर, किन भित्ते चित्र राख्ने चलन बसेको होला?
14: नराम्रो सङ्केतबाट जोगिन भित्ते चित्रहरू राख्ने चलन रहेको हो शेखर।
11: नेपालमा भित्ते चित्रको सुरुवात कहिलेदेखि भएको हो नि सर?
14: नेपालमा भित्ते चित्रको सुरुवात लिच्छवी कालदेखि भएको मानिए तापनि मल्लकाल भन्दा अगाडिका भित्ते चित्रका नमुना प्राप्त भएका छैनन् शोभा।
12: 15 शताब्दीतिर बनेको भक्तपुरको 55 झ्याले दरबारमा भएका चित्र नेपालमा पाइएका सबैभन्दा प्राचीन भित्ते चित्र मानिन्छन् है सर?
14: हो शेखर, यस्ता प्राचीन र अति महत्त्वपूर्ण भित्ते चित्रहरूमा तलेजु भवानीको मन्दिरमा रहेको राधा र कृष्णको चित्र, काठमाडौँको कुमारी घरमा रहेको रातो र सेतो मच्छिन्द्रनाथको चित्र, यसै गरी काभ्रेको चण्डेश्वरी मन्दिर, डोटीको शैलेश्वरी मन्दिर, जनकपुरको जानकी मन्दिर, कृष्ण मन्दिरको भित्तामा रहेका भित्ते चित्रहरू पर्दछन्।
11: नेपाली भित्ते चित्रका विशेषताहरू के हुन् नि?
14: धार्मिक सहिष्णुताको गुण हुनु, तान्त्रिक शैलीको प्रभाव रहनु, मुगल शैलीको प्रयोग तथा अनुसरण हुनु र विभिन्न किसिमका रङ रोगनको प्रयोग हुनु भित्ते चित्रका मुख्य विशेषता अनुसार।
12: सर, एउटा कुरा सोधौँ, नाग पञ्चमीको दिनमा ढोकामा टाँस्ने नागको चित्र पनि भित्ते चित्र नै हो सर?
14: हो नि शेखर, ठुलो एकादशीमा तुलसीको मोठमा विभिन्न देवी देवताका चित्र बनाउने र सिँगार्ने प्रचलन पनि रहेको छ। थारू जातिमा घरका भित्तामा चित्र बनाउने परम्परा रहेको छ।
11: तराई क्षेत्रमा मैथिली नारीले स्थानीय वस्तुको प्रयोग गरी घरको भित्ता, चोक, बरन्डा आदिमा चित्र कोर्ने गर्छन्। यो त मैले पनि देखेकी छु नि।
12: उनीहरूले खास गरी के को चित्र बनाउँछन् नि शोभा?
11: यस्ता चित्र बनाउँदा उनीहरूले खास गरी धार्मिक गाथा, जनावर, फुल आदिका सुन्दर चित्र कोर्ने गर्दछन् शेखर।
14: आजकल त आधुनिक चित्रकलाको रूपमा घरका भित्ता, विद्यालयका पर्खाल, होटल, रेस्टुरेन्ट आदिका भित्तामा पनि चित्र बनाएको देख्न सकिन्छ।
12: सर, चित्रकलामा लागेर पैसा पनि कमाउन सकिन्छ र?
14: सकिन्छ नि, अहिले त झन् नेपाली चित्रकलाको माग नेपाली र अन्तर्राष्ट्रिय बजारमा समेत दिन प्रतिदिन बढ्दै गएको छ। यसले गर्दा नेपालमा चित्रकला व्यवसायीकरण हुँदै गएको छ।
11: चित्रकलाको विकासका लागि नेपालमा के प्रयास गरिएको छ नि सर?
14: चित्रकलाको विकासका लागि हाल नेपालमा ललित कला क्याम्पसमा विद्यावारिधि तहसम्म पढाइ हुने व्यवस्था छ। त्यस्तै गरी निजी क्षेत्रका थुप्रै क्याम्पसमा पनि यसको पढाइ हुने गरेको छ।
12: यसलाई अझै राम्रो गर्न के कुरा गर्नुपर्छ होला?
14: यसलाई अझै राम्रो गर्न यसको प्रचार प्रसार गर्नुपर्छ, यस सम्बन्धी सिपमूलक तालिम दिनुपर्छ, प्रतियोगिताहरू आयोजना गर्नुपर्छ र कलाकारलाई पुरस्कार र सम्मान पनि दिलाउनु पर्छ।
11: यसो गर्नाले त नेपाली चित्रकलाको संरक्षण, प्रवर्धन र व्यवसायीकरणमा पनि थप टेवा पुग्न सक्छ।
14: हो शोभा, तपाईँले ठिक भन्नुभयो।
11: सर, घण्टी लाग्यो, अब जाउँ है कक्षातिर?
14: हुन्छ हुन्छ, जाउँ, म पनि जान्छु।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदोबाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी नचलाऊ र चलाउन पनि नदिऊ, अन्यथा दुर्घटना हुने जोखिम बढ्छ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। समाचारपछि सुन्न सक्नुहुनेछ कार्यक्रम खेल संसार। यति बेला पनि रातिको 9 बज्न लाग्यो, अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश मट्टा। सुरुमा प्रमुख समाचार। नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनद्वारा पद तथा गोपनीयताको शपथ। प्रतिपक्षी दलहरूको अवरोधका कारण आज पनि संसदको दुवै सदनको बैठक स्थगित। रोशी खोलामा पानीको बहाव बढ्दै गएपछि बिपी राजमार्गमा सवारी आवागमन बन्द। चालु आर्थिक वर्षको 10 महिनामा विप्रेषण आप्रवाहमा 41% वृद्धि र उच्च दक्ष विदेशी कामदारका लागि भिसा आवेदनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको 1,00,000 अमेरिकी डलर शुल्कमा अमेरिकी संघीय अदालतको रोक। समाचार अब विस्तारमा। नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गर्नुभएको छ। आज सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उहाँले अबदेखि कुनै पनि नेपाली नागरिकको अपमान गर्न, चरित्र हत्या गर्न कसैले प्रयास गरेको खण्डमा गृह मन्त्रालय यसमा संवेदनशील भएर लाग्ने बताउनुभयो। मन्त्री गुरुङले जेएनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोग भएका मुद्दा फिर्ता गर्न सकिने नसकिने सम्बन्धमा छानबिन गरी सिफारिस सहितको प्रतिवेदन पेश गर्न विशेष कार्यदल गठन गर्ने निर्णय गर्नुभएको छ। यसअघि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनले राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेल समक्ष शपथ लिनुभएको हो। प्रधानमन्त्री बालेन्द्र शाहले आजै मन्त्री परिषद विस्तार गरी गुरुङलाई गृह र पुनलाई नवप्रवर्तन मन्त्री नियुक्त गर्नुभएको थियो। सरकारले निजामती सेवा 16 संशोधन नियमावली 2083 स्वीकृत गरेको छ। आज बसेको मन्त्री परिषद बैठकको निर्णयहरू सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले निजामती सेवा 16 संशोधन नियमावली स्वीकृत गरेको जानकारी दिनुभयो।
1: निजामती सेवा 16 संशोधन नियमावली 2083 स्वीकृत गर्ने
0: मन्त्री परिषद बैठकले पूर्व गृहमन्त्री एवं प्रतिनिधि सभा सदस्य सुधन गुरुङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेश गरेको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ। सरकारले तल्लो अरुण जलविद्युत आयोजना, लोबर न्यादी खोला जलविद्युत आयोजना, गुन्सा खोला जलविद्युत आयोजना र तादी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति प्रदान गरेको मन्त्री पोखरेलले जानकारी दिनुभयो। बैठकमा विशाल कुमार भण्डारीको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको 9 सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय भएको पनि मन्त्री पोखरेलले बताउनुभयो। यस्तै मन्त्री पोखरेलले त्रिभुवन विश्वविद्यालयमा बजेट अभाव नहुने गरी आवश्यक बजेट विनियोजन गरिएको र शिक्षा क्षेत्रमा पर्याप्त बजेट छुट्याइएको जानकारी दिनुभयो। प्रतिपक्षीय सांसदहरूको निरन्तर अवरोधका कारण आज पनि प्रतिनिधि सभाको बैठक बस्न सकेन। प्रतिनिधि सभाको आजको बैठक सुरु हुन साथै प्रतिपक्षी दल नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र

0: प्रश्नको पनि सरकारले जवाब दिनुपर्ने बताउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि दिनको 11 बजे बस्नेछ। राष्ट्रिय सभाको आजको बैठक पनि प्रतिपक्षी दलका सांसदहरूको अवरोधका कारण जेठ 28 गते बिहिबार 1:15 मा बस्ने गरी स्थगित भएको छ। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले कार्यसूची अनुसार बैठक अगाडि बढाउन आग्रह गर्नु भए पनि प्रतिपक्षी दलका सांसदहरूको विरोध जारी रहेकाले बैठक स्थगित भएको हो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले खर्च व्यवस्थापन र अन्तर निकाय समन्वयलाई प्रभावकारी बनाउनु पर्ने बताउनु भएको छ। आर्थिक वर्ष 2082-83 तेस्रो त्रैमासिक समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको आज बसेको बैठकमा संचार मन्त्री डाक्टर तिमिल सिन्हाले आगामी आर्थिक वर्षमा बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै निर्धारित उद्देश्य पूरा गर्नुपर्ने बताउनुभयो। मन्त्री डाक्टर तिमिल सिन्हाले आर्थिक वर्ष 2082-83 पुँजीगत र चालु खर्चको अनुपात 41.05% रहेको उल्लेख गर्नुहुँदै खर्च प्रणालीमा सुधार आवश्यक रहेकामा जोड दिनुभयो। बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य तथा सूचना तथा संचार मन्त्रालय अन्तर्गतका विभाग र कार्यालयहरूका प्रमुखहरूले आफ्ना कार्यालयका योजना तथा कार्यक्रम कार्यान्वयनका बारेमा जानकारी गराउनु भएको थियो। सरकारले बर्ड फ्लू प्रभावित क्षेत्रमा रोग नियन्त्रण र अन्यत्र फैलिन नदिन आकस्मिक कार्य सुरु गरेको छ। पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालले रोग पुष्टि भएका 10 जिल्लामा 72 फार्मका करिब 5,15,000 पन्छी नष्ट गरिएको जानकारी दिनुभयो। सरकारको निर्देशन अनुसार खटिएको द्रुत कार्य टोलीले 7,00,000 अन्डा र 183 टन दाना पनि नष्ट गरेको उहाँले बताउनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आगामी आर्थिक वर्षदेखि स्वास्थ्य बिमामा नयाँ मोडालिटीका साथ फ्रेस स्टार्ट गर्न सरकार लागि परेको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयको सहजीकरणमा आयोजित नेपाल स्वास्थ्य बिमा सुधार विषय छलफलमा उहाँले स्वास्थ्य बिमाको हालसम्मको बाँकी भुक्तानी असार महिनाभित्रै जसरी पनि क्लियर गर्नुपर्नेमा जोड दिनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले 11 स्वास्थ्य संस्थालाई कार्यवाही गर्ने निर्णय गरेको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सैया संख्या अनुसार बुझाउनु पर्ने शुल्क नतिर्ने 11 स्वास्थ्य संस्थालाई कार्यवाही गर्ने निर्णय गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार ती संस्थाबाट 1,78,84,000 असुल गर्ने निर्णय गरिएको छ। मन्त्रालयले स्वास्थ्य क्षेत्रमा सुशासन पारदर्शिता र कानुनी जवाफदेहिता सुनिश्चित गर्ने उद्देश्यका साथ सो निर्णय कार्यान्वयन प्रक्रियामा अघि बढाएको बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, एकैछिन विज्ञापन र सन्देश।
1: हजुर दर्शन,
2: भाग्यमानी बाबु राम्ररी आइपुग्नु भयो नि।
1: हजुर राम्ररी पुगे, ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
3: नमस्ते बाबुजू।
2: नमस्ते, आउनु न भित्रै।
3: हुन्छ बाबुजू।
1: अनि दादा त अफिस गइसक्नु भयो होला है?
2: उहाँ त बिहानै हो। हुन्छ तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
1: हस् हस् भाउजू।
4: ओए वाइफाई होला नि, पासवर्ड माग्न।
1: है त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
3: ए हो र,
1: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले देशमा सुशासन पारदर्शिता र जनउत्तरदायी राजनैतिक संस्कृतिको विकास गर्दै नागरिकको अपेक्षा पूरा गर्न रासोपा पार्टी प्रतिबद्ध रहेको बताउनु भएको छ। मकवानपुरको हेटोडामा आजदेखि सुरु भएको रासोपाको बागमती प्रदेश अधिवेशनको उद्घाटन गर्नुहुँदै महामन्त्री बुर्लाकोटीले मुलुक निर्माणका लागि प्रतिस्पर्धात्मक लोकतान्त्रिक अभ्यास आवश्यक रहेको तर्क गर्दै पार्टीमा विचारको बहस र योग्य नेतृत्वको चयन महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यकर्तालाई एकताबद्ध भएर जनतामाझ जान निर्देशन दिनुभएको छ। एमालेका उपाध्यक्ष रामबहादुर थापा बादल नेतृत्वको निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी संगठन सुदृढीकरण, निर्वाचन समीक्षा तथा आगामी कार्यदिशाबारे आफ्नो धारणा राख्नुभयो। अब अन्तर्राष्ट्रिय समाचार। उच्च दक्ष विदेशी कामदारका लागि भिसा आवेदनमा राष्ट्रपति

0: डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको 1,00,000 अमेरिकी डलर शुल्क लागू गर्न नपाइने गरी अमेरिकी संघीय अदालतले रोक लगाएको छ। यो निर्णयले आप्रवासन नीति र कार्यकारी अधिकार बीचको विवादलाई पुनः सतहमा ल्याएको छ। अमेरिकी जिल्ला न्यायाधीश लियो सोरोकिनले 20 डेमोक्रेटिक शासन भएका राज्यहरूले दायर गरेको मुद्दामा फैसला सुनाउँदै उक्त शुल्कलाई अमेरिकी संसदले तोकेको कर अधिकार विपरीत भएको ठहर गर्नुभएको हो। उहाँका अनुसार राष्ट्रपति प्रशासनसँग H-1B भिसा आवेदनमा यस्तो प्रकारको शुल्क लगाउने कानुनी अधिकार छैन। अब आर्थिक समाचार।
1: चालु आर्थिक वर्षको वैशाख महिनामा नेपालमा हालसम्मकै धेरै रेमिटेन्स रकम भित्रिएको छ। 2083 वैशाख महिनामा मात्रै 2,57,00,000,000,000 रुपियाँ रेमिटेन्स रकम नेपाल भित्रिएको नेपाल राष्ट्र ब्याङ्कको पछिल्लो प्रतिवेदनमा उल्लेख छ। वैशाख महिनाको रेमिटेन्स मासिक रूपमा भित्रिने रेमिटेन्स रकमका आधारमा पनि हालसम्मकै उच्च हो। चालु आर्थिक वर्षको 10 महिनामा रेमिटेन्स प्रभाव गत आर्थिक वर्षको सोही अवधिको तुलनामा 41.2% बढेको छ। चालु आर्थिक वर्षको वैशाख सम्ममा 19,16,90,00,000,000 रुपियाँ रेमिटेन्स नेपालमा भित्रिएको छ। गत आर्थिक वर्षको सोही अवधिमा 13,57,00,000,000 रुपियाँ बराबर रेमिटेन्स नेपालमा भित्रिएको थियो। अघिल्लो आर्थिक वर्षको वैशाख महिनामा रेमिटेन्स आप्रवाह 1,65,30,00,000,000 रुपियाँ बराबर भएको थियो। चालु आर्थिक वर्षको वैशाख सम्ममा अमेरिकी डलरमा रेमिटेन्स आप्रवाह 13,26,00,000,000 रुपियाँ बराबर पुगेको छ। स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा परिवर्तन गर्न सरकारले विशेष अग्रसरता देखाएको छ। मन्त्री परिषदको मंगलबारको बैठकमा सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान DDC का उत्पादनको देशव्यापी प्रवर्धन तथा बजार विस्तार गर्ने विषयमा छलफल भएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्री परिषद बैठकमा DDC को उत्पादन प्रवर्धनको विषयलाई मुख्य रूपमा उठाउनु भएको छ। बैठकमा मन्त्री चौधरीले स्वदेशी दुग्ध उत्पादनहरूको संरक्षण, किसानको हित प्रवर्धन तथा संस्थानको व्यावसायिक सुदृढीकरणका लागि DDC का उत्पादनको प्रयोग र प्रवर्धनलाई प्राथमिकता दिनुपर्ने कुरामा जोड दिनुभएको जानकारी दिनुभयो। उहाँले DDC लाई थप प्रतिस्पर्धी, गुणस्तर र आत्मनिर्भर संस्थाका रूपमा विकास गर्न सरकारका विभिन्न निकाय बीच आपसी समन्वय आवश्यक रहेको उल्लेख गरेको जानकारी दिनुभयो। सरकारले आगामी 10 वर्षको अवधिलाई आन्तरिक रोजगारी प्रवर्धनको दशकको रूपमा मनाउने तयारी अघि बढाएको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले आगामी 10 वर्षलाई आन्तरिक रोजगार प्रवर्धनको दशकका रूपमा मनाउने जानकारी गराउनु भएको छ। स्विजरल्याण्डको जेनेभामा आयोजित 114 अन्तर्राष्ट्रिय श्रम संगठन ILO को सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री यादवले नेपाली युवाहरूको आकांक्षा पूरा गर्न एक उत्पादन र समावेशी श्रम बजार निर्माण गर्ने गरी 10 वर्षे कार्ययोजना बनाएको जानकारी गराउनु भयो। म्याग्दी जिल्लामा 180 मेगावाट क्षमताको कालीगण्डकी गर्ज जल विद्युत आयोजना निर्माण शुरू भएको छ। कालीगण्डकी गर्ज हाइड्रो पावर प्राली प्रवर्धक रहेको आयोजनाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका 4 भालेबासमा सोमबारदेखि सुरुङ खन्ने काम शुरू गरेको छ। आयोजना निर्देशक रमण सिंहले आगामी 4 वर्षमा आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ आयोजनाले छिट्टै बाँध प्रस्तावित विद्युत गृह निर्माण स्थलबाट गरी 4 ठाउँबाट सुरुङ निर्माणको तयारी गरेको जानकारी दिनुभयो। 40 अर्ब लागत अनुमान गरिएको आयोजनामा ग्लोबल IME ब्याङ्कको नेतृत्वमा विभिन्न ब्याङ्कहरूको लगानी रहेको वरिष्ठ प्रबन्धक कृष्णदास श्रेष्ठले जानकारी दिनुभयो। उपल्लो मुस्ताङको नेचुङ स्थित भन्सार कार्यालयले AZ 16 गतेसम्म 6,66,26,00,000 रुपियाँ बराबर राजस्व संकलन गरेको छ। गत भदौदेखि पूर्ण रूपमा सञ्चालनमा आएको कोरोला नाकाबाट गत भदौदेखि यता चीनबाट नेपालमा पैठारी गरिएका माल वस्तुबाट 13,87,78,00,000 राजस्व संकलन भएको भन्सार प्रमुख विदुर चुडालले जानकारी दिनुभयो।
0: आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार। जापानको आइची नागोयामा हुने 20 एसियाली खेलकुदको तेक्वान्दोतर्फ नेपालका अभिषेक बराल छनौट भएका छन्। अभिषेक पुरुष 80 केजी मुनि छनौट भएको नेपाल तेक्वान्दो संघले जनाएको छ। गत मे 21-24 तारिकसम्म मंगोलियाको उलान बटारमा भएको 27 एसियाली तेक्वान्दो च्याम्पियनसिपमा अभिषेकले प्रतिस्पर्धा गरेका थिए। सो प्रतियोगितामा अभिषेक सहित 3 पुरुष र 4 महिला गरी 7 खेलाडीले नेपालको चुनौती प्रस्तुत गरेका थिए। अन्य खेलाडीको पनि एसियाली खेलकुदमा वाइल्ड मार्फत सहभागिताका लागि प्रक्रियामा रहेको तेक्वान्दो संघले जनाएको छ। एसियाली पारा खेलकुदको तेक्वान्दोमा भने पेरिस प्यारालिम्पिककी ऐतिहासिक कास्य विजेता पलेसा गोवर्धन विश्व वरियताका आधारमा छनौट भइसकेकी छिन्। नेपालको पहिलो महिला फ्रेन्चाइज भलिबल लिग एभरेस्ट महिला भलिबल लिग EWVL को तेस्रो संस्करण असोजको 2 साता हुने भएको छ। आयोजक इन्फिनिटी ड्रिम्सले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै तेस्रो संस्करण असोज 8 देखि 17 गतेसम्म त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परि

परिषदको कवर्ड हलमा आयोजना हुने जनाएको छ। यसअघि दुई संस्करण भव्य रूपमा सम्पन्न भएपछि तेस्रो संस्करण अझ वृहत र परिष्कृत रूपमा सञ्चालन गरिनेछ। यसअघि पहिलो संस्करण काठमाडौँमा आयोजना भएको थियो भने दोस्रो संस्करण पोखरामा आयोजना भएको थियो। कर्णाली एसबीसले पहिलो र दोस्रो संस्करणको उपाधि जितेको थियो। दोस्रो संस्करणमा कर्णाली एसबीस सहित ललितपुर क्विन्स, काठमाडौँ स्पाइकर्स, मधेस युनाइटेड, लुम्बिनी लाभाज र पोखरा निन्जाले प्रतिस्पर्धा गरेका थिए। पोखरामा यही जेठ 30 गतेदेखि खेल सप्ताह हुने भएको छ। पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा खेलकुद गतिविधिलाई थप व्यवस्थित, समावेशी र प्रतिभामुखी बनाउने उद्देश्य सहित आउँदो असार 5 गतेसम्म खेल सप्ताह हुने भएको पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले बताउनु भयो। खेल सप्ताहमा कुल 7 खेल समावेश गरिएका छन्। तीमध्ये 2 राष्ट्रिय स्तरका र 5 ग्रासरुट तहका प्रतियोगिता हुने भएको उहाँले जानकारी दिनुभयो। राष्ट्रिय स्तरमा मुआथाई र साइक्लिङ प्रतियोगिता आयोजना गरिनेछ भने जुडो, हकी, फुल कन्ट्याक्ट, कराते, टेबल टेनिस लगायतका खेल ग्रासरुट तहमा सञ्चालन हुने तयारी गरिएको त्यहाँबाट हाम्रा संवाददाता दिननाथ बरालले जानकारी दिनुभयो। अब मौसम। आज राति मध्य प्रदेश लगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको तराई भूभाग लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनद्वारा पद तथा गोपनीयताको शपथ। प्रतिपक्षी दलहरूको अवरोधका कारण आज पनि संसदको दुवै सदनको बैठक स्थगित। रोशी खोलामा पानीको बहाव बढ्दै गएपछि बीपी राजमार्गमा सवारी आवागमन बन्द। चालु आर्थिक वर्षको 10 महिनामा विप्रेषण आप्रवाहमा 41% वृद्धि र उच्च दक्ष विदेशी कामदारका लागि भिसा आवेदनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको 1,00,000 डलर शुल्कमा अमेरिकी संघीय अदालतको रोक। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

0: खेल खेलाडी र खेल प्रेमीका लागि रेडियो कार्यक्रम खेल संसार सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक मंगलबार राति 9 बजेको समाचारपछि कार्यक्रम खेल संसार।
1: नमस्कार, खेल खेलाडी र खेल प्रेमीका लागि समर्पित कार्यक्रम खेल संसारमा यहाँलाई हार्दिक स्वागत छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट यो कार्यक्रम हरेक मंगलबार राति 9 बजेको समाचारपछि सुन्न सकिन्छ। कार्यक्रम मार्फत हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदका बारेमा जानकारी दिने, स्वस्थ जीवनका लागि खेलकुदको महत्व बुझाउने र खेलप्रति चेतना अभिवृद्धि गर्दै खेल प्रेमी श्रोता महानुभावहरूलाई समेट्ने गर्दछौँ। आशा छ कार्यक्रमलाई तपाईँले रचनात्मक सल्लाह सुझाव दिँदै अगाडि बढाउन मद्दत गर्नुहुनेछ। गत हप्ताको खेल संसारमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रामचरित्र मेहतासँगको कुराकानी प्रस्तुत गरेका थियौं। आज 9 जुन, यही 11 जुन 2026 देखि 19 जुलाई 2026 सम्म विश्व फुटबलको सबैभन्दा ठूलो महाकुम्भ फिफा विश्वकप नयाँ इतिहास लेख्न गइरहेको छ। विश्वकप फुटबल खेलको सबैभन्दा प्रमुख विश्व स्तरीय फुटबल प्रतियोगिता हो। यो प्रतियोगिता हरेक 4-4 वर्षको अन्तरालमा हुने गर्दछ र प्रत्येक संस्करणमा फरक फरक राष्ट्रहरूमा आयोजना हुन्छ। अहिले फिफा विश्वकपको 23औं संस्करण हो। सन् 1930 सुरु भएको यस प्रतियोगिता द्वितीय विश्वयुद्धका कारण सन् 1942 र 1946 सालमा भने आयोजना हुन सकेको थिएन। पहिलो पटक 48 राष्ट्रहरू विश्व विजेताको यात्रामा प्रतिस्पर्धा गर्दैछन्। पहिलो पटक 3 राष्ट्रहरूले संयुक्त रूपमा विश्वकप आयोजना गरेका छन् र पहिलो पटक उत्तर अमेरिका भर फैलिएका 16 अत्याधुनिक स्टेडियमहरू विश्वकप फुटबलको लागि तयार हुँदैछन् रणभूमिमा रूपान्तरण हुन। ओलम्पिक पछि सबैभन्दा धेरै दर्शकले प्रत्यक्ष तथा टिभीमा हेर्ने एवं सबैभन्दा धेरै समर्थकहरूले पछ्याउने खेलकुद नेपाल सन् 1970 फिफाको पूर्ण सदस्य बनेको हो। नेपालको पनि विश्वकपमा सदस्य राष्ट्रका रूपमा उपस्थिति रहने गर्दछ। तर यो पटक आर्थिक अनियमितताको छानबिनका लागि राष्ट्रिय खेलकुद परिषदको सिफारिसमा अखिल नेपाल फुटबल संघ एन्फाबाट विश्वकप उद्घाटनमा जाने प्रतिनिधिलाई अध्यागमन विभागले रोक लगाएको छ। आर्थिक अनियमितताको छानबिनका लागि राखेपको सिफारिसमा अध्यागमन विभागले गत वैशाख 11 गते एन्फा अध्यक्ष र महासचिव सहित 24 जनालाई विदेश जान रोक लगाएको थियो। यसअघि एन्फालाई तहगत निर्वाचन नगरेको भन्दै राखेपले 3 महिना निलम्बनको कारवाही गरे पनि 2 महिनापछि निलम्बन फुकुवा गरिदिएको थियो। तर विश्वकपमा अमेरिका, क्यानाडा र मेक्सिको यात्रा गर्ने एन्फा पदाधिकारीहरूको योजनालाई राखेपले रोक लगाइदिएको छ।
2: फिफाले यस प्रतियोगितामा सहभागी हुने 48 देशका कुल 1,248 खेलाडीहरूको नामावली सार्वजनिक गरेको छ। क्यानाडा, मेक्सिको र अमेरिकामा संयुक्त रूपमा आयोजना हुन लागेको यसपटकको विश्वकपमा कुल 104 खेलहरू हुनेछन्। यो संस्करणमा फुटबल इतिहासकै सबैभन्दा ठूलो र समावेशी हुने मानिएको छ। कुल खेलाडी मध्ये 357 जनाले यसअघि पनि विश्वकप खेलिसकेका छन् भने 891 जना खेलाडीहरूले पहिलो पटक विश्वकपको अनुभव लिँदैछन्। यसअघि विश्वकप जितिसकेका 22 जना खेलाडीहरू यसपटक पनि मैदानमा देखिनेछन्। यस प्रतियोगितामा सबैभन्दा पाका खेलाडी स्कटल्यान्डका 43 वर्षीय गोलकिपर क्रेग गोर्डन हुन् भने सबैभन्दा कान्छा खेलाडी मेक्सिकोका 17 वर्षीय गिल्बर्टो मोरा हुन्। प्रतियोगितामा 20 वर्ष मुनिका 22 जना र 40 वर्ष माथिका 7 जना खेलाडीहरू सहभागी हुँदैछन्। 48 टोलीको नयाँ संरचनाका कारण यसपटक केप भर्डे, कुरासाओ, जोर्डन र उज्बेकिस्तानले पहिलो पटक विश्वकपमा डेब्यू गर्दै इतिहास रच्दैछन्। फुटबलका विश्व प्रसिद्ध स्टारहरू लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो र मेक्सिकोका गुइलेर्मो ओचोआले 6 पटक विश्वकप खेलेर ऐतिहासिक कीर्तिमान बनाउँदैछन्। विश्वभरका 17 देशका 449 फरक फरक क्लबहरूबाट खेलाडीहरू छानिएका छन्। फिफाको नियमअनुसार यदि कुनै खेलाडी गम्भीर रूपमा घाइते भएमा वा बिरामी परेमा आफ्नो टोलीको पहिलो खेल सुरु हुनुभन्दा 24 घण्टा अगाडिसम्म खेलाडी फेरबदल गर्न पाइनेछ। सबै टोलीका खेलाडीहरूको पूर्ण विवरण फिफाको आधिकारिक वेबसाइटमा उपलब्ध छ। यो विश्वकपले फुटबलको उत्कृष्टता, विविधता र विश्वव्यापी एकताको उत्सव मनाउने विश्वास लिएको छ। पहिलो विश्वकप आयोजना हुँदा फिफा सदस्य देश संख्या जम्मा 41 थियो। त्यसबेला छनौट चरण प्रतियोगिता पनि भएको थिएन। तसर्थ विविध कारणले गर्दा पहिलो विश्वकप प्रतियोगितामा मात्र 13 देश सहभागी भएका थिए। तर दोस्रो विश्वकपमा भने सदस्य देशको संख्या धेरै भएकाले उनीहरूबीच छनौट चरण प्रतियोगिता गराइएको थियो र फाइनल प्रतिस्पर्धाका लागि 16 देश छनौट भएका थिए। त्यसपछि लामो समयसम्म छनौट चरण र त्यही 16 देशबीच नै फाइनल प्रतिस्पर्धा हुने प्रचलन रहँदै आयो। तर सदस्य संख्या र स्तर बढ्दै गएको तुलनामा यो संख्या कम महसुस हुन थाल्यो। फलत 1982 12 विश्वकपदेखि यसलाई बढाएर 24 देश पुर्याइयो। पुनः 1998 16 संस्करणदेखि विश्वकप उपाधिको फाइनल चरणमा भेट्न पाउने देशको संख्या 32 पुर्याइएको हो। हाल यही संख्या कायम राखिएको छ।
3: Kaká, Luis Fabiano, first chance here, it's not just a chance, it's a golden goal for Brazil.
1: सन् 2010 सानो झल्को सुनाए। त्यो विश्वकप खास छ। दक्षिण अफ्रिकाले सन् 2010 विश्वकप आयोजना गर्यो। अफ्रिकाका 5 देशले आयोजनार्थ आफ्नो प्रस्ताव राखेका थिए। फिफाको कार्यकारी कमिटीले संयुक्त आयोजना नगराउने निर्णय लिएपछि ट्युनिसिया पछाडि हट्यो भने लिबियाको एकल प्रस्तावले प्रस्तावित मापदण्ड पूरा गर्न नसकिने देखियो। यी दुई राष्ट्रको प्रस्ताव असफल भएपछि सन् 2004 फिफामा भएको मतदानबाट दक्षिण अफ्रिकालाई आयोजना अधिकार प्रदान गरियो। मोरक्को र इजिप्ट असफल भए, तर दक्षिण अफ्रिकालाई सजिलो थिएन। आर्थिक दबाव झेलिरहेको उसले समयमै पूर्वाधार तयार पार्न नसक्ने सम्भावना देखिँदै थियो। त्यही भएर नै सन् 2007 हल्ला चल्यो, सन् 2010 विश्वकप अन्तै सारिँदैछ भन्ने। हुन पनि दक्षिण अफ्रिकाको तयारी सन्तोषजनक देखिएको थिएन। नेल्सन मण्डेलाको राष्ट्र दक्षिण अफ्रिकाले सबै अड्कलबाजी खारेज गर्दै अन्ततः विश्वकप सफलतापूर्वक सम्पन्न गर्यो। यसकारण दक्षिण अफ्रिका विश्वकपलाई फिफाको एक साहसी कार्य मानिन्छ। श्रोतावृन्द, सन् 2010 विश्वकपको अर्को अविस्मरणीय इतिहास भनेको सङ्गीतको पनि छ। विश्व प्रसिद्ध गायिका साकिराले गाएको गीत कतै बज्दा विश्वकपको सम्झना तपाईँ हामीलाई झट्टै भइहाल्छ। विश्वका धेरै हेरिएका म्युजिक भिडियोको 100 सूचीमा पर्ने वाका वाका गीत यो हप्ता 14 नम्बरको ट्रेन्डिङमा छ। यसको भ्युज 4.5 अर्ब बढी

यो पटक भने फिफाले आधिकारिक रूपमा अफिसियल फिफा वर्ल्ड कप म्युजिक भिडियो भनेर हिजो सार्वजनिक गरेको छ। विश्वभरका कलाकार, संस्कृति र सङ्गीतलाई एकै ठाउँमा समेटिएको आधिकारिक एल्बममा प्रसिद्ध डान्सर गायिका नोरा फतेहीलाई पनि देख्न सकिन्छ।

0: सन् 2022 कतारमा भएको विश्वकप अनि मेसीको यो क्षण अझै खेल प्रेमी माझ ताजै छ। सन् 2026 विश्वकपमा पनि खेल प्रेमीहरू आआफ्नो टिमलाई समर्थन गर्न तयार भइसकेका छन्। जानकारी अनुसार नेपालमा हिमालय स्पोर्ट्स टिभी र डिगो एप मार्फत फिफा विश्वकप प्रसारण हुने भएको छ। हरेक चार वर्ष फुटबल प्रेमीका लागि खास हुने गर्दछ, किनकि यो देशको गौरवमय इतिहास लेखिने र क्षमता देखाउने विश्व मञ्च पनि हो। नेपाली फुटबल प्रेमीहरूलाई अहिले प्रविधिले सजिलो बनाएको छ, तर के कस्तो योजना छ यो सिजनको? विश्वकप हेर्दाको रोमाञ्चक क्षण सम्झन केही फुटबल प्रेमीहरूलाई हामीले सम्पर्क गरेका छौँ।
1: म लक्ष्मण कार्की, तेह्रथुमको एउटा दुर्गम ठाउँमा जन्मेको हिसाबले पनि टेलिभिजनमा फुटबल हेर्ने सुविधा थिएन। त्यसैले 2010 वर्ल्ड कपमा जब म त्यतिखेर काठमाडौँ आएको थिएँ, त्यसपछिदेखि चाहिँ लगातार जसो फुटबलको चार वर्ष जसलाई हामी कुम्भ मेला पनि भन्ने गर्छौँ, कन्टिन्यू 2010 2006 वर्ल्ड कपमा चाहिँ केही खेलहरू म्याङ्लुङमा हेरेको थिएँ मैले। फुटबलमा चाहिँ म स्पेनको समर्थक व्यक्तिगत रूपमा चाहिँ मलाई मेसी एकदमै मनपर्छन्। खेलाडीको रूपमा रोनाल्डोको खेल पनि मलाई मनपर्छ। मेसी कि रोनाल्डो भनेर दुईटा प्रतिस्पर्धी छान्ने अर्को एउटा जुन खालको प्रतिस्पर्धा खालको खेल हुन्छ, म त्यसको चाहिँ विरोधी हो। दुवै राम्रा खेलाडी हुन्, त्यसमध्येमा पनि दुईजना मध्ये छान्नु पर्दा चाहिँ म मेसीले छान्छु भन्ने हो। तर रोनाल्डो कमसल नराम्रो भन्ने मेरो कहिले पनि त्यो कुरा होइन। टिमको रूपमा म स्पेनलाई सपोर्ट गर्छु, मेसी भएको कारणले गर्दाखेरि अर्जेन्टिना पनि मेरो मनपर्ने टिममै पर्छ। म खास गरी एनिस्टाको खेलबाट स्पेनको सपोर्टर भएको हो। विशेष गरी चाहिँ एनिस्टाले जस्तो खेल जुन जादु देखाउँथे र त्यसपछि त्यो बेलामा स्पेनले टिकी टाका भनेर खेल्थ्यो, जुन छट पासहरूको त्यो एउटा विश्व प्रसिद्ध एउटा शैली थियो, र त्यो चाहिँ यस्तो हुन्थ्यो कि स्पेनको खेलाडीको खुट्टामा परेपछि चाहिँ केही मिनटसम्म अरूले चान्सै नपाउने, एकदमै त्यो स्विट हुन्थ्यो। उनीहरू कहिले पनि त्यस्तो एग्रेसिभ एकदम एउटा मात्रै खेलाडीमा भर पर्ने एकदमै त्यो उग्र खालको नभएर एकदमै कुल खालका खेलाडीहरू पनि त्यस्तो एकदमै स्किलफुल एकदमै टेक्निकल गेम खेल्ने टिम भएको भएर स्पेनलाई मन पराउन थालेको, त्यो अहिलेसम्म पनि त्यो जारी नै छ। अघिल्लोपल्टको वर्ल्ड कपमा अब मेसीको अन्तिम वर्ल्ड कप भन्ने जस्तो हिसाबले चाहिँ एकपटक चाहिँ मेसीले उचालुन् भन्ने हिसाबले मेसीले जिते हुन्थ्यो भन्ने उनको त्यो व्यक्तिगत उनले चाहिँ त्यो डिजर्भ गर्छन् भन्ने हिसाबले त्यो थियो मेरो होइन। त्यसले गर्दा कतिपय मेरा स्पेनका सपोर्टर साथीहरूको एउटा टोली छ हाम्रो, त्यो विषय चाहिँ तपाईँको अलिकति यो द्वैध चरित्र भयो भनेर पनि मलाई साथीहरूले चाहिँ कम्प्लेन गरेका थिए होइन। तर मेरो कुरा चाहिँ के हो भन्दाखेरि मेसीले एकपटक विश्वकप उचाल्न पाउनुपर्छ, हामीले पनि देख्नुपर्छ भन्ने मलाई पनि सम्झना छ। वर्ल्ड कप मेसीले उचालेपछि मैले चाहिँ ट्रफीले पनि आज एकदम गर्वको महसुस गरेँ होला भनेर चाहिँ लेखेको थिएँ। त्यस्तै यसपटकको लागि अब मलाई मेसीले फेरि जित्नुपर्छ भन्ने चिज छैन, किनभने मेसीले एकपटक उचाल्नु पर्थ्यो भन्ने कुरा थियो मेरो तर्फबाट, त्यो उनले उचालिसके। बरु अब चाहिँ यसपटक हुन्छ भने यसपटक रोनाल्डोले जित्छन् भने म खुसी नै हुनेछु, त्यो कन्डिसन चाहिँ एउटा मसँग छ। बाँकी चाहिँ म स्पेनको सपोर्टर भएको भएर स्पेनले नै जितोस् भन्न चाहन्छु। नेपालमा वर्ल्ड कपको माहौल त एकदमै राम्रो देख्छु म, तर यसपटक अलिकति कम भएको हो कि जस्तो देखिन्छ। तर चर्चा पर्याप्त मात्रामा भएको छ, आफ्नो टिमलाई सपोर्ट गर्ने, त्यसको जर्सी लगाउने, अब हिँड्ने होइन, अनि अब सुरु भएपछि हेर्नुपर्छ रेस्टुरेन्टहरूतिर गएर मान्छेहरू बस्ने हेर्ने त्यो रमाइलो गर्ने त्यो क्रम चाहिँ राम्रो देखिन्छ सहरी क्षेत्रमा। गाउँ गाउँसम्म पनि अहिले त्यो टेलिभिजनहरू मजाले पुग्यो, बत्ती पुगेको भएर त्यो भाइब्स त्यहाँ पनि छ, विदेशमा पनि छ जाने नेपालीहरू छन्, त्यो नेपालको आफ्नो टिमको त्यो सपोर्ट एकदम राम्रो, आफ्नो टिमले हौस्याउने होइन, त्यो रिफ्लेक्सन चाहिँ सामाजिक सञ्जालमा पनि अहिले देखिन्छ, यो एकदमै राम्रो छ। अब नेपालले वर्ल्ड कप खेल्ने भन्ने कुरा चाहिँ कुराका लागि कुरा हो, सपना देख्न त पाइयो होइन, तर मैले थाहा पाउँदाखेरि नेपालको फुटबल जहाँ थियो म 8-9 कक्षामा पढ्दाखेरि त्यहाँभन्दा माथि उठेको छ जस्तो मलाई लाग्दैन। बोझ अझ खस्केको होला, दक्षिण एसियाको च्याम्पियन बन्ने कुरा नै हाम्रो एकमात्र टार्गेट जस्तो हुन्थ्यो, त्यो अहिले पनि छ, यदा कदा दोस्रो नत्र तेस्रो हुने यस्तो खालको अवस्था छ। पहिलो हुने त कहिले कहिले, अब हामी यहाँभन्दा माथि उठेर एसियाबाट चारवटा देशहरूले खेलिरहेको जस्तो जस्तो सन्दर्भमा हामी त्यहाँ पुग्ने कुरा र वर्ल्ड कपमा खेल्ने कुरा तत्कालै चाहिँ यो भन्दा नमिठो सुनियो होला, तर तत्कालै चाहिँ यही संरचनामा हाम्रो एन्फाको यही पाराले फुटबल प्रतिको हाम्रो प्राथमिकता यही हिसाबले सरकारहरूको दृष्टिकोण यही हिसाबले होइन बन्दै जाँदाखेरि चाहिँ तत्काल चाहिँ देखिँदैन। सङ्घीय सरकारले पनि त्यो फुटबललाई साँच्चै विकास गर्न खोजेको भने जस्तो यस्तो कुनै एकदम अबको यो प्रोजेक्टले काम गर्छ होला जस्तो देखिँदैन। यो क्लब संरचनालाईदेखि लिएर ग्रास रुट फुटबलदेखि लिएर स्कुल बेलादेखि त्यसरी त्यसरी लगाउन सक्ने त्यस्तो खालको अवस्थामा ध्यान दिनुपर्छ। खेलाडी पलायनको स्थिति डर लाग्दो छ, त्यो कुरालाई कसरी एड्रेस गर्ने भन्ने कुरामा ध्यान दिनुपर्छ। यो धेरै एकदमै सर्ट टर्मको मिड टर्मको र लङ टर्मको प्लानहरू बनाएर काम गर्नुपर्छ जस्तो लाग्छ। यसो गर्नुपर्छ भन्ने थाहा नभएको पनि सायद खेल पदाधिकारीलाई त छैन होला, तर बाहिर एकदम चर्का कुरा गर्ने एकदम मिठा कुरा गर्ने खेल पदाधिकारीहरू पनि त्यहाँ पुगेपछि के गर्छन् थाहा छैन। एन्फाको अहिलेको अवस्था हेर्दाखेरि त त्यो एकदमै दयनीय देखिन्छ। त्यो नै हो र विश्वकप आउँदै गरेको छ, आफ्नो टिमलाई सपोर्ट गरौँ, त्यहाँबाट नेपाली फुटबलले सिक्न सक्ने स्पोर्ट्सम्यानसिपदेखिका अरू कुराहरू जति छन् ती कुराहरू चाहिँ लागू गरौँ। नेपाल सरकारलाई सम्बन्धित निकायलाई दबाब दिउँ नेपाली फुटबलको विकासका लागि, म यही भन्न चाहन्छु।
2: नमस्कार, मेरो नाम विनायक पौडेल हो। फिफा वर्ल्ड कप 2026 नजिकै रहेको छ। यो पालिको विश्वकपमा मैले घर परिवारसँग बसेर हेर्ने निर्णय गरेको छु। मैले सानैदेखि विश्वकप हेर्दै आएको छु। 2026 विश्वकपमा म निकै उत्साहित छु। म पोर्चुगलको समर्थक हुँ। अहिले मात्र नभई म पहिलेदेखि नै पोर्चुगललाई समर्थन गर्दै आएको छु, किनकि म सानैदेखि क्रिस्टियानो रोनाल्डोको ठुलो फ्यान हो। योपालि विश्वकपमा अझै भावुक बनाउने क्षण भनेको रोनाल्डो, मेस्सी, नेमार, लेभेन्डोस्की जस्ता खेलाडीहरूको अन्तिम विश्वकप हो। विश्वकपमा अहिले धेरै मध्ये नबिर्सिने क्षण भन्नुपर्दा 2022 पोर्चुगलले गेम हारेपछि क्रिस्टियानो रोनाल्डो रुदै मैदानबाट बाहिरिएको दृश्य मेरो लागि भावुक क्षण हो। मेरो लागि मात्र नभई सारा पोर्चुगल फ्यानको लागि त्यो भावुक क्षण हो। नेपालमा पनि विश्वकपको माहौल निकै राम्रो चलिरहेको छ अहिले, किनभने योपालि विश्वकपमा नयाँ कुरा हुन गइरहेको छ। 48 टोली भिड्दैछन्, 12 समूह छन्, कुल खेल 104 हुन गइरहेको छ। सामाजिक सञ्जालमा साथीभाइहरू बीच फुटबलकै चर्चा भइरहेको छ। विशेष गरी कोचहरूले सार्वजनिक गरेको लाइनअप हेरेर पनि मानिसहरू उत्साह बनेका छन्, किनकि त्यहाँ विभिन्न विभिन्न खतरा खेलाडीहरू रहेका छन्। खेलाडी नेपालमा पनि विश्वकप, नेपाललाई विश्वकपमा लानु पुग्नु क्षमता विकास गर्नका लागि नेपाल ले भविष्यमा विश्वकप खेल्न युवा खेलाडीलाई राम्रो प्रशिक्षण, पूर्वाधार र अवसर दिनुपर्छ। प्रतिभा छ, अब त्यसलाई सही तरिकाले विकास गर्न आवश्यक पर्छ। धन्यवाद।
3: म दीपक पुडासेनी, घर कागेश्वरी मनोहरा नगरपालिका 4 काठमाडौँ। मैले फिफा विश्वकप फुटबल हेरेको सायद 1986 हो, जति बेला नेपालमा टेलिभिजन भर्खर मात्रै सुरु भएको थियो। गाउँभरिमा एउटा टेलिभिजन, त्यो पनि ब्ल्याक एन्ड व्हाइट। आफू सानै भएर दाजुहरूको पछि लागेर गाउँमा हेर्न गइन्थ्यो। नेपाल टेलिभिजन त्यति राम्रो नटिप्ने भारतको दूरदर्शन च्यानलबाट लाइभ आउँथ्यो, त्यो पनि टिभीको एन्टिना हल्लिएर झ्यारझ्यार मात्रै गरिरहन्थ्यो। अर्जेन्टिनाको खेलाडी म्याराडोनाको खेल त्यति बेला नै हो मन परेको। पछि त डल्लो मान्छे देख्यो कि म्याराडोना भनेर जिस्क्याउँदैन गरिन्थ्यो। हेर्दा हेर्दै विश्वकप हेर्न थालेको पनि 40 भइसकेछ। तर 2022 विश्वकप भने मेरो दिमागमा सदाका लागि अविस्मरणीय भएर रहन्छ। कतारमा भएको त्यो विश्वकप खेल हेर्न म नेपालबाट कतारसम्म गएको थिएँ, जहाँ मलाई प्रत्यक्ष हेर्ने अवसर मिल्यो। अहिले अमेरिका, क्यानाडा, मेक्सिको लगायतका ठुला देशले आयोजना गरेको फिफा वर्ल्ड कप 2022 कतार जस्तो सानो देशले एक्लै अनि सफलतापूर्वक आयोजना गरेको थियो। जब 2022 विश्वकप कतारले आयोजना गर्ने भनेर निर्णय भयो, त्यति बेला कतारसँग एउटा मात्रै अन्तर्राष्ट्रिय फुटबल खेल्ने स्टेडियम थियो, जसलाई खलिफा स्टेडियम भनिन्थ्यो। विश्वकप सुरु हुँदा कतारले समुद्र माथि समेत गरेर थप 9 रङ्गशाला तयार गर्यो, जसमध्ये सबैभन्दा ठुलो लुसेल सिटीको 88,900 भन्दा बढी दर्शक क्षमताको रङ्गशाला हो, जुन रङ्गशालामा फिफा विश्वकप 2022 फाइनल खेल खेलाइएको थियो 2022 डिसेम्बर 18 तारिक। 2022 विश्वकप रङ्गशालामा प्रत्यक्ष उपस्थित भएर 3 खेल हेरे, बाँकी कतारले व्यवस्थापन गरेका त्यहाँका सपिङ मल अनि समुद्र किनारहरूमा राखिएका ठुला स्क्रिनहरूमा हेरियो। नेपालमा सम्भावनाको कुरो गर्नुपर्दा पहिलेदेखि नै नेपालमा फुटबलको राम्रो क्रेज छ। जहाँ फुटबल हुन्छ त्यहाँ नेपाली दर्शकको भिड थामि नसक्नु नै छ। भलै हाम्रो देशको टिम कमजोर होला, तर दर्शक कमजोर छैनन्। अहिले घर घरमा ठुला ठुला टिभी लाइभ नआउने भए पनि नेपाली दर्शकहरू टोल टोलमा गाउँ गाउँमा प्रोजेक्ट राखेरै भए पनि समूहमा फुटबल हेर्न तारतम्य मिलाउन थालिसकेका छन्। अब नेपालको सम्भावनाको कुरा गर्नुपर्दा, हामीले विद्यालय पढ्दा पञ्चायतकालमा हरेक विद्यालयले हरेक वर्ष वीरेन्द्र शील्ड रनिङ प्रतियोगिता कार्यक्रम आयोजना गर्नुपर्थ्यो। हरेक विद्यालयमा एउटा खेलकुद शिक्षक अनिवार्य थियो। उनीहरूले त्यो खेलकुदको सिकाउनेदेखि समय मिलाएर हरेक कक्षाहरूलाई पालै पालो सिकाउने कामहरू गर्थे, र वीरेन्द्र शील्ड प्रतियोगिता जित्ने विद्यालयलाई सरकारको तर्फबाट समेत पुरस्कारको व्यवस्था हुन्थ्यो। तर सानैदेखि खेलकुदमा लगाव थियो, तर पछिल्लो समय विद्यार्थीको काँधमा झोला र सुगा रटा पढाइमा मात्रै ध्यान दिनाले नेपालको खेलकुद स्तर खस्किएको छ। तर पहिलेको इतिहासलाई सम्झिएर विद्यालय प्राथमिक तहदेखि नै विद्यार्थीको इच्छा अनुसारको खेलमा सहभागी गराउने हो भने नेपाल विश्वकपमा पुग्न समय लाग्दैन। तर अहिलेको परिस्थितिबाट चाहिँ, अहिलेको सोचाइबाट, अहिलेको क्षणिक सोचबाट, न नीति न नेता बनाएको स्थितिबाट चाहिँ नेपाल कहिल्यै पनि विश्वकपमा पुग्न सक्दैन। अब मलाई मनपर्ने टिमको कुरो गर्नुपर्दा म कुनै एउटा टिमको अन्धभक्त होइन। हिजो रोनाल्डोको खेल हेर्दा अर्जेन्टिना मनपर्थ्यो, 59 टिम भनेर पछि मलाई नेदरल्यान्ड मन पर्न थाल्यो। पछिल्लो समय युवा खेलाडीहरूको उदय भएपछि एम्बापे जस्ता खेलाडीहरू आएपछि मलाई फ्रान्स मनपर्छ। अब यसपल्टदेखि त विश्वकपमा 48 टिम सहभागी छन्। प्रारम्भिक चरणका खेल हेरेपछि मात्रै यो टिमको सपोर्ट गरौँ भन्न सकिन्छ, किनकि देश हेरेर होइन खेल हेरेर कुनै टिमलाई सपोर्ट गर्छु। धन्यवाद।
4: नमस्कार, मेरो नाम विष्णु भण्डारी। अहिले वर्ल्ड कप 2026 सुरु हुन गइरहेको छ। वर्ल्ड कप 2026 मेरो समर्थन टिम अर्जेन्टिनालाई रहनेछ, किनकि म मेस्सीको फ्यान हो। वर्ल्ड कप चाहिँ 1930 सुरु भएको हो, यो 23 संस्करण वर्ल्ड कपको। 2022 संस्करण वर्ल्ड कप अर्जेन्टिना मेरो टिम मैले सपोर्ट गरेको टिमले जितेको थियो, र योचोटि अर्को टिमलाई नि समर्थन रहनेछ, टिम नर्वेलाई। 1998 चाहिँ यो टिम क्वालिफाई हुन सकेको थिएन र लगभग धेरै पछि नै क्वालिफाई भएको हुनाले मैले नर्वेलाई नि समर्थन गरेको छु। यो एकदमै अन्डरडग टिम हो वर्ल्ड कपको लागि, यसले धेरै ठुलो अपसेट रिजल्टहरू लिएर आउन सक्छ नर्वेले, किनभने यहाँ त्यो टिम अहिले एकदमै बलियो राम्रो भएर आएको छ, धेरै राम्रो प्लेयर अर्लिङ ह्यालेन्ड जस्तो प्लेयर पनि छ।
5: नमस्कार, म श्रेयस पौडेल। मैले हालै काठमाडौँ मोडल कलेजबाट +2 विज्ञान संकाय पुरा गरेर बसिरहेको छु। म विश्वकप 2026 खेलहरू परिवार र साथीहरूसँग मिलेर हेर्ने योजना बनाएको छु। सानैदेखि फुटबलमा रुचि भएकाले पनि होला म नियमित रूपमा विश्वकप हेर्दै आएको छु। परिवार र साथीहरूसँग बसेर खेल हेर्दा उत्साह र रमाइलो झनै बढ्ने गर्दछ। आगामी वर्ष जस्तै म यस वर्ष पनि अर्जेन्टिना नेसनल फुटबल टिमलाई समर्थन गर्दैछु। मेरो लागि सबैभन्दा सम्झना लायक क्षण 2022 फिफा वर्ल्ड कप फाइनल थियो। नेपालमा विश्वकपको माहौल निकै उत्साहपूर्ण रहेको छ। विभिन्न टोलीहरू समर्थक खेल हेर्ने, छलफल गर्ने र आफ्ना टोलीलाई समर्थन गर्दै सक्रिय देखिन्छन्। विश्वकपले मनोरञ्जन मात्र होइन, अनुशासन, टिमवर्क र प्रतिस्पर्धाको भावना पनि सिकाउँछ। परिवार र साथीहरूलाई एक आपसमा राम्रो सम्बन्ध बनाउनुको लागि पनि अगाडि बढाउँछ। अन्त्यमा, विश्वकप केवल एउटा खेल प्रतियोगिता मात्र होइन, यसले विश्वभर मानिसहरूलाई एउटै उत्साह र भावना जोड्ने अवसर पनि दिन्छ। 2026 विश्वकपलाई लिएर म निकै उत्साहित छु र उत्कृष्ट खेलहरू हेर्न आतुर छु। धन्यवाद।
6: मेरो नाम चाहिँ अमिर लामा हो, म हाल बौद्ध काठमाडौँ बस्छु, अनि मैले विश्वकप साथीहरू प्लस फ्यामिलीसँग बसेर हेर्ने योजना बनाएको छु। मैले चाहिँ विश्वकप चाहिँ 2010 हेर्न थालेको हो। यो विश्वकपमा चाहिँ म पोर्चुगलको समर्थन गर्न चाहन्छु, किनकि रोनाल्डोको फ्यान हो म पहिल्यैदेखि। नबिर्सिने क्षण चाहिँ तपाईँको विश्वकप 2022 वर्ल्ड कपमा क्वार्टर फाइनलको म्याच हुँदाखेरि क्रिस्टियानो रोनाल्डोलाई चाहिँ बेन्चमा राखेको थियो, पछि गेम हार्दै गर्दाखेरि चाहिँ सब्स्टिच्युट गरेर भित्र छिराउने बेलामा चाहिँ रोनाल्डोले के गर्न सकेको हुँदैन, त्यतिखेर चाहिँ रोनाल्डो गेम सकेपछि हृदय बाहिर निस्केको क्षण चाहिँ सधैँ सम्झिन्छ। नेपालमा त अहिले अब एउटा चाडबाड जस्तै नै माहौल बनेको छ।
7: नमस्कार, मेरो नाम स्मृति पौडेल, म 8th सेमेस्टर बिबिए स्टुडेन्ट हुँ र म हाल टोखामा बस्छु। वर्ल्ड कप 2026 चाहिँ म मेरो फ्रेन्ड्स एन्ड फ्यामिलीसँग बसेर हेर्ने सोचेको छु र अलिक स्पेसल गेम्सहरू प्रोजेक्टर लगाएर सबैजना सँगै बसेर, टोलको सबैजना सँगै बसेर हेर्ने सोच छ। यो विश्वकपमा मैले चाहिँ पोर्चुगलको समर्थन गर्दैछु किनभने मलाई रोनाल्डो राम्रो लाग्छ। वर्ल्ड कप हेर्दाको नबिर्सिने क्षण चाहिँ पेनाल्टी सुट्सहरू अनि गेमको उतार चढावहरू, जुन 2022 वर्ल्ड कपमा पेनाल्टी सुट आउटहरूले एकदमै इन्ट्रेस्टिङ बनाएको थियो, त्यो चाहिँ म नबिर्सिने क्षण मान्छु। नेपालमा विश्वकपको माहौल तातितै गइरहेको छ, जर्सीहरू पनि लाउन थालिसक्नु भएको छ धेरैजनाले। क्याफे रेस्टुरेन्टहरू जाँदाखेरि हामीले वर्ल्ड कपको सबै कन्ट्रीहरूको फ्ल्यागहरू देख्न सक्छौँ। नेपालले त्यहाँ पुग्ने क्षमता विकास गर्नलाई चाहिँ म के सुझाव दिन चाहन्छु भने, युवा खेलाडीहरूलाई बढी अवसर दिने र लगानी पनि बढी गर्ने, साथसाथै खेलाडीहरूलाई राम्रो सुविधाको व्यवस्था गरेर नेपाललाई चाहिँ त्यहाँ पुग्ने क्षमता विकास गर्न सकिन्छ जस्तो लाग्छ। ओभरअलमा मलाई वर्ल्ड कप हेर्दा चाहिँ एकदमै रमाइलो लाग्छ, साथीहरूसँग बसेर दुईटा टिम दुई साइडमा बसेर एकअर्कालाई जिस्काउँदै गोल हान्दाखेरि खुसी हुँदै रातभर जागरामा बसेर हेरेको चाहिँ एकदमै रमाइलो लाग्छ। कति खेलहरू त रातिदेखि बिहानसम्म नसुतेर हेरेको पनि याद छ। सो म एकदमै एक्साइटेड छु वर्ल्ड कप 2026 को लागि।
8: म सूर्य भुषाल। खेलमा त्यसै पनि चर्चित फुटबल, त्यसमा पनि विश्वकप 2026 नजिकिँदैछ। थोरै प्राविधिक रूपमा हामी नेपालीको लागि चाहिँ टाइम जोनको कारणले पनि अमेरिकन कन्टिनेन्टमा हुन लागिरहेको र रातको समय अधिकांश रातको र बिहानको समय पर्ने हुनाले थोरै असहज महसुस हुने ठानेको छु। तर पनि आफूलाई मनपर्ने टिम, महत्त्वपूर्ण खेलहरू र समय अनुकूल भएसम्म हेर्ने नै योजना रहेको छ। सकेसम्म साथीभाइहरूसँग सँगै रहेर हेर्दा अझ रमाइलो हुने ठानेको छु। मैले आफूले फलो गर्न थालेको र सुनेको चाहिँ 2002 विश्वकप फुटबल हो जस्तो लाग्छ। त्यति बेला प्रविधि टेलिभिजन लगायतका कुनै प्रविधिहरू थिएनन्, तापनि साथीभाइले भनेको सुनेको आधारमा थाहा पाएको हो। खेल भनेको सबैभन्दा विश्वमा अनुशासन कायम रहने हो भनेर चिनिन्छ। त्यसैले आफूले हेर्दा पनि अनुशासित भएर हेरेर त्यसको मर्यादामा रहेर हेर्नुपर्छ जस्तो लाग्छ। पछिल्लो समय खेलको कल्चर निकै विकास भएको छ। हेर्न पनि विभिन्न पालिकाहरूले, सङ्घ संस्थाहरूले सार्वजनिक स्थानमा ठुला ठुला डिस्प्लेहरू लगाउने, देखाउने, रेस्टुरेन्टहरूमा पनि देखाउने गर्छन्। त्यो गर्दा निकै खेलको प्रबोधन भएको अवस्था पनि छ। तर हरेक सिक्काको दुई पाटो भने जस्तो कतिपय अवस्थामा फेरि मादक पदार्थ सेवन गर्ने, हल्ला गर्ने, सामाजिक रूपमा त्यसले नकारात्मक असर पनि पारेको अवस्था छ। त्यसलाई एकदम सही रूपमा सदुपयोग गर्नुपर्छ जस्तो लाग्छ। र अन्त्यमा चाहिँ अहिले फिफाले जुन 32-48 टिम पुर्याएको छ, यो भनेको निकै सकारात्मक पहलको उद्यमी हो। किनभन्दा ठुला ठुला महारथीहरूलाई पनि सानो सानो टिमले जितेर अलि अगाडि गएको अवस्था पनि छ। मलाई लाग्छ मेरो स्मरणमा रहेसम्म 2002 विश्वकपमा पनि दक्षिण कोरिया आयोजक पनि थियो स्वयं। ऊ चाहिँ तेस्रो स्थान हासिल गर्न सफल भएको थियो। त्यस कारणले यसै गरी अहिले यसरी चाहिँ खेल राष्ट्रहरूको संख्या बढाइरहँदा भोलि नेपाल पनि यसै गरी क्षेत्रीय छनौट अथवा अन्य अवसर पाएर अगाडि जान सक्ने अवस्था रहेको हुनाले यसलाई कुनै लक्ष्य निर्धारण गरेर गर्नुपर्छ जस्तो लाग्छ। र हामी सबैले चाहिँ यसलाई मनोरञ्जनात्मक रूपमा र सकारात्मक रूपमा लिऊँ, सबैजना रमाइलो गरेर हेरौँ भन्न चाहन्छु। धन्यवाद।
9: वर्ल्ड कप 2026 घरमै बसेर आफ्नो फ्यामिलीको साथमा हेर्ने प्लान छ। यो वर्ष चाहिँ अब नेपाल सरकारले बाहिर बसेर लेट नाइटसम्म हेर्ने, बेटिङहरू गर्ने भन्ने कुरा चाहिँ नपाउने भनेर एउटा जुन रुल छ, त्यो रुल चाहिँ आएको भएर सायद सबैजनाले फलो पनि गर्नुहुन्छ होला। यो धेरै नै खुसी लागेको छ मलाई, यो रुल्स आएको छ। र मैले चाहिँ 2010 हेर्न थालेको वर्ल्ड कप, होइन, जब म कलेज पास आउट थिएँ त्यति बेलादेखिबाट फुटबलको रुल्सहरू, वर्ल्ड कप आउनुभन्दा अगाडिकै टुर्नामेन्टहरू, च्याम्पियनसिपहरू चाहिँ हेर्ने गरेको थियो, होइन, त्यो टाइमदेखिबाट बुझेर हेरेको चाहिँ मैले 2010 हो। र मैले यो वर्ल्ड कपमा चाहिँ स्पेनलाई चाहिँ सपोर्ट गर्छु। म पहिल्यैदेखि नै स्पेनको सपोर्टर हो। नबिर्सिने क्षण चाहिँ छ, कुरा गरौँ, जुन टाइमबाट मैले वर्ल्ड कप हेर्न स्टार्ट गरेको थिएँ त्यो टाइम चाहिँ अब धेरै लोड सेटिङ हुन्थ्यो कि, एकदम इन्ट्रेस्टिङ गेम चलिराखेको हुन्थ्यो, होइन, अलिकतिले जित्न लाग्यो, अलिकति हार्न लाग्यो भन्ने कुरा हुँदा हुँदै फ्याट बत्ती, होइन, अब लोड सेटिङ भएर बत्ती गइदिन्थ्यो। अब त्यो टाइम त यसरी फेसबुकहरूमा पनि हेर्न पाइँदैन थियो, ओपेरा मिनी भन्ने हुन्थ्यो, अब त्यो बेला खासै कसैले पनि पोस्ट गर्नु हुँदैन थियो। जब कि अहिले चाहिँ कस्तो छ भने, फुटबल गोल हानेर गोल पोस्टमा छिर्ने बित्तिकै फेसबुकमा पनि पोस्ट हुन्छ क्या, होइन, त्यही भएर सबैलाई थाहा हुन्छ। यदि कसैले हेर्नलाई चाहिँ भ्याइरहनु भएको छैन तर फेसबुक चलाइरहनु भएको छ भने चाहिँ पोस्ट देख्ने बित्तिकै सोचे हुन्छ कि भर्खरै गोल पोस्ट भएको हो भनेर। नेपालमा विश्वकपको चाहिँ अब धेरै नै राम्रो छ नि माहौल, त एकदम तातेको छ, होइन, अब अहिले त झन् एआईबाट चाहिँ आफ्नो

0: सपोर्ट गरेको कन्ट्री छ, उहाँहरूसँग चाहिँ फोटो बनाएर फेसबुकमा पोस्ट गर्ने, होइन प्लेयरसँगको फोटोहरू पोस्ट गर्ने एआई मार्फत बनाएर, त्यो हेर्दाखेरि चाहिँ धेरै नै राम्रो छ नेपालमा पनि भन्ने छ। नेपालले चाहिँ त्यहाँ पुग्ने क्षमता विकास गर्न अझै टाइम लाग्छ होला सायद है, किनकि अहिले पनि हाम्रो फुटबल टिमहरू चाहिँ एकदम राम्रो हुनुहुन्छ, पहिला भन्दा त होइन धेरै नै राम्रो हुनुहुन्छ, र फुटबलको क्रेज पनि एकदम राम्रो छ नेपालमा, त्यही भएर अझै पनि केही गर्नुपर्छ होला सायद त्यहाँ पुग्नको लागि चाहिँ। पुग्न नसकिने भन्ने त छैन, पुग्न सकिन्छ तर अलिकति टाइम लाग्छ होला, र उहाँहरूले पनि अलिकति मेहनत गर्नुपर्छ होला होइन, र उहाँहरूले व्यक्तिगत मेहनत मात्र भन्दा पनि हाम्रो नेपाल सरकारले पनि केही हेल्प गरिदिनु भए हुन्थ्यो उहाँहरूलाई होइन, प्लेयरहरूलाई चाहिँ त्यहाँसम्म पुग्ने एउटा कुनै बाटो हुन्छ नि, अब उहाँहरूले त खेलिहाल्नुहुन्छ नि होइन, तर ट्रेनिङहरू दिने त्यस्तो कुराहरूमा चाहिँ नेपाल सरकारको पनि ध्यान गइदिए हुन्थ्यो प्लेयरहरूमा चाहिँ। पहिला पहिला हेर्दाखेरि लोड सेयरिङ हुने होइन, अब अहिले हेर्दा चाहिँ आनन्दले हेर्न पाइन्छ, तर पहिला र अहिलेकोमा पनि धेरै नै डिफ्रेन्ट छ। पहिला चाहिँ सबैजना घरमा बसेर जम्मा भएर, या त हुन्छ नि सबैको घरमा टिभी हुन्छ भन्ने हुँदैन थियो होइन, सबैजना एकै ठाउँमा बसेर हेर्ने भन्ने हुन्थ्यो। अहिले चाहिँ सबैको हातमा मोबाइल भएको भएर पनि होला सायद आफ्नो आफ्नो रुममा हेर्ने होइन, आफ्नो आफ्नो कोठामा एक्लै एक्लै हेर्ने पनि गर्नुहुन्छ। त्योभन्दा पनि सबैजना एकै ठाउँ बसेर हेर्न पायो भने चाहिँ अझ मजा आउँछ, र मजा फेरि त्यतिखेर आउँछ कि जो जो बसिरहनु भएको छ हेर्नलाई, त्यहाँ चाहिँ छुट्टा छुट्टै टिमको सपोर्टर हुनुपर्छ अनि मात्र मजा आउँछ क्या। एउटै सपोर्ट एउटै टिमको सपोर्टरले हेर्दाखेरि चाहिँ अलिक मजा आउँदैन, जब एन्टी एन्टी हुन्छ नि तब चाहिँ एकदम धेरै नै मजा आउँछ। यो वर्षको वर्ल्ड कप पनि सायद त्यस्तै नै एकदम धेरै नै मजा आउँछ आशा गरौँ। धन्यवाद।
1: नमस्कार, मेरो नाम कैलाश पौडेल खत्री, मेरो स्थायी ठेगाना रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 12 गेलु हो। विश्वकप फुटबल 2026 हाम्रो सामु नजिकै आउँदैछ। यो वर्षको विश्वकपलाई हेर्ने योजना बनाएको छु, र सन् 2010 यो दक्षिण अफ्रिकामा भएको विश्वकप फुटबल प्रतियोगिता जसलाई मैले टेलिभिजन सेटबाट हेरेको छु, मैले सन् 2010 यो खेल हेर्दै आएको छु। त्यसरी सन् 2014 यो ब्राजिलमा पनि भएको थियो, यसलाई पनि हेर्ने अवसर पाएँ। त्यसरी 2018 रुसमा भएको थियो, सन् 2022 कतारमा भएको थियो, र अहिलेको सन् 2026 चाहिँ नि खेल अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रूपमा तीन ठाउँमै विभिन्न क्षेत्रमा यो खेल हुन गइरहेको छ। 26 खेललाई चाहिँ नि बडो राम्रोसँगले हेरेर यसलाई अगाडि बढाउने योजना मैले बनाएको छु। कुनै पनि देशको आर्थिक सामाजिक रूपान्तरणको हिसाब किताबले, पर्यटन प्रबन्धनको हिसाब किताबले, र विश्वभरिका खेलाडीहरू र त्यससँग चासो राख्ने मानिसहरूलाई जोड्ने हिसाब किताबले बुझ्नुपर्छ भन्ने मलाई लाग्छ। विश्वकप हेर्दाखेरि सधैँभरि ब्राजिल भन्ने देशलाई एउटा समर्थन गरिरहेको छु, किनभने ब्राजिल पनि हाम्रो देश नेपाल जस्तै प्राकृतिक स्रोत साधनमा सम्पन्न देश हो, अत्यन्त मेहनत र परिश्रमका साथ उठेको देश भएको नाताले हामीसँग धेरै कुराहरू मिल्दो जुल्दो छ। त्यहाँको खेलाडीहरू पनि मलाई मनपर्छ, र मैले आफ्नो समर्थन चाहिँ एउटा दर्शकको नाताले चाहिँ ब्राजिललाई गर्ने गरेको छु। नेपालमा विश्वकपको चाहिँ माहौल हेर्ने दर्शकका रूपमा चाहिँ निकै बढेको छ। पहिलेको भन्दा अहिले ग्रामीण क्षेत्रमा पनि विद्युतीकरण भएको छ नेपालमा, गाउँ बस्तीहरूमा बिजुलीको सुविधा पुगेको छ, टेलिभिजन सेटहरू छन्, हाम्रो आर्थिक सामाजिक पनि परिवर्तन आएको छ। त्यसले गर्दाखेरि मानिसहरू चाहिँ एक ठाउँमा बसेर या हलमा या घरमा विश्वका विभिन्न सञ्चार माध्यमहरूबाट या सामाजिक सञ्जालबाट भएको प्रत्यक्ष प्रसारण चाहिँ हेरेर आफ्नो जनसमर्थन, त्यसमा चासो र रुचि नेपालमा पनि यो खेलप्रति, विश्वकप फुटबलप्रति चाहिँ बढेको देखिन्छ।
2: फुटबल इतिहासकै सबैभन्दा आकर्षक, आधुनिक र कडा नियमसहित सुरु हुन लागेको 2026 फिफा विश्वकपले विश्वभरका फुटबल प्रेमीहरूलाई हरेक सेकेन्ड उत्साहको उच्च शिखरमा पुर्याउने निश्चित छ भन्दा हुन्छ। अनुशासनको मामिलामा त यसपटक फिफाले यतिसम्म आक्रामक कदम चालेको छ कि मैदानमा रेफ्रीसँग विवाद गर्दा कुनै पनि खेलाडीले आफ्नो मुख छोपेर कुरा गरेमा वा ओठ लुकाउने प्रयास गरेमा रेफ्रीले बिना कुनै चेतावनी सिधै रातो कार्ड, रेड कार्ड निकालेर मैदान बाहिरको बाटो देखाउन सक्नेछन्। खेलको अन्तिम समयतिर गोलकिपर घाइते भएको बहानाबाजी गर्दै टोलीका अन्य खेलाडीहरू सीमारेखा नजिक पुगेर कोचसँग गोप्य रणनीति बनाउने पुरानो कूटनीतिलाई पनि फिफाले प्रतिबन्ध लगाएको छ यो पटक। अब गोलकिपर घाइते भएको बहानामा कुनै पनि खेलाडीले कोचसँग कुराकानी गर्न पाउने छैनन्। त्यस्तै टाइम वेस्टिङको प्रवृत्तिलाई जरेदेखि उखेल्न कडा नियम जारी गरिएको छ। अब मैदानमा ढिलासुस्ती गर्ने खेलाडीहरूले सोच्ने समय समेत पाउने छैनन्, किनकि खेलाडीहरूले अब थ्रो इन गर्दा जम्मा 5 सेकेन्डको समय पाउनेछन्। यति मात्र होइन, गोलकिपरका लागि पनि नियम कडा छ। अब गोल किक लिन 5 सेकेन्ड भन्दा बढी ढिलाइ गरेमा विपक्षी टोलीले सिधै कर्नर किक हान्ने मौका पाउनेछन्। कडा नियममा खेल खेल्न तयार छन् खेलाडीहरू। र ती खेलाडीहरूलाई समर्थन

0: गर्नेछौ हामीले। खेल केवल मनोरञ्जन होइन, यसले अनुशासन, एकता र सकारात्मक सोच पनि सिकाउँछ। आफ्नो मनपर्ने टोलीलाई समर्थन गरौँ तर खेल भावना कहिल्यै नबिर्सौँ भन्दै फिफा विश्वकप 2026 विशेष खेल संसारका सामग्रीहरू यति नै। प्रविधि संयोजनतर्फ शरद चौलागाईलाई धन्यवाद। सामग्री संकलनमा सहयोग गर्ने सहकर्मीद्वय विष्णु देवी गौडेल र मुकुन्द भण्डारीलाई पनि धन्यवाद दिँदै म मनुका कुँवर बिदा हुन्छु। नमस्कार।
1: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
2: नागरिक लगानी कोष।
3: सार्वजनिक सेवामा महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, विपन्न वर्ग, सीमान्तकृत समूहलाई प्राथमिकता दिउँ।
4: यस्ता समुदायको पहुँच विस्तार र जनचेतना अभिवृद्धिमा सबैले सहयोग पुर्याउँ।
3: भ्रष्टाचारले यी समुदायलाई पार्ने प्रभावहरूको पहिचान गर्दै सचेतना अभिवृद्धि गरौँ।
4: नेपालमा सुशासनको पहल ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, भ्रष्टाचार विरुद्धको सहकार्य।

0: नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुरोध। यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।
1: झण्डु आयुर्वेद,
2: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
1: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
2: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
1: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
2: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
3: कृषक माझ बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
4: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
3: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
4: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
3: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
4: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकैपटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बर्सातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नु हुन समेत अनुरोध छ।
3: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर।
4: फोन नम्बर 542-1359।

0: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौं।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: विदेशमा बस्दा फजुल खर्च र गैर कानुनी काम नगरौं। जेल सजाय वा दण्ड जरिवाना पनि हुन सक्छ।
3: सिकेको सीप र पुँजीलाई उद्यममा लगानी गरौं। तपाईँको परिश्रम सुरक्षित भएमा वैदेशिक रोजगारी सफल हुनेछ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। समाचारपछि सुन्न सक्नुहुनेछ करिब 11 बजेसम्म कार्यक्रम गजल गंगा। यति बेला भने रातिको 10 बज्न लाग्यो। अब सुन्नुहुनेछ हिन्दी भाषामा समाचार।

0: गजलकार मनोज भण्डारीको यो गजल सङ्गीत प्रस्तुतिसँगै गजल गङ्गाको यो नूतन श्रृङ्खलामा प्रविधि संयोजनतर्फ लक्ष्मण विष्ट अनि विद्या निर्दोष पहाडीको गजलीय अभिवादन। हामी गजल गङ्गा लिएर आइपुग्छौँ मङ्गलबारको रात्रिकालीन प्रहरमा। 10 बजेको हिन्दी समाचारपछि झन्डै 45-50 मिनट गजलको गङ्गामा डुबुल्की मार्छौँ। आजको बसाई मनोज भण्डारीसँग रहनेछ। उहाँसँग अन्तरकुन्तर कुराकानी हुनेछन्, गजल सुन्नेछौँ, सुनाउनेछौँ। सँगै यहाँलाई स्वागत गर्छु म गजल गङ्गाको यो पलेटीमा। स्वागत छ,
1: नमस्कार, धन्यवाद। यहाँलाई रेडियो नेपाल परिवारलाई धन्यवाद, मलाई यहाँ स्वागत गर्नुभयो, खुसी लागेको छ।
0: कस्तो चल्दैछ जिन्दगी?
1: रमाइलो छ, मजा छ, आनन्द छ। म यतिखेर सोलुखुम्बु छु। म चाहिँ चितवनमा जन्मेको मान्छे, गर्मीमा होइन त्यो समथर भूभाग देखिरहेको मान्छे। पहाड त कहिलेकाहीँ घुम्न मात्रै जाने मिसो हुन्थ्यो, यसपालि चाहिँ त्यस्तै त्यस्तै संयोग पऱ्यो। लगभग 2 वर्षदेखि म सोलुखुम्बुमा प्राध्यापनरत छु र त्यहाँको शीतलो खाइरहेको छु। त्यहाँको हिमाललाई छोएर आउने, सगरमाथाबाट निस्केर आउने हावालाई अनुभूत गरिरहेको छु। उकालो ओह्रालो चढ्न जानिन्थेन, अब बिस्तारै बिस्तारै सिक्दैछु। एउटा नयाँ, नितान्त नयाँ, पृथक अनुभूति भइरहेको छ।
0: चितवनको गर्मी, सुलुखम्बुको हिउँ र गजल मन कवि मन, यसको संयोजनका लागि, रचनाका लागि, रचना गर्वका लागि फलदायी हुँदैछ या प्राध्यापन सँगसँगै केही तलमाथि हुँदैछ, के छ?
1: हजुर, रमाइलो कुरा त के छ भने, म सोलुखुम्बु जानुभन्दा पनि म बनारसमा थिएँ। बनारस त अझै धेरै गर्मी छ, चितवन हुँदा धेरै गर्मी छ। मेरा साथीहरू के भन्थे भने, बनारसबाट सिधै सोलुखुम्बु जाँदा त एकदमै तातो माटोमा पानी हाल्दा कस्तो हुन्छ, झ्वाइँ भए जस्तो, तँलाई पनि झ्वाइँ होला भन्थे साथीहरूले। त्यस्तै चाहिँ एउटा झ्वाइँको अनुभूति भएको छ। एउटा नयाँ कुरा चाहिँ मैले के अनुभव गरेँ भने, सोलुखुम्बुमा यहाँ जस्तो, काठमाडौँ जस्तो अथवा चितवन जस्तो इन्टरनेट सुविधा अलि छैन। बेला बेलामा लाइन जान्छ, हावाहुरी लाग्दाखेरि बत्ती जान्छ, के हुन्छ। अनि मैले के अनुभव गरेँ भने, हामी हिजो आज पछिल्लो समय मोबाइल चलाइरहने, बिजुलीका सामग्रीहरूको उपभोग खुब गरिरहन्छौँ। इन्टरनेट नहुँदाखेरिको जिन्दगीमा हामी लगभग अभ्यस्त छैनौँ। अब 2 दिनसम्म वाइफाई चल्दिएन, डाटा पनि चल्दिएन भने के हुन्छ, हामी परिकल्पना गर्न सक्दैनौँ। तर त्यो दिन आइपुग्यो भने हामीमा अझै सृजनशीलता बढ्छ जस्तो लाग्यो मलाई। किनभने मैले त्यहाँ अब लाइन गइदियो, कहिले आउँछ थाहा छैन, डाटा चल्दैन, वाइफाई कहिले चल्छ कहिले चल्दैन, लाइन नभए चल्ने कुरो भएन। अब के हुन्छ त, मान्छेले के गर्छ त, या पढ्छ, या प्रकृतिमा घुम्छ, या खेतबारी। मैले कहिले खेतबारीमा गएर आजसम्म मेरो अनुभवले एउटा फुल रोपेको, एउटा सब्जीको एउटा बिरुवा रोपेको मलाई अनुभव छैन। त्यस्तो एकदमै रुखो मान्छे हुँ म, सुखो मान्छे। तर त्यहाँ पुगिसकेपछि अब सुन्तलाका बोट छन्, फर्सीका झाल छन्, सिमीका लहराहरू छन्, ती हेऱ्यो होइन, ती हेर्दै जाँदाखेरि अब खाली दिमागले त सोध्छ नि त। एक दिन यसो हेरेँ, एउटा सुन्तलाको बोट फल्न छोड्यो। किन फल्न छोड्यो, अरू फलिरहेछन्, यो चाहिँ किन फलेन भनेर हेरेको, त्यो घाम नपरेर रहेछ। त्यसमाथि चाहिँ घाम पर्न के रहेछ कि भन्दा, फर्सीको जालले गर्दाखेरि घाम परेन, त्यो फल्न छोड्यो, लगभग लगभग मृत प्राय भयो। अर्को एउटा फर्सीको जाल चाहिँ त्यसरी लहरिएको छ, अर्को एउटा जरो उखेलिएको फर्सीको जालो चाहिँ फेरि सुकेको छ। यो चाहिँ किन सुक्यो भन्दा, घाम परेर रहेछ। यो हरियो चाहिँ सूर्यका किरण नपरेर हरियोको हरियै भएर मर्ने भयो, यो चाहिँ हरियो थियो सूर्यको किरण परेर पहेँलो हुने भयो। यसो विचार गर्दै गर्दाखेरि के बुझेँ मैले भन्दाखेरि, घामलाई सहनका लागि हाम्रो जरा मजबुत हुनु पर्दो रहेछ। अब मलाई एउटा दिमागमा यो कुरा आयो। फेरि देखेँ सिमीको जाल छ, ओ रुखसम्म गा छ। यदि यो रुख 10 तला माथिसम्म जान्थ्यो भने सिमी जान्थ्यो कि जान्थेन होला, पक्का पनि जान्थ्यो होला। भनेपछि लहराहरूको त आफ्नो उचाइ त हुँदो रहेनछ। अब यो जिन्दगीमा पनि आएर जोड्न मिल्यो, हामी लहरा बन्ने हो कि रुख बन्ने। यदि हामी रुख बन्यौँ भने हामी कहाँ लहरा बनेर आउनेहरू पनि त्यति अग्ला बन्न सक्छन्। हामी लहरा बन्ने हो भने जसका पछाडि दौडिरहेको छौँ ऊ जति अग्लो छ त्योभन्दा माथि अग्लो हुने हाम्रो कल्पना पनि हुन सक्दैन। अनि अब प्रकृतिसँग मेरो दिमाग खेल्न थाल्यो, अब प्रकृतिसँग एक प्रकारले तादात्म्य हुँदै गयो। अनि एउटा पानी अमला भन्ने तपाईँलाई थाहा छ होला, पानी अमला बाटोमा खुब हिँड्दा खेल्दा जति पनि हुन्छ
0: माटो मुनि
1: हुने, अनि त्यो भात चाहिँ बडा त्यो अलिअलि उनी उनी जस्तो त्यो सरत्त स्वर त्यो होइन, अनि सर फुर्र पार्दै हिँड्यो, मजा लाग्छ एक प्रकारले। पछि सोच्दै गयो होइन, यो पानी अमलाको पात सोरे चाहिँ जसरी हाम्रो लागि पो, यो पानी अमलाको पात हो, यसको लागि त जिन्दगी हो नि त, हाम्रो हात खुट्टा भने जस्तो हो यो त। कोही त पानी अमलाको पात सोरे चाहिँ जसरी हामीलाई सोरतिरहेछ, त्यो दृष्टिकोण त्यहाँ पनि मलाई कोमलता नजर आउन थाल्यो कि होइन, त्यो पात जसरी हामीलाई यदि कसैले बिस्तारै बिस्तारै पातहरू स्वरात्त स्वरात्त लिएर गइरहेको हुन्छ, यसमा हामी कोमल हुन सकेन भने हामी माथि पनि अर्कोले कोमलता कसरी राख्छ भने जस्तो, त्यो प्रकृतिमा हेर्दा खेल्दा तिनै देखिन्छन्, तिनै हरियाली छ, त्यही घाँस छ, केही पात छ। एक दिन पात झऱ्यो बतासमा रुखबाट, बाँसको थियो, खुब हल्लियो, एउटा पात यति घुम्यो अन्तिममा तल खस्यो, अनि मलाई एउटा कविता फुल्यो, बतासमा नाचिरहेको पात, मैले एउटा कविता लेखेँ। मैले त्यहाँ कुरा के भनेको छु भने, बतासको पात जस्तै पो हो कि मान्छे, नाच्ने हो, नाच्दा नाच्दै अन्तिममा खस्ने। अब जबसम्म भेट्नसँग जोडिएको छ तबसम्म चाहिँ त्यसरी नाच्नु पर्दैन। जुन दिन भेट्नबाट छुट्यो, आफ्नो मूल जो छ त्योसँग छुट्यो, छुटिसकेपछि त नाच्ने हो। ठिक छ, मान्छे अलि बढी नाच्ला, पात अलि कम नाच्ला, त्यसको आयु कम होला, हामी त नाच्ने नै हो। भने जस्तो प्रकृतिको काखमा बस्दाखेरि चाहिँ विचारहरूले खेल्ने, फुल्ने, हरिया हुने मौका पाउँदा रहेछ नि। यो चाहिँ मलाई नयाँ अनुभूति भइरहेछ।
0: चितवनदेखि सोलुखुम्बुसम्म रुख बन्ने धाउन्नमा हो या लहरा बन्ने धाउन्नमा हो या अघिको बिम्ब आए जस्तो पात बन्ने धाउन्नमा हो, र सँगसँगै लेखन कर्म पनि छ, यहाँको काव्य लेखनी पनि छ, अध्यापन पनि छ, यी जिजीविषाहरूको पाटो कुन विधातिर कुन बन्ने धाउन्नमा उद्दत छ त? अगाडि यहाँले सोधे जस्तो
1: कवि श्रोणी लेखनाथ पौड्यालले रसवेतनका लोभी यदवा भ्रमर शिक्षक आफ्नो जीविका गर्छन् पढाई पुष्प बालक भनेर भने जसरी एउटा पापी पेटको सवाल भने जस्तो, हुन त त्यति साह्रो सोच्नुपर्ने अवस्था थिएन, घर परिवार ठिकै छ, राम्रै चलिरहेछ। तर अब लाग्यो के लाग्यो, जागिर खाउँ भन्ने भयो, गइयो विश्वविद्यालयमा। अब त्यहाँ प्राध्यापनको अब त्यति चित्त बुझ्दो अवस्था चाहिँ छैन। अब यो रेडियोबाट बोलिरहँदाखेरि नराम्रो कुरा खासै के सुनाउनु र, तर त्यो ठाउँ अलि विकट छ, त्यो ठाउँमा मान्छेहरूको जनसङ्ख्या कम छ, घट्दो छ, अनि त्यहाँ मैले पढाउने भनेको स्नातक तहका विद्यार्थीहरूलाई हो। त्यसै पनि कुनै पनि विषयमा स्नातक तहका विद्यार्थी अहिले गाउँमा छैनन्। अझ संस्कृत विषय, संस्कृत व्याकरण विषय पढ्ने विद्यार्थीहरू अत्यन्त न्यून छन्। अनि म चाहिँ त्यो कुराले चाहिँ त्यति धेरै खुसी छैन। अब पछाडि केही होला, कुनै पानी अमलाको पात स्वर त स्वरतिर कतै अन्तलहर फालिदिएला, कुनै दिन अर्को पाटो छ। अहिलेसम्मलाई चाहिँ त्यो सोलुखुम्बुको
0: अभ्यास र कर्मले कतै लहरा पनि बनाउला, रुख पनि बनाउला।
1: अनि त्यो दृष्टिकोणले हेर्दाखेरि चाहिँ कविताका लागि मलाई त उर्वर लागिरहेको छ, विचारका लागि, चिन्तनका लागि। अब प्राध्यापन चाहिँ भने जस्तो सोचे जस्तो भएको छैन अहिलेसम्मलाई, ठ्याक्कै इमान्दार भएर भन्नुपर्दा यो दोस्रो वर्ष चलिरहेको छ। चिन्तनका लागि चाहिँ मलाई प्रशस्त समय पुगेको छ। के गर्नु,
0: व्यक्तिको जिन्दगी अध्ययन अध्यापन सँगसँगै जीवनचर्या त आफ्नो पाटाहरू हुन्छन् नि।
1: हजुर हजुर,
0: चिन्तनको पाटो र चिन्ताको पाटो कसरी हेर्नुहुन्छ यसलाई? यहाँ त संस्कृतमा आचार्य, सँगसँगै धेरै जसो ठाउँमा विद्वत प्रवचनहरू पनि दिँदै हिँड्नु भएको छ आफ्नो जीवनलाई, कसरी लिनु भएको छ यसलाई? अब कुरोमा कुरो आइसक्यो।
1: दुइटैको धातु एउटै हो, चिन्ता र चिन्तनको खासै भेद छैन शाब्दिक दृष्टिले हेर्ने हो भने। तर अझै विचार गरेर त्यसलाई चाहिँ वस्तु सन्दर्भसँग जोडेर हेर्ने हो भने दुइटै एकान्तले दिन्छन्। मान्छे फुर्सद भएन भने चिन्ताले पनि लिन भ्याउँदैन, चिन्तन पनि गर्न भ्याउँदैन। अनि खाली समय हुँदाखेरि चाहिँ मान्छेले खाली दिमाग शैतानको घर भन्छन्। खाली दिमाग भगवान्को घर हो, म चाहिँ त्यो भन्छु। खाली दिमाग अरू चिजबाट खाली भयो, व्यस्त भएन भने दिमागमा अरू कुरा खेल्छन्, त्यो भएर शैतान भनेको। त्यो त खाली दिमाग होइन कि, यदि अरू लफडाहरूबाट खाली दिमाग भयो भने त्यो भगवान्को घर हो, त्यहाँ चिन्तन हुन्छ। यदि सफा भइसकेको छैन, अझै बाँकी छ भने त्यहाँ चिन्ता हुन्छ। त्यसैले खाली दिमागलाई शैतानको घर बनाउने कि भगवान्को घर बनाउने, चिन्ता या चिन्तनमा निर्भर हुन्छ। यो सानो सूक्ष्म भेद मलाई लागेको छ, र म चाहिँ चिन्तनमा प्रयास गर्दैछु। चिन्ता नहुने त हामी छैन कोही पनि जस्तो लाग्छ, होलान् कोही, म चाहिँ छैन, चिन्ता मलाई पनि लाग्छ। तर चिन्तालाई कहिलेकाहीँ भाइ एकछिन पर जाऊ भनेर पठाउने, चिन्ता नानी तिमी जाऊ भन्ने, चिन्तन भाइ आऊ भनेर बोलाउने गरिरहेको छु। दुइटैलाई समान रूपमा, बराबर रूपमा यताउति गरिरहेको छ।
0: आफ्नो भोगाई सँगसँगै व्यक्तिहरूले यहाँ विशेष गरी प्रवचनहरूमा तीनवटा शब्दहरू हुन्छन्, चिन्ता, चिन्तन, चैतन्य। यी तपाईँले अघि भनेको जस्तै वैयक्तिक बोलाउने नाम मात्रै हुन् अथवा त्यसको केही अन्तर्हृदय केही छ?
1: कस्तो राम्रो कुरा गर्नु। एउटा अर्को शब्द जोड्छु ल, चौथो शब्द चिता।
0: चिता हो,
1: शास्त्रकारहरू के भन्छन् भने चिन्तामा चीमाथि एउटा थोप्लो छ, बिन्दु छ, अर्को छ चिता। जिउँदोलाई जलाउने चिन्ताले हो, मरेकालाई जलाउने चिताले हो। त्यसैले चिन्ता चितामा खासै धेरै अन्तर छन्, एउटा मसीको थोपो मात्रैको अन्तर हो। अब चिन्तन चाहिँ फेरि चैतन्यतिरको बाटोमा जान्छ, यो देवी त्यसमा पनि मूल चाहिँ चित्तसँग सम्बन्धित छ, भाव त एउटै हो, तर चिन्तनले चाहिँ आफूभित्रको जुन चैतन्य, चेतनाको जुन स्वरूप हो त्यतातिर आफूले लैजान्छ। त्यसैले चिन्ता चितातिर जान्छ, चिन्तन चैतन्यतिर
0: जान्छ। हामी गजल गङ्गामा यो कुरा किन गरिरहेका छौँ भन्दा, मनोज भण्डारी गजल सँगसँगै आफ्नो अध्यात्म, आफ्नो प्रवचन विद्वतासँग पनि नजिक रहेर प्रवचन दिइरहनु भएको छ। अब गजल सुनाउन।
1: किनाराहरूको छुट्टिने मनसाय थिएन, किनाराहरूको छुट्टिने मनसाय थिएन, नदीसँग पनि कुनै सुरक्षित उपाय थिएन। किनाराहरूको छुट्टिने मनसाय थिएन, फुल रिसाएन भमराले डसिरहँदा पनि, फुल रिसाएन भमराले डसिरहँदा पनि, किनकि यो त प्रेम थियो सजाय थिएन। किनाराहरूको छुट्टिने मनसाय थिएन, त्यति बेला मान्छेहरू केवल मान्छे हुँदा हुन्, त्यति बेला मान्छेहरू केवल मान्छे हुँदा हुन्, जति बेला जात धर्म थिएन, सम्प्रदाय थिएन, हेर्नेलाई कारवाही गर्ने थुप्रै न्यायालयहरू थिए, हेर्नेलाई कारवाही गर्ने थुप्रै न्यायालयहरू थिए, नसम्झिनेलाई उजुरी गर्ने कुनै निकाय थिएन। किनाराहरूको छुट्टिने मनसाय थिएन, नदीसँग पनि कुनै सुरक्षित उपाय थिएन।
0: किनारा र नदीको बिम्ब धेरै जसो गजलहरूमा प्रयोग हुन्छ। यी गजलहरूसँग किनारा र नदीको बिम्ब व्यक्तिको भोगाईसँग जोडिएर लेखिन्छ अथवा नदी सँगसँगै नारायणी किनारको छेउमा खेलिरहेर हो के हो कस्तो लाग्छ?
1: म आफूलाई कहिलेकाहीँ सिंहावलोकन गर्दाखेरि चाहिँ के पाउँछु भने कवितामा चाहिँ अब त्यो त्यति मैले विचार गरेको छैन, गजलमा चाहिँ कहीँ न कहीँ म नदी किनारासँग जोडिँदो रहेछु कहीँ न कहीँ। अनि किन होला त भन्दाखेरि मैले देखेकै त्यही नदी र किनारा हो। देवघाटमा गुरुकुलमा मेरो लगभग 12 वर्ष बित्यो, त्यसपछि बनारस 7-8 वर्षमा बसेँ, त्यहाँ पनि गङ्गाको किनारा, यहाँ पनि गण्डकीको त्रिशुलीको किनारा, हामीले देखेको त्यही नदी किनारा हो। हामीलाई ऊर्जा सञ्चय गर्नु पर्यो भने पनि पुग्ने ठाउँ त्यही हो, अथवा ऊर्जालाई शान्त गर्नका लागि पुग्नुपर्ने ठाउँ पनि त्यही हो, चिन्ता हुँदाखेरि पनि पुग्ने ठाउँ त्यही हो, चिन्तनका लागि पनि पुग्ने ठाउँ नदीकै किनारा। सायद ती धेरै हामी त्योसँग तादात्म्य हाम्रो बनेछ र सायद त्यो कारणले पनि आउँछ होला एउटा कुरा। अर्को कुरा चाहिँ त्यो कुन चिजलाई कसले बढी छुन्छ भन्ने चिज पनि होला। अब मेरो चाहिँ किनारा नदीसँग अहिले यसरी हेर्दाखेरि चाहिँ अब जिन्दगीमा त्यस्ता भोगाइहरू होला केही कुराहरूमा होइन, अब एक प्रकारले दुईटा किनाराहरू छन्, बिचमा नदी छ। अब नदी के हो, किनारा के हो, जिन्दगीले फरक फरक परिभाषाहरू दिन्छ। एक प्रकारले मानौ म घर परिवारदेखि टाढा छु, यो पनि दुई किनारमा छौँ हामी, मैले जन्माएका, मलाई जन्माउने, मेरा लागि जन्म लिने, मदेखि टाढा छ, म पर छु। मेरो चाहिँ विद्याको साधना जहाँ थियो, जहाँ हुन्थ्यो, त्यो मबाट टाढा छ, म कहाँ अर्को एउटा अर्को किनारमा छु। त्यो दृष्टिकोणले पनि मिल्छ, तर यो लेखिरहँदाखेरि चाहिँ म नदीकै किनारमा थिएँ र जसलाई मैले अर्को किनार मानिरहेको छु त्यो किनारमा थिएन, त्यो वर्ग वल्लो किनारमै त्यो हुँदाखेरि चाहिँ परिवेशले त्यो निम्तायो होला, तर भोगाईसँग त्यतिखेर सम्बन्धित छैन। अब पछि गएर यो मिल्न गयो होइन, अनि त्यस्तै त्यस्तै होला जस्तो लाग्छ।
0: चितवनमा जन्मिनु भयो, अध्ययन देवघाट तनहुँमा भयो, परमानन्द गुरुकुल होइन, म पनि त्यहाँ अलिक केही अगाडि पुगेको थिएँ। त्यो गुरुकुलमा पुग्दाको आनन्द पनि छुट्टै छ, त्यहाँ नियमित काव्य साँझहरू हुने रहेछ, त्यो साँझले पनि मनोज भण्डारी हजुरहरू जस्ता कविहरू गजलकारहरू अझ भनौँ साहित्य अनुरागीलाई एउटा राम्रो ठाउँ स्थल रहेछ त्यहाँ, त्यो पर्यावरणले पनि केही फाइदा गर्यो
1: एकदम एकदम। त्यो नभएको भए हाम्रो निर्माण यो रूपले हुन्थेन पनि होला। कस्तो छ भने एउटा बिरुवालाई त्यो एउटा हुर्कने गोडमेल गर्ने मौका मिल्छ भने त्यो अझै राम्रो भएर जान्छ। केही केही वनफुलहरू हुन्छन् जसलाई आवश्यकता पर्दैन यो चिजको, तर अलिअलि पनि पानी पर्छ भने त्यसमा त त्यसले लाभ पाउँछ। देवघाटमा 3 मुख्य रूपमा हामी पुरुषहरूले पढ्ने आश्रमहरू छन्, हाम्रा पालामा थिए भनौँ, अहिले त अब अरू पनि बढ्दै गए होला। परमानन्द संस्कृत गुरुकुल मैले पढेको संस्था, त्यहाँ वार्षिक रूपमा एउटा कार्यक्रम हुन्छ जसलाई हामी परमानन्द काव्य सरिता भन्छौँ। नियमित रूपमा गुरुकुलमा भइरहने कार्यक्रमहरू पनि हुन्छ, त्यहाँ हुने कविता प्रतियोगिताहरू हुन्थेनन् भने जाँगर चल्थेन। पहिले पहिलेको र अहिले अहिलेको कविता लेखनमा म के अनुभूति गर्छु भने, पहिले म किन कविता लेख्थेँ, मलाई केही भन्नु थियो र कविता लेख्ने त्यो थिएन मेरो अवस्था, किन मलाई भाग लिन्थ्यो प्रतियोगितामा त्यो भएर कविता लेख्थेँ होइन। बजारमा अझै पनि मान्छेहरूले गुनगुनाइरहने मेरा त्यस्ता थुप्रै कविताहरू छन् जुन मैले प्रतियोगिताका लागि मात्रै लेखेको, फर्स्ट हुनका लागि लेखेको कविता। अहिले मैले लेख्ने कविताहरू मलाई प्रतियोगितामा भाग लिनु छैन, मलाई रहर छैन। अब मैले लेख्ने कविताहरू मलाई कहीँ कुत्कुतायो कुत्कुत्यायो, कहीँ चिमोटे जस्तो भयो, अनि अथवा मलाई यो चाहिँ भन्नै पर्ने छ भने जस्तो लाग्यो भने अब म भन्छु। तर यो भन्ने अवस्था आइपुग्दाखेरि पनि भन्न त संसारमा सबैलाई छ नि, तपाईँलाई छ, मलाई छ, उहाँलाई छ, उहाँ सोलुखुम्बुमा हलो जोतिरहेका खड्गबहादुर खत्रीलाई पनि छ, तर उनलाई भन्न लागेको मन लागेको कुरा उनले कवितामा भन्न त सक्दैन। अब मलाई चाहिँ त्यो भन्न सक्ने बनाएको कसले हो त? प्रतियोगिताले हो। प्रतियोगिताका लागि लेखिरहँदाखेरि अब चाहिँ म आफ्ना लागि पढ्दाखेरि पनि भन्न सक्ने भएँ, लेख्न सक्ने भएँ। त्यसैले परमानन्द संस्कृत गुरुकुलको मेरो निर्माणमा योगदान त 100% छ, त्यहाँ भएका गुरुहरू, त्यहाँ मलाई दिएको माहौल। अब म कविता लेख्थेँ सुरु सुरुमा अलिअलि, अनि गोविन्द गोपाल खतिवडा भन्ने राम्रो कविता लेख्ने, वासना कि उपासना भन्ने शीर्षकको कविता सङ्ग्रह उहाँको प्रकाशित भएको छ भर्खरै, अनि उहाँ चाहिँ गलेश्वरको वेद वेदाङ्ग विद्यालयमा पढ्नुहुन्थ्यो, 10 उहाँ पढ्नलाई, 9 पढ्नलाई उहाँ आउनु, सायद म 8 पढ्थेँ या त्यस्तै के थियो, म भन्दै 1 थियो। उहाँले गजल लेख्नु हुँदो रहेछ, अच्छा गजल यस्तो हुँदो रहेछ, गजल पनि छन्दमा, थरी थरी छन्दमा। अब त्यो बेलामा उहाँले लेखेका गजल अहिले उहाँलाई के लेखेँ भन्ने लाग्ला, तर हाम्रो लागि त अनौठो चिज पनि हो गजल। अनि कहाँबाट गजल सिक्नुभयो तपाईँले भनेर सोद्धाखेरि, गजल सिद्धान्त र परम्परा भने कृष्ण हरिपराल किताब, यो पढ यो गर यस्तो यस्तो हुन्छ भनेर उहाँले पनि अलिकति मलाई निर्देशन गर्नुभयो। त्यसपछि अनि गजलतिर रुचि भयो, कविता लेखिरहेको मान्छेले गजल पनि अलिअलि लेख्नुपर्छ जस्तो मलाई लाग्छ अहिले आएर, अनि गजल लेखिरहेको मान्छेले पनि कविता लेख्नुपर्छ। अब नलेख्न पाइन्छ तर लेख्दाखेरि फाइदाहरू रहेछन् क्या, कसो रहेछ भने मलाई एउटा शीर्षक कसैले दियो, प्रतियोगिता लेख्दाखेरि प्राय शीर्षकमा लेखिन्छ, एउटा समस्या दिने चलन हुन्छ हामी कहाँ, प्यारो छ नेपाल, यो एउटा समस्या प्राप्त भयो, यसलाई हामी समस्या भन्छौँ यो लाइनलाई, यसको समस्या पूर्ति गर्दा एउटा कविता बन्यो, छाती पर्वत हो हिमालय सिर हो, अब लाइन भन्दै गयो, यो लाइनलाई पुरा गर्ने चक्करमा मेरो कविता बन्यो एउटा। तर गजलमा त्यस्तो हुँदैन, गजलमा त अब के हुन्छ त भन्दाखेरि शीर्षक पनि हुँदैन, गजल यस्तो कविता हो प्रत्येक शेरमा एउटा कथा छ, प्रत्येक शेर एउटा कविता हो। अब त्यो कविता कविता बनेन, कथा आएन भने त त्यो त पञ्च लाइन बनेन, वा पनि भन्दैन मान्छेले। अनि जुन हामीले नेपालीमा प्रयोग गर्ने जुन अनुप्रास छ त्योभन्दा थोरै फरक छ, काफी लगभग मिल्दोजुल्दो भए थोरै पनि फरक पनि छ। अब के हुन्छ त भन्दाखेरि, गजल यदि कविता लेख्ने मान्छेले प्रवेश गर्यो भने बिना शीर्षक पनि सोच्न थाल्छ क्या। अब नत्र कविले शीर्षक बिना सोच्दैन सुरुको अवस्थामा, कविको निर्माण हुने बेलामा। अब गजलमा चाहिँ शीर्षकै हुँदैन, कसरी लेख्ने त नि शीर्षक। म गजलमा शीर्षक दिन्छु भन्यो भने कामै गर्दैन दिमागले। दसवटा चिज छन् शेरमा, अब त्यो दसवटा शेरका दसवटा भावलाई कसरी हटाउने त, कि खरच पठल त भक भक मरेर लेखेर त भएन। त्यसैले बिना शीर्षक बिना विषय केही लेख्नु पर्यो भने त्यो गजल हो नि त वास्तव। अनि त्यो लेखाइ कवितामा त्यो मान्छेले मजाले प्रयोग गरिदियो भने अब उसलाई बग्न उड्नलाई सजिलो हुन्छ। मलाई चाहिँ गजल लेखनले त्यसरी सहयोग गर्यो। अब पछिल्लो समयमा म जब बनारस गएँ, बनारस गइसकेपछि लगभग 7-8 वर्ष म त्यहाँ बसेँ। यस बिचमा मैले गजल लेखिनँ, केही केही फाटा फुट्टा लेखेँ, एकदम कम लेखेँ। अनि तर त्योभन्दा पहिले चाहिँ गजल लेखिरहँदाखेरि मेरो कवितालाई पूर्ण रूपमा यसले पुष्ट गर्यो, र मैले कविता लेखेको हुन्थिनँ भने म गजल लेख्न सक्थिनँ। त्यसैले यो चाहिँ दुवै मलाई परमानन्द संस्कृत गुरुकुलले सिकायो। परमानन्द गुरुकुल बिना मनोज भण्डारी एउटा नाम हुन्थ्यो, पात्र हुन्थ्यो।
0: आफ्नो विद्यालय प्रतिको प्रेम र सँगसँगै पछिल्लो समय कविता र गजलको कुरा पनि गर्नुभयो। गजल र कवितालाई काव्यको एउटै विधा, काव्यका विधाभित्र पर्ने, तर गजलकारहरू एकातिर, कविहरू एकातिर, सामाजिक सञ्जालहरूदेखि लिएर विभिन्न ठाउँमा बहसहरू पनि भइरहेछन्। बहस त ठिकै हो, मनमुटावहरू पनि भएको देखिन्छ। यसलाई कसरी लिनु भएको छ, एउटा कवि पनि गजलकार पनि?
1: म चाहिँ खासै फरक देख्दिनँ। मलाई गजल र कवितामा केही पनि फरक चाहिँ अनुभूति हुँदैन। फरक के छ, टेक्निकमा मात्रै फरक छ। गजलमा चाहिँ यहाँ काफिया मिलाऊ, यहाँ काफिया मिलाऊ, यहाँ काफिया नराख, यो छ। कवितामा त्यो काफियाको बन्धन छैन, अनुप्रास चलिरहेछ, तर दुइटैको चिज त एउटै छ। त्यसैले यी सब कुराहरू चाहिँ म खासै यी विवादहरूमा विश्वास पनि गर्दिनँ। र नियम कानुनहरूका बारेमा पनि म के भन्छु भने, गजल घरमा हुनुपर्छ आदि आदि पनि,
0: यो कुरा पनि म अलि पछि उठाउँछु भने उठाइहाल्नु भयो, यसमा पनि जवाफ छ यहाँको धारणा।
1: म के भन्छु भने सिद्धान्तहरू बन्नुपर्छ, ठिक छ। कविता व्यापक चिज हो, गजल कविताभन्दा बाहिर छैन, कविता भित्रै पर्छ गजल पनि। गजल एक प्रकारको कविता हो, गद्य कविता एक प्रकारको कविता हो, छन्द कविता एक प्रकारको कविता हो, त्यसरी मान्दाखेरि केही समस्या छैन। अब कविताको अरू सामान्य रूपमा हामीले कविता जेलाई बुझाएको छ त्योभन्दा अलिक फरक छ गजल, त्यसैले किनभने यसमा गीत जोडिएको छ। छन्द कवितामा गीत जोडिएको छैन र छ, छन्द कवितामा जति लय छ गजलमा त्योभन्दा बढी के लय छ, कुरो त एउटै हो। त्यसैले गजललाई एउटा फरक विधाका रूपमा लिएर हिँड्न नमिल्ने त छैन, तर यो अकविता होइन, यो गद्य होइन, यो कथा होइन, निबन्ध होइन, उपन्यास होइन, त्यसैले काव्य नै हो। अब विवाद कहाँनिर हुन्छ भन्दाखेरि, जसलाई मिलन बिन्दुमा पुग्नु छैन उनीहरूलाई विवाद गर्नु छ। एकछिन उदाहरणका लागि, मसँग फेसबुकमा केही साथीहरू छन्, फेसबुकका साथीहरू, साथ दिने भएर साथी भनेको होइन। अनि केही साथीहरू छन् फरक विचारधाराका, उदाहरणका लागि बौद्ध र हिन्दू, हिन्दू र बौद्धमा के समानता छ, के फरक छ? यदि फरक हेर्न थालियो भने यति फरक देखिन्छ नि, ओहो थैत, भोलिबाट मान्छेले हिन्दूलाई गाली गरेर हिँड्छ, हिन्दूलाई गाली गर्ने मान्छेहरू छ। यदि समानता हेर्न थाल्नु भने ए ला उही त रहेछ नि भन्नुहुन्छ, केही केही दुई चारवटा कुरा फरक रहेछन्। मलाई त गजल र कविता उस्तै उस्तै जस्तो लाग्छ, हिन्दू र बौद्ध भने जस्तो। अब एकछिनलाई हेरौँ फेरि, अब समस्या के हो भने, हिन्दू भनेको के हो, हिन्दूको परिभाषाभित्र बौद्ध अट्छ कि अट्दैन? कविता भनेको के हो, कविताको परिभाषाभित्र गजल अट्छ कि अट्दैन? गजलवादी भनेर सोच्नु भने गजल कविताभित्र अट्दैन। किन? कविता जस्तो हुन्छ गजल, गजलमा काफिया हुन्छ, तासिर हुन्छ, तगज्जुल हुन्छ, अन्दाजे बयाँ हुन्छ। कवितामा हुँदैन तासिर, तगज्जुल, अन्दाजे बयाँ सबै हुन्छ, ठिक छ। मक्ता मतला नभनिएला, पहिलो श्लोक दोस्रो श्लोक भनिएला, कुरो त लगभग उही छ। कविता भनेको के हो त, कविले लेख्ने चिज कविता हो, कवे हे कर्म काव्यम, भनेपछि त गजल त कविले लेख्ने चिज त हो नि, त्यो कवि हृदयले जे लेख्यो त्यही गजल हो, त्यही कविता हो। यसरी बाँध्न पनि मिल्यो, छुट्याउँ भने छुट्याउन पनि मिल्यो। अब हिन्दू र बौद्धको कुरा गर, उदाहरण यद्यपि यो चर्चाको विषय त होइन, हिन्दू भनेको के हो, हिमालयदेखि लिएर सिन्धुसम्मको जुन यो क्षेत्र छ, यो भित्र जो छन् सबैलाई हिन्दू भने एक प्रकारले, त्यसो गर्दाखेरि बौद्ध पनि पर्यो होइन। हिन्दू भनेको चाहिँ अब रामकृष्ण आदि शिव यताउति मान्नेलाई, त्यही भएर भनेको मूर्ति पूजा गर्ने, वेदलाई मान्ने आदि आदिलाई हिन्दू भन्ने, ए त्यसो भए ठिक छ, थोरै फरक होला, तर कुरो त एउटै छ। त्यसैले यदि मिलन बिन्दु चाहेको हो भने प्रशस्त छन्, झगडा गरिदिउँ न त, फेसबुकमा अब मोनिटाइजेसन चलिरहेको छ, यसो $2-4 कमाऊ भन्नेहरूलाई उपाय पनि छ। म त समन्वय मात्रै देख्छु गजल र कवितामा।
0: लेख्नु पर्यो, लेख्ने काव्यिक चेत भयो भने र मिलन बिन्दु खोज्ने हो भने मिलन बिन्दु भेटिन्छ, कर्म गर्ने हो भने कर्मको,
1: हामी चाहिँ हसवादी हो कि बहसवादी होइन,
0: गजल सुनौ पुनः।
1: म तपाईँलाई एउटा गजल सुनाउँछु, पुरानो गजल हो। सरकार यो अपराध हुन्छ कि हुँदैन, थप्छु मृत्युको म्याद हुन्छ कि हुँदैन, सिकारुहरू राजमार्गमा तैनाथ गरिए, सिकारुहरू राजमार्गमा तैनाथ गरिए, अब देशै बर्बाद हुन्छ कि हुँदैन, भाषा वैज्ञानिकहरूलाई ठाडो चुनौती, भाषा वैज्ञानिकहरूलाई ठाडो चुनौती, आँखा आँखाको संवाद हुन्छ कि हुँदैन, थप्छु मृत्युको म्याद हुन्छ कि हुँदैन, ईश्वरको निम्ति म बलि चढाइएँ भने, ईश्वरको निम्ति म बलि चढाइएँ भने मेरो मासुको प्रसाद हुन्छ कि हुँदैन, थप्छु मृत्युको म्याद हुन्छ कि हुँदैन। प्रत्येक हिरण्यकशिपुहरूलाई चिन्ता छ, प्रत्येक हिरण्यकशिपुहरूलाई चिन्ता छ, मेरो छोरो पनि प्रह्लाद हुन्छ कि हुँदैन, थप्छु मृत्युको म्याद हुन्छ कि हुँदैन। माझीलाई होइन यार माछालाई सोध, माझीलाई होइन यार माछालाई सोध, बग्ने पानीमा स्वाद हुन्छ कि हुँदैन, थप्छु मृत्युको म्याद हुन्छ कि हुँदैन।
0: एउटा कविता सङ्ग्रह पनि निकाल्नुभयो ईश्वरलाई चिठी,
1: हजुर,
0: गजलको शेरमा पनि आयो ईश्वरलाई मासुको प्रसाद,
1: हजुर,
0: कर्म गर्नुहुन्छ अध्यात्म,
1: हजुर,
0: यो लेखिनका लागि लेखिदिनु भयो अथवा यसको केही गहिराई छ?
1: अब यो प्रसङ्गमा ईश्वरलाई बेला बेलामा मान्छेमा अनेक अनेक विचारहरू आउँछन्। तपाईँले गाउँघरमा देख्नु भएको होला, बाख्रा बोका बलि चढाएको देख्नु भएको छ, त्यो चाहिँ हारालुस गरेर खाने चलन हुन्छ, किन त्यो प्रसाद? अब यो गजल लेख्ने बेलामा मेरो मानसिकता के थियो भन्ने बारेमा म अहिले सोध्छु भने, किन यसो गर्ने? यदि फुल चढाएर हुन्छ भने मार्नु पो किन पर्यो कसैलाई? फुल चढाउँ, फल चढाउँ, बाँडेर खाउँ, प्रसाद हो। अब पाठै काट्नु छ भने त पाठा किन काट्ने? न त पाठाको कल्याण हुन्छ अरे, होइन स्वर्ग जान्छ अरे, स्वर्ग त सबैलाई जानु छ, हाम्रा दाजुभाइ दिदीबहिनी होला नि, यसो प्रसाद चढाइदिउँ, जाऊ भनेर पठाइदिउँ, होइन होइन त्यो पनि त सोच आउनु मिल्यो नि त भने ठिक छ ल, म बलि चढाएँ भने मलाई भाग लगाउने कि नलगाउने, बोकालाई लगाए जस्तो, खसीलाई लगाए जस्तो, होइन बोका चढाउँछन् कि खसी चढाउँदैन, होइन भने यो किन आवश्यक छ त भन्ने त्यतिखेर मलाई लागेको थियो, त्यसैले सायद यो लेखियो।
0: अहिले के लागिरहेछ?
1: अहिले चाहिँ अहिले त यो लेखेको छैन मैले, अहिले के लागेको भन्ने बारेमा मैले फेरि लेखेँ भनेखेरि केही लेख्छु होला। अहिले चाहिँ मैले बुझेको फेरि बलिलाई लिएर मेरो धारणा उतिखेर यस्तो थियो, नगरौँ बलि भन्ने थियो। अहिले फेरि मेरो धारणा के छ भने बलि गर्नुपर्छ भन्ने मेरो अहिले पनि कुरा होइन, तर बलिलाई निषेध गर्नुपर्छ भन्नेमा पनि म अहिले छैन। अहिले चाहिँ म कुन बुझाइमा
0: स्पष्टता होस् भनेर मैले
1: यो अहिलेमा कुन बुझाइमा आइपुगेँ भन्दाखेरि, ठिक छ नकाटौँ, कसैलाई पाठा पनि नकाटौँ, बोका पनि नकाटौँ, नकाटौँ, तर मैले नकाटौँ भनेर मान्छेले मासु खान छोड्छ? छोड्दैन, संसारले खाइरहेछ, खानेहरूलाई निन्दा पनि गर्ने होइन। अनि मनमा चाहिँ पाप सोचेर बस्नु चाहिँ पाप होइन, बाख्रा काट्नु मात्रै पाप होइन, कुरा काट्नु पनि पाप हो होइन, त्यो पनि अहिंसा, त्यो लेभलको अहिंसामा पुगाउँला। तर जसले मासु मासु खान्छन् उनीहरूले चढाएर खाउन् न त एकछिनका लागि, ठिक छ, म भात खान्छु भात चढाएर खान्छु, भूपते स्व भुवनपते स्व भूताना पते स्व चित्राय स्व चित्रगुप्त सर्वभूते स्व। अब मासु खानेले के गर्छ त? उसले आफ्नो इच्छा अनुसार भगवान्लाई चढाउँछ भने बलिको विरोधै पनि किन गर्नु छ र भनेर मेरो अहिले दृष्टि चाहिँ यस्तो यस्तो बनिरहेको छ, जे खान्छ त्यही चढाउँछ।
0: आफ्नो आफ्नो दृष्टिकोण, आफ्नो आफ्नो भोगाई,
1: समय,
0: जसले जुन आफ्नो कर्मलाई जान्यो, जुन आफ्नो लक्ष्य लियो, जुन देवतालाई अथवा देवत्व मान्यो, होइन कुनै एउटा देवता छैन होला, र जसलाई उसले देवत्व ग्रहण गर्यो उसको पछि लाग्नु उसको स्वविवेकीय स्वतन्त्रताको विषय रह्यो भन्ने कुरा यहाँले गर्नुभयो। गजल गङ्गामा हामी छौँ, गजल गङ्गामा दर्शन सँगसँगै अध्यात्म सँगसँगै सबै कुराहरू सुनिरहनु भएको छ, यहाँहरूलाई पनि अवश्य पनि यो बसाई मिठो लागेको छ भन्ने अपेक्षा छ। गजल सुनाउन
1: एउटा पञ्चचामरको छ।

0: धुआँ सरी चलाइए भुजाहरू।
1: हामी विकासको सन्दर्भमा कतिपय अवस्थामा खुब हात चलाइरहेका छौँ तर हाम्रा खुट्टाहरू कम चलिरहेका छन्।
0: चलाइए भुजाहरू नरोकी निर

0: यसरी
1: गजलको गंगामा हामी डुबुल्की मारिरहेका छौँ। आजको गजल गंगामा मनोज भण्डारी हुनुहुन्छ, उहाँसँग अध्यात्मको कुरा पनि छ, गजलको कुरा पनि छ, अध्यापनको कुरा पनि छ, होइन, समग्र बहुआयामिक विषयमा कुराकानी भइराखेका छ। यो बसाइ झन्डै 45-50 मिनट 11 बजेसम्मको हाराहारीमा रहनेछ। अब हामी लगभग आखिरी आखिरतिरै छौँ, सुन्ने र सुनाउने क्रम त लामै भइदिए हुन्थ्यो भन्ने लागिरहेको पनि छ। चितवनको बाल्यकाल, त्यसपछिको बनारसको उच्च शिक्षा, अहिलेको सोलुखुम्बुको अध्यापन, कविताको कर्म, गजलको कर्म, सँगसँगै प्रवचनसँगको आफ्नो एउटा विकास आयाम पनि, यी चारवटैमा हुँदै गर्दा ईश्वरलाई चिठी कविता सङ्ग्रह आइसक्यो। अब गजल सङ्ग्रहको तयारी छ कि के छ?
0: साह्रै कठिन प्रश्न सोध्नुभयो, किनभने कुनै समयमा अलि गजलमा एकदमै तल्लीन थिएँ। जतिखेर म शास्त्रीतामा पढ्थेँ, गजल मेरो लागि असाध्यै प्रिय पनि थियो। जब म पढ्नका लागि बनारस गएँ, त्यहाँ गइसकेपछि चाहिँ माहौलै परिवर्तन भयो। त्यहाँ एक प्रकारले भन्यो भने सुन्ने सुनाउने माहौल थिएन, किनकि त्यो हिन्दी भाषी समुदायमा कसलाई गएर के गजल सुनाउनु छ र? अनि पढाइ लेखाइमा असाध्यै व्यस्त भइयो, किनभने आफै पढ्न भनेर गएको ठाउँ हो। अनि त्यो हुनाले कहाँ पाइन्छ, कुन गुरुले पढाइदिनुहुन्छ, कहाँ कसका घरमा गएर यो कुरा पढ्न पाइन्छ, कुन दर्शन गरेर कहाँ पढ्न पाइन्छ भनेर साइकल लियो, दगुर्यो, कहाँ पढ्न गयो। ध्यान चाहिँ यो कविताका लाइनहरूमा भन्दा पनि शास्त्रका पङ्क्तिहरू, यो पङ्क्तिको अर्थ के होला, यसलाई कसरी बुझ्ने होला भन्नेतिर ध्यान जान थाल्यो। त्यसपछि कविता गजल दुईमा एक प्रकारले ब्रेक लाग्यो, अनि कविता चाहिँ निरन्तर लेखिराख्यो। मान्छेहरूले सायद कवि भनेर अलि बढी चिनेछन् र कविता भन्न बोलाउन थाले, र त्यसको पनि
1: पछिल्लो समय सयौं रात जागा बसी चन्द्रमामा,
0: हजुर हजुर हजुर, पछिल्लो समय यो कविताले पनि माहौल राम्रै।
1: मलाई पनि एकजनाले सोध्नु भएको थियो, उहाँको गजल यो कसको हो भनेर, मैले मनोज भण्डारीको कविता हो यो भनेर जवाफ दिएको थिएँ। त्यसको केही अंश सुनौ, कुरा आइहाल्यो होइन?
0: त्यो कविता चाहिँ बुझाउने प्रयत्नमा छ।

0: यो बनारस
1: सधैँ बनारस सधैँ लेखिएको कविता
0: गजल र कवितालाई सँगसँगै डोहोर्याइरहँदा गजल सुन्ने साथीहरूले पनि सुनिरहनु भयो होला, आफ्नो गजलको गहिराईलाई नछोड्नु होला, हाम्रो शुभकामना।
1: अहिले पछिल्लो समय अब फेरि लेख्नुपर्छ भने जस्तो लागिरहेको छ र अलिअलि अलिअलि लेख्न सुरु गर्दैछु। मैले अहिलेसम्म सुनाएको गजल चाहिँ पुरानै गजलहरू छन्, अब एउटा चाहिँ नयाँ अन्तिममा सुनाउनु पर्ला।
0: सुनौ सुनौ
1: आस तिमी।

0: आफै नदीलाई नगर गाली सुकेको हैन हो यो आफै पुरानो प्रेमिका भेट्दै बगर आयो कि जस्तो छ मलाई जिन्दगी जिउने रहर आयो कि जस्तो छ
1: एउटा दृश्यको परिकल्पना मैले गरेको
0: छु छ छोरा मुस्कुराएको उदासी मुख छ आमाको
1: एउटै घटना तर दुईवटा अनुहार
0: छ छोरा मुस्कुराएको उदासी मुख छ आमाको सिपाही जागिरै छोडेर घर आयो कि जस्तो छ मलाई जिन्दगी जिउने रहर आयो कि जस्तो छ
1: यो काठमाडौँमा धुवा देख्दाखेरि मलाई के लाग्यो भने

0: मलाई जिन्दगी जिउने रहर आयो कि जस्तो छ। चितवन सब परिवार हुनुहुन्छ?
1: हजुर।
0: सब परिवारमा को को हुनुहुन्छ?
1: परिवारमा अहिले हामी चाहिँ म भइहालेँ, म सोलुखुमा बस्छु, मेरी धर्मपत्नी, मेरा दुईटा पुत्र, पिता माता घरमा हुनुहुन्छ, दाजु भाउजू छोरी अहिले त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत हुनुहुन्छ, अहिले भण्डारी परिवारमा सदस्य यति नै छ।
0: गजलको शेरमा सन्तानको कुरा आएको थियो।
1: हजुर।
0: अब गजल गङ्गाको आखिरी आखिरीमै रहँदा हामी मनोज भण्डारीसँगको कुराकानी त रातैभरि पनि सुन्न मन छ, ती शब्दहरू गजल सुन्ने अनुरागीहरूलाई पनि त्यो अवश्य लागिरहेको छ। हामी समयको पाबन्दीमा छौँ, आखिरीमा जाँदा जाँदै यहाँसम्म आइदिनु भयो, गजल गङ्गाका लागि आफ्ना निकै मिठा कुराकानी, श्रुति मधुर आवाजमा गजलहरू प्रस्तुत गरिदिनु भयो, तपाईँलाई हृदयत आभार व्यक्त गर्दछु।
1: रेडियो नेपाल र आदरणीय विद्या निर्दोष पहाडीज्यू र मलाई यो तिनजेलसम्म सुनिरहनु भएका समस्त श्रोताहरूलाई र श्रोताभित्र रहेको परमात्मालाई मेरो नमस्कार, धन्यवाद।

हौस् त आजलाई गजल गङ्गा यति नै। आजको गजल गङ्गामा गजलकार मनोज भण्डारीसँग कुराकानी गर्यौँ, उहाँका निकै मिठा ओझिला गजलहरू सुन्यौँ र यहाँहरूलाई पनि सुनायौँ। अवश्य पनि आजको गजल गङ्गा यहाँलाई मन पर्यो होला भन्ने विश्वास मनभरिसँग हालेको छु। गजल गङ्गा कस्तो हुँदैछ, जस्तो हुँदैछ त्यस्तै प्रतिक्रिया दिन नभुल्नुहोला। राम्रो लाग्दैछ भने अरूलाई सुन्न खबर गर्नुहोला। केही सुझाव सल्लाहहरू छन् भने सुटुक्क हामीलाई खबर गर्नुहोला। जाँदा जाँदै अलि अगाडि आजका अतिथि मनोज भण्डारीज्यूसँग मैले अफेरमा कुराकानी गरेको थिएँ। उहाँले एउटा गजल रोज्नु भएको छ, रुद्र ग्यावलीको गजल हो, सँगै बसौँ यो रात अन्तिम बन्न सक्छ। चिरन बरालको संगीत र स्वर श्रद्धा बरालको रहेको छ। यो गजल छोड्दै विदा निर्दोष पहाडी पनि ओझेल पर्छ। शुभ शुभरात्री।

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ। म रमेश टमाटा। नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गर्नुभएको छ। आज सिंहदरबार स्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उहाँले अबदेखि कुनै पनि नेपाली नागरिकको अपमान गर्न, चरित्र हत्या गर्न कसैले प्रयास गरेको खण्डमा गृह मन्त्रालय यसमा संवेदनशील भएर लाग्ने बताउनुभयो। मन्त्री गुरुङले जेएनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोग भएका मुद्दा फिर्ता गर्न सकिने नसकिने सम्बन्धमा छानबिन गरी सिफारिस सहितको प्रतिवेदन पेश गर्न विशेष कार्यदल गठन गर्ने लगायत निर्णय गर्नुभएको छ। यसअघि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनले राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेल समक्ष शपथ लिनुभएको हो। सरकारले निजामती सेवा 16 संशोधन नियमावली 2083 स्वीकृत गरेको छ। आज बसेको मन्त्री परिषद बैठकको निर्णयहरू सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले निजामती सेवा 16 संशोधन नियमावली स्वीकृत गरेको जानकारी दिनुभयो। मन्त्री परिषद बैठकले पूर्व गृहमन्त्री एवं प्रतिनिधि सभा सदस्य सुधन गुरुङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेश गरेको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ। सरकारले तल्लो अरुण जलविद्युत आयोजना, लोवर नेदी खोला जलविद्युत आयोजना, घुन्सा खोला जलविद्युत आयोजना र तादी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति प्रदान गरेको मन्त्री पोखरेलले जानकारी दिनुभयो। प्रतिपक्षी सांसदहरूको निरन्तर अवरोधका कारण आज पनि प्रतिनिधि सभाको बैठक बस्न सकेन। प्रतिनिधि सभाको आजको बैठक सुरु हुन साथै प्रतिपक्षी दल नेपाली कंग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले सत्तापक्षी र विपक्षी दलहरूसँग संवाद सुरु भइसकेकाले सदनको काम कार्यवाही अघि बढाउन सांसदहरूलाई आग्रह गर्नुभएको थियो। प्रतिनिधि सभाको अर्को बैठक भोलि दिनको 11 बजे बस्नेछ। राष्ट्रिय सभाको आजको बैठक पनि प्रतिपक्षी दलका सांसदहरूको अवरोधका कारण जेठ 28 गते बिहिबार 1:15 बस्ने गरी स्थगित भएको छ। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले कार्यसूची अनुसार बैठक अगाडि बढाउन आग्रह गर्नुभए पनि प्रतिपक्षी दलका सांसदहरूको विरोध जारी रहेकाले बैठक स्थगित भएको हो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले खर्च व्यवस्थापन र अन्तर निकाय समन्वयलाई प्रभावकारी बनाउनु पर्ने बताउनु भएको छ। आर्थिक वर्ष 2082/83 तेस्रो त्रैमासिक समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको आज बसेको बैठकमा संचार मन्त्री डाक्टर तिमिल सिन्हाले आगामी आर्थिक वर्षमा बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै निर्धारित उद्देश्य पूरा गर्नुपर्ने बताउनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आगामी आर्थिक वर्षदेखि स्वास्थ्य बिमामा नयाँ मोडालिटीका साथ फ्रेस स्टार्ट गर्न सरकार लागि परेको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयको सहजीकरणमा आयोजित नेपाल स्वास्थ्य बिमा सुधार विषय छलफलमा उहाँले स्वास्थ्य बिमाको हालसम्मको बाँकी भुक्तानी असार महिनाभित्रै जसरी पनि क्लियर गर्नुपर्नेमा जोड दिनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले 11 स्वास्थ्य संस्थालाई कार्यवाही गर्ने निर्णय गरेको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सैया संख्या अनुसार बुझाउनु पर्ने शुल्क नतिर्ने 11 स्वास्थ्य संस्थालाई कार्यवाही गर्ने निर्णय गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार ती संस्थाबाट 1,78,84,000 असुल गर्ने निर्णय गरिएको छ। हवस् त, राति 11 बजेको समाचार सकियो। नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
2: हस्त, आजलाई रेडियो नेपालको विविध कार्यक्रम सहितको प्रसारण यही पूरा हुन्छ। यसपछि पनि हाम्रो प्रसारण भने निरन्तर रूपमा रहिरहनेछ। अहिलेको यो प्रसारणबाट प्रविधि संयोजनतर्फका मित्र धर्मपाल प्रसाद शाह, शरद चौलागाई, सहयोगी केदार भट्टसँगै उद्घोषणमा

यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।

बेचेर सपना मैले रात किनेको छु, बेचेर सपना मैले रात किनेको छु, होस लिलाममा राखी मात किनेको छु, होस लिलाममा राखी मात किनेको छु।

तिम्रा यादहरू मलाई भेटेर जान्छन्, तिम्रा यादहरू मलाई भेटेर जान्छन्, सपनीमा आई मुठु रेटेर जान्छन्, सपनीमा आई मुठु रेटेर जान्छन्, तिम्रा यादहरू मलाई भेटेर

समावेशी आवाज राष्ट्रीय रेडियो राष्ट्र को संचार।

0: ഗസൽ ഗംഗ.
1: चिन्ता के को छैन पीर के को छैन, चिन्ता के को छैन पीर के को छैन, म अचानो हुँ मैले अय्या भनेको छैन, चिन्ता के को छैन पीर के को छैन, म अचानो हुँ मैले अय्या भनेको छैन, आज भरिएको देखेर आफ्नो ठान्यो ठिकै छ, आज भरिएको देखेर आफ्नो ठान्यो ठिकै छ, हिजो म रित्तो हुँदाको तिमी बिर्सेको छैन, चिन्ता के को छैन पीर के को छैन, म अचानो हुँ मैले अय्या भनेको छैन, सायद मनले वर्षौँदेखि यही खोजिरहेथ्यो, सायद मनले वर्षौँदेखि यही खोजिरहेथ्यो, सायद मनले वर्षौँदेखि यही खोजिरहेथ्यो, तिमी देखेपछि आँखाले अरू देखेको छैन, चिन्ता के को छैन पीर के को छैन, म अचानो हुँ मैले अय्या भनेको छैन, उत्सव मनाउन हतार नगर ए प्रिय दुश्मन, उत्सव मनाउन हतार नगर ए प्रिय दुश्मन, उत्सव मनाउन हतार नगर ए प्रिय दुश्मन, म ओइलाएको मात्रै हुँ अझै झरेको छैन, चिन्ता के को छैन पीर के को छैन, म अचानो हुँ मैले अय्या भनेको छैन, एक खेल जित्दैमा आफूलाई के सर्वश्रेष्ठ ठान्छौ, एक खेल जित्दैमा आफूलाई के सर्वश्रेष्ठ ठान्छौ, यहाँ सबथोक जित्नेले पनि मृत्यु जितेको छैन, एक खेल जित्दैमा आफूलाई के सर्वश्रेष्ठ ठान्छौ, यहाँ सबथोक जित्नेले पनि मृत्यु जितेको छैन, चिन्ता के को छैन पीर के को छैन, म अचानो हुँ मैले अय्या भनेको छैन.
2: गजलकार जनक सन्यालले वाचन गर्नुभएको यो गजलसँगै आजको गजल गङ्गा आरम्भ भएको छ. आजको गजल गङ्गाबाट पनि प्रविधि संयोजनतर्फ सुलोचना वज्राचार्य अनि राम अविरल तपाईँ सबै सबैलाई हार्दिक हार्दिक स्वागत गर्छौँ, आत्मीय स्वागत गर्छौँ.

श्रोता, अब हामी करिब 50-55 मिनट अर्थात 11 बजेको हाराहारीसम्म तपाईँसँगै रहनेछौँ, तपाईँसँगै सहयात्रा गर्नेछौँ। कार्यक्रम गजल गङ्गाका लागि आफ्ना गजलहरूको डायरी बोकेर गजलकार जनकको सन्याल रेडियो नेपालको स्टुडियोसम्म आउनुभएको छ। उहाँको ठेगाना पञ्चदेवल विनायक नगरपालिका 8 बारला अछाम हो। कर्म गर्ने सिलसिलासँगै काठमाडौँ किर्तिपुरमा बस्नुहुन्छ जनक सन्याल। रेडियो नेपालको स्टुडियोसम्म आउनुभयो आफूले लेख्नुभएका गजलहरूको डायरी बोकेर, अनि केही गजलहरू रेकर्ड गराउनु भएको छ गजल गङ्गाका लागि। आजको बसाइमा जनक सन्यालले वाचन गर्नुभएका गजलहरू सुन्नेछौँ। गजललाई मन पराउनु हुनेछ भन्ने हामीले विश्वास सङ्गाल्छौँ र कार्यक्रम आरम्भ गर्छौँ एउटा सुमधुर गजल सङ्गीतसँगै, जसमा तिलक सिंह बेलाको सुर रहेको छ। डाक्टर प्रदीप कुमार मैनालीको गजल रचना हो अनि तिलक सिंह बेलाको गजल सङ्गीत हो। यस मधुर गजल सङ्गीत आजको गजल गङ्गाको आरम्भमा हामीलाई सुन्दै रहनुभएका तपाईँ सबैका लागि।

0: तिलक सिंह पेलाको स्वर, डाक्टर प्रदीप कुमार मैनालीको रचना अनि तिलक सिंह पेलाको आफ्नै सङ्गीत हामीले कार्यक्रम गजल गङ्गाको आरम्भमा प्रस्तुत गरिसकेका छौँ। आशा र विश्वास सँगाल्छौँ, साँच्चै मन पराउनु भयो होला, साँच्चै मन पराउनु भयो होला। हामी गजल गङ्गामा छौँ। मैले आरम्भमा नै भनिसकेको छु, आजको बसाईमा जनक सन्यालले वाचन गर्नुभएका गजलहरू सुन्नेछौँ। अब अगाडि सार्छौँ गजलकार जनक सन्याललाई।
1: न मिल्छ केही न रहन्छ इज्जत भयंकर हुन्छ, न मिल्छ केही न रहन्छ इज्जत भयंकर हुन्छ, खराब मान्छेहरूको संगत भयंकर हुन्छ। न मिल्छ केही न रहन्छ इज्जत भयंकर हुन्छ, खराब मान्छेहरूको संगत भयंकर हुन्छ। छिट्टै ठिक भइदिन्छन् बरु बाहिरी विघ्न घाउ, छिट्टै ठिक भइदिन्छन् बरु बाहिरी विघ्न घाउ, बिजाई रहन्छन् वचन अनवरत भयंकर हुन्छ। न मिल्छ केही न रहन्छ इज्जत भयंकर हुन्छ, खराब मान्छेहरूको संगत भयंकर हुन्छ। नदिउँ कैयौँ रुष्ट छन् दिलमा बस्न नपाई, नदिउँ कैयौँ रुष्ट छन् दिलमा बस्न नपाई, दिउँ माग्ने जतिलाई इजाजत भयंकर हुन्छ। न मिल्छ केही न रहन्छ इज्जत भयंकर हुन्छ, खराब मान्छेहरूको संगत भयंकर हुन्छ। सम्बन्ध हो जोड्न सजिलो जोगाउन गाह्रो, भएन भने विचार सहमत भयंकर हुन्छ, खराब मान्छेहरूको संगत भयंकर हुन्छ। जान्दा जान्दै पनि मनले सम्झिरहेछ, जान्दा जान्दै पनि मनले सम्झिरहेछ, जान्दा जान्दै पनि मनले सम्झिरहेछ। एकहोरो सम्झिने आदत भयंकर हुन्छ, न मिल्छ केही न रहन्छ इज्जत भयंकर हुन्छ, खराब मान्छेहरूको संगत भयंकर हुन्छ। अतीत सोध्नु अगाडि एकछिन विचार गर्नु, अतीत सोध्नु अगाडि एकछिन विचार गर्नु, अतीत सोध्नु अगाडि एकछिन विचार गर्नु, थाहा छ कोट्यायो भने खत भयंकर हुन्छ, थाहा छ कोट्यायो भने खत भयंकर हुन्छ। न मिल्छ केही न रहन्छ इज्जत भयंकर हुन्छ, खराब मान्छेहरूको संगत भयंकर हुन्छ। समयले बताउँछ कहाँ छ कुनको महत्त्व, समयले बताउँछ कहाँ छ कुनको महत्त्व, समयले बताउँछ कहाँ छ कुनको महत्त्व, बच्चाहरूलाई सोध त बेलुनको महत्त्व। समयले बताउँछ कहाँ छ कुनको महत्त्व, बच्चाहरूलाई सोध त बेलुनको महत्त्व। आज गोजी भरिँदैमा मलाई बिर्सियौ, आज गोजी भरिँदैमा मलाई बिर्सियौ, समयले बताउँछ कहाँ छ कुनको महत्त्व, बच्चाहरूलाई सोध त बेलुनको महत्त्व। आज गोजी भरिँदैमा मलाई बिर्सियौ, ठिकै छ दिनमा हुँदैन नि जुनको महत्त्व, ठिकै छ दिनमा हुँदैन नि जुनको महत्त्व, समयले बताउँछ कहाँ छ कुनको महत्त्व, बच्चाहरूलाई सोध त बेलुनको महत्त्व। इख लिएर सफल भएकाहरूलाई सोध, इख लिएर सफल भएकाहरूलाई सोध, इख लिएर सफल भएकाहरूलाई सोध, कतिसम्म भयंकर हुन्छ बैगुनको महत्त्व। इख लिएर सफल भएकाहरूलाई सोध, कतिसम्म भयंकर हुन्छ बैगुनको महत्त्व। समयले बताउँछ कहाँ छ कुनको महत्त्व, बच्चाहरूलाई सोध त बेलुनको महत्त्व। खुट्टा भए जुत्ता कति कति नभन न साथी, खुट्टा भए जुत्ता कति कति नभन न साथी, खुट्टा भए जुत्ता कति कति नभन न साथी, यो मनलाई मात्रै थाहा छ उनको महत्त्व। समयले बताउँछ कहाँ छ कुनको महत्त्व, बच्चाहरूलाई सोध त बेलुनको महत्त्व। जोगाई राख्न खोज्यो जोगिन्न खेर जान्छ, जोगाई राख्न खोज्यो जोगिन्न खेर जान्छ, कालो कमाई केवल कालै भएर जान्छ। जोगाई राख्न खोज्यो जोगिन्न खेर जान्छ, कालो कमाई केवल कालै भएर जान्छ, आधी तुफान जस्तो लाग्दैछ याद तिम्रो, जोगाई राख्न खोज्यो जोगिन्न खेर जान्छ, कालो कमाई केवल कालै भएर जान्छ, आधी तुफान जस्तो लाग्दैछ याद तिम्रो, आएर मध्यराति निन्द्रा लिएर जान्छ, जोगाई राख्न खोज्यो जोगिन्न खेर जान्छ, कालो कमाई केवल कालै भएर जान्छ, भेटे अनाथ अन्धो हिर्काउँछ जान्छ मान्छे, भेटे अनाथ अन्धो हिर्काउँछ जान्छ मान्छे, कुन धर्म खोज्न फेरि मूर्ति पुजेर जान्छ, कुन धर्म पुज्न फेरि मूर्ति पुजेर जान्छ, जोगाई राख्न खोज्यो जोगिन्न खेर जान्छ, कालो कमाई केवल कालै भएर जान्छ, फर्किन्न आफ्नो सम्झी साथै भए नि जहिले, फर्किन्न आफ्नो सम्झी साथै भए नि जहिले, बग्दा नदी बगरकै बाटो भएर जान्छ, बग्दा नदी बगरकै बाटो भएर जान्छ, जोगाई राख्न खोज्यो जोगिन्न खेर जान्छ, कालो कमाई केवल कालै भएर जान्छ, विश्वास गर्नु कसको आफ्नो जो छ उसैले, विश्वास गर्नु कसको आफ्नो छ जो उसैले, हाँस्नु भनेर घाउमा नुनचुक दलेर जान्छ, विश्वास गर्नु कसको आफ्नो छ जो उसैले, हाँस्नु भनेर घाउमा नुनचुक दलेर जान्छ, के को घमण्ड गर्छौ केही रहन्न साथ, के को घमण्ड गर्छौ केही रहन्न साथ, यो ज्यान हो खरानी आत्मा उडेर जान्छ, के को घमण्ड गर्छौ केही रहन्न साथ, यो ज्यान हो खरानी आत्मा उडेर जान्छ, जोगाई राख्न खोज्यो जोगिन्न खेर जान्छ, कालो कमाई केवल कालै भएर जान्छ।
0: जनक सन्याल आफ्ना गजलहरू वाचन गरिराख्नु भएको छ, तपाईँले सुनेर आनन्द अनुभूत गर्नुभएको छ होला भन्ने हाम्रो विश्वास। अझै थुप्रै थुप्रै थुप्रै गजलहरू बाँकी नै छन् जनक सन्यालका, यहीँनिर आग्रह गर्छौँ तपाईँ पनि गजलको परिवेशमा हुनुहुन्छ, गजल लेखिराख्नु भएको छ, गजल मन पराउनुहुन्छ अनि गजलहरू आफैले वाचन गर्न चाहनुहुन्छ भने काठमाडौँ आउनु भएको बेला रेडियो नेपालसम्म आउनुहोला, आफ्ना गजलहरू आफैले वाचन गर्न सक्नुहुनेछ। अनि प्रविधिको पहुँचमा हुनुहुन्छ भने gazalganga@gmail.com आफ्ना गजलहरू यसमा पठाउन सक्नुहुनेछ। हामी तपाईँका गजलहरू यसरी नै गजल गङ्गा मार्फत श्रोतासम्म पुर्याइदिनेछौँ, यो हाम्रो पक्का पक्की बाचा हो। अहिलेका लागि मेलिना राईको स्वर सुनाउँछौँ, दीपक आचार्य जलनको गजल रचना हो अनि कमल अधिकारीको सङ्गीत हो। यस मधुर गजल सङ्गीत कार्यक्रम गजल गङ्गाको दोस्रो साङ्गीतिक लहरमा हामीलाई सुन्दै रहनुभएका तपाईँ सबै

0: मेलिना राईको स्वर, दीपक आचार्य जलङको रचना, कमल अधिकारीको सङ्गीत हामीले सुनाइसकेका छौँ। कार्यक्रम हो गजल गङ्गा, रेडियो नेपालको राष्ट्रिय प्रसारणबाट सुन्दै हुनुहुन्छ। हाम्रा मेडियम वेभका फ्रिक्वेन्सीसँगै एफएम रिले स्टेसनहरू 98.1 र 103 MHz अनि इन्टरनेट अनलाइन www.radionepalonline.com पनि संसारभर सुन्न सक्ने व्यवस्था छ, सुनिरहनु भएको छ होला भन्ने हाम्रो विश्वास। गजलकार जनक सन्यालका गजलहरू सुनिरहेका छौँ। फेरि एकपटक हामी जनक सन्याललाई गजल गङ्गाको यो लहरमा मिसाउँछौँ।
1: यादलाई बाटो कसले बनाइदिन्छ, यी यादलाई बाटो कसले बनाइदिन्छ, छन्बन्द झ्याल ढोका के बाट आइदिन्छ, यी यादलाई बाटो कसले बनाइदिन्छ, छन्बन्द झ्याल ढोका के बाट आइदिन्छ, भैगो सखा नआऊ चिप्लो लिएर बोली, भैगो सखा नआऊ चिप्लो लिएर बोली, भैगो सखा नआऊ चिप्लो लिएर बोली, दुश्मन को मित्र को हो मनले बताइदिन्छ, भैगो सखा नआऊ चिप्लो लिएर बोली, दुश्मन को मित्र को हो मनले बताइदिन्छ, पुग्नु छ धेर टाढा उद्देश्य बोकी ठुलो, पुग्नु छ धेर टाढा उद्देश्य बोकी ठुलो, आफ्नो जो छ उसैले खुट्टा समाइदिन्छ, यादलाई बाटो कसले बनाइदिन्छ, छन्बन्द झ्याल ढोका के बाट आइदिन्छ, गाह्रो रहेछ माया बुझ्न कसै कसैको, गाह्रो रहेछ माया बुझ्न कसै कसैको, गाह्रो रहेछ माया बुझ्न कसै कसैको, ऊ दूर जान खोज्दा यो मन डराइदिन्छ, ऊ दूर जान खोज्दा यो मन डराइदिन्छ, यादलाई बाटो कसले बनाइदिन्छ, छन्बन्द झ्याल ढोका के बाट आइदिन्छ, सङ्गत असल नगर्दा होला बिजोग जान्नु, सङ्गत असल नगर्दा होला बिजोग जान्नु, आफ्नो हुँदैन कहिल्यै ईर्ष्या र रोग जान्नु, सङ्गत असल नगर्दा होला बिजोग जान्नु, सङ्गत असल नगर्दा होला बिजोग जान्नु, आफ्नो हुँदैन कहिल्यै ईर्ष्या र रोग जान्नु, देउता भनेर पुज्ने मान्छे खराब हुन्छन्, सङ्गत असल नगर्दा होला बिजोग जान्नु, आफ्नो हुँदैन कहिल्यै ईर्ष्या र रोग जान्नु, देउता भनेर पुज्ने मान्छे खराब हुन्छन्, देउता भनेर पुज्ने मान्छे खराब हुन्छन्, ढुङ्गा कदापि प्राणी माग्दैन भोग जान्नु, देउता भनेर पुज्ने मान्छे खराब हुन्छन्, देउता भनेर पुज्ने मान्छे खराब हुन्छन्, ढुङ्गा कदापि प्राणी माग्दैन भोग जान्नु, ठुला बडाहरूको सम्मान गर्नुपर्छ, ठुला बडाहरूको सम्मान गर्नुपर्छ, संस्कार पालनामा गर्ने हो ढोग जान्नु, संस्कार पालनामा गर्ने हो ढोग जान्नु, सङ्गत असल नगर्दा होला बिजोग जान्नु, आफ्नो हुँदैन कहिल्यै ईर्ष्या र रोग जान्नु, चिन्ता नगर्नु सानी माछो तिमीमा पानी, चिन्ता नगर्नु सानी माछो तिमीमा पानी, चिन्ता नगर्नु सानी माछो तिमीमा पानी, आकाश धरती हुन्जेल हुन्नु वियोग जान्नु, चिन्ता नगर्नु सानी माछो तिमीमा पानी, आकाश धरती हुन्जेल हुन्नु वियोग जान्नु, सङ्गत असल नगर्दा होला बिजोग जान्नु, आफ्नो हुँदैन कहिल्यै ईर्ष्या र रोग जान्नु, रातो रगत त एउटै बोक्ला भलै नसाले, रातो रगत त एउटै बोक्ला भलै नसाले, जीवन्त हुन्छ जान्नु सम्बन्ध भावनाले, रातो रगत त एउटै बोक्ला भलै नसाले, रातो रगत त एउटै बोक्ला भलै नसाले, जीवन्त हुन्छ जान्नु सम्बन्ध भावनाले, यो मुस्कुराई राख्ने कारण तिमी हौ एउटा, यो मुस्कुराई राख्ने कारण तिमी हौ एउटा, यो मुस्कुराई राख्ने कारण तिमी हो एउटा, बाँच्ने रहर दिए थियो अर्को त्यो बचपनाले, रातो रगत त एउटै बोक्ला भलै नसाले, जीवन्त हुन्छ जान्नु सम्बन्ध भावनाले, चुपचाप बस्ने कहिल्यै कमजोर हो नसोच्नु, चुपचाप बस्ने कहिल्यै कमजोर हो नसोच्नु, चुपचाप बस्ने कहिल्यै कमजोर हो नसोच्नु, राखेको हुन्छ सबथोक लुकाई मौनताले, राखेको हुन्छ सबथोक लुकाई मौनताले, चुपचाप बस्ने कहिल्यै कमजोर हो नसोच्नु, राखेको हुन्छ सबथोक लुकाई मौनताले, मान्छे हो बिर्सी जाने आफ्नो सबै धरातल, मान्छे हो बिर्सी जाने आफ्नो सबै धरातल, मान्छे हो बिर्सी जाने आफ्नो सबै धरातल, आकाश उड्छ हरपल धरती हेरी चराले, मान्छे हो बिर्सी जाने आफ्नो सबै धरातल, मान्छे हो बिर्सी जाने आफ्नो सबै धरातल, आकाश उड्छ हरपल धरती हेरी चराले, रातो रगत त एउटै बोक्ला भलै नसाले, जीवन्त हुन्छ जान्नु सम्बन्ध भावनाले।
0: कार्यक्रम गजल गङ्गा सुनसान रात एकान्त समय आफन्तको याद स्वाभाविक मानिरहेका छौँ हामीले। खानपिन सकिएको छ, मस्त निद्राले च्यापिराखेको हुनसक्छ, एकैछिन पख्नुहोस्। अझै केही गजलहरू सुन्नु छ, जनक सन्यालका बाँकी गजलहरू पनि सुन्नु छ, अनि गजल सङ्गीतहरू पनि सुन्नु छ, अनि मस्तसँग निदाउनु पनि छँदैछ। जनक सन्यालका गजलहरू सुनिरहेका छौँ, सुनाइरहनेछौँ। अहिलेका लागि अर्को सुमधुर गजल सङ्गीतबाट हामी तपाईँलाई साङ्गीतिक मनोरञ्जन गराउँछौँ, जसमा थानेश्वर गौतमको स्वर रहेको छ। श्री भक्त पौडेल आफन्तको गजल रचना हो अनि थानेश्वर गौतमको सङ्गीत हो यो। साँच्चै साँच्चै साँच्चै मन छुने गजल सङ्गीत यति बेला हामी तपाईँका लागि सुनाउँछौँ।

0: थानेश्वर गौतमको स्वर श्री भक्त पौडेल आफन्तको रचना थानेश्वर गौतमको सङ्गीत हामीले प्रस्तुत गरिसकेका छौँ। गजलका स्वरहरू सुनिरहँदा कहीँ न कहीँ कतै न कतै तपाईँले आफ्नोपनको महसुस गर्नुभयो होला। जहाँनिर तपाईँले आफ्नोपनको महसुस गर्नुहुन्छ नि त्यहीँनिर स्रष्टाहरू सफल भएको सम्झिनुहुन्छ। अब अन्तिम अन्तिममा छौँ, समय सबैभन्दा बलवान छ। फेरि पनि एकपटक पञ्चदेवल विनायक नगरपालिका 8 बारला छाम स्थायी घर हाल काठमाडौँ किर्तिपुरमा बस्नुहुने जनक सन्यालको गजल आवाजलाई यति बेला तपाईँ सामु प्रस्तुत गर्छौ।
1: मर्दा बचोस केही छिन ज्योति दुवै नयनको, मर्दा बचोस केही छिन ज्योति दुवै नयनको, मर्दा बचोस केही छिन ज्योति दुवै नयनको, हेर्ने रहर छ उत्सव तिम्रो नयाँ जीवनको। मर्दा बचोस केही छिन ज्योति दुवै नयनको, हेर्ने रहर छ उत्सव तिम्रो नयाँ जीवनको। त्यही मन स्वयं मलाई संसार जित्नु भन्छ, त्यही मन स्वयं मलाई संसार जित्नु भन्छ, त्यही मन स्वयं मलाई संसार जित्नु भन्छ। जुन मन शिकार बन्छ तिम्रा झिना वचनको, त्यही मन स्वयं मलाई संसार जित्नु भन्छ, जुन मन शिकार बन्छ तिम्रा झिना वचनको। मर्दा बचोस केही छिन ज्योति दुवै नयनको, हेर्ने रहर छ उत्सव तिम्रो नयाँ जीवनको। तिम्रो विदाईमा हो हाँसेको बाध्यताले, तिम्रो विदाईमा हो हाँसेको बाध्यताले, तिम्रो विदाईमा हो हाँसेको बाध्यताले। के गर्नु भित्री मनमा छैन सीमा जलनको, तिम्रो विदाईमा हो हाँसेको बाध्यताले, के गर्नु भित्री मनमा छैन सीमा जलनको। मर्दा बचोस केही छिन ज्योति दुवै नयनको, हेर्ने रहर छ उत्सव तिम्रो नयाँ जीवनको। कारण अलग भएको यही सोचे मन बुझाए, कारण अलग भएको यही सोचे मन बुझाए, कारण अलग भएको यही सोचे मन बुझाए। धुलो म धरतीको यो तारा तिमी गगनको, कारण अलग भएको यही सोचे मन बुझाए, कारण अलग भएको यही सोचे मन बुझाए। धुलो म धरतीको यो तारा तिमी गगनको, मर्दा बचोस केही छिन ज्योति दुवै नयनको, हेर्ने रहर छ उत्सव तिम्रो नयाँ जीवनको। भए नि ज्यान धुवा जिउँदै हुने हो आत्मा, भए नि ज्यान धुवा जिउँदै हुने हो आत्मा, पर्खाई हुन्छ जन्मौ तिम्रो नै आगमनको, पर्खाई हुन्छ जन्मौ तिम्रो नै आगमनको। यो लास माथि राख्नु केही चिनो मलाई, यो लास माथि राख्नु केही चिनो मलाई, मुर्दा बनी म जाने बाटो छ त्यही आँगनको। यो लास माथि राख्नु केही चिनो मलाई, यो लास माथि राख्नु केही चिनो मलाई, यो लास माथि राख्नु केही चिनो मलाई, मुर्दा बनी म जाने बाटो छ त्यही आँगनको। मर्दा बचोस केही छिन ज्योति दुवै नयनको, हेर्ने रहर छ उत्सव तिम्रो नयाँ जीवनको। आफन्त पास आए दाउहेरी साँघुरामा, आफन्त पास आए दाउहेरी साँघुरामा, क्या जाल जेल गर्छन् चिप्लो घसी कुरामा। आफन्त पास आए दाउहेरी साँघुरामा, क्या जाल झेल गर्छन् चिप्लो घसी कुरामा। मन हो तिमी रिसाए झर्के नि रोई बस्ने, मन हो तिमी रिसाए झर्के नि रोई बस्ने, आफन्त पास आई दाउहेरी साँघुरामा, क्या जाल झेल गर्छन् चिप्लो घसी कुरामा। मन हो तिमी रिसाए झर्के नि रोई बस्ने, मन हो तिमी रिसाए झर्के नि रोई बस्ने, चट्टान फोड्न सक्ने तागत छ पाखुरामा। मन हो तिमी रिसाए झर्के नि रोई बस्ने, चट्टान फोड्न सक्ने तागत छ पाखुरामा। बोलिन्छ शब्दले नै चिर्दिन्छ चर्र छाती, बोलिन्छ शब्दले नै चिर्दिन्छ चर्र छाती, होला वचनको जस्तै के धार त्यो छुरामा बोला होला वचनको जस्तै

0: के धार त्यो छुरामा आफन्त पास आई दाउहेरी साँगुरामा क्या जाल झेल गर्छन् चिप्लो घसी कुरामा विश्वासमा हो सारा संसार अड्न सक्ने विश्वासमा हो सारा संसार अड्न सक्ने विश्वासमा हो सारा संसार अड्न सक्ने केही हुन्न खास त्यस्तो सिन्दुर पोते चुरामा विश्वासमा हो सारा संसार अड्न सक्ने विश्वासमा हो सारा संसार अड्न सक्ने केही हुन्न खास त्यस्तो सिन्दुर पोते चुरामा आफन्त पास आई दाउहेरी साँगुरामा क्या झाल झेल गर्छन् चिप्लो घसी कुरामा मेटिन्न प्यास मनको सागर खन्याए तनमा मेटिन्न प्यास मनको सागर खन्याए तनमा तिम्रै अभाव देख्छु तिर्खाएका नयनमा मेटिन्न प्यास मनको सागर खन्याए तनमा तिम्रै अभाव देख्छु तिर्खाएका नयनमा के खोट लगाऊ मैले हिम्मत कहाँ छ त्यत्रो मेटिन्न प्यास मनको सागर खन्याए तनमा तिम्रै अभाव देख्छु तिर्खाएका नयनमा के खोट लगाऊ मैले हिम्मत कहाँ छ त्यत्रो के खोट लगाऊ मैले हिम्मत कहाँ छ त्यत्रो सौन्दर्य चोर्न तिम्रो झुल्किन्छ जुन गगनमा के खोट लगाऊ मैले हिम्मत कहाँ छ त्यत्रो सौन्दर्य चोर्न तिम्रो झुल्किन्छ जुन गगनमा आफू बसेको दिलमा अर्कैको राज देखेँ आफू बसेको दिलमा अर्कैको राज देखेँ माया रहेछ उस्तै छाती दुख्यो जलनमा आफू बसेको दिलमा अर्कैको राज देखेँ माया रहेछ उस्तै छाती दुख्यो जलनमा मेटिन्न प्यास मनको सागर खन्याए तनमा तिम्रै अभाव देख्छु तिर्खाएका नयनमा आऊ पियारी प्रेमको रचना रचौँ अनौठो आऊ पियारी प्रेमको रचना रचौँ अनौठो देखि भनोस् दुनियाँ के थियो मुना मदनमा आऊ पियारी प्रेमको रचना रचौँ अनौठो केही आऊ पियारी प्रेमको रचना रचौँ अनौठो देखि भनोस् दुनियाँ के थियो मुना मदनमा मेटिन्न प्यास मनको सागर खन्याए तनमा तिम्रै अभाव देख्छु तिर्खाएका नयनमा
1: धेरै धेरै धन्यवाद दिन्छौँ गजलकार जनक सन्यालाई कार्यक्रम गजल गङ्गाको शोभा बढाइदिनु भयो यी सुन्दर गजलहरू वाचन गरेर आभार व्यक्त गर्छौँ समय परिवेश परिस्थिति अनुकूल भएको खण्डमा फेरि पनि आउँदै गर्नुहोला गजल गङ्गाको ढोका तपाईँहरूका लागि सदैव खुल्ला रहिरहनेछ यो आशा र विश्वासको बलियो गाँठो फेरि एकपटक यहाँनिर बाँध्न चाह्यौँ र छुट्टी नै लाग्दा पुरानै कुराहरू रात सुनसान एकान्त समय आफन्तको याद थुप्रै कुराहरू हुन सक्छन् अब औषधि खानुपर्नेछ भने खाएर सुत्नुहोला खुवाउनु पर्नेछ भने खुवाएर सुत्नुहोला भोलि बिहानै उठेर कर्ममा जानु छँदैछ कर्मका पुजारी हौ कर्ममा विश्वास गर्छौँ यति बोल्यौँ र बाँकी रहेको समयका लागि सपना श्रीको सुर डाक्टर कृष्ण हरिबरालको रचना र गैरी सुरेशको सङ्गीत तपाईँका लागि छाडेर आजको गजल गङ्गाबाट प्रविधि संयोजनतर्फ सुलोचना वज्राचार्य अनि राम अविरल बिदा हुन्छौँ सुन्दर सपनाको कामना सहित शुभरात्रि।

रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार।

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेभ 684 किलो हजमा पोखरा, 792 किलो हजमा काठमाडौँ र 1143 किलो हजमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 मेगाहर्ज तथा www.radionepalonline.com, www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल जेठ महिनाको 27 गते बुधबार, ज्येष्ठ कृष्णपक्ष दशमी तिथि। तदनुसार जुन महिनाको 10 तारिक सन् 2026 नेपाल सम्बत 1146 अनलगा दशमी। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानको प्रसारणमा सम्पूर्ण श्रोतामा स्वागत तथा अभिवादन। प्राविधिक मित्र राजु थापा अनि यो प्रस्तुता राजन क्षेत्रीको। सदाको बिहान चाहिँ अब आज बिहानको प्रसारण पनि अब आरम्भ गर्दैछौँ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

अहिले सुनायौँ आराध्य देव श्री पशुपतिनाथको आरती गायन। अब हामी प्रस्तुत गर्दैछौँ अहिले बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसार हुने कार्यक्रमहरूबारे जानकारी। केही बेरमा हामी प्रस्तुत गर्नेछौँ कार्यक्रम जीवन विज्ञान। यसपछिको प्रस्तुतिमा सुन्नुहुनेछ अध्यात्म सन्देश। 5:50 संस्कृतमा समाचार सुन्नुहुनेछ भने 6 बजे नेपालीमा समाचार। नेपाली समाचारपछि विभिन्न पत्र पत्रिकाहरूको सङ्गालो कार्यक्रम अखबार राख्नेछौँ करिब 36:00 र 6:30 समय रहनेछ अन्तरसंवादको। 7 बजे समाचार, 7:25 कानुनका कुरा कार्यक्रम प्रस्तुत गरिसकेपछि केही स्वदेश गानहरू सुनाउनेछौँ करिब 8 बजेसम्म। 8 बजे अङ्ग्रेजीमा समाचार, अङ्ग्रेजी समाचारपछि कार्यक्रम आजका नारीहरूले सुन्नुहुनेछ करिब 9 बजेसम्म। 9 बजे समाचार, 9:10 नेपाल भाषामा समाचार सुनाइसकेपछि कार्यक्रम विश्व परिवेश यहाँले 9:20 सुन्न सक्नुहुन्छ। यसपछिको समयमा फेरि नेपाली चलचित्रका गीतहरू पनि यहाँले मनोरञ्जन गराउनेछौँ करिब 10 बजेसम्म। 10 बजे समाचार, 10 बजेको समाचारपछि कार्यक्रम लेखपछि यहाँले सुन्नुहुनेछ करिब 11 बजेसम्म र 11 बजे समाचार। 11 बजेको समाचार सँगसँगै हाम्रो कार्यक्रमहरू यहाँले निरन्तर सुन्न सक्नुहुनेछ।

यो थियो अहिले बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसार हुने कार्यक्रमहरूबारे जानकारी। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब प्रस्तुत गर्दैछौँ कार्यक्रम जीवन विज्ञान, र यसपछिको प्रस्तुतिमा राख्नेछौँ आध्यात्म सन्देश। रेडियो नेपाल शुद्ध गर्नुहोला।

हरि ओम। जीवन विज्ञानको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यूले जीवन विज्ञान केन्द्रमा श्री

सबैतिर प्रकाशमान, देदीप्यमान, अग्नि र सूर्य का समान कान्ति भएको र यी मेरा आँखाले देख्न गाह्रो हुने हरेक प्रकारले नाप्न नसकिने अप्रमेय स्वरूप मैले देखिरहेको छु। प्रेम ईश्वरलाई देख्ने एक मात्र आँखा हो। भगवान कृष्णले अर्जुनलाई जुन दिव्य चक्षु दिनुभयो, यो भन्न ठान्नुहोला कुनै ज्ञानको चक्षु दिनुभयो। ज्ञान त बहाना हो, असली कुरा त प्रेम हो। दिव्य चक्षु यानि गुरु र शिष्यको बिचमा आन्तरिक संवाद, मौनको संवादको मार्ग खोलिदिनु भयो भगवान कृष्णले। हरेक गुरुले त्यही नै गर्छ। र त्यो प्रेमले हेर्नुहोस् त कस्तो देख्छ, अब के देख्न थाल्यो प्रेमले। अब त्यो प्रेमको चक्षुले ज्ञान प्रेममा समाहित छ। अहिले पनि साधारण प्रेम पनि हेर्नु न, यो मेरो हो भन्ने नभइकन प्रेमै परिँदैन। छिमेकीको घरको फुलसँग त्यति धेरै प्रेम हुँदैन जति आफ्नो घरको फुलसँग प्रेम हुन्छ। मेरो हो भन्ने भाव कहाँबाट आयो, जहाँ आयो आफ्नो हो भन्ने ज्ञानबाट प्रेम जन्मिन्छ, अपनत्वबाट प्रेम जन्मिन्छ। त्यहाँ अर्जुनले के देख्छन्, हेर्नुहोस् जे देख्छन् त्यो प्रेमले देख्ने हो। एउटी आमाले जब प्रेमपूर्वक बच्चालाई भोजन गराइरहेकी हुन्छन् कि त्यो आमाले बच्चामा बच्चा मात्रै देख्छिन्। धेरैजना आमाहरू हुनुहुन्छ यहाँ, तपाईँले पनि भोजन गराउनु भएको छ, लुगा फेराउनु भएको छ, नुहाइदिनु भएको छ बच्चालाई, त्यतिखेर के देख्नु भयो? कुनै त्यो बच्चा यति सीमित हो भनेर लाग्छ कि अथाह लाग्छ, कहीँबाट छाम्नै सकिँदैन त्यो बच्चालाई, कति हो त्यो बच्चा, यति हो भनेर कुनै परिभाषामा हाल्नै सकिँदैन। यदि ज्ञान मात्रै हुने हो भने त यो बच्चा चाहिँ मेरो बच्चा 22 किलोको छ अथवा 5 किलोको छ, सकियो। त्योभन्दा बढी के गर्छ ज्ञानले? अब ज्ञानले हरेक कुरालाई पौद्गलिक यानि पदार्थ बनाइदिन्छ ज्ञानले। प्रेमले हरेक कुरालाई दिव्य बनाइदिन्छ। अब प्रेमको जोड ज्ञानको मात्रै जोड भएको भए यो बच्चालाई मैले नुहाइदिएँ सकियो, अरू केहीलाई नुहाइदिए जस्तै सकियो यो बच्चालाई। तर त्यो प्रेमले हेर्नुहोस् त त्यो नुहाउँदाखेरि पनि त्यो बच्चा को कहीँ कुनै किनारा छ जस्तो लाग्दै लाग्दैन। हरेक पटक त्यो बच्चा जब बोल्छ नयाँ नै केही बोले जस्तो लाग्छ, पुरानो बोली बोले जस्तो लाग्दै लाग्दैन। अब के हुन थाल्यो? प्रेमले जीवनमा अनन्तता दिन थाल्यो। प्रेम नभइकन जीवनमा अनन्तको अनुभवै हुँदैन। एक मात्र अनुभव हो अनन्तको प्रेम। त्यो प्रेम जब पाक्छ त्यही त भक्ति बन्ने हो। अर्जुनको जीवनमा भक्ति बन्न थाल्यो अब। र अर्जुन के भन्छन्, भगवान मैले हजुरलाई के देखेँ? मैले मुकुटधारी देखेँ, किरीट यानि मुकुट देखेँ। यो त कविको लेख्ने शैली हो। अर्थ के हो? मुकुट के हो? एकमात्र अधिकार हो। जस्तो अहिले पनि हामी भनौँ न नेपाल सरकार भन्छौँ, नेपाल सरकारको सही छाप भन्छौँ, त्यो भनेको के हो? अधिकार। त्यसको मात्रै अधिकार हुन्छ यो विषयमा भनेको। पहिले के लेखिन्थ्यो? श्री 5 को सरकार लेखिन्थ्यो। अर्जुनले देखे कि सारा ब्रह्माण्डको शिर त त्यही रहेछ, शिरमाथि शोभा दिने कुरो पनि त्यही रहेछ, त्यही रहेछ ब्रह्माण्डको मुख्य अधिपति। त्यो देखे अर्जुनले। यो कुनै ज्ञानले देख्न सक्दैन। यो ज्ञानको क्षमता छैन कि कसैलाई अधिपति देखोस्। ज्ञानले त आफूलाई ब्रह्माण्डपति देख्छ, ज्ञानले आफूलाई नै परम देख्छ। त्यो भक्तिको चस्कामा अर्जुन डुब्न थालेका थिए। उनले देखे कि यो व्यक्ति त यो त परम हो, ब्रह्माण्डको अधिपति हो। यसैको आदेश बिना एउटा पत्ता पनि हल्लिँदैन, एउटा बालुवाको कण पनि तलमाथि गर्न सक्दैन यसको आदेश बिना। त्यस्तो परमाधिपति रहेछ यो त देखे अर्जुनले। अर्जुनको हेराई बडो गहिरो हुन थाल्यो। र के भन्छन् अर्जुनले? साधारणतया ईश्वरलाई हामीले देख्ने जुन सुनेको रूप छ, एक त परमको रूपमा, ब्रह्माण्डको मूल शासकको रूपमा देखे। अर्जुनले त्यही भाषा बुझ्थे किनभने आफू क्षत्रिय, आफू राजकुमार। उनले भन्ठानेका थिए यी धृतराष्ट्र, यी दुर्योधन, यी शैल्य, यी माद्री,

0: यी जति पनि छन् अरू, यी जम्मै कुनै न कुनै राज्यसँग सम्बन्धित छन्। द्रौपद तदेखि यी त के रहेछन् र, यहाँ पो रहेछ त मुख्य त। मुख्य सत्ताको स्रोत त ईश्वर मात्रै हुनसक्छ। देखि अर्जुनले, सत्ताको परम स्रोत, सत्ता भनेको के हो? अस्तित्व, म जे छु त्यसको मुख्य जग, जगलाई सत्ता भनिन्छ। हामी सबैको मूल सत्ता ईश्वरको रूपमा देखे। पहिले त यिनले छोटे राजाहरू देखेका थिए। जतिसुकै चक्रवर्ती सम्राट भए पनि छोटे राजा नै हो। उसले देखेका थिए, यो देखे ऊ देखे, यी हजारौँ हजारौँ राजाहरू देखेका थिए, राजकुमार देखेका थिए, तिनको श्रीपेश देखेका थिए, मुकुट देखेका थिए, किरीट देखेका थिए, तिनबाट प्रवाहित हुने सत्ता र शक्ति देखेका थिए। तर अब अर्जुनलाई थाहा भयो कि ब्रह्माण्डको श्रीपेश त यो पो रहेछ। त्यसपछि गदा, चक्र, अनि कविले इत्यादि देखे भन्छन्। शङ्ख, चक्र, गदा, पद्म सबै देखे। चारवटै कुरा को मूल स्रोत त्यही सच्चिदानन्दमा देखे, त्यही भगवान श्रीकृष्णमा देखे सबै कुराको मूल स्रोत। अब अर्जुनको आँखा कता गयो? मूल स्रोततिर गयो। बाबा फरिदको विषयमा एउटा कथा आउँछ कि उनी जहाँ बस्थे, आफ्ना भक्तहरू जहाँ आउँथे, शिष्य शिष्यहरू, एउटा झोपडी थियो, त्यो ढल्ना आँटेको झोपडी। एक दिन उनका शिष्यहरूले भने, गाउँका मान्छेले भने कि किन गर्नुहुन्छ तपाईँको एउटा शिष्य त महाराज अकबर पनि हुन्, अकबरको दरबार समेत तपाईँको चरणमा शिर निहुराउँछ, तपाईँ जानुहोस्, गएर त्यहाँ भन्नुहोस् त, उसले त यहाँ दरबार खडा गरिदिन्छ, यस्तो ढल्न आँटेको आश्रममा कति दिन बस्नु। शिष्यहरूको आँखै यस्तो हुन्छ के, त्यो घर इत्यादि बाहेक केही पनि देख्दैनन्, आँखा त्यहीँ अड्किन्छन्। आफ्नो शरीर मात्रै देखाएको छ, गुरुको पनि शरीर देख्छ, अनि भौतिक संरचना त्यो बाहेक कोही आँखै जाँदैन। त्यसो त नाइ भन्थे, तर प्रेममा नाइ भनिँदैन। प्रेममा हरेक कुरा हुन्छ, ल हुन्छ। प्रेममा के ठिक के बेठिक नै हुँदैन। जहाँ ठिक र बेठिकको कुरा हुन्छ त्यहाँ व्यवसाय मात्रै हुन्छ। प्रेम त त्योभन्दा माथि, बच्चाले आमाको काखमा मलमूत्र त्याग्नु ठिक कि बेठिक? सारा ज्ञानीलाई राख्नुहोस्, सारा ज्ञानीले बेठिक भन्छन्, तर बच्चाले त्यही गर्छ र आमाले त्यसैमा आनन्द मान्छन्, र त्यो बच्चाले तिन दिनसम्म मलमूत्र नत्यागोस् त आमा प्राण फाल्छिन्, यसको मलमूत्र मैले पाउन पाए हुन्थ्यो भनेर। त्यो ठिक र बेठिक त्यो दुई पैसाका ज्ञान भएका मान्छेको कुरा मात्रै हो, तर्क। प्रेमको अगाडि यसको केही पनि अर्थ छैन। सारा तर्कहरू सूर्यको अगाडि दियो जस्तै हो। गए आफ्ना शिष्यहरूले भने, शिष्य यानि जोसँग प्रेमको सम्बन्ध छ, गए गएर सम्राट अकबरलाई भेट्नु पर्यो भनेर गएको। अकबरका सिपाहीहरूले भने, चिनेका थिए उनलाई कि जानुहोस् भित्र, उहाँ चाहिँ नमाज अदा गरिराख्नु भएको छ। गए त्यहाँ गएर अकबरको छेउमा बसेर सुन्छन् त, उसले के भन्दछन्, या अल्लाह, हे ईश्वर, मेरो ढुकुटी भरिदेऊ, मसँग कम छ, अरू देऊ। बाबा फरिद यो कुरो सुनेर जस्ता कस्तै फर्किए। थाहा पाए अकबरले कि गुरु आएका थिए यहाँ, र गए। अकबरले आँखा खोले अनि हेरेर भने, गुरुदेव किन आउनु भएको थियो, किन जानुभयो, कत्रो मेरो अहोभाग्य। बाबा फरिदले भने, हेर मलाई यस्तो यस्तो भएको थियो, मलाई चाहिँ तिमी कहाँबाट केही धन लगेर त्यो आश्रम बनाउने भनेर मलाई शिष्यहरूले पठाएका थिए, तर मैले तिमीले पनि मागिरहेको देखेँ भने त्यो मूल ठाउँबाटै मागौ न, म पनि किन यो बिचको दलालबाट मागौँ, म मूल ठाउँबाटै माग्छु, तिमीले माग्ने ठाउँसँग मेरो पनि त सम्पर्क छ नि त, यो बिचौलियासँग किन मागौँ, म त्यो मूल ठाउँसँग बाट म माग्छु। यो परम प्रेम हो। शिष्यहरूले बाबा फरिदसँग जुन देखाए त्यो प्रेम मात्रै हो। बाबा फरिदको जीवन परम प्रेम यानि भक्ति हो, पुरै भक्तिको नमुना हो यो। उहाँकै एउटा सुन्दर पद छ, जब उहाँ भक्तिमा लिन हुनुहुन्थ्यो, समाधिस्थ हुनुहुन्थ्यो, आएर चराचुरुङ्गी बास बस्न थाले, कसैले आएर खान थाले, पुरै सिनो जस्तो भयो, उहाँको शरीर लास जस्तो भयो। त उहाँले एउटा पद लेख्नु भएको छ, कागा सप्तन खाइयो, चुनचुन खाइयो मास, दो नयना मत खाइयो, पिया मिलन की प्यास। एक काग मेरो सबै खाइदे, मेरो मासुहरू सबै खाइदे, तँलाई जे जे काम लाग्छ सबै खाइदे, बस यो दुईवटा आँखा नखाइदिएन मलाई, त्यो नहेरिकन मर्नु भन्छ। पिया मिलन की प्यास, यो दुईवटा आँखा नखाइदे मलाई, त्यसको दर्शन बिना यो मेरो जीवन अधुरो हुन्छ, त्यति चाहिँ मेरो नखाइदे, त्यति बचाइदे मलाई, त्यति भए पुग्यो। अर्जुन करिब करिब त्यहीँ पुग्न थाले। अब भन्छन् कि भगवान् हजुरलाई मैले त्यस्तो देखिरहेको छु, र के देखेँ अगाडि, मैले हजुरको तेजको राशि महाप्रकाशमान सूर्य अग्निहरू सबै एकै ठाउँ भए जस्तो मैले देख्न थालेँ, एकै ठाउँ भए जस्तो देख्न थालेँ। र देख्न थालेँ मात्रै होइन, अर्जुनले पहिलो पटक भन्न थाले, के भन्छन्, पश्यामि त्वाम दूर निरीक्षम समन्ताद, तपाईँलाई त मैले देख्न खोज्छु तर देख्न पटक्कै पनि सक्दिनँ म, अब यी मेरा दिव्य चक्षु समेत काम नलाग्ने हुन थाले। भगवान् हाम्रा आँखा त काम नलाग्ने छन् दिव्य चक्षु समेत काम नलाग्ने हुन थाले। किन यस्तो भयो, गुरुले जहिले सुकै जुन चस्मा दिन्छ त्यो चस्मा कुनै दिन उतार्नु पर्छ, किनभने त्यो गुरुले दिएको चस्मा हो, मेरो होइन। अब आफ्नो चस्मा बिनाको नग्न चक्षुले देख्न सक्ने क्षमताको विकास नगरिकन दिव्य चक्षुले पनि गहिराई देख्दैन। अब र सत्य के हो भने, विश्वरूप दर्शन योग अध्याय 11 ठिकसँग गहिरोसँग अध्ययन गर्नुभयो, मनन गर्नुभयो भने अर्जुनले जे पनि देखे त्यो ईश्वरको बाह्य रूप हो, भित्री रूप देख्नको लागि त अब आफ्ना आँखाको विकास गर्नुपर्छ। गुरुले दिएका आँखा काम लाग्छ नभई हुँदैन, तर त्यो पनि बैशाखी हो, अन्तत्वगत बैशाखीलाई फाल्नै पर्ने हुन्छ।
1: उहाँ हुनुहुन्थ्यो जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यू। हौस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौँ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म अस्मिता नेपाल बिदा हुन्छु। हरि ओम।
2: झण्डु आयुर्वेद,
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
2: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
3: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01-4530-418।

थारो मेरो प्यारो प्यारो मुरली वारो जापर काम करो रनवारो। पूर्णतम पुरुषोत्तम ब्रह्म श्री कृष्ण स्वयं अवतारी भगवान मा अन्य अवतार को तुलना मा अतिरिक्त चार गुणहरू का माधुर्य विशेष छन्। लीला माधुरी, वेणु माधुरी, प्रेम माधुरी एवं रूप माधुरी। 64 गुणगणले विभूषित ब्रज गोपी वल्लभ श्रीकृष्ण चरणमा कोटि कोटि नमन गर्दै कार्यक्रम अध्यात्म सन्देशमा हार्दिक स्वागत एवं राधे राधे। श्यामा श्याम धाम ठिमीद्वारा सञ्चालित यो कार्यक्रमबाट यहाँहरूले हरेक दिन बिहान 5:25 बजे रेडियो नेपालको राष्ट्रिय प्रसारण अन्तर्गत सत्सङ्ग प्राप्त गर्न सक्नुहुनेछ।

0: आदरणीय श्रोताहरू, अब प्रस्तुत छ जगद्गुरु श्री कृपालुजी महाराजका प्रचारक आदरणीय स्वामी श्री हरिदासजीले दिनुभएको समन्वयात्मक दार्शनिक प्रवचनको आजको श्रृङ्खला।
1: त्यो जुन यात्रु छ, जुन बसेको, त्यो को हो? आत्मा। आत्मा तपाईहरुको, र जुन त्यो रथ छ, रथ त्यो तपाईहरुको शरीर हो। वेदले उदाहरण दिएको यहाँ सम्झाउनलाई, यो शरीर रथ हो। र त्यो जुन सारथी छ, जसले घोडालाई हाक्छ लगाम हातमा लिएर, त्यो के हो? बुद्धि। बुद्धि र जुन त्यो सारथीको हातमा रहेको लगाम छ, जसलाई खिचेर घोडालाई कन्ट्रोल गरिन्छ, स्टेरिङ, त्यो के हो? मन। मन र जुन त्यो घोडा जोतिएको छ रथमा, त्यो दस घोडा के हो? तपाईँको इन्द्रिय दस। शब्द, स्पर्श, रूप, रस, गन्ध लिने स्रोत, त्वचा, चक्षु, जिह्वा, घ्राण, यी पाँच ज्ञानेन्द्रिय छन् तपाईँका। पाँच कर्मेन्द्रिय छन्, हात, पाउ, बाणी, जहाँबाट मल त्याग गर्नुहुन्छ, मूत्र त्याग गर्नुहुन्छ, यी पाँच कर्मेन्द्रिय, यी दस घोडा हुन्। अब यसको अर्थ के निक्ल्यो? कि यो दस घोडाहरूलाई प्रयोग गर्नु छ मनको लगाम लाएर, बुद्धिले त्यसलाई घुमाउनु छ, र यो आत्मालाई लक्ष्यमा पुर्याउनु छ। त्यस कारण तपाईँहरूलाई यो रथ दिइएको हो। र यो संसार जुन छ नि, यो संसारको धन, सम्पत्ति, परिवार आदि जति पनि छन् नि, यो सब यो दस इन्द्रिय रूपी घोडाको भोग गर्ने आहारा हो। घोडाको त्यो जुन यात्री बस्या छ नि रथमा, त्यो भोगको छ बिचरा, त्यसको होइन यो खुराक, केवल इन्द्रियको हो, घोडाको हो। तर तपाईँहरूले के गर्नुभयो? त्यो घोडाले खाने आहार आत्मालाई दिन खोजिरहनु भएको छ, सन्तुष्ट गर्नलाई, जुन त्रिकालमा असम्भव। तपाईँ स्वयं आफ्नो लक्ष्य घर जानु छ, घोडाको रथमा चढ्नु भएको छ भने, घोडालाई पेट भर्नलाई घाँस खुवाउनुहुन्छ, तपाईँ आफै खानुहुन्छ? खानुहुन्न। बस यो केवल संसार बटुल्न लाग्नु भनेको घोडाको घाँस जम्मा पारेर त्यो रथमा रहेको यात्रीलाई खुवाउनु समान हो। बस त यहाँ इम्पोर्टेन्स के रह्यो? आत्मा जुन छ विचार केही गर्न सक्दैन, ऊ चुपचाप बस्छ, यात्रु हो। यहाँ मेन कमाल कसको छ? बुद्धि र मनको। बुद्धिले जतातिर हाँकिदियो लगाम तानेर, बस हाम्रो रात त्यतै जान्छ, त्यो यात्री त्यही जानुपर्छ। ऊ त कराउँछ भित्र बसेर, ए हिँड न हिँड, मलाई पुर्याइदेऊ मेरो घरमा, मेरो वास्तविक घरमा पुर्याइदेऊ, म भोको छु। तर यी घोडा, इन्द्रियको घोडा, मन बुद्धिले यही संसारको घाँस, घोडाको घाँस समान बटुल्नमै बिताइदिए, आत्माको आवाज सुनेनन्। त यहाँ रोल छ मन बुद्धिको। तर यो मन बुद्धि जुन छ, वास्तवमा एउटै चराको दुई नाम हो। मन बुद्धि एउटै हो, ध्यान दिनुहोस्। मन बुद्धि चित्त अहंकार, यो मन कै चार अवस्था हो, अलग अलग अवस्था। जस्तै तपाईँहरू अफिस जानुहुन्छ सुटेट पुटेट टाई लाएर, त्यो पनि तपाईँ नै हो। घरमा लुङ्गी लाएर बस्नुहुन्छ, त्यो पनि तपाईँ नै हो। बिहान मर्निङ वाक गर्दा ट्र्याक सुट लाएर हिँड्नुहुन्छ, त्यो पनि तपाईँ नै हो। एउटै पर्सनालिटीको अलग अलग स्वरूप हो। त्यस्तै मनको चार अवस्था हुन्छ, मन बुद्धि चित्त अहंकार, चार अवस्था। गीतामा दुई मानियो, मै एव मनाधत्स, मै बुद्धि निवेशय, मन र बुद्धि। भगवान श्री कृष्णले भने, मन मलाई दे, युद्ध गर, म ठेका लिन्छु, अर्जुनले भने वा क्या बढिया, देऊ मन दिनमा के छ फाल्तु देऊ, तर डिसिजन लिने त बुद्धिले हो, म युद्ध गर्दिन। मन ल्याऊ। यति छिटो अर्जुनले सोचे, भगवान्ले त्योभन्दा छिटो सोचे, तुरन्त मै मनादचो मै बुद्धि निवेश, बुद्धि सोच्दैछस् 420 गर्दैछस् मनमा, त्यो बुद्धि पनि ले। दुवैले अब खतम, अब केले सोध्छस् त? यो मन बुद्धि जुन छ एकैको चार अवस्था हो, शारीरको उपनिषद्को चौथो मन्त्रमा यसको व्याख्या गरिएको छ। यी चारले के काम गर्छन् भनेर, संकल्प ध्यान इत्यादि, यानी कि तपाईँहरूको मनले चार अवस्था हुन्छ, ध्यान दिनुहोस्। एक मन जुन छ तपाईँहरूको, त्यसले संकल्प विकल्पको काम गर्छ। संकल्प विकल्प, प्रवचनमा जाउँ कि नजाउँ, पानी पर्ला जस्तो छ, छाता लिएर जाउँ कि नलिकन जाउँ, के गरौँ, मनले संकल्प विकल्प गर्छ। त्यहाँ बुद्धिले हस्तक्षेप गर्छ, ए छाता लिन फेरि घर जानुपर्छ, 15 मिनट प्रवचन छुट्छ, खुरुक्क प्रवचनमा जा, डिसिजन दिन्छ। ठिक चल, दुई विद्यार्थी विवाद गर्दैछन्, टिचर आइपुगे, ह क्लासमा जाऊ, दुवै सिलुरुक्क जान्छन् नि। बस मनको काम संकल्प विकल्प गर्नु, बुद्धिले डिसिजन लिन्छ, निर्णय लिने काम गर्छ, यो बुद्धिको काम। चित्तको काम के हो? चित्तको काम अवधारणा बनाउनु। तपाईँहरू भन्नुहुन्छ नि मेरो चित्तले खाएन यो कुरा, मेरो चित्तले यो सोच्यो भन्नुहुन्छ कि भन्नुहुन्न? यो अहिले आधुनिक शब्द प्रयोग गर्ने हो नि, अवधारणा। र अर्को एक अवस्था अहङ्कारको अवस्था, म पनि केही हुँ, तपाईँहरूको मनले भन्छ नि बेला बेलामा, डेली तपाईँहरू काहीँको कर्मचारी हुनुहुन्छ, तलको कर्मचारी आयो, ए पानी ले त छिटो ले, चिया लिएर जाऊ एक कप, त्यसपछि अहङ्कार फुल्यो। हाकिम साहब आए, सर हजुर सर हजुर सर, ए अब 3 दिन भइसक्यो त्यो फाइल तयार गर्नु, हजुर सर अब ल्याइहाल्छ सर हजुर सर। फेरि तलको कर्मचारीलाई, वा हाकिमले गाली गरे, किन गर्नुहुन्न तपाईँहरू काम, हौ फेरि फुल्यो। बस यही काम हो जीवनभर, फुल्नु दुख्नु, बस यसैमा जीवन बित्या छ। यदि कोही फुल्दै रहोस् ब्लास्ट हुन्छ, पड्किन्छ, दुबिरहोस् त्यो पनि मर्छ। त्यसैले जीवितै कारण हुनुहुन्छ, छिन्मा अहङ्कार छिन्मा, यो अवस्था तपाईँहरूको मनको रहन्छ, अहङ्कारको अवस्था। केही छैन साधारण, अरे भगवानको क्षेत्रमा महापुरुष सन्त महात्मा भगवानको जहाँमा पनि तपाईँहरूको अहङ्कार हुन्छ, अरे तपाईँको हैसियत के छ? यत्रो ब्रह्माण्डको मालिक भगवानको दरबारमा जाँदा, सत्सङ्गमा जाँदा पनि अहङ्कारयुक्त भयो, हैसियत के हो सोच्नुहोस् भगवानको अगाडि। एक अरबमा एक बादशाह गए सन्त कहाँ, ए को हौ तिमी, म बादशाह हुँ, के छ तिम्रो, यो राज्य छ मेरो। फकीरले एक नक्सा निकाले, यो ब्रह्माण्डको हो या विश्वको हो, कहाँनिर छ तेरो, यहाँ एक थोपा। उसको राज्य एक थोपाको यत्रो अहङ्कार, बेवको बक अहङ्कार। एक मुसालाई बिरालोले लकट्ने छ, बिचरा के गरोस्, मुसा भाग्दै गयो भाग्दै भयो भाग्दै गयो, एक ठाउँमा ठक्कर लागेर उछिट्टिएछ, एउटा घ्याम्पोभित्र परेछ, घ्याम्पो रहेछ जाँडको, दुई थोपा मुखमा, के परे त्यो बाहिर निस्केर कहाँ गयो त्यो बिरालो, नम्बरी छोड्दिन। यही हाल छ सबको, यति घर बार छ, सम्पत्ति छ, दुई चार घर, बस अलिकति सुन्दर अनुहार छ, पोस्ट छ, अहङ्कार। के हैसियत छ भगवानको अगाडि? त यही चारै अवस्था छ। त अहिले तत्काल यो अहङ्कारलाई छोड्ने हो, चित्तलाई छोड्ने हो भने दुईटा जुन मन बुद्धिको अवस्था छ, यो मन बुद्धिमा प्रारम्भ मेन, यो चारैको कारक तत्त्व मन हो, त्यसैले मनद्वारा ध्यान दिनुहोस्। अब निष्कर्ष निस्क्यो, पुरा विज्ञान सम्झाएँ मैले तपाईँहरूलाई। मनद्वारा गर्नु छ, शरीरले चाहे गर्नुहोस् चाहे नगर्नुहोस्, तर मन मन मन। अर्जुनले करोडौँ हत्या गरे, कुन चाहिँ नरकमा गए बताउनुहोस् मलाई। केवल शरीरले गरे हत्या, त्यो भगवानको खातामा नोट भएन अपराधको रूपमा, किनकि मन त्यति बेला भगवानमा लागेको थियो। यदि मनलाई माइनस गरेर हातले रात दिन पूजा गर, 10 जीवन बिताइदेऊ, 0 फल। मन मन मन। भावना युक्त उपचार, भावनोपनिषद्को तेस्रो मन्त्र। मनसापचारै लाङ्गुलोपनिषद्को चौथो मन्त्र। वेद शास्त्र भरिएको छ मनले गर। र विज्ञान, आज विज्ञानको बोलावाला छ 21औं शताब्दी। विज्ञानमा एक रिसर्च भएको छ, डेनमार्कको आरहस युनिभर्सिटी का उफेसोट प्रोफेसर जो थिए, उनको टिमले एक रिसर्च गरे। रिसर्च के गरे, व्यक्ति कति बेला खुसी हुन्छ, कति बेला सुखी महसुस गर्छ, त्यो चिज कसरी थाहा भयो, व्यक्तिको मनुष्यको दिमागमा, यहाँ माइन्डमा एक चिज हुन्छ, प्रोफ्रन्टल कोर्टेक्स भन्छन् त्यसलाई। त्यसले के जनाउँछ, त्यो व्यक्ति यदि दुखी छ भने त्यो प्रोफ्रन्टल कोर्टेक्स बन्द हुन्छ, खुल्दैन। यदि ऊ रमाइलो मानिरहेछ, उसलाई आनन्द आइरहेछ भने त्यो सक्रिय हुन्छ, चल्न थाल्छ। जति धेरै चल्यो त्यति धेरै यो खुसी छ यो बुझिन्छ, यो प्रोफ्रन्टल कोर्टेक्सबाट। त्यस रिसर्च गरे, रिसाह व्यक्ति, उसँग झगडा परेको व्यक्तिसँग अगाडि राखिदिए, उसलाई देखेपछि उसको प्रोफ्रन्टल कोर्टेक्स सुप्त भयो, चलेन। त्यसपछि उसको मनपर्ने व्यक्तिलाई अगाडि ल्याइदिए, ऊ त्यसलाई देखेर खुसी भयो, त त्यो सक्रिय हुन थाल्यो। तपाईँहरू पनि हुन्छ नि, दुईजना साथी साथी मिलेर गफ गरिरहनु भएको छ, मन नपरे व्यक्ति त्यहाँबाट आयो भने चुप लाग्नुहुन्छ, यहीँ तपाईँ बसिरहनु भएको छ, तपाईँको एकदम मिल्ने साथी आयो भने उहीँदेखि एकदम खुसी हुनुहुन्छ, सधैँ अनुभव गर्नुहुन्छ तपाईँहरू। त्यसपछि उसलाई कविता इत्यादि पढ्न दियो, किताबहरू, कविता पढ्दाखेरि ऊ अलिक सक्रिय भयो। त्यसपछि उसलाई चर्चमा लगेर मनद्वारा प्रार्थना गर्न लगाइयो, ईश्वरको, परमेश्वरको। जब ऊ प्रार्थना गर्न थाल्यो त त्यो पुरै सक्रिय भयो। त्यति बेला तमाम व्यक्तिमा रिसर्च गरे, त निष्कर्षमा यो पुगे वैज्ञानिकहरू कि मनुष्यले जब प्रे गर्छ, प्रार्थना गर्छ, भगवान्लाई पुकार्छ, त्यति बेला ऊ बढी सुखी हुँदो रहेछ, त्यो प्रोफ्रन्टल कोर्टेक्सले देखायो। तर त्यो किन भयो, त्यसपछिको जवाब तिनीहरूसँग छैन। उनीहरू त यो पुरा विश्वमा लागू गर्ने पक्षमा पुगिसके, तर किन भगवानको प्रे गर्दा चाहिँ उसलाई खुसी भयो, सुख प्राप्त भयो, यो कुरा तिनीहरूले बताउन सक्ने छैनन्, तमाम करोडौँ वर्ष रिसर्च गरेर पनि। म बताइदिन्छु वेदद्वारा, यो कारण हो कि जीव ब्रह्मको अंश हो, भगवानको पुत्र हो, नित्य पुत्र, सनातन पुत्र, दिव्यो देव एको नारायण, माता पिता भ्राता निवास शरणम सुहित गति, सुबालोपनिषद् 4 छ। जीवको नित्य सम्बन्ध भगवान सँगै छ, यहाँको नाता त नमरुन्जेलको हो, त्यसपछि को श्रीमान, को श्रीमती, को बहु, को छोरा, तर भगवानसँगको नित्य सम्बन्ध हो, भगवान पिता हो, जीव पुत्र हो। अहिले थोरै हराएको अवस्था छ, भुलिएको अवस्था छ, बस यति हो। त हेर्नुहोस्, संसारमा पनि अंशको, अंशीको अंश, एक बच्चा आमाको के हो, अंश हो। त्यो बच्चालाई अरू कसैले काखमा लिन्छ त बच्चा छटपटाउँछ, जब रुन कराउन थाल्छ त अब के गर्यो, त्यो आमा जुन हो, अंशी, जसको बच्चा हो, उसलाई काखमा दिनुहोस् त अब त्यो बच्चा चुप लाग्छ। किन, किनकि उसले आफ्नो अंशीलाई फेला पार्यो, त्यस कारण चुप लाग्छ। खुसी हुन्छ बच्चा, अब रुँदैन कराउँदैन। त्यस्तै यो दुःखमय संसारमा दुखी भएर तड्पेको जीव जब भगवानको प्रार्थना गर्छ, नजिक जान्छ, त त्यो को हो, आफ्नो माता पितासँग नजिकको सम्बन्ध हुन्छ, त त्यति बेला उसलाई शान्ति मिल्छ, छटपटा हट्कन हुन्छ। यस कारण यो विज्ञान पनि स्वीकार गर्छ। त्यसैले यस प्रकार तपाईँहरूलाई मनद्वारा साधना गर्नु छ। तर यहाँ एक अरू समस्या छ, मनलाई भगवानमा लगाउनको निमित्त स्वयं वेदले सावधान गरा छ, क्षण मायाति पातालम क्षण याति नभस्थलम महोपनिषद 3:24। यो मन भगवानमा त लाउने हो, तर यो मनको हालत के छ? यो मनलाई कन्ट्रोल गर्न कसैले सक्दैन। क्षणमै यो पातालमा पुग्छ, क्षणमै आकाशमा पुग्छ, यसलाई कसरी समातेर लगाउने, यो समस्या छ। तपाईँहरूको मन यहाँ बस्दा बस्दै कहिले घरमा पुग्छ, कहिले अफिसमा पुग्छ, यहीँ कति बेर रहन्छ? र साथमा यो मनमा काम क्रोध लोभ मोह युक्त छ, भरिएको छ। र तमाम बाबाजीहरू भन्छन्, काम क्रोध लोभ मोह छोड तब तिम्रो काम बन्छ, काम क्रोध लोभ मोह छोड तब काम बन्छ। तर यो काम क्रोध लोभ मोह कसैले छोड्न सक्दैन, असम्भव। त अब के गर्ने, हाम्रो काम कहिले बन्दैन, झन् बन्छ। म भन्छु हेर्नुहोस्, विपरीत सिद्धान्त आयो, सावधान रहनुहोस्। काम क्रोध लोभ मोह नछोड, म भन्दैछु, काम क्रोध लोभ मोहलाई अझै बढाऊ, झन् बढाऊ। किन? यसैद्वारा भगवत प्राप्ति हुन्छ तिमीलाई, यहीद्वारा हुनेछ। काम क्रोध लोभ मोहद्वारा नै बढाउनु, छोड्न सक्नुहुन्न, यसैद्वारा भगवत प्राप्ति हुन्छ। वाह, क्या बढिया उपाय! हेर्नुहोस्, एक नारा थियो कसैको कि फोहोर जुन तपाईँहरूको सहरमा परेशान गरिरहेछ, तपाईँहरूलाई फोहोरले गर्छ, त एक नारा लिएर थियो एक संस्थाले कि यो फोहोरद्वारा तमाम कार्य गरेर हामी फोहोरलाई मोहोरमा बदलौँ, मोहोर भने दाममा। यो त बढिया भयो, फोहोर जो गनाइरहेको थियो, टेन्सन दिइरहेको थियो, यसबाट दाम आउँछ। त्यस्तै काम क्रोध लोभ मोहको फोहोरले जुन तपाईँलाई टेन्सन बनाएको छ, त्यो फोहोरलाई अब मोहोरमा बदलिनेछ, र त्यसैद्वारा भगवत प्राप्ति हुन्छ। म वेद शास्त्रबाट सिद्ध गर्नेछु काम क्रोध लोभ मोहबाट कसरी भगवत प्राप्ति हुन्छ, तर यो आज होइन, भोलि। श्रीमत् सद्गुरु भगवान की।
0: आदरणीय श्रोताहरू, आजको प्रवचनलाई यही विश्राम दिँदै यसको बाँकी भाग भोलि प्रसारण गरिनेछ। प्रवचनको अगाडिको भाग सुन्न नभुल्नुहोला। श्रोताहरू, कार्यक्रम सुनेर सत्सङ्गको लाभ लिनु नै भयो होला। श्यामाश्याम धाम ठिमीद्वारा सञ्चालित यो कार्यक्रम यहाँहरूले भोलि पनि ठिक 5:25 बजे रेडियो नेपालको राष्ट्रिय प्रसारण अन्तर्गत सुन्न सक्नुहुनेछ। तबसम्मका लागि कार्यक्रमबाट बिदा चाहन्छु। आजको दिन यहाँहरूको मङ्गलमय रहोस्।